0: बनाउँदै नबनाऊ, घर छेउका खोला नदीमा बेलैमा तटबन्धन लगाऊ, वर्षायाममा सधैँ मोबाइलमा पर्याप्त ब्यालेन्स र ब्याट्री राखौ। वर्षा र बाढीको अवस्था बारे टोल फ्री नम्बर 1155 वा रेडियो टिभीबाट नियमित जानकारी लिने गरौँ। नदीमा बढेको पानी, ड्याम र तटबन्धनको अवस्था बारे बेला बेलामा जानकारी लिँदै गरौँ। प्रहरी, सुरक्षा निकाय र एम्बुलेन्सको नम्बर मोबाइलमा सेभ गरेर राखौँ। सकिन्छ भने कण्ठ पारौँ। आफ्नो गाउँ ठाउँ र वडामा सबै मिलेर रबरका ढुङ्गा, लाइफ ज्याकेट, डोरी, बाँस र प्राथमिक उपचारका सामग्रीहरूको जोहो गरेर सुरक्षित राखौँ। आपत विपदका लागि अन्न, दाल, नुन, तेल र साबुन जस्ता अत्यावश्यक सामग्री घरको सबैभन्दा अग्लो ठाउँ राखौ। नागरिकता, लाल पुर्जा, लाइसेन्स, पासपोर्ट जस्ता महत्वपूर्ण कागजात पत्र र औषधि प्लास्टिकले राम्ररी पोको पारेर घरको अग्लो ठाउँमा राखौ। टर्च, डोरी, सिठी, लौरो जस्तो सामान सजिलै भेटिने ठाउँमा राखौ। कालिका नगरपालिका नगर कार्यपालिकाको कार्यालय रेडक्रस ग्राम कालिका चितवनद्वारा जनहितमा जारी सन्देश।
1: ए माइला, यो त्रिपाल टाँगेर घरमा के गर्न लागेको भने?
2: अब बर्खा लाग्यो क्याप्टेन काका, हावा हुरी पानीले रङ खुइलिन्छ भनेर त्रिपाल उडाउन लाग्यो नि।
1: ल, यसरी त्रिपाल उडाएर साध्दै हुन्छ त माइला? मैले जस्तै उच्च गुणस्तरीय आकर्षक वर्षौं वर्ष टिकाउ हुने 10 वर्षको ग्यारेन्टी भएको टाटा पेन्ट्सको लुकोल एक्सटेरियर इमल्सन लगाउनु पर्छ अनि पो ढुक्क हुन्छ त।
3: नेपालमै पहिलो पटक टाटा पेन्ट्सको हात खाली नजाने उपहार योजना अन्तर्गत पेन्टर साथीहरूलाई सम्मान गर्दै बाल्टी खोल्ने बित्तिकै सुनको क्रस खुकुरी, चाँदीका सिक्काहरू र नगद 1,000 देखि 1,00,000 अब प्राप्त गर्नुहोस्।
4: पेन्टरको आशा, ग्राहकको भरोसा, टाटा पेन्ट्स, हामी रङ्ग्याउँछौ नेपाललाई।
5: होइन दाइ, घर बनाउँदै हुनुहुन्छ अनि झ्याल ढोकाको बारेमा चाहिँ के सोच्नु भएको छ नि?
1: सबैतिर बुझेर मनकामना युपिभिसीका झ्याल ढोका नै राख्ने निर्णय गरे भाइ मैले त।
5: मनकामना युपिभिसीका झ्याल ढोका
1: हो भाइ, अन्य भन्दा सस्तोमा तुर्किस टेक्नोलोजीमा बनेका गुणस्तरीय युपिभिसी साथै एसपी बोर्ड फिटिङ, ग्लेजिङ पार्टिसन, स्टिल रेलिङ, टफन्ड ग्लास तथा रेलिङ फिटिङ, अल्मुनियम ग्लेजिङ पार्टिसन आदि सबै एकै ठाउँमा पाएपछि धाया बाया लागिन म त।
6: घाम पानी र आगोले केही नहुने, किरा धमिरा खिया नलाग्ने, बाङ्गो टिङ्गो र त्रिपत नहुने, रङ रोकन गर्नै नपर्ने, तापक्रम मैत्री, हेर्दा आकर्षक, मनोकामना युपिभिसीका झ्याल ढोका पार्टिसन र छानो नै प्रयोग गरी वर्षौं वर्ष झोक्क हुनुहोस्।
7: अब युपिभिसी होइन मनोकामना युपिभिसी भन्नुहोस्।
8: सम्पर्क मनकामना युपिभिसी झ्याल ढोका संसार भरतपुर 9 आस्था चोक, मोबाइल 98550 80618, 98550 58987।
9: विशेषज्ञ सेवा, आधुनिक प्रविधि र भरपर्दो उपचार, चितवन हस्पिटल प्राली भरतपुर 24 कोठी।
10: विगत 24 वर्षको सफल यात्रामा देशकै ख्याति प्राप्त विशेषज्ञ चिकित्सकहरूद्वारा
9: मुटु, छाती, पेट, मधुमेह, उच्च रक्तचाप, फोक्सो, बाल रोग, छाला, घाँटी तथा स्त्री प्रसूति एवं प्रजनन सम्बन्धी रोगको उपचार सेवा,
10: हार जोर्नी, नसा, मेरुदण्ड, बाथ रोग, जोर्नी प्रत्यारोपण, प्यारालाइसिस तथा क्यान्सरको उपचार सँगै साना ठुला शल्यक्रिया, प्रोस्टेट र मृगौलाको पत्थरी सम्बन्धी उपचार पनि।
9: कुनै पनि रगत सम्बन्धी समस्या जस्तै शरीरमा निलो डाबर आउने, रगतको कमी, प्लेटलेट्सको कमी, असामान्य रक्तस्राव तथा अन्य रक्त सम्बन्धी समस्याका लागि रक्त रोग विशेषज्ञद्वारा सेवा,
10: 24 घण्टा इमर्जेन्सी सेवा,
9: अत्याधुनिक सेवा, आइसीयू, सिटी स्क्यान, डिजिटल एक्सरे, भिडियो इन्डोस्कोपी सहित ल्याब सेवा।
10: चितवन हस्पिटल प्राली भरतपुर 24 कोटी।
11: सम्पर्क 0564-93-101-493-672।
10: तपाईँको स्वास्थ्य हाम्रो जिम्मेवारी।
12: आँखा सम्बन्धी सम्पूर्ण रोगको अत्याधुनिक उपचार शल्यक्रिया एवं परामर्शको लागि विश्वासिलो नाम चितवन आँखा अस्पताल, सम्पर्क फोन 0564-93-780। साथै नेपाल सरकारको सामाजिक सुरक्षाको स्वास्थ्य बीमा योजना चितवन आँखा अस्पतालमा उपलब्ध छ।
13: साउजी, सागर मह पाउँ त?
14: अंकल, सागर मह दिनुस् न।
15: बुवा, ए बुवा, मलाई पनि सागर मह ल्याइदिनु है।
16: ए डाक्टर साहब, सागर मह लेखिदिनुस् न।
17: जो आउँछ सागर मह नै भन्छ, जसलाई पनि सागर मह
18: हो। शुद्ध अनि प्राकृतिक मह भनेकै सागर मह।
11: 28 वर्षदेखि निरन्तर मौरी पालन स्रोत केन्द्रको रूपमा सेवा दिँदै आएको मौरी पालनको पर्यावाची सागर मौरी पालन उद्योगमा मौरीजन्य उपजहरू पोलन परपोलिस मोइन रोयल जेली मौरीका घार मौरी पालन सामग्रीहरू मौरी तालिम एवं परामर्शका लागि सम्झनुहोस् सागर मौरी पालन उद्योग गैडाकोट 8 नवलपरासी सम्पर्क 0785011556
18: र 98550530
19: बेलायत तथा देशकै प्रमुख अस्पतालहरूमा अनुभव प्राप्त सिनियर कन्सल्टेन्टको टिमद्वारा सेवा प्रदान गरिने समिट हेल्थ केयर हस्पिटल जहाँ हार जोड्नी सम्बन्धी सबै खाले उपचार साना शल्यक्रियादेखि जटिल अपरेसन जोड्नी फेर्ने दूरबिनद्वारा घुँडाको एसियल पिसिएल लिगामेन्ट तथा मेनिस्कस सर्जरी सेवा समिट हेल्थ केयर हस्पिटल प्राली भरतपुर 9 केन्द्रीय बस पार्क चितवन
20: 100% शुद्धता निष्पक्षता आकर्षक डिजाइन घर गहना खरिदमा आईडीको व्यवस्था यस ज्वेलर्सको अपार सफलता पछि ग्राहकहरूको मागलाई मध्यनजर गर्दै सही चोक नारायणगढमा अभि ज्वेलर्स सुनचाँदी पसल प्रोप्राइटर विवेक पन्थी कान्छा मोबाइल 98450-23503 र 98118-67513 पुनश्च हामी कहाँ राशि अनुसारका पत्थर पाइनुका साथै अर्डर अनुसारका गरगहनाहरू पनि तयार पारिन्छ
21: नसा छाला हार्जोनी र पेटोका बिरामीहरूलाई विशेष जानकारी यही भाद्र 27 गते शनिबारका दिन काठमाडौँका वरिष्ठ आयुर्वेद विशेषज्ञ डाक्टर बुद्धि प्रसाद पौडेल दुर्गा आयुर्वेद औषधालय पोखरा बस पार्क नारायणगढ चितवनमा आउँदै हुनुहुन्छ नयाँ तथा पुरानो बात व्याधि ढाड कम्बर घुँडाको जोर्नी दुख्ने हात खुट्टाका जोर्नी दुख्ने सुनिने युरिक एसिड बढेको हात खुट्टा पोल्ने झमझमाउने हिडुल गर्न कठिनाई हुने नसाको समस्याका साथै प्रोस्टेट बढेको मधुमेह जन्डिस पत्थरी पिनास पाइल्स फिसर फिस्टुला कानो गोला कब्जियत एवं स्त्री प्रसुति र यौन समस्या भएका बिरामीहरूले उपचारको लागि सम्पर्क गर्नु हुन जानकारी गराउँदछौ नाम दर्ता फोनबाट पनि गर्न सकिनेछ साथै अन्य दिन निशुल्क बिरामी जाँच तथा परामर्श सेवा उपलब्ध छ सम्पर्क दुर्गा आयुर्वेद औषधालय पोखरा बस पार्क नारायणगढ चितवन फोन 0656-12-670
22: गर्मीको मौसम पनि छ हाम्रो स्कुलको अतिरिक्त क्रियाकलाप अन्तर्गत स्विमिङ खेल्न हाम्रा विद्यार्थीहरूलाई कहाँ लैजाने हो
23: अन्तत लैजाने कुरै भएन नि डल्फिन फन पार्क एन्ड रिसोर्ट भरतपुर 9 शरदपुरमा लैजाने हो त्यहाँ स्कुल कलेज अनि मोन्टेसोरीका विद्यार्थीहरूको लागि पौडी टिकटमा फ्री खाजाको सुविधा पनि छ अनि बच्चाहरू र ठुला मान्छेको लागि छुट्टा छुट्टै सुरक्षित स्विमिङ पुल पनि छ आकर्षक बगैँचा र खेल सामग्रीहरू पनि छन् बच्चाहरू त्यहाँ गएपछि त एकदमै रमाउँछ
24: मज्जाको स्वादिष्ट परिकार विवाह पार्टी र इभेन्ट्सका लागि विशेष पार्टी हल आकर्षक नाइट लाइटनिङ गार्डन निशुल्क प्रवेश अनि ग्रुपमा आउनेलाई विशेष छुट
23: डल्फिन फन पार्क एन्ड रिसोर्ट जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ
24: स्टेप बाई स्टेप स्कुल अगाडि भरतपुर 9 शरदपुर फोन 0564909003 र 98550-65903
25: ओइ सीमा कता हेरे कि
26: तेल खोज्दै हिँडेको हेर न शुद्ध मिसावट नभएको तेल आजकल त पाउन नै गाह्रो
25: ठाउँमा जानु पर्छ नि ल हाम्रै भरतपुर 11 रहेको वशिष्ठ तेल उद्योगमा जाऊ न त्यहाँ त अत्याधुनिक प्रविधिबाट सफा गरी शुद्ध तेल उत्पादन गरिन्छ उत्पादन गर्ने ठाउँ पनि आहा कति सफा हाम्रै किचन जस्तो त्यस्तो सफा तेल मिल मैले आजसम्म अन्त कतै देखेकै छैन
27: स्वस्थ जीवन र मिठो स्वादका लागि वशिष्ठ तेल उद्योगबाट उत्पादित खाटी तेलहरू तोरीको तेल कालो तिलको तेल सरसोको तेल आलसको तेल भाङ्गोको तेल र बदामको तेलहरू नै प्रयोग गर्नुहोस् सफाई र शुद्धता वशिष्ठको प्रतिबद्धता वशिष्ठ तेल उद्योग भरतपुर 11 मुक्तिनगर आका अस्पताल अगाडि पहिलो बाटोमा सम्पर्क नम्बर 98550-50905
28: Ayo, that Jalmuri

0: को उत्कृष्ट उत्पादन रिजाल्स पिरो चटपटे झालमुरी
1: तीजको रमाइलो परिवारको खुसी अनि अविस्मरणीय कार्यक्रम अब एउटै उत्कृष्ट गन्तव्य धावन पार्टी प्यालेस भरतपुर 11 जागृति चोक
2: साधारण सभा विवाह वर्ष बन्ध सेमिनार गोष्ठी बर्थडे पार्टीदेखि तीज विशेष कार्यक्रमसम्म सुविधा सम्पन्न आफ्नै भवनमा चारवटा अत्याधुनिक हल एउटै हलमा 1000 जनासम्मको क्षमता स्विमिङ पुल रेस्टुरेन्ट बार र प्रशस्त पार्किङ सुविधा
1: यस तीजमा विशेष छुट स्वादिष्ट हाइजेनिक खाना र सुन्दर शान्त वातावरणमा आफ्नो कार्यक्रमलाई अझ विशेष बनाउनुहोस्
2: आजै बुकिङ गर्नुहोस् धावन पार्टी प्यालेस भरतपुर 11 जागृति चोक मालपुर चोकबाट 500 मिटर पूर्व फोन 056-4901-99 मोबाइल 98550-49070
3: ग्लोबल करियरको सुरुवात होटल र आइटी सँग सिप शिक्षा र सम्भावनाको संगम आरम्भ कलेज
4: जहाँ अनुभवी शिक्षकको मार्गदर्शनमा प्रयोगात्मक र व्यवहारिक शिक्षा प्रणालीसँगै आधुनिक प्रविधिसँग सिक्ने अवसर मिल्छ
3: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BIT र ब्याचलर अफ होटल म्यानेजमेन्ट BHM विषयमा सीमित सिटमा भर्ना खुलेको हुँदा सिट सुरक्षित गर्नुहोस्
4: आरम्भ कलेज जहाँ सेवा कला र सूचना प्रविधि सँगै फस्टाउँछ नवीनतम नेपालका लागि
3: भर्ना एवं अन्य जानकारीका लागि आरम्भ कलेज भरतपुर 11 नहर चोक बाइपास रोड सम्पर्क नम्बर 056-13-664 मोबाइल 98550-33664 र 98550-33559
5: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
1: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ
5: कलेजका विशेषताहरू
1: पर्याप्त सुविधा सहित आफ्नै भवन
5: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा
1: पर्याप्त छात्रवृत्ति व्यवस्था
5: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन
1: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 056-493-495
6: ल फेरि के भयो बीच बाटोमै गाडी बन्द भयो
7: होइन ए साथी यहाँ किन रोकिएको के भयो गाडीमा
6: के हुनु साथी गाडी किन्दा त हेर्दा राम्रो फिचर पनि धेरै थियो तर अहिले बेला बेलामा नयाँ समस्या आउँछ क्या एक पछि अर्को टेक्निकल समस्याले हैरान भएको
7: त्यही भएर त गाडी किन्दा लुक्स र फिचर मात्र हेरेर हुँदैन नि दिगो गाडी भरपर्दो ब्रान्ड पार्ट सजिलै पाइने र सर्भिसको पहुँच राम्रो भएको गाडी रोज्नु पर्छ नि साथी
6: त्यसो भए तिमीले कुन गाडी चलाउँछौ त साथी
7: टाटा भारतमै लामो समयदेखि विश्वास कमाएको ब्रान्ड बलियो भरपर्दो र आवश्यक स्पेयर पार्ट्स तथा सर्भिसको सहज पहुँच दैनिक प्रयोगका लागि व्यवहारिक छनौट
6: ल मैले पनि अब गाडी बेचेर टाटा नै लिने विचार गरे कहाँ पाइन्छ हो टाटाको गाडी साथी
7: सजिलो छ नि सफल मोटर्समा जाऊ न भरतपुर एयरपोर्ट गेटको ठिक अगाडि र कावसती शाखा थकाली चोकमा
6: सम्पर्क नम्बर
7: ल अहिले नै टिपिहाल 98015-64661 98013-07495 र 98013-07492
1: गाडी रोज्दा देखावटी र फिचर मात्र होइन भरपर्दोपन टिकाउपन र सहज सेवा पनि रोज्नुहोस् सफल मोटर्स भरतपुर एयरपोर्ट गेट अगाडि र कावासुती थकाली चोक
8: स्टुडियो टाइम चेक यो समय
1: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली भरतपुर 9 केन्द्रीय बस पार्क चितवन
9: उच्च शिक्षा अध्ययनको लागि जापान अस्ट्रेलिया क्यानाडा साउथ कोरिया युरोप लगायतका देशहरूमा जानु परेमा ISPT कोरियन अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली भरतपुर ओरालो नारायणगढ
10: यति बेला बिहानको 6 बजेको छ It's 6 a.m.

0: शिक्षकहरूबाट।
1: भोटेकोशी बाढी प्रभावित 14,000 बाल बालिकाको पढाइ अवरुद्ध, प्रभावित बाल बालिकाको पठन पाठन कसरी सुरु गर्ने भन्नेमा अन्यल।
0: सडक पेटीमै सुत्केरी भएको घटनाले निशुल्क प्रसूति सेवामा विपन्न वर्गको पहुँचमाथि प्रश्न। बिरामीले खर्च तिर्न नसके उपचार सेवा अस्वीकार गर्न मिल्छ कि मिल्दैन भन्नेमा पनि बहस।
1: ग्यास आपूर्ति व्यवस्थापन सहज नबन्दा उपभोक्ता अझै मारमा, ग्यास कालो बजारी गर्ने विरुद्ध कारबाही तीव्र।
0: सिरियामा झन्डै 4,500 वर्ष अघि नै खाना पकाउने कला विकास भइसकेको अध्ययनको निष्कर्ष। खानाको प्रकार अनुसार फरक भाँडा प्रयोग गर्ने गरेको अनुसन्धानको दावी।
1: र एसिसी प्रिमियर कपको फाइनलमा आज नेपाल र युएई खेल्दै, विजेता टोली एसिया कपमा छनौट हुने। नेपाल भलिबल लिगको उपाधिका लागि कर्णाली र अन्नपूर्णको खेल पनि आज।
2: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
3: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
2: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
3: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आइओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
2: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।
3: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन, फोन नम्बर 056-421-261, 596-617,
2: मोबाइल 98550-6076, 98550-6079, 98511-62594, 98510-5422।
4: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्, जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
5: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि, हाम्रो मौनता कहिलेसम्म?
6: साझा पृथ्वी, साझा दायित्व।

0: जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 वटै स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काक, काली गण्डकीको तट, मोक्ष भूमि जोमसोम मुस्ताङमा आयोजना हुने घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083 सहभागी बनौ।
1: आयोजक घरबझोङ गाउँपालिका जोमसोङ मुस्ताङ।
0: स्थानीय तहको जिम्मेवारी जलवायु न्यायका लागि साझेदारी।
1: घरबझोङ घोषणा पत्र जारी गरौँ, जलवायु न्यायको नेतृत्व गरौँ।

0: इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रंगाउनुहोस् सपना पनि।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: काया कैरनमा अब खबरको सिलसिला। भोटे कोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र दादिङका 14,000 भन्दा धेरै बाल बालिकाको पठन पाठन अवरुद्ध छ। शिक्षा मन्त्रालयका अनुसार 3 जिल्लाका 63 विद्यालय बाढीबाट प्रभावित बनेका छन्। बाढीबाट अझै 396 विद्यार्थी र 21 शिक्षक बेपत्ता छन्। 20 विद्यार्थी र 2 शिक्षकको भने सब फेला परेको छ। शिक्षा मन्त्रालयले स्थलगत अध्ययनपछि तयार पारेको शैक्षिक क्षति सम्बन्धी प्रतिवेदन अनुसार 50 सामुदायिक, 11 निजी र 2 धार्मिक विद्यालय प्रभावित बनेका छन्। यी विद्यालयका 14,455 विद्यार्थी अध्ययनरत थिए। धेरै शैक्षिक संस्थामा पठन पाठन नियमित हुन सकेको छैन। बाढीले प्रभावित नबनाएका नुवाकोटका विद्यालयमा भने अस्ति बुधबारदेखि पठन पाठन सुरु गरिएको छ, तर बाढीबाट क्षतिग्रस्त र होल्डिङ सेन्टरका रूपमा प्रयोग भएका विद्यालयका विद्यार्थीलाई कसरी पढाउने भन्ने बारे पालिका सरकार अन्यलमा छन्। शिक्षा मन्त्रालयले भने क्षतिग्रस्त विद्यालयका विद्यार्थीका लागि बाढी प्रभावित 15 पालिका तहमा 53 सामुदायिक सिकाइ केन्द्र सीएलसी निर्माण गरेको दावी गरेको छ। मन्त्रालयका प्रवक्ता श्री प्रसाद भट्टराईले रसुवामा 20, नुवाकोटमा 16, धादिङमा 12, तनहुँमा 3 र गोर्खामा 2 सिकाइ केन्द्र निर्माण गरिएको बताउनुभयो। तर प्रभावित क्षेत्रका पालिकाले भने सिकाइ केन्द्र निर्माण नभएको बताएका खबर नयाँ पत्रिकाले लेखेको छ।
4: सप्तरीमा सरकारी अस्पताल अगाडिको सडक पेटीमै सुत्केरी भएको घटनाले नेपालमा निशुल्क प्रसूति सेवा आर्थिक अवस्था कमजोर भएका महिलाले पाइरहेका छन् कि छैनन् भन्ने प्रश्न खडा गरेको छ। बिरामीले खर्च तिर्न नसके स्वास्थ्य संस्थाले सेवा अस्वीकार गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न पनि यसले जन्माएको छ। आपतकालीन अवस्थामा अस्पताल पुगेपछि तत्कालै प्रभावकारी र आवश्यक उपचार पाइन्छ भन्ने सर्वसाधारणको विश्वास रहँदै आएको छ। तर राजविराजकी 30 वर्षकी बबिता कुमारी पासवानको घटनाले बच्चा जन्माउन सरकारी अस्पतालमै पुगेका विपन्न महिला समेत आवश्यक स्वास्थ्य सेवाको पहुँच बाहिर छन् भन्ने देखाएको छ। स्वास्थ्य क्षेत्रका विज्ञहरूले यस घटनालाई अमानवीय र क्रूर बताउँदै सरकारी अस्पतालमै यस्तो अकल्पनीय घटना हुनु विडम्बनापूर्ण रहेको टिप्पणी गरेका छन्। स्वास्थ्य, शिक्षा र रोजगारी जस्ता नागरिकका आधारभूत आवश्यकतालाई केन्द्रमा राखेको बताउने सरकारका लागि यो घटना लज्जास्पद रहेको उनीहरूको भनाइ छ। दक्ष स्वास्थ्य कर्मी र उपकरण बीच प्रसूति गराउनु पर्ने महिलाले सड़कमा बच्चा पाउनुपर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण भएको पूर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डाक्टर सुधा शर्मा गौतमले बताउनुभयो। यो क्रूर, अमानवीय र अपराधी काम हो। उहाँले भन्नुभयो, निशुल्क आमा सुरक्षा कार्यक्रम हुँदाहुँदै किन उहाँलाई उपचार गरिएन? गर्भवतीले अस्पतालको इमर्जेन्सी कक्षसम्म पुग्दा पनि सड़क पेटीमा बच्चा जन्माउनु पर्ने अवस्था आउनुले अचम्ममा परेको मातृ स्वास्थ्य विज्ञहरूले बताएका छन्। यसले सरकारले स्वास्थ्य सेवा उपलब्ध गराउने निशुल्क आमा सुरक्षा कार्यक्रम र वास्तविक धरातलबारे भिन्नता स्पष्ट रूपमा देखाएको पनि उनीहरूको टिप्पणी रहेको छ। अनुसन्धानमा संलग्न सदस्यहरूका अनुसार यस घटनामा अमानवीय व्यवहार देखाउने केही स्वास्थ्य कर्मी र कर्मचारी दोषी त छन् नै, नेपालको अस्पष्ट स्वास्थ्य नीति पनि उत्तिकै जिम्मेवार छ। घटनाको चौतर्फी आलोचनापछि शुक्रबार हिजो गजेन्द्र नारायण सिंह अस्पतालले छानबिन पूरा नभएसम्म डाक्टर उषा देवसहित 6 जनालाई निलम्बन गरेको छ। खाँचो पर्दा निशुल्क छैन प्रसूति सेवा शीर्षकमा कान्तिपुरले खबर छापेको छ।
3: गएको फागुनमा मध्य पूर्वमा द्वन्द चर्किएपछि सुरु भएको ग्यास अभाव अझै मत्थर भएको छैन। बीचमा आधा सिलिन्डर ग्यास बेचेर केही सहज बनेको बजारमा पछिल्लो समय अभाव झन् चुलिएको छ। ग्यास अभावको समस्या समाधान गर्न सरकारले फागुन 9, 2082 आधा सिलिन्डर ग्यास बिक्री गर्ने निर्णय गर्यो, तर पछि बिस्तारै सहज हुन थालेको भन्दै असार 31 गतेदेखि सरकारले पूरा सिलिन्डर ग्यास वितरण सुरु गर्यो, तर त्यस यता पनि बजारमा ग्यासको अभाव टरेको छैन। व्यवसायी भने बाढी पहिरोका कारण आयात तथा ढुवानी प्रभावित भइरहेकाले उपभोक्ताले सहज ग्यास पाउन नसकेका बेला ग्यास आयात परिणाम समेत घटेपछि आपूर्तिमा थप दबाव परेको बताउँछन्। पछिल्लो समय बजारमा ग्यासको माग बढिरहे पनि आयात र ढुवानी दुवैतर्फ समस्या देखिँदा आपूर्ति व्यवस्थापनमा थप चुनौती देखिएको उनीहरूको तर्क छ। आपूर्ति गरिएको ग्यासमध्ये केही होटल तथा ठूला व्यवसायीले उद्योगबाट सिधै लैजाने भएकाले सर्वसाधारण उपभोक्तासम्म पर्याप्त ग्यास पुग्न नसकेको नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले बताउनु भएको छ। यसैबीच ग्यासमा कालो बजारी बढेपछि प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा रहेका डिलर तथा विक्रेतामाथि निगरानी बढाएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार हिजो र अस्ति मात्रै काठमाडौँ र भक्तपुरका विभिन्न ठाउँबाट कालो बजारीका लागि राखिएका 1226 थान ग्यास सिलिन्डर बरामद भएका छन्। हिजोको कुल बरामद 521 र अस्तिको कुल बरामद 521 र हिजो शुक्रबारको 705 गरी दुई दिनमा 1226 थान सिलिन्डर बरामद भएको हो। काया कैरनमा बाढीपछि नुवाकोटका बेलकोट गढी र विदुरको अवस्थाबारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 0556-94-333, 4-93-555।
9: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
10: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
11: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
12: भर्ना खुल्यो।
13: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
14: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
13: फोन नम्बर 0156709246, 5670925।

0: 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोसी बाढी प्रभावित 14,000 बाल बालिकाको पढाइ अवरुद्ध, सडक पेटीमै सुत्केरी भएको घटनाले निशुल्क प्रसूति सेवामा विपन्न वर्गको पहुँचमाथि प्रश्न, ग्यास आपूर्ति व्यवस्थापन सहज नबन्दा उपभोक्ता अझै मारमा लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग। यही भदौ 10 गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका झण्डै 33,000 मानिस प्रभावित भएको प्रारम्भिक अनुमान छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार बाढीबाट 8,317 परिवार प्रभावित भएको उल्लेख छ। ती परिवारका 32,936 प्रभावित भएका प्राधिकरणले जनाएको छ। बाढीबाट 7,570 निजी भवनमा क्षति पुगेको छ। बाढीबाट सबैभन्दा बढी 4 पालिकाका नागरिक प्रभावित भएका छन्। यसमध्ये नुवाकोटको विदुर नगरपालिकाका 3,431, रसुवाको गोसाईकुण्डका 1,156, धादिङको बेनीघाट रोराङका 1,149 र नुवाकोटको किस्पाङका 721 परिवार रहेका प्राधिकरणले जनाएको छ। बाढीको 17 दिन बितिसक्दा पनि एकिन विवरण भने आइसकेको छैन। उद्धार र राहतको काम अझै नसकिएकाले पुनर्वासको विषय पनि टुङ्गो लाग्न सकेको छैन। बाढी प्रभावित नुवाकोटका बेलकोट गढी र विदुरको अवस्थाबारे सोधी खोजी गर्दै हुनुहुन्छ साथी महेश केवाली।
3: नुवाकोटको विदुर नगरपालिकामा 394 जना बेपत्ता रहेको तथ्याङ्क छ। 1,710 घर प्रभावित भएका छन्, जसमध्ये 1,380 घर पूर्ण र 330 घरमा आंशिक क्षति पुगेको छ। मुख्य तथा सहायक गरी झण्डै 22 किलोमिटर सडक खण्ड क्षतिग्रस्त भएको छ। पालिकाभित्रका 14 र छिमेकी उत्तर गया गाउँपालिका तथा बेलकोटगढी नगरपालिका जोड्ने थप 6 गरी 20 झोलुङ्गी पुल बाढीले बगाएको वा क्षतिग्रस्त बनाएको छ। 5 विद्यालय, 5 सरकारी कार्यालय र एउटा बैंकमा क्षति पुगेको छ। अहिले 20 होल्डिङ सेन्टरमा झण्डै 1,800 जना बसिरहेका छन्। विस्थापितलाई सुरक्षित ठाउँमा पुनर्वास गराउनु नगरपालिकाका लागि सबैभन्दा ठूलो चुनौती बनेको पालिकाका विपद शाखा प्रमुख सुभाष पाण्डे बताउनुहुन्छ।
4: जुन ठाउँमा चाहिँ अब अहिले बाढीले चाहिँ बगाएको छ, बाढीले क्षति पुऱ्याएको छ, अब त्यो ठाउँमा उहाँलाई राख्ने सम्भावना छैन होइन। त्यो भएको कारणले गर्दा उहाँहरूलाई कसरी चाहिँ अब नयाँ ठाउँमा चाहिँ स्थापित गर्ने भन्ने चाहिँ चुनौती एकदमै हामीलाई परेको छ।
3: नुवाकोटकै बेलकोटगढी नगरपालिकामा बाढीका कारण 35 बेपत्ता रहेको तथ्याङ्क छ। झण्डै 165 परिवार विस्थापित भएका छन्। विस्थापित मध्ये धेरै जसो भाडाको कोठामा बसिरहेका छन् भने उच्च जोखिममा रहेका परिवारलाई वडा नम्बर 7 र 8 सञ्चालित 4 होल्डिङ सेन्टरमा राखिएको छ। बाल बालिका अभिभावक विहीन भए नभएको यकिन गर्न समिति गठन गरी 13 वडामा खटाइएको छ। 115 घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। अहिले नगरपालिकाको मुख्य चुनौती विद्यालयमा सञ्चालन गरिएका होल्डिङ सेन्टरलाई अन्यत्र स्थानान्तरण गरी विद्यालय खाली गराएर नियमित पठन पाठन सञ्चालन गर्नु रहेको छ। दीर्घकालीन पुनर्स्थापनाका क्रममा जग्गा अभावको चुनौती रहेको मेयरको सचिवालयका नमेश श्रेष्ठ बताउनुहुन्छ।
5: मेन समस्या नै पीडितहरूको व्यवस्थापन, अहिले अस्थायी रूपमा उनीहरूको बसोबास गराउने वा थायी रूपमा चाहिँ उनीहरूलाई चाहिँ कता लगेर चाहिँ व्यवस्थापन गर्ने, 7 र 8 शहरी क्षेत्रमा 4 जग्गा किनेर घर बनाउने मान्छेहरू थियो होइन त, त्यस्तो मान्छेहरू विस्थापित भएको छ। अब उसको जग्गा छैन यदि भने उसलाई कसरी व्यवस्थापन गर्ने भनेर नगर प्रमुखले निरन्तर संवादमै हुनुहुन्छ सम्बन्धित निकायसँग। सार्वजनिक जग्गालाई त स्थानीय तहले चाहिँ पूर्जा दिने घोषणा गरेर पूर्जा दिन सक्दैन, उसलाई घर बनाउन सक्दैन। अहिले राज्यको नम्समा पनि पहिलो कुरो त घर बनाउन पूर्जा चाहियो, परिषदले वा सम्बन्धित निकायले त्यो चाहिँ फलानु ठाउँमा चाहिँ बस्ती बसाउन सकिन्छ, फलानु ठाउँको चाहिँ बस्ती बसाल्नको लागि आवश्यक पर्ने सबै डकुमेन्ट चाहिँ नेपाल सरकारले उपलब्ध गराउने भन्ने तरिकाको एउटा निर्णय त्यसै आवश्यक पर्ने भइहाल्यो।
1: प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको महासभामा जलवायु संकटको अग्रपंक्तिमा नेपाल रहेको विषयलाई प्रमुखताका साथ उठाउँदै जलवायु न्याय, हानि नोक्सानीको क्षतिपूर्ति र जलवायु वित्तमा विकसित देशहरूको जिम्मेवारी बारे विश्व समुदायको ध्यान आकर्षण गराउने हुनुभएको छ। प्रधानमन्त्री शाह नेतृत्वको उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल सेप्टेम्बर 22 देखि 28 अमेरिकाको न्युयोर्कमा हुने 81 महासभाको उच्च स्तरीय छलफलमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो। प्रधानमन्त्री शाहले आउँदो असोज आठमा महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। यस वर्षको महासभाको मूल विषय विश्वास पुनर्स्थापना र रूपान्तरणको व्यवस्थापन, सबैका लागि परिणाम दिने संयुक्त राष्ट्रसङ्घ भन्ने छ। संयुक्त राष्ट्रसङ्घका अनुसार 81 महासभा सेप्टेम्बर 8 सुरु भएको हो भने विश्वका विभिन्न देशका सरकार प्रमुखहरूले धारणा राख्ने उच्च स्तरीय छलफल भने सेप्टेम्बर 22 सुरु हुँदैछ। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको सम्बोधनमा नेपालको पछिल्लो राजनीतिक परिवर्तनसँगै जलवायु सङ्कटका कारण नेपालले भोगिरहेको मानवीय र आर्थिक क्षतिलाई अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत गरिनेछ। गएको वर्ष भएको नवयुवा आन्दोलन, त्यसपछि भएको चुनाव र ठूलो जनमतसहित गठन भएको वर्तमान सरकारका प्राथमिकताबारे पनि विश्व समुदायलाई जानकारी गराइनेछ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: नयाँ तथा पुराना दीर्घ रोगीहरूको सफल आयुर्वेद उपचार स्वीकृति आयुर्वेद औषधालय पोखरा बस पार्क नारायणगढमा।
7: पुरानो भन्दा पुरानो पायल फिस्टुलाको बिना अपरेशन विशेष क्षार सूत्र विधिद्वारा उपचार, पेट दुख्ने, अल्सर, कब्जियत, ग्यास्ट्रिक, बारम्बार रुगा लागिरहने, नाकमा हड्डी बढेको, मासु पलाएको, अपरेशन गरी बिग्रिएको पिनास, टन्सिल भइरहने, पुरानो दम, उच्च रक्तचाप, श्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, बाथ, ग्यास्ट्रिक, धातु लगायत स्त्री तथा पुरुषहरूको सम्पूर्ण समस्याहरूको सफलता आयुर्वेदिक पद्धति द्वारा उपचारका साथै परामर्श तथा बिरामी जाँच गरिन्छ।
6: सम्पर्क स्वीकृति आयुर्वेद औषधालय पोखरा बस पार्क चौतरा अगाडि।
8: फोन 0656 38 372 5 98 3 17, मोबाइल 98 5 50 57 1 67।
9: ए बुवा, यता आउनुहोस्। हाइवे सँगै रहेको भर्खरै बनेको नयाँ भूकम्प प्रतिरोधी घर सस्तोमा बिक्रीको लागि बुकिङ खुला छ।
10: ए भाइ, घरमा झ्यालडोका कस्ता छन्? धेरै कुरा हेरियो, जमाना फेरियो, एउटा कुरा बुझिराख भाइ, केएसयुपीबीसीका झ्यालडोका भनेको हेर्दा आकर्षक र वर्षौँ वर्ष टिक्ने मजबुत छन्। त्यसैले हामीलाई त केएसयुपीबीसीको झ्यालडोका राखेकै घर चाहिन्छ।
11: सम्पर्क केएस झ्यालडोका संसार भरतपुर 9 मिलन चोक, मोबाइल 98 5 50 64 130।
12: ए यो, द्याट झालमुरी।

0: रिजालको उत्कृष्ट उत्पादन रिजाल्स पिरो चटपटे झालमुरी
1: स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। नेपालमा 18 वर्ष मुनिका 6.8% बालबालिका आफ्ना जैविक आमा बुबा वा दुवै मध्ये कुनै एकसँग नबसेको तथ्याङ्क सार्वजनिक भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालमा 18 वर्ष मुनिका बालबालिकाको संख्या झण्डै 90 लाखजना छ, जसमध्ये 6.8% अर्थात 6,12,000 बालबालिका जन्मदिने आमा बाबुसँग नबसेको तथ्याङ्क कार्यालयले हिजो सार्वजनिक गरेको हो। कार्यालयका निर्देशक पृथ्वी विजयराज सिजापतिले तथ्याङ्क सार्वजनिक गर्दै आमा बुबासँग नबस्ने बालबालिकाको विषयमा राज्य संवेदनशील बनेको र अन्तर्राष्ट्रिय मापदण्डसँग मेल खाने गरी त्यस्ता बालबालिकाको वैकल्पिक हेरचाहको व्यवस्था, वर्गीकरण र मापदण्ड बनाउने काम अघि बढाएको बताउनुभयो। आमाबुवाले बालबालिकाको हेरचाह गर्न नसक्ने वा नचाहेको अवस्थामा अरू व्यक्ति वा संस्थाले त्यसको जिम्मेवारी लिने परिपाटीलाई वैकल्पिक हेरचाह भनिन्छ। वैकल्पिक हेरचाहमा रहेका बालबालिकाको स्वास्थ्य, पोषण, शिक्षा तथा संरक्षणको अवस्थाबारे गहन अध्ययन गर्न सरकारले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार वैकल्पिक चाहको वर्गीकरण र त्यसका आधारमा निर्धारण गर्ने तयारी थालेको निर्देशक सिजापतिले बताउनुभयो।
1: अब विदेशको खबर। सिरियामा गरेको एक अध्ययनले आजभन्दा झण्डै 4,500 वर्ष अघि नै परिष्कृत खाना पकाउने कला विकास भइसकेको पत्ता लागेको छ। डेनमार्कका विशेषज्ञहरूले गरेको अध्ययन अनुसार त्यस बेला नै सिरियाका मानिसहरू फरक तापक्रमका भाँडा प्रयोग गरेर परिष्कृत खाना पकाउने गरेका थिए। हिजो सार्वजनिक भएको अध्ययन प्रतिवेदन अनुसार त्यस बेला युरोपका मानिसहरू साधारण बाक्लो सुप र रोटीमै निर्भर रहने गरेकोमा सिरियामा भने खसी, बाख्रा, हरिणको मासुलाई अन्न मिसाएर मन्द तापमा लामो समय पकाएर खाना खान्थे। सिरियाली भान्सेहरूले खानाको प्रकार अनुसार फरक गुण भएका भाँडा प्रयोग गर्ने गरेका प्रतिवेदनमा भनिएको छ। पुराना खाना पकाउने भाँडाभित्रका जनावरका हाड, बिरुवाका अवशेष र चिल्लो पदार्थ जाँच गरेर वैज्ञानिकहरूले यस्तो निष्कर्ष निकालेका हुन्। त्यसबेला सिरियामा स्थानीय रूपमा माटो र क्याल्साइटका भाँडा बनाइन्थे भन्ने केही भाँडा चीनबाट आयात हुन्थे।
2: अब खेल खबर। मलेसियामा चलिरहेको एसिसी प्रिमियर कपको फाइनलमा आज नेपाल र युएई खेल्दैछन्। फाइनल खेल नेपाली समयअनुसार अहिले बिहान 7:15 सुरु हुनेछ। आजको खेल जित्ने टोली प्रिमियर कपको उपाधिसँगै 2027 एकदिवसीय एसिया कपमा पनि छनौट हुनेछ। 2023 फाइनलमा पनि नेपाल र युएई खेलेका थिए, त्यसबेला नेपालले युएईलाई 7 विकेटले पराजित गरेको थियो। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र युएई बीच अहिलेसम्म 19 पटक प्रतिस्पर्धा भएको छ। नेपालले 11 खेल जित्दा युएईले 8 खेल जितेको छ। यदि नेपालले उपाधि जिते दोस्रो पटक एकदिवसीय एसिया कप खेल्नेछ। 2023 एसिया कपमा नेपालले समूह चरणमा भारत र पाकिस्तानसँग खेलेको थियो। नेपाल र युएई दुवै इमर्जिङ टिम्स एसिया कपका लागि भने छनौट भइसकेका छन्। खेलकै अर्को खबरमा, नेपाल भलिबल लिग एनबीएलको फाइनलमा आज कर्णाली शिवराज र गण्डकीको प्रतिनिधित्व गर्ने अन्नपूर्ण स्पाइकर

0: टोली सहभागी लीगमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा पुग्ने प्रावधान छ। लीगमा दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनलमा पुग्नका लागि प्लेअफ खेल्नुपर्ने थियो।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। अहिले पूर्वी र मध्य तराईका केही ठाउँमा पानी परिरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका धेरैजसो ठाउँमा बदली भएर झापा, मोरङ, सुनसरी, उदयपुर, चितवन, नवलप्राची लगायतका जिल्लामा सामान्यदेखि मध्यम वर्षा भइरहेको हो। कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा पनि सामान्य पानी परिरहेको छ। सामान्यदेखि मध्यम वर्षा भए पनि ठूलो पानी भने परेको छैन।
0: नेपालमा सडक, विमानस्थल लगायत ठूला पूर्वाधार निर्माणमा निजी क्षेत्र मार्फत कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र उद्योग व्यवसायी बीच हिजो भएको छलफलमा प्रधानमन्त्री शाहले निजगढ विमानस्थल लगायत ठूला पूर्वाधारको निर्माण निजी क्षेत्र मार्फत कसरी सम्भव छ र त्यसका लागि सरकारले के कस्ता कानूनी तथा व्यावहारिक जटिलता फुकाउनुपर्छ लगायतका विषयमा सहभागीसँग सुझाव माग्नु भएको थियो।
1: एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई फरक प्रतिवेदन पेश गरिएपछि नेतृत्व पुनर्गठनको विवाद झन चर्कने देखिएको छ। कार्यदल सदस्य सचिव एवं पार्टी महासचिव शंकर पोखरेलले तयार गरेको प्रतिवेदनलाई अस्वीकार गर्दै कार्यदल संयोजक एवं पार्टी उपाध्यक्ष रामबहादुर थापाले छुट्टै प्रतिवेदन ल्याउनु भएको हो। कार्यदलले प्राप्त सुझाव समेटेर प्रतिवेदन तयार पार्न संयोजक थापा र सदस्य सचिव पोखरेललाई जिम्मेवारी दिएको थियो। यस्तै सिङ्गापुरबाट फर्किएको एक महिना बितिसक्दा पनि काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले पार्टी सभापति गगन थापासँग भेटेर संवाद गर्न मान्नु भएको छैन। दुई नेताबीच संवाद नहुँदा पार्टीको आसन्न 15 महाधिवेशन नै अलग अलग हुने सम्भावना बढेको छ।
0: सरकारलाई प्रतिवेदन बुझाएको 31 वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा गएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग अर्थात् रावल आयोगको प्रतिवेदनले औँल्याएका सरकारी तथा सार्वजनिक जग्गा नेपाल सरकारका नाममा कायम गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। यो निर्णय कार्यान्वयन भएसँगै तत्कालीन काठमाडौँ महानगरपालिका क्षेत्रका 35 ओडामा अतिक्रमण भएको 1,859 रोपनी 14 आना 3 पैसा 3 दाम क्षेत्रफल बराबरको सार्वजनिक तथा सरकारी जग्गा खाली गर्न सरकारलाई बाटो खोलेको छ।
1: मलेसिया जाने श्रमिक आपूर्तिको प्रक्रियामा मलेसिया सरकारको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टमले चालेको पछिल्लो कदमले वैदेशिक रोजगारी क्षेत्रमा विवाद पैदा गरेको छ। सुरुमा निश्चित 25 म्यान पावर कम्पनीलाई मात्र काम गर्न अनुमति दिएर सिन्डिकेट खडा गरिएको भन्दै चौतर्फी विरोध भइरहेकै समयमा स्थिति पेचिलो बन्दै गएको खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ।
0: तिब्बती क्षेत्रबाट भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको हिमबाढीले रसुवा, नुवाकोट, धादिङ र गोर्खाको पर्यटन क्षेत्रमा मात्र 52 अर्ब 13 करोड रुपियाँ बराबरको क्षति पुर्याएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको भोटेकोसी हिमबाढी क्षति मूल्याङ्कन समितिले तयार पारेको प्रारम्भिक प्रतिवेदन अनुसार हिमचट्टान सहितको पहिरो हिमतालमा खसेर अति वेगमा आएको विनाशकारी बाढीबाट पर्यटन क्षेत्रमा मात्र 52 अर्ब 13 करोड 65,76,500 रुपियाँ बराबरको क्षति पुगेको छ।
1: अब पालो उखानको
0: मित भन्दा हित ठुलो।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
0: भोटेकोसी बाढी प्रभावित 14,000 बालबालिकाको पढाइ अवरुद्ध, प्रभावित बालबालिकाको पठन पाठन कसरी सुरु गर्नु भन्नेमा अन्यल,
1: सडक पेटीमै सुत्केरी भएको घटनाले निशुल्क प्रसूति सेवामा विपन्न वर्गको पहुँचमाथि प्रश्न, बिरामीले खर्च तिर्न नसके उपचार सेवा अस्वीकार गर्न मिल्छ कि मिल्दैन भन्नेमा पनि बहस,
0: ग्यास आपूर्ति व्यवस्थापन सहज नबन्दा उपभोक्ता अझै मारमा, ग्यास कालो बजारी गर्ने विरुद्ध कारवाही तीव्र,
1: सिरियामा झण्डै 4,500 वर्ष अघि नै खाना पकाउने कला विकास भइसकेको अध्ययनको निष्कर्ष, खानाको प्रकार अनुसार फरक भाँडा प्रयोग गर्ने गरेको अनुसन्धानको दावी,
0: र एसिसी प्रिमियर कपको फाइनलमा आज नेपाल र युएई खेल्दै विजेता टोली एसिया कपमा छनौट हुने, नेपाल भलिबल लिगको उपाधिका लागि कर्णाली र अन्नपूर्णको खेल पनि आज।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिका दैनिकबाट झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौँ। सप्तरीमा सडक पेटीमा सुत्केरी भएको घटनासँग यो कार्टुन सम्बन्धित छ। यहाँ एउटा घरभित्र श्रीमान श्रीमती छन्। श्रीमानले पत्रिका पढिरहेका छन्। पत्रिकामा त्यही खबर हेरेपछि उनी भन्दैछन्, सडकमा खेदेर किन नहोस्, सरकारले प्रसूति सेवा निशुल्कै गरेको छ त। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सडक र मौसमको अवस्था बारे जानकारी लिन नबिर्सौ। नमस्कार।
2: कालिका एफएम 95.2 निरन्तरको साथी।

0: Radio.
1: Extreme energy drink.
2: नसा छाला हार्जोनी र पेट्रोका बिरामीहरूलाई विशेष जानकारी यही भाद्र 27 गते शनिबारका दिन काठमाडौँका वरिष्ठ आयुर्वेद विशेषज्ञ डाक्टर बुद्धि प्रसाद पौडेल दुर्गा आयुर्वेद औषधालय पोखरा बस पार्क नारायणगढ चितवनमा आउँदै हुनुहुन्छ। नयाँ तथा पुरानो बात व्याधि ढाड कम्बर घुँडाको जोर्नी दुख्ने हात खुट्टाका जोर्नी दुख्ने सुनिने युरिक एसिड बढेको हात खुट्टा पोल्ने झमझमाउने हिडुल गर्न कठिनाई हुने नसाको समस्याका साथै प्रोस्टेट बढेको मधुमेह जन्डिस पत्थरी पिनास पाइल्स फिसर फुस्टुला कानो गोला कब्जियत एवं स्त्री प्रसुति र यौन सम्बन्धी समस्या भएका बिरामीहरूले उपचारको लागि सम्पर्क गर्नु हुन जानकारी गराउँदछौ। नाम दर्ता फोनबाट पनि गर्न सकिनेछ। साथै अन्य दिन निशुल्क बिरामी जाँच तथा परामर्श सेवा उपलब्ध छ। सम्पर्क दुर्गा आयुर्वेद औषधालय पोखरा बस पार्क नारायणगढ चितवन। फोन 0656126670।
3: रंग बहार रंग बहार
4: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
3: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
3: बर्जर पेंस।
5: तपाईँ आफ्नो र आफ्नो परिवारको स्वास्थ्य प्रति ढुक्क हुनुहुन्छ?
2: अब स्वास्थ्य परीक्षण र विशेषज्ञ चिकित्सकको परामर्श सेवा तपाईँकै आफ्नै नजिकै चनौली बजारमा जीएम डायग्नोस्टिक एन्ड हेल्थ क्लिनिक।
5: विभिन्न स्वास्थ्य जाँच तथा विशेषज्ञ चिकित्सकहरूद्वारा ओपिडी परामर्श सेवा,
2: प्रयोगशाला परीक्षण, औषधि सेवा, इसिजी तथा अल्ट्रासाउन्ड सेवा, साथमा हरेक दिन निशुल्क सुगर जाँच,
5: आधुनिक प्रविधि, भरपर्दो सेवा तपाईँ र तपाईँको परिवारको स्वास्थ्य को लागि जीएम डायग्नोस्टिक हेल्थ क्लिनिक
2: भरतपुर 18 चनौली चितवन। सम्पर्क नम्बर 0656-494-354 र 97-61-9944। जीएम डायग्नोस्टिक भरपर्दो स्वास्थ्य सेवा तपाईँकै नजिक चनौलीमा।
6: 95.2 कालिका एफएम हृदयको स्पन्दन।
7: समसामयिक विषयमा गहन विश्लेषण, धारिलो प्रस्तुति र सनसनीपूर्ण बहस कालिका एफएम 95.2 यो हो अन्तरक्रियात्मक कार्यक्रम समय सन्दर्भ।
8: नमस्कार, कार्यक्रम समय सन्दर्भबाट सुनिल पराजुलीको कार्यक्रम समय सन्दर्भ। यहाँहरूले मध्य नेपालकै सर्वोत्कृष्ट रेडियो कालिका एफएम 95.2 इन्टरनेट अनलाइनको कालिका news.com मोबाइल एप्लिकेशनहरू नेपाली पात्रो हाम्रो पात्रो र कालिका एफएमको आधिकारिक फेसबुक पेजमा सेयर गरिएको अडियो लाइभ मार्फत देश तथा विदेशमा एकसाथ सुन्न सक्नुहुन्छ। कार्यक्रम समय सन्दर्भमा हामी समसामयिक विषयवस्तुमा विशेष चर्चा गर्नेछौ। एक वर्ष अघि जेनजी पुस्ताले सड़कमा उभिएर राजनीतिक नेतृत्व, सुशासन र राज्य सञ्चालनको शैलीमाथि गम्भीर उठाएको थियो। त्यो आन्दोलनले नेपाली राजनीतिमा नयाँ बहस मात्रै जन्माएन, सत्ता र नेतृत्वको समीकरणमै परिवर्तन ल्यायो। एक वर्षपछि फर्केर हेर्दा आन्दोलनले खोजेको परिवर्तन कति संस्थागत भयो र युवाको अपेक्षा कति पूरा भयो भन्ने प्रश्न स्वाभाविक रूपमा उठिरहेको छ। जेनजी पुस्ता अहिलेको सरकारबाट पनि त्यति खुसी हुन सकेका छैनन्। सरकारले जेनजीहरूको भावना अनुरूप कस्तो कामहरू गरिरहेको छ, जेनजी आन्दोलनले उठाएका प्रश्नहरूलाई अहिले सम्बोधन गर्न सकिरहेको छ कि छैन, आज हामी यो महत्वपूर्ण विषयमा कुराकानी गर्दैछौ। हामीसँग कुराकानीमा हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सांसद राजीव खत्री।
9: राजीव खत्रीजी, स्वागत छ यहाँलाई कालिका एफएममा।
10: धेरै धेरै धन्यवाद हजुर।
9: एक वर्ष अघि जेनजीले जुन परिवर्तनको लागि सडक रोज्यो, आज फर्केर हेर्दा तपाईँहरू त्यो आन्दोलनको मर्म अनुसार हिँडिरहेका छौँ भन्न सक्नुहुन्छ कि केही कमी कमजोरीहरू छ?
10: एक वर्ष अगाडिको आन्दोलन भनेको इतिहासमा विचारको लडाई थियो, त्यो पनि नयाँ पुस्ताको विचारको लडाई थियो। त्यतिखेर विचार लिएर एउटा पुस्ता सडकमा आयो, त्यो सडकमा जो विचार लिएर आए ती विचारमाथि गोली प्रहार हो, कोही घाइते भए, कोही शहीद भए, कोही अपाङ्ग भएर आज त्यो विचारहरू अस्पतालमा छन्। तर त्यो विचारले त्यतिखेर जितेको दिन थियो, त्यो सबै कुराले आजको दिनमा फर्किएर हेर्दाखेरि प्रश्न गरेर आएको नयाँ पुस्ताहरू आज सत्तामा पुगेको छ। सत्तामा पुग्दै गर्दाखेरि हिजो जुन सुशासनका मुद्दा जेनजीहरूले जसरी उठाए ती मुद्दाहरू आज करिब करिब सुशासन एउटा लयमा फर्किएको छ, 100% भएको छ म भन्दिनँ, किनभनेदेखि यो भनेको टाउको दुख्यो अनि सिटामल खाने निको हुन्छ भने जस्तो हुँदैन। कतिपय कुराहरू गर्दै जाँदाखेरि जुन हामी पुरानो परिपाटी पुरानो तरिकाले काम गरिरहेको हुन्छ, त्यो कर्मचारी तन्त्रदेखि लिएर हरेक सिस्टमहरू एउटा तरिकाले सिस्टम बिग्रिनु र सिस्टमेटिक सिस्टम बिग्रिनु फरक कुरा हो। त्यस कारणले यो सिस्टमेटिक सिस्टम नै कोल्याप्स भएको अवस्थामा त्यसलाई सुधार गर्दै जाँदा केही जटिलता हुन्छन्। तर एक वर्षमा जुन पछिल्लो रूपान्तरण सुशीला कार्की प्रधानमन्त्री भएदेखि आज पछिल्लो 5-6 महिना प्रधानमन्त्री बालेन शाह प्रधानमन्त्री हुँदै गर्दा धेरै चिजमा सुशासनको पक्षमा राम्रा काम भएका छन् र अझै हुन बाँकी छन्। मतलब भए कम्प्लिट भए म भन्दिनँ, हुन बाँकी छन्। सन्तुष्ट हुने ठाउँ छ तर निर्धक्क हुने ठाउँ छैन।
0: मैले हिजो मात्र एकजना जेनजीसँग अन्तर्वार्ता गरेका थिएँ कि सुशासनको केही अनुभूति त भएको छ, तर पछिल्लो समय हामीले नेपोबेबी भनेर जुन हिसाबले आन्दोलन गऱ्यौँ, अहिलेको सरकार त त्यो नेपोबेबीको पनि पराकाष्ठ जस्तो देखियो। अनि अख्तियारको प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा लगेर चाहिँ हामी तपाईँलाई शिवपुरी लगेर थुनिदिन्छौँ जस्तो चेतावनी दिँदाखेरि अलिकति हामी पनि सोच्न बाध्य भएका छौँ भन्ने खालको अभिव्यक्ति उहाँले राख्नु भएको थियो कि जेनजीहरू त्यति सन्तुष्ट छैनन् नि अहिलेको सरकारबाट। त
10: होइन, यस्तो हो, अब तपाईँले अब जेनजी धेरै खालका जेनजीहरू हुन्छन्, अब एउटै खालको जेनजी हुँदैनन्, सबैका आफ्ना धारणा हुन्छन्। त्यो धारणा प्रति सम्मान छ, किनभने हिजोको दिनमा त्यो धारणालाई सम्मान नगर्दाको अवस्था यी सब कुरा बनेका हुन्छ। त्यस कारणले उहाँको भनाइप्रति मलाई कुनै आपत्ति त्यस्तो कुरा छैन। एउटा कुरा के भन्नुहुन्छ भने अख्तियारको विषयमा जुन कुरा गर्नुभयो, अख्तियारका प्रमुख आयुक्तलाई बोलाएर चाहिँ विभिन्न आरोप लगाउने काम भयो, धम्की दियो भने नि अमूर्त कुरा हो, मूर्त कुरा होइनन्। काहीँ न उहाँहरूले बाहिर आएर स्वीकारेको कुरा हो, न केही मीडियामा आएका विषय बाहेक कुरा केही पनि होइन। एउटा कुरा के हुन्छ भने तपाईँ बिरालो कालो होस् कि सेतो होस्, पहिलो कुरा मुसा मार्नुसँग सरोकार हुन्छ। आज हामीले सुशासनको कुरा गरिरहेका छौँ, मैले अघि नै भनिसकेँ नि तपाईँलाई, हाम्रो अदालतदेखि लिएर हाम्रा संवैधानिक आयोगहरूदेखि लिएर धेरै कुराहरूमा त्यही पुरानै तौर तरिकाहरू छन्, जसले गर्दाखेरि सरकारले गर्न खोजेका कतिपय राम्रा कुराहरूमा पनि अवरोध सिर्जना हुन्छन्। किनभने त्यहाँ पुरानै ढङ्गढङ्गी छ, अझै पनि सबै सरकार नयाँ बन्यो, जेनजी पुस्ताले चाहेको कुरा नयाँ छ, सुशासनको कुरा अहिले कुनै चिज भएन, केही चिजहरू सरकारले गर्न खोज्दा खोज्दै पनि भक्का छैनन्, नभएका कुरा त नभएका हुन् नि त। कहाँबाट अवरोध भयो भन्दाखेरि यिनै चिजहरूबाट आए, उहाँहरूलाई बोलाएर कार्यालयमा बोलाएर धम्की होइन कि उहाँहरूलाई यसरी जाउँ भनेर भनिएकै आधारमा त्यसलाई आपत्ति जनाइहाल्नुपर्छ भन्ने मलाई लाग्दैन। अहिले जसरी तपाईँले भन्नुभयो शिवपुरी जङ्गलमा लगेर थुन्छु या कहाँ लगेर थुन्छु भनेर भनियो भन्ने कुरा मलाई लाग्दैन। यदि त्यो भनिएको रहेछ भने त गलत हो, होइन, त्यो गलत हो। तर मलाई जहाँसम्म लाग्छ त्यो चिज मिडियामा आएका केही कुराहरू मात्रै हो, र मुख्य कुरा भनेको यो देशलाई सुशासन चाहिएको छ। जो तपाईँले जेनजी पुस्तासँग कुराकानी गर्नुभयो, उहाँले एउटा चिज त स्वीकार्नुभयो नि, सुशासनमा थोर बहुत काम भएको छ। हो, मैले भनेको कुरा नि त्यही नै हो, हामीले आधार तयार गर्दै गर्दा सुशासनको पहिलो वर्ष भनेर भनेका छौँ यसलाई, यो वर्षलाई हामीले कम्तीमा सुशासन मात्रै कायम गर्यौँ भने विकास निर्माणका काम अरू चिजहरू त बिस्तारै हुँदै जान्छन्। एकैचोटि सबै कुरा चट हुने निको हुने गरी चाहिँ सबै काम हुँदैनन्, थोरै समय लाग्छ। तर ढङ्ग नपुग्नु र नियत राखेर गलत काम गर्ने प्रयास हुनु चाहिँ फरक कुरा हो। कहिले नै ढङ्ग पुग्न नपुग्न सक्छ, काम गर्ने तौर तरिकामा मन्त्रीका कामहरू सांसदका कुराहरू कसैका ढङ्ग नपुगेर कहीँ बिग्रेका हुन सक्छन्। ढङ्ग नपुगेको कुरालाई चाहिँ तपाईँ सुधार्न सकिन्छ कि, तर नियतै बिगारेर काम गरियो भन्ने ठाउँ चाहिँ आजको दिनमा छैन नि त। नियत बिगारेर कसैलाई भर्ती गर्यो, नियत बिगारेर सरकारले सन्धि सम्झौता गर्यो, काम गर्यो, काण्ड घटायो भन्ने अवस्था चाहिँ आज छैन भन्न खोजेको मैले।
0: जस्तै सरकारले अहिले जुन जेनजी आन्दोलनपछि बालेन सरकारमा धेरै विश्वास छ, अब राष्ट्रिय स्वतन्त्र पार्टीप्रति पनि विश्वास त धेरै नै छ, जेनजीहरूले पनि अझै आश मारेका छैनन्। घाइतेहरूलाई अनि मृतकका परिवारहरूलाई राज्यले के गर्नु पर्थ्यो अथवा के गर्ने चरणमा छ, अहिलेसम्म भएका काम चाहिँ के देख्नु भएको छ हजुरले यसमा चाहिँ?
10: घाइतेहरूको सन्दर्भमा सरकारले उपचारका कुराहरू लगायत कुरामा सरकारले आफ्नो तर्फबाट गर्नुपर्ने कामहरू गरिरहेको छ, यसमा नगरेको भन्ने होइन। र जेनजीको मुद्दाहरूलाई, पहिलो कुरा जेनजीको मुद्दा हो सबैभन्दा ठुलो कुरा, र व्यक्तिगत हिसाबले हेऱ्यो भने व्यक्ति जो घाइतेहरू छन् उनीहरूको उपचारको कुराहरू, यो सबै कुरामा सरकारले आफ्नो तर्फबाट इमान्दारिताका साथ काम गरेको छ। होला केही अपुगहरू कहिलेकाहीँ जेनजीले उठाएका विषयहरू चाहिँ चाँडोभन्दा चाँडो सल्भ होस् भन्ने कुराहरू हुन रहन सक्छन्। तर एउटा कुरा के हुन्छ भने तपाईँ हामीले के बुझ्नुपर्छ भने हामी आज पनि पुरानै ऐन कानुनमा रहेर काम गरिरहेका छौँ। धेरै ऐन कानुनहरू हामीले परिवर्तन गर्नुपर्ने अवस्था छन्, यी चिजहरू हाम्रा लागि अहिले पनि समस्या हुन्, तगारो हुन्। त्यस कारण यी सबै कुरामा काम गर्नका लागि कम्तीमा हामीले पुराना ऐन कानुनहरू परिवर्तन गर्न सक्यौँ भने जिन्दगीले दिएका सपना पुरा हुन्छ। त्यही भएर यो वर्ष मात्रै करिब करिब 130 विधेयकहरू सदनमा प्रस्तुत हुँदैछन्, जसले गर्दाखेरि अब हिउँदे अधिवेशनमा सदन सांसदहरू यति बिजी हुनेवाला छौँ हामी सबैजना, जसले गर्दाखेरि 130 विधेयक सदनमा आउँदै गर्दा, ती पास गर्दै गर्दा, समय सापेक्ष कानुनहरू परिवर्तन हुँदै गर्दाखेरि जेनजीले उठाएका मुद्दाहरू त्यहाँबाट पुरा हुँदै जाने हुन्छ। अब तपाईँले भनेको घाइतेको उपचार, घाइतेहरूलाई जो रोजगारीका कुराहरू, यो सबै कुरा चाहिँ प्रक्रियामा जाने कुरा हो, प्रक्रिया नै छन्। जस्तो अहिले जेनजी आन्दोलनलाई यो वर्ष सार्वजनिक विदा दिएरै दिवस मनाइयो, जेनजी पार्कहरूको परिकल्पना गरिएको छ, जेनजीलाई केन्द्रमा राखेर सरकारले काम गर्न खोजिरहेको प्रश्न देखिन्छ।
0: जेनजी आन्दोलनबाट आएको राजनीतिक परिवर्तनलाई सफल मान्न चाहिँ अहिले रासोपाको सरकार चाहिँ अब आफ्नो जुन सरकारको कार्यकाल हुँदासम्म 5 वर्ष कार्यकालमा कुन कुन सूचकमा चाहिँ सुधार गरेर अगाडि बढ्यो भने जेनजीको चाहिँ प्रश्न अनुसारको काम देखिन्छ।
10: एउटा कुरा के हुन्छ भन्नुहुन्छ भने मैले पटक पटक भन्ने गरेको छु, अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई जहिले पनि नालायक देख्छ। तपाईँले यसो सम्झिनु भने हजुरबुवाले बुवालाई जहिले पनि नालायक देख्ने हो, बुवाले छोराहरूलाई जहिले पनि नालायक देख्ने हो, किनभने जसले पनि आफू जस्तै भइदियो सन्तान भनेर खोज्छ, तर त्यो चिज हुँदैन। अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई जति नै नालायक दिए पनि समय चाहिँ उसैको हुन्छ। त्यसकारणले पछिल्लो समय प्रविधिको कुरा, विज्ञानका कुराहरू पछिल्लो पुस्ताले गर्छ, तर अघिल्लो पुस्ताको काहीँ न काहीँ सोच भनेको उही सिमसिमे राजाको पालाका सोचहरू, आफ्नै कुरा मात्रै सही भन्ने टाइपका कुराहरू हुन्छन्। पछिल्लो पुस्ताका सोचलाई राज्यले अपनत्व फिल गरेर काम गर्ने हो भने कुनै पनि समस्या रहँदैन। जस्तो तपाईँ सुशासनका कुराहरूमा, पारदर्शिताका कुराहरूमा, दिगो विकासका कुराहरूमा, त्यसपछि गएर युवाहरूले जुन किसिमको अवस्था खोजेका छन् रोजगारीका कुराहरूमा, यी चिजमा बसेर मात्रै काम गर्न सकियो भनेदेखि मलाई जहाँसम्म लाग्छ पछिल्लो पुस्ताले खोजेका कुरा यी नै हुन्।
0: जस्तै पत्रकारको रूपमा तपाईँले आन्दोलनलाई बाहिरबाट हेर्नुभयो, अहिले सांसदको रूपमा त्यसको परिणाम कार्यान्वयन गर्ने ठाउँमा पनि हुनुहुन्छ, यी दुई दृष्टिकोणलाई जोड्दाखेरि चाहिँ 1 वर्षपछि तपाईँलाई आन्दोलनको सबैभन्दा ठुलो उपलब्धि र सबैभन्दा ठुलो अपूर्णता चाहिँ के लाग्छ?
10: सबैभन्दा ठुलो उपलब्धि भनेको अहिले प्रश्न गर्ने कुरा चाहिँ, हिजोको दिनमा प्रश्न वर्जित हुन्थ्यो, हिजो प्रश्न गर्ने व्यक्तिहरूलाई शत्रुको कोटामा राखिन्थ्यो, विपक्षी बनाइन्थ्यो, तर आज प्रश्नलाई सुझावको रूपमा ग्रहण गर्ने अवस्था बनेको छ कम्तीमा। किन भन्नुहुन्छ भने म जहिले पनि यो प्रश्न भन्ने कुरा चाहिँ यति महत्त्वपूर्ण कुरा हो कि एउटा सानो बच्चाले पनि अभिभावकसँग प्रश्न राख्छ, जिज्ञासा राख्छ। तपाईँ हामी पनि सुशासनका लागि सार्वजनिक निकाय सत्तासँग जहिले प्रश्न गर्छौँ र यो प्रश्न जब स्थापित हुन्छ, प्रश्नलाई जब मान्यता दिइन्छ भनेदेखि त्यो सबैभन्दा ठुलो उपलब्धि हो। यदि अर्जुनले कृष्णलाई प्रश्न सोध्दैन थिए महाभारतमा भनेदेखि गीताको रचना हुँदैन थियो। त्यसकारणले यो प्रश्नलाई स्वीकार्ने स्वीकारोक्ति र प्रश्न गरिनुपर्छ, प्रश्न सुनिनुपर्छ भन्ने जुन अवस्था पछिल्लो समय सिर्जना भएको छ, यो एउटा ठुलो उपलब्धि हो भन्ने मलाई लाग्छ।
0: अब अन्तिममा राजीवजी, जस्तै यो जेनजी आन्दोलनलाई पनि विभिन्न पार्टीले, विभिन्न विश्लेषकहरूले फरक फरक दृष्टिकोणबाट विश्लेषण गरिरहनु भएको छ, यो राजनीतिक आन्दोलन थियो कि पुस्तान्तरणको आन्दोलन हो कि सुशासनको आन्दोलन थियो, तपाईँले कुन रूपमा विश्लेषण गर्नुहुन्छ? छोटकरीमा राखिदिनुहोस् न।
10: यो तपाईँले तिनवटा जुन कुरा भन्नुभयो तिनवटै कुरा हो, सुशासनको आन्दोलन हो, पुस्तान्तरणको आन्दोलन हो, यो तपाईँले जे भन्नुभएको छ र यी जे जेनजीहरूले उठाएका मुद्दा पनि तपाईँले भनेको यी तिनवटा विषयभित्रकै सेरोफेरोमा रहेर छ। तर जसरी पुरानाहरूले भने जस्तो यो चाहिँ आतंकवाद जस्तो होइन, यो चाहिँ खरानी ज्ञानहरूको आन्दोलन भने जस्तो टाइपको होइन। किनभनेदेखि हिजो यो पुस्ता तपाईँ पनि सम्भवतः जेनजी पुस्ताकै हुनुहुन्छ जस्तो लाग्छ मलाई, तपाईँको आवाज सुन्दाखेरि, तपाईँसँग मैले कुराकानी गर्दै गर्दाखेरि तपाईँ, म त्यो कुरामा सही छु, तपाईँ जेनजी पुस्ता हुनुहुन्छ,
0: जेनजी नै
10: तपाईँलाई सोधेको जेनजी हुनुहुन्छ हो। अब मैले तपाईँलाई नै लक्षित गरेर मैले के भने, तपाईँ त्यो पुस्ता होइन कि तपाईँ हिजोको दिनमा राजनीतिक परिवर्तनका लागि रेलिङ भाँचेर राजनीति गरेर आएको पुस्ता तपाईँ होइन, तपाईँ सदनभित्र कुर्सी तोडफोड गरेर आएको पुस्ता तपाईँ होइन, तपाईँ टायर बालेर राजनीति गरेर आएको पुस्ता तपाईँ होइन। त्यसकारणले तपाईँलाई त्यो टायर बाल्ने, तपाईँलाई काहीँ भवनहरू आगो लगाउने भन्ने कुरा तपाईँलाई आउँदैन थियो, त्यो गरेर आउने पुस्ता अर्कै हो, जसले हिजोको दिनमा हामी आजको दिनमा प्रश्न देख्छौँ। जेनजी 23 गते पहिला घटना भयो, 23 गते घटना भएपछि एक प्रकारको आक्रोश मानिसमा जाग्यो, त्यो आक्रोशको फाइदा कसैले लिएर भोलिपल्ट आगजानीका प्रयासहरू गरे, नेतृत्व आगजानीको कसैले गर्यो होला, त्यो आगजानी हुँदै गर्दाखेरि त्यहाँ जेनजी पुस्ताहरू पनि पुगे होला, तर त्यो आगजानीमा सबैभन्दा ठुलो भूमिका तपाईँले हेर्न सक्नुहुन्छ। विद्यादेवी भण्डारीको घर, पूर्व राष्ट्रपति विद्यादेवीको भण्डारीको घर डढाउने व्यक्ति कोही थिए, स्वयं एमालेका मान्छे थिए। तपाईँ बानेश्वर संसद भवन डढाउनेमा हेर्नुभयो भने माओवादी क्रान्तिकारीका विद्यार्थी नेताहरू पक्राउ परेका छन्। तपाईँ यतापट्टि गएर गगन थापा, तत्कालीन महामन्त्री, गगन काङ्ग्रेसका महामन्त्री गगन थापाको घर आग लागि गर्ने हेर्नुभयो भने उहाँले स्वयं स्वीकार्नु भएको छ, एमालेका व्यक्तिहरूले आएर घर आग लागि आगजानी गरिदिएको भनेर उहाँले भन्नुभएको छ। यी सबै कुराले के देखाउँछ भने नेतृत्व गर्ने उनीहरूले थिए, त्यसकारणले यसलाई अहिले खरानीबाट आफूलाई टकटक्याएर कसैलाई आरोप लगाउनु जरुरी नै छैन, त्यो पुस्ता त्यो होइन। त्यसकारणले यो बिल्कुलै एउटा राजनीतिक आन्दोलन हो, चेतनाको आन्दोलन हो यो।
0: हुन्छ, समय र कुराकानीको लागि यहाँलाई धेरै धेरै धन्यवाद छ।
10: धेरै धेरै धन्यवाद यहाँलाई पनि।
8: हामीसँग कुराकानीमा हुनुहुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सांसद राजीव खत्री। उहाँसँगको कुराकानीसँगै कार्यक्रम समय सन्दर्भको आजको समय सकिएको छ। सुनिल पराजुली बिदा हुन्छु, नमस्कार।
11: कालिका एफएम 95.2 निरन्तरको साथी।

0: का साथ व्यापार व्यवसाय करना, आर्थिक जोखिम कम करना, विश्वास हामीलाई गर्नुस्। United Azure Insurance, United by Trust।
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: स्टुडियो टाइम चेक। यो समय
3: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली भरतपुर 9 केन्द्रीय बस पार्क चितवन।
4: उच्च शिक्षा दिनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, ISPT, कोरियन, अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली भरतपुर ओह्रालो नारायणगढ। नसा, छाला, हार्जोनी र पेट्रोका बिरामीहरूलाई विशेष जानकारी। यही भाद्र 27 गते शनिबारका दिन काठमाडौँका वरिष्ठ आयुर्वेद विशेषज्ञ डाक्टर बुद्धि प्रसाद पौडेल दुर्गा आयुर्वेद औषधालय पोखरा बस पार्क नारायणगढ चितवनमा आउँदै हुनुहुन्छ। नयाँ तथा पुरानो बात व्याधि, ढाड कम्बर घुँडाको जोर्नी दुख्ने, हात खुट्टाका जोर्नी दुख्ने, सुनिने युरिक एसिड बढेको, हात खुट्टा पोल्ने, झमझमाउने, हिँडडुल गर्न कठिनाई हुने, नसाको समस्याका साथै प्रोस्टेट बढेको, मधुमेह, जन्डिस, पत्थरी, पिनास, पायल्स, फिसर, फुस्टुला, कानो गोला, कब्जियत एवं स्त्री प्रसूति र यौन सम्बन्धी समस्या भएका बिरामीहरूले उपचारको लागि सम्पर्क गर्नु हुन जानकारी गराउँदछौ। नाम दर्ता फोनबाट पनि गर्न सकिनेछ। साथै अन्य दिन निशुल्क बिरामी जाँच तथा परामर्श सेवा उपलब्ध छ। सम्पर्क दुर्गा आयुर्वेद औषधालय पोखरा बस पार्क नारायणगढ चितवन। फोन 0656126670।
5: रंग बहार, रंग बहार।
6: बर्जर संगे उपहार उपहार। बम्परमा यामाहा रेजियार।
5: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
6: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
5: बर्जर पेन्स।
3: तीजको रमाइलो, परिवारको खुसी अनि अविस्मरणीय कार्यक्रम, अब एउटै उत्कृष्ट गन्तव्य धावन पार्टी प्यालेस भरतपुर 11 जागृति चोक।
7: साधारण सभा, विवाह, वर्षबन्ध, सेमिनार, गोष्ठी, बर्थडे पार्टीदेखि तीज विशेष कार्यक्रमसम्म सुविधा सम्पन्न आफ्नै भवनमा चारवटा अत्याधुनिक हल, एउटै हलमा 1000 जनासम्मको क्षमता, स्विमिङ पुल, रेस्टुरेन्ट, बार र प्रशस्त पार्किङ सुविधा।
3: यस तीजमा विशेष छुट, स्वादिष्ट हाइजेनिक खाना र सुन्दर शान्त वातावरणमा आफ्नो कार्यक्रमलाई अझ विशेष बनाउनुहोस्।
7: आजै बुकिङ गर्नुहोस्। धावन पार्टी प्यालेस भरतपुर 11 जागृति चोक मालपुर चोकबाट 500 मिटर पूर्व। फोन 0556491999। मोबाइल 98550049070।
8: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
9: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
8: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
9: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इला रिसोर्ट मौला काली।
8: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इला रिसोर्ट मौला काली।
9: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इला रिसोर्ट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1 नवलपुर।
10: हे भगवान्, खेतमा तरकारी लगाउने बेला भइसक्यो, आ मोल कतै पाइए छैन, अब के गर्ने होला?
11: लौ न प्रभु, खेतमा तोरी लाउने समय सकिन थाल्यो तर मल कतै पाइएन, अब के गर्ने होला?
12: आलुको खेतमा मल भएन, अब म के गरौँ, यसपालि पनि खेती बिग्रिने भयो।
13: गहुँ लाउन त सोचेको तर मलै छैन, कुनै उपाय गर प्रभु।
14: ए किसान हो, अब मलको खोजीमा समय खर्च नगर, बरु झट्ट अविनाश फर्टिलाइजर्सलाई सम्पर्क गरी कुखुराको सुलीबाट उत्पादित भुस रहित जैविक मल ल्याएर आफ्नो अन्न र तरकारी बालीलाई ऊर्जा प्रदान गर, यसैमा तिम्रो भलाइ छ।
15: युरोपियन मेसिनबाट नेपालमै पहिलो पटक नवीनतम प्रविधिको प्रयोग गरी कुखुराको शुद्ध सुलीबाट जैविक मल उत्पादन गर्ने अविनाश ग्रुप अफ पोल्ट्रीको अविनाश फर्टिलाइजर्सलाई सम्पर्क गर्नुहोस्। सम्पर्क ठेगाना टिपिहाल्नुहोस् त, अविनाश फर्टिलाइजर्स प्राली, आनन्द मार्ग, नारायणगढ चितवन। फोन 0555 98 715 तथा मोबाइल नम्बर 98029 70 355 र 98029 70 345।
16: दूर संचार रोड भरतपुर 10 अवस्थित चितवन मोडेल अस्पताल अब नयाँ व्यवस्थापन सहित भरोसा हस्पिटल चितवन प्रालीको नाममा सञ्चालित भइरहेको कुरा सबैलाई जानकारी गराइन्छ। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा, फार्मेसी सेवा, ल्याब सेवा, एक्सरे, आईसीयू सेवा उपलब्ध छ।
17: अत्याधुनिक उपकरण तथा सेवा सुविधा सहित विशेषज्ञ डाक्टरहरूद्वारा स्तन क्यान्सर, नाक कान घाँटी, मुटु रोग, मूत्र रोग, बाल बालिका सम्बन्धी रोग, हाड जोड्नी तथा नसा सम्बन्धी रोग, जनरल सर्जरी लगायत सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। साथै अत्याधुनिक उपकरण सहितको हिस्टोप्याथोलोजी सेवा सञ्चालनमा आएको जानकारी गराउन चाहन्छौ।
16: सम्पर्क भरोसा हस्पिटल चितवन प्राली, दूर संचार रोड भरतपुर 10 चितवन। फोन 0556 94 60 594 60।

0: वात्सल्य भरतपुर क्लिनिक 24 कोठी भरतपुर, सम्पर्क 98023 64 542।
1: 100% शुद्धता, निष्पक्षता, आकर्षक डिजाइन, घर गहना खरिदमा आईडीको व्यवस्था, यस ज्वेलर्सको अपार सफलता पछि ग्राहकहरूको मागलाई मध्यनजर गर्दै सही चोक नारायणगढमा अभि ज्वेलर्स सुन चाँदी पसल। प्रोप्राइटर विवेक पन्थी कान्छा, मोबाइल 98450-23503 र 98118-67513। पुनश्च हामी कहाँ राशि अनुसारका पत्थर पाइनुका साथै अर्डर अनुसारका गरगहनाहरू पनि तयार पारिन्छ।
2: शुभ दिनलाई बनाउनुहोस् झनै यादगार, जहाँ खुशी र आतिथ्यता मिसिन्छन् एकै ठाउँमा।
3: सीएमटी होटल, जहाँ प्रेमको सबलाई मिल्छ लग्जरी टच, अत्याधुनिक हल, ओपन किचन, वीआईपी वेटिङ रूम, स्वच्छ र स्वादिष्ट घरको जस्तै खाना, लग्जरी रूम, स्विमिङ पुल, गार्डन, पार्टी एरिया, पर्याप्त पार्किङ, सबै सुविधा एकै ठाउँमा।
2: प्रोफेसनल टिमबाट तपाईँहरूको उत्कृष्ट सेवाको लागि
3: सीएमटी होटल हाकिम चौक, फोन नम्बर 0656-4403 र मोबाइल 98550-74-9733।

0: मनशान्ति आराधना र उपहारका लागि
1: स्वदेशमा बनेको कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: बाढीबाट जोगिन पूर्व तयारी गरौ। नदी किनारमा घरगोठ बनाउँदै नबनाऊ। घर छेउका खोला नदीमा बेलैमा तटबन्धन लगाऊ। वर्षायाममा सधैँ मोबाइलमा पर्याप्त ब्यालेन्स र ब्याट्री राखौ। वर्षा र बाढीको अवस्था बारे टोल फ्री नम्बर 1155 वा रेडियो टिभीबाट नियमित जानकारी लिने गरौ। नदीमा बढेको पानी, ड्याम र तटबन्धनको अवस्था बारे बेला बेलामा जानकारी लिँदै गरौ। प्रहरी, सुरक्षा निकाय र एम्बुलेन्सको नम्बर मोबाइलमा सेभ गरेर राखौ। सकिन्छ भने कण्ठ पारौ। आफ्नो गाउँ ठाउँ र वडामा सबै मिलेर रबरका ढुङ्गा, लाइफ ज्याकेट, डोरी, बाँस र प्राथमिक उपचारका सामग्रीहरूको जोहो गरेर सुरक्षित राखौ। आपत विपदका लागि अन्न, दाल, नुन, तेल र साबुन जस्ता अत्यावश्यक सामग्री घरको सबैभन्दा अग्लो ठाउँमा राखौ। नागरिकता, लाल पुर्जा, लाइसेन्स, पासपोर्ट जस्ता महत्वपूर्ण कागजात पत्र र औषधि प्लास्टिकले राम्ररी पोको पारेर घरको अग्लो ठाउँमा राखौ। टर्च, डोरी, सिठी, लौरो जस्तो सामान सजिलै भेटिने ठाउँमा राखौ। कालिका नगरपालिका नगर कार्यपालिकाको कार्यालय रेडक्रस ग्राम कालिका चितवनद्वारा जनहितमा जारी सन्देश।
0: स्टुडियो टाइम चेक। यो समय
3: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली भरतपुर 9 केन्द्रीय बस पार्क चितवन।
4: उच्च शिक्षा अध्ययनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, आइएलटिएस, पिटी, कोरियन, अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा, सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेस प्राली भरतपुर ओरालो नारायणगढ।
5: यति बेला बिहानको 7 बजेको छ। It's 7 a.m.

0: चौबिसै घण्टा समाचार प्रसारण गर्ने मोफसलको पहिलो रेडियो कालिका एफएम 95.2 र इन्टरनेट अनलाइनको www.kalikanews.com संसारभरकै साथ प्रसारण भइरहेको स्थानीय समाचारको सङ्गालो हाम्रो सेरफेरमा सुनिल पराजुली र किरण राणा मगरको नमस्कार। स्थानीय समाचारको सङ्गालो हाम्रो सेरफेर सुरु गरौं प्रमुख स्थानीय समाचारका शीर्षकहरूबाट।
1: काठमाडौँमा ग्यासको माग भन्दा दोब्बर भन्दा बढी, चितवनबाट धमाधम आपूर्ति। इनार व्हील क्लब अफ भरतपुर सिटी र डिभाइनद्वारा शैक्षिक सामग्री तथा कार्पेट हस्तान्तरण।
0: रोटरीको शुद्ध पिउने पानी परियोजना हस्तान्तरण कार्यक्रम सम्पन्न। भुटेकुसी बाढीमा प्रभावित भएका नागरिकका लागि भरतपुर स्थित मनकामना आमा समूहद्वारा आर्थिक सहयोग।
1: र चितवनमा सयपत्री फूल खेतीको क्षेत्रफल वृद्धि। मौला कालिका परिसरमा वृहत खुल्ला रक्तदान कार्यक्रम।
0: इनर व्हील क्लब अफ भरतपुर सिटी र डिभाइनको संयुक्त आयोजनामा शैक्षिक सामग्री तथा कार्पेट हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। बुधबार श्री आदरबोध विद्यालय शरणपुर स्वरमा संयुक्त रूपमा शैक्षिक सामग्री तथा कार्पेट हस्तान्तरण गरिएको हो। कार्यक्रममा इनर व्हील क्लब अफ भरतपुर सिटीका अध्यक्ष आईडब्ल्यू लक्ष्मी खड्का, केसीको अध्यक्षता तथा संस्थाकी पूर्व अध्यक्ष एवं समाजसेवी आईडब्ल्यू सीता पोखरेल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भुवानी प्रसाद पौडेल तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुल बहादुर गुरुङ विशेष अतिथिको रूपमा उपस्थित रहनु भएको थियो। त्यस्तै संस्थाकी आईपीपी आईडब्ल्यू मिना गुरुङ, डिभाइनकी आईपीपी आईडब्ल्यू शर्मिला घले तथा पास्ट प्रेसिडेन्ट आईडब्ल्यू सुनुजा श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
1: नारायणगढ रोटरी क्लब तथा स्पाउज क्लब अफ आरसी नारायणगढले कार्यक्रम बीच रोटरी अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट 3292 नेपाल भुटानका डिस्ट्रिक्ट गभर्नर इलेक्ट रोटरियन प्रोफेसर डाक्टर ईश्वरी प्रसाद ढकालको प्रमुख आतिथ्यतामा बालकुमारी महावीनारायणगढमा संयुक्त रूपमा निर्माण गरेको शुद्ध पिउने पानी परियोजनाको हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम क्लबका अध्यक्ष रोटरियन रामप्रसाद गजुरेलको सभापतित्वमा सम्पन्न भएको थियो। विद्यालयमा विद्यार्थी एवं शिक्षक तथा कर्मचारीहरूलाई शुद्ध खानेपानी व्यवस्थापन गर्न सकेकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरूमा पनि विद्यालयलाई आवश्यक सहयोगहरू उपलब्ध गराउने अध्यक्ष गजुरेलले बताउनुभयो। कार्यक्रममा मन्तव्य दिँदै प्रमुख अतिथि ढकालले डिस्ट्रिक्टको लक्ष्य अनुसार नारायणगढ रोटरी क्लबले विद्यार्थीहरूको स्वास्थ्यमा विशेष ध्यान पुर्याएकोमा खुसी व्यक्त गर्दै आभार व्यक्त गर्नुभयो। विद्यालयका प्रधानाध्यापक आनन्द राज सापकोटाले स्वागत मन्तव्य राख्नु भएको थियो। क्लबका संस्थापक अध्यक्ष रोटरियन निरञ्जन प्रधानले विद्यालयमा निर्माण गरिएको उक्त शुद्ध खानेपानी परियोजनाको बारेमा जानकारी गराउनु भएको थियो।
0: चितवनको ग्यास व्यवसायले भरेका सिलिण्डर धमाधम काठमाडौँ पठाइरहेका छन्। चितवन नलपरासी वृद्धगार सुस्ता पूर्व मकवानपुर बारा पर्सा र धनुषामा रहेका उद्योगले राजधानीमा एलपी ग्यास पठाउन दैनिक 14 बोटलिङको काम गरिरहेका 14 बोटलिङको काम गरिरहेका छन्। नेपाल एलपी ग्यास उद्योग संघका सदस्य विमल कालाखेतीले चितवनको बाबा साई बाबा नेपाल ग्यास गण्डकी नलपरासी वृद्धगार सुस्ता पूर्वको जानकी र धनुषाको नेपाल ग्यास नारायणीले दैनिक 2 15,000 सिलिण्डर बोटलिङ गरिरहेको जानकारी दिनुभयो। उक्त प्लान्टले 24 बोटलिङ उपकरणबाट 1 मिनटमा 24 सिलिण्डर भरिरहेका छन्।
1: किसानले बजारमा ल्याउने तरकारीमा विषादी बढी हुन थालेपछि परीक्षण बढाइएको छ। यससँगै किसानले विषादी प्रयोग गरे लगतै बजारमा बिक्री गर्ने क्रम घटाइएको पाइएको हो। यहाँ रहेको विषादी अवशेष द्रुत परीक्षण प्रयोगशालामा वार्षिक रूपमा तरकारी परीक्षण दर बढ्दै पनि गएको छ। तरकारीमा विषादीको प्रयोग बढ्न थालेसँगै परीक्षणलाई तीव्र पारिएको छ। भरतपुर महानगरपालिका 2 क्षेत्रपुरमा रहेको महानगर तरकारी तथा फलफुल थोक बजार परीक्षणमा रहेको सो प्रयोगशालामा गत आर्थिक वर्ष मात्र 1172 नमुनाको परीक्षण गरिएको थियो। सो परिसरमा आएका चितवनसहित जुनसुकै जिल्लाका तरकारीको नमुना लिई विषादी परीक्षण गर्ने गरिएको कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कणेलले बताउनु भएको छ। उहाँका अनुसार गत आर्थिक वर्षमा गरिएको परीक्षणको क्रममा 35% भन्दा कम विषादी भएका उपभोग्य 1158 नमुना छन्। यस्तै 10 नमुना 35-45% विषादी प्रयोग भएको पाइएको छ। यस्ता नमुनालाई उपभोग गर्न केही दिन पर्खाउनुपर्ने हुन्छ। 4 नमुना 45% भन्दा बढी विषादी देखिएपछि विसर्जन गरिएको उहाँले बताउनुभयो। 45% भन्दा बढी विषादी देखिएको तरकारी बिक्री वितरण गर्दा उपभोक्ताको स्वास्थ्यमा नराम्रो असर पर्ने हुँदा ती नमुनासहित सो नमुना सङ्कलन गरिएको ठाउँको तरकारी विसर्जन गरिएको छ।
0: कृष्णवीरमा नेपाली कङ्ग्रेस भरतपुर महानगरपालिका शारदा नगर 19 शारदा नगर निवासी नेपाली कङ्ग्रेस नेत्री बागमती प्रदेश कार्य सम्पादन समिति सदस्य तथा महाधिवेशन प्रतिनिधि एवं राष्ट्रिय सहकारी बैङ्क लिमिटेडकी लेखा समिति सदस्य तारा गुरुङकी ममतामय सासु आमा स्वर्गीय ज्ञान कुमारी गुरुङको 9 दिनको पुण्यतिथिमा शोकसभा तथा संवेदना कार्यक्रम सम्पन्न भएको छ। नेपाली कङ्ग्रेस भरतपुर महानगरपालिका 19 आयोजित उक्त शोकसभा कार्यक्रम नेपाली कङ्ग्रेसको केन्द्रीय सदस्य एवं युवा नेता जितनारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
1: भटेकोशी बाढीमा प्रभावित भएका नारीको लागि भरतपुर स्थित मनकामना आमा समूहले पनि आर्थिक सहयोग गरेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा भरतपुर 11 बसेन स्थित मनकामना आमा समूहले 43,240 रुपियाँ रकम प्रदान गरेको छ। महिलाहरूको महान पर्व तिज नजिकै गर्दा यसपटक तिजमा नआउँदा खर्च हुने रकमलाई बाढी प्रभावितको लागि सहयोग गरिएको समूहकी अध्यक्ष कविता गुरुङले जानकारी दिनुभएको छ। बाढीको कारण हजारौँको ज्यान जानुको साथै हजारौँ बेपत्ता छन्। उनीहरूको परिवार पनि घर बाहार विहीन भएका छन्। तसर्थ उनीहरूलाई थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले सरकारले चलाएको अभियानमा एउटा इँटा थप्ने काम गरेको उहाँले जानकारी दिनुभएको छ।
0: कुसियौसी तथा बुबाको मुख हेर्ने दिनको अवसर पारेर भरतपुर 11 रहेको सामाजिक संस्था स्वस्तिक नेपालले ज्येष्ठ नागरिक सम्मान तथा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। भरतपुर 10 विचालचोक स्थित प्रतीक्षालयमा आयोजित कार्यक्रममा मौलाकालिका अस्पताल भरतपुरको प्राविधिक सहयोगमा ज्येष्ठ नागरिकका लागि निशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो। कार्यक्रममा विभिन्न क्षेत्रबाट सहभागी गरे 50 ज्येष्ठ नागरिकलाई ढाका टोपी दोसल्ला विभिन्न सामग्री सहितको ब्याग तथा औषधि हस्तान्तरण गर्दै सम्मान गरिएको थियो। स्वस्तिक नेपालका अध्यक्ष सुमन कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष हिरामान महर्जन, पूर्व अध्यक्षहरू सुदेव सिंह अधिकारी, भरत मल्ल, राजन अधिकारी र नारायण कडेल, उपाध्यक्ष अर्जुन अधिकारी, महासचिव प्रेम बराल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि तथा सामाजिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
1: भटेकोशी बाढीपछि बेपत्ता इन्जिनियर दम्पति र उनीहरूको 2 सन्तान फेला नपारेपछि परिवारले बिहिबार 4 खुसको शव बनाएर अन्तिम संस्कार गरेको छ। त्रिशुली 3B जलविद्युत आयोजनामा कार्यरत बागलुङ नगरपालिका 9 तित्याङ्क इन्जिनियर दम्पति 33 राजेश शर्मा पौडेल र 31 प्रमिला पाठक तथा उनीहरूको 4 छोरा आदित्य र 2 अदिति 16 दिनसम्म नभेटिएपछि उनीहरूका अभिभावकले हिन्दू परम्परा अनुसार खुसको शव बनाएर अन्तिम संस्कार गरेका छन्।
0: अमेरिकाको USPS डल्लास RTS टावर 3 कार्यरत नेपालीले रसुवा बाढी पीडितलाई आर्थिक सहयोग गरेका छन्। वैदेशिक रोजगारीको सिलसिलामा विदेशी भूमिमा रहे पनि आफ्नो देशको माया र आत्मीयताका कारण डल्लासमा रहेका 37 नेपालीको तर्फबाट $2,006 सहयोग गरिएको हो। रकम संकलनको संयोजन गर्नुभएकी लिलु गुरुङका अनुसार संकलित रकम प्रधानमन्त्री दैवी उद्धार राहत कोषमा जम्मा गरिएको छ।
1: भटेकोशी तथा त्रिशुल नदीमा आएको बाढी र पहिरोको प्रभावित नारीको राहत तथा पुनर्स्थापनाको लागि पूर्व कर्मचारी समाज कृषि विकास बैङ्क चितवन नवलपुरले 1,03,352 सहयोग गरेको छ। समाजले आफ्नो सदस्यबाट संकलन गरेको राहत रकमको चेक 25 जिल्ला प्रशासन कार्यालय चितवनमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष प्रमोद बाबु तिवारीले प्रमुख जिल्ला अधिकारी गणेश हरियाललाई हस्तान्तरण गर्नुभएको हो।
0: चितवनमा गत वर्षको तुलनामा यस वर्ष सयपत्री फूलखेतीको क्षेत्रफल बढेको छ। गत आर्थिक वर्षमा 21.92 हेक्टर क्षेत्रफलमा सयपत्री फूलखेती गरिएकोमा यस वर्ष 44 खेती गरिएको हो। चाडपर्वलाई लक्षित गर्दै हरेक वर्ष सयपत्री फूलको क्षेत्रफल बढाउँदै गएको कृषि विकास कार्यालय चितवनकी बागवानी विकास अधिकृत स्वस्तिका चौहानले जानकारी दिनुभयो। उहाँका अनुसार यस वर्ष सयपत्री फूलखेतीको लागि टिनिस 1, थाई टिनिस, टिनिस 2, सुमती र कमा 555 जातका बिरुवा रोपिएका छन्। गत वर्ष जिल्लामा लगाएको सयपत्री खेतीबाट 131.4 मेट्रिक टन फूल उत्पादन भएको थियो। जिल्लाका साथै पालिकामा व्यावसायिक रूपमा चाडपर्व लक्षित फूलखेती गरिँदै आएको छ। यहाँका पालिकामा सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा सयपत्री खेती गरिँदै आएको उहाँले जानकारी दिनुभयो।
1: नवलपुर गैडाकोटेक स्थित मौलाकालीका मन्दिर परिसरमा वृहत खुल्ला रक्तदान कार्यक्रम आज हुने भएको छ। विश्व रक्तदाता संगठन नवलपुर, धार्मिक सेवा समिति मौलाकालीका मन्दिर, मौलाकाली केबलकार, वे ग्रुप नवलपुर, लायन्स क्लब अफ गैंडाकोटको संयुक्त आयोजना साथै गैंडाकोट नगरपालिकाको सहभागितामा कार्यक्रम हुन लागेको विश्व रक्तदाता संगठन नवलपुरका संयोजक सन्तोष वाग्लेले जानकारी दिनुभएको छ। रक्तदानमा सहभागी हुने रक्तदाताको लागि निशुल्क केबलकार टिकटको व्यवस्था गरिएको आयोजकले जनाएको छ। धार्मिक स्थलमा रक्तदान कार्यक्रम आयोजना गरी मानव सेवासँग जोड्ने उद्देश्यले मानवदाताको लागि उक्त अभियानलाई थप प्रभावकारी रूपमा अगाडि बढाउन कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ।
0: स्थानीय समाचारको सङ्गालो हाम्रो सरेफेरको अन्त्यमा अहिले प्रसारित प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक।
1: काठमाडौँमा ग्यासको माग दोब्बरभन्दा बढी, चितवनबाट धमाधम आपूर्ति, इनार व्हील क्लब अफ भारतपुर सिटी र डिभाइनद्वारा शैक्षिक सामग्री तथा कार्पेट हस्तान्तरण।
0: रोटरीको शुद्ध पिउने पानी परियोजना स्थानान्तरण कार्यक्रम सम्पन्न। भोटेकोशी बाढीमा प्रभावित भएका नागरिकका लागि भरतपुर स्थित मनोकामना आमा समूहद्वारा आर्थिक सहयोग।
1: र चितवनमा सयपत्री फुल खेतीको क्षेत्रफल वृद्धि, मौलाकालीका परिसरमा वृहत खुल्ला रक्तदान कार्यक्रम हुँदै।
0: यसका साथै चौबिसै घण्टा समाचार प्रसारण गर्ने मोबसरको पहिलो रेडियो कालिका एफएम 95.2 र इन्टरनेट अनलाइनको www.kalikanews.com/ संसारभरकै साथ प्रसारण भइरहेको स्थानीय समाचारको सङ्गालो हाम्रो सेरोफेरो अहिलेको लागि यति नै। सुनिल पराजुली र किरण राणा मगर बिदा हुन्छौ। नमस्कार।
2: कालिका एफएम 95.2।

0: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
1: विशेषज्ञ सेवा, आधुनिक प्रविधि र भरपर्दो उपचार, चितवन हस्पिटल प्राली, भरतपुर 24 कोठी।
2: विगत 24 वर्षको सफल यात्रामा देशकै ख्याति प्राप्त विशेषज्ञ चिकित्सकहरूद्वारा
1: मुटु, छाती, पेट, मधुमेह, उच्च रक्तचाप, फोक्सो, बाल रोग, छाला घाँटी तथा स्त्री प्रसुति एवं प्रजनन सम्बन्धी रोगको उपचार सेवा,
2: हाड जोड्ने, नसा, मेरुदण्ड, बाथ रोग, जोर्नी प्रत्यारोपण, प्यारालाइसिस तथा क्यान्सरको उपचार सँगै साना ठुला शल्यक्रिया, प्रोस्टेट र मृगौलाको पत्थरी सम्बन्धी उपचार पनि।
1: कुनै पनि रगत सम्बन्धी समस्या, जस्तै शरीरमा निलो डाबर आउने, रगतको कमी, प्लेटलेट्सको कमी, असामान्य रक्तस्राव तथा अन्य रक्त सम्बन्धी समस्याका लागि रक्तरोग विशेषज्ञद्वारा सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा,
1: अत्याधुनिक सेवा, ICU, CT स्क्यान, डिजिटल एक्सरे, भिडियो इन्डोस्कोपी सहित ल्याब सेवा,
2: चितवन हस्पिटल प्राली, भरतपुर 24 कोटी।
3: सम्पर्क 0546-93-101-493-672।
2: तपाईँको स्वास्थ्य हाम्रो जिम्मेवारी।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्राली।
5: मेरो नाम चन्द्रकुमारी लामिछाने, म हर्कापुर 12 हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने, अनि नानीले वैदिकमा जाऊँ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गऱ्यौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गयौँ, अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो।
6: सुमाया सुधार चितन माडी मरे, त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको कि। यहाँबाट झस्कानी र नि पटाउने गल्ने, अनि भतते पोल्ने, दुख्ने बेसी पटाउने, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान पनि दिनुभयो, त्यो गर्दा गर्दै अनि त्यतिकै हिँड्न सक्नु भएको।
4: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
7: नेशनल सिटी हस्पिटल, अत्याधुनिक सुविधा, विशेषज्ञ चिकित्सकहरूको टोली सहित सदैव तपाईहरूको गुणस्तरीय स्वास्थ्य सेवामा।
8: 24 घण्टा इमर्जेन्सी सेवा, ICU, NICU, ल्याब, बिना चिरफर, दूरबीनको माध्यमबाट गरिने साना ठुला अपरेसन लगायत सम्पूर्ण अत्याधुनिक सेवाहरू।
7: पेट, कलेजो, आन्द्रा सम्बन्धी समस्या, बाल रोग, स्त्री रोग, नाक कान घाँटी रोग, हाड जोर्नी, युरोलोजी, छाला तथा यौन रोग र नसा रोग, क्यान्सर लगायतका विभिन्न रोगहरूको विशेषज्ञ डाक्टरहरू तपाईँको स्वास्थ्यको रक्षा गर्न तत्पर छन्।
8: कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुविधा पनि उपलब्ध छ। साथै 70 वर्ष भन्दा माथि उमेरका बिरामीहरूको लागि अस्पतालको सेवामा 15% छुट।
7: नेशनल सिटी हस्पिटल लिमिटेड, समर्पित सेवा सहित उत्कृष्ट उपचार, भरतपुर 10-24 कोटी अस्पताल रोड। सम्पर्क नम्बर 0546-93-611।
9: 95.2 कालिका FM, हृदयको स्पन्दन।
10: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ, र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो, साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अप्रत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैराकोट धारा पानी कि सीता ढकाललाई एउटा समस्या थियो, सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
3: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
10: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या बिसको उन्नाइस भएन।
3: सरकारी हस्पिटलमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
10: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइनसोक नारायणगढमा जानुभयो।
3: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गए।
10: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
3: सबैजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गकिन नभन्दै मेरो विश्वास मैले जे बोकेर गए थिएँ त्यो मैले पुरा पाएँ।
10: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
3: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
10: भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
3: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
10: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
3: त्यस सरसँग गएर यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
10: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
3: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
10: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
4: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98555 50 9 34।
9: कालिका FM 95.2।
11: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025330।
7: दूर संचार रोड भरतपुर 10 अवस्थित चितवन मोडेल अस्पताल अब नयाँ व्यवस्थापन सहित भरोसा हस्पिटल चितवन प्रालीको नाममा सञ्चालित भइरहेको कुरा सबैलाई जानकारी गराइन्छ। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा, फार्मेसी सेवा, ल्याब सेवा, एक्सरे, आईसीयू सेवा उपलब्ध छ।
8: अत्याधुनिक उपकरण तथा सेवा सुविधा सहित विशेषज्ञ डाक्टरहरूद्वारा स्तन क्यान्सर, नाक कान घाँटी, मुटु रोग, मूत्र रोग, बाल बालिका सम्बन्धी रोग, हाड जोड्ने तथा नसा सम्बन्धी रोग, जनरल सर्जरी लगायत सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। साथै अत्याधुनिक उपकरण सहितको हिस्टोप्याथोलोजी सेवा सञ्चालनमा आएको जानकारी गराउन चाहन्छौ।
7: सम्पर्क भरोसा हस्पिटल चितवन प्राली, दूर संचार रोड भरतपुर 10 चितवन, फोन 056-594-4605-94-060।
12: 100% शुद्धता, मिक्स बक्सेता, आकर्षक डिजाइन, घर गहना खरिदमा आईडीको व्यवस्था, यस ज्वेलर्सको अपार सफलतापछि ग्राहकहरूको मागलाई मध्यनजर गर्दै सही चोक नारायणगढमा अभि ज्वेलर्स सुन चाँदी पसल। प्रोप्राइटर विवेक पन्थी कान्छा, मोबाइल 98450-23503 र 98118-67513। हामी कहाँ राशि अनुसारका पत्थर पाइनुका साथै अर्डर अनुसारका घर गहनाहरू पनि तयार पारिन्छ।
9: 95.2 कालिका FM, हृदयको स्पन्दन।

0: Harika FM 95.2.
1: यसपालिको 30 दर सोल्टी होटलमा वेलकम ड्रिंक, स्वादिष्ट स्नैक्स र विविध परिकारले भरिएको बुफे प्रति व्यक्ति मात्र 2,499 रुपियाँदेखि 15 वा 100 बढीको समूहका लागि कम्प्लिमेन्ट्री पिकअप र ड्रपको सुविधा पनि। सोल्टी वेस्टर्न रिसोर्ट चितवन, भरतपुर 22 पटिहानी। रिजर्भेसन तथा थप जानकारीका लागि सम्पर्क
2: 9820112008 र 9820114424।
3: ए बुहारी, कता छौ? एक गिलास दुध ल्याऊ त।
4: सानु, मलाई दही है।
5: मम्मी, मलाई चाहिँ घिउ दिनुस् है।
3: हुन्छ हुन्छ, यो सबको लागि त भवानी दिदी छँदैछ नि।
6: अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित तथा उत्पादित दुध, दही, घिउ, पनिर, चीज, छुर्पी एवं अन्य दुग्धजन्य पदार्थ खोजी प्रयोग गर्ने गरौँ।
7: साथै मन हरर र हुने, खाँदा मिठो, जिउ शीतल बनाउने भवानीको म्याङ्गो र भेनिला लस्सी, स्वाद अनि शक्तिको बेजोड मिश्रण। भवानी डेरीको उत्कृष्ट उत्पादन शाखाहरू भरतपुर 10 दिपेन्द्र चोक, भरतपुर 7 गौतम चोक, भरतपुर 11 विशाल चोक र हाई स्कुल रोड टाढी लगायत सम्पूर्ण बजारमा उपलब्ध छ।
8: शुभ दिनलाई बनाउनुहोस् झनै यादगार, जहाँ खुशी र आतिथ्यता मिसिन्छन् एकै ठाउँमा।
9: सीएमटी होटल, जहाँ प्रेमको उत्सवलाई मिल्छ लग्जरी टच। अत्याधुनिक हल, ओपन किचन, VIP वेटिङ रुम, स्वच्छ र स्वादिष्ट घरको जस्तै खाना, लग्जरी रुम, स्विमिङ पुल, गार्डन, पार्टी एरिया, पर्याप्त पार्किङ, सबै सुविधा एकै ठाउँमा।
8: प्रोफेसनल टिमबाट तपाईँहरूको उत्कृष्ट सेवाको लागि
9: सीएमटी होटल हाकिम चौक, फोन नम्बर 0556904003 र मोबाइल 9855 74 9633।

0: शान्ति आराधना र उपहारका लागि
1: स्वदेशमा बनेको कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
3: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।

0: दृश्यावलोकनका साथ सरल र केवल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
1: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली।
0: केवल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली।
1: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली, मौलाकाली केवल कार गैंडाकोट 1 नवलपुर।
2: तीजको रमाइलो, परिवारको खुसी अनि अविस्मरणीय कार्यक्रम अब एउटै उत्कृष्ट गन्तव्य धावन पार्टी प्यालेस, भरतपुर 11 जागृति चोक।
3: साधारण सभा, विवाह, वर्षबन्ध, सेमिनार, गोष्ठी, बर्थडे पार्टीदेखि तीज विशेष कार्यक्रमसम्म सुविधा सम्पन्न आफ्नै भवनमा 4 अत्याधुनिक हल, एउटै हलमा 1,000 जनासम्मको क्षमता, स्विमिङ पुल, रेस्टुरेन्ट, बार र प्रशस्त पार्किङ सुविधा।
2: यस तिजमा विशेष छुट, स्वादिष्ट हाइजेनिक खाना र सुन्दर शान्त वातावरणमा आफ्नो कार्यक्रमलाई अझ विशेष बनाउनुहोस्।
3: आजै बुकिङ गर्नुहोस् धावन पार्टी प्यालेस, भरतपुर 11 जागृति चोक, मालपुर चोकबाट 500 मिटर पूर्व। फोन 056-490-1199, मोबाइल 98-550-49-70।
4: बाढीबाट जोगिन पूर्व तयारी गरौ, नदी किनारमा घरगोठ बनाउँदै नबनाऊ, घर छेउका खोला नदीमा बेलैमा तटबन्धन लगाऊ, वर्षायाममा सधैँ मोबाइलमा पर्याप्त ब्यालेन्स र ब्याट्री राखौ। वर्षा र बाढीको अवस्था बारे टोल फ्री नम्बर 1155 वा रेडियो टिभीबाट नियमित जानकारी लिने गरौ। नदीमा बढेको पानी, ड्याम र तटबन्धनको अवस्था बारे बेला बेलामा जानकारी लिँदै गरौ। प्रहरी, सुरक्षा निकाय र एम्बुलेन्सको नम्बर मोबाइलमा सेभ गरेर राखौ, सकिन्छ भने कण्ठ पारौ। आफ्नो गाउँ ठाउँ र वडामा सबै मिलेर रबरका ढुङ्गा, लाइफ ज्याकेट, डोरी, बाँस र प्राथमिक उपचारका सामग्रीहरूको जोहो गरेर सुरक्षित राखौ। आपत विपदका लागि अन्न, दाल, नुन, तेल र साबुन जस्ता अत्यावश्यक सामग्री घरको सबैभन्दा अग्लो ठाउँ राखौ। नागरिकता, लाल पुर्जा, लाइसेन्स, पासपोर्ट जस्ता महत्वपूर्ण कागजात पत्र र औषधि प्लास्टिकले राम्ररी पोको पारेर घरको अग्लो ठाउँमा राखौ। टर्च, डोरी, सिटी, लौरो जस्तो सामान सजिलै भेटिने ठाउँमा राखौ।
5: कालिका नगरपालिका नगर कार्यपालिकाको कार्यालय रेडक्रस ग्राम कालिका चितवनद्वारा जनहितमा जारी सन्देश।

0: अरूप्रति आशा राख्नु नै पीडाको जड हो। विलियम सेक्सपियरको यो महान वाणी सँगसँगै चरीहरूको चिरबिर चिरबिर पवनको ताजा स्पर्श सूर्यको मधुर किरण र युवाहरूको एउटा नूतन बिहानीमा जानकारीको लहर दैनिक बिहानी प्रस्तुति कार्यक्रम नमस्ते कालिका लिएर उपस्थित हुनेछौँ। प्रविधिमा हुनुहुन्छ चन्दा, तपाईँहरूको साथमा छु म सुनिल पराजुली। जानकारीको लहर दैनिक बिहानी प्रस्तुति कार्यक्रम नमस्ते कालिका हामी हरेक दिन यसै समयमा तपाईँहरू माझ लिएर उपस्थित हुने गर्दछौँ, हामी कार्यक्रममा राख्ने गर्दछौँ आजको तिथिमिथि अर्थात् पञ्चाङ्ग। त्यसपछि हामी राख्नेछौँ तपाईँहरूको आजको दिन के कसरी व्यतीत हुन्छ, आजको राशिफल, राशिफलपछि हामी राख्नेछौँ कालिका एफएम 95.2 को 24 घन्टे यात्रामा के कस्ता कार्यक्रमहरू प्रसारण हुन्छन् सोको रूपरेखा, र अन्तिममा हामी राख्नेछौँ आज जन्मदिन पर्नेहरूको लागि जन्मदिनको शुभकामना सन्देश। जानकारीको लहर दैनिक बिहानी प्रस्तुति कार्यक्रम नमस्ते कालिका यति बेला तपाईँहरूले हामीलाई विभिन्न माध्यमबाट पनि सुनिरहनु भएको छ। कालिका एफएम 95.2 इन्टरनेट अनलाइनको कालिका न्युज .com मोबाइल एप्लिकेसनहरू नेपाली पात्रो हाम्रो पात्रो र कालिका एफएमको आधिकारिकको फेसबुक पेजमा सेयर गरिएको अडियो लाइभ मार्फत पनि हामीलाई देश तथा विदेशमा तपाईँहरूले यति बेला एकसाथ सुनिरहनु भएको छ। जानकारीको लहर दैनिक बिहानी प्रस्तुति कार्यक्रम नमस्ते कालिकाको हामी सुरुवाती बसाइमा छौँ। सुरुवात गरौँ आजको तिथिमिति अर्थात् पञ्चाङ्गबाट। आजमिति 2083 साल भाद्र महिनाको 27 गते शनिबार, इस्वी सम्बत 2026 सेप्टेम्बर 12 स्याटर्डे, नेपाल सम्बत 146 तरलाथो, आज पारु 1 रहेको छ। आज भाद्र शुक्ल पक्षको प्रतिपदा तिथि रहेको छ। अहिले बिहान 8:34 उपरान्त द्वादशी तिथि सुरु हुनेछ। त्यसै गरी आज चन्द्रमा कन्या राशिमा रहेका छन्। सूर्य बिहान 5:48 उदाएको थिए भने साँझ 6:14 अस्ताउनेछन्। यो त थियो आजको तिथिमिति अर्थात् पञ्चाङ्ग। अब भने लागौँ तपाईँहरूको आजको दिन के कसरी व्यतीत हुन्छ आजको राशिफलतर्फ। मेष राशि हुनेहरूको लागि सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्, सोझोपनको फाइदाहरूले उठाउन सक्छन्। काममा अधिक खर्च बन्ने देखिएको छ। आफ्ना सामानमा अरूले दावी गर्न सक्छन्। यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला। वृष राशि हुनेहरूको लागि आज मेहनतले अवसरहरू प्राप्त हुनेछ, तर कामको मेसो नमिल्दा केही ढिलासुस्ती हुनेछ। प्रतिष्ठित नतिजा कमजोर देखिनाले काम दोहोऱ्याउनु पर्ला। सङ्घर्षले कर्मयोग अघि बढ्नेछ। पशुपालन र कृषिमा लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले उत्साह जगाउनेछ। मिथुन राशि हुनेहरूको लागि आजको दिनमा मान्यजनको मार्गदर्शन अनुचित लाग्नेछ, अथवा कमजोर विकल्प अँगाल्नेले अवसर गुम्न सक्छ। सानो कमजोरले बाधा पुर्याउनेछ। तत्कालको फाइदा हेर्दा पछिलाई घटाउन सक्छ। बेसुरमा दिएको वचनले समस्या निम्त्याउन सक्छ आज मिथुन राशि हुनेहरूको लागि।
1: कर्कट राशि।
0: सबैलाई समेटेर काम लिन नसक्दा पछि परिनेछ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन्। अवसरवादीहरूले आफ्नो कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। सानातिना काममै अल्झनु पर्नेछ। कामको राम्रै मूल्याङ्कन भए पनि प्रतिफल हात पार्न समय लाग्ने देखिएको छ।
1: सिंह राशि
0: उनीहरूको लागि शुभचिन्तक घरको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। बोली व्यवहारकै भरमा काम सम्पादन हुनेछ। अध्ययनमा प्रगति हुनेछ। लगनशीलताले सङ्कल्प पुरा गर्न सकिनेछ। कमजोर नतिजा सच्याउन केही काम दोहोऱ्याउनु परे पनि मेहनतले सम्मानित स्थान दिलाउने देखिएको छ।
1: कन्या राशि
0: उनीहरूको लागि आज समय फुर्सदिलो रहनाले रमाइलो भेटघाट गर्ने अवसर प्राप्त हुनेछ। मान सम्मान प्रतिष्ठा आदि पाइनेछ। काममा साथ दिनेहरू पनि बन्नेछ। नयाँ रचनात्मक कार्य शुभारम्भ हुन सक्ने देखिएको छ। त्यसै गरी प्रेम र मित्रताको बन्धन पनि आज कसिलो हुनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुने देखिएको छ।
1: तुला राशि।
0: कुनै खर्चिलो काम गर्नुपर्दा अर्थ अभाव देखा पर्नेछ। परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनु पर्ला। लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने छन्। आमदानी भए पनि खर्च बढाउने समस्या देखिएको छ।
1: वृश्चिक राशि।
0: वृश्चिक राशि उनीहरूको लागि केही पाउन केही वस्तु त्याग्नु पर्ला। प्रयत्न गर्दा आय स्रोत बढाउन सकिनेछ। व्यापारमा अड्किएको रकम उठ्नेछ। भविष्यको लागि केही लगानी बढाउन सकिनेछ। तर अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। फाइदा भए पनि काममा बढी लगानी लाग्नेछ। लाभांशहरूको लागि खर्च हुनु पर्ला। धनुराशि हुनेहरूको लागि आजको दिनमा कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गरेर अगाडि बढ्ने समय रहेको छ। तर विगतका कमजोरी बाहिर आउनाले समस्या पर्ला। अवसर प्राप्त भए पनि आफ्नै काम बिग्रिन सक्छ। अरूको फाइदाको लागि उपयोग भइने सम्भावना छ। स्वार्थको लागि साइनो गास्नेहरूबाट अलि सजग रहनुहोला।
1: मकर राशि
0: विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिरोध जोगाउन सजग रहनु पर्ला। परिस्थिति अनुकूल रहे पनि अरूको लागि बुद्धि खर्चाउनु पर्नेछ। आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ। श्रमको उचित मूल्याङ्कन भए पनि प्रतिफल हात पार्न केही समय लाग्ने देखिएको छ।
1: कुम्भ राशि
0: कुम्भ राशिको लागि परिबन्धनले अप्ठ्यारो बनाउन सक्छ। सामान्य कामलाई पनि निकै मेहनत पर्नेछ। अवसरको लागि विवादस्पद जिम्मेवारी वहन गर्नु पर्ला। पछिको लागि सम्भावना देखिए पनि तत्काल फाइदा उठाउन भने नसकिएला। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउनेछन्। श्रम परे पनि उपलब्धि कम मात्रै प्राप्त हुने देखिएको छ।
1: र अन्तमा मीन राशि
0: अन्तमा मीन राशि हुनेहरूको लागि आजको दिनमा पछिको लागि अवसर खोजी गर्ने समय छ। पेसा व्यवसायमा विशेष लाभ लिने समय छ। व्यापार बढ्नेछ। आमदानी पनि प्रशस्तै बढ्नेछ। विभिन्न भौतिक साधनहरू जोड्नेछ। कामले यात्राको अवसर दिलाउन सक्छ। नयाँ ज्ञान सिक्ने मौका छ। दाम्पत्य जीवन रमाइलो रहनेछ। प्रियजनसँगको भेटघाटै दिन रमाइलो हुनेछ। आतिथ्यपूर्ण सम्मान पनि आज पाउने देखिएको छ। जानकारीको लहर दैनिक बिहानी प्रस्तुति कार्यक्रम नमस्ते कालिकामा हामीले भर्खरै राखेका छौँ। तपाईँहरूको आजको दिन के कसरी व्यतीत हुन्छ? आजको राशिफल राशिफलपछि अब भने लागौँ कालिका एफएम 95.2 को 24 घण्टा यात्रामा के कस्ता कार्यक्रमहरू प्रसारण हुन्छन् सोको रूपरेखातर्फ। तपाईँहरू यति बेला सुन्दै हुनुहुन्छ मध्य नेपालकै सर्वोत्कृष्ट रेडियो कालिका एफएम 95.2 कार्यक्रम नमस्ते कालिका। नमस्ते कालिका लगतै 8-5 समयमा सुन्न सक्नुहुन्छ न्युज अपडेट। त्यसपछि तपाईँहरूले सुन्न सक्नुहुन्छ 9 नेपाल खबर, 9:15 ट्राफिक अपडेट, बिहान 10 कालिका हाइलाइट सुन्न सक्नुहुन्छ। बिहान 11 समयमा न्युज अपडेट सुन्न सक्नुहुन्छ। त्यसपछि मध्याह बाह्र बजेको समय रहनेछ कालिका हाइलाइट्सको। त्यसपछि विभिन्न पप गीतहरू सुन्न सक्नुहुन्छ 1 दिउँसो 1 समयमा न्युज अपडेट सुन्न सक्नुहुन्छ। त्यस लगतै तपाईँहरूले पुराना फिल्मी गीतहरू सुन्न सक्नुहुन्छ 2 दिउँसो 2 समयमा सुन्न सक्नुहुन्छ न्युज अपडेट। त्यसपछि तपाईँहरूले सुन्न सक्नुहुन्छ मोडर्न गीतहरू सुन्न सक्नुहुन्छ 3 3 समयमा सुन्न सक्नुहुन्छ कालिका हाइलाइट्स। त्यसपछि तपाईँहरूले सुन्न सक्नुहुन्छ अपराह 4 न्युज अपडेट। त्यसपछि नयाँ तथा पुराना लोक भाकाहरू सुन्न सक्नुहुन्छ। साँझ 6 नेपाल खबर सुन्न सक्नुहुन्छ। 7 स्थानीय समाचारहरूको सँगालो हाम्रो सेरोफेरो लगतै राति 8 दिनभरिका ताजा समाचारहरूको सँगालो कालिका न्युज एक्सप्रेस सुन्न सक्नुहुन्छ। त्यसपछि तपाईँहरूले सुन्न सक्नुहुन्छ 8:30 आजको चर्चित विषयवस्तुमा खरो कुराकानी कार्यक्रममा आजका कुरा सुन्न सक्नुहुन्छ। आजका कुरा लगतै तपाईँहरूले सुन्न सक्नुहुन्छ बिबिसी नेपाली सेवाको साँझ पख सुन्न सक्नुहुन्छ 8:45 9 समयमा 9 न्युज अपडेट सुन्न सक्नुहुन्छ। त्यसपछि राति 10 समयमा कालिका हाइलाइट्स सुन्न सक्नुहुन्छ। राति 10 कालिका हाइलाइट्स लगतै तपाईँहरूले सुन्न सक्नुहुन्छ 11 समयमा न्युज अपडेट। त्यसपछि पप प्लानेटहरू सुन्न सक्नुहुन्छ 12 समयमा न्युज अपडेट, 12-2 मिक्स ब्याग सुन्न सक्नुहुन्छ 2 समयमा न्युज अपडेटको पालो रहनेछ। त्यसपछि मिक्स भन्याङ्का चौतारीहरू सुन्न सक्नुहुन्छ 4 बिहानको समयमा न्युज अपडेटको पालो रहनेछ। त्यसपछि तपाईँहरूले सुन्न सक्नुहुन्छ भक्ति सुधा कार्यक्रम सुन्न सक्नुहुन्छ सहकर्मी नारायण सापकोटाको साथमा हरेक दिन बिहान 4:05-4:40। बिहान 5:20 समय रहनेछ कालिका हाइलाइट्सको। त्यसपछि तपाईँहरूले सुन्न सक्नुहुन्छ बिहान 6 समयमा कार्यक्रम सुन्न सक्नुहुन्छ 36 समसामयिक विषयवस्तुमा धारिलो चर्चा कार्यक्रम समय सन्दर्भ लगतै तपाईँहरूले सुन्न सक्नुहुन्छ सात बजे स्थानीय समाचारहरूको सँगालो हाम्रो सेरोफेरो। हाम्रो सेरोफेरो पछि भोलि बिहान पनि हामी यसै समयमा जानकारीको लहर दैनिक बिहानी प्रस्तुति कार्यक्रम नमस्ते कालिका लिएर तपाईँहरूमा आज पुनः उपस्थित हुनेछौँ। जानकारीको लहर दैनिक बिहानी प्रस्तुति कार्यक्रम नमस्ते कालिकामा हामीले भर्खरै राखेका छौँ तपाईँहरूको आजको दिन के कसरी व्यतीत हुन्छ, आजको राशिफल। त्यसपछि हामीले राख्यौँ कालिका एफएम 95.2 को 24 घण्टा यात्रामा के कस्ता कार्यक्रमहरू प्रसारण हुन्छन् सोको रूपरेखा। र अब अन्तिममा लागौँ आज जन्मदिन पर्नेहरूको लागि जन्मदिनको शुभकामनातर्फ।

आज यति बेला हामीलाई सुनेर बस्नुहुने तपाईँ धेरैजनाको जन्मदिन परेको हुनसक्छ, यद्यपि हामीलाई जन्मदिनको शुभकामना प्राप्त भएको छैन। आज जसको जन्मदिन परेको छ यहाँहरू सम्पूर्णलाई हामी जन्मदिनको अवसरमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छौँ। जन्मदिनको शुभकामना सँगसँगै अब भने हामी कार्यक्रम नमस्ते कालिकाको आजको बसाईबाट छुटिनुपर्ने समय भएको छ। यतिन्जेलसम्म सुनेर साथ दिनुभयो यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। प्रविधिबाट साथ दिने जनताप्रति विशेष आभार प्रकट गर्दै आजको यस बसाईबाट म सुनिल पराजुल बिदा हुन्छु। नमस्कार, शुभ दिन। कालिका FM 95.2

0: Media.
1: Extreme energy drink.
2: मौलाकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
3: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
4: शल्य चिकित्सा पेट छाती सुगर थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा
3: एनआईसीयू पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
4: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा इइजी इसीटी सहितको मनोरोग सेवा
3: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
4: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
2: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 0556 93 798 र मोबाइल 98 550 88 002
5: होइन यतै घर बनाउँदै हुनुहुन्छ अनि झ्याल ढोकाको बारेमा चाहिँ के सोच्नु भएको छ नि
6: सबैतिर बुझेर मनकामना युपिभिसीका झ्याल ढोका नै राख्ने निर्णय गरे भाइ मैले त
5: मनकामना युपिभिसीका झ्याल ढोका
6: हो भाइ अन्य भन्दा सस्तोमा तुर्किस टेक्नोलोजीमा बनेका गुणस्तरीय युपिभिसी साथै एसपी बोर्ड फिटिङ ग्लेजिङ पार्टिसन स्टिल रेलिङ टफन्ड ग्लास तथा रेलिङ फिटिङ अल्मुनियम ग्लेजिङ पार्टिसन आदि सबै एकै ठाउँमा पाएपछि धाया बाया लागिन म त
7: घाम पानी र आगोले केही नहुने किरा धमिरा खिया नलाग्ने बाङ्गो टिङ्गो र त्रिपत नहुने रङ रोकन गर्नै नपर्ने तापक्रम मैत्री हेर्दा आकर्षक मनोकामना युपिभिसीका झ्याल ढोका पार्टिसन र छानो नै प्रयोग गरी वर्षौं वर्ष झोक्क हुनुहोस्
8: अब युपिभिसी होइन मनोकामना युपिभिसी भन्नुहोस्
9: सम्पर्क मनकामना युपिभिसी झ्याल ढोका संसार भरतपुर 9 आस्था चोक मोबाइल 98 550 80 618 98 550 58 987
10: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
11: मेरो नाम चन्द्रकुमारी लामिछाने म हर्कापुर 12 हो अनि मेरो यो घुँडाको समस्या देखिने खुट्टा सुनिने घुँडा दुख्ने उठ्न बस्न नसक्ने अनि अरूको औषधि खायो फेरि सन्चो नहुने अनि नानीले वैदिकमा जाऊँ न एकचोटि भनिन् अनि आएर अनि सल्लाह गऱ्यौँ अघिल्लो दिन अनि भोलिपल्ट दबाई लिएर गयौँ अहिले रेगुलर दबाई खाएँ मलाई सन्चो भयो
12: सुमाया सुधार तितन माडी मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको कि यहाँबाट झस्कानी र नि पटाउनी गल्नी अनि भतातै पोल्ने दुख्ने बेसी पटाउनी सुतेको सुते हुने सुते सुते खाने भात अनि त्यहाँ हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहीँ बहनी त्यहाँबाट त्यहीँ बहनी त्यहाँबाट त्यहाँ बहनी हुन्थे लाउने दबाई पनि खाने दबाई दिनुभयो त्यो गर्दा गर्दै त्यतिकै हिँड्न सक्नु भएको
10: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98 550 50 934
2: पुरानो र दीर्घ रोगीहरूलाई निरोगी बनाउँदै बारम्बार अस्पताल धाउँदा पनि निको नभएका बिरामीहरूका लागि वरदान साबित हुँदै रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय के भन्छन् त उपचार गराएर आएका बिरामीहरू
13: मलाई दिसा गर्ने बेलामा मोरमला जस्तै भयो ग्यास्ट्रिकले बढी सताएर अनि पहिले त्यहाँ राम्रो हुन्छ रे भनेर आएको अहिले चाहिँ विषेक भयो पालि भगवान सरे भयो
14: मलाई दम खोकी चिया चिया हुन्थ्यो ज्यान कर्कर खान्थ्यो रोग बोकेरै मर्छु कि जस्तो भयो थियो छोरा बुहारी पनि अस्पताल बोकेर लाँदा लाँदा उनीहरू नि हैरान परिसकेका थिए त्यस्तो मान्छे पनि यस्तो हुँदो रहेछ आफैलाई विश्वास नलाग जस्तो भयो
2: बिना अपरेसन पाल्स पिनास पत्थरी लगायत बच्चादेखि वृद्धासम्म जुनसुकै स्वास्थ्य समस्याको सफल उपचार विश्वास अनुभव र प्राकृतिक उपचारको भरोसा रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय पुलचोक नारायणगढ कैलाश पेट्रोल पम्प अगाडि 20 मिटर उत्तर तर्फ नारायणी नदीकिन सम्पर्क 0656 595 954 र 98 451 81 115
15: दूर संचार रोड भरतपुर 10 अवस्थित चितवन मोडेल अस्पताल अब नयाँ व्यवस्थापन सहित भरोसा हस्पिटल चितवन प्रालीको नाममा सञ्चालित भइरहेको कुरा सबैलाई जानकारी गराइन्छ यहाँ 24 घण्टा इमर्जेन्सी सेवा फार्मेसी सेवा ल्याब सेवा एक्सरे आईसीयू सेवा उपलब्ध छ
2: अत्याधुनिक उपकरण तथा सेवा सुविधा सहित विशेषज्ञ डाक्टरहरूद्वारा स्तन क्यान्सर नाक कान घाँटी मुटु रोग मूत्र रोग बाल बालिका सम्बन्धी रोग हाड जोड्नी तथा नसा सम्बन्धी रोग जनरल सर्जरी लगायत सम्पूर्ण रोगहरूको उपचार गरिन्छ साथै अत्याधुनिक उपकरण सहितको हिस्टोप्याथोलोजी सेवा सञ्चालनमा आएको जानकारी गराउन चाहन्छौ
15: सम्पर्क भरोसा हस्पिटल चितवन प्राली दूर संचार रोड भरतपुर 10 चितवन फोन 0556 94 60 594 060
0: ए बुहारी कता छौ? एक गिलास दुध ल्याउ त
16: सानु, मलाई दही है।
17: मम्मी मलाई चाहिँ घिउ दिनुस है।
0: हुन्छ हुन्छ, यो सबको लागि त भवानी दिदी छँदैछ नि।
18: अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित तथा उत्पादित दुध, दही, घिउ, पनिर, चीज, छुर्पी एवं अन्य दुग्धजन्य पदार्थ खोजी प्रयोग गर्ने गरौँ।
19: साथै मन हरर र हुने, खाँदा मिठो, जिउ शीतल बनाउने भवानीको म्याङ्गो र भेनिला लस्सी, स्वाद अनि शक्तिको बेजोड मिश्रण, भवानी डेरीको उत्कृष्ट उत्पादन शाखाहरू भरतपुर 10 दिपेन्द्र चोक, भरतपुर 7 गौतम चोक, भरतपुर 11 विशाल चोक र हाई स्कुल रोड टाढे लगायत सम्पूर्ण बजारमा उपलब्ध छ।

0: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
1: ग्लोबल करियर को सुरुवात होटल र आईटी सँग सिप शिक्षा र सम्भावनाको संगम आरम्भ कलेज,
2: जहाँ अनुभवी शिक्षकको मार्गदर्शनमा प्रयोगात्मक र व्यवहारिक शिक्षा प्रणाली सँगै आधुनिक प्रविधि सँग सिक्ने अवसर मिल्छ।
1: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BIT र ब्याचलर अफ होटल म्यानेजमेन्ट BHM विषयमा सीमित सिटमा भर्ना खुलेको हुँदा सिट सुरक्षित गर्नुहोस्।
2: आरम्भ कलेज, जहाँ सेवा कला र सूचना प्रविधि सँगै फस्टाउँछ नवीनतम नेपाल कला।
1: भर्ना एवं अन्य जानकारीका लागि आरम्भ कलेज भरतपुर 11 नहर चोक बाइपास रोड, सम्पर्क नम्बर 056-13-664, मोबाइल 98-550-33-664 र 98-550-33-559।
3: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
4: कम्पनी N-2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
3: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 056-490-959, 98-550-60-359 र 98-550-67-359।
5: Looking for the perfect start to your child's education? Welcome to Everest Preschool, the first step to success. Located at Bharatpur 12 Thani Chowk Chitwan, we provide a clean, spacious environment with well-equipped classrooms featuring LED monitors and CCTV surveillance connected to high-speed internet, air conditioning to maintain room temperature throughout all seasons, and plenty of educational materials. We limit the number of students to ensure personalized attention and individual guidance, helping your child grow and thrive in an engaging, supportive setting. Our young and dynamic facilitators use a well-designed curriculum to build a strong foundation for your child. And we serve hygienic meals prepared under the guidance of food experts. Backed by a team of professionals with over 15 years of excellence in early childhood education, we guarantee your child's success from day one. For further details, call us at 056-515-039 or 98-550-31039. Log on to www.everestpreschool.edu.np or find us on Facebook at www.facebook.com/Everest Preschool Nepal. Everest Preschool, the first step to success. Promoted by Stars Montessori Academy, Pokhara and Bharatpur.
6: Studio Time Check.
7: Yo Samaya.
3: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरी।
6: स्टुडियो टाइम चेक।
7: यो समय
3: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने। समिट हेल्थ केयर हस्पिटल प्राली, भरतपुर 9 केन्द्रीय बस पार्क चितवन।

0: Babonia. Extreme energy drink. Studio time check. Yo samaya.
1: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली भरतपुर 9 केन्द्रीय बस पार्क चितवन.
2: उच्च शिक्षा दिनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा आइएलटिएस, पिटी, कोरियन, अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली भरतपुर ओह्रालो नारायणगढ.
3: यति बेला बिहानको 8 बजेको छ. It's 8 a.m.

0: तालिका न्यूज अपडेट।
1: प्रधानमन्त्री बालेन्द्र शाह बालेनले संयुक्त राष्ट्र संघको महासभामा गर्ने सम्बोधनमा जलवायु न्याय र विपद व्यवस्थापनलाई आफ्नो मुख्य एजेण्डा बनाउनु भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार आउँदो असोज 8 गते प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र संघको 81 महासभालाई सम्बोधन गर्दा भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीको क्षतिको सन्दर्भ जोड्दै नेपाल जलवायु संकटको उच्च जोखिममा रहेको यथार्थ विश्व समुदायसम्म राख्नुहुनेछ। अमेरिकाको न्यूयोर्कमा हुने महासभामा शाहले विश्वव्यापी कार्बन उत्सर्जनमा नगण्य भूमिका भए पनि जलवायु विपदबाट प्रताडित नेपालले हानि तथा नोक्सानी कोषबाट तत्काल र न्यायोचित क्षतिपूर्ति पाउनुपर्ने दावी प्रस्तुत गर्नुहुनेछ। एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज पनि बस्ने भएको छ। एमाले सचिव तथा कार्यदल सदस्य महेश बस्नेतका अनुसार कार्यदलको प्रतिवेदनमाथि आजको बैठकमा छलफल हुनेछ। कार्यदल बैठक संयोजक एवं उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा शुक्रबार पार्टी कार्यालय च्यासलमा शुरू भएको थियो। बैठकमा संयोजक थापा र सदस्य सचिव शंकर पोखरेलको दुवै प्रतिवेदन पेश भएका थिए। भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले क्षतिग्रस्त बनेका रसुवा र नुवाकोटका जलविद्युत आयोजनाका सुरुङमा फँसेकाहरूको सकुशल उद्धारको आशामा खोज तथा उद्धारको काम भइरहेको छ। नेपाली सेना तथा सम्बन्धित निकायहरूको निरन्तर प्रयासबाट रसुवाको स्याप्रवेशीलाई प्रवेशद्वार बनाएर चिलिमे जलविद्युत आयोजनाको सुरुङसम्म जोड्ने पहुँचमार्ग बनाइएको छ। सुरुङसम्म बाटो बनेसँग एक्सकाभेक्टर र लोडरको सहयोगमा सुरुङभित्रको ढुङ्गा माटो र हिलो फाल्न थालिएको सेनाले जनाएको छ। आज या भोलिसम्म सुरुङ छिचोलिने अपेक्षा गरिएको छ। लाङटाङ जलविद्युत आयोजनामा पनि सेनाको टोली सुरुङभित्र प्रवेश गरी खोजी तथा उद्धारमा जुटिरहेको छ। भोटेकोशी बाढीले फुर्के खोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक मार्गको रूपमा प्रयोगमा ल्याइएको परेवाटार मास्टर सडकमा आजदेखि समय निर्धारण गरी एकतर्फी सवारी साधन सञ्चालनको प्रबन्ध भएको छ। सड़क साँगुरो भएकाले दुवैतर्फबाट एकै समयमा सवारी सञ्चालन गर्दा आवागमन व्यवस्थापनमा कठिनाई भएपछि जिल्ला प्रशासन कार्यालयले निश्चित समय तोकेर एकतर्फी यातायातका साधन सञ्चालनको व्यवस्था गरेको हो। प्रशासनका अनुसार बिहान 6 बजेदेखि दिउँसो 12 बजेसम्म गल्छी मास्टरबाट परेवाटार हुँदै धादिङबेसीतर्फ आउने सवारी साधन सञ्चालन हुनेछ। धादिङबेसीतर्फ आउने सवारी साधनले दिउँसो 12 बजेदेखि मास्टरको पुल पार गरिसक्नु पर्नेछ। यसै गरी दिउँसो 1 बजेदेखि साँझ 7 बजेसम्म धादिङबेसीबाट परेवाटार हुँदै मास्टर गल्छीतर्फ जाने सवारी साधन सञ्चालन हुनेछन् भने गल्छीतर्फ जाने सवारीले साँझ 7 बजेभित्र परेवाटार पार गरिसक्नु पर्नेछ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले बडीगाड गाउँपालिका 5 दागस्थित थानापति सामुदायिक वनमा 3 थान भरुवा बन्दुक फेला पारेको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीका अनुसार प्रहरी टोलीले शुक्रबार अपरान्ह उक्त जंगलबाट एकनाले तीन थान भरुवा बन्दुक फेला पारेको हो। यसै गरी बागलुङको बुर्तिबाङबाट लागू औषध बिक्री गरिएको गोपी सूचनाको आधारमा ढोरपाटन नगरपालिका 1 बुर्तिबाङ रिभर हेड स्थित मिना होटल एन्ड रेस्टुरेन्टमा छापा मारेर होटल सञ्चालक म्याग्दीकै धौलागिरी गाउँपालिका 2 लुलाङकी रामकुमारी थापालाई पक्राउ गरिएको उहाँले जानकारी दिनुभएको छ। देशको केही स्थानमा आज भारी वर्षाको सम्भावना छ। दिउँसो र राति नै भारी वर्षाको सम्भावना रहेको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी र बागमती प्रदेशको हिमालय र पहाड़ी भूभाग तथा गण्डकी र कर्णाली प्रदेशको पहाड़ी क्षेत्रका साथै लुम्बिनी प्रदेशको तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राति कोशी प्रदेशको तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको हो। साउदी अरबले ड्रोन हमलापछि आफ्नो महत्वपूर्ण इस्ट वेस्ट टेल पाइपलाइन अस्थायी रूपमा बन्द गरेको छ। साउदी अधिकारीका अनुसार ड्रोन हमलामा केही व्यक्ति घाइते भएका छन् भने पाइपलाइनमा समेत क्षति पुगेको छ। साउदी प्रेस एजेन्सी एसपीएले ऊर्जा मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै 10 सेप्टेम्बरको बिहान इस्ट वेस्ट पाइपलाइनमा पटक पटक ड्रोन हमला भएको जनाएको छ। त्यसपछि थप क्षति रोक्न र सुरक्षाका लागि पाइपलाइन अस्थायी रूपमा बन्द गरिएको हो। र तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले युनाइटेड अरब इमिरेट्स युएई विरुद्ध यति बेला ब्याटिङ गरिरहेको छ। मलेसियाको क्वालालम्पुर स्थित बायमासोवलमा नेपाली टोलीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। दुवै टोली दोस्रो पटक एसिसी प्रिमियर कपको उपाधि जित्ने लक्ष्यमा रहेका छन्। ताजा अवस्थामा नेपालले 11 ओभरको खेल सकिँदा कुनै विकेट गुमाएको छैन। ताज अवस्थामा नेपालले 58 रन बनाएको छ। नेपालका लागि ओपनर मोहम्मद आसिफ शेखले 35 बलमा 26 रन बनाएर खेलिरहेका छन् भने अर्का ओपनर अर्जुन कुमारले 36 बलमा 27 रन बनाएर खेलिरहेको छ। नेपालले 2023 भएको पहिलो संस्करणमा युएलाई 7 विकेटले हराउँदै उपाधि हात पारेको थियो।
0: कालिका न्यूज अपडेट।

0: 45 वर्षदेखि रङहरूमा खुशी सजाउँदै पशुपति पेन्ट्स खुशीका रङहरू।
1: बारम्बार पेट दुख्ने वा कलेजोको समस्याले हैरान हुनुहुन्छ?
2: अब उपचारको लागि विदेश जानै पर्दैन।
1: पेट कलेजो तथा पाचन रोगको विश्व स्तरीय उपचार अब नेपालमै।
2: उन्नत प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक र भरपर्दो उपचार सेवा।
3: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, लगनखेल, ललितपुर।
1: सम्पर्क फोन वा व्हाट्सएप नम्बर 97651979777।
2: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, पेट्रो कलेजोको भरोसा योग्य उपचार गन्तव्य।

0: सबका साथ व्यापार व्यवसाय गर्न, आर्थिक जोखिम कम गर्न विश्वास हामीलाई गर्नुहोस्। युनाइटेड अजुर इन्स्योरेन्स, युनाइटेड बाइ ट्रस्ट।
1: कस्तो गनाको 6,000 लिटर क्षमताको ट्याङ्की भएको न्यु मनकामना सेफ्टी ट्याङ्कीलाई बोलाइहाल्नुहोस् दिदी। भ्याकुम लगाएर माटो गिटी बालुवा जे आउँछ एकैछिनमा सफा गरिदिन्छ। न्यू मनोकामना सेफ्टी ट्याङ्की सफाई। त्यहाँको फोन नम्बर चाहिँ 98-550-62-331। टिप्नु है
2: ल। फेरि के भो, बिच बाटोमै गाडी बन्द भयो।
3: होइन ए साथी, यहाँ किन रोकिएको, के भयो गाडीमा?
2: के हुनु साथी, गाडी किन्दा त हेर्दा राम्रो, फिचर पनि धेरै थियो, तर अहिले बेला बेलामा नयाँ समस्या आउँछ क्या, एक पछि अर्को टेक्निकल समस्याले हैरान भएको।
3: त्यही भएर त गाडी किन्दा लुक्स र फिचर मात्र हेरेर हुँदैन नि, दिगो गाडी, भरपर्दो ब्रान्ड, पार्ट सजिलै पाइने र सर्भिसको पहुँच राम्रो भएको गाडी रोज्नु पर्छ नि साथी।
2: त्यसो भए तिमीले कुन गाडी चलाउँछौ त साथी?
3: टाटा, भारतमै लामो समयदेखि विश्वास कमाएको ब्रान्ड, बलियो, भरपर्दो र आवश्यक स्पेयर पार्ट्स तथा सर्भिसको सहज पहुँच दैनिक प्रयोगका लागि व्यवहारिक छनौट।
2: मैले पनि अब गाडी बेचेर टाटा नै लिने विचार गरे। कहाँ पाइन्छ हो टाटाको गाडी साथी?
3: सजिलो छ नि, सफल मोटर्समा जाऊ न, भरतपुर एयरपोर्ट गेटको ठिक अगाडि र कावसती शाखा थकाली चोकमा।
2: सम्पर्क नम्बर
3: ल अहिले नै टिपिहाल। 98-15-64-661, 98-13-07-495 र 98-13-07-492।
4: गाडी रोज्दा देखावटी र फिचर मात्र होइन, भरपर्दोपन, टिकाउपन र सहज सेवा पनि रोज्नुहोस्। सफल मोटर्स, भरतपुर एयरपोर्ट गेट अगाडि र कावासोती थकाली चोक।
5: 95.2 कालिका एफएम, हृदयको स्पन्दन।

0: कालिका एफएम 95.2।
1: गर्मीको मौसम पनि छ, हाम्रो स्कुलको अतिरिक्त क्रियाकलाप अन्तर्गत स्विमिङ खेल्न हाम्रा विद्यार्थीहरूलाई कहाँ लैजाने हो?
2: अन्तत लैजाने कुरै भएन नि, डल्फिन फन पार्क एन्ड रिसोर्ट भरतपुर नौ शरदपुरमा लैजाने हो। त्यहाँ स्कुल कलेज अनि मोन्टेसोरीका विद्यार्थीहरूको लागि पौडी टिकटमा फ्री खाजाको सुविधा पनि छ, अनि बच्चाहरू र ठुला मान्छेको लागि छुट्टा छुट्टै सुरक्षित स्विमिङ पुल पनि छ। आकर्षक बगैँचा र खेल सामग्रीहरू पनि छन्। बच्चाहरू त्यहाँ गएपछि त एकदमै रमाउँछन्।
3: मज्जाको स्वादिष्ट परिकार, विवाह पार्टी र इभेन्ट्सका लागि विशेष पार्टी हल, आकर्षक नाइट लाइटनिङ गार्डन, निशुल्क प्रवेश अनि ग्रुपमा आउनेलाई विशेष छुट।
2: डल्फिन फन पार्क एन्ड रिसोर्ट, जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ।
3: स्टेप बाई स्टेप स्कुल अगाडि, भरतपुर नौ शरदपुर। फोन 0556909003 र 98550065903।
4: रंग बहार, रंग बहार।
5: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
4: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
4: बर्जर पेन्स।
6: यसपालिको 30 को दर सोल्टी होटलमा वेलकम ड्रिंक, स्वादिष्ट स्नैक र विविध परिकारले भरिएको बुफे प्रति व्यक्ति मात्र 2,499 रुपियाँ देखि। 15 जना वा सो भन्दा बढीको समूहका लागि कम्प्लिमेन्ट्री पिकअप र ड्रपको सुविधा पनि। सोल्टी वेस्टर्न रिसोर्ट चितवन, भरतपुर 22 पटिहानी। रिजर्वेशन तथा थप जानकारीका लागि सम्पर्क
7: 9820112008 र 9820114324।
8: समय बदलियो, पुस्ता फेरियो, साथ साथ उस्तै छ।

0: जनता केबल पाँच दशक देखि
1: के तपाईँ आफ्नो र आफ्नो परिवारको स्वास्थ्य प्रति ढुक्क हुनुहुन्छ?
2: अब स्वास्थ्य परीक्षण र विशेषज्ञ चिकित्सकको परामर्श सेवा तपाईँकै आफ्नै नजिकै चनौली बजारमा जीएम डायग्नोस्टिक एन्ड हेल्थ क्लिनिक।
1: विभिन्न स्वास्थ्य जाँच तथा विशेषज्ञ चिकित्सकहरूद्वारा ओपिडी परामर्श सेवा,
2: प्रयोगशाला परीक्षण, औषधि सेवा, इसिजी तथा अल्ट्रासाउन्ड सेवा,
3: साथमा हरेक दिन निशुल्क सुगर जाँच,
1: आधुनिक प्रविधि, भरपर्दो सेवा तपाईँ र तपाईँको परिवारको स्वास्थ्यको लागि जीएम डायग्नोस्टिक हेल्थ क्लिनिक,
2: भरतपुर 18 चनौली चितवन। सम्पर्क नम्बर 0656494354 र 97169944। जीएम डायग्नोस्टिक, भरपर्दो स्वास्थ्य सेवा तपाईँकै नजिक चनौलीमा।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम चन्द्रकुमारी लामिछाने, म हर्कापुर 12 हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरूको औषधि खायो फेरि सन्चो नहुने, अनि नानीले वैदिकमा जाऊँ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गऱ्यौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गयौँ, अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो।
6: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98555954।
1: प्लस टू पढ्ने सकियो, अब हामी के गर्ने साथी?
7: भरतपुर ओह्रालोमा रहेको सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेसबाट विदेशमा गएर उच्च शिक्षा अध्ययन सँगै कमाइ पनि गर्ने।
1: कसरी?
7: उच्च शिक्षा अध्ययनको लागि विद्यार्थी भिजामा जापान, अस्ट्रेलिया, युके, युए

0: पासपोर्ट डकुमेन्टेसन एवं तालिम सबै उपलब्ध गराउँछ।
1: सेन्ट्रल नै किन
2: ल सुन, आफ्नै सुविधा सम्पन्न भवन, जापान र लन्डनका प्रोफेसरबाट गेस्ट क्लास, बेस्ट टिचर, ल्याब, लाइब्रेरी लगायत आवश्यक सम्पूर्ण सामग्री, यातायातको सुविधा एवं सशुल्क होस्टेलको व्यवस्था सबै छ।
0: त्यति मात्रै हो र स्वदेशमा नै अध्ययन गर्ने विद्यार्थीहरूको लागि त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त ब्याचलर इन होटल म्यानेजमेन्ट BHM, ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BITM र BBS मा भर्ना खुला गरिएको छ। अझ CTBT को होटल तथा विभिन्न प्राविधिक तालिमको व्यवस्था पनि छ।
1: सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली,
3: भरतपुर ओरालो, सेन्ट्रल कलेज बिल्डिङ, फोन 056-594-273, टोल फ्री नम्बर 1810-50-00273।

0: ए बुहारी, कता छौ? एक गिलास दुध ल्याऊ त
1: सानु, मलाई दही है।
2: मलाई चाहिँ घिउ दिनुस् है।
0: हुन्छ हुन्छ, यो सबको लागि त भवानी दिदी छँदैछ नि।
3: अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित तथा उत्पादित दुध, दही, घिउ, पनिर, चीज, छुर्पी एवं अन्य दुग्धजन्य पदार्थ खोजी प्रयोग गर्ने गरौँ।
4: साथै मन हरर र हुने खाँदा मिठो, जिउ शीतल बनाउने भवानीको म्याङ्गो र भेनिला लस्सी, स्वाद अनि शक्तिको बेजोड मिश्रण। भवानी डेरीको उत्कृष्ट उत्पादन शाखाहरू भरतपुर 10 दिपेन्द्र चोक, भरतपुर 7 गौतम चोक, भरतपुर 11 विशाल चोक र हाई स्कुल रोड टाढी लगायत सम्पूर्ण बजारमा उपलब्ध छ।
5: 95.2 कालिका FM, हृदयको स्पन्दन।

0: हालिका एफएम 95.2
1: शुभ दिनलाई बनाउनुहोस् झनै यादगार, जहाँ खुशी र आतिथ्यता मिसिन्छन् एकै ठाउँमा।
2: सीएमटी होटल, जहाँ प्रेमको उत्सवलाई मिल्छ लग्जरी टच। अत्याधुनिक हल, ओपन किचन, वीआईपी वेटिङ रूम, स्वच्छ र स्वादिष्ट घरको जस्तै खाना, लग्जरी रूम, स्विमिङ पुल, गार्डन, पार्टी एरिया, पर्याप्त पार्किङ, सबै सुविधा एकै ठाउँमा।
1: प्रोफेसनल टिमबाट तपाईँहरूको उत्कृष्ट सेवाको लागि
2: सीएमटी होटल हाकिम चौक, फोन नम्बर 0656-490-403 र मोबाइल 98555-74-933।

0: हर चम्चा हरेक ग्लासमा जीवनको मिठास शुद्धतामा यसको सबैलाई विश्वास बाबु नानी अनि ड्याडी र मम्मी सबैलाई मन पर्ने यम्मी यम्मी पञ्चमी अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय डेरी उत्पादन प्रोडक्ट अफ डेलिस डेरीज
1: नयाँ तथा पुराना दीर्घ रोगीहरूको सफल आयुर्वेद उपचार स्वीकृति आयुर्वेद औषधालय पोखरा बस पार्क नारायणगढमा
2: पुरानो भन्दा पुरानो पायल फिस्टुलाको बिना अपरेशन विशेष क्षार सूत्र विधिद्वारा उपचार पेट दुख्ने अल्सर कब्जियत ग्यास्ट्रिक बारम्बार रुगा लागिरहने नाकमा हड्डी बढेको मासु पलाएको अपरेशन गरी बिग्रिएको पिनास टन्सिल भइरहने पुरानो दम उच्च रक्तचाप श्वास फेर्न गाह्रो हुने छाती दुख्ने बाथ ग्यास्ट्रिक धातु लगायत स्त्री तथा पुरुषहरूको सम्पूर्ण समस्याहरूको सफलता शुद्ध आयुर्वेदिक पद्धतिद्वारा उपचारका साथै परामर्श तथा बिरामी जाँच गरिन्छ
1: सम्पर्क स्वीकृति आयुर्वेद औषधालय पोखरा बस पार्क चौतारा अगाडि
3: फोन 0656 38 372 5 98 3 17 मोबाइल 98 550 57 1 67
4: नसा छाला हार्जोनी र पेट्रोका बिरामीहरूलाई विशेष जानकारी यही भाद्र 27 गते शनिबारका दिन काठमाडौँका वरिष्ठ आयुर्वेद विशेषज्ञ डाक्टर बुद्धि प्रसाद पौडेल दुर्गा आयुर्वेद औषधालय पोखरा बस पार्क नारायणगढ चितवनमा आउँदै हुनुहुन्छ नयाँ तथा पुरानो बाथ व्याधि ढाड कम्बर घुँडाको जोर्नी दुख्ने हात खुट्टाका जोर्नी दुख्ने सुनिने युरिक एसिड बढेको हात खुट्टा पोल्ने झमझमाउने हिँडडुल गर्न कठिनाई हुने नसाको समस्याका साथै प्रोस्टेट बढेको मधुमेह जन्डिस पत्थरी पिनास पाइल्स फिसर फिस्टुला कानो गोला कब्जियत एवं स्त्री प्रसुति र यौन सम्बन्धी समस्या भएका बिरामीहरूले उपचारको लागि सम्पर्क गर्नुहुन जानकारी गराउँदछौँ नाम दर्ता फोनबाट पनि गर्न सकिनेछ साथै अन्य दिन निशुल्क बिरामी जाँच तथा परामर्श सेवा उपलब्ध छ सम्पर्क दुर्गा आयुर्वेद औषधालय पोखरा बस पार्क नारायणगढ चितवन फोन 0656 12 670
5: बेलायत तथा देशकै प्रमुख अस्पतालहरूमा अनुभव प्राप्त सिनियर कन्सल्टेन्टको टिमद्वारा सेवा प्रदान गरिने समिट हेल्थ केयर हस्पिटल जहाँ हार्ट जोर्नी सम्बन्धी सबै खाले उपचार साना शल्यक्रियादेखि जटिल अपरेसन जोर्नी फेर्ने दूरबिनद्वारा घुँडाको एसिएल पिसिएल लिगामेन्ट तथा मेनिस्कस सर्जरी सेवा समिट हेल्थ केयर हस्पिटल प्रणाली भरतपुर 9 केन्द्रीय बस पार्क चितवन
6: रंग बहार
7: बर्जर संगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
6: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
7: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
6: बर्जर पेन्स
8: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई शर्माजीको परिवार सबै हराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D बनाएको शर्माजीको घरलाई झन् धेरै हल्लाउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
9: सबैले एकपटक यता सुन्नुहोस् त छातीमा भारीपन वा दबावको अनुभूति हुनु सास फेर्न गाह्रो हुनु अचानक चिडचिड पसिना आउनु चक्कर आउनु वा थकान महसुस हुनु स्वास्थ्य अचानक बिग्री बान्ता हुनु अचानक कम वा उच्च रक्तचाप हुनु लगायतका लक्षणहरू हृदयघातका हुन सक्छन् तपाईँ वा तपाईँका नजिकका कसैलाई यस्ता समस्या देखिएको छ भने तुरन्त भरतपुर दूरसञ्चार रोडमा रहेको चितवन मुटु अस्पतालमा आएर समयमा नै उपचार गराई
10: वरिष्ठ मुटु रोग विशेषज्ञहरूबाट बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म ओपिडी सेवा अत्याधुनिक प्रविधिको साथमा 24 घण्टा आकस्मिक सेवा सहित अत्याधुनिक क्याथल्याब फिलिप्स एजुरियन जडान एन्जियोग्राफी एन्जियोप्लास्टियो अस्थायी तथा स्थायी पेजमेकर जडान साथै पेजमेकर ब्याट्री फेर्ने सेवा लगायत सेवाहरू इन्टरभेसनल रेडियोलोजी पेरिफेरल इटिबिडी र इएसई लगायतका सेवाहरू उपलब्ध गराई मुटु रोग सम्बन्धी विभिन्न जाँचहरू गरी उपचार भइरहेको जानकारी गराउँदछौँ
9: स्वस्थ मुटु स्वस्थ जीवन हाम्रो चाहना चितवन मुटु अस्पताल प्राली दूरसञ्चार रोड भरतपुर 10 चितवन फोन 0656 98 340 5 98 1 140
11: ए दाइ पो के भयो नानुलाई?
12: यो त स्कुल जाने बेलामा सधैँ यस्तै हो।
13: बाबा, स्कुल छिटो जाऊ न, वी आर गेटिङ लेट फर स्कुल, लेट्स गो टु स्कुल।
12: ए बाबु त कति ज्ञानी, कुन स्कुल हो बाबुको?
13: स्टार्स मोन्टेसोरी एकेडेमी।
14: चाइल्ड साइकोलोजी र चाइल्ड राइट्स लाई ध्यानमा राखेर मोन्टेसोरी ट्रेन टिचर द्वारा अध्यापन गराइने
12: स्टार्स मोन्टेसोरी एकेडेमी, पालिकी चोक पोखरा र भरतपुर 11 मालपोत चोक।
14: सम्पर्क फोन 056-490-037, 98-550-61-037। स्टार्स मोन्टेसोरी एकेडेमी, जहाँबाट तपाईँका नानी बाबुको भविष्य निर्माणको पाइला सुरु हुन्छ।
15: ए बुवा, यता आउनुहोस्। हाइवे सँगै रहेको भर्खरै बनेको नयाँ भूकम्प प्रतिरोधी घर सस्तोमा बिक्रीको लागि बुकिङ खुला छ।
16: ए भाइ, घरमा झ्यालडोका कस्ता छन्? धेरै कुरा हेरियो, जमाना फेरियो, एउटा कुरा बुझिराख भाइ, केएसयुपीबीसीका झ्यालडोका भनेको हेर्दा आकर्षक र वर्षौँ वर्ष टिक्ने मजबुत छन्। त्यसैले हामीलाई त केएसयुपीबीसीको झ्यालडोका राखेकै घर चाहिन्छ।
17: सम्पर्क केएस झ्यालडोका संसार, भरतपुर 9 मिलन चोक, मोबाइल 98-550-64-133।
18: पुरानो र दीर्घ रोगीहरूलाई निरोगी बनाउँदै बारम्बार अस्पताल धाउँदा पनि निको नभएका बिरामीहरूका लागि वरदान साबित हुँदै रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय के भन्छन् त उपचार गराएर आएका बिरामीहरू?
19: मलाई दिसा गर्ने बेलामा मोरमला जस्तै भयो, ग्यास्ट्रिकले बढी सताएर, अनि पहिले त्यहाँ राम्रो हुन्छ रे भनेर आएको, अहिले चाहिँ विषेक भयो, पालि भगवान सरे भयो।
20: मलाई दम खोकी चिया चिया हुन्थ्यो, ज्यान कर्कर खान्थ्यो, रोग बोकेरै मर्छु कि जस्तो भयो। छोरा बुहारी पनि अस्पताल बोकेर लाँदा लाँदा उनीहरू नि हैरान परिसकेका थिए, त्यस्तो मान्छे पनि यस्तो हुँदो रहेछ, आफैलाई विश्वास नलाग जस्तो भयो।
18: बिना अपरेसन, पाल्स, पिनास, पत्थरी लगायत बच्चादेखि वृद्धसम्म जुनसुकै स्वास्थ्य समस्याको सफल उपचार, विश्वास, अनुभव र प्राकृतिक उपचारको भरोसा, रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय, पुलचोक नारायणगढ, कैलाश पेट्रोल पम्प अगाडि 20 मिटर उत्तर तर्फ नारायणी नदी किनार। सम्पर्क 056-595-954 र 98-451-81-115।
21: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
22: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
21: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारि मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 056-490-959, 98-550-60-359 र 98-550-67-359।
23: गर्मीको मौसम पनि छ, हाम्रो स्कुलको अतिरिक्त क्रियाकलाप अन्तर्गत स्विमिङ खेल्न हाम्रा विद्यार्थीहरूलाई कहाँ लैजाने हो?
24: अन्तत लैजाने कुरै भएन नि, डल्फिन फन पार्क एन्ड रिसोर्ट भरतपुर 9 शरदपुरमा लैजाने हो। त्यहाँ स्कुल, कलेज अनि मोन्टेसोरीका विद्यार्थीहरूको लागि पौडी टिकटमा फ्री खाजाको सुविधा पनि छ, अनि बच्चाहरू र ठुला मान्छेको लागि छुट्टा छुट्टै सुरक्षित स्विमिङ पुल पनि छ, आकर्षक बगैँचा र खेल सामग्रीहरू पनि छन्। बच्चाहरू त्यहाँ गएपछि त एकदमै रमाउँछन्।
25: मज्जाको स्वादिष्ट परिकार, विवाह पार्टी र इभेन्ट्सका लागि विशेष पार्टी हल, आकर्षक नाइट लाइटनिङ गार्डन, निशुल्क प्रवेश अनि ग्रुपमा आउनेलाई विशेष छुट।
24: डल्फिन फन पार्क एन्ड रिसोर्ट, जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ।
25: स्टेप बाई स्टेप स्कुल अगाडि, भरतपुर 9 शरदपुर। फोन 056-490-903 र 98-550-65-903।
14: 95.2 कालिका एफएम, हृदयको स्पन्दन।
26: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैराकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो, सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
0: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
26: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन।
0: सरकारी अस्पतालमा नि गए अनि मलाई त यसरी खाएर सन्चो भएन।
26: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
0: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गए।
26: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
0: सबैजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गकिन नभन्दै मेरो विश्वास मैले जे बोकेर गए थिएँ त्यो मैले पुरा पाएँ।
26: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
0: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेद भन्ने बेसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
26: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
0: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
26: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
0: त्यस सरसँग गएर यस्तो यस्तो समस्या सचार अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
26: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
0: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो भने फेरि त्यसले 45 दिनको औषधि लग्यो, दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
26: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
1: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98555 50 9 34।
2: कालिका FM 95.2।
3: जय माता मौला काली।
2: कालीगण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
3: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
2: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
3: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
2: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
3: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1 नवलपुर।
4: Ayo, that jalmuri

0: को उत्कृष्ट उत्पादन रिजल्ट्स पीरो चटपटे झालमुरी।
1: ओइ सीमा कता हिँडे कि तेल खोज्दै हिँडेको हेर न शुद्ध मिसावट नभएको तेल आजकल त पाउन नै गाह्रो
2: ठाउँमा जानु पर्छ नि ल हाम्रै भरतपुर एघारमा रहेको वशिष्ठ तेल उद्योगमा जाऊ न त्यहाँ त अत्याधुनिक प्रविधिबाट सफा गरी शुद्ध तेल उत्पादन गरिन्छ उत्पादन गर्ने ठाउँ पनि आहा कति सफा हाम्रै किचन जस्तो त्यस्तो सफा तेल मिल मैले आजसम्म अन्त कतै देखेकै छैन
3: स्वस्थ जीवन र मिठो स्वादका लागि वशिष्ठ तेल उद्योगबाट उत्पादित खाटी तेलहरू तोरीको तेल कालो तिलको तेल सरसोको तेल आलसको तेल भाङ्गोको तेल र बदामको तेलहरू नै प्रयोग गर्नुहोस् सफाई र शुद्धता वशिष्ठको प्रतिबद्धता वशिष्ठ तेल उद्योग भरतपुर एघार मुक्तिनगर आका अस्पताल अगाडि पहिलो बाटोमा सम्पर्क नम्बर 98550509005
4: ए खुशीराम काका माछालाई दाना हाल्दै हुनुहुन्छ त अनि माछालाई नि दाना चाहिन्छ र भनेको पानी भए त भइहाल्यो नि ल्याऊ पोखरीको डिलको घाँस हालिदिने हो खाइहाल्छन् नि किन पैसा खर्च गर्नु पर्यो
5: अन्नपूर्ण माछा दाना उद्योगको मत्स्य राजा दाना खर्च होइन लगानी हो धनीराम बाबु ल हेर त मेरो पोखरीका माछा कति ठुला भइसके आजसम्म रोग लागेर एउटा पनि मरेको छैन माछाले दाना हाल्ने बेलामा यसरी अरूको पोखरीमा लखर लखर लखर डुल्दै हिँड्छौ अनि माछा बेच्ने बेलामा मेरो त माछा नै बढेन मरे भन्दै छिमेकीले कमाएको रिस गर्छौ नाम मात्र धनीराम भएर पैसा आउँदैन बाबु पैसा कमाउनु त मत्स्य राजा दाना खुवाउनु पर्यो नि
2: माछाको सम्पूर्ण वृद्धि विकासको लागि युरोपियन टेक्नोलोजीबाट उत्पादित अन्नपूर्ण माछा दाना उद्योगको उत्कृष्ट उत्पादन मत्स्य राजा माछाको तैरिने दाना नै प्रयोग गरौ स्वस्थ जीवनको लागि माछा अनि स्वस्थ माछाको लागि मत्स्य राजा दाना अन्य जानकारीको लागि अन्नपूर्ण माछा दाना उद्योग खैरहनी 3 गोटसोर चितवन मोबाइल 97045015000

अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ। यसपालिको 30 को दर सोल्टी होटलमा वेलकम ड्रिंक, स्वादिष्ट स्नैक्स र विविध परिकारले भरिएको बुफे प्रति व्यक्ति मात्र 2,499 रुपियाँ देखि। 15 जना वा 100 भन्दा बढीको समूहका लागि कम्प्लिमेन्ट्री पिकअप र ड्रपको सुविधा पनि। सोल्टी वेस्टर्न रिसोर्ट चितवन, भरतपुर 22 पटिहानी। रिजर्भेसन तथा थप जानकारीका लागि सम्पर्क 9820112008 र 9820114324।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनको कर छुट तथा सहुलियत सम्बन्धी अत्यन्त जरुरी सूचना। नेपाल सरकारले आर्थिक ऐन 2083 मार्फत विभिन्न कर, ब्याज शुल्क, थप दस्तुर तथा जरिवाना छुट एवं मिनाहा सम्बन्धी विशेष व्यवस्था गरेको छ। यस अन्तर्गत राष्ट्रिय पुननिर्माण कोषमा योगदान गरेको रकम घटाउन पाउने, व्यापारिक मौजदातको नोक्सानी सम्बन्धी व्यवस्था, वैदेशिक सहायता सम्झौता बमोजिम सञ्चालित आयोजनाका निर्माण तथा सेवा प्रदायकहरूलाई आयकर छुट, साबिकका बिक्री कर, मनोरञ्जन कर, होटेल कर तथा ठेक्का कर सम्बन्धी बकेउता छुट तथा मिनाहा लगायतका व्यवस्था रहेका छन्। यसै गरी विलासिता शुल्क तथा मूल्य अभिवृद्धि कर, आयकरको ब्याज तथा शुल्क, मूल्य अभिवृद्धि करको ब्याज तथा जरिवाना शुल्क, अन्त शुल्कको जरिवाना एवं विलम्ब शुल्क लगायतमा पनि एन बमोजिम छुट तथा मिनाहाको व्यवस्था गरिएको छ। विवरण पेश गरिसकेका तर कर तथा अन्त शुल्क बकेउता रहेका करदाताले कर दाखिला गरेमा ब्याज शुल्क, थप दस्तुर एवं जरिवाना नलाग्ने र कर निर्धारणबाट सिर्जित बकेउता दाखिला गर्ने एवं विचाराधीन मुद्दा फिर्ता लिई कर दाखिला गर्ने सम्बन्धमा समेत विशेष सहुलियतको व्यवस्था गरिएको छ। त्यसै गरी संस्था, बिमा अभिकर्ता, संयुक्त राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय संघ संस्थामा कार्यरत नेपाली वा बासिन्दा व्यक्ति लगायतका लागि पनि ऐनमा विभिन्न कर छुट, ब्याज तथा शुल्क मिनाहा सम्बन्धी विशेष व्यवस्था गरिएको छ। तसर्थ आर्थिक ऐन 2083 ले प्रदान गरेका छुट तथा सहुलियतको लाभ लिन योग्य सम्पूर्ण करदाता एवं सरकारवालाहरूलाई सम्बन्धित व्यवस्था र तोकिएको प्रक्रिया बमोजिम समयमै आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनमा सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्नु हुन अनुरोध गरिन्छ। आन्तरिक राजस्व कार्यालय भरतपुर चितवन, सम्पर्क नम्बर 056-590-811।
3: ए माइला, यो तिरपाल टाँगेर घरमा के गर्न लागेको भन्या?
4: अब बर्खा लाग्यो क्याप्टेन काका, हावा हुरी पानीले रङ खुइलिन्छ भनेर त्रिपाल उडाउन लाग्या नि।
3: ल, यसरी त्रिपाल उडाएर साध्दै हुन्छ त माइला? मैले जस्तै उच्च गुणस्तरीय, आकर्षक, वर्षौं वर्ष टिकाउ हुने, 10 वर्षको ग्यारेन्टी भएको टाटा पेन्ट्सको लुकोल एक्सटेरियर इमर्सन लगाउनु पर्छ, अनि पो ढुक्क हुन्छ त।
5: नेपाल भई पहिलो पटक टाटा पेन्ट्सको हात खाली नजाने उपहार योजना अन्तर्गत पेन्टर साथीहरूलाई सम्मान गर्दै बाल्टी खोल्ने बित्तिकै सुनको क्रसको कुरी, चाँदीका सिक्काहरू र नगद 1,000 देखि 1,00,000 अब प्राप्त गर्नुहोस्।
6: पेन्टरको आशा, ग्राहकको भरोसा, टाटा पेन्ट्स, हामी रङ्ग्याउँछौ नेपाललाई।
7: स्टुडियो टाइम चेक। यो समय
8: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली, भरतपुर 9 केन्द्रीय बस पार्क चितवन।
9: उच्च शिक्षा अध्ययनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, आइएलटिएस, पिटी, कोरियन, अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा, सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेस प्राली, भरतपुर ओरालो, नारायणगढ।
10: यति बेला बिहानको 9 बजेको छ। It's 9 a.m.

0: is in the grip of a severe water crisis, and I am here to find out why.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
2: कारण विभिन्न राजमार्ग अन्तर्गत 8 ठाउँको सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। नेपाल प्रहरीले बिहान सार्वजनिक गरेको विवरण अनुसार रसुवामा मुख्य राजमार्ग पूर्ण रूपमा अवरूद्ध छ। भदौ 10 गतेदेखि बाढ़ीका कारण अवरूद्ध सड़कमा अझै गाड़ी सञ्चालन हुन सकेको छैन। रसुवाको मैलुङ स्याप्रोबेसी तथा नुवाकोटको टोखा छहरे सड़क खण्डमा पनि बाढ़ी तथा पहिरोको जोखिमका कारण गाड़ी सञ्चालन गर्न प्रभाव रहेको प्रहरीले जनाएको छ। यस्तै सिन्धुपाल्चोको भोटेकोशी गाउँपालिका 2 अरणीको राजमार्ग पहिरोका कारण भदौ 25 गतेदेखि पूर्ण रूपमा अवरूद्ध छ। कालीकोटको शुभकालिका गाउँपालिका 1 गगनखोलामा पहिरो खसेपछि भदौ 26 गते बेलुकादेखि कर्णाली राजमार्ग पनि पूर्ण रूपमा अवरूद्ध भएको प्रहरीले जनाएको छ। यसैबीच भोटेकोशी बाढ़ीले फुर्के खोलाको पुल बगाएपछि धादिङ बेसी पुग्ने वैकल्पिक मार्गको रूपमा प्रयोगमा ल्याएको परेवाटार मास्टर सड़क आजदेखि समय निर्धारण गरेर एकतर्फी गाड़ी सञ्चालनको व्यवस्था गरेको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार बिहान 6 बजेदेखि दिउँसो 12 बजेसम्म गल्छी मास्टरबाट परेवाटार हुँदै धादिङ बेसीतर्फ गुड्ने गाड़ी सञ्चालन हुनेछन्। बेसीतर्फ गुड्ने गाड़ी दिउँसो 12 बजेभित्र मास्टरको पुल पार गरिसक्नुपर्छ। यस्तै दिउँसो 1 बजेदेखि बेलुका 7 बजेसम्म धादिङ बेसीबाट परेवाटार हुँदै मास्टर गल्छीतर्फ गुड्ने गाड़ी सञ्चालन हुनेछन्। गल्छीतर्फ गुड्ने गाड़ी बेलुका 7 बजेभित्र परेवाटार पार गरिसक्नुपर्नेछ। प्रधानमन्त्री बालेन्द्र शाह बालिनले संयुक्त राष्ट्रसंघको महासभामा गर्ने सम्बोधनमा जलवायु न्याय र विपद व्यवस्थापनलाई आफ्नो मुख्य एजेण्डा बनाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार आउँदो असोज 8 गते प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको 81 महासभालाई सम्बोधन गर्दा भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीको क्षतिको सन्दर्भ जोड्दै नेपाल जलवायु संकटको उच्च जोखिममा रहेको यथार्थ विश्व समुदाय सामु राख्नुहुनेछ। अमेरिकाको न्यूयोर्कमा हुने महासभामा शाहले विश्वव्यापी कार्बन उत्सर्जनमा नगण्य भूमिका भए पनि जलवायु विपदबाट प्रताड़ित नेपालले हानि तथा नोक्सानी कोषबाट तत्काल र न्यायोचित क्षतिपूर्ति पाउनुपर्ने दावी प्रस्तुत गर्नुहुनेछ। यसका साथै धनी र औद्योगिक देशहरूलाई जलवायु वित्त र प्रविधि उपलब्ध गराउन अपील गरिनेछ। सम्बोधनका क्रममा नेपालको पछिल्लो राजनीतिक परिवर्तन, शान्तिपूर्ण चुनाव र वर्तमान सरकारका सुशासनका प्राथमिकतालाई पनि अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। महासभाकै अवसरमा नेपालले सगरमाथादेखि समुद्रसम्म शीर्षकमा एक विशेष उच्च स्तरीय साइड इभेन्ट पनि आयोजना गर्दैछ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले राइट टू रिकल सम्बन्धी दस्तावेज बनाउन समिति गठन गरेको छ। पार्टी महामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा 11 सदस्यीय समिति गठन भएको हो। भदौ 5 गतेको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार समिति गठन गरेको रासोपाले जनाएको छ। समितिमा सदस्यहरूमा गणेश पराजुली, मनिष झा, समीक्षा बास्कोटा, अनुष्का श्रेष्ठ, सुशान्त वैदिक, गजल समीम मेकरानी, करिश्मा कडरिया र प्रमोद नेउपाने हुनुहुन्छ। रासोपाका कतिपय सांसदहरू जथाभावी अभिव्यक्तिका कारण विवादित बनिरहेका बेला राइट टू रिकल सम्बन्धी दस्तावेजको लागि समिति बन्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। राइट टू रिकल भनेको जनप्रतिनिधिले सन्तोषजनक काम नगरेमा वा जनहित विपरीत काम गरेमा उनीहरूको कार्यकाल पूरा हुनु अगावै फिर्ता बोलाउन वा पदबाट हटाउन पाउने मतदाताको अधिकार हो। यसलाई नेपालीमा प्रत्यावहनको अधिकार पनि भनिन्छ। अहिले कोशी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ। यस्तै मधेसका केही ठाउँमा छिटपुट पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका धेरै ठाउँमा सामान्यदेखि आंशिक बदली भएको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्ने पूर्वानुमान छ। देशका हिमाली भूभागका केही ठाउँमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। दिउँसो देशका पहाड़ी भूभागका धेरै ठाउँमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा र मधेस प्रदेश तथा बागमती गण्डकी प्रदेशका तराईका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भूभागका 1-2 ठाउँमा भने अत्यधिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
4: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत वर्णा स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
3: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
4: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आइओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
3: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौँ।
4: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056-421-261, 596-617,
3: मोबाइल 98550-6076, 98550-6079, 98511-62594, 98510-5424।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाँड धनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज विश्व प्राथमिक उपचार दिवस, बसाइसराईको सन्दर्भमा प्राथमिक उपचार भन्ने मूल नाराका साथ नेपाल सहित विश्वभर मनाइँदैछ। विपद, बाढ़ी, पहिरो र अवसरको खोजीमा मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा बसाइसराई गर्न बाध्य छन्। बसाइसराईको यात्राको क्रममा धेरैले थकान, कुपोषण, आघातजन्य चोटपटक, मानसिक तनाव र दुर्व्यवहार जस्ता अनेकौं शारीरिक तथा मनोवैज्ञानिक जोखिमहरूको सामना गर्नुपर्ने हुन्छ। यस्तो कठिन आकस्मिक अवस्थामा घाइते वा बिरामीको जीवन रक्षा गर्न र उनीहरूको स्वास्थ्य अवस्था थप बिग्रन नदिन प्राथमिक उपचारको ज्ञान र सिप अत्यन्तै महत्वपूर्ण हुन्छ। यसै अवसरमा नेपाल रेड क्रस सोसाइटीले विज्ञप्ति निकालेर महामारी, दुर्घटना, विपद र द्वन्द्वका बेला प्राथमिक उपचारको आवश्यकता झनै बढ़ने कुरामा जोड़ दिएको छ। भर्खरैको भोटेकोशी बाढ़ीमा पनि रेड क्रसका प्रशिक्षित स्वयंसेवकहरूले दिएको प्राथमिक उपचार र मनोवैज्ञानिक सेवाले यसको महत्वलाई थप पुष्टि गरेको छ। प्राथमिक उपचारको ज्ञान र अभ्यासलाई व्यापक बनाउन नेपाल रेड क्रसले हरेक घरमा एक प्राथमिक उपचारकर्ता भन्ने अभियानलाई सार्थक बनाउन सबैमा आह्वान गरेको। अमेरिकी डलरको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको आजको विदेशी मुद्रा विनिमय दर अनुसार हिजोको तुलनामा आज डलरको मूल्य 17 पैसाले बढेर प्रति डलर खरिद दर 152.59 रुपियाँ र बिक्री दर 153.19 रुपियाँ कायम भएको छ। यस्तै नेपालसँग प्रत्यक्ष व्यापार तथा वैदेशिक रोजगारीका दृष्टिले जोडिएको साउदी रियाल एकको खरिद दर 40.63 रुपियाँ र बिक्री दर 40.79 रुपियाँ तोकिएको छ। कतारी रियल एकको खरिद दर 41.86 रुपियाँ र बिक्री दर 42.02 रुपियाँ तोकिएको छ भने युएई दिराम एकको खरिद दर 41.55 रुपियाँ र बिक्री दर 41.71 रुपियाँ तोकिएको छ। मलेसियन रिङ्गेट एकको खरिद दर 37.49 रुपियाँ र बिक्री दर 37.63 रुपियाँ तोकिएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने केही फरक हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ। अब विदेशको खबर। युक्रेन र मध्यपूर्वमा चलिरहेको युद्ध तथा अमेरिका चीन तनावका बीच 18 ब्रिक्स शिखर सम्मेलन आजदेखि भारतको संघीय राजधानी दिल्लीमा शुरू हुँदैछ। भारत, चीन, रूस, ब्राजिल, दक्षिण अफ्रिका, इरान, युएई लगायत 11 देश सहभागी सम्मेलनमा भाग लिन रूसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायतका नेता दिल्ली पुगिसक्नु भएको छ। चीनका राष्ट्रपति शी जिनपिङ पनि दिल्लीका लागि प्रस्थान गर्नुभएको छ। विश्वको ठूलो जनसंख्या र आर्थिक तथा ऊर्जा स्रोत समेटेको समूहले विश्व व्यवस्थामा प्रभाव बढाउन जो खोजे पनि सदस्य राष्ट्रका फरक राजनीतिक तथा विदेश नीतिका कारण साझा धारणा बनाउन भने चुनौती देखिएको छ। आयोजक भारतले चीन र रूससँगको सम्बन्धलाई अमेरिका तथा पश्चिमी शक्तिसँगको बढ्दो साझेदारीसँग सन्तुलन राख्नुपर्ने अवस्था छ। सम्मेलनमा छलफल हुने सबैजसो मुद्दामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरूको प्रभाव देखिन सक्ने बीबीसी हिन्दीले जनाएको छ। विश्वको झण्डै आधा जनसंख्या प्रतिनिधित्व गर्ने समूहमा भारत, चीन, इरान, साउदी अरेबिया तथा इजिप्ट, इथियोपिया जस्ता क्षेत्रीय प्रतिस्पर्धा भएका राष्ट्रहरू छन्। त्यसैले युक्रेन र इरानका विषयमा एकीकृत धारणा बनाउन कठिन हुने विज्ञहरूको भनाइ छ। भारतका लागि सम्मेलन चीनसँगको सम्बन्ध सुधार गर्ने अवसरको रूपमा भने देखिएको छ। अब खेल खबर। मलेसियामा चलिरहेको एसिसी प्रिमियर कपको फाइनलमा अहिले नेपाल र युएई खेलिरहेका छन्। टस जितेर ब्याटिङ रोजेको नेपालले ताजा अवस्थामा 28 ओभरको खेल सकिँदा 2 विकेट गुमाएर 136 रन बनाएको छ। आजको खेल जित्ने टोली प्रिमियर कपको उपाधिसँगै सन् 2027 एक दिवसीय एसिया कपमा पनि छनौट हुनेछ। सन् 2023 फाइनलमा पनि नेपाल र युएई खेलेका थिए, त्यसबेला नेपालले युएईलाई 7 विकेटले पराजित गरेको थियो। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र युएई बीच अहिलेसम्म 19 पटक प्रतिस्पर्धा भएको छ। नेपालले 11 खेल जित्दा युएले 8 खेल जितेको छ। यदि नेपालले उपाधि जिते दोस्रो पटक एक दिवसीय एसिया कप खेल्नेछ। सन् 2023 एसिया कपमा नेपालले समूह चरणमा भारत र पाकिस्तानसँग खेलेको थियो। नेपाल र युएई दुवै इमर्जिङ टिम्स एसिया कपका लागि भने छनौट भइसकेका छन्। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रसुवा र नुवाकोटमा मुख्य राजमार्ग अझै पूर्ण रूपमा अवरुद्ध। धादिङको परेवाटार मास्टर सड़क आजदेखि समय तोकेर एकतर्फी सञ्चालन। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघ महासभामा गर्ने सम्बोधनमा जलवायु न्याय र विपद व्यवस्थापन मुख्य एजेण्डा। हानि तथा नोक्सानी कोषबाट तत्काल र न्यायोचित क्षतिपूर्ति पाउनुपर्ने दावी प्रस्तुत गर्ने। राइट टू रिकल सम्बन्धी दस्तावेजको लागि राष्ट्रपाको समिति गठन। कतिपय सांसदले जथाभावी भएको समिति अर्थपूर्ण। 18 ब्रिक्स शिखर सम्मेलनमा आजदेखि दिल्लीमा शुरू हुँदै सम्मेलनका सबैसो मुद्दामा अमेरिकी राष्ट्रपति ट्रम्पका नीतिको प्रभाव देखिन सक्ने। र एसीसी प्रिमियर कपको फाइनलमा नेपाल युए विरूद्ध पहिले ब्याटिङ गर्दै।

0: ट्राफिक अपडेटबाट किरण राणा मगरको भोटेकोसी बाढीले फुर्के खोलाको पुल भगाएपछि धादिङ बेसी पुग्ने वैकल्पिक मार्गको रूपमा प्रयोगमा ल्याइएको परेवाटार मास्टर सडकमा आजदेखि समय निर्धारण गरी एकतर्फी सवारी साधन सञ्चालनको प्रबन्ध मिलाइएको छ। सडक साँगुरो भएकाले दुवैतर्फबाट एकै समयमा सवारी सञ्चालन गर्दा आवागमन अवस्था व्यवस्थापनमा कठिनाई भएपछि जिल्ला प्रशासन कार्यालयले निश्चित समय तोकेर एकतर्फी यातायातका साधन सञ्चालनको व्यवस्था गरेको हो। प्रशासनका अनुसार बिहान 6 बजेदेखि दिउँसो 12 बजेसम्म गल्छी मास्टरबाट परेवाटार हुँदै धादिङ बेसीतर्फ आउने सवारी साधन सञ्चालन हुनेछ। धादिङ बेसीतर्फ आउने सवारी साधनले दिउँसो 12 बजेभित्र मास्टरको पुल पारी गर्न सक्नुपर्ने व्यवस्था मिलाइएको छ। यसै गरी दिउँसो 1 बजेदेखि साँझ 7 बजेसम्म धादिङ बेसीबाट परेवाटार हुँदै मास्टर गल्छीतर्फ जाने सवारी साधन सञ्चालन हुनेछन् भने गल्छीतर्फ जाने सवारीले साँझ 7 बजेभित्र परेवाटार पार गरिसक्नुपर्नेछ। तोकेको समय अनुसार सवारी सञ्चालन भइरहेको समयमा धादिङ बेसीबाट सुनौला बजार फोस्रेटार र केब्रिनी हुँदै गल्छीतर्फ आवाजावत गर्न सकिनेछ।
1: ट्राफिक सन्देश। सवारी साधन चलाउँदा आवश्यक कागजात सधैँ साथमा लिएर हिँड्ने गरौँ।
0: यसका साथै आजका लागि कालीको ट्राफिक अपडेट सकियो। किरण राणा मगर बिदा हुन्छु। नमस्कार।
1: कालीका ट्राफिक अपडेट।

0: Radio.
1: Extreme energy drink.
2: ओहो काका, म त हजुरको खुट्टा भाँचेको छ भने थाहा पाएर भेट्न हिँडेको। हजुर त निको भएर पनि मर्निङ वाक गर्न लागिसक्नु भएछ त।
3: नारायणी सामुदायिक हस्पिटल भएपछि के चिन्ता, त्यहाँ त 24 घन्टा दुर्घटनाबाट भएका घाइतेहरूलाई सेवा प्रदान गरिने ट्रमा सेन्टरको व्यवस्था छ, अनि अत्याधुनिक मेसिनबाट जाँच गरी वरिष्ठ डाक्टरहरूले उपचार गरेपछि त हात खुट्टा भाँचिएको, टाउको फुटेको, नसा च्यापिएको, ढाड भाँचिएको जस्ता समस्याहरूको तुरुन्तै सफल उपचार हुँदो रहेछ।
2: त्यही त काका, पोहोर साल मेरो ढाड भाँचिँदा पनि नारायणी सामुदायिकमै गएर उपचार गरेको, अहिले त पहिलेको जस्तै भइसक्यो।
4: सुविधा सम्पन्न भवन, स्वच्छ सफा कोठा, डाक्टर तथा नर्सहरूद्वारा परिवारको सदस्यले जस्तै नियमित हेरविचार गरिने
5: नारायणी सामुदायिक हस्पिटल भरतपुर चितवन।
6: फोन 0956-493-817, 493-211 र मोबाइल 98-442-0961।

0: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
1: शुभ दिनलाई बनाउनुहोस् झनै यादगार, जहाँ खुशी र आतिथ्यता मिसिन्छन् एकै ठाउँमा।
2: CMT होटल, जहाँ प्रेमको सबलाई मिल्छ लग्जरी टच, अत्याधुनिक हल, ओपन किचन, VIP वेटिङ रूम, स्वच्छ र स्वादिष्ट घरको जस्तै खाना, लग्जरी रूम, स्विमिङ पुल, गार्डन, पार्टी एरिया, पर्याप्त पार्किङ, सबै सुविधा एकै ठाउँमा।
1: प्रोफेसनल टिमबाट तपाईँहरूको उत्कृष्ट सेवाको लागि
2: CMT होटल हाकिम चौक, फोन नम्बर 0556-94403 र मोबाइल 98550-74933।
3: हेलो,
4: सुन न भाइ, बुहारी काठमाडौँबाट आउँदैछन्, कहीँ अलिक फरक ठाउँमा जाउँ न, यस पटकको बसाई विशेष बनाउनु पर्छ है।
3: ल्यान्डमार्क फार्म हाउस जाउँ न, हुन्न, अनि भोलिपल्ट बागमारा र सौराहा जाउँ, ल्यान्डमार्क फरेस्ट पार्कमा।
4: भाइले अफिसको कन्फरेन्स र सेमिनार भरतपुरमा गर्नुपर्ने थियो भन्दै थिए, के गर्ने होला?
3: भइहाल्छ नि, कन्फरेन्स सेमिनार मिटिङ गर्नु परे भरतपुर हाइटमा रहेको ल्यान्डमार्क नारायणीमा गरौला।
4: सबै ठाउँमा ल्यान्डमार्क होटेल एन्ड रिसोर्टको सेवा गजब रहेछ त।
5: विगत 35 वर्षदेखि नेपालको आतिथ्य क्षेत्रमा सेवा दिँदै आइरहेको होटल सेन, ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, काठमाडौँ, पोखरा, बागमा र सौराहा, भैरहवा, भरतपुर अनि भुवनचार देखभाटमा पनि। कर्पोरेट अफिस, गरीधारा, काठमाडौँ। फोन 01-40-47-06 र 40-47-07।
6: जोर्नी पुनस्थापना तथा उन्नत उपचारमा समर्पित समिट हेल्थ केयर हस्पिटल, बेलायत र देशकै प्रमुख अस्पतालको अनुभव सहितका सिनियर कन्सल्टेन्टको टिम तपाईँको सेवामा।
1: दूरबीन प्रविधिद्वारा महिलाको पाठेघर, डिम्बाशय तथा डिम्ब नलीको शल्यक्रिया अब एकै ठाउँमा।
6: भेरिकोज भेनको लागि लेजरद्वारा अपरेसन सेवा।
1: समेत हेल्थ केयर हस्पिटल, भरतपुर 9 केन्द्रीय बस टर्मिनल, फोन नम्बर 0556-595-264।
7: 95.2 कालिका FM, हृदयको स्पन्दन।

0: हालिका एफएम 95.2
1: रंग बहार रंग बहार
2: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
1: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
1: बर्जर पेंस
3: गर्मीको मौसम पनि छ हाम्रो स्कुलको अतिरिक्त क्रियाकलाप अन्तर्गत स्विमिङ खेल्न हाम्रा विद्यार्थीहरूलाई कहाँ लैजाने हो
4: अन्तत लैजाने कुरै भएन नि डल्फिन फन पार्क एन्ड रिसोर्ट भरतपुर नौ शरदपुरमा लैजाने हो त्यहाँ स्कुल कलेज अनि मोन्टेसोरीका विद्यार्थीहरूको लागि पौडी टिकटमा फ्री खाजाको सुविधा पनि छ अनि बच्चाहरू र ठुला मान्छेको लागि छुट्टा छुट्टै सुरक्षित स्विमिङ पुल पनि छ आकर्षक बगैँचा र खेल सामग्रीहरू पनि छन् बच्चाहरू त्यहाँ गएपछि त एकदमै रमाउँछन्
5: मज्जाको स्वादिष्ट परिकार विवाह पार्टी र इभेन्ट्सका लागि विशेष पार्टी हल आकर्षक नाइट लाइटनिङ गार्डन निशुल्क प्रवेश अनि ग्रुपमा आउनेलाई विशेष छुट
4: डल्फिन फन पार्क एन्ड रिसोर्ट जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ
5: स्टेप बाई स्टेप स्कुल अगाडि भरतपुर नौ शरदपुर फोन 056-94-903 र 98-550-65-903
6: समय बदलियो पुस्ता फेरियो तर साथ साथ उस्तै छ

0: सुपर चम्चा हरेक ग्लासमा जीवनको मिठास शुद्धतामा यसको सबैलाई विश्वास बाबु नानी अनि ड्याडी र मम्मी सबैलाई मन पर्ने यम्मी यम्मी पञ्चमी अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय डेरी उत्पादन प्रोडक्ट अफ डेलिस डेरीज
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97610025230
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ झ्याल बाहिर धुलोले ढाक्छ बत्ती फोन सबको लाइन काटिन्छ सब धेरै डराएका हुन्छन् तर एकछिनमा भूकम्प रोकिन्छ शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ अनि वर्षौं पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिक
3: 95.2 कालिका FM हृदयको स्पन्दन

0: का साथ व्यापार व्यवसाय करना, आर्थिक जोखिम कम करना, विश्वास हामीलाई गर्नुस्। United Azure Insurance, United by Trust.
1: ट्रस्ट पनि सकियो, अब हामी के गर्ने साथी?
2: भरतपुर ओह्रालोमा रहेको सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेसबाट विदेशमा गएर उच्च शिक्षा अध्ययन सँगै कमाई पनि गर्ने।
1: कसरी?
2: उच्च शिक्षा अध्ययनको लागि विद्यार्थी भिजामा जापान, अस्ट्रेलिया, युके, युएसए, युरोप, साउथ कोरिया, क्यानाडा लगायतका देशहरूमा जाने विद्यार्थीहरूको लागि भाषा कक्षाहरू, जापानिज भाषा, आईएलटी, टोफेल, स्याटेट, एक्सपर्ट डकुमेन्टेसन एवं तालिम सबै उपलब्ध गराउँछ।
1: किन
3: सुन, आफ्नै सुविधा सम्पन्न भवन, जापान र लन्डनका प्रोफेसरबाट गेस्ट क्लास, बेस्ट टिचर, ल्याब, लाइब्रेरी लगायत आवश्यक सम्पूर्ण सामग्री, यातायातको सुविधा एवं सशुल्क होस्टेलको व्यवस्था सबै छ।
2: त्यति मात्रै हो र स्वदेशमा नै अध्ययन गर्ने विद्यार्थीहरूको लागि त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त ब्याचलर इन होटल म्यानेजमेन्ट बिएचएम, ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट बिआइटिएम र बिबिएसमा भर्ना खुला गरिएको छ। अझ सिटिभिटी को होटल तथा विभिन्न प्राविधिक तालिमको व्यवस्था पनि छ।
1: सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेस प्राली,
2: भरतपुर ओह्रालो, सेन्ट्रल कलेज बिल्डिङ, फोन 0656-594-273, टोल फ्री नम्बर 18-10-50-00-273।
4: ए दाई, कतै हिँड्नुभयो?
5: साउन्ड सिस्टम किन्नलाई काठमाडौँ जान लागेको।
4: अब पनि साउन्ड सिस्टम किन्न काठमाडौँ जाने कुरा गर्दै हुनुहुन्छ? हाम्रै ठाउँ भरतपुरमा रहेको चितवन साउन्ड सर्भिसमा तपाईँले रोजेको र खोजेको सम्पूर्ण ब्रान्डको साउन्ड सिस्टम पाउनुका साथै नयाँ साउन्ड सर्भिस सञ्चालन गर्न चाहनेहरूलाई 3 महिने निशुल्क ट्रेनिङको पनि व्यवस्था रहेको छ नि।
6: चितवनको नम्बर 1 साउन्ड सिस्टम चितवन साउन्ड सर्भिस, भरतपुर ओह्रालो, सम्पर्क 98550-55942।
7: Looking for the perfect start to your child's education? Welcome to Everest Preschool, the first step to success. Located at Bharatpur 12 Thani Chowk Chitwan, we provide a clean, spacious environment with well-equipped classrooms featuring LED monitors and CCTV surveillance connected to high-speed internet, air conditioning to maintain room temperature throughout all seasons, and plenty of educational materials. We limit the number of students to ensure personalized attention and individual guidance, helping your child grow and thrive in an engaging, supportive setting. Our young and dynamic facilitators use a well-designed curriculum to build a strong foundation for your child. And we serve hygienic meals prepared under the guidance of food experts. Backed by a team of professionals with over 15 years of excellence in early childhood education, we guarantee your child's success from day one. For further details, call us at 056-515-039 or 98-550-31039. Log on to www.everestpreschool.edu.np or find us on Facebook at www.facebook.com/Everest Preschool Nepal. Everest Preschool, the first step to success. Promoted by Stars Montessori Academy, Pokhara and Bharatpur.
8: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
9: मेरो नाम चन्द्रकुमारी लामिछाने, म हर्कापुर 12 हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने, अनि नानीले वैदिकमा जाऊँ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गऱ्यौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गयौँ, अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो।
10: सुमाया सुधार पितन माडी मरे, त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे, त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँबाट झस्कानी र नि पटाउने गल्ने, अनि भतते पोल्ने, दुख्ने बेसी पटाउने, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान त पनि दिनुभयो, त्यो गर्दा गर्दै अनि त्यतिकै हिँड्न सक्नु भएको।
8: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
11: ग्राहकहरूसँगको एक दशकको विश्वसनीय सम्बन्ध, अनवरत रूपमा ग्राहककै सेवामा
12: प्रकृति कपास उद्योग तथा प्रकृति फर्निसिङ ग्यालरीको 10 वर्ष
13: विश्वासमा थप प्रगाढता, गुणस्तरमा थप मेहनत र तपाईँकै निरन्तर विश्वास सँगै सद्भावले हामी 10 वर्ष पुरा गरेका छौँ।
12: हाम्रो व्यावसायिक यात्रा अझै लामो हुनेछ। तपाईँसँगको विश्वास र सम्बन्ध अझै अब्बल बनाउने आशा र तत्परताका साथ
13: तपाईँको आफ्नै रोजाई आधुनिकता सँगै मौलिकता, स्वदेशी उत्पादनलाई प्राथमिकता।
12: प्रकृति कपास उद्योग तथा प्रकृति फर्निसिङ ग्यालरी, भरतपुर 10 हाकिम चोक, फोन नम्बर 98512-22093।
13: प्रकृति, मौलिकता र विश्वासको प्रतीक।

0: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
1: रंग बहार रंग बहार
2: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
1: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
1: घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ बर्जर पेन्स।
3: Kalika FM, Hridayko Spandan.

0: कालिका एफएम 95.2।
1: बारम्बार पेट दुख्ने वा कलेजोको समस्याले हैरान हुनुहुन्छ?
2: अब उपचारको लागि विदेश जानै पर्दैन।
1: पेट, कलेजो तथा पाचन रोगको विश्व स्तरीय उपचार अब नेपालमै।
2: उन्नत प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक र भरपर्दो उपचार सेवा।
3: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, लगनखेल, ललितपुर।
4: सम्पर्क फोन वा व्हाट्सएप नम्बर 97651979770।
2: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, पेट्रो कलेजोको भरोसा योग्य उपचार गन्तव्य।

0: Mania. Extreme energy drink.
1: 100% शुद्धता, निक्स पक्षता, आकर्षक डिजाइन, घर गहना खरीदमा आईडीको व्यवस्था, यस ज्वेलर्सको अपार सफलता पछि ग्राहकहरूको मागलाई मध्यनजर गर्दै सही चोक नारायणगढमा अभि ज्वेलर्स सुन चाँदी पसल प्रोप्राइटर विवेक पन्थी कान्छा, मोबाइल 98450-23503 र 98118-67513। पुनश्च हामी कहाँ राशि अनुसारका पत्थर पाइनुका साथै अर्डर अनुसारका गरगहनाहरू पनि तयार पारिन्छ।
2: होइन यतै घर बनाउँदै हुनुहुन्छ, अनि झ्याल ढोकाको बारेमा चाहिँ के सोच्नु भएको छ नि?
3: सबैतिर बुझेर मनकामना युपिभिसीका झ्याल ढोका नै राख्ने निर्णय गरे भाइ मैले त।
2: मनकामना युपिभिसीका झ्याल ढोका
3: हो भाइ, अन्य भन्दा सस्तोमा तुर्किस टेक्नोलोजीमा बनेका गुणस्तरीय युपिभिसी साथै एसपी बोर्ड फिटिङ, ग्लेजिङ पार्टिसन, स्टिल रेलिङ, टफन्ड ग्लास तथा रेलिङ फिटिङ, अल्मुनियम ग्लेजिङ पार्टिसन आदि सबै एकै ठाउँमा पाएपछि धाया बाया लागिन म त।
4: घाम पानी र आगोले केही नहुने, किरा धमिरा खिया नलाग्ने, बाङ्गो टिङ्गो र त्रिपत नहुने, रङ रोकन गर्नै नपर्ने, तापक्रम मैत्री, हेर्दा आकर्षक, मनोकामना युपिभिसीका झ्याल ढोका पार्टिसन र छानो नै प्रयोग गरी वर्षौ वर्ष झोक्क हुनुहोस्।
5: अब युपिभिसी होइन, मनोकामना युपिभिसी भन्नुहोस्।
6: सम्पर्क मनकामना युपिभिसी झ्याल ढोका संसार, भरतपुर 9 आस्था चोक, मोबाइल 98550-80618, 98550-58987।
7: ए दाइ पो,
8: के भयो नानुलाई?
7: त्यो त स्कुल जाने बेला म सधैँ यस्तै हो।
9: बाबा स्कुल छिटो जान्न, वी आर गेटिंग लेट फर स्कूल, लेट्स गो टु स्कूल।
7: ए बाबु त कति ज्ञानी, कुन स्कुल हो बाबुको?
9: स्टार्स मोन्टेसोरी एकेडेमी।
10: चाइल्ड साइकोलोजी र चाइल्ड राइट्स लाई ध्यानमा राखेर मोन्टेसोरी ट्रेन टिचर द्वारा अध्यापन गराइने
7: स्टार्स मोन्टेसोरी एकेडेमी, पालिखे चोक पोखरा र भरतपुर 11 मालपोत चोक।
10: सम्पर्क फोन 056-490-037, 98550-61037। स्टार्स मोन्टेसोरी एकेडेमी, जहाँबाट तपाईँका नानी बाबुको भविष्य निर्माणको पाइला सुरु हुन्छ।
11: आँखा सम्बन्धी सम्पूर्ण रोगको अत्याधुनिक उपचार, शल्यक्रिया एवं परामर्शको लागि विश्वासिलो नाम चितवन आँखा अस्पताल। सम्पर्क फोन 0564-93-780। साथै नेपाल सरकारको सामाजिक सुरक्षाको स्वास्थ्य बिमा योजना चितवन आँखा अस्पतालमा उपलब्ध छ।
12: साउजी, सागर मह पाउँ त?
13: अंकल, सागर मह दिनुस् न।
14: बुवा, ए बुवा, मलाई पनि सागर मह ल्याइदिनु है।
15: ए डाक्टर साहब, सागर मह लेखिदिनुस् न।
16: जो आउँछ सागर मह नै भन्छ, जसलाई पनि सागर मह
17: हो। शुद्ध अनि प्राकृतिक मह भनेकै सागर मह।
18: 28 वर्षदेखि निरन्तर मौरी पालन स्रोत केन्द्रको रूपमा सेवा दिँदै आएको मौरी पालनको पर्यावाची सागर मौरी पालन उद्योगमा मौरीजन्य उपजहरू पोलन, परपोलिस, मैन, रोयल जेली, मौरीका घार, मौरी पालन सामग्रीहरू, मौरी तालिम एवं परामर्शका लागि सम्झनुहोस्। सागर मौरी पालन उद्योग, गैडाकोट 8 नवलपरासी। सम्पर्क 0785-11-56
12: र 98550-15-530।
19: गर्मीको मौसम पनि छ, हाम्रो स्कुलको अतिरिक्त क्रियाकलाप अन्तर्गत स्विमिङ खेल्न हाम्रा विद्यार्थीहरूलाई कहाँ लैजाने हो?
6: अन्तत लैजाने कुरै भएन नि, डल्फिन फन पार्क एन्ड रिसोर्ट भरतपुर 9 शरदपुरमा लैजाने हो। त्यहाँ स्कुल, कलेज अनि मोन्टेसोरीका विद्यार्थीहरूको लागि पौडी टिकटमा फ्री खाजाको सुविधा पनि छ, अनि बच्चाहरू र ठुला मान्छेको लागि छुट्टा छुट्टै सुरक्षित स्विमिङ पुल पनि छ। आकर्षक बगैँचा र खेल सामग्रीहरू पनि छन्। बच्चाहरू त्यहाँ गएपछि त एकदमै रमाउँछ।
9: मज्जाको स्वादिष्ट परिकार, विवाह पार्टी र इभेन्ट्सका लागि विशेष पार्टी हल, आकर्षक नाइट लाइटनिङ गार्डन, निशुल्क प्रवेश अनि ग्रुपमा आउनेलाई विशेष छुट।
6: डल्फिन फन पार्क एन्ड रिसोर्ट, जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ।
9: स्टेप बाई स्टेप स्कुल अगाडि, भरतपुर 9 शरदपुर। फोन 056-490-903 र 98550-65903।
2: ल फेरि के भो, बिच बाटोमै गाडी बन्द भयो।
3: होइन ए साथी, यहाँ किन रोकिएको, के भयो गाडीमा?
20: के हुनु साथी, गाडी किन्दा त हेर्दा राम्रो फिचर पनि धेरै थियो, तर अहिले बेला बेलामा नयाँ समस्या आउँछ क्या, एकपछि अर्को टेक्निकल समस्याले हैरान भएको छ।
21: त्यही भएर त गाडी किन्दा लुक्स र फिचर मात्र हेरेर हुँदैन नि, बिगो गाडी, भरपर्दो ब्रान्ड, पार्ट सजिलै पाइने र सर्भिसको पहुँच राम्रो भएको गाडी रोज्नु पर्छ नि साथी।
20: त्यसो भए तिमीले कुन गाडी चलाउँछौ त साथी?
21: टाटा, भारतमै लामो समयदेखि विश्वास कमाएको ब्रान्ड, बलियो, भरपर्दो र आवश्यक स्पेयर पार्ट्स तथा सर्भिसको सहज पहुँच दैनिक प्रयोगका लागि व्यवहारिक छनौट।
20: ल, मैले पनि अब गाडी बेचेर टाटा नै लिने विचार गरे। कहाँ पाइन्छ हो टाटाको गाडी साथी?
21: सजिलो छ नि, सफल मोटर्समा जाऊ न, भरतपुर एयरपोर्ट गेटको ठिक अगाडि र कावसती शाखा थकाली चोकमा।
20: सम्पर्क नम्बर?
21: ल अहिले नै टिपिहाल, 9801564661, 9013074495 र 9013074492।
22: गाडी रोज्दा देखावटी र फिचर मात्र होइन, भरपर्दोपन, टिकाउपन र सहज सेवा पनि रोज्नुहोस्। सफल मोटर्स, भरतपुर एयरपोर्ट गेट अगाडि र कावासोती थकाली चोक।
23: रंग बहार
24: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार।
23: बर्जर पेंट्स ले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
24: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
23: बर्जर पेंट्स।
25: Studio Time Check. यो समय
26: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली, भरतपुर 9 केन्द्रीय बस पार्क चितवन।
27: उच्च शिक्षा अध्ययनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, आइएलटिएस, पिटी, कोरियन, अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा, सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेस प्राली, भरतपुर ओरालो, नारायणगढ।
28: यति बेला बिहानको 10 बजेको छ। It's 10 a.m.

0: यस कालिका हाइलाइट्सको साथमा
1: ल्यान्डमार्क होटल एन्ड रिसोर्ट काठमाडौँ पोखरा बागमा र सौराहा भैरहवा भरतपुर अनि भुवनचार देवघाटमा पनि
2: सबैलाई मन पर्ने यम्मी यम्मी पञ्चमी अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय डेरी उत्पादन प्रोडक्ट अफ डेलिस डेरीज
3: डल्फिन फन पार्क एन्ड रिसोर्ट जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ
4: स्टेप बाई स्टेप स्कुल अगाडि भरतपुर 9 सरदपुर फोन 0564909003 र 98550653
5: आजको जमानाको भरपर्दो पाई

0: एमाले पार्टी पुनर्गठन कार्यदलको बैठक आज पनि बस्दै सुरुङमा फँसेकाहरूको सकुशल उद्धार हुने आशामा आज पनि खोजीको काम जारी। माथिल्लो त्रिशुली एकमा सातजनाको शव फेला।
1: रसुवा र नुवाकोटमा मुख्य राजमार्ग अझै अवरुद्ध। धादिङको परेवाटार मास्टर सडक एकतर्फी सञ्चालनमा। बेसी सहर चामे सडक आज दिनभर बन्द हुने।
0: 18 ब्रिक्स शिखर सम्मेलन आजदेखि नयाँ दिल्लीमा सुरु हुँदै। साउदीको प्रमुख तेल पाइपलाइनमा इरानी ड्रोन आक्रमण। विश्व बजारमा तेलको मूल्य बढ्ने चिन्ता।
1: र एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युए विरुद्ध ब्याटिङ गर्दै। नेपाल भलिबल लिगको उपाधिको लागि आज कर्णाली र अन्नपूर्ण भिन्ने।
0: 24 घन्टा समाचार प्रसारण गर्ने मफस्वलको पहिलो रेडियो कालिका एफएम 95.2 र इन्टरनेट अनलाइनको www.kalikanews.com संसारभर एकैसाथ प्रसारण भइरहेको बिहान 10 बजेको कालिका हाइलाइट्समा सुनिल पराजुली र किरण राणा मगरको नमस्कार।
1: एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज पनि बस्ने भएको छ। एमाले सचिव तथा कार्यदल सदस्य महेश बस्नेतका अनुसार कार्यदलको प्रतिवेदनमाथि आजको बैठकमा छलफल हुनेछ। कार्यदल बैठक समयजग एवं उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा शुक्रबार पार्टी कार्यालय च्यासलमा शुरू भएको थियो। बैठकमा संयोजक थापा र सदस्य सचिव शङ्कर पोखरेल दुवै प्रतिवेदन पेश भएका थिए। बैठकमा दुवै प्रतिवेदनको अध्ययन गरी पुनः अर्को बैठक बसेर एउटै प्रतिवेदन तयार गर्नेबारे छलफल भएको बताइएको छ।
0: भदौ 10 गते रसुवाको भुटेकोशी नदीमा आएको बाढीले क्षतिग्रस्त बनेका रसुवा र नुवाकोटका जलविद्युत आयोजनाको सुरुङमा फँसेकाहरूको सकुशल उद्धारको आशामा खोज तथा उद्धारको काम भइरहेको छ। नेपाली सेना तथा सम्बन्धित निकायहरूको निरन्तर प्रयासबाट रसुवाको सेप्रवेशीलाई प्रवेशद्वार बनाएर चिलिमे जलविद्युत आयोजनाको सुरुङसम्म जोड्ने पहुँच मार्ग बनाइएको छ। सुरुङसम्म बाटो बनाइसँगै एक्सकाभेक्टर लोडरको सहयोगमा सुरुङभित्रको ढुङ्गा माटो र हिलो फाल्न थालिएको सेनाले जनाएको छ। आज या भोलिसम्म सुरुङ छिचोलिने अपेक्षा गरिएको छ। लाङटाङ जलविद्युत आयोजनामा पनि सेनाको टोली सुरुङभित्र प्रवेश गरेर खोज तथा उद्धारमा जुटिरहेको छ। माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङमा खोज तथा उद्धारको काम भइरहेको र सुरुङको 200 मिटर आसपासको क्षेत्रमा ड्रोन मार्फत रेकी गर्दा केही फेला नपरेको सेनाले जनाएको छ।
1: बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशुलिएका जलविद्युत आयोजनामा 7 जनाको शव फेला परेको छ। सुरुङ तथा हेडबक्समा हराइरहेकाहरूको खोजी गर्ने क्रममा शुक्रबार त्यहाँ 7 जनाको शव फेला परेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानले बताएको छ। भदौ 10 को बाढीपछि 216 मेगावाटको माथिल्लो त्रिशुलिएकमा धेरै मानिसहरू हराइरहेका छन्। शुक्रबार नेपाली सेना र आयोजना प्रवर्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीका सर्वे इन्जिनियर सहितको समूहले अडिट 1 को क्षेत्रमा अवलोकन गर्दा पूर्ण रूपमा डेब्रिज भरिएको पाइएको उद्धारकर्ताहरूले बताएका छन्। यसै गरी मैलुङ क्याम्प साइडमा मिनी स्काई भेटरले उत्खनन कार्य सुरु गरेको छ भने अडिट 3 नेपाली सेना र अस्ट्रेलियाली उद्धार समूहले सर्च गरेका छन्। आजदेखि खोजी कार्यलाई अझ तीव्रता दिने कम्पनीले जनाएको छ। यसैबीच इन्जिनियर समेत रहनुभएका राष्ट्रपतिका सांसद श्रीराम नेउपानेले चिलिमे जलविद्युत आयोजनाबाट छिट्टै शुभ समाचार सुन्न पाइने विश्वास व्यक्त गर्नुभएको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाह बालेनले संयुक्त राष्ट्रसङ्घको महासभामा गर्ने सम्बोधनमा नेपालले जलवायु न्याय र विपद व्यवस्थापनलाई आफ्नो मुख्य एजेण्डा बनाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार आउँदो असोज 8 गते प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको 81 महासभालाई सम्बोधन गर्दा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको क्षतिको सन्दर्भ जोड्दै नेपाल जलवायु संकटको जोखिममा रहेको यथार्थ विश्व समुदायसम्म राख्नुहुनेछ। अमेरिकाको न्यूयोर्कमा हुने महासभामा शाहले विश्वव्यापी कार्बन उत्सर्जनमा नगन्ने भूमिका भए पनि जलवायु विपदबाट प्रताडित नेपालले हानि तथा नोक्सानी कोषबाट तत्काल र न्यायोचित क्षतिपूर्ति पाउनुपर्ने दावी प्रस्तुत गर्नुहुने बताइएको छ।
1: बाढी तथा पहिरोको विभिन्न राजमार्ग अन्तर्गत 8 ठाउँको सडक पूर्ण रूपमा अवरुद्ध रहेको छ। नेपाल प्रहरीले बिहान सार्वजनिक गरेको विवरण अनुसार रसुवामा मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। भदौ 10 गतेदेखि बाढीको कारण अवरुद्ध सडकमा अझ यातायात सञ्चालन हुन सकेको छैन। रसुवाको मैलुङ स्याप्रुङ बेसी तथा नुवाकोटको टोका छहरे सडक खण्डमा पनि बाढी तथा पहिरोको जोखिमको कारण यातायात प्रभावित रहेको प्रहरीले जनाएको छ। सिन्धुपाल्चोकको भट्टेकोशी गाउँपालिका 2 अरणीको राजमार्ग पहिरोको कारण भदौ 25 गतेदेखि पूर्ण रूपमा अवरुद्ध छ। कालीगढको शुभ कालिका गाउँपालिका 1 गगने खोलामा पहिरो खसेपछि भदौ 26 गते साँझदेखि कर्णाली राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध छ। काभ्रेमा बिपी राजमार्ग अन्तर्गत खुर्कोट नेपाल थोक कटुन्जे बेसी सडक खण्ड भदौ 16 गतेदेखि रातिको समयमा अर्को सूचना नभएसम्मको लागि बन्द छ। यसैबीच भटेकोसी बाढीले फुर्के खोलाको पुल बगाएपछि धादिङ बेसी पुग्ने वैकल्पिक मार्गको रूपमा प्रयोगमा ल्याएको परेवाटार महास्टार सडकमा आजदेखि समय निर्धारण गरी एकतर्फी गाडी सञ्चालनको व्यवस्था गरिएको छ। धादिङ बेसीतर्फ कुर्ने गाडीले दिउँसो 12 बजेभित्र महास्टारको पुल पार गरिसक्नुपर्नेछ। यसै गरी दिउँसो 1 बेलुका 7 बजीसम्म धादिङ बेसीबाट परेवाटार हुँदै महास्टार गल्छीतर्फ कुर्ने गाडी सञ्चालन हुनेछ। गल्छीतर्फ कुर्ने गाडी बेलुका 7 बजेभित्र परेवाटार पुग्नुपर्ने हुन्छ। यस्तै लमजुङ र मनाङ जोड्ने बेसी सहर चामे सडक अन्तर्गत मनाङको नासो गाउँपालिका 3 धारापानीमा सडक ढलान गर्न आज बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म दिनभर नै पूर्ण रूपमा बन्द हुने भएको छ।
0: फाकफथुम गाउँपालिका 6 हाँगासुलीमा भएको अटो दुर्घटनामा आमा छोरी दुवैजनाको उपचारको क्रममा मृत्यु भएको छ। दुर्घटनामा घाइते भएकी करिब 8 वर्षीय सुस्मिता श्रेष्ठको शुक्रबार राति 8:15 बजे बिर्तामोड स्थित बिएनसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसको केही घण्टापछि उनकी आमा 27 वर्षीय कविता श्रेष्ठको पनि उपचारको क्रममा ज्यान गएको हो। कविताको शनिबार बिहान 6 बजे सोही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। शुक्रबार साँझ अटो दुर्घटना भएको हो। दुर्घटनामा घाइते अन्यको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
1: नियमित गस्तीमा रहेको प्रहरी टोलीले बडीगाड गाउँपालिका 5 दाग स्थित धानापाती सामुदायिक वनमा 3 थान बरुवा बन्दुक फेला परेको भरुवा बन्दुक फेला पारेको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर लावतीका अनुसार प्रहरी टोलीले शुक्रबार अपरान्ह उक्त जङ्गलबाट 1 3 थान भरुवा बन्दुक फेला पारेको हो। यसै गरी बुर्तीबाङबाट लागु औषध बिक्री गरिरहेको गोप्य सूचनाको आधारमा ढोरपाटन नगरपालिका 1 बुर्तीबाङ रिभर हेड स्थित मिना होटल एन्ड रेस्टुरेन्टमा छापा मारेर होटल सञ्चालक म्याग्दीको धौलागिरी गाउँपालिका 2 लुराङकी रामकुमारी थापालाई पक्राउ गरिएको बताउनु भएको छ। यता स्रोतमा खुलेको 4,50,000 भारतीय रुपियाँ सहित वीरगंज महानगरपालिकाको रजत जयन्ती चोकबाट 1 भारतीय नागरिक पक्राउ परेका छन्।
0: देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना रहेको छ। दिउँसो र राति नै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो गण्डकी र कर्णाली प्रदेशको पहाडी क्षेत्रका साथै लुम्बिनी प्रदेशको तराई भूभागको 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राति कोशी प्रदेशको तराई भूभागको 1-2 स्थानमा भारी वर्षाको पूर्वानुमान छ। विभागले दिउँसो देशभर साधारणतया बादल लाग्ने बताइएको छ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना पनि रहेको छ।
1: अब पालो जनताको मतको

0: जनताको मतमा हाम्रो प्रश्न छ, प्रधानमन्त्री बालेन्द्र शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको काङ्ग्रेस सभापति गगन कुमार थापाको आरोप तपाईँलाई कस्तो लाग्यो? यो प्रश्नमा आफ्नो मत व्यक्त गर्नको लागि कालिका एफएमको आधिकारिक फेसबुक पेजमा राखिएको स्ट्याटसमा कमेन्ट गर्न सक्नुहुनेछ। ट्विटर, व्हाट्सएप र भाइबरबाट लिखित प्रतिक्रिया जनाउन सक्नुहुनेछ। यसै प्रश्नमा आफ्नो आवाजसहितको प्रतिक्रिया राख्नको लागि 0556 71 158 सम्पर्क गर्न सक्नुहुनेछ। तपाईँहरूको उत्कृष्ट प्रतिक्रिया प्रत्येक दिन राति 8 बजेको कालिका न्युज एक्सप्रेस र बिहान 10 बजेको कालिका हाइलाइट्समा प्रसारण गरिनेछ।
1: राष्ट्रिय समाचार। युक्रेन र मध्यपूर्वमा चलिरहेको युद्ध तथा अमेरिका चीन तनावका बीच 18 ब्रिक्स शिखर सम्मेलन आजदेखि भारतको संघीय राजधानी दिल्लीमा शुरू हुँदैछ। भारत, चीन, रूस, ब्राजिल, दक्षिण अफ्रिका, इरान, युएई लगायत 11 देश सहभागी सम्मेलनमा भाग लिन रूसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायतका नेता दिल्ली आइसक्नु भएको छ। चीनका राष्ट्रपति सी जिनपिङ पनि दिल्ली आइपुग्नु हुनेछ। विश्वको ठूलो जनसंख्या र आर्थिक तथा ऊर्जा स्रोत समेटेको समूहले विश्व व्यवस्थामा प्रभाव बढाउन खोजे पनि सदस्य राष्ट्रका फरक राजनैतिक तथा विदेश नीतिका कारण साझा धारणा बनाउन चुनौती देखिएको छ। आयोजक भारतले चीन र रूससँगको सम्बन्धलाई अमेरिका तथा पश्चिमी शक्तिसँगको बढ्दो साझेदारीसँग सन्तुलनमा राख्नुपर्ने अवस्था रहेको छ। यसैबीच साउदी अरबको अत्यन्त महत्वपूर्ण इस्ट वेस्ट तेल पाइपलाइनमा इराकबाट प्रहार गरिएको ड्रोनले आक्रमण गरेपछि मध्यपूर्वको ऊर्जा आपूर्ति फेरि जोखिममा परेको छ। आक्रमणपछि साउदी अरबले सुरक्षा सावधानी अपनाउँदै उक्त रणनीतिक पाइपलाइन अस्थायी रूपमा बन्द गरेको छ। घटनाले विश्व बजारमा कच्चा तेलको आपूर्ति प्रभावित हुन सक्ने र त्यसको असर तेलको मूल्यमा पर्न सक्ने चिन्ता बढाएको छ।
0: अब खेल समाचार। नेपालले एसिसी प्रिमियर कपको फाइनलमा युएई विरुद्ध अहिले ब्याटिङ गरिरहेको छ। मलेसियाको बायोमा सोबलमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर ब्याटिङको निर्णय लिनुभएको हो। ताजा अवस्थामा 40 ओभरको खेल समाप्त हुँदा नेपालले 3 विकेट गुमाएको छ, 227 रन जोडेको छ। नेपालको लागि पूर्व कप्तान रोहित पौडेल 36 बलमा 35 रनको साथ यति बेला क्रिजमा रहेका छन्। त्यसै गरी गुलसन झा 16 बलमा 20 रनको साथ क्रिजमा रहेका छन्। यसअघि ओपनर अर्जुन कुमार 63 बलमा 43 रन बनाएर पेभिलियन फर्किएका छन्। त्यसै गरी अर्का ओपनर आसिफ शेखले सेन्चुरी हानेका छन्। 106 बलमा 102 रन आज आसिफको नाममा जोडिएको छ। त्यसै गरी नेपालका अर्का खेलाडी इशान पाण्डेले 20 बलमा 13 रन बनाएर आउट भएका छन्। अहिले रोहित पौडेल र गुलसन झाको क्रिजमा जमिरहेको छ र अब 10 ओभरको खेल बाँकी रहेको छ। नेपाल सन् 2023 र युएई गत संस्करणको च्याम्पियन हुन। यता नेपाल भलिबल लिग एनबिएलको फाइनलमा आज कर्णाली शिवराज र गण्डकीको प्रतिनिधित्व गर्ने अन्नपूर्ण स्पाइकर किङ्स बीच दिउँसो 4 बजे त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा खेल हुँदैछ।
1: बिहान 10 बजेको कालिका हाइलाइट्सको अन्त्यमा अहिले प्रसारित प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक।
0: एमाले पार्टी पुनर्गठन कार्यदलको बैठक आज पनि बस्दै सुरुङमा फसेकाहरूको सकुशल उद्धार हुने आशामा आज पनि खोजीको काम जारी। माथिल्लो त्रिशुली 1 7 जनाको शव फेला।
1: रसुवा र नुवाकोटमा मुख्य राजमार्ग अझै अवरुद्ध। धादिङको परेवाटार मास्टर सडक एकतर्फी सञ्चालनमा। बेसीसर चामे सडक आज दिनभर बन्द हुने।
0: 18 ब्रिक्स शिखर सम्मेलन आजदेखि नयाँ दिल्लीमा शुरू हुँदै साउदीको प्रमुख तेल पाइपलाइनमा इराकी ड्रोन आक्रमण। विश्व बजारमा तेलको मूल्य बढ्ने चिन्ता।
1: आइसिसी प्रिमियर कपको फाइनलमा नेपाली युएई विरुद्ध ब्याटिङ गर्दै नेपाल भलिबल लिगको उपाधिको लागि आज कडाली र अन्नपूर्ण भिड्ने।
0: यसका साथै 24 घण्टा समाचार प्रसारण गर्ने मोफसलको पहिलो रेडियो कालिका एफएम 95.2 र इन्टरनेट अनलाइनको कालिका न्युज .com संसारभरकै साथ प्रसारण भइरहेको बिहान 10 बजेको कालिका हाइलाइट्स आजको लागि यति नै। किरण डानमगर र सुनिल पराजुले बिदा हुन्छौँ। नमस्कार।
2: कालिका एफएम 95.2

0: ठुक्का साथ व्यापार व्यवसाय गर्न, आर्थिक जोखिम कम गर्न विश्वास हामीलाई गर्नुहोस्। युनाइटेड अजुर इन्स्योरेन्स, युनाइटेड बाई ट्रस्ट।
1: रंग बहार रंग बहार
2: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
1: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
3: घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
1: बर्जर पेन्स

0: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
1: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: दशक देखि
1: नसा छाला हार्जोनी र पेट्रोका बिरामीहरूलाई विशेष जानकारी यही भाद्र 27 गते शनिबारका दिन काठमाडौँका वरिष्ठ आयुर्वेद विशेषज्ञ डाक्टर बुद्धि प्रसाद पौडेल दुर्गा आयुर्वेद औषधालय पोखरा बसपाक नारायणगढ चितवनमा आउँदै हुनुहुन्छ। नयाँ तथा पुरानो बाथ व्याधि, ढाड कम्बर घुँडाको जोर्नी दुख्ने, हात खुट्टाका जोर्नी दुख्ने, सुनिने युरिक एसिड बढेको, हात खुट्टा पोल्ने, झमझमाउने, हिँडडुल गर्न कठिनाई हुने, नसाको समस्याका साथै प्रोस्टेट बढेको, मधुमेह, जन्डिस, पत्थरी, पिनास, पाइल्स, फिसर, फिस्टुला, कानो गोला, कब्जियत एवं स्त्री प्रसुति र यौन समस्या भएका बिरामीहरूले उपचारको लागि सम्पर्क गर्नु हुन जानकारी गराउँदछौ। नाम दर्ता फोनबाट पनि गर्न सकिनेछ, साथै अन्य दिन निशुल्क बिरामी जाँच तथा परामर्श सेवा उपलब्ध छ। सम्पर्क दुर्गा आयुर्वेद औषधालय पोखरा बस पार्क नारायणगढ चितवन, फोन 056-512-670।
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम चन्द्रकुमारी लामिछाने, म हर्कापुर 12 हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने, अनि नानीले वैदिकमा जाऊँ न एकचोटि भनिन् अनि आएर अनि सल्लाह गऱ्यौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गयौँ, अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो।
4: सुमारी मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भुइँ गएको के, यहाँबाट झस्कानी र नि पटाउने गल्ने, अनि भतते पोल्ने, दुख्ने बेसे पटाउने, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यही हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहाँ बहने, त्यहाँबाट त्यहाँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे, लाउने दबाई पनि खान त पनि दिनुभयो, त्यो गर्दा गर्दै त्यतिकै हिँड्न सक्नु भएको।
2: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
5: गर्मीको मौसम पनि छ, हाम्रो स्कुलको अतिरिक्त क्रियाकलाप अन्तर्गत स्विमिङ खेल्न हाम्रा विद्यार्थीहरूलाई कहाँ लैजाने हो?
6: अन्तत लैजाने कुरै भएन नि, डल्फिन फन पार्क एन्ड रिसोर्ट भरतपुर नौ शरदपुरमा लैजाने हो। त्यहाँ स्कुल, कलेज अनि मोन्टेसोरीका विद्यार्थीहरूको लागि पौडी टिकटमा फ्री खाजाको सुविधा पनि छ, अनि बच्चाहरू र ठुला मान्छेको लागि छुट्टा छुट्टै सुरक्षित स्विमिङ पुल पनि छ, आकर्षक बगैँचा र खेल सामग्रीहरू पनि छन्। बच्चाहरू त्यहाँ गएपछि त एकदमै रमाउँछन्।
7: मज्जाको स्वादिष्ट परिकार, विवाह पार्टी र इभेन्ट्सका लागि विशेष पार्टी हल, आकर्षक नाइट लाइटनिङ गार्डन, निशुल्क प्रवेश, अनि ग्रुपमा आउनेलाई विशेष छुट।
6: डल्फिन फन पार्क एन्ड रिसोर्ट, जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ।
7: स्टेप बाई स्टेप स्कुल अगाडि भरतपुर 9 शरदपुर, फोन 056-490-903 र 98550-65903।
8: नयाँ बुवा यता आउनुहोस्, हाइवे सँगै रहेको भर्खरै बनेको नयाँ भूकम्प प्रतिरोधी घर सस्तोमा बिक्रीको लागि बुकिङ खुला छ।
9: ए भाइ, घरमा झ्यालडोका कस्ता छन्? धेरै कुरा हेरियो, जमाना फेरियो, एउटा कुरा बुझिराखा भाइ, केएसयुपीबीसीका झ्यालडोका भनेको हेर्दा आकर्षक र वर्षौँ वर्ष टिक्ने मजबुत छन्, त्यसैले हामीलाई त केएसयुपीबीसीको झ्यालडोका राखेकै घर चाहिन्छ।
7: सम्पर्क केएस झ्यालडोका संसार भरतपुर 9 मिलन चोक, मोबाइल 98550-64100।

0: Mia. Extreme energy drink.
1: Kalika FM, Rideko Spandan.
2: Your balance is getting low. Please recharge your account soon.
3: Tapai ko mobile ko balance kam bhayo.
4: अब कालिका एफएम 95.2 को कार्यक्रम ब्यालेन्स चेकमा फोन गर्नुहोस् र रोज्नुहोस् एकदेखि दस सम्मका कुनै एउटा लक्की नम्बर र प्राप्त गर्नुहोस् चार्ज कार्ड
3: कार्यक्रम ब्यालेन्स चेक.
2: Your balance is getting low. Please recharge your account soon.
3: तपाईँको मोबाइलको ब्यालेन्स कम भयो.
4: अब कालिका एफएम 95.2 को कार्यक्रम ब्यालेन्स चेकमा फोन गर्नुहोस् र रोज्नुहोस् एकदेखि दस सम्मका कुनै एउटा लक्की नम्बर र प्राप्त गर्नुहोस् चार्ज कार्ड
3: कार्यक्रम ब्यालेन्स चेक.
2: Your balance is getting low. Please recharge your account soon.
3: तपाईँको मोबाइलको ब्यालेन्स कम भयो.
4: अब कालिका एफएम 95.2 को कार्यक्रम ब्यालेन्स चेकमा फोन गर्नुहोस् र रोज्नुहोस् एकदेखि दस सम्मका कुनै एउटा लक्की नम्बर र प्राप्त गर्नुहोस् चार्ज कार्ड
3: कार्यक्रम ब्यालेन्स चेक.
2: Your balance is getting low. Please recharge your account soon.
3: तपाईँको मोबाइलको ब्यालेन्स कम भयो.
4: अब कालिका एफएम 95.2 को कार्यक्रम ब्यालेन्स चेकमा फोन गर्नुहोस् र रोज्नुहोस् एकदेखि दस सम्मका कुनै एउटा लक्की नम्बर र प्राप्त गर्नुहोस् चार्ज कार्ड
3: कार्यक्रम ब्यालेन्स चेक.
2: Your balance is getting low. Please recharge your account soon.
3: तपाईँको मोबाइलको ब्यालेन्स कम भयो.
4: अब कालिका एफएम 95.2 को कार्यक्रम ब्यालेन्स चेकमा फोन गर्नुहोस् र रोज्नुहोस् एकदेखि दस सम्मका कुनै एउटा लक्की नम्बर र प्राप्त गर्नुहोस् चार्ज कार्ड
3: कार्यक्रम ब्यालेन्स चेक.
2: Your balance is getting low. Please recharge your account soon.
3: तपाईँको मोबाइलको ब्यालेन्स कम भयो.
4: अब कालिका एफएम 95.2 को कार्यक्रम ब्यालेन्स चेकमा फोन गर्नुहोस् र रोज्नुहोस् एकदेखि दस सम्मका कुनै एउटा लक्की नम्बर र प्राप्त गर्नुहोस् चार्ज कार्ड
3: कार्यक्रम ब्यालेन्स चेक.
2: Your balance is getting low. Please recharge your account soon.
3: तपाईँको मोबाइलको ब्यालेन्स कम भयो.
4: अब कालिका एफएम 95.2 को कार्यक्रम ब्यालेन्स चेकमा फोन गर्नुहोस् र रोज्नुहोस् एकदेखि दस सम्मका कुनै एउटा लक्की नम्बर.
5: कार्यक्रम ब्यालेन्स चेकको पर्खाइमा बस्नु हुने तपाईँ सम्पूर्णमा नमस्कार अनि हार्दिक स्वागत छ. निकटमा कालिका विकटमा कालिका हृदयको स्पन्दन निरन्तरको साथी मध्य नेपालकै सर्वोत्कृष्ट रेडियो कालिका एफएम 95.2 को साथमा उपस्थित भइसकेका छौं. आवाजमा छु म रिता लाम्छाने भने प्राविधिक कक्षबाट साथ मिलिरहेको छ साथी चन्दबाट. ब्यालेन्स चेकमा रहेर यहाँहरूले जिरोदेखि नाइनसम्मको कुनै एउटा अङ्क आफ्नो रोजाइमा पार्न सक्नुहुनेछ भने रिचार्ज कार्डको अन्तिम नम्बर मिलाउनुहुने साथीले 50 रुपियाँको रिचार्ज कार्ड प्राप्त गर्न सक्नुहुनेछ. कार्यक्रम ब्यालेन्स चेक हरेक हप्ताको शनिबार बिहान 10 बजेको कालिका हाइलाइट्स पछि आउने गर्दछ र रहने गर्दछ करिब 11 बजेसम्म. तपाईँ यस कार्यक्रमलाई कालिका एफएम 95.2 MHz इन्टरनेट अनलाइनको कालिका न्युज .com र हाम्रो पात्र एप्सबाट पनि संसारभरकै साथ सुन्न सक्नुहुनेछ. फोन ब्यालेन्स चेकमा सहभागिता जनाउनको लागि हाम्रो स्टुडियोको नम्बर 0556175557 र भाइबर नम्बर 9820267858 डायल गरी कार्यक्रममा आउन सक्नुहुनेछ सहभागिता जनाउन सक्नुहुनेछ. यति बेला भने कार्यक्रममा कोही साथी आइसक्नु भएको छ. अबको क्रममा हामी साथीलाई स्वागत गर्छौँ र एउटा कुरा अर्को कुरा पनि जानकारी गराउन चाह्यौँ. टेक्निकल प्रब्लमले गर्दा अघिल्लो हप्ता हामीले विजेता छुट्याउन पाएका थिएनौँ. त्यसको लागि क्षमा प्रार्थी माग्दै आज हामी पुनः अघिल्लो हप्ताको र आजको सँगै विजेता छुट्याउनेछौँ भन्दै अबको क्रममा हामी साथीलाई फोन लाइनमा जोड्छौँ. कहाँदेखि बाटोको हुनुहुन्छ? हेलो नमस्कार.
6: नमस्कार म्याम. नमस्कार.
5: नमस्कार. कहाँदेखि बाटोको बोल्दै हुनुहुन्छ?
6: हजुर,
5: हाम्रोतिर पनि एकदम ठिकठाक छ. घाम लागिरहेछ. खाना खानुभयो?
6: खाना भयो म्याम. भयो अनि हजुरको भयो?
5: हजुर, मेरो पनि भइसक्यो. म लामी भन्नुभयो कि
6: बलामी
5: सरी केटिएमबाट. अनि अरू के छ त्यतातिरको मौसम? आज पानी पर्ने जस्तो छ कि घाम लागिरहेछ के छ? आज यता र उता सेम रहेछ मौसम है.
6: हजुर,
5: कति नम्बर रोजाइमा पार्नुहुन्छ कृष्णजी? पहिलो सहभागी साथी नै यहाँ हुनुहुन्छ आज.
6: मैले 5 नम्बर रोजाइमा पारे.
5: 5 नम्बर भन्नुभयो? हजुर हस् छुट्टिन्छ नमस्ते
6: हजुर
5: हुनुहुन्थ्यो कृष्णजी लामीजी काठमाडौँबाट लकी नम्बर 5 रोजेर जानुभएको छ भने अबको क्रममा हामी अर्को साथीलाई स्वागत गर्छौँ हेलो नमस्कार
7: हजुर नमस्ते नमस्कार
5: नमस्कार को बोल्दै हुनुहुन्छ अर्जुनजी बोल्दै हुनुहुन्छ
7: हजुर एकदमै अर्जुन थापा म यता काठमाडौँ
5: काठमाडौँबाट अब आज चाहिँ हामी विजेता छुट्याउनेछौँ अन्तिमसम्म सुन्नुहोला है अर्जुनजी अघिल्लो हप्ताको पनि आज हामीसँगै विजेता छुट्याउनेछौँ अन्तिमसम्म सुनेर साथ दिनुहोला है खाना खानुभयो हजुर मैले चाहिँ खाइसके भन्नुपर्छ कति नम्बर रोज्नुहुन्छ अर्जुनजी आज फाइभ त गइसक्यो नि भर्खरै गइसक्यो फाइभ अरू सबै बाँकी छ
7: तिन नम्बर
5: हस् हुन्छ अन्तिम

0: कौन सा?
1: बर्दघाट
0: सुन्दर कठेल होइन?
1: हजुर हजुर,
0: सुन्दर कठेल बर्दघाटदेखि आरामै हुनुहुन्छ सुन्दरजी?
1: एकदम आरामै छु म त हजुर।
0: खाना खानुभयो?
1: खाँदैछु।
0: ए हो र, खाँदा खाँदै कल लाग्यो है?
1: हजुर हजुर, खाना खाँदै कल गरेको लागिहाल्यो।
0: ल त, कति रमाइलो। अनि कति नम्बर रोजाइमा पार्नुहुन्छ? सात हुन्छ, छुट्टिन्छु। नमस्ते। हजुर, हुनुहुन्थ्यो हाम्रो सुन्दर कटेलजी बर्दघाटदेखि। लकी नम्बर सेभेन रोजेर जानुभएको छ भने अर्को साथीलाई जोड्छ हामी। हेलो, नमस्कार।
2: हेलो म्याडम, नमस्ते। आरामै हुनुहुन्छ?
0: आरामै। हेमप्रसादजी, के छ यहाँको हालखबर?
2: मेरो हालखबर सबै ठिकै छ। अनि हजुरको सुनाउनुहोस्, खानपिन गर्नुभयो?
0: हजुर, खानपिन भइसक्यो। हेमप्रसादजीको त आज बिदाको दिन है? तिज लाग्यो, चार पाँच दिन बिदै बिदा। त्यही त,
2: हजुरलाई शुभकामना।
0: हो हो, एकदमै धन्यवाद छ यहाँलाई हाम्रो तर्फबाट पनि। तिजको धेरै धेरै शुभकामना। कति नम्बर रोजामा पार्नुहुन्छ हेमप्रसादजी? नाइन हुन्छ, छुट्टिन्छौँ। नमस्ते। हजुर, हुनुहुन्थ्यो बाबाई, हुनुहुन्थ्यो प्रसाद पाण्डेजी गेडाकोटबाट हुनुहुन्थ्यो। लकी नम्बर नाइन रुचेर जानुभएको छ भने अर्को साथी हुनुहुन्छ लाइनमा। हेलो, नमस्ते।
3: हेलो, नमस्ते।
0: आशिष जी, आराम कुशल हुनुहुन्छ?
3: हजुर, एकदम ठिकठाक छु म्याडम। हजुरलाई कस्तो?
0: हजुर, हामीलाई पनि एकदम ठिकठाक छ। आशिष जी, ओके छ? खाना खानुभयो? अब तिज भने पनि अघि हाम्रो हेमप्रसादजीले भन्नुभयो लगातार छुट्टी छ चार पाँच दिनसम्म, होइन? आशिषीको चाहिँ के छ, कति दिन छुट्टी छ या आज मात्र? हजुर हजुर, है, जानुपर्छ। त्यही त, ठिक छ, आज चाहिँ इन्जोय गर्नु होला, मजाले बिदाको दिन मनाउनु होला है। कति नम्बर रोजाइ पार्नुहुन्छ आशिष जी? सुन्नु भएको छ प्रोग्राम? आठ नम्बर है, हस्, छुट्टिन्छ। नमस्ते। हुनुहुन्थ्यो आशिष नयन बस्नेजी काठमाडौँबाट। लकी नम्बर एट रोजेर जानुभएको छ भने अर्को साथीलाई हामी लाइनमा जोड्छौँ। हेलो, नमस्कार।
4: नमस्ते रिता बहिनी।
0: नमस्ते तिलकजी, आरामै हुनुहुन्छ? हजुर, हामी पनि ठिकठाक छौँ। खाना खानुभयो? मेरो पनि भइसक्यो भन्नुपर्छ। आज त मजाले टटक घाम लागिरहेको छ है तिलकजी? कहिले त पानी पर्ला, कतिखेर पानी परिदिन्छ, कतिखेर बालिदिन्छ थाहा हुँदैन नि त, तर अहिले चाहिँ मजाले घाम लागिरहेको छ तिलकजी। हजुर, भन्नुहोस् के भन्न खोज्दै हुनुहुन्थ्यो? ए, अस्तिको त मैले जानकारी गराएँ नि, अस्ति त लास्टमा चाहिँ हाम्रो नेटवर्कले काम नगरेर विजेता छुट्याउनु पाएनौ। अघिल्लो हप्ताको र आजको हामी सँगै विजेता छुट्याउँछ है। हस्, कति नम्बर जाम पार्नुहुन्छ?
4: टु
0: हुन्छ, छुट्टिन्छौँ। नमस्ते। बाबाई, हुनुहुन्थ्यो हाम्रो तिलक अधिकारीजी हुनुहुन्थ्यो रत्नगर दुई टाढीबाट। अबको क्रममा हामी छोटो एउटा व्यावसायिक विश्रामलाई जोड्छौँ, त्यसपछि पुनः जोडिनेछौँ। तपाईँ भने कालिका एफएम सँगै रहनुहोला।
5: बुहारी, कता छौ? एक गिलास दुध ल्याऊ त
6: सानु, मलाई दही है।
7: मम्मी, मलाई चाहिँ घिउ दिनुस् है।
5: हुन्छ हुन्छ, यो सबको लागि त भवानी डेरी छँदैछ नि।
8: अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित तथा उत्पादित दुध, दही, घिउ, पनिर, चीज, छुर्पी एवं अन्य दुग्धजन्य पदार्थ खोजी प्रयोग गर्ने गरौँ।
9: साथै मन हरर र हुने, खाँदा मिठो, जिउ शीतल बनाउने भवानीको म्याङ्गो र भेनिला लस्सी, स्वाद अनि शक्तिको बेजोड मिश्रण। भवानी डेरीको उत्कृष्ट उत्पादन शाखाहरू भरतपुर 10 दिपेन्द्र चोक, भरतपुर 7 गौतम चोक, भरतपुर 11 विशाल चोक र हाई स्कुल रोड टाढी लगायत सम्पूर्ण बजारमा उपलब्ध छ।
10: शुभ दिनलाई बनाउनुहोस् झनै यादगार, जहाँ खुशी र आतिथ्यता मिसिन्छन् एकै ठाउँमा।
11: CMT होटल, जहाँ प्रेमको सबलाई मिल्छ लग्जरी टच। अत्याधुनिक हल, ओपन किचन, VIP वेटिङ रूम, स्वच्छ र स्वादिष्ट घरको जस्तै खाना, लग्जरी रूम, स्विमिङ पुल, गार्डन, पार्टी एरिया, पर्याप्त पार्किङ, सबै सुविधा एकै ठाउँमा।
10: प्रोफेसनल टिमबाट तपाईँहरूको उत्कृष्ट सेवाको लागि
11: CMT होटल हाकिम चौक, फोन नम्बर 0556-490-403 र मोबाइल 98550-74-933।
12: बारम्बार पेट

0: दुख्ने वा कलेजोको समस्याले हैरान हुनुहुन्छ?
1: अब उपचारको लागि विदेश जानै पर्दैन।
2: पेट, कलेजो तथा पाचन रोगको विश्व स्तरीय उपचार अब नेपालमै।
1: उन्नत प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक र भरपर्दो उपचार सेवा।
3: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, लगनखेल, ललितपुर।
4: सम्पर्क फोन वा व्हाट्सएप नम्बर 97651979777।
1: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, पेट्रो कलेजोको भरोसा योग्य उपचार गन्तव्य।

0: 45 वर्षदेखि रङहरूमा खुशी सजाउने पशुपति पेन्ट्स खुशीका रङहरू।
1: ग्लोबल करियरको सुरुवात होटल र आइटीसँग सिप शिक्षा र सम्भावनाको संगम आरम्भ कलेज,
2: जहाँ अनुभवी शिक्षकको मार्गदर्शनमा प्रयोगात्मक र व्यवहारिक शिक्षा प्रणाली सँगै आधुनिक प्रविधिसँग सिक्ने अवसर मिल्छ।
1: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट बिआइटी र ब्याचलर अफ होटल म्यानेजमेन्ट बिएचएम विषयमा सीमित सिटमा भर्ना खुलेको हुँदा सिट सुरक्षित गर्नुहोस्।
2: आरम्भ कलेज, जहाँ सेवा कला र सूचना प्रविधि सँगै फस्टाउँछ नवीनतम नेपाल कला।
1: भर्ना एवं अन्य जानकारीका लागि आरम्भ कलेज भरतपुर 11 नहर चोक बाइपास रोड, सम्पर्क नम्बर 056513664, मोबाइल 98550333664 र 98550353559।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: होइन यतै घर बनाउँदै हुनुहुन्छ, अनि झ्याल ढोकाको बारेमा चाहिँ के सोच्नु भएको छ नि?
5: सबैतिर बुझेर मनकामना UPVC झ्याल ढोका नै राख्ने निर्णय गरे भाइ मैले त।
4: मनकामना UPVC झ्याल ढोका
5: हो भाइ, अन्य भन्दा सस्तोमा तुर्किस टेक्नोलोजीमा बनेका गुणस्तरीय UPVC साथै SP बोर्ड फिटिङ, ग्लेजिङ पार्टिसन, स्टिल रेलिङ, टफन ग्लास तथा रेलिङ फिटिङ, अल्मुनियम ग्लेजिङ पार्टिसन आदि सबै एकै ठाउँमा पाएपछि धाया बाया लागिन म त।
6: घाम पानी र आगोले केही नहुने, किरा धमिरा खिया नलाग्ने, बाङ्गो टिङ्गो र त्रिपत नहुने, रङ रोकन गर्नै नपर्ने, तापक्रम मैत्री हेर्दा आकर्षक, मनोकामना UPVC झ्याल ढोका पार्टिसन र छानो नै प्रयोग गरी वर्षौं वर्ष झोक्क हुनुहोस्।
7: अब UPVC होइन मनोकामना UPVC भन्नुहोस्।
8: सम्पर्क मनकामना UPVC झ्याल ढोका संसार भरतपुर 9 आस्था चोक, मोबाइल 98550 80618, 98550 58987।
9: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
10: मेरो नाम चन्द्रकुमारी लामिछाने, म हर्कापुर 12 हो, अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरूको औषधि खायो फेरि सन्चो नहुने, अनि नानीले वैदिकमा जाऊँ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गऱ्यौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गयौँ, अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो।
11: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550 50 9 34।
12: यो छोटो व्यावसायिक विश्राम पछि पुनः स्वागत छ कार्यक्रम ब्यालेन्सिङमा। ब्यालेन्सिङमा रहेर 0-9 सम्मको अङ्क मध्ये अब हामीसँग बाँकी रहेका छन् 289735 गयो, त्यसै गरी अब हामीसँग बाँकी छ 0 1 6 र अर्को नम्बर हामीसँग बाँकी रहेको छ 4, चारवटा नम्बर चाहिँ बाँकी रहेका छन् र अब आउनुहुने साथीहरूले कर्मश आफ्नो रोचाइमा पार्न सक्नुहुनेछ बाँकी रहेका नम्बरलाई। र यति बेला भने कोही साथी हुनुहुन्छ लाइनमा, हामी स्वागत गर्छ। हेलो नमस्कार।
13: नमस्कार नमस्कार दाजु, नमस्कार। म चरणवाला व्यस्त पनि रहनुहोला, स्वस्थ पनि रहनुहोला, गर्मी कायमै छ, आउँदै गरेको पिजको हरितालिकाको तपाईँलाई मङ्गलमय शुभकामना भन्दै म ओमबडी सापकोट आएँ, 4 ठाकराको रोजे
12: नमस्ते। हजुर म हुनुहुन्थ्यो ओमबडी सापकोटाजी, गैंडाकोटबाट हुनुहुन्थ्यो, लकी नम्बर 4 सयमा पाएर चाहनुभएको छ भने अर्को साथीलाई हामी फोन लाइनमा स्वागत गर्दैछौँ। प्रोग्राममा कहाँदेखि बाटोको हुनुहुन्छ? हेलो नमस्कार।
14: नमस्ते रिता म्याम, हजुरलाई हरितालिका चिजको एकदमै शुभकामना। म श्रीराम दाल भक्तपुरबाट।
12: हजुर हजुर, श्रीरामजी आरामै हुनुहुन्छ?
14: म आराम छु, हजुरलाई कस्तो छ?
12: श्रीरामलाई पनि एकदम ठिकठाक छ। खाना खानुभयो?
14: खाना खाएर प्रोग्राम ट्राई गर्दै थिएँ, बल्ल फोन लाग्यो भन्नुभयो।
12: अरू के छ नानुलाई हालखबर सुनाउनुहोस्
14: म्याडम? अब यता त्यता यही हो, अब नेपालीको पर्व तिज आए पनि देश अलि दुःखमा छ
12: अहिले, त त्यस्तै छ। तिज चाड त हो होइन, तर हामीले अब त्यस्तो सोचे जस्तो गत सालको जस्तो भनौँ न, सोचे जस्तो तरिकाले चाहिँ मनाउने खालको माहौल छैन अहिले, भनौँ मनै रमाइलो छैन भनौँ।
14: मन रमाइलो नभएपछि बाहिर रमाइलो हुने कुरो भएन,
12: त्यही त एकदमै ठिक छ।
14: त्यसले दुःख पाएको होला, त्यो धेरै तामसाम गर्नु
12: ठिक पनि हुँदैन, एकदमै मनले पनि मान्दैन कि त्यो चाहिँ।
14: हजुर
12: हुन्छ, के नाम भन्नुभएको थियो?
14: श्रीराम दाहाल
12: भक्तपुरबाट। श्रीरामजी प्रोग्राम सुन्नु भएको छ?
14: म सुन्छु म्याडम, हाम्रो पात्रबाट सुन्छु।
12: हजुर हजुर, कति नम्बर चाहिँ पार्नुहुन्छ नि? हुन्छ, अन्तिमसम्म सुनेर साथ दिनुहोला। छुट्टी छ, नमस्ते।
14: नमस्ते।
12: हजुर, श्रीराम दाहालजी हुनुहुन्थ्यो भक्तपुरबाट, लकी नम्बर 1 रोसेर जानुभएको छ। अब हामीसँग बाँकी रहेका छन् 2 अङ्क 0 त्यसै गरी 6 र आउनुहुने बाँकी साथीले कर्मश आफ्नो रोजा पार्नुहुनेछ बाँकी रहेको 2 नम्बरलाई। साथी हुनुहुन्छ लाइनमा, भाइबरबाट हुनुहुन्छ। हेलो, नमस्कार।
15: नमस्ते रिता दिदी, नमस्ते।
12: नमस्ते, को बोल्दै हुनुहुन्छ?
15: अब त बिर्सिनु भयो होला दिदी, होइन?
12: बिर्सेको त छैन नि, भन्नुहोस् त, आवाज कता कता सुनेको जस्तो लाग्यो के मलाई त।
15: तपाईँले यो आवाज सुन्नु भएको थिएन होला,
12: सुनेको जस्तो पनि लागिरहेको छ, भन्नुहोस् त एकपटक।
15: अजय राई हो।
12: अनि त अनि अजय हाम्रो प्यारो भाइ हराएर, अनि तै पनि मलाई याद छ कि अजय हुनुहुन्छ, अजयजी हुनुहुन्छ।
15: होइन होइन दिदी, याद छ, मलाई पनि एकदम याद छ तपाईँलाई, यसो देख्ने बित्तिकै आहा उहाँ दिदी के छ कसो होला, धेरै भयो नगरेको, मलाई एकदम अब बोलिरहेको भएपछि सम्झना त भइरहन्छ। हामीले एकचोटि जुन ठाउँमा पहिला देख्छ दिदी, त्यो ठाउँलाई हामी बिर्सिन सक्दैन रहेछ।
12: एकचोटि भएको चिन्जानलाई हामीले बिर्सिन सकिँदैन, कता कता यो दिमागमा गुन्जिएको कि यो आवाज होइन, कहाँ सुने मैले यो, कोही पक्कै हाम्रो चित परिचित नै हुनुहुन्छ भनेर होइन, मैले नाम मात्र भन्न नसकेको। अनि कता हराउनु भएको थियो कि व्यस्त हुनुभयो यतिका समयसम्म?
15: खै हल्का अलि बिजी पनि थिए होला, तै पनि कार्यक्रमलाई मिस गरिरहेको थिएँ। तपाईँलाई हरितालिका तिजको धेरै धेरै शुभकामना छ है दिदी।
12: धन्यवाद, यहाँलाई पनि धेरै धेरै शुभकामना है, आउनुभयो ढिलै भए पनि एकदम खुसी लाग्यो। प्रोग्राम सुन्नु भएको छ कि छैन आज?
15: मैले भर्खरदेखि सुने।
12: ए हामीसँग 0 र 6 2 नम्बर बाँकी रहेका छन्, कति नम्बर उचाइमा पार्नुहुन्छ अजयजी? हेलो हेलो अजयजी, हेलो। अहँ अजयजीको हामीले आवाज सुन्न सकेनौँ, एकदम डिस्टर्ब आइराखेको छ। अर्को साथीलाई लाइनमा जोडिदिनु होला, चन्दाजी है। अजयजीसँग हामी मिठा कुराकानी गर्दैथ्यौँ धेरै समय पछाडि, तर उहाँको अब नम्बर रोज्न पाउनु भएन भनौँ। साथी हुनुहुन्छ, हेलो नमस्कार।
16: हेलो, नमस्ते।
12: नमस्ते, को बोल्दै हुनुहुन्छ?
16: पूर्वेली आकाश राई, धरानबाट बोल्दैछु।
12: आकाश जी, आज त यता पनि है?
16: हजुर हजुर, म प्राय प्रोग्राम सुनिरहन्छु।
12: त्यही त, कता कता सुनेको आवाज, अघिल्लो हप्ता पनि आउनु भएको थियो क्या अरे?
16: हजुर हजुर, म अघिल्लो हप्ता आएन,
12: अस्ति नै एकपल्ट आउनु भएको थियो। त्यो त कता कता सुनेको आवाज, फेरि म त कन्फ्युज भइहालेँ, यता त आउनुहुन्थ्यो नि अन्त खासै। अनि खाना खानुभयो आकाश जी?
16: खानपिन भइसक्यो म्याडम, खानपिन भयो अरे अहिले, हजुरलाई नै सुन्दै
12: हाम्रो आकाशी धरानबाट है।
16: हजुर हजुर,
12: कति नम्बर चाहिँ पार्नुहुन्छ, सुन्नु भएको छ?
16: सुन्दैछु, 0 र 6 रहेछ होइन?
12: हजुर
16: है,
12: 6 भन्नुभयो।
16: हजुर
12: हजुर, सुन्छ, छुट्टी छौ, नमस्ते। हुनुहुन्थ्यो पूर्वली आकाश राईजी धरानबाट हुनुहुन्थ्यो। अब हामीसँग अन्तिम 1 नम्बर बाँकी रहेको छ, एकजना साथीलाई मात्र हामी प्रोग्राममा सहभागिता गराउन सक्छौँ। साथी हुनुहुन्छ, कहाँदेखि बाटोको हुनुहुन्छ, साथीलाई पास गरिदिनुहोला चन्दाजी। हेलो नमस्कार, साथीलाई लाइनमा जोड्दै हुनुहुन्छ। नमस्ते
17: दिदी, नमस्ते।
12: ए अजयजी हुनुहुन्छ है? त्यही त एकदम मिस भएको थियो नम्बर रोज्न पनि पाउनु भने यति मिठा मिठा कुराकानी हुँदै थियो तिजको बेलामा दिदी भाइ होइन अब एकदमै भाग्यमानी आज अन्तिम लक्की अङ्क जेरो भागिरहेको छ जेरो नै हाम्रो अजयजीको भागमा परेको छ है त
16: हुन्छ एकदमै ल हस् धेरै धेरै सम्झना छ हरितालिका तिजको पुनः शुभकामना व्यक्त गर्दै नमस्कार
12: भोजपुरबाट है अजयजी नमस्ते हुनुहुन्थ्यो अजय रायजी भोजपुरबाट लक्की नम्बर सेरो रोसाइमा पारेर छुटेर जानुभएको छ के एकछिन अगाडि छ उहाँको कल डिस्कनेक्ट भएको थियो पुनः कुराकानी गर्ने अवसर जुट्यो हामी पनि धेरै धेरै खुसी छौँ र अबको क्रममा छोटो मिठो साङ्गीतिक आवाजलाई जोड्छौँ त्यसपछि विजेता लिएर उपस्थित हुने नै छौँ दुई हप्ताको विजेता हामीसँगै छुट्याउनेछ अघिल्लो हप्ता र आजको हप्ताको अघिल्लो हप्ता डिस्टर्ब भएको थियो उहाँलाई जानकारी नै छ जानकारी नभएको साथीहरूले पनि सुनिदिनु बुझिदिनुहुनेछ अघिल्लो हप्ता नेटवर्कको डिस्टर्बले गर्दा हामीले चाहिँ विजेता छुट्याउनु पाएको थिएनौँ भन्नुपर्छ हामीले अन्याय गर्नु मिल्दैन हामीले दुई हप्ताको सँगै आज विजेता छुट्याउनेछु भन्दै अघि सिनो जेल पर्दैछु फेरि पुनः उपस्थित हुनेछु
17: कालिका FM सँगै रहनुहोला 95.2 कालिका FM हृदयको स्पन्दन।

0: यो मिठो साङ्गीतिक आवाजसँगै अब भने कार्यक्रम बाटो विदा भएर जाने बेला भइसकेको छ। यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद र ब्यालेन्सिकमा रहेर सहभागिता जनाउनुहुने साथीहरूमा हुनुहुन्थ्यो कृष्ण जी बलामीजी हुनुहुन्थ्यो काठमाडौँबाट 5 नम्बर रोज्नु भएको थियो, अर्जुन थापाजी काठमाडौँबाट नै 3 नम्बर, सुन्दर कटेलजी बर्दघाटबाट 7, हेमप्रसाद पाण्डेजी गैंडाकोटबाट 9, आशिष नयन बस्नेतजी काठमाडौँबाट 8, तिलक अधिकारीजी रत्नगर बाट 2 नम्बर रुसाईमा पार्नु भएको थियो भने त्यसै गरी उमरी सापकोटाजी हुनुहुन्थ्यो गैंडाकोटबाट 4 नम्बर रुसाईमा पार्नु भएको थियो, श्रीराम दाहालजी भक्तपुरबाट 1, पूर्वली आकाश रायजी धरानबाट 6 र अन्तिममा हुनुहुन्थ्यो अजय रायजी भोजपुरबाट 0 नम्बर रुसाईमा पार्नु भएको थियो। र तपाईँ सम्पूर्ण सहभागी साथीहरूलाई पनि विशेष विशेष धन्यवाद दिँदै जाँदा जाँदै कार्यक्रममा सहभागिता जनाउनुहुने साथीहरूमध्येबाट रिचार्ज कार्डको अन्तिम लकी अङ्क रहेको छ 5 र लकी अङ्क 5 रोजाइमा पारी विजेता बन्न सफल हुनुभएको छ कृष्णजी बलामीजी काठमाडौँबाट। तपाईँलाई धेरै धेरै बधाई छ कृष्णजी। पुरस्कारको लागि भने कार्यक्रम सकिए लगतै कालिका एफएमको अफिसमा आफ्नो नम्बर टिपाइदिनुहोला। र गत हप्ताको विजेता बन्न सफल हुनुभएको छ, हामीले अगाडि पनि भनेका थियौँ डिस्टर्ब नेटवर्क डिस्टर्बेन्सको कारणले गर्दा हामीले विजेता छुट्याउन असमर्थ भएका थियौँ। अघिल्लो हप्ताको विजेता बन्न सफल हुनुभएको छ अर्जुन थापाजी काठमाडौँबाट, उहाँले चाहिँ 9 नम्बर सामा पार्नुभएको थियो। अर्जुन थापाजीलाई पनि धेरै धेरै बधाई छ अघिल्लो हप्ताको विजेता बन्न सफल हुनुभएको छ। यहाँले पनि कालिका एफएमको अफिसमा आफ्नो नम्बर टिपाइदिनुहोला कार्यक्रम सकिए लगतै भन्दै। अर्का हप्ताको शनिबार पुनः भेट्ने बाचा गर्दै प्रविधिबाट साथ दिनुहुने साथी चन्द्रसँगै मरिता लामिछाने पनि बिदा हुन्छु। कालिका एफएम सुन्दै गर्नुहोला। हवस् त, नमस्कार।
1: तीजको रमाइलो, परिवारको खुसी अनि अविस्मरणीय कार्यक्रम अब एउटै उत्कृष्ट गन्तव्य धावन पार्टी प्यालेस, भरतपुर 11 जागृति चोक।
2: साधारण सभा, विवाह, व्रत बन्ध, सेमिनार, गोष्ठी, बर्थडे पार्टीदेखि तीज विशेष कार्यक्रमसम्म सुविधा सम्पन्न आफ्नै भवनमा 4 अत्याधुनिक हल, एउटै हलमा 1000 जनासम्मको क्षमता, स्विमिङ पुल, रेस्टुरेन्ट, बार र प्रशस्त पार्किङ सुविधा।
1: यस तीजमा विशेष छुट, स्वादिष्ट हाइजेनिक खाना र सुन्दर शान्त वातावरणमा आफ्नो कार्यक्रमलाई अझ विशेष बनाउनुहोस्।
2: आजै बुकिङ गर्नुहोस् धावन पार्टी प्यालेस, भरतपुर 11 जागृति चोक, मालपुर चोकबाट 500 मिटर पूर्व। फोन 0556-490-1199, मोबाइल 98550-49070।
3: आयुर्वेदिक उपचार पद्धति सँगै उच्च स्तरीय स्वास्थ्य सेवा आयुशक्ति आयुर्वेद क्लिनिक सप्तगण्डकी चोक चित्रसेन टोल भरतपुर 10 मा
4: प्रत्येक दिन दक्ष अनुभवी वरिष्ठ आयुर्वेद चिकित्सकहरू डाक्टर रिद्धि बासोला र डाक्टर एन्थस पुराथोकीद्वारा पायल्स, फिसर, फिस्टुला लगायत मलद्वार सम्बन्धी रोगहरूको चार सूत्र विधिद्वारा सफल उपचार,
3: हार्जोनी, नसा तथा बाथ रोग एवं पिनास, माइग्रेन तथा एलर्जी जस्ता रोगहरूको पञ्चकर्म पद्धतिद्वारा सफल उपचार,
4: साथै पेट सम्बन्धी सम्पूर्ण समस्याहरू, श्वास प्रश्वास, छाला, यौन, मनोरोग सम्बन्धी सम्पूर्ण समस्याहरूको सफल उपचार।
3: विशेषत यहाँ महिलाहरूको लागि लामो समय आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चितवनमा आफ्नो अनुभव सङ्गाल्नु भएकी डाक्टर रिद्धि बास्तोलाद्वारा महिला सम्बन्धी सम्पूर्ण समस्याहरूको सफल उपचार गरिन्छ।
4: आयुशक्ति आयुर्वेद क्लिनिक सप्तगण्डकी चोक सेन्टोल भरतपुर 10-1,
3: सम्पर्क नम्बर 0556-511-818 र 98550-35-818।

0: हर चम्चा हरेक ग्लासमा जीवनको मिठास शुद्धतामा यसको सबैलाई विश्वास बाबु नानी अनि ड्याडी र मम्मी सबैलाई मन पर्ने यम्मी यम्मी पञ्चमी अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय डेरी उत्पादन प्रोडक्ट अफ डेलिस डेरीज।
1: बारम्बार पेट दुख्ने वा कलेजोको समस्याले हैरान हुनुहुन्छ?
2: अब उपचारको लागि विदेश जानै पर्दैन।
1: पेट कलेजो तथा पाचन रोगको विश्व स्तरीय उपचार अब नेपालमै।
2: उन्नत प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक र भरपर्दो उपचार सेवा।
3: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, लगनखेल, ललितपुर।
4: सम्पर्क फोन वा व्हाट्सएप नम्बर 97651979777।
2: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, पेट्रो कलेजको भरोसा योग्य उपचार गन्तव्य।
5: चितवन फ्लेक्स, चितवन फ्लेक्स, चितवन फ्लेक्स।
6: तपाईको व्यापार व्यवसाय प्रवर्धन, सार्वजनिक कार्यक्रम र इभेन्ट्स, पार्टी या कुनै विशेष अवसरको लागि आवश्यक फ्लेक्स ब्यानर, 2D, 3D बोर्ड, लाइट बोर्ड, स्टिकर प्रिन्ट, रिफ्लेक्टिभ प्रिन्ट, वान वे भिजन लगायतका प्रिन्ट सम्बन्धी सम्पूर्ण कामको लागि हाम्रो सेवा तपाईको लागि छ। विगत 18 वर्षदेखि अनवरत रूपमा सेवा दिँदै आएको चितवनकै पुरानो र विश्वासिलो चितवन फ्लेक्स।
5: हामी उच्च गुणस्तरीय प्रिन्ट र दीर्घकालीन टिकाउ सामग्री प्रयोग गरी आकर्षक र विभिन्न साइज तथा आकारहरूमा कस्टम डिजाइन र प्रिन्टिङ सेवाहरू फास्ट होम डेलिभरी सुविधा सहित सुपथ मूल्यमा उपलब्ध गराउँछौ।
6: चितवन फ्लेक्स, कमल नगर, नारायणगढ़। फोन 0556935375, मोबाइल 9855061983।
5: फ्लेक्सको दुनियाँमा चितवन फ्लेक्स नाम नै काफी छ।
7: हे भगवान्, खेतमा तरकारी लगाउने बेला भइसक्यो, आ मोल कतै पाइए छैन, अब के गर्ने होला?
8: लौ न प्रभु, खेतमा तोरी लाउने समय सकिन थाल्यो तर मल कतै पाइएन, अब के गर्ने होला?
9: आलुको खेतमा मल भएन, अब म के गरौँ? यसपालि पनि खेती बिग्रिने भयो।
10: गहुँ लाउन त सोचेको तर मलै छैन, कुनै उपाय गर प्रभु।
11: ए किसान हो, अब मलको खोजीमा समय खर्च नगर, बरु झट्ट अविनाश फर्टिलाइजर्सलाई सम्पर्क गरी कुखुराको सुलीबाट उत्पादित भूस रहित जैविक मल ल्याएर आफ्नो अन्न र तरकारी बालीलाई ऊर्जा प्रदान गर, यसैमा तिम्रो भलाइ छ।
12: युरोपियन मेसिनबाट नेपालमै पहिलो पटक नवीनतम प्रविधिको प्रयोग गरी कुखुराको शुद्ध सुलीबाट जैविक मल उत्पादन गर्ने अविनाश ग्रुप अफ पोल्ट्रीको अविनाश फर्टिलाइजर्सलाई सम्पर्क गर्नुहोस्। सम्पर्क ठेगाना टिपिहाल्नुहोस् त, अविनाश फर्टिलाइजर्स प्राली, आनन्द मार्ग, नारायणगढ चितवन। फोन 0556895715 तथा मोबाइल नम्बर 9809970355 र 9809970345।
6: दूर संचार रोड भरतपुर 10 अवस्थित चितवन मोडेल अस्पताल अब नयाँ व्यवस्थापन सहित भरोसा हस्पिटल चितवन प्रालीको नाममा सञ्चालित भइरहेको कुरा सबैलाई जानकारी गराइन्छ। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा, फार्मेसी सेवा, ल्याब सेवा, एक्सरे, आईसीयू सेवा उपलब्ध छ।
5: अत्याधुनिक उपकरण तथा सेवा सुविधा सहित विशेषज्ञ डाक्टरहरूद्वारा स्तन क्यान्सर, नाक कान घाँटी, मुटु रोग, मूत्र रोग, बाल बालिका सम्बन्धी रोग, हाड जोड्ने तथा नसा सम्बन्धी रोग, जनरल सर्जरी लगायत सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। साथै अत्याधुनिक उपकरण सहितको हिस्टोप्याथोलोजी सेवा सञ्चालनमा आएको जानकारी गराउन चाहन्छौ।
6: सम्पर्क भरोसा हस्पिटल चितवन प्राली, दूर संचार रोड भरतपुर 10 चितवन। फोन 0556945405960।
2: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
13: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
2: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 9550506359 र 9550607359।
14: जोर्नी पुनस्थापना तथा उन्नत उपचारमा समर्पित समिट हेल्थ केयर हस्पिटल बेलायत र देशकै प्रमुख अस्पतालको अनुभव सहितका सिनियर कन्सल्टेन्टको टिम तपाईँको सेवामा।
2: दूरबीन प्रविधिद्वारा महिलाको पाठेघर डिम्बाशय तथा डिम्ब नलीको शल्यक्रिया अब एकै ठाउँमा।
14: भेरिकोज भेनको लागि लेजरद्वारा अपरेसन सेवा।
2: समेट हेल्थ केयर हस्पिटल भरतपुर 9 केन्द्रीय बस टर्मिनल। फोन नम्बर 0556952664।
15: Ayo, that jalmuri

0: रिजालको उत्कृष्ट उत्पादन रिजाल्स पिरो चटपटे झालमुरी
1: स्टुडियो टाइम चेक यो समय
2: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली भरतपुर 9 केन्द्रीय बस पार्क चितवन
3: उच्च शिक्षा अध्ययनको लागि जापान अस्ट्रेलिया क्यानाडा साउथ कोरिया युरोप लगायतका देशहरूमा जानु परेमा आइएलटिएस पिटी कोरियन अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली भरतपुर ओह्रालो नारायणगढ
4: यति बेला बिहानको 11 बजेको छ
5: इट्स 11 a.m.

0: यस कानेका न्यूज अपडेटको साथमा
1: कामना यूपी भिसी झालढोका संसार प्राली भरतपुर नौ आस्था चोक चितवन
2: सम्पर्क मोबाइल 9855808618
3: कालिका न्यूज अपडेट
4: एमाले निर्वाचन समिति तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज पनि बस्ने भएको छ। एमाले सचिव तथा कार्यदल सदस्य महेश बस्नेतका अनुसार कार्यदलको प्रतिवेदनमाथि आज बैठकमा छलफल हुनेछ। कार्यदल बैठक समय जगेमा उपाध्यक्ष रामबहादुर थापा बादल गत शुक्रबार पार्टी कार्यालय च्यासलमा शुरू भएको थियो। बैठकमा संयोजक थापा र सदस्य सचिव शंकर पोखरेलका दुवै प्रतिवेदन पेश भएका थिए। बैठकमा दुवै प्रतिवेदनको अध्ययन गरी पुनः अर्को बैठक बसेर एउटा प्रतिवेदन तयार गर्नेबारे छलफल भएको बताइएको छ। यही भदौ 10 गते रसुवाको भटेकोसी नदीमा आएको बाढ़ीले क्षतिग्रस्त बनेका रसुवा र नुवाकोटका जलविद्युत आयोजनाका सुरुङमा फँसेकाहरूको सकुशल उद्धारको आशामा खोज तथा उद्धारको काम भइरहेको छ। नेपाली सेना तथा सम्बन्धित निकायहरूको निरन्तर प्रयासबाट रसुवाको साफ्रुबेसीलाई प्रवेशद्वार बनाएर चिलिमे जलविद्युत आयोजनाको सुरुङसम्म जोड्ने पहुँच मार्ग बनाएको छ। सुरुङसम्म बाटो बनेसँगै एक्जावेटर र लोडरको सहयोगमा सुरुङभित्रको ढुङ्गा माटो र हिलो फाल्न थालिएको सेनाले जनाएको छ। आज या भोलिसम्म सुरुङ छिचो लिने अपेक्षा गरेको छ। लाङटङ जलविद्युत आयोजनामा पनि सेनाको टोली सुरुङभित्र प्रवेश गरेर खोज तथा उद्धारमा जुटिरहेका छन्। माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङमा खोज तथा उद्धारका काम भइरहेको र सुरुङको 200 मिटर आसपासको क्षेत्रमा ड्रोन मार्फत रेकी गर्दा केही फैला नपरेको सेनाले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले संयुक्त राष्ट्रसंघ महासभामा गर्ने सम्बोधनमा नेपाली जलवायु न्याय र विपद व्यवस्थापनलाई आफ्नो मुख्य एजेण्डा बनाएको छ। परराष्ट्र मन्त्रालयको अनुसार आउँदो असोज 8 गते प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको 81 महासभालाई सम्बोधन गर्दा भटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीको क्षतिको सन्दर्भ जोड्दै नेपाल जलवायु संकटको उच्च जोखिममा रहेको यथार्थ विश्व समुदाय सामु राख्नुहुनेछ। अमेरिकाको न्यूयोर्कमा हुने महासभामा शाहले विश्वव्यापी कार्बन उत्सर्जनमा नगण्ने भूमिका भए पनि जलवायु विपदबाट प्रताड़ित नेपालले हानि तथा नोक्सानी कोषबाट तत्काल र न्यायोचित क्षतिपूर्ति पाउनुपर्ने दावी प्रस्तुत हुनेछ। बाढ़ीले क्षतिग्रस्त माथिल्लो त्रिशुले एक जलविद्युत आयोजनामा 7 जनाको शव फेला पारेको छ। सुरुङ तथा हेड वक्समा हराइरहेकाहरूको खोजी गर्ने क्रममा शुक्रबार त्यहाँ 7 जनाको शव फेला पारेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानले जनाएको छ। भदौ 10 को बाढ़ीपछि 216 मेगावटको माथिल्लो त्रिशुले एकमा धेरै मानिसहरू हराइरहेका छन्। शुक्रबार नेपाली सेना र आयोजनाका प्रबन्धन नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका सर्वे इन्जिनियर सहितको समूहले अडिट 1 को क्षेत्रमा अवलोकन गर्दा पूर्ण रूपमा डेभरेज हरिएको पाइएको उद्धारकर्ताहरूले बताएका छन्। त्यस्तै गरी मैलुङ क्याम्प साइटमा मिनिस्कावेटरले उत्खनन गर्दा शुरू गरेको छ भने अडिट 3 मा नेपाली सेना र अस्ट्रेलियाली उद्धार समूहले सर्च गरिरहेका छन्। आजदेखि खोजी कार्यालय अझ तीव्र बनाइएको छ। यसैबीच इन्जिनियर समेत रहेका राज्यसभाका सांसद श्री राम नेउपानेले चिलिमे जलविद्युत आयोजनबाट छिट्टै शुभ समाचार सुन्न पाइने विश्वास व्यक्त गर्नुभएको छ। भदौ 10 गते भटेकोसी नदीले गरेको विनाशकारी चिलिमे जलविद्युत आयोजनाको सुरुमा धेरै मानिसहरू फसिरहेको आशंका गरिएको छ। त्यहाँ अहिले उद्धार कार्य जारी छ। उद्धारमा सक्रिय नेउपानेले शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा त्यसैले 3A मा जस्तै चिमिले जलविद्युत आयोजनाबाट पनि नागरिक जीवितै उद्धार हुने विश्वास व्यक्त गर्नुभएको छ। बाढ़ी तथा पहिरोको कारण विभिन्न राजभवनको अन्तर्गत 8 ठाउँको सड़क पूर्ण रूपमा अवरूद्ध रहेको छ। नेपाल प्रहरीले आज बिहान सार्वजनिक गरेको विवरण अनुसार रसुवामा मुख्य राजमार्ग पूर्ण रूपमा अवरूद्ध छ। भदौ 10 गतेदेखि बाढ़ीका कारण अवरूद्ध सड़कमा अझ यातायात सञ्चालन हुन सकेको छैन। रसुवाको मैलिङ साफ्रुबेसी तथा नुवाकोटको टोखा 6 खण्डमा पनि बाढ़ी तथा पहिरोको जोखिमका कारण यातायात प्रभावित रहेको प्रहरीले जनाएको छ। त्यस्तै सिन्धुपाल्चोको भोटेकोसी गाउँपालिका 2 मा अरणीको राजमार्ग पहिरोका कारण भदौ 25 गतेदेखि पूर्ण रूपमा अवरूद्ध छ। कालीकोटको शुभकालिका गाउँपालिका 1 गगनी खोलामा पहिरो खसेपछि भदौ 26 गते साँझदेखि कर्णाली राजमार्ग पनि पूर्ण रूपमा अवरूद्ध भएको प्रहरीले जनाएको छ। त्यसै गरी काभ्रेमा बीपी राजमार्ग अन्तर्गत खुर्कुट नेपालथोक कटुन्जी विशेष सड़क खण्ड भदौ 16 गतेदेखि रातिको समयमा अर्को सूचना नभएसम्मका लागि बन्द छ। त्यस्तै भोटेकोसी बाढ़ीले फुर्के खोलाको पुल बगाएपछि धादिङ बेसी पुग्ने वैकल्पिक मार्गको रूपमा प्रयोगमा ल्याइएको परेवाटार मास्टर सड़कमा आजदेखि समय निर्धारण गरी एकतर्फी गाड़ी सञ्चालनको व्यवस्था गरिएको छ। फाफको कथुम गाउँपालिका छ हाङमा सुलीमा भएको अटो दुर्घटनामा घाइते आमा छोरी दुवैको उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटनामा घाइते भएकी करिब 8 वर्षीय सुस्मिता श्रेष्ठको शुक्रबार राति 8:15 बजे बिरतामोड स्थित बीएनडीसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसको केही घण्टापछि उनकी आमा 27 वर्षीय कविता श्रेष्ठको पनि उपचारकै क्रममा मृत्यु भएको जनाएको छ। कविताको शनिबार बिहान 6 बजे सोही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। शुक्रबार साँझ अटो दुर्घटना भएको हो। दुर्घटनामा घाइते अनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। यसैबीच उता नियमित गस्तीमा रहेको प्रहरी टोलीले बडीगाड गाउँपालिका 5 दाग स्थित थानापत्ति सामुदायिक वनमा 3 थान भरुवा बन्दुक फेला पारेको छ। जिल्ला प्रहरी कार्यालयको सूचना अधिकारी रामेश्वर त्वातीका अनुसार प्रहरी टोलीले शुक्रबार अपरान्ह उक्त जंगलमा 1 नाले 3 थान भरुवा बन्दुक फेला पारेको छ। यसबीच स्रोत नखुलेको 4,50,000 भारतीय रूपियाँ सहित वीरगंज महानगरपालिकाको रज जयन्ती चोकबाट 1 भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार इनरवा पर्साबाट खटिएको प्रहरी टोलीले नियमित चेक जाँचको क्रममा भारतबाट वीरगंजतर्फको लागि छुटेको BR06AT6445 नम्बरको मोटरसाइकल रोकी चेक जाँच गर्दा स्रोत नखुलेको अवैध भारतीय नोट सहित पक्राउ परेको हो। युक्रेन र मध्यपूर्वमा चलिरहेको युद्ध तथा अमेरिका चीन तनावका बीच 18 ब्रिक्स शिखर सम्मेलन आजदेखि भारतको संघीय राजधानी दिल्लीमा शुरू हुँदैछ। भारत, चीन, रूस, ब्राजिल, दक्षिण अफ्रिका, इरान, युएई लगायतका 11 वटा देश सहभागी सम्मेलनमा भाग लिन रूसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायतका नेताहरू दिल्ली पुगेको छ। यसै युद्ध साउदी अरबको अत्यन्त महत्वपूर्ण इस्ट वेस्ट तेल पाइपलाइनमा इराकबाट प्रहार गरिएको ड्रोनले आक्रमण गरेपछि मध्यपूर्वको ऊर्जा आपूर्ति फेरि जोखिममा परेको छ। आक्रमणपछि साउदी अरबले सुरक्षा सावधानी अपनाउँदै उक्त रणनीतिक पाइपलाइन अस्थायी रूपमा बन्द गरेको छ। र नेपाल भलिबल लिग एनभीएलको फाइनलमा आज कर्णाली शिवराज र गण्डकीको प्रतिनिधित्व गर्ने अन्नपूर्ण स्पाइकर किङ्स खेल्दैछन्। खेल दिउँसो 4 बजे त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवर हलमा हुनेछ। फ्रेन्चाइज लिगको पहिलो संस्करणको विजेताले 20 लाख रूपियाँ पुरस्कार जित्नेछन्। कर्णाली हिजो बेलुका भएको प्लेअफ खेलमा काठमाडौँ रेजर्ट्सलाई 3-1 सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो। अन्नपूर्ण अस्ति शुक्रबार लिगको शीर्ष स्थानमा रहँदै सोझै फाइनलमा पुगेको छ।

0: एक्सट्रीम एनर्जी ड्रिंक
1: शुभ दिनलाई बनाउनुहोस् झनै यादगार, जहाँ खुशी र आतिथ्यता मिसिन्छन् एकै ठाउँमा।
2: CMT होटल, जहाँ प्रेमको उत्सवलाई मिल्छ लग्जरी टच। अत्याधुनिक हल, ओपन किचन, VIP वेटिङ रुम, स्वच्छ र स्वादिष्ट घरको जस्तै खाना, लग्जरी रुम, स्विमिङ पुल, गार्डन, पार्टी एरिया, पर्याप्त पार्किङ, सबै सुविधा एकै ठाउँमा।
1: प्रोफेसनल टिमबाट तपाईँहरूको उत्कृष्ट सेवाको लागि
2: CMT होटल हाकिम चौक, फोन नम्बर 0956-94403 र मोबाइल 98550-74933।
3: ए दाई, कतै हिँड्नु हो?
4: साउन्ड सिस्टम किन्नलाई काठमाडौँ जान लागेको।
3: अब पनि साउन्ड सिस्टम किन्न काठमाडौँ जाने कुरा गर्दै हुनुहुन्छ? हाम्रै ठाउँ भरतपुरमा रहेको चितवन साउन्ड सर्भिसमा तपाईँले रोजेको र खोजेको सम्पूर्ण ब्रान्डको साउन्ड सिस्टम पाउनुका साथै नयाँ साउन्ड सर्भिस सञ्चालन गर्न चाहनेहरूलाई 3 महिने निशुल्क ट्रेनिङको पनि व्यवस्था रहेको छ नि।
5: चितवनको नम्बर 1 साउन्ड सिस्टम चितवन साउन्ड सर्भिस, भरतपुर ओरालो, सम्पर्क 98550-55942।
6: ए बुहारी, कता छौ? एक गिलास दुध ल्याऊ त।
7: सानु, मलाई दही है।
8: मम्मी, मलाई चाहिँ घिउ दिनुस है।
6: हुन्छ हुन्छ, यो सबको लागि त भवानी डेरी छँदैछ नि।
9: अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित तथा उत्पादित दुध, दही, घिउ, पनिर, चीज, छुर्पी एवं अन्य दुग्धजन्य पदार्थ खोजी प्रयोग गर्ने गरौँ।
10: साथै मन हरर र हुने, खाँदा मिठो, जिउ शीतल बनाउने भवानीको म्याङ्गो र भेनिला लस्सी, स्वाद अनि शक्तिको बेजोड मिश्रण। भवानी डेरीको उत्कृष्ट उत्पादन शाखाहरू भरतपुर 10 दिपेन्द्र चोक, भरतपुर 7 गौतम चोक, भरतपुर 11 विशाल चोक र हाई स्कुल रोड टाढी लगायत सम्पूर्ण बजारमा उपलब्ध छ।
11: सबैले एकपटक यता सुन्नुहोस् त, छातीमा भारीपन वा दबावको अनुभूति हुनु, सास फेर्न गाह्रो हुनु, अचानक चिडचिड पसिना आउनु, चक्कर आउनु वा थकान महसुस हुनु, स्वास्थ्य अचानक बिग्री बान्ता हुनु, अचानक कम वा उच्च रक्तचाप हुनु लगायतका लक्षणहरू हृदयघातका हुन सक्छन्। तपाईँ वा तपाईँका नजिकका कसैलाई यस्ता समस्या देखिएको छ भने तुरुन्त भरतपुर दूरसञ्चार रोडमा रहेको चितवन मुटु अस्पतालमा आएर समयमा नै उपचार गराई
10: वरिष्ठ मुटु रोग विशेषज्ञहरूबाट बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म ओपिडी सेवा, अत्याधुनिक प्रविधिको साथमा 24 घण्टा आकस्मिक सेवा सहित अत्याधुनिक क्याथल्याब, फिलिप्स, एजुरियन जडान, एन्जियोग्राफी, एन्जियोप्लास्टियो, अस्थायी तथा स्थायी पेजमेकर जडान साथै पेजमेकर ब्याट्री फेर्ने सेवा लगायत सेवाहरू, इन्टरभेसनल रेडियोलोजी पेरिफेरल, ETBD र ESE लगायतका सेवाहरू उपलब्ध गराई मुटु रोग सम्बन्धी विभिन्न जाँचहरू गरी उपचार भइरहेको जानकारी गराउँदछौ।
11: स्वस्थ मुटु, स्वस्थ जीवन हाम्रो चाहना। चितवन मुटु अस्पताल प्राली, दूरसञ्चार रोड भरतपुर 10 चितवन, फोन 0556-598-340, 598-1140।
12: रंग बहार, रंग बहार।
13: बर्जर संगे उपहार उपहार। बम्पर मा यामाहा रेजियार।
12: बर्जर पेंट्स ले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
13: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
12: बर्जर पेंट्स।

0: भविष्यतर्फ। थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
1: 95.2 कालिका एफएम, हृदयको स्पन्दन।

0: हालिका एफएम 95.2
1: समय बदलियो पुस्ता फेरियो तर साथ साथ उस्तै छ।

0: जनता केबल पाँच दशक देखि
1: बाढीबाट जोगिन पूर्व तयारी गरौ। नदी किनारमा घरगोठ बनाउँदै नबनाऊ। घर छेउका खोला नदीमा बेलैमा तटबन्धन लगाऊ। वर्षायाममा सधैँ मोबाइलमा पर्याप्त ब्यालेन्स र ब्याट्री राखौ। वर्षा र बाढीको अवस्था बारे टोल फ्री नम्बर 1155 वा रेडियो टिभीबाट नियमित जानकारी लिने गरौ। नदीमा बढेको पानी, ड्याम र तटबन्धनको अवस्था बारे बेला बेलामा जानकारी लिँदै गरौ। प्रहरी, सुरक्षा निकाय र एम्बुलेन्सको नम्बर मोबाइलमा सेभ गरेर राखौ। सकिन्छ भने कण्ठ पारौ। आफ्नो गाउँ ठाउँ र वडामा सबै मिलेर रबरका ढुङ्गा, लाइफ ज्याकेट, डोरी, बाँस र प्राथमिक उपचारका सामग्रीहरूको जोहो गरेर सुरक्षित राखौ। आपत विपदका लागि अन्न, दाल, नुन, तेल र साबुन जस्ता अत्यावश्यक सामग्री घरको सबैभन्दा अग्लो ठाउँमा राखौ। नागरिकता, लाल पुर्जा, लाइसेन्स, पासपोर्ट जस्ता महत्वपूर्ण कागजात पत्र र औषधि प्लास्टिकले राम्ररी पोको पारेर घरको अग्लो ठाउँमा राखौ। टर्च, डोरी, सिठी, लौरो जस्तो सामान सजिलै भेटिने ठाउँमा राखौ। कालिका नगरपालिका नगर कार्यपालिकाको कार्यालय रेड क्रस ग्राम कालिका चितवनद्वारा जनहितमा जारी सन्देश।

हर चम्चा हरेक ग्लासमा जीवनको मिठास शुद्धतामा यसको सबैलाई विश्वास बाबु नानी अनि ड्याडी र मम्मी सबैलाई मन पर्ने यम्मी यम्मी पञ्चमी अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय डेरी उत्पादन।

0: Mia. Extreme energy drink.
1: 지도원 플렉스, 지도원 플렉스, 지도원 플렉스.
2: तपाईको व्यापार व्यवसाय प्रवर्धन सार्वजनिक कार्यक्रम र इभेन्ट्स पार्टी या कुनै विशेष अवसरको लागि आवश्यक फ्लेक्स ब्यानर 2D 3D बोर्ड लाइट बोर्ड स्टिकर प्रिन्ट रिफ्लेक्टिक प्रिन्ट वान वे भिजन लगायतका प्रिन्ट सम्बन्धी सम्पूर्ण कामको लागि हाम्रो सेवा तपाईको लागि छ विगत 18 वर्षदेखि अनवरत रूपमा सेवा दिँदै आएको चितवनकै पुरानो र विश्वासिलो चितवन फ्लेक्स
1: हामी उच्च गुणस्तरीय प्रिन्ट र दीर्घकालीन टिकाउ सामग्री प्रयोग गरी आकर्षक र विभिन्न साइज तथा आकारहरूमा कस्टम डिजाइन र प्रिन्टिङ सेवाहरू फास्ट होम डेलिभरी सुविधा सहित सुपथ मूल्यमा उपलब्ध गराउँछौ
2: चितवन फ्लेक्स कमलनगर नारायणगढ फोन 0556935375 मोबाइल 9855

0: पासपोर्ट डकुमेन्टेसन एवं तालिम सबै उपलब्ध गराउँछ।
1: सेन्ट्रल लेक किन
2: ल सुन आफ्नै सुविधा सम्पन्न भवन जापान र लन्डनका प्रोफेसरबाट गेस्ट क्लास बेस्ट टिचर ल्याब लाइब्रेरी लगायत आवश्यक सम्पूर्ण सामग्री यातायातको सुविधा एवं सशुल्क होस्टेलको व्यवस्था सबै छ। त्यति मात्रै हो र स्वदेशमा नै अध्ययन गर्ने विद्यार्थीहरूको लागि त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त ब्याचलर इन होटल म्यानेजमेन्ट BHM ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BITM र BBS मा भर्ना खुला गरिएको छ। अझ सिटीभिटीको होटल तथा विभिन्न प्राविधिक तालिमको व्यवस्था पनि छ।
1: सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेस प्राली
2: भरतपुर ओह्रालो सेन्ट्रल कलेज बिल्डिङ फोन 0656942073 टोल फ्री नम्बर 18105000273।
3: ए बुवा यता आउनुहोस्, हाइवे सँगै रहेको भर्खरै बनेको नयाँ भूकम्प प्रतिरोधी घर सस्तोमा बिक्रीको लागि बुकिङ खुला छ।
4: ए भाइ, घरमा झ्यालडोका कस्ता छन्? धेरै कुरा हेरियो, जमाना फेरियो, एउटा कुरा बुझिराख भाइ, KSUPVCका झ्यालडोका भनेको हेर्दा आकर्षक र वर्षौँ वर्ष टिक्ने मजबुत छन्। त्यसैले हामीलाई त KSUPVCको झ्यालडोका राखेकै घर चाहिन्छ।
5: सम्पर्क KS झ्यालडोका संसार भरतपुर 9 मिलन चोक, मोबाइल 98550064133।

0: 45 वर्षदेखि रङहरूमा खुशी सजाउने पशुपति पेन्ट्स खुशीका रङहरू
1: 95.2 कालिका एफएम हृदयको स्पन्दन
2: बारम्बार पेट दुख्ने वा कलेजोको समस्याले हैरान हुनुहुन्छ
3: अब उपचारको लागि विदेश जानै पर्दैन
2: पेट कलेजो तथा पाचन रोगको विश्व स्तरीय उपचार अब नेपालमै
3: उन्नत प्रविधि अनुभवी विशेषज्ञ चिकित्सक र भरपर्दो उपचार सेवा
4: नेसनल ग्यास्ट्रो लिभर सेन्टर लगनखेल ललितपुर
5: सम्पर्क फोन वा व्हाट्सएप नम्बर 97651979777
3: नेसनल ग्यास्ट्रो लिभर सेन्टर पेट्रो कलेजको भरोसा योग्य उपचार गन्तव्य
1: 95.2 कालिका एफएम हृदयको स्पन्दन

0: कालिका एफएम 95.2 निरन्तरको साथी।
1: ए बुहारी, कता छौ? एक गिलास दूध ल्याऊ त।
2: सानु, मलाई दही है।
3: मम्मी, मलाई चाहिँ घिउ दिनुस् है।
1: हुन्छ हुन्छ, यो सबको लागि त भवानी दिदी छँदै छ नि।
4: अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित तथा उत्पादित दुध, दही, घिउ, पनिर, चीज, छुर्पी एवं अन्य दुग्धजन्य पदार्थ खोजी प्रयोग गर्ने गरौँ।
5: साथै मन हरर र हुने, खाँदा मिठो, जिउ शीतल बनाउने भवानीको म्याङ्गो र भेनिला लस्सी, स्वाद अनि शक्तिको बेजोड मिश्रण। भवानी डेरीको उत्कृष्ट उत्पादन शाखाहरू भरतपुर 10 दिपेन्द्र चोक, भरतपुर 7 गौतम चोक, भरतपुर 11 विशाल चोक र हाई स्कुल रोड टाढी लगायत सम्पूर्ण बजारमा उपलब्ध छ।

0: कालिका एफएम 95.2
1: आँखा सम्बन्धी सम्पूर्ण रोगको अत्याधुनिक उपचार शल्यक्रिया एवं परामर्शको लागि विश्वासिलो नाम चितवन आँखा अस्पताल, सम्पर्क फोन 0564-93-780। साथै नेपाल सरकारको सामाजिक सुरक्षा कोष स्वास्थ्य बीमा योजना चितवन आँखा अस्पतालमा उपलब्ध छ।
2: हे भगवान्, खेतमा तरकारी लगाउने बेला भइसक्यो, आ मोल कतै पाइए छैन, अब के गर्ने होला?
3: लौ न प्रभु, खेतमा तोरी लाउने समय सकिन थाल्यो तर मल कतै पाइएन, अब के गर्ने होला?
4: आलुको खेतमा मल भएन, अब म के गरौँ? यसपालि पनि खेती बिग्रिने भयो।
5: गहुँ लाउन त सोचेको तर मलै छैन, कुनै उपाय गर प्रभु।
6: ए किसान हो, अब मलको खोजीमा समय खर्च नगर, बरु झट्ट अविनाश फर्टिलाइजर्सलाई सम्पर्क गरी कुखुराको सुलीबाट उत्पादित भुस रहित जैविक मल ल्याएर आफ्नो अन्न र तरकारी बालीलाई ऊर्जा प्रदान गर, यसैमा तिम्रो भलाइ छ।
7: युरोपियन मेसिनबाट नेपालमै पहिलो पटक नवीनतम प्रविधिको प्रयोग गरी कुखुराको शुद्ध सुलीबाट जैविक मल उत्पादन गर्ने अविनाश ग्रुप अफ पोल्ट्रीको अविनाश फर्टिलाइजर्सलाई सम्पर्क गर्नुहोस्। सम्पर्क ठेगाना टिपिहाल्नुहोस् त, अविनाश फर्टिलाइजर्स प्राली, आनन्द मार्ग, नारायणगढ चितवन। फोन 0555-98-715 तथा मोबाइल नम्बर 9809-70-355 र 9809-70-345।
8: 100% शुद्धता, निष्पक्षता, आकर्षक डिजाइन, घर गहना खरिदमा आईडीको व्यवस्था, यस ज्वेलर्सको अपार सफलता पछि ग्राहकहरूको मागलाई मध्यनजर गर्दै सही चोक नारायणगढमा अभि ज्वेलर्स सुन चाँदी पसल। प्रोप्राइटर विवेक पन्थी कान्छा, मोबाइल 9845-23-503 र 9818-67-513। पुनश्च हामी कहाँ राशि अनुसारका पत्थर पाइनुका साथै अर्डर अनुसारका गरगहनाहरू पनि तयार पारिन्छ।

0: Mania. Extreme energy drink.
1: हे भगवान, खेतमा तरकारी लगाउने बेला भइसक्यो, आ मोल कतै पाइए छैन, अब के गर्ने होला?
2: लौ न प्रभु, खेतमा तोरी लाउने समय सकिन थाल्यो, तर मल कतै पाइएन, अब के गर्ने होला?
3: आलुको खेतमा मल भएन, अब म के गरौ? यसपाली पनि खेती बिग्रिने भो।
4: गहुँ लाउन त सोचेको, तर मलै छैन, कुनै उपाय गर प्रभु।
5: ए किसान हो, अब मलको खोजीमा समय खर्च नगर, बरु झट्ट अविनाश फर्टिलाइजर्सलाई सम्पर्क गरी कुखुराको सुलीबाट उत्पादित भुस रहित जैविक मल ल्याएर आफ्नो अन्न र तरकारी बालीलाई ऊर्जा प्रदान गर, यसैमा तिम्रो भलाइ छ।
6: युरोपियन मेसिनबाट नेपालमै पहिलो पटक नवीनतम प्रविधिको प्रयोग गरी कुखुराको शुद्ध सुलीबाट जैविक मल उत्पादन गर्ने अविनाश ग्रुप अफ पोल्ट्रीको अविनाश फर्टिलाइजर्सलाई सम्पर्क गर्नुहोस्। सम्पर्क ठेगाना टिपिहाल्नुहोस् त, अविनाश फर्टिलाइजर्स प्राली, आनन्द मार्ग, नारायणगढ चितवन। फोन 0555 98 715 तथा मोबाइल नम्बर 98 029 70 355 र 98 029 70 345।
7: दूर संचार रोड भरतपुर 10 अवस्थित चितवन मोडेल अस्पताल अब नयाँ व्यवस्थापन सहित भरोसा हस्पिटल चितवन प्रालीको नाममा सञ्चालित भइरहेको कुरा सबैलाई जानकारी गराइन्छ। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा, फार्मेसी सेवा, ल्याब सेवा, एक्सरे, आईसीयू सेवा उपलब्ध छ।
8: अत्याधुनिक उपकरण तथा सेवा सुविधा सहित विशेषज्ञ डाक्टरहरूद्वारा स्तन क्यान्सर, नाक कान घाँटी, मुटु रोग, मूत्र रोग, बाल बालिका सम्बन्धी रोग, हाड जोड्ने तथा नसा सम्बन्धी रोग, जनरल सर्जरी लगायत सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। साथै अत्याधुनिक उपकरण सहितको हिस्टोप्याथोलोजी सेवा सञ्चालनमा आएको जानकारी गराउन चाहन्छौ।
7: सम्पर्क भरोसा हस्पिटल चितवन प्राली, दूर संचार रोड भरतपुर 10 चितवन। फोन 0556 94 60 5 94 0 60।
9: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्राली।
10: मेरो नाम चन्द्रकुमारी लामिछाने, म हर्कापुर 12 हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने, अनि नानीले वैदिकमा जाऊँ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गरौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गएन, अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो।
11: सम्पर्क
9: वैदिक आयुर्वेद सेवा प्राली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98 550 50 934।
8: ग्राहकहरूसँगको 1 दशकको विश्वसनीय सम्बन्ध, अनवरत रूपमा ग्राहककै सेवामा प्रकृति कपास उद्योग तथा प्रकृति फर्निसिङ ग्यालरीको 10
7: विश्वासमा थप प्रगाढता, गुणस्तरमा थप मेहनत र तपाईँकै निरन्तर विश्वास सँगै सद्भावले हामी 10 पुरा गरेका छौँ।
8: हाम्रो व्यावसायिक यात्रा अझै लामो हुनेछ, तपाईँसँगको विश्वास र सम्बन्ध अझै अब्बल बनाउने आशा र तत्परताका साथ।
7: तपाईँको आफ्नै रोजाई, आधुनिकता सँगै मौलिकता, स्वदेशी उत्पादनलाई प्राथमिकता।
8: प्रकृति कपास उद्योग तथा प्रकृति फर्निसिङ ग्यालरी, भरतपुर 10 हाकिम चोक। फोन नम्बर 98 512 22 093।
7: प्रकृति, मौलिकता र विश्वासको प्रतीक।
12: गर्मीको मौसम पनि छ, हाम्रो स्कुलको अतिरिक्त क्रियाकलाप अन्तर्गत स्विमिङ खेल्न हाम्रा विद्यार्थीहरूलाई कहाँ लैजाने हो?
13: अन्तत लैजाने कुरै भएन नि, डल्फिन फन पार्क एन्ड रिसोर्ट भरतपुर 9 शरदपुरमा लैजाने हो। त्यहाँ स्कुल, कलेज अनि मोन्टेसोरीका विद्यार्थीहरूको लागि पौडी टिकटमा फ्री खाजाको सुविधा पनि छ, अनि बच्चाहरू र ठुला मान्छेको लागि छुट्टा छुट्टै सुरक्षित स्विमिङ पुल पनि छ। आकर्षक बगैँचा र खेल सामग्रीहरू पनि छन्। बच्चाहरू त्यहाँ गएपछि त एकदमै रमाउँछन्।
7: मज्जाको स्वादिष्ट परिकार, विवाह पार्टी र इभेन्ट्सका लागि विशेष पार्टी हल, आकर्षक नाइट लाइटनिङ गार्डन, निशुल्क प्रवेश, अनि ग्रुपमा आउनेलाई विशेष छुट।
13: डल्फिन फन पार्क एन्ड रिसोर्ट, जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ।
3: स्टेप बाई स्टेप स्कुल अगाडि भरतपुर 9 शरदपुर, फोन 0564909003 र 98550065903।
14: स्टुडियो टाइम चेक। यो समय
15: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली, भरतपुर 9 केन्द्रीय बस पार्क चितवन।
16: उच्च शिक्षा दिनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, ISPT, कोरियन, अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली, भरतपुर ओह्रालो, नारायणगढ।
17: यति बेला मध्याह्नको 12 बजेको छ। It's 12 p.m.

0: यस कालिका हाइलाइट्सको साथमा
1: ल्यान्डमार्क होटल एन्ड रिसोर्ट काठमाडौँ पोखरा बागमा र सौराहा भैरहवा भरतपुर अनि भुवनचार देवघाटमा पनि
2: सबैलाई मन पर्ने यम्मी यम्मी पञ्चमी अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय डेरी उत्पादन प्रोडक्ट अफ डेलिस डेरीज
3: डल्फिन फन पार्क एन्ड रिसोर्ट जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ
4: स्टेप बाई स्टेप स्कुल अगाडि भरतपुर 9 सरदपुर फोन 0564909003 र 98550653
5: आजको जमानाको भरपर्दो पाई

0: जनकपुरमा आज अग्रगामी मोर्चाको वृहत भेला हुँदै शीर्ष नेताले सम्बोधन गर्ने पहिलो र दोस्रो प्रतिवेदनमा बिल्कुल विपरीत लेखाए किन भन्दै बादल योगेशको प्रश्न।
1: सल्यानमा जीव दुर्घटना हुँदा दुईजनाको मृत्यु, चारजना घाइते। गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एकजनाको ज्यान गयो।
0: भारतको नयाँ दिल्लीमा ब्रिक्स सम्मेलन शुरू। 10 वर्षपछि मोदी, पुटिन र सी जिनपिङ सँगै देखिँदै। साउदीको प्रमुख तेल पाइपलाइनमा इरानी ड्रोन आक्रमण।
1: र एसीसी प्रिमियर कपको फाइनल, नेपालले युएईलाई 314 रनको लक्ष्य पेस। नेपाल भलिबल लिगको उपाधिका लागि आज कर्णाली र अन्नपूर्ण भेट्ने।
0: 24 घण्टा समाचार प्रसारण गर्ने मफसलको पहिलो रेडियो कालिका एफएम 95.2 र इन्टरनेट अनलाइनको www.kalikanews.com संसारभर एकैसाथ प्रसारण भइरहेको मध्याह 12 बजेको कालिका हाइलाइट्समा शर्मिला बिक र गीता गुरुङको नमस्कार।

0: नौदरिया अग्रगामी मोर्चाको मधेस प्रदेश समन्वय समितिले आज जनकपुरमा वृहत कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम आयोजना गर्दैछ। उद्योग वाणिज्य संघमा हुने कार्यक्रममा संघर्षका लागि एकता समानता स्वतन्त्रता स्वाधीनता र सामाजिक न्यायका लागि संघर्ष भन्ने नाराका साथ मोर्चाको राजनीतिक कार्यदिशा संगठन विस्तार तथा आगामी कार्यक्रमबारे छलफल हुने आयोजकले जनाएको छ। मोर्चाको मधेस प्रदेश स्तरीय बैठकले संगठन विस्तार र जनपरिचालनका लागि क्षेत्रीय भेला गर्ने निर्णय गरे अनुसार जनकपुरमा सप्तरी सिराहा धनुषा महोत्तरी र सर्लाहीका नेता कार्यकर्तालाई समेटेर कार्यक्रम आयोजना गर्न लागि हो। कार्यक्रममा उपेन्द्र यादव डाक्टर सीके राउत प्रभु शाह जनार्दन शर्मा रेशम चौधरी लगायत मोर्चाका शीर्ष नेताहरूले सम्बोधन गर्ने तयारी भएको जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सचिवालयले जनाएको छ। देशव्यापी रूपमा जनसभा गर्दै तल्लो तहसम्म आफ्ना एजेण्डा लैजाने मोर्चाको पूर्व घोषित रणनीति अनुरूप मधेस प्रदेशमा यो अभिमुखीकरण तय गरिएको आयोजकले जनाएको छ। जनकपुरको यो भेलालाई मोर्चाले मधेस प्रदेशमा संगठन विस्तार कार्यकर्ता परिचालन र आफ्ना घोषित राजनीतिक एजेण्डालाई स्थानीय तहसम्म पुर्याउने अभियानको महत्वपूर्ण चरणका रूपमा अघि सारिएको छ। 5 जिल्लाका कार्यकर्ताको सहभागितामा हुने छलफलबाट प्रदेशमा मोर्चाको आगामी संगठनिक तथा राजनीतिक गतिविधिको दिशा तय हुने अपेक्षा गरिएको छ।
1: नेकपा एमालेको महासचिव योगेश भट्टराईले निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदलमा महासचिव शंकर पोखरेलले प्रतिवेदन मसौदा गरिसकेको अवस्थामा उपाध्यक्ष रामबहादुर थापा बादलले किन फेरि त्यस विपरीत अर्को प्रतिवेदन लेखेको हो भनेर प्रश्न गर्नुभएको छ। शुक्रबार एमाले केन्द्रीय कार्यालय च्यासलमा बसेको कार्यालयको बैठकमा कार्यदलका संयोजक समेत रहनुभएका उपाध्यक्ष बादलले मेरो तर्फबाट महासचिवको तर्फबाट भनेर दुईवटा प्रतिवेदन पेश गरेका छन्। यसमा विषयमा बैठकमा छलफल भएको र दुवै प्रतिवेदन समेत एउटै बनाउने निर्णय भएको एमाले प्रचार विभागका प्रमुख निरज आचार्यको भनाइरहेको छ। त्यस सन्दर्भमा एमालेका महासचिव भट्टराईले असन्तुष्टि व्यक्त गर्नुभएको हो।
0: नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बाढ़ी प्रभावित क्षेत्रमा अस्थायी व्यवस्थापनसँगै स्थानीय पुननिर्माण र पुनर्स्थापनाको कामलाई प्राथमिकता दिनुपर्ने बताउनु भएको छ। धादिङको गल्छी स्थित बाढ़ी प्रभावित क्षेत्रको आज स्थलगत अवलोकनपछि उहाँले बाढ़ीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको उल्लेख गर्दै अब पुननिर्माणको काम महत्वपूर्ण रहेको बताउनु भएको छ। भौतिक क्षति ठूलै भएको छ, अब बाढ़ी प्रभावितका लागि राहतसँगै अब अस्थायी र स्थायी पुननिर्माण तथा पुनर्स्थापनाको काममा ध्यान केन्द्रित गर्नुपर्ने उहाँले बताउनु भएको छ। संयोजक दाहालले विपदपछि नेकपाले शुरूदेखि आफ्नो तर्फबाट पहल गर्दै आएको बताउनु भएको छ। बाढ़ी आई लगेतै पार्टीले प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा सक्रिय हुन आह्वान गरेको र त्यसपछि बैठक बसेर विपदपछिको अवस्थाबारे छलफल गरेको उहाँको भनाइ रहेको छ।
1: विश्व प्राथमिक उपचार दिवस आज बसाई सराईको सन्दर्भमा प्राथमिक उपचार भन्ने नाराका साथ मनाइँदैछ। विश्व विभिन्न कारणले आन्तरिक वा बाह्य बसाई सराई बढ्दै गइरहेको छ। नेपालमा पनि विपद बाढ़ी पहिरो र अन्य आकस्मिक घटना तथा अवसरहरूको खोजीमा मानिसहरू बसाई सराई गर्ने गरेका छन्। यसै अवसरमा नेपाल रेडक्रस सोसाइटीद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, बसाई सराई यात्रा सहज हुँदैन, यसमा विभिन्न बाधा व्यवधानहरू आउन सक्छन्, जस्तै अनिश्चित जीवन अवस्था, जीविकोपार्जनमा उपाय नहुनु, आधार स्वास्थ्य सेवाको पहुँचमा अवरोध, जोखिमपूर्ण मार्गको प्रयोग, भाषा संस्कृति भौगोलिक अवस्था आदिको जानकारी नहुनु, प्रशिक्षणको अभाव आदिका कारण बसाई सराई गर्ने व्यक्तिमा एक्लोपन, चिडचिडा, हट, थकान, मानसिक दबाव, स्वास्थ्य स्थितिमा गिरावट, बिरामीपन अनुभव, मानसिक तनाव हुन सक्छ। यसैगरी बसाई सराई गर्नेहरूलाई डिहाइड्रेसन, हाइपोथर्मिया लगायतका रोगहरू पनि हुने उच्च जोखिम रहेको छ। दुर्व्यवहार, बारम्बार हिंसा आदि जस्ता बाधा व्यवस्थापनको सामना गर्नुपर्ने पनि हुन सक्ने बताइएको छ।
0: यही भदौ 10 गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीले क्षतिग्रस्त बनेका रसुवा र नुवाकोटका जलविद्युत आयोजनाका सुरुङमा फँसेकाहरूको सकुशल उद्धारको आशामा खोज तथा उद्धारको काम भइरहेको छ। नेपाली सेना तथा सम्बन्धित निकायहरूको निरन्तर प्रयासबाट रसुवाको सेफ्रोबेसीलाई प्रवेशद्वार बनाएर चिलिमे जलविद्युत आयोजनाको सुरुङसम्म जोड्ने पहुँच मार्ग बनाइएको छ। सुरुङसम्म बाटो बनेसँगै एक्सकाभेटर र लोडरको सहयोगमा सुरुङभित्रको ढुङ्गा माटो र हिलो फाल्न थालिएको सेनाले जनाएको छ। आज या भोलिसम्म सुरुङ छिचोल्ने अपेक्षा गरिएको छ। लाङटाङ जलविद्युत आयोजनामा पनि सेनाको टोली सुरुङभित्र प्रवेश गरेर खोज तथा उद्धारमा जुटिरहेको छ। माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङमा खोज तथा उद्धारको काम भइरहेको र सुरुङको 200 मिटर आसपासको क्षेत्रमा ड्रोन मार्फत रेकी गर्दा केही फेला नपरेको सेनाले जनाएको छ। त्रिशुली 3A विद्युत गृह र सुरुङ क्षेत्रमा खोजी काम भइरहेको छ। यसमा नेपाली सेना सशस्त्र प्रहरी र विदेशी सहितको संयुक्त टोली खोज तथा उद्धारमा जुटिरहेको छ। यस्तै त्रिशुली 3B पनि खोज तथा उद्धारको काम भइरहेको सेनाले जनाएको छ।
1: बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनामा 7 शव फेला पारेको छ। सुरुङ तथा हेड बक्समा हराइरहेकाहरूको खोजी गर्ने क्रममा शुक्रबार त्यहाँ 7 शव फेला पारेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानले जनाएको छ। भदौ 10 बाढीपछि 216 मेगावटको माथिल्लो त्रिशुली 1 धेरै मानिसहरू हराइरहेका छन्। शुक्रबार नेपाली सेना र आयोजनाको प्रवर्धन नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका सर्वे इन्जिनियर सहितको समूहले अधिदेखिको क्षेत्रमा अवलोकन गर्दा पूर्ण रूपमा डेभरेज भरिएको पाइएकोले उद्धारकर्ताहरूले बताएका छन्। त्यस्तै गरी मैलुङ क्याम्प साइटमा पनि स्काई भेटरले उत्खनन कार्य शुरू गरेको छ भने अडिट 3 नेपाली सेना र अस्ट्रेलियाली उद्धार समूहले सर्च गरिरहेका छन्। यसैबीच इन्जिनियर समेत रहेका राज्यसभाका सांसद श्री राम नेउपानेले चिलीमे जलविद्युत आयोजनाबाट छिट्टै शुभ समाचार सुन्न पाइने विश्वास व्यक्त गर्नुभएको छ। भदौ 10 गते भुटेकोसी नदीले गरेको विनाशकारी चिमीले जलविद्युत आयोजनाको सुरुङमा धेरै मानिसहरू फँसिरहेको आशंका छ। त्यहाँले उद्धार कार्य जारी छ।
0: प्रधानमन्त्री बालेन्द्र शाह बालेनले संयुक्त राष्ट्र संघको महासभामा गर्ने सम्बोधनमा नेपाली जलवायु न्याय र विपद व्यवस्थापनलाई आफ्नो मुख्य एजेण्डा बनाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार आउँदो 8 गते प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र संघको 81 महासभालाई सम्बोधन गर्दा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीको क्षतिको सन्दर्भ जोड्दै नेपाल जलवायु संकटको उच्च जोखिममा रहेको यथार्थ विश्व समुदाय सामु राख्नुहुनेछ। अमेरिकाको न्यूयोर्कमा हुने महासभामा शाहले विश्वव्यापी कार्बन उत्सर्जनमा नगन्ने भूमिका भए पनि जलवायु विपदबाट प्रताडित नेपालले हानि तथा नोक्सानी कोषबाट तत्काल र न्यायोचित क्षतिपूर्ति पाउनुपर्ने दावी प्रस्तुत गर्नुहुनेछ। यसका साथै धनी र औद्योगिक देशहरूलाई जलवायु वित्त र प्रविधि उपलब्ध गराउन अपील गरिएको छ। सम्बोधनका क्रममा नेपालको पछिल्लो राजनीतिक परिवर्तन, शान्तिपूर्ण निर्वाचन र वर्तमान सरकारका सुशासनका प्राथमिकतालाई पनि अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ। सह महासभाकै अवसरमा नेपालले सगरमाथादेखि समुद्रसम्म शीर्षकमा एक विशेष उच्च स्तरीय साइड इभेन्ट समेत आयोजना गर्दैछ, जसमा हिमाल पग्लिदा तल्लो तटीय क्षेत्रमा परेको असरबारे विश्वव्यापी विमर्श हुनेछ।
1: बाढी तथा पहिरोका विभिन्न राजमार्ग अन्तर्गत 8 ठाउँको सड़क पूर्ण रूपमा अवरूद्ध रहेको छ। नेपाल प्रहरीले आज बिहान सार्वजनिक गरेको विवरण अनुसार रसुवामा मुख्य राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। भदौ 10 गतेदेखि बाढ़ीका कारण अवरूद्ध सड़कमा अझ यातायात सञ्चालन हुन सकेको छैन। रसुवाको मैलुङ साप्रेवेसी तथा नुवाकोटको टोखा छहरे खोला सड़क खण्डमा पनि बाढ़ी तथा पहिरोको जोखिमका कारण यातायात प्रभावित रहेको प्रहरीले जनाएको छ। त्यस्तै सिन्धुपाल्चोकको भुटेकोसी गाउँपालिका 2 अरनीको राजमार्ग पहिरोका कारण भदौ 25 गतेदेखि पूर्ण रूपमा अवरूद्ध छ। कालीकोटको शुभकालिका गाउँपालिका 1 गगन खोलामा पहिरो खसेपछि भदौ 26 गते साँझदेखि कर्णाली राजमार्ग पनि पूर्ण रूपमा अवरूद्ध भएको प्रहरीले जनाएको छ। त्यसै गरी काभ्रेमा बिपिराज मार्ग अन्तर्गत खुर्कुट नेपाल थोक कटुन्जे बेसी सड़क खण्ड भदौ 16 गतेदेखि रातिको समयमा अर्को सूचना नभएसम्मका लागि बन्द छ। त्यस्तै गरी भोलिकोसी बाढीले फुर्के खोलाको पुल बगाएपछि धादिङ बेसी पुग्ने वैकल्पिक मार्गका रूपमा प्रयोगमा ल्याएको परेवाटार मास्टर सड़कमा आजदेखि सामान्य निर्धारण गरी एकतर्फी गाड़ी सञ्चालनको व्यवस्था भएको छ। सड़क साँगुरो भएकाले दुवैतर्फबाट एकै समयमा गाड़ी चलाउँदा आवागमन व्यवस्थापनमा कठिनाई भएपछि जिल्ला प्रशासन कार्यालयले निश्चित समय तोकेर एकतर्फी यातायात सञ्चालनको व्यवस्था गरेको छ।
0: लमजुङ र मनाङ जोड्ने बेसी सहर चामी सड़क खण्ड अन्तर्गत मनाङको नासो गाउँपालिका 3 थारापानीमा सड़क ढलान गर्न आज बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म सड़क पूर्ण रूपमा बन्द हुने भएको छ। मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालका अनुसार धारापानी क्षेत्रमा 135 मेगावाट क्षमताको मनाङ मर्स्याङदी जलविद्युत आयोजनाले करिब 50 मिटर सड़क ढलान गर्ने भएको हो। सड़क साँगुरो हुनुका साथै दुवैतर्फ घर रहेकाले ढलानका काम क्रममा सवारी साधन सञ्चालनका लागि वैकल्पिक व्यवस्था गर्न नसकिने भएकाले सड़क पूर्ण रूपमा बन्द गर्न लागेको उहाँले बताउनु भएको छ। आज बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म कुनै प्रकारका सवारी साधन सञ्चालन गर्न पाइने छैन। साँझ 5 बजेदेखि भोलि बिहान 10 बजेसम्म भने सवारी साधन सञ्चालन गर्न नपाइने उहाँले जानकारी दिनुभएको छ।
1: इलामको फाफ फोक थुम गाउँपालिका 6 हाङ्गा सुलीमा भएको अटो दुर्घटनामा घाइते आमा छोरी दुवैको उपचारको क्रममा मृत्यु भएको छ। दुर्घटनामा घाइते भएकी करिब 8 वर्षीय सुस्मिता श्रेष्ठको शुक्रबार राति 8:15 बजे बेतामोड स्थित बीएनसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसको केही घण्टापछि उनकी आमा 27 वर्षीय कविता श्रेष्ठको पनि उपचारको क्रममा मृत्यु भएको थियो। कविताको शनिबार बिहान 6 बजे सोही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। शुक्रबार साँझ अटो दुर्घटना भएको हो। दुर्घटनामा घाइते अनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
0: सल्यानको त्रिवेणी गाउँपालिका 5 सिमकमा बोलेरो जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ भने 4 जना घाइते भएका छन्। शनिबार बिहान सिमकबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको लुप्र 02001J0005 नम्बरको बोलेरो आफै अनियन्त्रित भई सड़कबाट करिब 90 मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्षीय रमेश बुढाथोकी र त्रिवेणी गाउँपालिका 5 लेका करिब 18 वर्षीय विपना बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरूको जिल्ला अस्पताल सल्यानमा उपचारका क्रममा मृत्यु भएको हो। घाइते मध्ये चालक त्रिवेणी गाउँपालिका 5 सिक्कका 24 वर्षीय भूपाल पुनको अवस्था गम्भीर रहेको छ। उनको टाउकोमा चोट लागेको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूमा त्रिवेणी 5 29 वर्षीय पारस बोहरा र 50 वर्षीय दिल्ली बहादुर ओली तथा त्रिवेणी 6 के करिब 42 वर्षीय लालमती बुढाथोकी रहेका छन्। उनीहरूको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको बताइएको छ। घाइते मध्ये 4 जनालाई लहामस्थित त्रिवेणी हेल्थ केयरमा सामान्य उपचारपछि थप उपचारका लागि दाङको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। यसैबीच यता गुल्मीमा जंगली जनावर धपाउन छोडिएको करेन्टमा परेर 1 जनाको मृत्यु भएको छ। मदानी गाउँपालिका 1 ओखले दहमा सन्त बहादुर विष्टले बारीमा नाङ्गो तारमा करेन्ट लगाएका थिए। सोही करेन्टमा परेर वडा नम्बर 4 की 48 वर्षीय डालकुमारी खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब प्रेक्षक वीरेन्द्र विश्वकर्माले जानकारी दिनुभएको छ। खत्री नाती सहित भतेजीको घर ओखले दह गएकी थिइन्। खत्री सम्पर्कविहीन भएकी थिइन्। खोजी कार्यका लागि उनको घर परिवारले प्रहरीमा खबर गरेका थिए। खोज्ने क्रममा करेन्टमा परेको भेटिएको प्रहरले जनाएको छ। प्रहरले घटनास्थलमा मुचुल्का उठाएर सब पोस्टमार्टमका लागि गुल्मी अस्पताल पठाएको छ। बारीमा करेन्ट छोड्ने सन्त बहादुर विष्टलाई प्रहरले नियन्त्रणमा लिएको छ।
1: देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना रहेको छ। दिउँसो र राति नै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी र बागमती प्रदेशको हिमाली र पहाड़ी भूभाग तथा गण्डकी र कर्णाली प्रदेशको पहाड़ी क्षेत्रका साथै लुम्बिनी प्रदेशको तराई भूभागका 1-2 ठाउँमा भारी वर्षाको सम्भावना छ। राति कोशी प्रदेशको तराई भूभाग 1-2 ठाउँमा भारी वर्षाको पूर्वानुमान छ। विभागले दिउँसो देशभर साधारणतया बादल लाग्ने बताएको छ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।
0: अब पालो जनताको मतको।

0: जनताको मतमा हाम्रो प्रश्न छ, प्रधानमन्त्री बालेन्द्र शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको कांग्रेस सभापति गगन कुमार थापाको आरोप तपाईँलाई कस्तो लाग्यो? यो प्रश्नमा आफ्नो मत व्यक्त गर्न कालिका एफएमका आधिकारिक फेसबुक पेजमा राखेको स्ट्याटसमा कमेन्ट गर्न सक्नुहुनेछ भने ट्विटर, व्हाट्सएप र भाइबरबाट लिखित प्रतिक्रिया जनाउन सक्नुहुनेछ। यसै प्रश्नमा आफ्नो आवश्यकको प्रतिक्रिया राख्न 0656 71 158 सम्पर्क गर्न सक्नुहुनेछ। तपाईँहरूको उत्कृष्ट प्रतिक्रिया प्रत्येक दिन राति 8 बजेको कालिका न्यूज एक्सप्रेस र बिहान 10 बजेको कालिका हाइलाइट्समा प्रसारण गरिनेछ।
1: अब केही अन्तर्राष्ट्रिय समाचार। 18 ब्रिक्स शिखर सम्मेलन शनिबारदेखि नयाँ दिल्लीमा शुरू भएको छ। यसपटकको सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चीनिया राष्ट्रपति सी जिनपिङ 10 वर्षपछि भारतमा एउटै मञ्चमा सँगै देखिँदैछन्। यसअघि यी तीन नेता सन् 2016 गोवामा भएको ब्रिक्स सम्मेलनमा एकसाथ सहभागी भएका थिए। सम्मेलनमा 11 सदस्य राष्ट्रका अतिरिक्त 10 साझेदार देशका नेताहरू पनि सहभागी हुनेछन्। करिब 7 वर्षको अन्तरालपछि चीनिया राष्ट्रपति सी जिनपिङ भारत भ्रमणमा आएका छन्। शनिबार बिहान बेजिङबाट नयाँ दिल्ली प्रस्थान गरेका उनको यो भ्रमणलाई विशेष महत्वको साथ हेरिएको छ। यसबीच साउदी अरबको अत्यन्त महत्वपूर्ण इस्ट वेस्ट तेल पाइपलाइनमा इराकबाट प्रहार गरिएका ड्रोनले आक्रमण गरेपछि मध्यपूर्वको ऊर्जा आपूर्ति फेरि जोखिममा परेको छ। आक्रमणपछि साउदी अरबले सुरक्षा सावधानी अपनाउँदै उक्त रणनीति पाइपलाइन स्थायी रूपमा बन्द गरेको छ। घटनाले विश्व बजारमा कच्चा तेलको आपूर्ति प्रभावित हुन सक्ने र त्यसको प्रत्यक्ष असर तेलमा मूल्यमा पर्न सक्ने चिन्ता बढाएको छ।
0: अब खेल समाचार। आसिफ शेखको शतक तथा गुलशन झाको अर्धशतकको मद्दतमा नेपालले एसिसी प्रिमियर कपको फाइनलमा युएई विरूद्ध बलियो योगफल खड़ा गरेको छ। बायोमास क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले 50 ओभरमा 9 विकेट गुमाएर 313 रनको बलियो योगफल खड़ा गरेको हो। आसिफ शेखले 106 बलमा 8 चौका र 4 छक्कासहित 102 रन बनाएका हुन्। गुलशनले 38 बलमा 3 चौका र 4 छक्कासहित 52 रन बनाएका हुन्। अर्जुन कुमारले 43 तथा रोहित पौडेलले 40 रन बनाएका छन्। आसिफले आफ्नो ओडीआई करियरको 2रो शतक बनाएका हुन्। आसिफले आउट हुन अघि अर्जुन कुमारसँग पहिलो विकेटका लागि 97 रनको महत्वपूर्ण साझेदारी गरेका थिए। यसैबीच यता नेपाल भलिबल लिग एनभीएलको फाइनलमा आज कर्णाले शिवराज र गण्डकीको प्रतिनिधित्व गर्ने अन्नपूर्ण स्पाइकर किङ्स खेल्दैछन्। खेल दिउँसो 4 बजे त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवर हलमा हुनेछ। फ्रेन्चाइज लीगको पहिलो संस्करण विजेताले 20 लाख रूपियाँ पुरस्कार जित्नेछ। कर्णालीले हिजो बेलुका भएको प्ले अफ खेलमा काठमाडौँ रेड्सलाई 3-1 सेटमा पराजित गर्दै फाइनलमा पुगेको छ। अन्नपूर्ण अस्ति शुक्रबार लीगको शीर्ष स्थानमा रहँदै सोझै फाइनलमा पुगेको हो। 6 टोली सहभागी लीगमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा पुग्ने प्रावधान छ। लीगमा 2रो र 3रो स्थानमा रहने टोली फाइनल पुग्नलाई प्ले अफ खेल्नुपर्ने थियो।
1: मध्याह 12 बजेको कालिका हाइलाइट्सको अन्त्यमा अलिप्रसार प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक।
0: जनकपुरमा आज अग्रगामी मोर्चाको वृहत भेला हुँदै शीर्ष नेताले सम्बोधन गर्ने पहिलो र 2रो प्रतिवेदनमा बिल्कुल विपरीत लेखाई किन भन्दै बादललाई योगेशको प्रश्न।
1: सल्यानमा जीव दुर्घटना हुँदा 2 जनाको मृत्यु, 4 घाइते। गुलमीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर 1 जनाको ज्यान गयो।
0: भारतको नयाँ दिल्लीमा ब्रिक्स सम्मेलन शुरू। 10 वर्षपछि मोदी, पुटिन र जिनपिङ सँगै देखिँदै साउदीको प्रमुखले तेल पाइपलाइनमा इरानी ड्रोन आक्रमण।
1: र एसिसी प्रिमियर कपको फाइनल खेले युएईलाई 314 रनको लक्ष्य दियो। नेपाल भलिबल लिगको उपाधिका लागि आज कर्णाली र अन्नपूर्ण भिड्दै।
0: यसका साथै 24 घण्टा समाचार प्रसारण गर्ने मफसलको पहिलो रेडियो कालिका एफएम 95.2 र इन्टरनेट अनलाइनको कालिका न्यूज .com संसारभर एकैसाथ प्रसारण भइरहेको मध्याह 12 बजेको कालिका हाइलाइट्स आजको लागि यति नै। गीता गुरुङ र शर्मिला विक बिदा हुन्छु। नमस्कार।
2: कालिका एफएम 95.2।

0: Mania. Extreme energy drink.
1: पुरानो र दीर्घ रोगीहरूलाई निरोगी बनाउँदै बारम्बार अस्पताल धाउँदा पनि निको नभएका बिरामीहरूका लागि वरदान साबित हुँदै रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय के भन्छन् त उपचार गराएर आएका बिरामीहरू
2: मलाई दिसा गर्ने बेलामा मोरमला जस्तै भयो ग्यास्ट्रिकले बढी सताएर अनि पहिले त्यहाँ राम्रो हुन्छ रे भनेर आएको अहिले चाहिँ विषेक भयो पालि भगवान सरे भयो
3: मलाई दम खोकी चिया चिया हुन्थ्यो ज्यान कर्कर खान्थ्यो रोग बोकेरै मर्छु कि जस्तो भयो छोरा बुहारी पनि अस्पताल बोकेर लाँदा लाँदा उनीहरू नि हैरान परिसकेका थिए त्यस्तो मान्छे पनि यस्तो हुँदो रहेछ आफैलाई विश्वास नलाग जस्तो भयो
1: बिना अपरेसन पाल्स पिनास पत्थरी लगायत बच्चादेखि वृद्धासम्म जुनसुकै स्वास्थ्य समस्या सफल उपचार विश्वास अनुभव र प्राकृतिक उपचारको भरोसा रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय पुलचोक नारायणगढ कैलाश पेट्रोल पम्प अगाडि 20 मिटर उत्तर तर्फ नारायणी नदी किनार सम्पर्क 0656 95 954 र 98 451 81 115
4: प्लस टू पढ्ने सकियो अब हामी के गर्ने साथी
5: भरतपुर ओह्रालोमा रहेको सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेसबाट विदेशमा गएर उच्च शिक्षा अध्ययन सँगै कमाइ पनि गर्ने
4: कसरी
5: उच्च शिक्षा अध्ययनको लागि विद्यार्थी भिजामा जापान अस्ट्रेलिया युके युएसए युरोप साउथ कोरिया क्यानाडा लगायतका देशहरूमा जाने विद्यार्थीहरूको लागि भाषा कक्षाहरू जापानिज भाषा आईएलटी टोफेल स्याटेट एक्सपर्ट डकुमेन्टेसन एवं तालिम सबै उपलब्ध गराउँछ
4: सेन्ट्रल नै किन
5: ल सुन आफ्नै सुविधा सम्पन्न भवन जापान र लन्डनका प्रोफेसरबाट गेस्ट क्लास बेस्ट टिचर ल्याब लाइब्रेरी लगायत आवश्यक सम्पूर्ण सामग्री यातायातको सुविधा एवं सशुल्क होस्टेलको व्यवस्था सबै छ त्यति मात्रै हो र स्वदेशमा नै अध्ययन गर्ने विद्यार्थीहरूको लागि त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त ब्याचलर इन होटल म्यानेजमेन्ट बिएचएम ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट बिआइटिएम र बिबिएसमा भर्ना खुला गरिएको छ अझ सिटिभिटीको होटल तथा विभिन्न प्राविधिक तालिमको व्यवस्था पनि छ
4: सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेस प्राली
5: भरतपुर ओह्रालो सेन्ट्रल कलेज बिल्डिङ फोन 0656 94 273 टोल फ्री नम्बर 18 10 50 00 273
6: नयाँ बुवा यता आउनुहोस् हाइवे सँगै रहेको भर्खरै बनेको नयाँ भूकम्प प्रतिरोधी घर सस्तोमा बिक्रीको लागि बुकिङ खुला छ
7: ए भाइ घरमा झ्यालडोका कस्ता छन् धेरै कुरा हेरियो जमाना फेरियो एउटा कुरा बुझिराख भाइ केएसयुपिबिसीका झ्यालडोका भनेको हेर्दा आकर्षक र वर्षौँ वर्ष टिक्ने मजबुत छन् त्यसैले हामीलाई त केएसयुपिबिसीको झ्यालडोका राखेकै घर चाहिन्छ
8: सम्पर्क केएस झ्यालडोका संसार भरतपुर 9 मिलन चोक मोबाइल 98 550 64 130
9: 95.2 कालिका एफएम हृदयको स्पन्दन

0: हालिका एफएम 95.2।
1: ए साथी, तिम्रो दिदीको विवाह कस्तो धमाकेदार! आहा, क्या दामी साउन्ड सिस्टम, डीजे लाइट, फुल सजावट, अनि स्टेज सजावट कहाँबाट गरायौ?
2: यो सबैको जिम्मा भरतपुर 3 कमल नगरमा रहेको विवाह इभेन्टलाई दिएको र त्यहीबाट सबै काम गराएको हो नि साथी।
3: विवाह, व्रतबन्ध, पार्टी, सभा, जुनसुकै इभेन्ट होस्, विवाह इभेन्ट एउटै नाम, सबै काम।
1: अब त मेरो भाइको व्रतबन्धको लागि पनि सबै जिम्मा विवाह इभेन्टलाई नै दिन्छु।
4: विवाह इभेन्ट भरतपुर 3 कमल नगर, सम्पर्क पप्पु शाह, मोबाइल 98550500007 र 98013 45006।
1: तपाईँको सपना जस्तै क्षणहरू यादगार बनाउनुहोस् विवाह इभेन्टसँग।
5: DMMCH स्तरका विशेषज्ञबाट सेवा प्रदान गरिने समिट हेल्थ केयर हस्पिटल प्रणाली, अन्तर्राष्ट्रिय स्तरको प्रोटोकल सहित हजुरहरूको सेवामा भरतपुर 9 को पहिलो र एक मात्र अस्पताल समिट हेल्थ केयर हस्पिटल प्रणाली, भरतपुर 9 केन्द्रीय बस पार्क चितवन, फोन 0556595264।
6: समय बदलियो, पुस्ता फेरियो, साथ साथ उस्तै छ।

0: जनता केबल पाँच दशक देखि
1: बाढीबाट जोगिन पूर्व तयारी गरौ। नदी किनारमा घरगोठ बनाउँदै नबनाऊ। घर छेउका खोला नदीमा बेलैमा तटबन्धन लगाऊ। वर्षायाममा सधैँ मोबाइलमा पर्याप्त ब्यालेन्स र ब्याट्री राखौ।

0: र बाढीको अवस्था बारे टोल फ्री नम्बर 1155 वा रेडियो टिभीबाट नियमित जानकारी लिने गरौँ। नदीमा बढेको पानी, ड्याम र तटबन्धनको अवस्था बारे बेला बेलामा जानकारी लिँदै गरौँ। प्रहरी, सुरक्षा निकाय र एम्बुलेन्सको नम्बर मोबाइलमा सेभ गरेर राखौँ। सकिन्छ भने कण्ठ पारौँ। आफ्नो गाउँ ठाउँ र वडामा सबै मिलेर रबरका ढुङ्गा, लाइफ ज्याकेट, डोरी, बाँस र प्राथमिक उपचारका सामग्रीहरूको जोहो गरेर सुरक्षित राखौँ। आपत विपदका लागि अन्न, दाल, नुन, तेल र साबुन जस्ता अत्यावश्यक सामग्री घरको सबैभन्दा अग्लो ठाउँ राखौ। नागरिकता, लाल पुर्जा, लाइसेन्स, पासपोर्ट जस्ता महत्वपूर्ण कागजात पत्र र औषधि प्लास्टिकले राम्ररी पोको पारेर घरको अग्लो ठाउँमा राखौ। टर्च, डोरी, सिटी, लौरो जस्तो सामान सजिलै भेटिने ठाउँमा राखौ। कालिका नगरपालिका नगर कार्यपालिकाको कार्यालय रेडक्रस ग्राम कालिका चितवनद्वारा जनहितमा जारी सन्देश।
1: हृदयको स्पन्दन।

0: हालिका एफएम 95.2
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई. शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन. यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ. रेडियो सुन्दै गर्नुहोस्. अब बाँकी कथा अर्को भागमा. श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिक.
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली.
3: मेरो नाम चन्द्र कुमारी लामिछाने, म हर्कापुर बाह्रबाट हो. अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने. अनि नानीले वैदिकमा जाऊ न एकचोटि भनिन, अनि आएर अनि सल्लाह गऱ्यौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गयौँ. अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो.
4: सुमाया सुधार तितर माडी मरे, त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे, त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के. यहाँबाट झस्कानी र नि पटाउनी गल्नी, अनि भतते पोल्ने, दुख्ने बेसी पटाउनी, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बस्ने, त्यहाँबाट त्यहीँ बस्ने, त्यहाँबाट त्यहाँ बस्ने हुन्थे. लाउने दबाई पनि खान त पनि दिनुभयो, त्यो गर्दा गर्दै त्यतिकै हिँड्न सक्ने भएको.
2: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन. मोबाइल 98550 5934.
5: ओइ सीमा, कता हिँडे कि?
6: तेल खोज्दै हिँडेको. हेर न, शुद्ध मिसावट नभएको तेल आजकल त पाउन नै गाह्रो.
5: ठाउँमा जानु पर्छ नि. ल, हाम्रै भरतपुर 11 रहेको वशिष्ठ तेल उद्योगमा जाऊ न. त्यहाँ त अत्याधुनिक प्रविधिबाट सफा गरी शुद्ध तेल उत्पादन गरिन्छ. उत्पादन गर्ने ठाउँ पनि आहा कति सफा, हाम्रै किचन जस्तो. त्यस्तो सफा तेल मिल मैले आजसम्म अन्त कतै देखेकै छैन.
7: स्वस्थ जीवन र मिठो स्वादका लागि वशिष्ठ तेल उद्योगबाट उत्पादित खाटी तेलहरू, तोरीको तेल, कालो तिलको तेल, सरसोको तेल, आलसको तेल, भाङ्गोको तेल र बदामको तेलहरू नै प्रयोग गर्नुहोस्. सफाई र शुद्धता वशिष्ठको प्रतिबद्धता. वशिष्ठ तेल उद्योग, भरतपुर 11 मुक्तिनगर, आका अस्पताल अगाडि पहिलो बाटोमा. सम्पर्क नम्बर 98550 5905.
8: ए दाइ पो,
9: के भयो नानुलाई?
8: यो त स्कुल जाने बेला म सधैँ यस्तै हो.
10: बाबा, स्कुल छिटो जाऊ न, वी आर गेटिंग लेट फर स्कूल, लेट्स गो टु स्कूल.
8: ए बाबु त कति ज्ञानी. कुन स्कुल हो बाबुको?
10: स्टार्स मोन्टेसोरी एकेडेमी.
11: चाइल्ड साइकोलोजी र चाइल्ड राइट्स लाई ध्यानमा राखेर मोन्टेसोरी ट्रेन टिचर द्वारा अध्यापन गराइने.
8: स्टार्स मोन्टेसोरी एकेडेमी, पालिखे चोक पोखरा र भरतपुर 11 मालपुर चोक.
11: सम्पर्क फोन 056-490-0037, 98-550-61-037. स्टार्स मोन्टेसोरी एकेडेमी, जहाँबाट तपाईँका नानी बाबुको भविष्य निर्माणको पाइला सुरु हुन्छ.
12: ग्लोबल करियरको सुरुवात होटल र आईटी सँग सिप शिक्षा र सम्भावनाको संगम आरम्भ कलेज,
13: जहाँ अनुभवी शिक्षकको मार्गदर्शनमा प्रयोगात्मक र व्यवहारिक शिक्षा प्रणालीसँगै आधुनिक प्रविधिसँग सिक्ने अवसर मिल्छ.
12: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BIT र ब्याचलर अफ होटल म्यानेजमेन्ट BHM विषयमा सीमित सिटमा भर्ना खुलेको हुँदा सिट सुरक्षित गर्नुहोस्.
13: आरम्भ कलेज, जहाँ सेवा, कला र सूचना प्रविधि सँगै फस्टाउँछ नवीनतम नेपालका लागि.
12: भर्ना एवं अन्य जानकारीका लागि आरम्भ कलेज, भरतपुर 11 नहर चोक बाइपास रोड. सम्पर्क नम्बर 056-13-6-64, मोबाइल 98-550-33-6-64 र 98-550-33-559.

0: हर चम्च हरेक ग्लासमा जीवनको मिठास शुद्धतामा यसको सबैलाई विश्वास बाबु नानी अनि ड्याडी र मम्मी सबैलाई मन पर्ने यम्मी यम्मी पञ्चमी अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय डेरी उत्पादन प्रोडक्ट अफ डेलिस डेरीज
1: रंग बहार
2: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
1: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बढाऊ उपहार जित्ने अवसर पाऊ
1: बर्जर पेन्सले

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: 95.2 कालिका एफएम, हृदयको स्पन्दन।

0: Harika FM 95.2.
1: यसपालिको 30 को दर सोल्टी होटलमा वेलकम ड्रिंक, स्वादिष्ट स्नैक्स र विविध परिकारले भरिएको बुफे प्रति व्यक्ति मात्र 2,499 रुपियाँदेखि 15 जना वा 100 भन्दा बढीको समूहका लागि कम्प्लिमेन्ट्री पिकअप र ड्रपको सुविधा पनि। सोल्टी वेस्टर्न रिसोर्ट चितवन, भरतपुर 22 पटिहानी। रिजर्वेशन तथा थप जानकारीका लागि सम्पर्क
2: 9820112008 र 9820114424।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
4: शुभ दिनलाई बनाउनुहोस् झनै यादगार, जहाँ खुशी र आतिथ्यता मिसिन्छन् एकै ठाउँमा।
5: सीएमटी होटल, जहाँ प्रेमको सबलाई मिल्छ लग्जरी टच। अत्याधुनिक हल, ओपन किचन, VIP वेटिङ रूम, स्वच्छ र स्वादिष्ट घरको जस्तै खाना, लग्जरी रूम, स्विमिङ पुल, गार्डन, पार्टी एरिया, पर्याप्त पार्किङ, सबै सुविधा एकै ठाउँमा।
4: प्रोफेसनल टिमबाट तपाईँहरूको उत्कृष्ट सेवाको लागि
5: सीएमटी होटल हाकिम चौक, फोन नम्बर 0556-94403 र मोबाइल 98550-74933।
6: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन, भरतपुर 11 बाइपास रोडबाट।
7: 24 घन्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
8: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको ICU सेवा,
7: NICU, PICU सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
8: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, EEG, ECT सहितको मनोरोग सेवा,
7: युरोलोजीमा MCS गर्नुभएका विशेषज्ञद्वारा सेवा,
8: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
6: मौला कालिका अस्पताल, भरतपुर 11 बाइपास रोड, फोन 0556-94793 र मोबाइल 98550-88002।
9: सबैले एक पटक यता सुन्नुहोस् त, छातीमा भारीपन वा दबावको अनुभूति हुनु, सास फेर्न गाह्रो हुनु, अचानक चिडचिड पसिना आउनु, चक्कर आउनु वा थकान महसुस हुनु, स्वास्थ्य अचानक बिग्री बान्ता हुनु, अचानक कम वा उच्च रक्तचाप हुनु लगायतका लक्षणहरू हृदयघातका हुन सक्छन्। तपाईँ वा तपाईँका नजिकका कसैलाई यस्ता समस्या देखिएको छ भने तुरन्त भरतपुर दूरसञ्चार रोडमा रहेको चितवन मुटु अस्पतालमा आएर समयमा नै उपचार गराई
10: वरिष्ठ मुटु रोग विशेषज्ञहरूबाट बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म ओपिडी सेवा, अत्याधुनिक प्रविधिको साथमा 24 घन्टा आकस्मिक सेवा सहित अत्याधुनिक क्याथल्याब, फिलिप्स, एजुरियन जडान, एन्जियोग्राफी, एन्जियोप्लास्टियो, अस्थायी तथा स्थायी पेजमेकर जडान साथै पेजमेकर ब्याट्री फेर्ने सेवा लगायत सेवाहरू, इन्टरभेसनल रेडियोलोजी पेरिफेरल, ETBD र ESE लगायतका सेवाहरू उपलब्ध गराई मुटु रोग सम्बन्धी विभिन्न जाँचहरू गरी उपचार भइरहेको जानकारी गराउँदछौ।
9: स्वस्थ मुटु, स्वस्थ जीवन हाम्रो चाहना। चितवन मुटु अस्पताल प्राली, दूरसञ्चार रोड, भरतपुर 10, चितवन। फोन 0556-598-340-598-1140।
11: Looking for the perfect start to your child's education? Welcome to Everest Preschool, the first step to success. Located at Bharatpur 12, Thani Chowk, Chitwan, we provide a clean, spacious environment with well-equipped classrooms featuring LED monitors and CCTV surveillance connected to high-speed internet, air conditioning to maintain room temperature throughout all seasons, and plenty of educational materials. We limit the number of students to ensure personalized attention and individual guidance. helping your child grow and thrive in an engaging, supportive setting. Our young and dynamic facilitators use a well-designed curriculum to build a strong foundation for your child. And we serve hygienic meals prepared under the guidance of food experts. Backed by a team of professionals with over 15 years of excellence in early childhood education, we guarantee your child's success from day one. For further details, call us at 056-515-039 or 98-550-31039. Log on to www.everestpreschool.edu.np or find us on Facebook at www.facebook.com/Everest Preschool Nepal. Everest Preschool, the first step to success. Promoted by Stars Montessori Academy, Pokhara and Bharatpur.
0: SNP Company Karyalay ko atyanta zaruri suchana.
12: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्यादभित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोजभित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
0: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 98550-60359 र 98550-67359।
13: गर्मीको मौसम पनि छ। हाम्रो स्कुलको अतिरिक्त क्रियाकलाप अन्तर्गत स्विमिङ खेल्न हाम्रा विद्यार्थीहरूलाई कहाँ लैजाने हो?
14: अन्तत लैजाने कुरै भएन नि। डल्फिन फन पार्क एन्ड रिसोर्ट भरतपुर नौ शरदपुरमा लैजाने हो। त्यहाँ स्कुल, कलेज अनि मोन्टेसोरीका विद्यार्थीहरूको लागि पौडी टिकटमा फ्री खाजाको सुविधा पनि छ अनि बच्चाहरू र ठुला मान्छेको लागि छुट्टा छुट्टै सुरक्षित स्विमिङ पुल पनि छ। आकर्षक बगैँचा र खेल सामग्रीहरू पनि छन्। बच्चाहरू त्यहाँ गएपछि त एकदमै रमाउँछन्।
15: मज्जाको स्वादिष्ट परिकार, विवाह पार्टी र इभेन्ट्सका लागि विशेष पार्टी हल, आकर्षक नाइट लाइटनिङ गार्डन, निशुल्क प्रवेश अनि ग्रुपमा आउनेलाई विशेष छुट।
14: डल्फिन फन पार्क एन्ड रिसोर्ट, जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ।
15: स्टेप बाई स्टेप स्कुल अगाडि भरतपुर नौ शरदपुर। फोन 056-490-903 र 98550-65903।
16: आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनको कर छुट तथा सहुलियत सम्बन्धी अत्यन्त जरुरी सूचना। नेपाल सरकारले आर्थिक एन 2083 मार्फत विभिन्न कर, ब्याज शुल्क, थप दस्तुर तथा जरिवाना छुट एवं मिनाहा सम्बन्धी विशेष व्यवस्था गरेको छ। यस अन्तर्गत राष्ट्रिय पुननिर्माण कोषमा योगदान गरेको रकम घटाउन पाउने,
17: व्यापारिक मौजदातको नोक्सानी सम्बन्धी व्यवस्था,
16: वैदेशिक सहायता सम्झौता बमोजिम सञ्चालित आयोजनाका निर्माण तथा सेवा प्रदायकहरूलाई आयकर छुट, साबितका बिक्री कर, मनोरञ्जन कर, होटेल कर तथा ठेक्का कर सम्बन्धी बकेउता छुट तथा मिनाहा लगायतका व्यवस्था रहेका छन्। यसै गरी विलासिता शुल्क तथा मूल्य अभिवृद्धि कर, आयकरको ब्याज तथा शुल्क, मूल्य अभिवृद्धि करको ब्याज तथा जरिवाना शुल्क, अन्त शुल्कको जरिवाना एवं विलम्ब शुल्क लगायतमा पनि एन बमोजिम छुट तथा मिनाहाको व्यवस्था गरिएको छ। विवरण पेश गरिसकेका तर कर तथा अन्त शुल्क बकेउता रहेका करदाताले कर दाखिला गरेमा ब्याज शुल्क, थप दस्तुर एवं जरिवाना नलाग्ने र कर निर्धारणबाट सिर्जित बकेउता दाखिला गर्ने एवं विचाराधीन मुद्दा फिर्ता लिई कर दाखिला गर्ने सम्बन्धमा समेत विशेष सहुलियतको व्यवस्था गरिएको छ। त्यसै गरी संस्था, बिमा अभिकर्ता, संयुक्त राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय संघ संस्थामा कार्यरत नेपाली वा बासिन्दा व्यक्ति लगायतका लागि पनि ऐनमा विभिन्न कर छुट, ब्याज तथा शुल्क मिनाहा सम्बन्धी विशेष व्यवस्था गरिएको छ। तसर्थ आर्थिक ऐन 2083 प्रदान गरेका छुट तथा सहुलियतको लाभ लिन योग्य सम्पूर्ण करदाता एवं सरकारवालाहरूलाई सम्बन्धित व्यवस्था र तोकिएको प्रक्रिया बमोजिम समयमै आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनमा सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्नु हुन अनुरोध गरिन्छ। आन्तरिक राजस्व कार्यालय भरतपुर चितवन, सम्पर्क नम्बर 056-590-811।
18: ए माइला, यो त्रिपाल टाँगेर घरमा के गर्न लागेको भन्या?
19: अब बर्खा लाग्यो क्याप्टेन काका, हावा हुरी पानीले रङ खुइलिन्छ भनेर त्रिपाल उडाउन लाग्यो नि।
18: ल, यसरी त्रिपाल उडाएर साध्दै हुन्छ त माइला? मैले जस्तै उच्च गुणस्तरीय आकर्षक वर्षौं वर्ष टिकाउ हुने 10 वर्षको ग्यारेन्टी भएको टाटा पेन्ट्सको लुकोल एक्सटेरियर इमर्सन लगाउनु पर्छ अनि पो ढुक्क हुन्छ त।
20: नेपालमै पहिलो पटक टाटा पेन्ट्सको हात खाली नजाने उपहार योजना अन्तर्गत पेन्टर साथीहरूलाई सम्मान गर्दै बाल्टी खोल्ने बित्तिकै सुनको क्रसको कुरी, चाँदीका सिक्काहरू र नगद 1,000 देखि 1,00,000 अब प्राप्त गर्नुहोस्।
21: पेन्टरको आशा, ग्राहकको भरोसा, टाटा पेन्ट्स, हामी रङ्ग्याउँछौ नेपाललाई।
22: स्टुडियो टाइम चेक। यो समय
23: स्वदेशमा होस् या विदेशमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूको पहिलो रोजाई
24: सेन्ट्रल कलेज, मुख्य कार्यालय भरतपुर ओरालो नारायणगढ।
25: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली, भरतपुर 9 केन्द्रीय बस पार्क चितवन।
26: उच्च शिक्षा अध्ययनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, आइएलटिएस, पीटी, कोरियन, अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली, भरतपुर ओरालो नारायणगढ।
27: यति बेला दिनको 1 बजेको छ।
28: It's 1 p.m.

0: यस कानेका न्यूज अपडेटको साथमा
1: कामना यूपी भिसी झलढोका संसार प्राली भरतपुर नौ आस्था चोक चितवन
2: सम्पर्क मोबाइल 98550 80 6 18
3: कालिका न्यूज अपडेट।
4: नौ दलीय अग्रगामी मोर्चाको मधेस प्रदेश समन्वय समितिको आज शनिबार जनकपुरमा वृहत कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम आयोजना भएको छ। उद्योग वाणिज्य संघमा हुने कार्यक्रममा संघर्षका लागि एकता समानता स्वतन्त्रता स्वाधीनता र सामाजिक न्यायका लागि संघर्ष भन्ने नाराका साथ मोर्चाको राजनीतिक कार्यदिशा संगठन विस्तार तथा आगामी कार्यक्रमबारे छलफल हुने आयोजकले जनाएको छ। मोर्चाको मधेस प्रदेश स्तरीय बैठकले संगठन विस्तार र परिचालनका लागि क्षेत्रीय भेला गर्ने निर्णय गरे अनुसार जनकपुरमा सप्तरी सिराहा धनुषा महोत्तरी र सर्लाहीका नेता कार्यकर्तालाई समेटेर कार्यक्रम आयोजना गर्न लागि हो। कार्यक्रममा उपेन्द्र यादव डाक्टर सीके राउत प्रभु शाह जनार्दन शर्मा रेशम चौधरी लगायत मोर्चाका शीर्ष नेताहरूले सम्बोधन गर्ने तयारी भएको जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको सचिवालयले जनाएको छ। देशव्यापी रूपमा जनसभा गर्दै तल्लो तहसम्म आफ्ना एजेण्डा लैजाने मोर्चाको पूर्व घोषित रणनीति अनुरूप मधेस प्रदेशमा यो अभिमुखीकरण तय गरिएको आयोजकले जनाएको छ। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदलमा महासचिव शंकर पोखरेलले प्रतिवेदन मस्यौदा गरिसकेको अवस्थामा उपाध्यक्ष रामबहादुर थापा बादलले किन फेरि त्यस विपरीत आकारको प्रतिवेदन लेखेको होला भनेर प्रश्न गर्नुभएको छ। शुक्रबार एमाले केन्द्रीय कार्यालय च्यासलमा बसेको कार्यदलको बैठकमा कार्यदलका संयोजक समेत रहनुभएका उपाध्यक्ष बादलले मेरो तर्फबाट र महासचिवका तर्फबाट भनेर दुईवटा प्रतिवेदन पेश गर्नुभएको छ। यस विषयमा बैठकमा छलफल भएको र दुवै प्रतिवेदन समेटेर एउटै बनाउने निर्णय भएको एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यले बताउनु भएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बाढ़ी प्रभावित क्षेत्रमा अस्थायी व्यवस्थापन सँगै स्थायी पुननिर्माण र पुनर्स्थापनाको कामलाई प्राथमिकता दिनुपर्ने बताउनु भएको छ। धादिङको गल्छी स्थित बाढ़ी प्रभावित क्षेत्रको आज स्थलगत अवलोकनपछि उहाँले बाढ़ीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको उल्लेख गर्दै अब पुननिर्माणको काम महत्वपूर्ण रहेको बताउनु भएको छ। संयोजक दाहालले विपदपछि नेकपाले शुरूदेखि आफ्नो तर्फबाट पहल गर्दै आएको बाढ़ी आए लगत्तै पार्टीले प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा सक्रिय हुन आह्वान गरेको र त्यसपछि बैठक बसेर विपद पछिको अवस्थाबारे छलफल गरिएको उहाँको भनाइ रहेको छ। विश्व प्राथमिक उपचार दिवस आज बसाईसराईको सन्दर्भमा प्राथमिक उपचार भन्ने नाराका साथ मनाइँदैछ। विश्वभर विभिन्न कारणले आन्तरिक तथा बाह्य बसाईसराई बढ्दै गइरहेको छ। नेपालमा पनि विपद बाढ़ी पहिरो तथा अन्य आकस्मिक घटना तथा अवसरहरूको खोजीमा मानिसहरू बसाई सरेर जाने गरेका छन्। यसै अवसरमा नेपाल रेडक्रस सोसाइटीद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, बसाईसराई यात्रा सहज हुँदै न यसमा विभिन्न बाधा व्यवधान आउन सक्छन्, जस्तै अनिश्चित जीवन अवस्था, जीविकोपार्जनका उपाय नहुनु, आधारभूत स्वास्थ्य सेवाको पहुँच, अवरोध, जोखिमपूर्ण मार्गको प्रयोग, भाषा संस्कृति भौगोलिक अवस्था आदिको जानकारी नहुनु, प्रशिक्षणको अभाव आदिका कारण बसाईसराई गर्ने व्यक्तिमा एक्लोपन, चिडचिडाहट, थकान, मानसिक दबाव, स्वास्थ्य स्थितिमा गिरावट, बिरामेपन अनुभव, मानसिक तनाव हुन सक्ने बताइएको छ। यही भदौ 10 गते रसुवाको भोटेकोसी नदीमा आएको बाढ़ीले क्षतिग्रस्त बनेका रसुवा र नुवाकोटका जलविद्युत आयोजनाका सुरुङमा फँसेकाहरूको सकुशल उद्धारको आशामा खोज तथा उद्धारको काम भइरहेको छ। नेपाली सेना तथा सम्बन्धित निकायहरूको निरन्तर प्रयासबाट रसुवाको स्याफ्रोवेसीलाई प्रवेशद्वार बनाएर चिलिमे जलविद्युत आयोजनाको सुरुङसम्म जोड्ने पहुँच मार्ग बनाइएको छ। सुरुङ मार्गमा बाटो बनेसँगै स्काभेटर र लोडरको सहयोगमा सुरुङभित्रको ढुङ्गा समेत र हिलो फाल्न थालेको सेनाले जनाएको छ। बाढीले क्षतिग्रस्त माथिले त्रिशुली एक जलविद्युत आयोजनामा 7 जनाको शव फेला परेको छ। सुरुङ तथा हेडबक्समा हराइरहेकाहरूको खोजी गर्ने क्रममा शुक्रबार त्यहाँ 7 जनाको शव फेला परेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले जनाएको छ। भदौ 10 को बाढीपछि 216 मेगावाटको माथिल्लो त्रिशुली एकमा धेरै मानिसहरू हराइरहेका छन्। शुक्रबार नेपाली सेना र आयोजनाका प्रबन्धक नेपाल वाटर एण्ड एनर्जी डेभलपमेन्ट कम्पनीका सर्वे इन्जिनियर सहितको समूहले अडिट एकको क्षेत्रमा अवलोकन गर्दा पूर्ण रूपमा डेब्रिज भरिएको पाइएको उद्धारकर्ताहरूले बताएका छन्। इलामको फाकफोक थुम गाउँपालिका 6 हाङमा सुलीमा भएको अटो दुर्घटनामा घाइते आमा छोरी दुवैको उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटनामा घाइते भएकी करिब 8 वर्षीय सुस्मिता श्रेष्ठको शुक्रबार राति बिरतामोड स्थित बीएनडीसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरले जनाएको छ। त्यसको केही घण्टामा उनकी आमा 27 वर्षीय कविता श्रेष्ठको पनि उपचारकै क्रममा मृत्यु भएको छ। सल्यानको त्रिवेणी गाउँपालिका 5 सिक्कममा बोलेरो जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ भने 4 जना घाइते भएका छन्। शनिबार बिहान सिक्कमबाट लुहामा हुँदै दाङतर्फ जाँदै गरेको LUP 02001J0005 नम्बरको बोलेरो आफै अनियन्त्रित भई सड़कबाट करिब 90 मिटर तल खसेर दुर्घटना भएको हो। देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना रहेको छ। दिउँसो र राति नै भारी वर्षाको सम्भावना रहेको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी र बागमती प्रदेशको हिमाली र पहाड़ी भूभाग तथा गण्डकी र कर्णाली प्रदेशको पहाड़ी क्षेत्रका साथै लुम्बिनी प्रदेशको तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। राति कोशी प्रदेशको तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ। साउदी अरबको अत्यन्त महत्वपूर्ण इस्ट वेस्ट तेल पाइपलाइनमा इराकबाट प्रहार गरिएका ड्रोनले आक्रमण गरेपछि मध्यपूर्वको ऊर्जा आपूर्ति फेरि जोखिममा परेको छ। आक्रमणपछि साउदी अरबले सुरक्षा सावधानी अपनाउँदै उक्त रणनीतिक पाइपलाइन अस्थायी रूपमा बन्द गरेको छ। घटनाले विश्व बजारमा कच्चा तेलको आपूर्ति प्रभावित हुन सक्ने र त्यसको प्रत्यक्ष असर तेलको मूल्यमा पर्न सक्ने चिन्ता बढाएको छ। र नेपाल भलिबल लिग एनभीएलको फाइनलमा आज कर्णाली शिवराज र गण्डकीको प्रतिस्पर्धा प्रतिनिधित्व गर्ने अन्नपूर्ण स्पाइकर किङ्स खेल्दैछ। खेल दिउँसो 4 बजे त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवर हलमा हुनेछ। फ्रेन्चाइज लिगको पहिलो संस्करण विजेताले 20 लाख रूपियाँ पुरस्कार जित्नेछ। कर्णालीले हिजो बेलुका भएको प्ले अफ खेलमा काठमाडौँ रेड्सलाई 3-1 सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो। अन्नपूर्ण अस्ति शुक्रबार लिगको शीर्ष स्थानमा रहँदै सोझे फाइनलमा पुगेको हो।
2: कालिका न्यूज अपडेट।

0: Mania. Extreme energy drink. क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
1: बेलायत तथा देशकै प्रमुख अस्पतालहरूमा अनुभव प्राप्त सिनियर कन्सल्टेन्टको टिमद्वारा सेवा प्रदान गरिने समिट हेल्थ केयर हस्पिटल, जहाँ हार्ट जोड्नी सम्बन्धी सबै खाले उपचार, साना शल्यक्रियादेखि जटिल अपरेसन, जोड्नी फेर्ने, दूरबिनद्वारा घुँडाको एसिएल पिसिएल लिगामेन्ट तथा मेनिस्कस सर्जरी सेवा। समिट हेल्थ केयर हस्पिटल प्राली, भरतपुर 9 केन्द्रीय बस पार्क, चितवन।
2: ब्रह्मा मुरारी त्रिपुरान्तकारी भानु शशि भूमि सुतो बुधश्च गुरुश्च शुक्र शनि राहु केतवा सर्वे ग्रह शान्ति करा भवन्तु।
3: अब हाम्रै नगरी भरतपुरमा चिना हेर्ने बनाउने भूत वर्तमान र भविष्यको सम्पूर्ण जानकारी, गृह वास्तु, वैवाहिक सम्बन्ध, शिक्षा, रोजगार, वैदेशिक यात्रा, सम्पूर्ण ग्रहहरूको शुभाशु प्रभाव, शास्त्र सम्बद्ध गणितलाई आधार माने सम्पूर्ण ज्योतिषका सेवाहरू कम्प्युटर माध्यमबाट 5 मिनटमै चिना बनाइन्छ। राष्ट्रिय अन्तर्राष्ट्रिय ज्योतिष सेवा पदकबाट सम्मानित 20 वर्षको ज्योतिषीय अनुभव प्राप्त गुरु गोविन्द प्रसाद शास्त्री। मोबाइल 98459-56963 र 98476-48656। भरतपुर 5 नारायणपुर समी चोक।
4: प्लस टू पनि सकियो, अब हामी के गर्ने साथी?
5: भरतपुर ओह्रालोमा रहेको सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेसबाट विदेशमा गएर उच्च शिक्षा अध्ययन सँगै कमाई पनि गर्ने।
4: कसरी?
5: उच्च शिक्षा अध्ययनको लागि विद्यार्थी भिजामा जापान, अस्ट्रेलिया, युके,

0: पासपोर्ट डकुमेन्टेसन एवं तालिम सबै उपलब्ध गराउँछ।
1: सेन्ट्रल लेक किन
2: ल सुन, आफ्नै सुविधा सम्पन्न भवन, जापान र लन्डनका प्रोफेसरबाट गेस्ट क्लास, बेस्ट टिचर, ल्याब, लाइब्रेरी लगायत आवश्यक सम्पूर्ण सामग्री, यातायातको सुविधा एवं सशुल्क होस्टेलको व्यवस्था सबै छ।
0: त्यति मात्रै हो र स्वदेशमा नै अध्ययन गर्ने विद्यार्थीहरूको लागि त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त ब्याचलर इन होटल म्यानेजमेन्ट BHM, ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BITM र BBS मा भर्ना खुला गरिएको छ। अझ CTBT को होटल तथा विभिन्न प्राविधिक तालिमको व्यवस्था पनि छ।
1: सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली,
3: भरतपुर ओरालो, सेन्ट्रल कलेज बिल्डिङ, फोन 0656-594-273, टोल फ्री नम्बर 18-10-50-00-273।
4: 95.2 कालिका FM, हृदयको स्पन्दन। कालिका FM 95.2।
5: आँखा सम्बन्धी सम्पूर्ण रोगको अत्याधुनिक उपचार, शल्यक्रिया एवं परामर्शको लागि विश्वासिलो नाम चितवन आँखा अस्पताल, सम्पर्क फोन 0546-93-780। साथै नेपाल सरकारको सामाजिक सुरक्षाको स्वास्थ्य बिमा योजना चितवन आँखा अस्पतालमा उपलब्ध छ।
4: 95.2 कालिका FM, हृदयको स्पन्दन।

0: Harika FM 95.2.
1: नानु वाइसको नजानी.
2: ए दाइपो,
3: के भयो नानुलाई?
2: त्यो त स्कुल जाने बेलामा सधैँ यस्तै हो.
1: बाबा, स्कुल छिटो जान्न. We are getting late for school. Let's go to school.
2: ए बाबु त कति ज्ञानी. कुन स्कुल हो बाबुको?
1: Stars Montessori Academy.
4: चाइल्ड साइकोलोजी र चाइल्ड राइट्सलाई ध्यानमा राखेर मन्टेसोरी ट्रेन टिचरद्वारा अध्यापन गराइने
2: स्टार्स मन्टेसोरी एकेडेमी, पालिखे चोक पोखरा र भरतपुर 11 मालपोत चोक.
4: सम्पर्क फोन 056-490-037, 98-550-61-037. स्टार्स मन्टेसोरी एकेडेमी, जहाँबाट तपाईँका नानी बाबुको भविष्य निर्माणको पाइला सुरु हुन्छ.
5: रंग बहार रंग बहार
6: बर्जर सँगै उपहारै उपहार. बम्परमा यामाहा रेजियर
5: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्.
6: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि. घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ.
5: बर्जर पेन्स.
7: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली.
8: मेरो नाम चन्द्रकुमारी लामिछाने, म हर्कापुर 12 हो. अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने. अनि नानीले वैदिकमा जाऊ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गऱ्यौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गयौँ. अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो.
9: सुमाया सुधार पितर माडी मरे, त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे, त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के. यहाँबाट झस्कानी र नि पटाउनी गल्नी, अनि भतते पोल्ने, दुख्ने बेसी पटाउनी, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बस्ने, त्यहाँबाट त्यहीँ बस्ने, त्यहाँबाट त्यहाँ बस्ने हुन्थे. लाउने दबाई पनि खान त पनि दिनुभयो, त्यो गर्दा गर्दै त्यतिकै हिँड्न सक्ने भएको.
7: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन. मोबाइल 98-550-50-934.
2: हेलो,
10: सुन न भाइ बुहारी, काठमाडौँबाट आउँदैछन्, कहीँ अलिक फरक ठाउँमा जाउँ न. यसपटकको बसाइ विशेष बनाउनु पर्छ है.
2: ल्यान्डमार्क फार्म हाउस जाउँ न, हुन्न. अनि भोलिपल्ट बागमा र सौराहा जाउँ, ल्यान्डमार्क फरेस्ट पार्कमा.
10: भाइले अफिसको कन्फरेन्स र सेमिनार भरतपुरमा गर्नुपर्ने थियो भन्दै थिए, के गर्ने होला?
2: भइहाल्छ नि. कन्फरेन्स सेमिनार मिटिङ गर्नु परे भरतपुर हाइटमा रहेको ल्यान्डमार्क नारायणीमा गरौँला.
10: सबै ठाउँमा ल्यान्डमार्क होटेल एन्ड रिसोर्टको सेवा गजब रहेछ त.
11: विगत 35 वर्षदेखि नेपालको आतिथ्य क्षेत्रमा सेवा दिँदै आइरहेको होटल सेन ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, काठमाडौँ, पोखरा, बागमा र सौराहा, भैरहवा, भरतपुर अनि भुवनचार देखभाटमा पनि. कर्पोरेट अफिस गरीधारा काठमाडौँ, फोन 01-40-47-06 र 40-47-07.
12: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ.

0: Azur Insurance, United by Trust.
1: जय माता मौला काली।
2: काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
3: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
2: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
3: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
2: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
3: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1 नवलपुर।
4: हेर न बाबु, यो सेफ्टी ट्याङ्की बरिएर फोर्नै माथि आएर घरै गनाएर बसिखान भएन।
5: कस्तो गनाको 6,000 लिटर क्षमताको ट्याङ्की भएको न्यू मनकामना सेफ्टी ट्याङ्कीलाई बोलाइहाल्नुहोस् दिदी। भ्याकुम लगाएर माटो गिटी बालुवा जे आउँछ एकैछिनमा सफा गरिदिन्छ। न्यू मनकामना सेफ्टी ट्याङ्की सफाई। त्यहाँको फोन नम्बर चाहिँ 98-550-62-331 टिप्नु है।
6: पाइल्स, फिस्टुला, फिसर लगायतका मलद्वार सम्बन्धी समस्या, बाथोक, युरिक एसिड, साइटिका, प्यारालाइसिस एवं नसा च्यापिएका लगायतका हाड जोड्नी तथा नसा सम्बन्धी समस्या भएका बिरामीहरूको लागि खुसीको खबर। हिमालय आयुर्वेद क्लिनिकको 6 वार्षिक उत्सवको उपलक्ष्यमा 2 दिने स्वास्थ्य शिविर यही भाद्र 30 र 31 गते बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म हिमालय आयुर्वेद क्लिनिक पोखरा बसपाक नारायणगढ चितवनमा आयुर्वेदमा MD गर्नुभएका डाक्टर अशोक कुमार महतोद्वारा निशुल्क OPD सेवा। शिविरका विशेषताहरू: औषधिमा 15% छुट, ल्याब परीक्षणमा 20% छुट, पाइल्स र फिस्टुलाको छारसूत्र विधिबाट उपचारमा 50% छुट, हाड जोड्नी तथा नसा सम्बन्धी बिरामीहरूको लागि पञ्चकर्म विधिद्वारा गरिने उपचारमा 50% छुट। विस्तृत जानकारीको लागि सम्पर्क हिमालय आयुर्वेद क्लिनिक पोखरा बस पार्क नारायणगढ चितवन। सम्पर्क नम्बर 98-419-18-131 र 98-18-18-31-41।
7: Looking for the perfect start to your child's education? Welcome to Everest Preschool, the first step to success. Located at Bharatpur 12 Thani Chowk Chitwan, we provide a clean, spacious environment with well-equipped classrooms featuring LED monitors and CCTV surveillance connected to high-speed internet, air conditioning to maintain room temperature throughout all seasons, and plenty of educational materials. We limit the number of students to ensure personalized attention and individual guidance, helping your child grow and thrive in an engaging, supportive setting. Our young and dynamic facilitators use a well-designed curriculum to build a strong foundation for your child. And we serve hygienic meals prepared under the guidance of food experts. Backed by a team of professionals with over 15 years of excellence in early childhood education, we guarantee your child's success from day one. For further details, call us at 056-515-039 or 98-550-31039. Log on to www.everestpreschool.edu.np or find us on Facebook at www.facebook.com/Everest Preschool Nepal. Everest Preschool, the first step to success. Promoted by Stars Montessori Academy, Pokhara and Bharatpur.
8: ओहो काका, म त हजुरको खुट्टा भाँचेको छ भने थाहा पाएर भेट्न हिँडेको। हजुर त निको भएर पनि मर्निङ वाक गर्न लागिसक्नु भएछ त।
9: नारायणी सामुदायिक हस्पिटल भएपछि के चिन्ता, त्यहाँ त 24 घन्टा दुर्घटनाबाट भएका घाइतेहरूलाई सेवा प्रदान गरिने ट्रमा सेन्टरको व्यवस्था छ। अनि अत्याधुनिक मेसिनबाट जाँच गरी वरिष्ठ डाक्टरहरूले उपचार गरेपछि त हात खुट्टा भाँचिएको, टाउको फुटेको, नसा च्यापिएको, ढाड भाँचिएको जस्ता समस्याहरूको तुरुन्तै सफल उपचार हुँदो रहेछ।
8: त्यही त काका, पोहोर साल मेरो ढाड भाँचिँदा पनि नारायणी सामुदायिकमै गएर उपचार गरेको, अहिले त पहिलेको जस्तै भइसक्यो।
10: सुविधा सम्पन्न भवन, स्वच्छ सफा कोठा, डाक्टर तथा नर्सहरूद्वारा परिवारको सदस्यले जस्तै नियमित हेरविचार गरिने
11: नारायणी सामुदायिक हस्पिटल भरतपुर चितवन।
12: फोन 056-493-817, 493-211 र

0: हालिका एफएम 95.2
1: रंग बहार रंग बहार
2: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
1: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
1: बर्जर पेन्सले

0: कालिका एफएम 95.2। बारम्बार पेट दुख्ने वा कलेजोको समस्याले हैरान हुनुहुन्छ?
1: अब उपचारको लागि विदेश जानै पर्दैन।
0: पेट कलेजो तथा पाचन रोगको विश्व स्तरीय उपचार अब नेपालमै।
1: उन्नत प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक र भरपर्दो उपचार सेवा।
2: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, लगनखेल, ललितपुर।
0: सम्पर्क फोन वा व्हाट्सएप नम्बर 97651979777।
1: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, पेट र कलेजोको भरोसा योग्य उपचार गन्तव्य।
3: बर्बादै भयो नि भनेको।
4: के भयो दिदी?
3: हेर न बाबु, यो सेफ्टी ट्याङ्की भरिएर फोर्नै माथि आएर घरै गनाएर बसिखान भएन।
4: कस्तो गनाएको? 6,000 लिटर क्षमताको ट्याङ्की भएको न्यू मनकामना सेफ्टी ट्याङ्कीलाई बोलाइहाल्नुहोस् दिदी। भ्याकुम लगाएर माटो गिटी बालुवा जे आउँछ एकैछिनमा सफा गरिदिन्छ। न्यू मनोकामना सेफ्टी ट्याङ्की सफाई। त्यहाँको फोन नम्बर चाहिँ 98550-62-331। टिप्नु है।
5: शुभ दिनलाई बनाउनुहोस् झनै यादगार, जहाँ खुशी र आतिथ्यता मिसिन्छन् एकै ठाउँमा।
6: सीएमटी होटल, जहाँ प्रेमको सबलाई मिल्छ लग्जरी टच। अत्याधुनिक हल, ओपन किचन, VIP वेटिङ रूम, स्वच्छ र स्वादिष्ट घरको जस्तै खाना, लग्जरी रूम, स्विमिङ पुल, गार्डन, पार्टी एरिया, पर्याप्त पार्किङ, सबै सुविधा एकै ठाउँमा।
5: प्रोफेसनल टिमबाट तपाईँहरूको उत्कृष्ट सेवाको लागि
6: सीएमटी होटल हाकिम चौक, फोन नम्बर 0056-94403 र मोबाइल 98550-74-933।
7: होइन दाइ, घर बनाउँदै हुनुहुन्छ अनि झ्याल ढोकाको बारेमा चाहिँ के सोच्नु भएको छ नि?
8: सबैतिर बुझेर मनकामना UPVC का झ्याल ढोका नै राख्ने निर्णय गरे भाइ मैले त।
7: मनकामना UPVC का झ्याल ढोका
8: हो भाइ, अन्य भन्दा सस्तोमा तुर्किस टेक्नोलोजीमा बनेका गुणस्तरीय UPVC साथै SP बोर्ड फिटिङ, ग्लेजिङ पार्टिसन, स्टिल रेलिङ, टफन्ड ग्लास तथा रेलिङ फिटिङ, अल्मुनियम ग्लेजिङ पार्टिसन आदि सबै एकै ठाउँमा पाएपछि धाया बाया लागिन म त।
9: घाम पानी र आगोले केही नहुने, किरा धमिरा खिया नलाग्ने, बाङ्गो टिङ्गो र त्रिपत नहुने, रङ रोकन गर्नै नपर्ने, तापक्रम मैत्री, हेर्दा आकर्षक, मनोकामना UPVC का झ्याल ढोका, पार्टिसन र छानो नै प्रयोग गरी वर्षौं वर्ष झोक्क हुनुहोस्।
10: अब UPVC होइन, मनोकामना UPVC भन्नुहोस्।
11: सम्पर्क मनकामना UPVC झ्याल ढोका संसार, भरतपुर 9 आस्था चोक, मोबाइल 98550-80618, 98550-58987।
12: ए बुहारी, कता छौ? एक गिलास दुध लिऊ त।
13: सानु, मलाई दही है।
14: मम्मी, मलाई चाहिँ घिउ दिनुस है।
12: हुन्छ हुन्छ, यो सबको लागि त भवानी दिदी छँदैछ नि।
15: अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित तथा उत्पादित दुध, दही, घिउ, पनिर, चीज, छुर्पी एवं अन्य दुग्धजन्य पदार्थ खोजी प्रयोग गर्ने गरौँ।
16: साथै मन हरर र हुने, खाँदा मिठो, जिउ शीतल बनाउने भवानीको म्याङ्गो र भेनिला लस्सी, स्वाद अनि शक्तिको बेजोड मिश्रण, भवानी डेरीको उत्कृष्ट उत्पादन शाखाहरू, भरतपुर 10 दिपेन्द्र चोक, भरतपुर 7 गौतम चोक, भरतपुर 11 विशाल चोक र हाई स्कुल रोड टाढी लगायत सम्पूर्ण बजारमा उपलब्ध छ।
17: के तपाईँ आफ्नो र आफ्नो परिवारको स्वास्थ्य प्रति ढुक्क हुनुहुन्छ?
18: अब स्वास्थ्य परीक्षण र विशेषज्ञ चिकित्सकको परामर्श सेवा तपाईँकै आफ्नै नजिकै, चनौली बजारमा GM डायग्नोस्टिक एन्ड हेल्थ क्लिनिक।
17: विभिन्न स्वास्थ्य जाँच तथा विशेषज्ञ चिकित्सकहरूद्वारा OPD परामर्श सेवा,
18: प्रयोगशाला परीक्षण, औषधि सेवा, ECG तथा अल्ट्रासाउन्ड सेवा,
19: साथमा हरेक दिन निशुल्क सुगर जाँच,
17: आधुनिक प्रविधि, भरपर्दो सेवा तपाईँ र तपाईँको परिवारको स्वास्थ्यको लागि GM डायग्नोस्टिक हेल्थ क्लिनिक,
18: भरतपुर 18 चनौली चितवन। सम्पर्क नम्बर 0056-494-354 र 97-61-9944। GM डायग्नोस्टिक, भरपर्दो स्वास्थ्य सेवा तपाईँकै नजिक चनौलीमा।
12: ओइ सीमा, कता हिँडे कि?
20: तेल खोज्दै हिँडेको। हेर न, शुद्ध मिसावट नभएको तेल आजकल त पाउन नै गाह्रो
21: ठाउँमा जानु पर्छ नि ल हाम्रै भरतपुर एघारमा रहेको वशिष्ठ तेल उद्योगमा जाउ न त्यहाँ त अत्याधुनिक प्रविधिबाट सफा गरी शुद्ध तेल उत्पादन गरिन्छ उत्पादन गर्ने ठाउँ पनि आहा कति सफा हाम्रै किचन जस्तो त्यस्तो सफा तेल मिल मैले आजसम्म अन्त कतै देखेकै छैन
22: स्वस्थ जीवन र मिठो स्वादका लागि वशिष्ठ तेल उद्योगबाट उत्पादित खाटी तेलहरू तोरीको तेल कालो तिलको तेल सरसोको तेल आलसको तेल भाङ्गोको तेल र बदामको तेलहरू नै प्रयोग गर्नुहोस् सफाई र शुद्धता वशिष्ठको प्रतिबद्धता वशिष्ठ तेल उद्योग भरतपुर एघार मुक्तिनगर आका अस्पताल अगाडि पहिलो बाटोमा सम्पर्क नम्बर 98550509005
23: नेशनल सिटी हस्पिटल अत्याधुनिक सुविधा विशेषज्ञ चिकित्सकहरूको टोली सहित सदैव तपाईँहरूको गुणस्तरीय स्वास्थ्य सेवामा
24: 24 घंटा इमर्जेन्सी सेवा आईसीयू एनआईसीयू ल्याब बिना चिरफर दूरबीन को माध्यम गरिने साना ठूला अपरेशन लगायत संपूर्ण अत्याधुनिक सेवाहरू
23: पेट कलेजो आन्द्रा संबंधी समस्या बाल रोग स्त्री रोग नाक कान घाटी रोग हाड जोर्नी यूरोलोजी छाला तथा यौन रोग र नशा रोग क्यान्सर लगायत का विभिन्न रोगहरूको विशेषज्ञ डाक्टरहरू तपाईँको स्वास्थ्यको रक्षा गर्न तत्पर छन्
24: कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुविधा पनि उपलब्ध छ साथै 70 वर्ष भन्दा माथि उमेरका बिरामीहरूको लागि अस्पतालको सेवामा 15% छुट
23: नेशनल सिटी हस्पिटल लिमिटेड समर्पित सेवा सहित उत्कृष्ट उपचार भरतपुर 10-24 कोटी अस्पताल रोड सम्पर्क नम्बर 0564-93-611
24: ग्राहकहरूसँगको एक दशकको विश्वसनीय सम्बन्ध अनवरत रूपमा ग्राहककै सेवामा प्रकृति कपास उद्योग तथा प्रकृति फर्निसिङ ग्यालरीको 10 वर्ष
23: विश्वासमा थप प्रगाढता गुणस्तरमा थप मेहनत र तपाईँकै निरन्तर विश्वास सँगै सद्भावले हामी 10 वर्ष पुरा गरेका छौँ
24: हाम्रो व्यावसायिक यात्रा अझै लामो हुनेछ तपाईँसँगको विश्वास र सम्बन्ध अझै अब्बल बनाउने आशा र तत्परताका साथ
23: तपाईँको आफ्नै रोजाई आधुनिकता सँगै मौलिकता स्वदेशी उत्पादनलाई प्राथमिकता
24: प्रकृति कपास उद्योग तथा प्रकृति फर्निसिङ ग्यालरी भरतपुर 10 हाकिम चोक फोन नम्बर 98512-22093
23: प्रकृति मौलिकता र विश्वासको प्रति
25: ल फेरि के भो बीच बाटोमै गाडी बन्द भयो
26: होइन ए साथी यहाँ किन रोकिएको के भयो गाडीमा
25: के हुनु साथी गाडी किन्दा त हेर्दा राम्रो फिचर पनि धेरै थियो तर अहिले बेला बेलामा नयाँ समस्या आउँछ क्या एक पछि अर्को टेक्निकल समस्याले हैरान भएको
26: त्यही भएर त गाडी किन्दा लुक्स र फिचर मात्र हेरेर हुँदैन नि दिगो गाडी भरपर्दो ब्रान्ड पार्ट सजिलै पाइने र सर्भिसको पहुँच राम्रो भएको गाडी रोज्नु पर्छ नि साथी
25: त्यसो भए तिमीले कुन गाडी चलाउँछौ त साथी
26: टाटा भारतमै लामो समयदेखि विश्वास कमाएको ब्रान्ड बलियो भरपर्दो र आवश्यक स्पेयर पार्ट्स तथा सर्भिसको सहज पहुँच दैनिक प्रयोगका लागि व्यवहारिक छनौट
25: ल मैले पनि अब गाडी बेचेर टाटा नै लिने विचार गरे कहाँ पाइन्छ हो टाटाको गाडी साथी
26: सजिलो छ नि सफल मोटर्समा जाऊ न भरतपुर एयरपोर्ट गेटको ठिक अगाडि र कावसती शाखा थकाली चोकमा
25: सम्पर्क नम्बर
26: ल अहिले नै टिपिहाल 98015-64661 98013-07495 र 98013-07492
27: गाडी रोज्दा देखावटी र फिचर मात्र होइन भरपर्दोपन टिकाउपन र सहज सेवा पनि रोज्नुहोस् सफल मोटर्स भरतपुर एयरपोर्ट गेट अगाडि र कावासोती थकाली चोक
28: आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनको कर छुट तथा सहुलियत सम्बन्धी अत्यन्त जरुरी सूचना नेपाल सरकारले आर्थिक एन 2083 मार्फत विभिन्न कर ब्याज शुल्क थप दस्तुर तथा जरिवाना छुट एवं मिनाहा सम्बन्धी विशेष व्यवस्था गरेको छ यस अन्तर्गत राष्ट्रिय पुननिर्माण कोषमा योगदान गरेको रकम कटाउन पाउने व्यापारिक मौज्दातको नोक्सानी सम्बन्धी व्यवस्था वैदेशिक सहायता सम्झौता बमोजिम सञ्चालित आयोजनाका निर्माण तथा सेवा प्रदायकहरूलाई आयकर छुट साबिकका बिक्री कर मनोरञ्जन कर होटेल कर तथा ठेक्का कर सम्बन्धी पक्यौता छुट तथा मिनाहा लगायतका व्यवस्था रहेका छन्। यसै गरी विलासिता शुल्क तथा मूल्य अभिवृद्धि कर, आयकरको ब्याज तथा शुल्क, मूल्य अभिवृद्धि करको ब्याज तथा जरिवाना शुल्क, अन्त शुल्कको जरिवाना एवं विलम्ब शुल्क लगायतमा पनि एन बमोजिम छुट तथा मिनाहाको व्यवस्था गरिएको छ। विवरण पेश गरिसकेका तर कर तथा अन्त शुल्क बक्यौता रहेका करदाताले कर दाखिला गरेमा ब्याज शुल्क थप दस्तुर एवं जरिवाना नलाग्ने र कर निर्धारणबाट सिर्जित बक्यौता दाखिला गर्ने एवं विचाराधीन मुद्दा फिर्ता लिई कर दाखिला गर्ने सम्बन्धमा समेत विशेष सहुलियतको व्यवस्था गरिएको छ। त्यसै गरी संस्था, बिमा अभिकर्ता, संयुक्त राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय संघ संस्थामा कार्यरत नेपाली वा बासिन्दा व्यक्ति लगायतका लागि पनि ऐनमा विभिन्न कर छुट, ब्याज तथा शुल्क मिनाहा सम्बन्धी विशेष व्यवस्था गरिएको छ। तसर्थ आर्थिक ऐन 2083 ले प्रदान गरेका छुट तथा सहुलियतको लाभ लिन योग्य सम्पूर्ण करदाता एवं सरकारवालाहरूलाई सम्बन्धित व्यवस्था र तोकिएको प्रक्रिया बमोजिम समयमै आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनमा सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्नु हुन अनुरोध गरिन्छ। आन्तरिक राजस्व कार्यालय भरतपुर चितवन, सम्पर्क नम्बर 056-590-811।
0: स्टुडियो टाइम चेक। यो समय
1: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली, भरतपुर 9 केन्द्रीय बस पार्क चितवन।
2: उच्च शिक्षा अध्ययनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, आइएलटिएस, पिटी, कोरियन, अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा, सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली, भरतपुर ओरालो, नारायणगढ।
3: यति बेला दिनको 2 बजेको छ।

0: यस कानेका न्यूज अपडेटको साथमा
1: कामना यूपीभीसी झालढोका संसार प्राली भरतपुर नौ आस्था चोक चितवन
2: सम्पर्क मोबाइल 9855808618
3: कालिका न्यूज अपडेट।
4: प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहान 9 बजेसम्म कोषको खातामा रु 13,54,09,03,117 मौजदात छ। कार्यालयका अनुसार भदौ 26 गते साँझ 5 बजेपछि मात्रै रु 28,20,14,366 थपिएको छ। उक्त रकम प्रधानमन्त्री दैवीय प्रकोप उद्धार कोषका विभिन्न 9 वटा बैंकमा रहेको छ। सरकारले यसअघि उक्त कोषबाट बाढ़ी पीड़ितका नाममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत रु 1 अरब निकासा गरिसकेको छ। त्यस्तै कोषका 2 वटा बैंकका डलर खातामा पनि रकम बढ़ने क्रम जारी रहेको छ। भदौ 26 गते साँझ 5 बजेपछि उक्त खातामा 1,54,770 डलर थपिएर कुल 2,34,38,847 अमेरिकी डलर पुगेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भोटेकोशी र त्रिशुली नदीको दायाँ बायाँ क्षेत्रमा अब फेरि बस्ती बसाल्न नहुने बताउनु भएको छ। नेपाल प्रेस सोसाइटीले भक्तपुरको सूर्य विनायकमा आज गरेको कार्यक्रममा मुख्यमन्त्री थापाले गएको भदौ 10 मा आएको भोटेकोशी बाढीले ठूलो जनधनको क्षति गरेको र अब पुनर्स्थापनाका काम गर्दा ध्यान पुर्याउनु पर्नेमा जोड़ दिनुभएको छ। भोटेकोशी र त्रिशुली नदी किनारका क्षेत्र सधैँ जोखिमपूर्ण रहेका कारण दीर्घकालीन सोचका साथ अघि बढ्नुपर्ने उहाँले बताउनु भएको छ। मध्य प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र कामकाजमा नखटाउन निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश अन्तर्गतका स्वास्थ्य निकायलाई पत्रचार गर्दै आर्थिक वर्ष 2083-84 लागि अस्थायी दरबन्दी स्वीकृत नभएसम्म गत आर्थिक वर्षमा अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा खटाउने वा अन्य कार्यालयमा हाजिर गराउने कार्य नगर्न भनेको हो। मन्त्रालयका अधिकृत बच्चे ताल शाह तेलीले हस्ताक्षर गरेको पत्रमा 2083 असार मसान्तसम्ममा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा खटाउन तथा कार्यालयमा हाजिर गराउन रोक लगाइएको उल्लेख गरिएको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवाको भोटेकोशी हुँदै गएको बाढी प्रभावितका लागि अहिले मनोपरामर्शदाता परिचालन गरिएको जानकारी दिनुभएको छ। नेपाल प्रेस सोसाइटी सूर्य विनायक भक्तपुरद्वारा आज आयोजित कार्यक्रममा उहाँले हाल 16 जना मनोपरामर्शदाता प्रभावित क्षेत्रमा खटिएको जानकारी दिनुभएको छ। मुख्यमन्त्री थापा मगरले रसुवाको विनाशकारी बाढीमा अभिभावकविहीन भएका बालबालिकालाई कक्षा 12 सम्म शिक्षा तथा आवश्यकता अनुसार तत्कालै आवासीय विद्यालय व्यवस्था गरिने बताउनु भएको छ। बाढी पहिरोका कारण 7,000 भन्दा बढी मानिस प्रभावित भएको उहाँले उल्लेख गर्नुभएको छ। बेलायती संचारकर्मी ट्राभल लेखिएका तथा अपाङ्गता अधिकार अभियन्ता सोफी मोर्गनले नेपाललाई समावेशी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड़ दिनुभएको छ। नेपालमा प्रशस्त पर्यटकीय सम्भावना युक्त गन्तव्य भएकाले समावेशी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सरकार भएका निकायबीच थप सहकार्य भरपर्दो सूचना र पहुँच योग्य पूर्वाधार आवश्यक रहेको बताउनु भएको छ। नेपाल पर्यटन बोर्डमा आयोजित विथ आउट ब्यारियर्स सोफी मोर्गन इन नेपाल कार्यक्रममा मोर्गनले आफ्नो हालैको नेपाल यात्राका अनुभव सुनाउँदै अपाङ्गता भएका पर्यटकका लागि नेपालका पर्यटन सम्बन्धी अनुभवलाई थप पहुँचयोग्य बनाउन सकिने उपायबारे धारणा राख्नु भएको छ। उहाँले हालै काठमाडौँ पोखरा र उपल्लो मुस्ताङको यात्रा गर्नुभएको थियो। साहसिक पर्यटक र ह्विलचेयर प्रयोगकर्ता दुवैका रूपमा गरिएको यस यात्राले यातायात आवास पर्यटन अनुभव पूर्वाधार र आतिथ्य सेवामा पहुँचयोग्यताको अवस्थाबारे प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गरेको मोर्गनले उल्लेख गर्नुभएको छ। पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक खेल मैदान बन्न नहुने बताउनु भएको छ। शनिबार काठमाडौँमा आयोजित काष्ठमण्डप डोएल सम्मेलनको तेस्रो श्रृङ्खला कार्यक्रममा खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भू राजनीतिक खेल मैदान बन्न नहुने र असंलग्न सन्तुलित विदेश नीति अवलम्बन गर्नुपर्ने धारणा राख्नु भएको छ। नेपाल चीन सीमापार रेलवे र ट्रान्स हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्क निर्माणलाई तीव्रता दिनुपर्ने उहाँले बताउनु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा अनुशासन समितिका संयोजक तारामान गुरुङलाई ठगी मुद्दाको जाहेरीमा पक्राउ गरी रकम बुझाएपछि छाडिएको छ। पूर्व राज्यमन्त्री समेत रहनुभएका गुरुङ 9 दिन प्रहरी हिरासतमा बसेर रकम बुझाएर शुक्रबार छुट्नु भएको हो। 3 जनाको पीड़ितको रकम बुझाएर काँग्रेस केन्द्रीय सदस्य गुरुङ शुक्रबार छुटेको जिल्ला प्रहरी परिसर काठमाडौँको प्रहरी प्रमुख दिलीप घिमिरेले जानकारी दिनुभएको छ। स्रोत नखुलेको भारतीय मुद्रा सहित 1 जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक चक्रबहादुर मल्लका अनुसार भारू 4,50,000 सहित भारतको मोतिहारी पालवानवा थाना 10 का 55 वर्षीय अशोक कुमारलाई आज पक्राउ गरिएको हो। नियमित गस्तीमा रहेको प्रहरी टोलीले मोटरसाइकलको डिक्कीमा लुकाइएको रु 500 दरका 891 थान र रु 200 दरका नोट रु 100 दरका 43 थान नोट बरामद गरेको उहाँले जानकारी दिनुभएको छ। निजलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ। पाकिस्तानको दक्षिणी बन्दगाह सहर कराचीमा सरकारी विद्यालयको पर्खाल भत्किएपछि कम्तीमा 5 जनाको मृत्यु हुनुका साथै अन्य 2 जना घाइते भएको प्रहरी तथा उद्धार अधिकारीहरूले बताएका छन्। ओरांगी सहरको मोमिनाबाद क्षेत्रमा भएको उक्त घटनामा 7 जना भग्नावशेष मुनि फसेको अवस्थाबाट उद्धार गरिएको उद्धार सेवाका प्रवक्ताले बताउनु भएको छ। उहाँका अनुसार 3 जनाको घटनास्थलमै मृत्यु भएको थियो भने थप 2 जनाको नजिक अस्पतालमा उपचारको लागि लैजाँदै गर्दा मृत्यु भएको थियो। प्रहरीले प्रारम्भिक अनुसन्धानबाट लागु औषध दुर्वेसनीहरू प्राय पर्खाल नजिकै भेला भए कथित रूपमा यसबाट फलामका रडहरू हटाउन प्रयास गरिरहेको कारण संरचनालाई कमजोर बनाइएकाले घटना घटेको हुन सक्ने अनुमान गरिएको छ। र एसिसी प्रिमियर कपको फाइनल जितका लागि नेपालले युएईलाई 314 रनको लक्ष्य दिएको छ। मलेसियाको बायोमास क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 313 रन बनाएको हो। नेपालको ओपनर आसिफ शेखले शतक प्रहार गरेका छन्। उनले 106 बलमा 102 रन बनाए। यो आसिफको एक दिवसीय क्रिकेटमा 2रो शतक हो। अर्का ओपनर अर्जुन कुमारले 43 रन बनाए रन आउट भए। त्यस्तै गुलशन झाले 52, रोहित पौडेलले 40, दिपेन्द्र सिंह एरीले 18, ईशान पाण्डेले 13 रन बनाएका छन्। सन्दीप जोराले 7 र बसिर अहमदले नट आउट 15 रन बनाए। बलिङतर्फ युएईका इब्रार अहमदले 4 विकेट लिएका छन्। खुजाइमा बिनले 2 तथा हैदर अली र अदिब उस्मानीले 1-1 विकेट लिए। आजको फाइनल जित्ने टोलीले सन् 2027 हुने एक दिवसीय एसिया कपमा स्थान बनाउनेछ।
0: कालिका न्यूज अपडेट।

0: मेगा एफएम हृदय को स्पंदन।
1: ए खुशीराम काका, माछालाई दाना हाल्दै हुनुहुन्छ त? अनि माछालाई नि दाना चाहिन्छ र भनेको, पानी भए त भइहाल्यो नि। ल्याउ पोखरीको डिलको घाँस हालिदिने हो, खाइहाल्छन् नि, किन पैसा खर्च गर्नु पर्यो?
2: अन्नपूर्ण माछा दाना उद्योगको मत्स्य राजा दाना खर्च होइन, लगानी हो धनीराम बाबु। ल हेर त, मेरो पोखरीका माछा कति ठुला भइसके, आजसम्म रोग लागेर एउटा पनि मरेको छैन। माछाले दाना हाल्ने बेलामा यसरी अरूको पोखरीमा लखर लखर लखर डुल्दै हिँड्छौ, अनि माछा बेच्ने बेलामा मेरो त माछा नै बढेन मरे भन्दै छिमेकीले कमाएको रिस गर्छौ। नाम मात्र धनीराम भएर पैसा आउँदैन बाबु, पैसा कमाउन त मत्स्य राजा दाना खुवाउनु पर्यो नि।
3: माछाको सम्पूर्ण वृद्धि विकासको लागि युरोपियन टेक्नोलोजीबाट उत्पादित अन्नपूर्ण माछा दाना उद्योगको उत्कृष्ट उत्पादन मत्स्य राजा माछाको तैरिने दाना नै प्रयोग गरौ। स्वस्थ जीवनको लागि माछा अनि स्वस्थ माछाको लागि मत्स्य राजा दाना। अन्य जानकारीको लागि अन्नपूर्ण माछा दाना उद्योग खैरहनी 3 गोटसोर चितवन, मोबाइल 97045 15000।
4: हे भगवान, खेतमा तरकारी लगाउने बेला भइसक्यो, आ मोल कतै पाइए छैन, अब के गर्ने होला?
5: लौ न प्रभु, खेतमा तोरी लाउने समय सकिन थाल्यो, तर मल कतै पाइएन, अब के गर्ने होला?
6: आलुको खेतमा मल भएन, अब म के गरौँ? यसपालि पनि खेती बिग्रिने भयो।
7: गहुँ लाउन त सोचेको, तर मलै छैन, कुनै उपाय गर प्रभु।
8: ए किसान हो, अब मलको खोजीमा समय खर्च नगर, बरु झट्ट अविनाश फर्टिलाइजर्सलाई सम्पर्क गरी कुखुराको सुलीबाट उत्पादित भूस रहित जैविक मल ल्याएर आफ्नो अन्न र तरकारी बालीलाई ऊर्जा प्रदान गर, यसैमा तिम्रो भलाइ छ।
9: युरोपियन मेसिनबाट नेपालमै पहिलो पटक नवीनतम प्रविधिको प्रयोग गरी कुखुराको शुद्ध सुलीबाट जैविक मल उत्पादन गर्ने अविनाश ग्रुप अफ पोल्ट्रीको अविनाश फर्टिलाइजर्सलाई सम्पर्क गर्नुहोस्। सम्पर्क ठेगाना टिपिहाल्नुहोस् त, अविनाश फर्टिलाइजर्स प्राली, आनन्द मार्ग, नारायणगढ चितवन। फोन 0555 98715 तथा मोबाइल नम्बर 98029703355 र 98029703345।
10: ए माई दाई, कसिएर कहाँ जान लाउनुभयो?
11: हेर्न कान्छा, उपचार गर्दा गर्दै निको होला भनेको झन् झन् गल्दै गयो। सुनेको थिए होमियोप्याथिक उपचारले जुन सुकै रोगलाई पनि जरैदेखि निर्मूल गर्छ, त्यही खोजीमा इन्डिया जान लाग्यो नि बाबु।
10: अनि तपाईँलाई थाहा छैन, होमियोप्याथिक उपचार सेवा हाम्रै सहर चितवनमा छ नि, सबैजना त्यही गइरहेका छन्, तपाईँ पनि त्यही हिँड्नुहोस्।
11: ओहो, कहाँ हो भन् त?
12: सम्पर्क विवेक होमियो क्लिनिक, भरतपुर केन्द्रीय टर्मिनल बस पार्क, सरकपुर।
3: फोन 0556 95 8 84।
12: उपचार समय बिहान 7 बजेदेखि 11 बजेसम्म, दिउँसो 2 बजेबाट साँझ 5 बजेसम्म। शनिबार क्लिनिक बन्द रहनेछ।

0: भविष्यतर्फ। थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
1: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: वात्सल्य भरतपुर क्लिनिक 24 कोठी भरतपुर, सम्पर्क 98023 64 542।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: पाइन्छ हरेक ग्लासमा जीवनको मिठास शुद्धतामा यसको सबैलाई विश्वास बाबु नानी अनि ड्याडी र मम्मी सबैलाई मनपर्ने यम्मी यम्मी पञ्चमी अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय डेरी उत्पादन प्रोडक्ट अफ डेलिस डेरीज
1: ब्रह्मा मुरारी त्रिपुरान्तकारी भानु शशि भूमि सुतो बुधश्च गुरुश्च शुक्र शनि राहु केतवा सर्वे ग्रह शान्ति करा भवन्तु
2: अब हाम्रै नगरी भरतपुरमा चिना हेर्ने बनाउने भूत वर्तमान र भविष्यको सम्पूर्ण जानकारी गृह वास्तु वैवाहिक सम्बन्ध शिक्षा रोजगार वैदेशिक यात्रा सम्पूर्ण ग्रहहरूको शुभाशु प्रभाव शास्त्र सम्बद्ध गणितलाई आधार माने सम्पूर्ण ज्योतिषका सेवाहरू कम्प्युटर माध्यमबाट 5 मिनटमै चिना बनाइन्छ राष्ट्रिय अन्तर्राष्ट्रिय ज्योतिष सेवा पदकबाट सम्मानित 20 वर्षको ज्योतिषीय अनुभव प्राप्त गुरु गोविन्द प्रसाद शास्त्री मोबाइल 9849656963 र 9846748656 भरतपुर 5 नारायणपुर समी चोक
3: जोर्नी पुनस्थापना तथा उन्नत उपचारमा समर्पित समीट हेल्थ केयर हस्पिटल बेलायत र देशकै प्रमुख अस्पतालको अनुभव सहितका सिनियर कन्सल्टेन्टको टिम तपाईँको सेवामा
4: दूरबीन प्रविधिद्वारा महिलाको पाठेघर डिम्बाशय तथा डिम्ब नलीको शल्यक्रिया अब एकै ठाउँमा
3: भेरिकोज भेनको लागि लेजरद्वारा अपरेसन सेवा
4: समेत हेल्थ केयर हस्पिटल भरतपुर 9 केन्द्रीय बस टर्मिनल फोन नम्बर 0556595264
5: 95.2 कालिका FM हृदयको स्पन्दन

0: कालिका एफएम 95.2
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम चन्द्र कुमारी लामिछाने, म हर्कापुर बाह्रबाट हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने, अनि नानीले वैदिकमा जाऊ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गरौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गएन, अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो।
3: सुमाया सुधार तितर माडी मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे, त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको कि। यहाँबाट झस्कानी र नि पटाउनी गल्नी अनि भतते पोल्ने दुख्ने बेसेर पटाउनी, सुतेको सुते हुने सुते सुते खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान त पनि दिनुभयो, त्यो गर्दा गर्दै अनि त्यतिकै हिँड्न सक्ने भएको।
1: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
4: रंग बहार रंग बहार,
5: बर्जर संगे उपहार उपहार, बम्पर मा यामाहा रेजियार,
4: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
4: बर्जर पेंस।
6: यसपालिको 30 दर सोल्टी होटलमा वेलकम ड्रिंक, स्वादिष्ट स्नैक्स र विविध परिकारले भरिएको बुफे प्रति व्यक्ति मात्र 2,499 रुपियाँ देखि। 15 जना वा 100 भन्दा बढीको समूहका लागि कम्प्लिमेन्ट्री पिकअप र ड्रपको सुविधा पनि। सोल्टी वेस्टर्न रिसोर्ट चितवन, भरतपुर 22 पटिहानी। रिजर्वेशन तथा थप जानकारीका लागि सम्पर्क
7: 9820112008 र 9820114324।
8: बारम्बार पेट दुख्ने वा कलेजोको समस्याले हैरान हुनुहुन्छ?
9: अब उपचारको लागि विदेश जानै पर्दैन।
8: पेट, कलेजो तथा पाचन रोगको विश्व स्तरीय उपचार अब नेपालमै।
9: उन्नत प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक र भरपर्दो उपचार सेवा।
10: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, लगनखेल, ललितपुर।
11: सम्पर्क फोन वा व्हाट्सएप नम्बर 97651979777।
9: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, पेट र कलेजोको भरोसा योग्य उपचार गन्तव्य।
12: Ayo, that jalmuri

0: उत्कृष्ट उत्पादन रिजाल्स पिरो चटपटे झालमुरी। अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री एफई 550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: काली का FM हृदयको स्पन्दन।

0: कालिका एफएम 95.2
1: सबैले एकपटक यता सुन्नुहोस् त, छातीमा भारीपन वा दबावको अनुभूति हुनु, सास फेर्न गाह्रो हुनु, अचानक चिडचिड पसिना आउनु, चक्कर आउनु वा थकान महसुस हुनु, स्वास्थ्य अचानक बिग्री बान्ता हुनु, अचानक कम वा उच्च रक्तचाप हुनु लगायतका लक्षणहरू हृदयघातका हुन सक्छन्। तपाईँ वा तपाईँका नजिकका कसैलाई यस्ता समस्या देखिएको छ भने तुरन्त भरतपुर दूरसञ्चार रोडमा रहेको चितवन मुटु अस्पतालमा आएर समयमा नै उपचार गराई
2: वरिष्ठ मुटु रोग विशेषज्ञहरूबाट बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म ओपिडी सेवा, अत्याधुनिक प्रविधिको साथमा 24 घण्टा आकस्मिक सेवा सहित अत्याधुनिक क्याथल्याब फिलिप्स एजुरियन जडान, एन्जियोग्राफी, एन्जियोप्लास्टियो, अस्थायी तथा स्थायी पेजमेकर जडान साथै पेजमेकर ब्याट्री फेर्ने सेवा लगायत सेवाहरू, इन्टरभेसनल रेडियोलोजी पेरिफेरल इटिबिडी र इएसई लगायतका सेवाहरू उपलब्ध गराई मुटु रोग सम्बन्धी विभिन्न जाँचहरू गरी उपचार भइरहेको जानकारी गराउँदछौ।
1: स्वस्थ मुटु स्वस्थ जीवन हाम्रो चाहना। चितवन मुटु अस्पताल प्राली, दूरसञ्चार रोड भरतपुर 10 चितवन। फोन 0556-5893-40, 5891-140।
3: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम चन्द्र कुमारी लामिछाने, म हर्कापुर 12 हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने, अनि नानीले वैदिकमा जाऊ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गरौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गएँ, अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो।
5: सुमाया सुधार तितर माडी मरे, त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे, त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँबाट झस्कानी र नि पटाउनी गल्नी, अनि भतते पोल्ने, दुख्ने बेसी पटाउनी, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान त पनि दिनुभयो, त्यो गर्दा गर्दै अनि त्यतिकै हिँड्न सक्ने भएको।
3: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
2: नेशनल सिटी हस्पिटल, अत्याधुनिक सुविधा, विशेषज्ञ चिकित्सकहरूको टोली सहित सदैव तपाईँहरूको गुणस्तरीय स्वास्थ्य सेवामा।
6: 24 घण्टा इमर्जेन्सी सेवा, आईसीयू, एनआईसीयू, ल्याब, बिना चिरफर, दूरबीनको माध्यमबाट गरिने साना ठुला अपरेसन लगायत सम्पूर्ण अत्याधुनिक सेवाहरू।
2: पेट, कलेजो, आन्द्रा सम्बन्धी समस्या, बाल रोग, स्त्री रोग, नाक कान घाँटी रोग, हाड जोर्नी, युरोलोजी, छाला तथा यौन रोग र नसा रोग, क्यान्सर लगायतका विभिन्न रोगहरूको विशेषज्ञ डाक्टरहरू तपाईँको स्वास्थ्यको रक्षा गर्न तत्पर छन्।
6: कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुविधा पनि उपलब्ध छ। साथै 70 वर्ष भन्दा माथि उमेरका बिरामीहरूको लागि अस्पतालको सेवामा 15% छुट।
2: नेशनल सिटी हस्पिटल लिमिटेड, समर्पित सेवा सहित उत्कृष्ट उपचार, भरतपुर 10-24 कोटी अस्पताल रोड। सम्पर्क नम्बर 0556-93-611।
7: बारम्बार पेट दुख्ने वा कलेजोको समस्याले हैरान हुनुहुन्छ?
8: अब उपचारको लागि विदेश जानै पर्दैन।
9: पेट, कलेजो तथा पाचन रोगको विश्व स्तरीय उपचार अब नेपालमै।
8: उन्नत प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक र भरपर्दो उपचार सेवा।
10: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, लगनखेल, ललितपुर।
11: सम्पर्क फोन वा व्हाट्सएप नम्बर 97651-979-777।
8: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, पेट र कलेजोको भरोसा योग्य उपचार गन्तव्य। परम्परागत सौन्दर्य होस् वा आधुनिक आकर्षण,
9: तपाईँको चाहना शैली र विशेष अवसरलाई अझ विशेष बनाउने गहनाहरू अब एउटै छाना मुनि।
8: स्वागत छ आर्यन ज्वेलर्स, सैचोक नारायणगढमा।
9: यहाँ पाइन्छन् आकर्षक सुन चाँदी तथा हिराका गहना,
8: परम्परा र आधुनिकताको सुन्दर संयोजन भएका डिजाइनहरू,
9: तपाईँको रोजाई अनुसार कस्टम डिजाइनका गहना,
8: राशि अनुसारका बहुमूल्य पत्थरहरू,
9: विवाह, वर्तबन्ध, जन्मदिन तथा हरेक विशेष अवसरका लागि उत्कृष्ट गहनाहरू।
8: विश्वास गुणस्तर र आकर्षक डिजाइनको पहिलो रोजाई
9: आर्यन ज्वेलर्स, सही चोक नारायणगढ। फोन नम्बर 98550-15141।
2: दूर संचार रोड भरतपुर दसमा अवस्थित चितवन मोडेल अस्पताल अब नयाँ व्यवस्थापन सहित भरोसा हस्पिटल चितवन प्रालीको नाममा सञ्चालित भइरहेको कुरा सबैलाई जानकारी गराइन्छ। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा, फार्मेसी सेवा, ल्याब सेवा, एक्सरे, आईसीयू सेवा उपलब्ध छ।
6: अत्याधुनिक उपकरण तथा सेवा सुविधा सहित विशेषज्ञ डाक्टरहरूद्वारा स्तन क्यान्सर, नाक कान घाँटी, मुटु रोग, मूत्र रोग, बाल बालिका सम्बन्धी रोग, हार्ट जोर्निक तथा नसा सम्बन्धी रोग, जनरल सर्जरी लगायत सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। साथै अत्याधुनिक उपकरण सहितको हिस्टोप्याथोलोजी सेवा सञ्चालनमा आएको जानकारी गराउन चाहन्छौ।
2: सम्पर्क भरोसा हस्पिटल चितवन प्राली, दूर संचार रोड भरतपुर 10 चितवन, फोन 0556-94-560-594-060।
12: आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनको कर छुट तथा सहुलियत सम्बन्धी अत्यन्त जरुरी सूचना। नेपाल सरकारले आर्थिक ऐन 2083 मार्फत विभिन्न कर, ब्याज शुल्क, थप दस्तुर तथा जरिवाना छुट एवं मिनाहा सम्बन्धी विशेष व्यवस्था गरेको छ। यस अन्तर्गत राष्ट्रिय पुननिर्माण कोषमा योगदान गरेको रकम घटाउन पाउने, व्यापारिक मौज्दातको नोक्सानी सम्बन्धी व्यवस्था, वैदेशिक सहायता सम्झौता बमोजिम सञ्चालित आयोजनाका निर्माण तथा सेवा प्रदायकहरूलाई आयकर छुट, साबिकका बिक्री कर, मनोरञ्जन कर, होटल कर तथा ठेक्का कर सम्बन्धी बकेउता छुट तथा मिनाहा लगायतका व्यवस्था रहेका छन्। यसै गरी विलासिता शुल्क तथा मूल्य अभिवृद्धि कर, आयकरको ब्याज तथा शुल्क, मूल्य अभिवृद्धि करको ब्याज तथा जरिवाना शुल्क, अन्त शुल्कको जरिवाना एवं विलम्ब शुल्क लगायतमा पनि एन बमोजिम छुट तथा मिनाहाको व्यवस्था गरिएको छ। विवरण पेश गरिसकेका तर कर तथा अन्त शुल्क बकेउता रहेका करदाताले कर दाखिला गरेमा ब्याज शुल्क, थप दस्तुर एवं जरिवाना नलाग्ने र कर निर्धारणबाट सिर्जित बकेउता दाखिला गर्ने एवं विचाराधीन मुद्दा फिर्ता लिई कर दाखिला गर्ने सम्बन्धमा समेत विशेष सहुलियतको व्यवस्था गरिएको छ। त्यसै गरी संस्था, बिमा अभिकर्ता, संयुक्त राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय संघ संस्थामा कार्यरत नेपाली वा बासिन्दा व्यक्ति लगायतका लागि पनि ऐनमा विभिन्न कर छुट, ब्याज तथा शुल्क मिनाहा सम्बन्धी विशेष व्यवस्था गरिएको छ। तसर्थ आर्थिक ऐन 2083 प्रदान गरेका छुट तथा सहुलियतको लाभ लिन योग्य सम्पूर्ण करदाता एवं सरकारवालाहरूलाई सम्बन्धित र तोकिएको प्रक्रिया बमोजिम समयमै आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनमा सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्नु हुन अनुरोध गरिन्छ। आन्तरिक राजस्व कार्यालय भरतपुर चितवन, सम्पर्क नम्बर 0556-90-811।
13: महिनावारी यो महिलाको शरीरमा हुने प्राकृतिक प्रक्रिया हो।
14: आमा, महिनावारी किन लुकाइन्छ?
15: छोरी, महिनावारी लुकाउने कुरा होइन नि। महिनावारी त हाम्रो स्वास्थ्यसँग सम्बन्धित सामान्य प्रक्रिया मात्रै हो।
16: ओ, हामी पुरुषहरूको पनि समान भूमिका हुन्छ। सहयोग, सम्मान र सही बुझाइ आवश्यक छ।
17: महिनावारी बारे सही जानकारीले भ्रम हटाउँछ र आत्मविश्वास बढाउँछ।
18: सफा र सुरक्षित महिनावारी सामग्री प्रयोग गरौँ। भेदभाव र गिज्याउने व्यवहारको अन्त्य गरौँ। ज्ञान बढाऊ, भ्रम हटाऊ, सम्मानजनक र स्वस्थ समाज बनाऊ। भरतपुर महानगरपालिका र स्पर्श नेपालको समन्वयमा जनहितमा जारी सन्देश।
19: तीजको रमाइलो, परिवारको खुसी अनि अविस्मरणीय कार्यक्रम अब एउटै उत्कृष्ट गन्तव्य धावन पार्टी प्यालेस, भरतपुर 11 जागृति चोक।
20: साधारण सभा, विवाह, वर्षबन्ध, सेमिनार, गोष्ठी, बर्थडे पार्टीदेखि तीज विशेष कार्यक्रमसम्म सुविधा सम्पन्न आफ्नै भवनमा 4 अत्याधुनिक हल, एउटै हलमा 1000 जनासम्मको क्षमता, स्विमिङ पुल, रेस्टुरेन्ट, बार र प्रशस्त पार्किङ सुविधा।
19: यस तीजमा विशेष छुट, स्वादिष्ट हाइजेनिक खाना र सुन्दर शान्त वातावरणमा आफ्नो कार्यक्रमलाई अझ विशेष बनाउनुहोस्।
20: आजै बुकिङ गर्नुहोस्। धावन पार्टी प्यालेस, भरतपुर 11 जागृति चोक, मालपुर चोकबाट 500 मिटर पूर्व। फोन 0556-90-1199, मोबाइल 98550-49-70।
21: ल फेरि के भो, बिच बाटोमै गाडी बन्द भयो।
22: होइन ए साथी, यहाँ किन रोकिएको हो? के भयो गाडीमा?
21: के हुनु साथी, गाडी किन्दा त हेर्दा राम्रो फिचर पनि धेरै थियो, तर अहिले बेला बेलामा नयाँ समस्या आउँछ क्या, एक पछि अर्को टेक्निकल समस्याले हैरान भएको।
0: त्यही भएर त गाडी किन्दा लुक्स र फिचर मात्र हेरेर हुँदैन नि, दिगो गाडी, भरपर्दो ब्रान्ड, पार्ट सजिलै पाइने र सर्भिसको पहुँच राम्रो भएको गाडी रोज्नु पर्छ नि साथी।
21: त्यसो भए तिमीले कुन गाडी चलाउँछौ त साथी?
0: टाटा, भारतमै लामो समयदेखि विश्वास कमाएको ब्रान्ड, बलियो, भरपर्दो र आवश्यक स्पेयर पार्ट्स तथा सर्भिसको सहज पहुँच दैनिक प्रयोगका लागि व्यवहारिक छनौट।
21: ल, मैले पनि अब गाडी बेचेर टाटा नै लिने विचार गरे। कहाँ पाइन्छ हो टाटाको गाडी साथी?
0: सजिलो छ नि, सफल मोटर्समा जाऊ न, भरतपुर एयरपोर्ट गेटको ठिक अगाडि र कावसती शाखा थकाली चोकमा।
21: सम्पर्क नम्बर?
0: ल अहिले नै टिपिहाल, 98015 64 661, 98013 07 495 र 98013 07 492।
1: गाडी रोज्दा देखावटी र फिचर मात्र होइन, भरपर्दोपन, टिकाउपन र सहज सेवा पनि रोज्नुहोस्। सफल मोटर्स, भरतपुर एयरपोर्ट गेट अगाडि र कावासुती थकाली चोक।
22: स्टुडियो टाइम चेक। यो समय
1: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली, भरतपुर 9 केन्द्रीय बस पार्क चितवन।
23: उच्च शिक्षा अध्ययनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, ISPT, कोरियन, अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा, सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली, भरतपुर ओह्रालो, नारायणगढ।
24: यति बेला दिनको 3 बजेको छ। It's 3 p.m.

0: यस कालिका हाइलाइट्सको साथमा
1: ल्यान्डमार्क होटल एन्ड रिसोर्ट काठमाडौँ पोखरा बागमा र सौराहा भैरहवा भरतपुर अनि भुवनचार देवघाटमा पनि
2: सबैलाई मन पर्ने यम्मी यम्मी पञ्चमी अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय डेरी उत्पादन प्रोडक्ट अफ डेलिस डेरीज
3: डल्फिन फन पार्क एन्ड रिसोर्ट जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ
4: स्टेप बाई स्टेप स्कुल अगाडि भरतपुर 9 शरदपुर फोन 0564909003 र 98550 65903
5: आजको जमानाको भरपर्दो पाई

0: प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै हालसम्म 13.5 अरब मौजदात। भोटेकोशी र त्रिशुली नदी किनारमा फेरि बस्ती बसाल्न नहुने बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाको भनाई।
1: विद्युत नियमन आयोगद्वारा थप 2 निर्देशनालयको मस्यौदा सार्वजनिक। दैलेखमा पिस्तोल सहित 2 पक्राउ। वीरगंजमा स्रोत नखुलेको रकम सहित भारतीय नागरिक पक्राउ।
0: पाकिस्तानको कराचीमा विद्यालयको पर्खाल भत्किँदा 5 मृत्यु। लेबनानमा हिजबुल्लाहको सुरुङ ध्वस्त। भूकम्प सरह धक्का।
1: र एसिसी प्रिमियर कपको फाइनल जितका लागि नेपालले युएलाई 314 रनको लक्ष्य दियो।
0: 24 घण्टा समाचार प्रसारण गर्ने मफसलको पहिलो रेडियो कालिका एफएम 95.2 र इन्टरनेट अनलाइनको कालिका न्युज .com संसारभर एकैसाथ प्रसारण भइरहेको दिउँसो 3 कालिका हाइलाइट्समा शोभा सिंह र शर्मिला विकको नमस्कार।
1: प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बिहान 9 कोषको खातामा 13.54 करोड 9,03,117 मौजदा रहेको छ। कार्यालयका अनुसार भदौ 26 साँझ 5 मात्रै 28,20,14,366 थपिएको छ। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विभिन्न 9 बैङ्कमा रहेको छ। सरकारले यसअघि उक्त कोषबाट बाढी पीडितका नाममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 निकासा गरिसकेको छ। त्यस्तै कोषका 2 बैङ्कका डलर खातामा पनि रकम बढ्ने क्रम जारी रहेको छ। भदौ 26 साँझ 5 उक्त खातामा 1,54,770 डलर थपिएको कुल 2,34,38,847 अमेरिकी डलर पुगेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ।
0: बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भोटेकोशी र त्रिशुली नदीको दायाँ बायाँ क्षेत्रमा अब फेरि बस्ती बसाल्न नहुने बताउनु भएको छ। नेपाल प्रेस सोसाइटीले भक्तपुरको सूर्य विनायकमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री थापाले गएको भदौ 10 आएको भोटेकोशी बाढीले ठूलो जनधनको क्षति गरेको र अब पुनर्स्थापनाका काम गर्दा ध्यान पुर्याउनु पर्नेमा जोड दिनुभएको छ। भोटेकोशी र त्रिशुली नदी किनारका क्षेत्र सधैँ जोखिमपूर्ण रहेका कारण दीर्घकालीन सोचका साथ अघि बढ्नुपर्ने बताउनु भएको छ। बाढी प्रभावित क्षेत्रका नागरिकका लागि सम्बन्धित पालिकाले जग्गा उपलब्ध गराउने र प्रदेश सरकारले बस्ती निर्माण गर्ने सहमति भएको उहाँको भनाइरहेको छ। नुवाकोटका लागि विदुर नगरपालिकामा जग्गा पाइसकेको र रसुवाका लागि जग्गा हेरिरहेको पनि मुख्यमन्त्री थापाले जानकारी दिनुभएको छ। उहाँले बाढी तथा विपद प्रभावित नागरिकका लागि स्थायी आवास निर्माणलाई पहिलो प्राथमिकतामा राखेको र दीर्घकालीन रूपमा सुरक्षित ठाउँमा प्रभावितको पुनर्स्थापना गर्न प्रदेश सरकार केन्द्रित रहेको बताउनु भएको छ।
1: पूर्व प्रधानमन्त्री जलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक खेल मैदान बन्न नहुने बताउनु भएको छ। शनिबार काठमाडौँमा आयोजित काष्ठमाण्डप डायलगको तेस्रो श्रृङ्खलामा कार्यक्रममा खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक खेल मैदान बन्न नहुने र असंलग्न असन्तुष्ट विदेश नीति अवलम्बन गर्नुपर्ने धारणा राख्नु भएको छ। नेपाल चीन सीमा पारे रेलवे र ट्रास हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्क निर्माणलाई तीव्रता दिनुपर्ने उहाँले बताउनु भएको छ। उहाँले बीआरआई फ्रेमवर्क अघि बढाउने, चिनिया लगानी निर्भित्र्याउने र असन्तुलित सन्तुलित व्यापार सम्बन्ध कायम राख्नुपर्नेमा जोड दिनुभएको छ। चीनको विकास मोडल सामाजिक स्थायित्वबाट नेपालले पाठ सिक्न सक्ने उहाँले बताउनु भएको छ। खनालले विश्वव्यापी तापक्रम वृद्धिमा नेपालको योगदान निकै न्यून मात्र रहे पनि नेपाल सबैभन्दा बढी जोखिममा परेको उल्लेख गर्दै जलवायु न्यायका लागि आवाज उठाउनुपर्ने उल्लेख गर्नुभएको छ।
0: बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवाको भोटेकोसी हुँदै गएको बाढी प्रभावितका लागि अहिले मनोपरामर्शदाता परिचालन गरिएको जानकारी दिनुभएको छ। नेपाल प्रेस सोसाइटी सूर्य विनायक भक्तपुरद्वारा आज आयोजित कार्यक्रममा उहाँले हाल 16 मनोपरामर्शदाता प्रभावित क्षेत्रमा खटिएको जानकारी दिनुभएको छ। यसैबीच यता फरक प्रसंगमा जिल्ला प्रहरी परिसर काठमाडौँले नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा अनुशासन समितिका संयोजक तारामान गुरूङलाई ठगी मुद्दाको जाहेरीमा पक्राउ गरी रकम बुझाएपछि छाडिएको छ। पूर्व राज्य मन्त्री समेत रहनुभएका गुरूङ 9 प्रहरी हिरासतमा बसेर रकम बुझाएर शुक्रबार छुट्नु भएको हो। 3 पीड़ितको रकम बुझाएर काँग्रेस केन्द्रीय सदस्य गुरूङ शुक्रबार छुटेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी प्रमुख दिलीप घिमिरेले जानकारी दिनुभएको छ। घिमिरेका अनुसार 3 पीड़ितले गुरूङ विरूद्ध किटानी जाहेरी दिएपछि पक्राउ गरेको बताइएको छ। काँग्रेस केन्द्रीय सदस्य गुरूङलाई प्रहरी भदौ 18 पक्राउ गरेको थियो। भदौ 18 पक्राउ परेका गुरूङ 9 प्रहरी हिरासतमा बसेर शुक्रबार छुटिनु भएको हो। उहाँ विरूद्ध दोर्जे शेर्पा, रिगुजियाबा शेर्पा र सुनुपा शेर्पाले प्रहरीमा जाहेरी दिनुभएको थियो। स्रोतका अनुसार गुरूङले जाहेरीकर्ता मध्ये दोर्जेको 33,50,000, रिङ्गुको 14,00,000, सुनुपुरको 24,00,000 रुपियाँ बुझाएपछि रिहा हुनुभएको हो।
1: राष्ट्रिय जेएनजी नागरिक अभियानका अभियन्ताहरूले रसुवामा राहत वितरण गरेका छन्। अभियन्ताहरूले जिल्लाको कालिका गाउँपालिका वडा नम्बर 2 रहेको 43 घर परिवारलाई राहत सामग्री वितरण गरेका हुन्। भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण उक्त वडाका 43 परिवार प्रभावित भएका थिए। कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा तथा उक्त गाउँपालिका वडा नम्बर 2 अध्यक्ष उमेश नेउपानेको रोहबरमा राहत सामग्री हस्तान्तरण गरिएको हो। राहत सामग्री प्रभावित परिवारको घर घर तथा टोल टोलमा पुगेर प्रत्यक्ष रूपमा वितरण गरिएको जेएनजी अभियन्ता अजय सोडारीले जानकारी दिनुभएको छ। सड़क तथा खाद्यान्न आपूर्ति अवरूद्ध हुँदा प्रभावित परिवार मात्र नभई समग्र स्थानीय समुदाय समेत समस्यामा परेको उहाँले बताउनु भएको छ। साथै यस क्षेत्रमा ग्यासको अभाव पनि निरन्तर रहेको उहाँले बताउनु भएको छ। राहत सामग्री वितरण कार्य सम्पन्न भएपछि श्रमदान मार्फत पुनर्स्थापनाको काममा अगाडि बढ्ने राष्ट्रिय जेएनजी नागरिक अभियानका संयोजक सुनिल सिंह र सचिव प्रकाश बमले बताउनु भएको छ।
0: बेलायती संचारकर्मी ट्राभल लेखिका तथा अपाङ्गता अधिकार अभियन्ता सोफी मोर्गनले नेपाललाई समावेशी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड़ दिनुभएको छ। नेपालमा प्रशस्त पर्यटकीय सम्भावनायुक्त गन्तव्य भएकाले समावेशी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सरोकार भएका निकायबीच थप सहकार्य, भरपर्दो सूचना र पहुँचयोग्य पूर्वाधार आवश्यक रहेको बताउनु भएको छ। नेपाल पर्यटन बोर्डमा आयोजित जर्नीज विथ आउट ब्यारियर्स सोफी मोर्गन इन नेपाल कार्यक्रममा मोर्गनले आफ्नो हालैको नेपाल यात्राका अनुभव सुनाउँदै अपाङ्गता भएका पर्यटकका लागि नेपालका पर्यटन सम्बन्धी अनुभवलाई थप पहुँचयोग्य बनाउन सकिने उपाय बारे धारणा राख्नुभयो। उहाँले हालै इम्प्याक्ट एडभेन्चरसँग काठमाडौँ, पोखरा र उपल्लो मुस्ताङको यात्रा गर्नुभएको थियो। साहसिक पर्यटक र व्हीलचेयर प्रयोगकर्ता दुवैका रूपमा गरिएको यस यात्राले यातायात आवास, पर्यटन अनुभव, पूर्वाधार र आतिथ्य सेवामा पहुँचयोग्यताको अवस्थाबारे प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गरेको मोर्गनले उल्लेख गर्नुभएको छ। आफ्नो यात्राबारे चर्चा गर्दै मोर्गनले नेपालका मानिसको आत्मीयता र यहाँको संस्कृति नेपालको सबैभन्दा ठूलो शक्तिमध्ये एक भएको बताउनु भएको छ। नेपालमा यस्ता यात्रा सम्भव बनाउने क्षमता छ जुन अपाङ्गता भएका धेरै व्यक्तिले आफ्नो पहुँचभन्दा बाहिरको कुरा ठानेका हुन सक्छन्। यो यात्राभर मलाई सबैभन्दा बढी प्रभावित गरेको विषय यहाँका मानिसको आत्मीयता, सद्भाव र आतिथ्य भाव हो। त्यो भावना नेपालको ठूलो शक्ति हो। यसलाई अझ राम्रो पहुँचयोग्यता, भरपर्दो सूचना र स्पष्ट योजना सहित अघि बढ्ने हो भने नेपालले अपाङ्गता भएका पर्यटकलाई साँच्चीकै असाधारण यात्रा अनुभव प्रदान गर्न सक्ने उहाँले बताउनु भएको छ।
1: भोटेकोसी नदीमा आएको बाढी पश्चात उत्पन्न हुन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगंजले नुवाकोटमा 500 को अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ। त्रिशुली नदीको बाढ़ीले त्रिशुली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढ़ी पश्चात फैलन सक्ने रोगको संक्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरी 500 को लेभल एक अस्पताल विदुरमा सञ्चालनमा ल्याएको हो। अस्पतालबाट विशेषज्ञ चिकित्सक मार्फत 24 घण्टा आकस्मिक सेवा सहित बहिरङ्ग ओपिडी वार्ड प्रयोगशाला औषधालय सुविधा आम सर्वसाधारणले निशुल्क पाउने व्यवस्था मिलाएको प्रहरी अस्पतालका कार्यरत प्रहरी नायब उपरीक्षक महानिरीक्षक दामोदर पौडेले जानकारी दिनुभएको छ। उहाँका अनुसार भोटेकोसी हुँदा त्रिशुली नदीमा आएको बाढीका कारण मानवीय र पशु चौपाय क्षति पश्चात फैलन सक्ने संक्रमणजन्य रोग नियन्त्रणलाई केन्द्रित गर्दै फिल्ड अस्पताल सञ्चालनमा ल्याएको हो। बाढीपछि उत्पन्न हुन सक्ने स्वास्थ्य समस्यालाई दृष्टिगत गर्दै स्वास्थ्य उपचारका लागि प्रहरीले विशेषज्ञ जनशक्ति आवश्यक यन्त्र उपकरण सहित औषधि सेवा निशुल्क उपलब्ध गराएको छ। प्रहरी नायब महानिरीक्षक पौडेलले भन्नुभएको छ, बाढीले पुल बगाएपछि त्रिशुली अस्पतालको सेवा लिन रसुवा नुवाकोट तथा त्रिशुलीका बासिन्दालाई कठिनाई भइरहेको छ। स्वास्थ्यमा सानो समस्या देखिए उपचार गराउन अन्यत्र जिल्ला जानुपर्ने बाध्यता बनेकाले विशेषज्ञ सहितको सेवा उपलब्ध गराउन विदुरमा फिल्ड अस्पताल सञ्चालन गरिएको हो। विपद पछिको अवस्था पोस्ट डिजास्टर म्यानेजमेन्टमा सरुवाजन्य रोगको संक्रमणको जोखिम उच्च रहेकोले सावधानी अपनाउन अपील गर्नुभएको छ।
0: विद्युत प्रसारण तथा वितरण प्रणालीमा खुल्ला पहुँच कार्यान्वयन गर्ने तयारीलाई विद्युत नियमन आयोगले थप अघि बढाएको छ। नेपालको विद्युत क्षेत्रलाई प्रतिस्पर्धात्मक बनाउँदै जनताले गुणस्तरीय भरपर्दो सुरक्षित तथा सर्वसुलभ रूपमा विद्युत उपयोग गर्न पाउने अधिकार सुनिश्चित गर्ने उद्देश्यले आयोगले खुल्ला पहुँच सम्बन्धी निर्देशिकाको कार्यान्वयनलाई अघि बढाएको हो। आयोगका अनुसार खुल्ला पहुँच सम्बन्धी विभिन्न मस्यौदा निर्देशिकामाथि आयोगका सदस्य लोकराज पाठकको संयोजकत्वमा गठित उपसमितिले काम गरिरहेको छ। उपसमितिमा नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय प्रसारण ग्रिड कम्पनी तथा निजी ऊर्जा उत्पादकहरूको छाता संगठन इपानका प्रतिनिधि सहभागी छन्। उपसमितिले आमन्त्रित विषय विज्ञहरूको सहभागितामा आवश्यक काम गरिरहेको आयोगले जनाएको छ। यसै क्रममा आयोगले 2083 भदौ 25 गते बसेको बैठकबाट खुल्ला पहुँच सम्बन्धी थप 2 निर्देशिकाको मस्यौदा सार्वजनिक गरेको छ। आयोगले मिटर जडान तथा सञ्चालन सम्बन्धी निर्देशिका 2083 र विचलन फर्च्युट संयन्त्र तथा सम्बन्धित विषय सम्बन्धी निर्देशिका 2083 मस्यौदा सरकारवाला तथा सर्वसाधारणको राय सुझाव र टिप्पणीका लागि सार्वजनिक गरेको हो। यी निर्देशिका विद्युत प्रसारण तथा वितरण प्रणालीमा खुल्ला पहुँच सम्बन्धी निर्देशिका 2082 दफा 51 अन्तर्गतका सम्बद्ध निर्देशिका हुन्। ती निर्देशिका विद्युत नियमन आयोग 2074 दफा 43 अन्तर्गत जारी हुनेछ।
1: दैलेखमा प्रहरीले पेस्तोल, म्यागजिन र 5 राउण्ड गोली सहित 2 जनालाई पक्राउ गरेको छ। अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धानका क्रममा पक्राउ परेका उनीहरूमाथि 1 जनाको बयानका आधारमा लुकाएर राखिएको पेस्तोल बरामद गरिएको हो। पक्राउ पर्नेमा दैलेखको 8-20 नगरपालिका 6-30 वर्षीय भीमबहादुर शाही र वडा नम्बर 5-27 वर्षीय भूपेन्द्र शाही रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरीका अनुसार उनीहरू विरूद्ध भदौ 22 गते प्रहरी हवलदार कृष्ण बहादुर राणा समेतको प्रतिवेदन जाहेरीका आधारमा अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको थियो। अनुसन्धानका क्रममा भूपेन्द्र शाहीले भदौ 26 गते अधिकार प्राप्त अधिकारी समक्ष बयान दिने क्रममा 8-20 नगरपालिका 4 राकम बजार नजिकैको खोल्सामा पेस्तोल लुकाएर राखेको बताएका थिए। उनको बयानका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी सहायक निरीक्षक कृष्ण चन्दको कमाण्डमा 3 जनाको प्रहरी टोली खटिएको थियो। टोलीले इलाका प्रहरी कार्यालय राकम दैलेखसँग समन्वय गरी उक्त स्थानमा खोजतलास गरेको थियो। खोजतलासका क्रममा राकम बजार नजिकै खोल्साको झाडीमा कालो प्लास्टिकमा पोका पारेर लुकाइएको अवस्थामा चेकस्लोभाकियामा निर्मित लेखिएको तथा 2000 10,528 नम्बर उल्लेख भएको एक थान पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कविन्द्र सिंह बहराले जानकारी दिनुभएको छ।
0: स्रोत नखुलेको भारतीय मुद्रा सहित एकजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक चक्र बहादुर मल्लका अनुसार भारु 4,50,000 सहित भारतको महत मोतिहारी पालनवा थाना 10 का 55 वर्षीय अशोक कुमारलाई आज पक्राउ गरिएको हो। नियमित गस्तीमा रहेको प्रहरी टोलले मोटरसाइकलको डेक्कीमा लुकाइएका रु 500 दरका 891 थान र रु 200 दरका नोट र रु 100 दरका 43 थान नोट बरामद गरेको उहाँले जानकारी दिनुभएको छ। निजलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ।
1: अब पालो जनताको मतको

0: जनताको मतमा हाम्रो प्रश्न छ, प्रधानमन्त्री बालेन्द्र शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको काङ्ग्रेस सभापति गगन कुमार थापाको आरोप तपाईँलाई कस्तो लाग्यो? यो प्रश्नमा आफ्नो मत व्यक्त गर्न कालिका एफएमको आधिकारिक फेसबुक पेजमा राखिएको स्ट्याटसमा कमेन्ट गर्न सक्नुहुनेछ भने ट्विटर, व्हाट्सएप र भाइबरबाट लिखित प्रतिक्रिया जनाउन सक्नुहुनेछ। यसै प्रश्नमा आफ्नो आवाजसहितको प्रतिक्रिया राख्न 056-517-158 सम्पर्क गर्न सक्नुहुनेछ। तपाईँहरूको उत्कृष्ट प्रतिक्रिया प्रत्येक दिन राति 8 बजेको कालिका न्युज एक्सप्रेस र बिहान 10 बजेको कालिका हाइलाइट्समा प्रसारण गरिनेछ।
1: अब के अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको दक्षिण बन्दगाह सहर कराचीमा सरकारी विद्यालयको पर्खाल भत्किएपछि कम्तीमा 5 जनाको मृत्यु हुनुका साथै अन्य 2 जना घाइते भएको प्रहरी तथा उद्धार अधिकारीहरूले बताएका छन्। ओराङ्गी सहरको मोमिनाबाद क्षेत्रमा भएको उक्त घटनामा 7 जना भग्नावशेष मुनि फँसेको अवस्थाबाट उद्धार गरेको उद्धार सेवाका प्रवक्ताले बताउनु भएको छ। उहाँका अनुसार 3 जनाको घटनास्थलमा मृत्यु भएको थियो भने थप 2 जनाको नजिकैको अस्पतालमा उपचारको लागि लैजाँदै गर्दा मृत्यु भएको थियो। प्रहरीले प्रारम्भिक अनुसन्धानबाट लागु औषध दुर्वेसनीहरू प्राय पर्खाल नजिकै भेला भई कथित रूपमा यसबाट फलामका रडहरू हटाउने प्रयास गरिरहेको कारण संरचनालाई कमजोर बनाएकाले यो घटना घटेको हुन सक्ने अनुमान गरेको छ। यसैबीच यता इजरायलले दक्षिण लेबनानमा हिजबुल्लाहको 2 किलोमिटर भन्दा लामो सुरुङ विस्फोट गराई ध्वस्त पारेको छ। यस निम्ति 1000 टन विस्फोटक पदार्थ प्रयोग गरिएको थियो। विस्फोट अत्यन्त शक्तिशाली थियो। विस्फोटका कारण त्यस क्षेत्रमा 4.1 म्याग्निच्युडको भूकम्प सरहको धक्का महसुस गरिएको बीबीसीले जनाएको छ। इजरायली रक्षा बलद्वारा सार्वजनिक तस्विरमा आगोको भीषण ज्वालाले आकाश नै उज्यालो भएको देखिएको छ। डाँडाबाट करिब 6 किलोमिटर पश्चिममा रहेको नावातियाका निवासी अहमदले भने विस्फोटबाट आसपासका क्षेत्रमा जमिन हल्लाए लेबनानको सरकारी समाचार एजेन्सीले जनाएको छ। आक्रमणपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने मिशन पूरा भयो, ह्याप्पी न्यू इयर। इजरायली सेनाका अनुसार सुरुङभित्र इरानमा निर्मित कैयौं रकेट, क्षेप्यास्त्र र ड्रोन राखिएका थिए। त्यहाँ मेसिन गन, एन्टी ट्याङ्क क्षेप्यास्त्र तथा संयौं बारूदी सुरुङ र विस्फोटक पदार्थ समेत फेला परेका थिए। सेनाले त्यस परिसरमा हिजबुल्लाहको बद्र युनिटको कमाण्ड सेन्टर समेत रहेको जनाएको छ।
0: अब खेल समाचार। एसिसी प्रिमियर कपको फाइनल जितका लागि नेपालले युएलाई 314 रनको लक्ष्य दिएको छ। मलेसियाको बाइमास क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 313 रन बनाएको हो। नेपालका ओपनर आसिफ शेखले शतक प्रहार गरेका छन्। उनले 106 बलमा 102 रन बनाएका छन्। यो आसिफको एक दिवसीय क्रिकेटमा दोस्रो शतक रहेको छ। अर्को ओपनर अर्जुन कुमारले 43 रन बनाएर रन आउट पाएका छन्। यस्तै गुलशन झाले 52 रन, रोहित पौडेलले 40, दिपेन्द्र सिंह ऐरीले 18 र ईशान पाण्डेले 13 रन बनाएका छन्। सन्दीप जोरले 7 र बसिर अहमदले नट आउट 15 रन बनाएका छन्। बलिङतर्फ युएका इब्रान अहमदले 4 विकेट लिएका छन्। खुलाइजमा बिनले 2 तथा हैदर अली र अमिद अदिम उस्मानीले 1-1 विकेट लिएका छन्। आजको फाइनल जित्न टस जित्ने टोलीले सन् 2027 हुने एक दिवसीय एसिया कपमा स्थान बनाउनेछ।
1: दिउँसो 3 बजेको कालिका हाइलाइट्सको अन्त्यमा अहिले प्रसारित प्रमुख समाचारका शीर्षकहरू फेरि एकपल्ट।
0: प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै हालसम्म 13.5 अर्ब मौजदा। भोटेकोशी र त्रिशुली नदी किनारमा फेरि बस्ती बसाल्न नहुने बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाको भनाई।
1: विद्युत नियमन आयोगद्वारा थप 2 निर्देशिकाको मस्यौदा सार्वजनिक। दैलेखमा पिस्तोल सहित 2 जना पक्राउ। वीरगंजमा स्रोत नखुलेको रकम सहित भारतीय नागरिक प्रहरी नियन्त्रणमा।
0: पाकिस्तानको कराचीमा विद्यालयको पर्खाल भत्किँदा 5 जनाको मृत्यु। लेबनानमा हिजबुल्लाहको सुरुङ ध्वस्त, भूकम्प सरह धक्का।
1: र एसिसी प्रिमियर कपको फाइनल जितका लागि नेपालले युएलाई 314 रनको लक्ष्य दियो।
0: 24 घण्टा समाचार प्रसारण गर्ने मुफसलको पहिलो रेडियो कालिका एफएम 95.2 र इन्टरनेट अनलाइनको www.kalikanews.com संसारभर एकैसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको कालिका हाइलाइट्स आजका लागि यति नै। शर्मिला विकर र शोभा सिंह बिदा हुन्छौ। नमस्कार। कालिका एफएम 95.2

0: Mia. Extreme energy drink.
1: बर्बादै भयो नि भनेको छ्या।
2: के भयो दिदी?
1: हेर न बाबु, यो सेफ्टी ट्याङ्की बरिएर फोर्नै माथि आएर घरै गनाएर बसिखान भएन।
2: कस्तो गनाएको? 6,000 लिटर क्षमताको ट्याङ्की भएको न्यू मनोकामना सेफ्टी ट्याङ्कीलाई बोलाइहाल्नुहोस् दिदी। भ्याकुम लगाएर माटो गिटी बालुवा जे आउँछ एकैछिनमा सफा गरिदिन्छ। न्यू मनोकामना सेफ्टी ट्याङ्की सफाई। त्यहाँको फोन नम्बर चाहिँ 98-550-62-331। टिप्नु है।
3: ब्रह्मा मुरारी त्रिपुरान्तकारी तानु शशि भूमि सुतो बुधश्च गुरुश्च शुक्र शनि राहु केतवा सर्वे ग्रह शान्ति करा भवन्तु।
4: अब हाम्रै नगरी भरतपुरमा चिना हेर्ने बनाउने भूत वर्तमान र भविष्यको सम्पूर्ण जानकारी, गृह वास्तु, वैवाहिक सम्बन्ध, शिक्षा, रोजगार, वैदेशिक यात्रा, सम्पूर्ण ग्रहहरूको शुभासु प्रभाव, शास्त्र सम्बत गणितलाई आधार माने सम्पूर्ण ज्योतिषका सेवाहरू कम्प्युटर माध्यमबाट 5 मिनटमै चिना बनाइन्छ। राष्ट्रिय अन्तर्राष्ट्रिय ज्योतिष सेवा पदकबाट सम्मानित 20 वर्षको ज्योतिषीय अनुभव प्राप्त गुरु गोविन्द प्रसाद शास्त्री। मोबाइल 98459-56963 र 98476-48656। भरतपुर 5 नारायणपुर समी चोक।

0: शान्ति आराधना र उपहारका लागि
1: स्वदेशमा बनेको कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: ए दाई कतै हिँड्नु हो?
3: साउन्ड सिस्टम किन्नलाई काठमाडौँ जान लागेको।
2: अब पनि साउन्ड सिस्टम किन्न काठमाडौँ जाने कुरा गर्दै हुनुहुन्छ? हाम्रै ठाउँ भरतपुरमा रहेको चितवन साउन्ड सर्भिसमा तपाईँले रोजेको र खोजेको सम्पूर्ण ब्रान्डको साउन्ड सिस्टम पाउनुका साथै नयाँ साउन्ड सर्भिस सञ्चालन गर्न चाहनेहरूलाई 3 महिने निशुल्क ट्रेनिङको पनि व्यवस्था रहेको छ नि।

0: बाढीबाट जोगिन पूर्व तयारी गरौ। नदी किनारमा घरगोठ बनाउँदै नबनाऊ। घर छेउका खोला नदीमा बेलैमा तटबन्धन लगाऊ। वर्षायाममा सधैँ मोबाइलमा पर्याप्त ब्यालेन्स र ब्याट्री राखौ। वर्षा र बाढीको अवस्था बारे टोल फ्री नम्बर 1155 वा रेडियो टिभीबाट नियमित जानकारी लिने गरौ। नदीमा बढेको पानी, ड्याम र तटबन्धनको अवस्था बारे बेला बेलामा जानकारी लिँदै गरौ। प्रहरी, सुरक्षा निकाय र एम्बुलेन्सको नम्बर मोबाइलमा सेभ गरेर राखौ। सकिन्छ भने कण्ठ पारौ। आफ्नो गाउँ ठाउँ र वडामा सबै मिलेर रबरका ढुङ्गा, लाइफ ज्याकेट, डोरी, बाँस र प्राथमिक उपचारका सामग्रीहरूको जोहो गरेर सुरक्षित राखौ। आपत विपदका लागि अन्न, दाल, नुन, तेल र साबुन जस्ता अत्यावश्यक सामग्री घरको सबैभन्दा अग्लो ठाउँ राखौ। नागरिकता, लाल पुर्जा, लाइसेन्स, पासपोर्ट जस्ता महत्वपूर्ण कागजात पत्र र औषधि प्लास्टिकले राम्ररी पोको पारेर घरको अग्लो ठाउँमा राखौ। टर्च, डोरी, सिटी, लौरो जस्तो सामान सजिलै भेटिने ठाउँमा राखौ। कालिका नगरपालिका नगर कार्यपालिकाको कार्यालय रेड क्रस ग्राम कालिका चितवनद्वारा जनहितमा जारी सन्देश।
1: 95.2 कालिका FM हृदयको स्पन्दन।

0: हालिका एफएम 95.2
1: रंग बहार रंग बहार
2: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
1: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहार

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: हर चम्चा हरेक ग्लासमा जीवनको मिठास शुद्धतामा यसको सबैलाई विश्वास बाबु नानी अनि ड्याडी र मम्मी सबैलाई मन पर्ने यम्मी यम्मी पञ्चमी अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय डेरी उत्पादन प्रोडक्ट अफ डेलिस डेरीज
1: चितवन फ्लेक्स तपाईको व्यापार व्यवसाय प्रवर्धन सार्वजनिक कार्यक्रम र इभेन्ट्स पार्टी या कुनै विशेष अवसरको लागि आवश्यक फ्लेक्स ब्यानर 2D 3D बोर्ड लाइट बोर्ड स्टिकर प्रिन्ट रिफ्लेक्टिक प्रिन्ट वान वे भिजन लगायतका प्रिन्ट सम्बन्धी सम्पूर्ण कामको लागि हाम्रो सेवा तपाईको लागि छ विगत 18 वर्षदेखि अनवरत रूपमा सेवा दिँदै आएको चितवनकै पुरानो र विश्वासिलो चितवन फ्लेक्स
2: हामी उच्च गुणस्तरीय प्रिन्ट र दीर्घकालीन टिकाउ सामग्री प्रयोग गरी आकर्षक र विभिन्न साइज तथा आकारहरूमा कस्टम डिजाइन र प्रिन्टिङ सेवाहरू फास्ट होम डेलिभरी सुविधा सहित सुपथ मूल्यमा उपलब्ध गराउँछौ
1: चितवन फ्लेक्स कमल नगर नारायणगढ फोन 0556093375 मोबाइल 9855061983
2: फ्लेक्सको दुनियाँमा चितवन फ्लेक्स नाम नै काफी छ
3: 95.2 Kalika FM, Hridayko Spandan.

0: हालिका एफएम 95.2
1: नयाँ बुवा यता आउनुहोस्। हाइवे सँगै रहेको भर्खरै बनेको नयाँ भूकम्प प्रतिरोधी घर सस्तोमा बिक्रीको लागि बुकिङ खुला छ।
2: ए भाइ, घरमा झ्यालडोका कस्ता छन्? धेरै कुरा हेरियो, जमाना फेरियो, एउटा कुरा बुझिराख भाइ, केएसयुपीबीसीका झ्यालडोका भनेको हेर्दा आकर्षक र वर्षौँ वर्ष टिक्ने मजबुत छन्। त्यसैले हामीलाई त केएसयुपीबीसीको झ्यालडोका राखेकै घर चाहिन्छ।
3: सम्पर्क केएस झ्यालडोका संसार भरतपुर 9 मिलन चोक, मोबाइल 98550 64 130।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम चन्द्रकुमारी लामिछाने, म हर्कापुर 12 हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने, अनि नानीले वैदिकमा जाऊँ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गरौँ अघि दिन, अनि भोलिपल्ट दबाई लिएर गएन, अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो।
6: सुमाया सुधार तितन माडी मरे, त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे, त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भुइँ गएको के। यहाँबाट झस्कानी रानी पटाउने गल्नी, अनि भतातै पोल्ने, दुख्ने बेसी पटाउने, सुतेको सुते हुने, सुती सुते खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्त पनि दिनुभयो, त्यो गर्दा गर्दै त्यतिकै हिँड्न सक्नु भएको।
4: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550 50 9 34।
7: हेलो,
8: सुन न भाई बुहारी काठमाडौँबाट आउँदैछन्, कहीँ अलि फरक ठाउँमा जाउँ न, यस पटकको बसाइ विशेष बनाउनु पर्छ है।
7: ल्यान्डमार्क फार्म हाउस जाउँ न, अनि भोलिपल्ट बागमा र सौराहा जाउँ, ल्यान्डमार्क फरेस्ट पार्कमा।
8: भाइले अफिसको कन्फरेन्स र सेमिनार भरतपुरमा गर्नुपर्ने थियो भन्दै थिए, के गर्ने होला?
7: भइहाल्छ नि, कन्फरेन्स सेमिनार मिटिङ गर्नु परे भरतपुर हाइटमा रहेको ल्यान्डमार्क नारायणीमा गरौँला।
8: सबै ठाउँमा ल्यान्डमार्क होटेल एन्ड रिसोर्टको सेवा गजब रहेछ त।
9: विगत 35 वर्षदेखि नेपालको आतिथ्य क्षेत्रमा सेवा दिँदै आइरहेको होटल सेन, ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, काठमाडौँ, पोखरा, बागमा र सौराहा, भैरहवा, भरतपुर अनि भुवनचार देवघाटमा पनि। कर्पोरेट अफिस गरीधारा काठमाडौँ, फोन 01-40-47-06 र 40-47-07।
10: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
11: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
10: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550 60 359 र 98550 67 359।
12: जय माता मौलाकाली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौलाकालीका।
13: मौलाकालीका माताको दर्शनलाई सहज बनाएको छ मौलाकाली केबलकारले।
12: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौलाकालीका मन्दिर।
13: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली।
12: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली।
13: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली, मौलाकाली केबलकार, गैंडाकोट 1, नवलपुर।
14: रंग बहार, रंग बहार।
15: बर्जर सँगै उपहार उपहार, बम्परमा यामाहा रेजियर।
14: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
15: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
14: बर्जर पेन्स।
0: 95.2 कालिका एफएम हृदयको स्पन्दन।

0: कालिका एफएम 95.2।
1: ए माइला, यो तिरपाल टाँगेर घरमा के गर्न लागेको भने?
2: अब बर्खा लाग्यो क्याप्टेन काका, हावा हुरी पानीले रङ खुइलिन्छ भनेर तिरपाल उडाउन लाग्यो नि।
1: ल, यसरी तिरपाल उडाएर साध्य हुन्छ त माइला? मैले जस्तै उच्च गुणस्तरीय आकर्षक वर्षौ वर्ष टिकाउ हुने 10 वर्षको ग्यारेन्टी भएको टाटा पेन्ट्सको लुकोल एक्सटेरियर इमल्सन लगाउनु पर्छ अनि पो ढुक्क हुन्छ त।
3: नेपाल भई पहिलो पटक टाटा पेन्ट्सको हात खाली रोजानी उपहार योजना अन्तर्गत पेन्टर साथीहरूलाई सम्मान गर्दै बाल्टी खोल्ने बित्तिकै सुनको क्रस खुकुरी चाँदीका सिक्काहरू र नगद 1,000 देखि 1,00,000 सम्म अब प्राप्त गर्नुहोस्।
4: पेन्टरको आशा, ग्राहकको भरोसा, टाटा पेन्ट्स, हामी रङ्ग्याउँछौ नेपाललाई।
5: ओइ सीमा, कता हिँडे कि?
6: तेल खोज्दै हिँडेको। हेर न, शुद्ध मिसावट नभएको तेल आजकल त पाउन नै गाह्रो।
5: ठाउँमा जानु पर्छ नि। ल, हाम्रै भरतपुर 11 रहेको वशिष्ठ तेल उद्योगमा जाऊ न। त्यहाँ त अत्याधुनिक प्रविधिबाट सफा गरी शुद्ध तेल उत्पादन गरिन्छ। उत्पादन गर्ने ठाउँ पनि आहा, कति सफा, हाम्रै किचन जस्तो। त्यस्तो सफा तेल मिल मैले आजसम्म अन्त कतै देखेकै छैन।
7: स्वस्थ जीवन र मिठो स्वादका लागि वशिष्ठ तेल उद्योगबाट उत्पादित खाटी तेलहरू, तोरीको तेल, कालो तिलको तेल, सरसोको तेल, आलसको तेल, भाङ्गोको तेल र बदामको तेलहरू नै प्रयोग गर्नुहोस्। सफाई र शुद्धता, वशिष्ठको प्रतिबद्धता। वशिष्ठ तेल उद्योग, भरतपुर 11 मुक्तिनगर, आका अस्पताल अगाडि पहिलो बाटोमा। सम्पर्क नम्बर 98550509005।
8: शुभ दिनलाई बनाउनुहोस् झनै यादगार, जहाँ खुशी र आतिथ्यता मिसिन्छन् एकै ठाउँमा।
9: CMT होटल, जहाँ प्रेमको सबलाई मिल्छ लग्जरी टच। अत्याधुनिक हल, ओपन किचन, VIP वेटिङ रूम, स्वच्छ र स्वादिष्ट घरको जस्तै खाना, लग्जरी रूम, स्विमिङ पुल, गार्डन, पार्टी एरिया, पर्याप्त पार्किङ, सबै सुविधा एकै ठाउँमा।
8: प्रोफेसनल टिमबाट तपाईँहरूको उत्कृष्ट सेवाको लागि
9: CMT होटल हाकिम चौक, फोन नम्बर 0556-94403 र मोबाइल 98550-74933।
10: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन, भरतपुर 11 बाइपास रोडबाट।
11: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
12: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको ICU सेवा,
11: NICU, PICU सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
12: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, EEG, ECT सहितको मनोरोग सेवा,
11: युरोलोजीमा MCS गर्नुभएका विशेषज्ञद्वारा सेवा,
12: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
10: मौला कालिका अस्पताल, भरतपुर 11 बाइपास रोड, फोन 0556-94793 र मोबाइल 98550-88002।
13: ग्लोबल करियरको सुरुवात होटल र आइटी सँग सिप शिक्षा र सम्भावनाको संगम आरम्भ कलेज,
14: जहाँ अनुभवी शिक्षकको मार्गदर्शनमा प्रयोगात्मक र व्यवहारिक शिक्षा प्रणाली सँगै आधुनिक प्रविधि सँग सिक्ने अवसर मिल्छ।
13: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BIT र ब्याचलर अफ होटल म्यानेजमेन्ट BHM विषयमा सीमित सिटमा भर्ना खुलेको हुँदा सिट सुरक्षित गर्नुहोस्।
14: आरम्भ कलेज, जहाँ सेवा, कला र सूचना प्रविधि सँगै फस्टाउँछ नवीनतम नेपाल कला।
13: भर्ना एवं अन्य जानकारीका लागि आरम्भ कलेज, भरतपुर 11 नहर चोक बाइपास रोड, सम्पर्क नम्बर 0556-13664, मोबाइल 98550-33664 र 98550-33559।
3: 100% शुद्धता, निष्पक्षता, आकर्षक डिजाइन, घर गहना खरिदमा आईडीको व्यवस्था, यस ज्वेलर्सको अपार सफलतापछि ग्राहकहरूको मागलाई मध्यनजर गर्दै सही चोक नारायणगढमा अभि ज्वेलर्स सुन चाँदी पसल, प्रोप्राइटर विवेक पन्थी कान्छा, मोबाइल 98450-23503 र 98118-67513। पुनश्च हामी कहाँ राशि अनुसारका पत्थर पाइनुका साथै अर्डर अनुसारका गरगहनाहरू पनि तयार पारिन्छ।
11: आँखा सम्बन्धी सम्पूर्ण रोगको अत्याधुनिक उपचार, शल्यक्रिया एवं परामर्शको लागि विश्वासिलो नाम चितवन आँखा अस्पताल, सम्पर्क फोन 0554-93780। साथै नेपाल सरकारको सामाजिक सुरक्षाको स्वास्थ्य बिमा योजना चितवन आँखा अस्पतालमा उपलब्ध छ।
0: गर्मीको मौसम पनि छ। हाम्रो स्कुलको अतिरिक्त क्रियाकलाप अन्तर्गत स्विमिङ खेल्न हाम्रा विद्यार्थीहरूलाई कहाँ लैजाने हो?
15: अन्तत लैजाने कुरै भएन नि, डल्फिन फन पार्क एन्ड रिसोर्ट भरतपुर नौ शरदपुरमा लैजाने हो। त्यहाँ स्कुल कलेज अनि मोन्टेसोरीका विद्यार्थीहरूको लागि पौडी टिकटमा फ्री खाजाको सुविधा पनि छ, अनि बच्चाहरू र ठुला मान्छेको लागि छुट्टा छुट्टै सुरक्षित स्विमिङ पुल पनि छ। आकर्षक बगैँचा र खेल सामग्रीहरू पनि छन्। बच्चाहरू त्यहाँ गएपछि त एकदमै रमाउँछन्।
16: मज्जाको स्वादिष्ट परिकार, विवाह पार्टी र इभेन्ट्सका लागि विशेष पार्टी हल, आकर्षक नाइट लाइटनिङ गार्डन, निशुल्क प्रवेश अनि ग्रुपमा आउनेलाई विशेष छुट।
15: डल्फिन फन पार्क एन्ड रिसोर्ट, जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ।
16: स्टेप बाई स्टेप स्कुल अगाडि, भरतपुर नौ शरदपुर। फोन 0564909003 र 98550065903।
17: स्टुडियो टाइम चेक।
18: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली, भरतपुर नौ केन्द्रीय बस पार्क चितवन।
19: उच्च शिक्षा अध्ययनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, आइएलटिएस, पिटी, कोरियन, अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा, सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेस प्राली, भरतपुर ओरालो, नारायणगढ।
20: यति बेला अपराह्नको 4 बजेको छ।

0: यस गानेका न्यूज अपडेटको साथमा
1: कामना यूपीभीसी झालढोका संसार प्राली भरतपुर नौ आस्था चोक चितवन
2: सम्पर्क मोबाइल 98550 80 6 18
3: कालिका न्यूज अपडेट
4: राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ. प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहान 9 बजेसम्म कोषको खातामा रु 13,54,09,03,117 मौजदात छ. कार्यालयका अनुसार भदौ 26 गते साँझ 5 बजेपछि मात्रै रु 28,20,14,366 थपिएको छ. बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भोटेकोशी र त्रिशुली नदीको नयाँ दायाँ बायाँ क्षेत्रमा अब फेरि बस्ती बसाल्न नहुने बताउनु भएको छ. नेपाल प्रेस सोसाइटीले भक्तपुरको सूर्य विनायकमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री थापाले यस्तो बताउनु भएको हो. नेपाल भोटेकोशी र त्रिशुली नदी किनारका क्षेत्र सधैँ जोखिमपूर्ण रहेका कारण दीर्घकालीन सोचका साथ अघि बढ्नुपर्ने उहाँको भनाइ रहेको छ. पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भू राजनीतिक खेल मैदान बन्न नहुने बताउनु भएको छ. शनिबार काठमाडौँमा आयोजित कार्यकाष्ट मण्डप डायलगको तेस्रो श्रृङ्खला कार्यक्रममा खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भू राजनीतिक खेल मैदान बन्न नहुने र असंलग्नता सन्तुलित विदेश नीति अवलम्बन गर्नुपर्ने धारणा राख्नु भएको छ. नेपाल चीन सीमापार रेलवे र ट्रान्स हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्क निर्माणलाई तीव्रता दिनुपर्ने उहाँले बताउनु भएको छ. भोटेकोशी नदीमा आएको बाढी पश्चात उत्पन्न हुन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगंजले नुवाकोटमा 500 अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ. त्रिशुली नदीको बाढीले त्रिशुली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढी पश्चात फैलन सक्ने रोगको संक्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले 500 लेभल 1 अस्पताल विदुरमा सञ्चालनमा ल्याएको हो. अस्पतालबाट विशेषज्ञ चिकित्सक मार्फत 24 घण्टा आकस्मिक सेवा सहित हस्पिटल सञ्चालनमा ल्याइएको बताइएको छ. विद्युत प्रसारण तथा वितरण प्रणालीमा खुल्ला पहुँच कार्यक्रम गर्ने तयारीलाई विद्युत नियमन आयोगले थप अघि बढाएको छ. नेपालको विद्युत क्षेत्रलाई प्रतिस्पर्धात्मक बनाउँदै जनताले गुणस्तरीय भरपर्दो सुरक्षित तथा सर्वसुलभ रूपमा विद्युत उपयोग गर्न पाउने अधिकार सुनिश्चित गर्ने उद्देश्यले आयोगले खुल्ला पहुँच सम्बन्धी निर्देशिकाको कार्यान्वयनलाई अघि बढाएको हो. दैलेखमा प्रहरीले पिस्तोल म्यागजिन र 5 राउन्ड गोली सहित 2 जनालाई पक्राउ गरेको छ. अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धानका क्रममा पक्राउ परेका उनीहरूमध्ये 1 जनाको बयानका आधारमा लुकाएर राखिएको पिस्तोल बरामद गरिएको हो. पक्राउ पर्नेमा दैलेखको 8-20 नगरपालिका 6 का 30 वर्षीय भीम बहादुर शाही र वडा नम्बर 5 का 27 वर्षीय भूपेन्द्र शाही रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ. इजरायलले दक्षिण लेबनानमा हिजबुल्लाहको 2 किलोमिटर भन्दा लामो सुरुङ विस्फोट गराई ध्वस्त पारेको छ. यस निम्ति 1,000 टन विस्फोटक पदार्थ प्रयोग गरिएको थियो. विस्फोट अत्यन्त शक्तिशाली थियो. विस्फोटका कारण त्यस क्षेत्रमा 4.1 म्याग्नेच्युडको भूकम्प सहितको धक्का महसुस गरिएको बीबीसीले जनाएको छ. इजरायली रक्षा बलद्वारा सार्वजनिक तस्विरमा आएको भीषण ज्वालाले आकाश नै उज्यालो भएको देखिएको छ. डाँडाबाट करिब 6 किलोमिटर पश्चिममा रहेको नावातियाका निवास अहमदले भने विस्फोटबाट आसपासका क्षेत्रमा जमिन हल्लिएको लेबनानको सरकारी समाचार एजेन्सीले जनाएको छ. र एसिसी प्रिमियर कपको फाइनल जितका लागि नेपालले युएईलाई 314 रनको लक्ष्य दिएको छ. मलेसियाको बायुमास क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 313 रन बनाएको हो. नेपालका ओपनर आसिफ शेखले शतक प्रहार गरेका छन्। उनले 106 बलमा 102 रन बनाए. यो आसिफको एक दिवसीय क्रिकेटमा 2रो शतक हो.
3: We'll be right back.
2: कालिका न्यूज अपडेट।

0: अन्सालिया भरतपुर क्लिनिक, 24 कोठी भरतपुर, सम्पर्क 98023 64 542।
1: ब्रह्मा मुरारी त्रिपुरान्तकारी भानु शशि भूमि सुतो बुधश्च गुरुश्च शुक्र शनि राहु केतवा सर्वे ग्रह शान्ति करा भवन्तु।
2: अब हाम्रै नगरी भरतपुरमा चिना हेर्ने बनाउने भूत वर्तमान र भविष्यको सम्पूर्ण जानकारी, गृह वास्तु, वैवाहिक सम्बन्ध, शिक्षा, रोजगार, वैदेशिक यात्रा, सम्पूर्ण ग्रहहरूको शुभाशु प्रभाव, शास्त्र सम्बत गणितलाई आधार माने सम्पूर्ण ज्योतिषका सेवाहरू कम्प्युटर माध्यमबाट 5 मिनटमै चिना बनाइन्छ। राष्ट्रिय अन्तर्राष्ट्रिय ज्योतिष सेवा पदकबाट सम्मानित 20 वर्षको ज्योतिषीय अनुभव प्राप्त गुरु गोविन्द प्रसाद शास्त्री। मोबाइल 98459656963 र 98476648656। भरतपुर 5 नारायणपुर समी चोक।
3: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
4: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा

0: तज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
1: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, EEG, ECT सहितको मनोरोग सेवा,
0: युरोलोजीमा MCS गर्नुभएका विशेषज्ञद्वारा सेवा,
1: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा,
2: मौलाकालिका अस्पताल, भरतपुर 11 बाइपास रोड, फोन 0556 493 798 र मोबाइल 98 5 50 88 002।
3: 95.2 कालिका FM, हृदयको स्पन्दन।

0: हर चम्चा हरेक ग्लासमा जीवनको मिठास शुद्धतामा यसको सबैलाई विश्वास बाबु नानी अनि ड्याडी र मम्मी सबैलाई मनपर्ने यम्मी यम्मी पञ्चमी अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय डेरी उत्पादन प्रोडक्ट अफ डेलिस डेरीज
1: दूर संचार रोड भरतपुर दशमा अवस्थित चितवन मोडेल अस्पताल अब नयाँ व्यवस्थापन सहित भरोसा हस्पिटल चितवन प्रालीको नाममा सञ्चालित भइरहेको कुरा सबैलाई जानकारी गराइन्छ। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा, फार्मेसी सेवा, ल्याब सेवा, एक्सरे, आईसीयू सेवा उपलब्ध छ।
2: अत्याधुनिक उपकरण तथा सेवा सुविधा सहित विशेषज्ञ डाक्टरहरूद्वारा स्तन क्यान्सर, नाक कान घाँटी, मुटु रोग, मूत्र रोग, बाल बालिका सम्बन्धी रोग, हाड जोड्ने तथा नसा सम्बन्धी रोग, जनरल सर्जरी लगायत सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। साथै अत्याधुनिक उपकरण सहितको हिस्टोप्याथोलोजी सेवा सञ्चालनमा आएको जानकारी गराउन चाहन्छौ।
1: सम्पर्क भरोसा हस्पिटल चितवन प्राली, दूर संचार रोड भरतपुर 10 चितवन, फोन 0556 94 60 5 94 060।
3: डीएमएमसीएच स्तरका विशेषज्ञबाट सेवा प्रदान गरिने समिट हेल्थकेयर हस्पिटल प्राली अन्तर्राष्ट्रिय स्तरको प्रोटोकल सहित हजुरहरूको सेवामा भरतपुर 9 को पहिलो र एक मात्र अस्पताल समिट हेल्थकेयर हस्पिटल प्राली भरतपुर 9 केन्द्रीय बस पार्क चितवन, फोन 0556 595 264।
4: ओहो काका, म त हजुरको खुट्टा भाँचेको छ भने थाहा पाएर भेट्न हिँडेको। हजुर त निको भएर पनि मर्निङ वाक गर्न लागिसक्नु भएछ त।
5: नारायणी सामुदायिक हस्पिटल भएपछि के चिन्ता, त्यहाँ त 24 घण्टा दुर्घटनाबाट भएका घाइतेहरूलाई सेवा प्रदान गरिने ट्रमा सेन्टरको व्यवस्था छ। अनि अत्याधुनिक मेसिनबाट जाँच गरी वरिष्ठ डाक्टरहरूले उपचार गरेपछि त हात खुट्टा भाँचिएको, टाउको फुटेको, नसा च्यापिएको, ढाड भाँचिएको जस्ता समस्याहरूको तुरुन्तै सफल उपचार हुँदो रहेछ।
4: त्यही त काका, पोहोर साल मेरो ढाड भाँचिँदा पनि नारायणी सामुदायिकमै गएर उपचार गरेको, अहिले त पहिलेको जस्तै भइसक्यो।
6: सुविधा सम्पन्न भवन, स्वच्छ सफा कोठा, डाक्टर तथा नर्सहरूद्वारा परिवारको सदस्यले जस्तै नियमित हेरविचार गरिने
7: नारायणी सामुदायिक हस्पिटल भरतपुर चितवन,
3: फोन 0556 493 817, 493 211 र मोबाइल 98 442 0961।
8: समय बदलियो, पुस्ता फेरियो, साथ साथ उस्तै छ।

0: कालिका एफएम 95.2
1: परम्परागत सौन्दर्य होस् वा आधुनिक आकर्षण,
2: तपाईँको चाहना शैली र विशेष अवसरलाई अझ विशेष बनाउने गहनाहरू अब एउटै छानामुनि।
1: स्वागत छ आर्यन ज्वेलर्स, सैचोक नारायणगढमा।
2: यहाँ पाइन्छन् आकर्षक सुन चाँदी तथा हिराका गहना,
1: परम्परा र आधुनिकताको सुन्दर संयोजन भएका डिजाइनहरू,
2: तपाईँको रोजाई अनुसार कस्टम डिजाइनका गहना,
1: राशि अनुसारका बहुमूल्य पत्थरहरू,
2: विवाह, व्रतबन्ध, जन्मदिन तथा हरेक विशेष अवसरका लागि उत्कृष्ट गहनाहरू।
1: विश्वास गुणस्तर र आकर्षक डिजाइनको पहिलो रोजाई
2: आर्यन ज्वेलर्स, सही चोक नारायणगढ, फोन नम्बर 98550-15-140।
3: गर्मीको मौसम पनि छ, हाम्रो स्कुलको अतिरिक्त क्रियाकलाप अन्तर्गत स्विमिङ खेल्न हाम्रा विद्यार्थीहरूलाई कहाँ लैजाने हो?
4: अन्तत लैजाने कुरै भएन नि, डल्फिन फन पार्क एन्ड रिसोर्ट भरतपुर नौ शरदपुरमा लैजाने हो। त्यहाँ स्कुल, कलेज अनि मोन्टेसोरीका विद्यार्थीहरूको लागि पौडी टिकटमा फ्री खाजाको सुविधा पनि छ, अनि बच्चाहरू र ठुला मान्छेको लागि छुट्टा छुट्टै सुरक्षित स्विमिङ पुल पनि छ, आकर्षक बगैँचा र खेल सामग्रीहरू पनि छन्। बच्चाहरू त्यहाँ गएपछि त एकदमै रमाउँछन्।
5: मज्जाको स्वादिष्ट परिकार, विवाह पार्टी र इभेन्ट्सका लागि विशेष पार्टी हल, आकर्षक नाइट लाइटनिङ गार्डन, निशुल्क प्रवेश अनि ग्रुपमा आउनेलाई विशेष छुट।
4: डल्फिन फन पार्क एन्ड रिसोर्ट, जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ।
5: स्टेप बाई स्टेप स्कुल अगाडि, भरतपुर नौ शरदपुर, फोन 056-490-903 र 98550-65903।
1: शुभ दिनलाई बनाउनुहोस् झनै यादगार, जहाँ खुशी र आतिथ्यता मिसिन्छन् एकै ठाउँमा।
6: सीएमटी होटल, जहाँ प्रेमको उत्सवलाई मिल्छ लग्जरी टच। अत्याधुनिक हल, ओपन किचन, VIP वेटिङ रूम, स्वच्छ र स्वादिष्ट घरको जस्तै खाना, लग्जरी रूम, स्विमिङ पुल, गार्डन, पार्टी एरिया, पर्याप्त पार्किङ, सबै सुविधा एकै ठाउँमा।
1: प्रोफेसनल टिमबाट तपाईँहरूको उत्कृष्ट सेवाको लागि
6: सीएमटी होटल हाकिम चौक, फोन नम्बर 056-490-403 र मोबाइल 98550-74-933।
7: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
8: मेरो नाम चन्द्रकुमारी लामिछाने, म हर्कापुर 12 हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने, अनि नानीले वैदिकमा जाऊँ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गऱ्यौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गयौँ, अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो।
9: सुमाया सुधार तितन माडी मरे, त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे, त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँबाट झस्कानी र नि पटाउने गल्नी, अनि भतते पोल्ने, दुख्ने बेसी पटाउने, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्त पनि दिनुभयो, त्यो गर्दा गर्दै त्यतिकै हिँड्न सक्नु भएको।
7: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50-934।
1: के तपाईँ आफ्नो र आफ्नो परिवारको स्वास्थ्य प्रति ढुक्क हुनुहुन्छ?
2: अब स्वास्थ्य परीक्षण र विशेषज्ञ चिकित्सकको परामर्श सेवा तपाईँकै आफ्नै नजिकै, चनौली बजारमा GM डायग्नोस्टिक एन्ड हेल्थ क्लिनिक।
1: विभिन्न स्वास्थ्य जाँच तथा विशेषज्ञ चिकित्सकहरूद्वारा OPD परामर्श सेवा,
2: प्रयोगशाला परीक्षण, औषधि सेवा, ECG तथा अल्ट्रासाउन्ड सेवा, साथमा हरेक दिन निशुल्क सुगर जाँच,
1: आधुनिक प्रविधि, भरपर्दो सेवा तपाईँ र तपाईँको परिवारको स्वास्थ्यको लागि। GM डायग्नोस्टिक हेल्थ क्लिनिक,
2: भरतपुर 18 चनौली चितवन, सम्पर्क नम्बर 056-494-354 र 97-61-9944-16। GM डायग्नोस्टिक, भरपर्दो स्वास्थ्य सेवा तपाईँकै नजिक चनौलीमा।
0: 95.2 कालिका FM, हृदयको स्पन्दन।

0: Harika FM 95.2.
1: ओहो, छी, बर्बादै भयो नि भनेको छ्या।
2: के भयो दिदी?
1: हेर न बाबु, यो सेफ्टी ट्याङ्की बरियर फोर नै माथि आएर घरै गनाएर बसी खानु भएन छ्या।
2: कस्तो गनाको 6,000 लिटर क्षमताको ट्याङ्की भएको न्यू मनकामना सेफ्टी ट्याङ्कीलाई बोलाइहाल्नुहोस् दिदी। भ्याकुम लगाएर माटो गिटी बालुवा जे आउँछ एकैछिनमा सफा गरिदिन्छ। न्यू मनकामना सेफ्टी ट्याङ्की सफाई। त्यहाँको फोन नम्बर चाहिँ 98550 62 331। टिप्नु है।
3: ग्राहकहरूसँगको एक दशकको विश्वसनीय सम्बन्ध, अनवरत रूपमा ग्राहककै सेवामा प्रकृति कपास उद्योग तथा प्रकृति फर्निसिङ ग्यालरीको 10 वर्ष।
4: विश्वासमा थप प्रगाढता, गुणस्तरमा थप मेहनत र तपाईँकै निरन्तर विश्वास सँगै सद्भावले हामी 10 वर्ष पुरा गरेका छौँ।
3: हाम्रो व्यावसायिक यात्रा अझै लामो हुनेछ। तपाईँसँगको विश्वास

0: 0993।
1: प्रकृति मौलिकता र विश्वासको प्रतीक।
0: बेलायत तथा देशकै प्रमुख अस्पतालहरूमा अनुभव प्राप्त सिनियर कन्सल्टेन्टको टिमद्वारा सेवा प्रदान गरिने समिट हेल्थ केयर हस्पिटल, जहाँ हार जोड्नी सम्बन्धी सबै खाले उपचार, साना शल्यक्रियादेखि जटिल अपरेसन, जोड्नी फेर्ने दूरबिनद्वारा घुँडाको एसियल पिसिएल लिगामेन्ट तथा मेनिस्कस सर्जरी सेवा। समिट हेल्थ केयर हस्पिटल प्राली, भरतपुर 9 केन्द्रीय बस पार्क, चितवन।
2: सबैले एकपटक यता सुन्नुहोस् त, छातीमा भारीपन वा दबावको अनुभूति हुनु, सास फेर्न गाह्रो हुनु, अचानक चिडचिड पसिना आउनु, चक्कर आउनु वा थकान महसुस हुनु, स्वास्थ्य अचानक बिग्री बान्ता हुनु, अचानक कम वा उच्च रक्तचाप हुनु लगायतका लक्षणहरू हृदयघातका हुन सक्छन्। तपाईँ वा तपाईँका नजिकका कसैलाई यस्ता समस्या देखिएको छ भने तुरन्त भरतपुर दूरसञ्चार रोडमा रहेको चितवन मुटु अस्पतालमा आएर समयमा नै उपचार गराई
1: वरिष्ठ मुटुरोग विशेषज्ञहरूबाट बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म ओपिडी सेवा, अत्याधुनिक प्रविधिको साथमा 24 घण्टा आकस्मिक सेवा सहित अत्याधुनिक क्याथल्याब फिलिप्स एजुरियन जडान, एन्जियोग्राफी, एन्जियोप्लास्टियो, अस्थायी तथा स्थायी पेजमेकर जडान साथै पेजमेकर ब्याट्री फेर्ने सेवा लगायत सेवाहरू, इन्टरभेसनल रेडियोलोजी पेरिफेरल इटिबिडी र इएसई लगायतका सेवाहरू उपलब्ध गराई मुटुरोग सम्बन्धी विभिन्न जाँचहरू गरी उपचार भइरहेको जानकारी गराउँदछौ।
2: स्वस्थ मुटु स्वस्थ जीवन हाम्रो चाहना। चितवन मुटु अस्पताल प्राली, दूरसञ्चार रोड भरतपुर 10 चितवन। फोन 0556938340, 5981140।

हरेक चम्चा हरेक ग्लासमा जीवनको मिठास शुद्धतामा यसको सबैलाई विश्वास बाबु नानी अनि ड्याडी र मम्मी सबैलाई मन पर्ने यम्मी यम्मी पञ्चमी अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय डेरी उत्पादन प्रोडक्ट

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: 95.2 कालिका एफएम, हृदयको स्पन्दन।

0: कालिका एफएम 95.2
1: बारम्बार पेट दुख्ने वा कलेजोको समस्याले हैरान हुनुहुन्छ?
2: अब उपचारको लागि विदेश जानै पर्दैन।
1: पेट, कलेजो तथा पाचन रोगको विश्व स्तरीय उपचार अब नेपालमै।
2: उन्नत प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक र भरपर्दो उपचार सेवा।
3: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, लगनखेल, ललितपुर।
4: सम्पर्क फोन वा व्हाट्सएप नम्बर 97651979777।
2: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, पेट्रो कलेजोको भरोसा योग्य उपचार गन्तव्य।

0: Insomnia. Extreme energy drink.
1: 에, 구시람 가가 마차라에 다나 할대 오는 차다. 아니, 마차라에 다나 짜인 차라 바네고. पानी भए त भइहाल्यो नि, ल्याऊ पोखरीको डिलको घाँस हालिदिने हो, खाइहाल्छन् नि, किन पैसा खर्च गर्नु पर्यो?
2: अन्नपूर्ण माछा दाना उद्योगको मत्स्य राजा दाना खर्च होइन लगानी हो धनीराम बाबु। ल हेर त, मेरो पोखरीका माछा कति ठुला भइसके, आजसम्म रोग लागेर एउटा पनि मरेको छैन। माछाले दाना हाल्ने बेलामा यसरी अरूको पोखरीमा लखर लखर लखर डुल्दै हिँड्छौ, अनि माछा बेच्ने बेलामा मेरो त माछा नै बढेन मरे भन्दै छिमेकीले कमाएको रिस गर्छौ। नाम मात्र धनीराम भएर पैसा आउँदैन बाबु, पैसा कमाउनु त मत्स्य राजा दाना खुवाउनु पर्यो नि।
3: माछाको सम्पूर्ण वृद्धि विकासको लागि युरोपियन टेक्नोलोजीबाट उत्पादित अन्नपूर्ण माछा दाना उद्योगको उत्कृष्ट उत्पादन मत्स्य राजा माछाको तैरिने दाना नै प्रयोग गरौँ। स्वस्थ जीवनको लागि माछा अनि स्वस्थ माछाको लागि मत्स्य राजा दाना। अन्य जानकारीको लागि अन्नपूर्ण माछा दाना उद्योग खैरहनी 3 गोटसोर चितवन, मोबाइल 97045 15000।
4: प्लस टू पढ्ने सकियो, अब हामी के गर्ने साथी?
5: भरतपुर ओह्रालोमा रहेको सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेसबाट विदेशमा गएर उच्च शिक्षा अध्ययन सँगै कमाइ पनि गर्ने।
4: कसरी?
5: उच्च शिक्षा अध्ययनको लागि विद्यार्थी भिजामा जापान, अस्ट्रेलिया, युके,

0: डकुमेन्टेसन एवं तालिम सबै उपलब्ध गराउँछ।
1: सेन्ट्रल नै किन
2: ल सुन, आफ्नै सुविधा सम्पन्न भवन, जापान र लन्डनका प्रोफेसरबाट गेस्ट क्लास, बेस्ट टिचर, ल्याब, लाइब्रेरी लगायत आवश्यक सम्पूर्ण सामग्री, यातायातको सुविधा एवं सशुल्क होस्टेलको व्यवस्था सबै छ। त्यति मात्रै हो र स्वदेशमा नै अध्ययन गर्ने विद्यार्थीहरूको लागि त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त ब्याचलर इन होटल म्यानेजमेन्ट BHM, ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BITM र BBS मा भर्ना खुला गरिएको छ। अझ CTBT को होटल तथा विभिन्न प्राविधिक तालिमको व्यवस्था पनि छ।
1: सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेस प्राली,
2: भरतपुर ओरालो, सेन्ट्रल कलेज बिल्डिङ, फोन 0656-594-273, टोल फ्री नम्बर 18-10-50-00-273।
3: 95.2 कालिका FM, हृदयको स्पन्दन।
4: ध्वनि, तुझे पक्का है वो आएगा? वो तुझसे प्यार तो करता है ना? वो तेरा ख्याल तो रख लेगा ना? 100%।

0: कालिका एफएम 95.2
1: होइन दाइ मर्मलाउँदै हुनुहुन्छ अनि झ्याल ढोकाको बारेमा चाहिँ के सोच्नु भएको छ नि?
2: सबैतिर बुझेर मनकामना युपिभीसी का झ्याल ढोका नै राख्ने निर्णय गरे भाइ मैले त।
1: मनकामना युपिभीसी का झ्याल ढोका
2: हो भाइ, अन्य भन्दा सस्तोमा तुर्किस टेक्नोलोजीमा बनेका गुणस्तरीय युपिभीसी साथै एसपी बोर्ड फिटिङ, ग्लेजिङ पार्टिसन, स्टिल रेलिङ, टफन ग्लास तथा रेलिङ फिटिङ, अल्मुनियम ग्लेजिङ पार्टिसन आदि सबै एकै ठाउँमा पाएपछि दायाँ बायाँ लागिन म त।
3: घाम पानी र आगोले केही नहुने, किरा धमिरा खिया नलाग्ने, बाङ्गो टिङ्गो र त्रिपत नहुने, रङ रोकन गर्नै नपर्ने, तापक्रम मैत्री हेर्दा आकर्षक, मनोकामना युपिभीसी का झ्याल ढोका पार्टिसन र छानो नै प्रयोग गरी वर्षौं वर्ष झोक्क हुनुहोस्।
4: अब युपिभीसी होइन मनोकामना युपिभीसी भन्नुहोस्।
5: सम्पर्क मनकामना युपिभीसी झ्याल ढोका संसार भरतपुर 9 आस्था चोक, मोबाइल 98550 80618, 98550 58987।
6: आँखा सम्बन्धी सम्पूर्ण रोगको अत्याधुनिक उपचार शल्यक्रिया एवं परामर्शको लागि विश्वासिलो नाम चितौन आँखा अस्पताल, सम्पर्क फोन 0054-93-780। साथै नेपाल सरकारको सामाजिक सुरक्षाको स्वास्थ्य बीमा योजना चितौन आँखा अस्पतालमा उपलब्ध छ।
7: Ayo, that jalmuri

0: रिजालको उत्कृष्ट उत्पादन रिजाल्स पिरो चटपटे झालमुरी।
1: साउजी सागर मह पाउँछ?
2: अंकल सागर मह दिनुस् न।
3: बुवा ए बुवा मलाई पनि सागर मह ल्याइदिनु है।
4: ए डाक्टर साहब सागर मह लेखिदिनुस् न।
5: जो आउँछ सागर मह नै भन्छ, जसलाई पनि सागर मह
6: हो। शुद्ध अनि प्राकृतिक मह भनेकै सागर मह।
7: 28 वर्षदेखि निरन्तर मौरी पालन स्रोत केन्द्रको रूपमा सेवा दिँदै आएको मौरी पालनको पर्यावाची सागर मौरी पालन उद्योगमा मौरी जन्य उपजहरू पोलन, परपोलिस, मैन, रोयल जेली, मौरीका घार, मौरी पालन सामग्रीहरू, मौरी तालिम एवं परामर्शका लागि सम्झनुहोस्। सागर मौरी पालन उद्योग गैंडाकोट 8 नवलपरासी। सम्पर्क 0785011156
1: र 98550153।
8: 100% शुद्धता, निष्पक्षता, आकर्षक डिजाइन, घर गहना खरिदमा आईडीको व्यवस्था। यस ज्वेलर्सको अपार सफलता पछि ग्राहकहरूको मागलाई मध्यनजर गर्दै सही चोक नारायणगढमा अभि ज्वेलर्स सुन चाँदी पसल। प्रोप्राइटर विवेक पन्थी कान्छा। मोबाइल 98450523 र 98118657513। पुनश्च हामी कहाँ राशि अनुसारका पत्थर पाइनुका साथै अर्डर अनुसारका गरगहनाहरू पनि तयार पारिन्छ।
9: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
10: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
9: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारि मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0564909959, 98550603059 र 98550637059।
11: आयुर्वेदिक उपचार पद्धति सँगै उच्च स्तरीय स्वास्थ्य सेवा आयुशक्ति आयुर्वेद क्लिनिक सप्त गण्डकी चोक चित्रसेन टोल भरतपुर 10 मा।
9: प्रत्येक दिन दक्ष अनुभवी वरिष्ठ आयुर्वेद चिकित्सकहरू डाक्टर रिद्धि बास्तोला र डाक्टर एन्थस पुराथोकीद्वारा पायल्स, फिसर, फिस्टुला लगायत मलद्वार सम्बन्धी रोगहरूको चार सूत्र विधिद्वारा सफल उपचार।
11: हाड जोड्ने नसा तथा बाथ रोग एवं पिनास, माइग्रेन तथा एलर्जी जस्ता रोगहरूको पञ्चकर्म पद्धतिद्वारा सफल उपचार।
9: साथै पेट सम्बन्धी सम्पूर्ण समस्याहरू, श्वास प्रश्वास, छाला, यौन, मनोरोग सम्बन्धी सम्पूर्ण समस्याहरूको सफल उपचार।
11: विशेषत यहाँ महिलाहरूको लागि लामो समय आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चितवनमा आफ्नो अनुभव सङ्गाल्नु भएकी डाक्टर रिद्धि बास्तोलाद्वारा महिला सम्बन्धी सम्पूर्ण समस्याहरूको सफल उपचार गरिन्छ।
9: आयुशक्ति आयुर्वेद क्लिनिक सप्त गण्डकी चोक चित्र सेन्टोल भरतपुर 10 चितवन।
11: सम्पर्क नम्बर 0556511818 र 98550353818।
10: आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनको कर छुट तथा सहुलियत सम्बन्धी अत्यन्त जरुरी सूचना। नेपाल सरकारले आर्थिक एन 2083 मार्फत विभिन्न कर, ब्याज शुल्क, थप दस्तुर तथा जरिवाना छुट एवं मिनाहा सम्बन्धी विशेष व्यवस्था गरेको छ। यस अन्तर्गत राष्ट्रिय पुननिर्माण कोषमा योगदान गरेको रकम घटाउन पाउने, व्यापारिक मौजदातको नोक्सानी सम्बन्धी व्यवस्था, वैदेशिक सहायता सम्झौता बमोजिम सञ्चालित आयोजनाका निर्माण तथा सेवा प्रदायकहरूलाई आयकर छुट, साबिकका बिक्री कर, मनोरञ्जन कर, होटल कर तथा ठेक्का कर सम्बन्धी बकेउता छुट तथा मिनाहा लगायतका व्यवस्था रहेका छन्। यसै गरी विलासिता शुल्क तथा मूल्य अभिवृद्धि कर, आयकरको ब्याज तथा शुल्क, मूल्य अभिवृद्धि करको ब्याज तथा जरिवाना शुल्क, अन्त शुल्कको जरिवाना एवं विलम्ब शुल्क लगायतमा पनि एन बमोजिम छुट तथा मिनाहाको व्यवस्था गरिएको छ। विवरण पेश गरिसकेका तर कर तथा अन्त शुल्क बकेउता रहेका करदाताले कर दाखिला गरेमा ब्याज शुल्क, थप दस्तुर एवं जरिवाना नलाग्ने र कर निर्धारण
12: कानुनबाट सिर्जित बक्यौता दाखिला गर्ने एवं विचाराधीन मुद्दा फिर्ता लिई कर दाखिला गर्ने सम्बन्धमा समेत विशेष सहुलियतको व्यवस्था गरिएको छ। त्यसै गरी संस्था बिमा अभिकर्ता संयुक्त राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय संघ संस्थामा कार्यरत नेपाली वा बासिन्दा व्यक्ति लगायतका लागि पनि ऐनमा विभिन्न कर छुट ब्याज तथा शुल्क मिना सम्बन्धी विशेष व्यवस्था गरिएको छ। तसर्थ आर्थिक ऐन 2083 ले प्रदान गरेका छुट तथा सहुलियतको लाभ लिन योग्य सम्पूर्ण करदाता एवं सरकारवालाहरूलाई सम्बन्धित व्यवस्था र तोकिएको प्रक्रिया बमोजिम समयमै आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनमा सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्नु हुन अनुरोध गरिन्छ। आन्तरिक राजस्व कार्यालय भरतपुर चितवन, सम्पर्क नम्बर 056-590-811।
13: ल फेरि के भो, बिच बाटोमै गाडी बन्द भयो।
14: होइन ए साथी, यहाँ किन रोकिएको, के भयो गाडीमा?
13: के हुनु साथी, गाडी किन्दा त हेर्दा राम्रो फिचर पनि धेरै थियो, तर अहिले बेला बेलामा नयाँ समस्या आउँछ क्या, एक पछि अर्को टेक्निकल समस्याले हैरान भएको छ।
14: त्यही भएर त गाडी किन्दा लुक्स र फिचर मात्र हेरेर हुँदैन नि, दिगो गाडी, भरपर्दो ब्रान्ड, पार्ट सजिलै पाइने र सर्भिसको पहुँच राम्रो भएको गाडी रोज्नु पर्छ नि साथी।
13: त्यसो भए तिमीले कुन गाडी चलाउँछौ त साथी?
14: टाटा, भारतमै लामो समयदेखि विश्वास कमाएको ब्रान्ड, बलियो, भरपर्दो र आवश्यक स्पेयर पार्ट्स तथा सर्भिसको सहज पहुँच, दैनिक प्रयोगका लागि व्यवहारिक छनौट।
13: ल मैले पनि अब गाडी बेचेर टाटा नै लिने विचार गरे, कहाँ पाइन्छ हो टाटाको गाडी साथी?
14: सजिलो छ नि, सफल मोटर्समा जाऊ न, भरतपुर एयरपोर्ट गेटको ठिक अगाडि र कावसती शाखा थकाली चोकमा।
13: सम्पर्क नम्बर
14: ल अहिले नै टिपिहाल, 98015-64-661, 98013-07-495 र 98013-07-492।
15: गाडी रोज्दा देखावटी र फिचर मात्र होइन, भरपर्दोपन, टिकाउपन र सहज सेवा पनि रोज्नुहोस्। सफल मोटर्स, भरतपुर एयरपोर्ट गेट अगाडि र कावासोती थकाली चोक।
16: ए माइला, यो तिरपाल टाँगेर घरमा के गर्न लागेको भन्या?
17: अब बर्खा लाग्यो क्याप्टेन काका, हावा हुरी पानीले रङ खुइलिन्छ भनेर त्रिपाल ओढाउन लाग्या नि।
16: ल यसरी त्रिपाल ओढाएर साध्दै हुन्छ त माइला? मैले जस्तै उच्च गुणस्तरीय, आकर्षक, वर्षौं वर्ष टिकाउ हुने, 10 वर्षको ग्यारेन्टी भएको टाटा पेन्ट्सको लुकोल एक्सटेरियर इमर्सन लगाउनु पर्छ, अनि पो ढुक्क हुन्छ त।
18: नेपालमै पहिलो पटक टाटा पेन्ट्सको हात खाली नजाने उपहार योजना अन्तर्गत पेन्टर साथीहरूलाई सम्मान गर्दै बाल्टी खोल्ने बित्तिकै सुनको क्रस खुकुरी, चाँदीका सिक्काहरू र नगद 1,000-1,00,000 अब प्राप्त गर्नुहोस्।
19: पेन्टरको आशा, ग्राहकको भरोसा, टाटा पेन्ट्स, हामी रङ्ग्याउँछौ नेपाललाई।
20: स्टुडियो टाइम चेक। यो समय
21: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली, भरतपुर 9 केन्द्रीय बस पार्क चितवन।
22: उच्च शिक्षा अध्ययनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, आइएलटिएस, पिटी, कोरियन, अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा, सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेस प्राली, भरतपुर ओरालो, नारायणगढ।
23: यति बेला 5 बजेको छ। It's 5 p.m.

0: यस कानेका न्यूज अपडेटको साथमा
1: कामना यूपी भिसी झालढोका संसार प्राली भरतपुर नौ आस्था चोक चितवन
2: सम्पर्क मोबाइल 98550 80 6 18
3: कालिका न्यूज अपडेट।

0: बारम्बार पेट दुख्ने वा कलेजोको समस्याले हैरान हुनुहुन्छ?
1: अब उपचारको लागि विदेश जानै पर्दैन।
2: पेट, कलेजो तथा पाचन रोगको विश्व स्तरीय उपचार अब नेपालमै।
1: उन्नत प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक र भरपर्दो उपचार सेवा।
3: नेसनल ग्यास्ट्रो लिभर सेन्टर, लगनखेल, ललितपुर।
4: सम्पर्क फोन वा व्हाट्सएप नम्बर 97651979770।
1: नेसनल ग्यास्ट्रो लिभर सेन्टर, पेट्रो कलेजोको भरोसा योग्य उपचार गन्तव्य।

0: कालिका न्यूज अपडेट।
1: त्रिशुली नदीको बाढीले बगाएर ल्याएको सुन तथा चाँदीका गरगहना सहित धादिङबाट एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका छ बन्छेटार बस्ने 35 वर्षीय रामबहादुर तामाङ रहेको जनाइएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार गत भदौ 10 गते रसुवाको भोटेकोसी नदी हुँदै त्रिशुली नदीमा अकस्मात आएको बाढीले नुवाकोट विदुर नगरपालिका एक त्रिशुली बजार बस्ने लीला बहादुर बोगटीको घर बगाएको थियो। घरसँगै बगेका सुन गरगहना भदौ 11 गते तामाङले फेला पारेका थिए। सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषदको बैठकले बजेटको पुनरावलोकन तथा परिमार्जन सहित पुनर्लेखनका लागि तत्काल प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। नेपाल प्रहरीको टिम्बुरे 2 त्रिवेणी विशेष अपरेशन अन्तर्गत बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार डीएनए प्रोफाइलिङ होल्डिङ सेन्टरमा सहजीकरण र समुदाय प्रहरी साझेदारी लगायत कार्यक्रम सञ्चालन भइरहेको छ। अपरेशन अन्तर्गत प्रहरी मुख्यालयबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय नुवाकोटको समन्वयमा अपराध नियन्त्रण तथा अनुसन्धान राहत वितरण तथा पुनःस्थापना ट्राफिक व्यवस्थापन जस्ता काम पनि गरिरहेको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवाको भोटेकोसी हुँदै गएको बाढी प्रभावितका लागि अहिले मनोपरामर्शदाता परिचालन गरिएको जानकारी दिनुभएको छ। नेपाल प्रेस सोसाइटी सूर्य विनायक भक्तपुरद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले हाल 16 जना मनोपरामर्शदाता प्रभावित क्षेत्रमा खटिएका जानकारी दिनुभएको छ। बेलायती सञ्चारकर्मी ट्राफल लेखिका तथा अपाङ्गता अधिकार अभियन्ता सोफी मोर्गनले नेपाललाई समावेशी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ। नेपालका प्रशस्त पर्यटकीय सम्भावनायुक्त गन्तव्य भएकोले समावेशी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सरकार भएका निकायबीच थप सहकार्य भरपर्दो सूचना र पहुँच योग्य पूर्वाधार आवश्यक रहेको पनि बताउनु भएको छ। पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भू राजनीतिक खेल मैदान बन्न नहुने बताउनु भएको छ। शनिबार काठमाडौँमा आयोजित काष्ठमाण्डप डायलगको तेस्रो श्रृङ्खला कार्यक्रममा खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भू राजनीतिक खेल मैदान बन्न नहुने र असंलग्न असन्तुलित देशको नीति अवलम्बन गर्नुपर्ने धारणा राख्नु भएको छ। पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा सरकारी विद्यालयको पर्खाल भत्किएपछि कम्तीमा 5 जनाको मृत्यु भएका साथै अन्य 2 जना घाइते भएको प्रहरी तथा उद्धार अधिकारीहरूले बताएका छन्। ओराङ्गी सहरको मोमिनाबाद क्षेत्रमा भएको उक्त घटनामा 7 जना भग्नावशेष मुनि फँसेको अवस्थाबाट उद्धार गरिएको उद्धार सेवाका प्रवक्ताले बताउनु भएको छ। उहाँका अनुसार 3 जनाको घटनास्थलमै मृत्यु भएको थियो भने थप 2 जनाको नजिकैको अस्पतालमा उपचारको लागि लैजाँदै गर्दा मृत्यु भएको थियो। प्रहरीले प्रारम्भिक अनुसन्धानबाट लागु औषध दुर्व्यसनीहरू प्राय पर्खाल नजिकै भेला भई कथित रूपमा यसबाट फलामका रडहरू हटाउने प्रयास गरिरहेको कारण संरचनालाई कमजोर बनाएकोले घटना घटेको हुन सक्ने अनुमान गरिएको छ। नेपाल एससिसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनौट भएको छ। शनिबार भएको फाइनलमा युएलाई पराजित गर्दै नेपाल एसिया कपमा छनौट भएको हो। मलेसियाको बायुमास ओभलमा भएको फाइनल खेलमा नेपालले युएमाथि 44 रनको जित हासिल गरेको हो। नेपालले दिएको 314 रनको लक्ष्य पछ्याएको युए 49.1 ओभरमा 269 रनमा अल आउट भएको थियो। कप्तान हरप्रीत भटियाले 33 रन बनाएका छन्। नेपालका लागि करण केसीले 3 विकेट लिएका छन्। ललित राजवंशीले 2 तथा कप्तान सन्दीप लामिछाने, रोहित पौडेल, गुलशन झा, बसिर अहमद र दिपेन्द्र सिंह ऐरीले 1-1 विकेट लिएका छन्।
0: कालिका न्यूज अपडेट।

0: अब सन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
1: ए बुवा यता आउनुहोस्, हाइवे सँगै रहेको भर्खरै बनेको नयाँ भूकम्प प्रतिरोधी घर सस्तोमा बिक्रीको लागि बुकिङ खुला छ।
2: ए भाइ, घरमा झ्यालडोका कस्ता छन्? धेरै कुरा हेरियो, जमाना फेरियो, एउटा कुरा बुझिराख भाइ, केएसयुपीबीसीका झ्यालडोका भनेको हेर्दा आकर्षक र वर्षौँ वर्ष टिक्ने मजबुत छन्। त्यसैले हामीलाई त केएसयुपीबीसीको झ्यालडोका राखेकै घर चाहिन्छ।
3: सम्पर्क केएस झ्यालडोका संसार भरतपुर 9 मिलन चोक, मोबाइल 98550064133।
4: हेलो,
5: सुन न भाई बुहारी काठमाडौँबाट आउँदैछन्, कहीँ अलि फरक ठाउँमा जाउँ न, यस पटकको बसाइ विशेष बनाउनु पर्छ है।
4: ल्यान्डमार्क फार्म हाउस जाउँ न, हुन्न, अनि भोलिपल्ट बागमारा सौराहा जाउँ, ल्यान्डमार्क फरेस्ट पार्कमा।
5: भाइले अफिसको कन्फरेन्स र सेमिनार भरतपुरमा गर्नुपर्ने थियो भन्दै थिए, के गर्ने होला?
4: भइहाल्छ नि, कन्फरेन्स सेमिनार मिटिङ गर्नु परे भरतपुर हाइटमा रहेको ल्यान्डमार्क नारायणीमा गरौँला।
5: सबै ठाउँमा ल्यान्डमार्क होटेल एन्ड रिसोर्टको सेवा गजब रहेछ त।
6: विगत 35 वर्षदेखि नेपालको आतिथ्य क्षेत्रमा सेवा दिँदै आइरहेको होटल सेन, ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, काठमाडौँ, पोखरा, बागमारा सौराहा, भैरहवा, भरतपुर अनि भुवनचार देखभाटमा पनि। कर्पोरेट अफिस गरीधारा काठमाडौँ, फोन 01-40-47-06 र 40-47-07।
7: शुभ दिनलाई बनाउनुहोस् झनै यादगार, जहाँ खुशी र आतिथ्यता मिसिन्छन् एकै ठाउँमा।
8: सीएमटी होटल, जहाँ प्रेमको उत्सवलाई मिल्छ लग्जरी टच, अत्याधुनिक हल, ओपन किचन, VIP वेटिङ रूम, स्वच्छ र स्वादिष्ट घरको जस्तै खाना, लग्जरी रूम, स्विमिङ पुल, गार्डन, पार्टी एरिया, पर्याप्त पार्किङ, सबै सुविधा एकै ठाउँमा।
7: प्रोफेसनल टिमबाट तपाईँहरूको उत्कृष्ट सेवाको लागि
8: सीएमटी होटल हाकिम चौक, फोन नम्बर 0056-94403 र मोबाइल 98550-74933।
9: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
10: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती

0: आरोग्य सेवा 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
1: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, ईईजी ईसीटी सहितको मनोरोग सेवा,
0: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
1: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा,
2: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0556493798 र मोबाइल 98550880002।
3: ए बुहारी, कता छौ? एक गिलास दुध ल्याऊ त।
4: सानु, मलाई दही है।
5: मम्मी, मलाई चाहिँ घिउ दिनुस् है।
3: हुन्छ हुन्छ, यो सबको लागि त भवानी डेरी छँदैछ नि।
1: अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित तथा उत्पादित दुध, दही, घिउ, पनिर, चीज, छुर्पी एवं अन्य दुग्धजन्य पदार्थ खोजी प्रयोग गर्ने गरौँ।
6: साथै मन हरर र हुने, खाँदा मिठो, जिउ शीतल बनाउने भवानीको म्याङ्गो र भेनिला लस्सी, स्वाद अनि शक्तिको बेजोड मिश्रण, भवानी डेरीको उत्कृष्ट उत्पादन शाखाहरू भरतपुर 10 दिपेन्द्र चोक, भरतपुर 7 गौतम चोक, भरतपुर 11 विशाल चोक र हाई स्कुल रोड टाढी लगायत सम्पूर्ण बजारमा उपलब्ध छ।

0: मन शान्ति आराधना र उपहारका लागि
1: स्वदेशमा बनेको कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: नयाँ तथा पुराना दीर्घ रोगीहरूको सफल आयुर्वेद उपचार स्वीकृति आयुर्वेद औषधालय पोखरा बस पार्क नारायणगढमा
3: पुरानो भन्दा पुरानो पायल फिस्टुलाको बिना अपरेशन विशेष क्षार सूत्र विधिद्वारा उपचार पेट दुख्ने अल्सर कब्जियत ग्यास्ट्रिक बारम्बार रुगा लागिरहने नाकमा हड्डी बढेको मासु पलाएको अपरेशन गरी बिग्रिएको पिनास टन्सिल भइरहने पुरानो दम उच्च रक्तचाप श्वास फेर्न गाह्रो हुने छाती दुख्ने बाथ ग्यास्ट्रिक धातु लगायत स्त्री तथा पुरुषहरूको सम्पूर्ण समस्याहरूको सफलता आयुर्वेदिक पद्धतिद्वारा उपचारका साथै परामर्श तथा बिरामी जाँच गरिन्छ।
2: सम्पर्क स्वीकृति आयुर्वेद औषधालय पोखरा बस पार्क चौतारा अगाडि।
4: फोन 0656 38 3 72 5 98 3 17 मोबाइल 98 5 50 57 1 67।
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।
6: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: प्रत्येक दिन दक्ष अनुभवी वरिष्ठ आयुर्वेद चिकित्सकहरू डाक्टर रिद्धि बास्तोला र डाक्टर एन्थस पुराथोकीद्वारा पायल्स, फिसर, फिस्टुला लगायत मलद्वार सम्बन्धी रोगहरूको चार सूत्र विधिद्वारा सफल उपचार,
1: हार्ड जोर्नी, नसा तथा बाथ रोग एवं पिनास, माइग्रेन तथा एलर्जी जस्ता रोगहरूको पञ्चकर्म पद्धतिद्वारा सफल उपचार,
0: साथै पेट सम्बन्धी सम्पूर्ण समस्याहरू, श्वास प्रश्वास, छाला, यौन, मनोरोग सम्बन्धी सम्पूर्ण समस्याहरूको सफल उपचार।
1: विशेषत यहाँ महिलाहरूको लागि लामो समय आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चितवनमा आफ्नो अनुभव सङ्गाल्नु भएकी डाक्टर रिद्धि बास्तोलाद्वारा महिला सम्बन्धी सम्पूर्ण समस्याहरूको सफल उपचार गरिन्छ।
0: आयुशक्ति आयुर्वेद क्लिनिक, सप्तगण्डकी चोक, चित्रसेन टोल, भरतपुर चितवन।
1: सम्पर्क नम्बर 0556-511-818 र 98-550-35-818।
2: 95.2 कालिका एफएम, हृदयको स्पन्दन।

0: Mia. Extreme energy drink.
1: प्लस टू पनि सकियो, अब हामी के गर्ने साथी?
2: भरतपुर ओह्रालोमा रहेको सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेसबाट विदेशमा गएर उच्च शिक्षा अध्ययन सँगै कमाई पनि गर्ने।
1: कसरी?
2: उच्च शिक्षा अध्ययनको लागि विद्यार्थी भिजामा जापान, अस्ट्रेलिया, युके, युएसए, युरोप, साउथ कोरिया, क्यानाडा लगायतका देशहरूमा जाने विद्यार्थीहरूको लागि भाषा कक्षाहरू, जापानिज भाषा, आईएलटी, टोफेल, स्याटेट, एक्सपर्ट डकुमेन्टेसन एवं तालिम सबै उपलब्ध गराउँछ। ल सुन, आफ्नै सुविधा सम्पन्न भवन, जापान र लन्डनका प्रोफेसरबाट गेस्ट क्लास, बेस्ट टिचर, ल्याब, लाइब्रेरी लगायत आवश्यक सम्पूर्ण सामग्री, यातायातको सुविधा एवं सशुल्क होस्टेलको व्यवस्था सबै छ। त्यति मात्रै हो र स्वदेशमा नै अध्ययन गर्ने विद्यार्थीहरूको लागि त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त ब्याचलर इन होटल म्यानेजमेन्ट बिएचएम, ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट बिआइटिएम र बिबिएसमा भर्ना खुला गरिएको छ। अझ सिटीभिटीको होटल तथा विभिन्न प्राविधिक तालिमको व्यवस्था पनि छ।
1: सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली,
2: भरतपुर ओह्रालो, सेन्ट्रल कलेज बिल्डिङ, फोन 0656-594-273, टोल फ्री नम्बर 18-10-50-00-273।
3: के भयो नानुलाई?
4: त्यो त स्कुल जाने बेलामा सधैँ यस्तै हो।
5: बाबा, स्कुल छिटो जान्न, we are getting late for school, let's go to school.
4: ए बाबु त कति ज्ञानी, कुन स्कुल हो बाबुको?
5: स्टार्स मोन्टेसोरी एकेडेमी।
6: चाइल्ड साइकोलोजी र चाइल्ड राइट्सलाई ध्यानमा राखेर मोन्टेसोरी ट्रेन टिचरद्वारा अध्यापन गराइने
4: स्टार्स मोन्टेसोरी एकेडेमी, पालिखे चोक पोखरा र भरतपुर 11 मालपोत चोक।
6: सम्पर्क फोन 0656-490-37, 98-550-61-37। स्टार्स मोन्टेसोरी एकेडेमी, जहाँबाट तपाईँका नानी बाबु

0: अर्को औषधि खायो फेरि सन्चो नहुने, अनि नानीले वैदिकमा जाऊँ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गऱ्यौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गयौँ, अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो।
1: सुमाया सुधार तितन माडी मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे, त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भुइँ गएको कि यहाँबाट झस्कानी रानी पटाउने गल्नी अनि भतते पोल्ने दुख्ने बेसी पटाउने सुतेको सुते हुने सुती सुते खाने भात अनि त्यहाँ हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खान्त पनि दिनुभयो त्यो गर्दा गर्दै त्यतिकै हिँड्न सक्नु भएको।
2: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550 50934।
3: 100% शुद्धता, निष्पक्षता, आकर्षक डिजाइन, घर गहना खरीदमा आईडीको व्यवस्था, यस ज्वेलर्सको अपार सफलतापछि ग्राहकहरूको मागलाई मध्यनजर गर्दै सही चोक नारायणगढमा अभि ज्वेलर्स सुन चाँदी पसल। प्रोप्राइटर विवेक पन्थी कान्छा, मोबाइल 98450 23503 र 98118 67513। पुनश्च हामी कहाँ राशि अनुसारका पत्थर पाइनुका साथै अर्डर अनुसारका गरगहनाहरू पनि तयार पारिन्छ।
4: साउजी सागर मह पाउँछ?
5: अंकल सागर मह दिनुस् न।
6: बुवा ए बुवा मलाई पनि सागर मह ल्याइदिनु है।
7: ए डाक्टर साहब सागर मह लेखिदिनुस् न।
8: जो आउँछ सागर मह नै भन्छ, जसलाई पनि सागर मह
9: हो। शुद्ध अनि प्राकृतिक मह भनेकै सागर मह।
10: 28 वर्षदेखि निरन्तर मौरी पालन स्रोत केन्द्रको रूपमा सेवा दिँदै आएको मौरी पालनको पर्यावाची सागर मौरी पालन उद्योगमा मौरी जन्य उपजहरू पोलन, परपोलिस, मैन, रोयल जेली, मौरीका घार, मौरी पालन सामग्रीहरू, मौरी तालिम एवं परामर्शका लागि सम्झनुहोस् सागर मौरी पालन उद्योग, गैडाकोट 8 नवलपरासी। सम्पर्क 0785011556
4: र 98550 15530।
11: गर्मीको मौसम पनि छ, हाम्रो स्कुलको अतिरिक्त क्रियाकलाप अन्तर्गत स्विमिङ खेल्न हाम्रा विद्यार्थीहरूलाई कहाँ लैजाने हो?
12: अन्तत लैजाने कुरै भएन नि, डल्फिन फन पार्क एन्ड रिसोर्ट भरतपुर 9 शरदपुरमा लैजाने हो। त्यहाँ स्कुल कलेज अनि मोन्टेसोरीका विद्यार्थीहरूको लागि पौडी टिकटमा फ्री खाजाको सुविधा पनि छ, अनि बच्चाहरू र ठुला मान्छेको लागि छुट्टा छुट्टै सुरक्षित स्विमिङ पुल पनि छ, आकर्षक बगैँचा र खेल सामग्रीहरू पनि छन्। बच्चाहरू त्यहाँ गएपछि त एकदमै रमाउँछन्।
13: मज्जाको स्वादिष्ट परिकार, विवाह पार्टी र इभेन्ट्सका लागि विशेष पार्टी हल, आकर्षक नाइट लाइटनिङ गार्डन, निशुल्क प्रवेश अनि ग्रुपमा आउनेलाई विशेष छुट।
12: डल्फिन फन पार्क एन्ड रिसोर्ट, जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ।
13: स्टेप बाई स्टेप स्कुल अगाडि भरतपुर 9 शरदपुर। फोन 0564909003 र 98550 65903।
14: पुरानो र दीर्घ रोगीहरूलाई निरोगी बनाउँदै बारम्बार अस्पताल धाउँदा पनि निको नभएका बिरामीहरूका लागि वरदान साबित हुँदै रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय के भन्छन् त उपचार गराएर आएका बिरामीहरू?
15: मलाई दिसा गर्ने बेलामा मोरमला जस्तै भयो, त्यो ग्यास्ट्रिकले बढी सताएर अनि पहिले त्यहाँ राम्रो हुन्छ रे भनेर आएको, अहिले चाहिँ विषेक भयो, पालि भगवान सरे भयो।
16: मलाई दम खोकी चिया चिया हुन्थ्यो, ज्यान कर्कर खान्थ्यो, रोग बोकेरै मर्छु कि जस्तो भयो। छोरा बुहारी पनि अस्पताल बोकेर लाँदा लाँदा उनीहरू नि हैरान परिसकेका थिए, त्यस्तो मान्छे पनि यस्तो हुँदो रहेछ, आफैलाई विश्वास नलाग जस्तो भयो।
14: बिना अपरेसन, पाल्स, पिनास, पत्थरी लगायत बच्चादेखि वृद्धसम्म जुनसुकै स्वास्थ्य समस्याको सफल उपचार, विश्वास, अनुभव र प्राकृतिक उपचारको भरोसा रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय, पुलचोक नारायणगढ, कैलाश पेट्रोल पम्प अगाडि 20 मिटर उत्तर तर्फ नारायणी नदी किनार। सम्पर्क 0656 95954 र 98451 81115।

0: अब थन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
1: रंग बहार रंग बहार
2: बर्जर सँगै उपहार उपहार बम्परमा यामाहा रेजियर
1: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
2: साथै 65

0: इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
1: घर रङ्गाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
2: बर्जर पेन्ट्स।
3: FM, हृदयको स्पन्दन।

0: हालिका एफएम 95.2
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
2: बारम्बार पेट दुख्ने वा कलेजोको समस्याले हैरान हुनुहुन्छ?
3: अब उपचारको लागि विदेश जानै पर्दैन।
2: पेट, कलेजो तथा पाचन रोगको विश्व स्तरीय उपचार अब नेपालमै।
3: उन्नत प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक र भरपर्दो उपचार सेवा।
4: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, लगनखेल, ललितपुर।
5: सम्पर्क फोन वा व्हाट्सएप नम्बर 97651979777।
3: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, पेट्रो कलेजोको भरोसा योग्य उपचार गन्तव्य।

0: भविष्यतर्फ
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: हेर न बाबु, यो सेफ्टी ट्याङ्की बरिएर फोर्नै माथि आएर घरै गनाएर बसी खान भएन।
3: कस्तो गनाको 6,000 लिटर क्षमताको ट्याङ्की भएको न्यू मनकामना सेफ्टी ट्याङ्कीलाई बोलाइहाल्नुहोस् दिदी। भ्याकुम लगाएर माटो गिटी बालुवा जे आउँछ एकैछिनमा सफा गरिदिन्छ।
2: हो र बाबु, अहिले के हो नाम?
3: न्यू मनकामना सेफ्टी ट्याङ्की सफाई। त्यहाँको फोन नम्बर चाहिँ 98550 62 331। टिप्नु है।
4: सबैले एक पटक यता सुन्नुहोस् त, छातीमा भारीपन वा दबावको अनुभूति हुनु, सास फेर्न गाह्रो हुनु, अचानक चिडचिड पसिना आउनु, चक्कर आउनु वा थकान महसुस हुनु, स्वास्थ्य अचानक बिग्री बान्ता हुनु, अचानक कम वा उच्च रक्तचाप हुनु लगायतका लक्षणहरू हृदयघातका हुन सक्छन्। तपाईँ वा तपाईँका नजिकका कसैलाई यस्ता समस्या देखिएको छ भने तुरन्त भरतपुर दूरसञ्चार रोडमा रहेको चितवन मुटु अस्पतालमा आएर समयमा नै उपचार गराई
5: वरिष्ठ मुटु रोग विशेषज्ञहरूबाट बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म ओपिडी सेवा, अत्याधुनिक प्रविधिको साथमा 24 घण्टा आकस्मिक सेवा सहित अत्याधुनिक क्याथल्याब फिलिप्स एजुरियन जडान, एन्जियोग्राफी, एन्जियोप्लास्टियो, अस्थायी तथा स्थायी पेजमेकर जडान साथै पेजमेकर ब्याट्री फेर्ने सेवा लगायत सेवाहरू, इन्टरभेसनल रेडियोलोजी पेरिफेरल इटिबिडी र इएसई लगायतका सेवाहरू उपलब्ध गराई मुटु रोग सम्बन्धी विभिन्न जाँचहरू गरी उपचार भइरहेको जानकारी गराउँदछौ।
4: स्वस्थ मुटु स्वस्थ जीवन हाम्रो चाहना। चितवन मुटु अस्पताल प्राली, दूरसञ्चार रोड भरतपुर 10 चितवन। फोन 0556-598-340 598-1140।
5: आँखा सम्बन्धी सम्पूर्ण रोगको अत्याधुनिक उपचार शल्यक्रिया एवं परामर्शको लागि विश्वासिलो नाम चितवन आँखा अस्पताल। सम्पर्क फोन 0554-93-780। साथै नेपाल सरकारको सामाजिक सुरक्षाको स्वास्थ्य बीमा योजना चितवन आँखा अस्पतालमा उपलब्ध छ।
6: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
7: मेरो नाम चन्द्र कुमारी लामिछाने, म हर्कापुर 12 बाट हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने, अनि नानीले वैदिकमा जाऊ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गरौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गएँ, अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो।
8: सुमाया सुधार तितर माडी मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँबाट झस्कानी र नि पटाउनी गल्नी, अनि भतते पोल्नी, दुख्ने बेसी पटाउनी, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान दबाई दिनुभयो, त्यो गर्दा गर्दै त्यतिकै हिँड्न सक्ने भएको।
6: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
9: आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनको कर छुट तथा सहुलियत सम्बन्धी अत्यन्त जरुरी सूचना। नेपाल सरकारले आर्थिक एन 2083 मार्फत विभिन्न कर, ब्याज शुल्क, थप दस्तुर तथा जरिवाना छुट एवं मिनाहा सम्बन्धी विशेष व्यवस्था गरेको छ। यस अन्तर्गत राष्ट्रिय पुननिर्माण कोषमा योगदान गरेको रकम घटाउन पाउने, व्यापारिक मौजदातको नोक्सानी सम्बन्धी व्यवस्था, वैदेशिक सहायता सम्झौता बमोजिम सञ्चालित आयोजनाका निर्माण तथा सेवा प्रदायकहरूलाई आयकर छुट, साबिकका बिक्री कर, मनोरञ्जन कर, होटेल कर तथा ठेक्का कर सम्बन्धी बक्यौता छुट तथा मिनाहा लगायतका व्यवस्था रहेका छन्। यसै गरी विलासिता शुल्क तथा मूल्य अभिवृद्धि कर, आयकरको ब्याज तथा शुल्क, मूल्य अभिवृद्धि करको ब्याज तथा जरिवाना शुल्क, अन्त शुल्कको जरिवाना एवं विलम्ब शुल्क लगायतमा पनि एन बमोजिम छुट तथा मिनाहाको व्यवस्था गरिएको छ। विवरण पेश गरिसकेका तर कर तथा अन्त शुल्क बक्यौता रहेका करदाताले कर दाखिला गरेमा ब्याज शुल्क, थप दस्तुर एवं जरिवाना नलाग्ने र कर निर्धारणबाट सिर्जित बक्यौता दाखिला गर्ने एवं विचाराधीन मुद्दा फिर्ता लिई कर दाखिला गर्ने सम्बन्धमा समेत विशेष सहुलियतको व्यवस्था गरिएको छ। त्यसै गरी संस्था, बिमा अभिकर्ता, संयुक्त राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय संघ संस्थामा कार्यरत नेपाली वा बासिन्दा व्यक्ति लगायतका लागि पनि ऐनमा विभिन्न कर छुट, ब्याज तथा शुल्क मिनाहा सम्बन्धी विशेष व्यवस्था गरिएको छ। तसर्थ आर्थिक ऐन 2083 ले प्रदान गरेका छुट तथा सहुलियतको लाभ लिन योग्य सम्पूर्ण
4: करदाता एवं सरकार वालाहरूलाई सम्बन्धित व्यवस्था र तोकिएको प्रक्रिया बमोजिम समयमै आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनमा सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्नु हुन अनुरोध गरिन्छ। आन्तरिक राजस्व कार्यालय भरतपुर चितवन, सम्पर्क नम्बर 0556 90 811।
0: तीजको रमाइलो, परिवारको खुसी अनि अविस्मरणीय कार्यक्रम अब एउटै उत्कृष्ट गन्तव्य धावन पार्टी प्यालेस भरतपुर 11 जागृति चोक।
10: साधारण सभा, विवाह, वर्षबन्ध, सेमिनार, गोष्ठी, बर्थडे पार्टीदेखि तीज विशेष कार्यक्रमसम्म सुविधा सम्पन्न आफ्नै भवनमा चारवटा अत्याधुनिक हल, एउटै हलमा 1000 जनासम्मको क्षमता, स्विमिङ पुल, रेस्टुरेन्ट, बार र प्रशस्त पार्किङ सुविधा।
0: यस तीजमा विशेष छुट, स्वादिष्ट हाइजेनिक खाना र सुन्दर शान्त वातावरणमा आफ्नो कार्यक्रमलाई अझ विशेष बनाउनुहोस्।
10: आजै बुकिङ गर्नुहोस् धावन पार्टी प्यालेस भरतपुर 11 जागृति चोक मालपुर चोकबाट 500 मिटर पूर्व। फोन 0556 90 119, मोबाइल 98550 49 070।
4: ग्राहकहरूसँगको एक दशकको विश्वसनीय सम्बन्ध, अनवरत रूपमा ग्राहककै सेवामा प्रकृति कपास उद्योग तथा प्रकृति फर्निसिङ ग्यालरीको 10 वर्ष
5: विश्वासमा थप प्रगाढता, गुणस्तरमा थप मेहनत र तपाईँकै निरन्तर विश्वास सँगै सद्भावले हामी 10 वर्ष पुरा गरेका छौँ।
4: हाम्रो व्यावसायिक यात्रा अझै लामो हुनेछ। तपाईँसँगको विश्वास र सम्बन्ध अझै अब्बल बनाउने आशा र तत्परताका साथ
5: तपाईँको आफ्नै रोजाई आधुनिकता सँगै मौलिकता, स्वदेशी उत्पादनलाई प्राथमिकता।
4: प्रकृति कपास उद्योग तथा प्रकृति फर्निसिङ ग्यालरी भरतपुर 10 हाकिम चोक। फोन नम्बर 98512 22093।
5: प्रकृति, मौलिकता र विश्वासको प्रति। ग्लोबल करियरको सुरुवात होटल र आईटी सँग सिप शिक्षा र सम्भावनाको संगम आरम्भ कलेज,
11: जहाँ अनुभवी शिक्षकको मार्गदर्शनमा प्रयोगात्मक र व्यवहारिक शिक्षा प्रणाली सँगै आधुनिक प्रविधिसँग सिक्ने अवसर मिल्छ।
5: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BIT र ब्याचलर अफ होटल म्यानेजमेन्ट BHM विषयमा सीमित सिटमा भर्ना खुलेको हुँदा सिट सुरक्षित गर्नुहोस्।
11: आरम्भ कलेज, जहाँ सेवा, कला र सूचना प्रविधि सँगै फस्टाउँछ नवीनतम नेपाल कला।
5: भर्ना एवं अन्य जानकारीका लागि आरम्भ कलेज भरतपुर 11 नहर चोक बाइपास रोड, सम्पर्क नम्बर 0556 13 664, मोबाइल 98550 33664 र 98550 33559।
12: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
13: कम्पनी N 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
12: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556 90 959, 98550 63059 र 98550 67359।

0: Mia. Extreme energy drink.
1: इस्पालीको तिसको दर सोल्टी होटलमा वेलकम ड्रिंक, स्वादिष्ट स्नैक्स र विविध परिकारले भरिएको बुफे प्रति व्यक्ति मात्र 2,499 रुपियाँ देखि 15 जना वा 100 भन्दा बढीको समूहका लागि कम्प्लिमेन्ट्री पिकअप र ड्रपको सुविधा पनि। सोल्टी वेस्टर्न रिसोर्ट चितवन भरतपुर 22 पटिहानी। रिजर्वेशन तथा थप जानकारीका लागि सम्पर्क
2: 9820112008 र 9820114424।
3: ल फेरि के भयो, बिच बाटोमै गाडी बन्द भयो।
4: होइन ए साथी, यहाँ किन रोकिएको, के भयो गाडीमा?
3: के हुनु साथी, गाडी किन्दा त हेर्दा राम्रो फिचर पनि धेरै थियो, तर अहिले बेला बेलामा नयाँ समस्या आउँछ क्या, एक पछि अर्को टेक्निकल समस्याले हैरान भएको छ।
4: त्यही भएर त गाडी किन्दा लुक्स र फिचर मात्र हेरेर हुँदैन नि, बिगो गाडी, भरपर्दो ब्रान्ड, पार्ट सजिलै पाइने र सर्भिसको पहुँच राम्रो भएको गाडी रोज्नु पर्छ नि साथी।
3: त्यसो भए तिमीले कुन गाडी चलाउँछौ त साथी?
4: टाटा, भारतमै लामो समयदेखि विश्वास कमाएको ब्रान्ड, बलियो, भरपर्दो र आवश्यक स्पेयर पार्ट्स तथा सर्भिसको सहज पहुँच, दैनिक प्रयोगका लागि व्यवहारिक छनौट।
3: ल मैले पनि अब गाडी बेचेर टाटा नै लिने विचार गरे। कहाँ पाइन्छ हो टाटाको गाडी साथी?
4: सजिलो छ नि, सफल मोटर्समा जाऊ न, भरतपुर एयरपोर्ट गेटको ठिक अगाडि र कावसती शाखा थकाली चोकमा।
3: सम्पर्क नम्बर
4: ल अहिले नै टिपिहाल, 9015-64-661, 9015-13-07-495 र 9015-13-07-492।
1: गाडी रोज्दा देखावटी र फिचर मात्र होइन, भरपर्दोपन, टिकाउपन र सहज सेवा पनि रोज्नुहोस्। सफल मोटर्स, भरतपुर एयरपोर्ट गेट अगाडि र कावासोती थकाली चोक।
0: स्टुडियो टाइम चेक। यो समय
1: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली, भरतपुर 9 केन्द्रीय बस पार्क चितवन।
5: उच्च शिक्षा अध्ययनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, आइएलटिएस, पिटी, कोरियन, अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा, सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेस प्राली, भरतपुर ओह्रालो, नारायणगढ।

0: खालि एउटा शान्त रूपमा मन बुझाउनेको रूपमा त्यो चोटलाई नरम बनाउनको लागि कलाकारले पनि देशको लागि चाहिँ अचेतनाको रूपमा ल्याउँदाखेरि राम्रो हुन्छ।
1: भारतको नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन सुरु, विश्वव्यापी सहभागिता र प्रभाव बढाउन ब्रिक्सले ठोस पहल गर्नुपर्नेमा मोदीको जोड,
2: र नेपाल भलिबल लिगको उपाधिका लागि कर्णाली र अन्नपूर्ण बीचको खेल चल्दै,
3: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
4: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
3: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
4: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आइओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
3: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।
4: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन, फोन नम्बर 056421261, 596617,
3: मोबाइल 9855607608, 9855607609, 9511625594, 9510544.
5: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्, जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
6: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि, हाम्रो मौनता कहिलेसम्म?
5: साझा पृथ्वी, साझा दायित्व, जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 वटै स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काख, काली गण्डकीको तट, मोक्ष भूमि जोमसोम मुस्ताङमा आयोजना हुने घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083मा सहभागी बनौ।
6: आयोजक घरबझोङ गाउँपालिका, जोमसोङ मुस्ताङ।
5: स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी।
6: घरबझोङ घोषणा पत्र जारी गरौँ, जलवायु न्यायको नेतृत्व गरौँ।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056494333 4935555।
1: नेपाल दर्पणमा अब खबरको सिलसिला सुरुमा, नेपाल एसएससी प्रिमियर कप उपाधि सहित एसिया कपमा छनौट भएको सुखद खबर। एसएससी प्रिमियर कप क्रिकेटको उपाधि जित्दै नेपाल एक दिवसीय एसिया कपमा छनौट भएको छ। नेपालले मलेसियामा भएको प्रतियोगिताको फाइनलमा युएईलाई 44 रनले हरायो। यो प्रतियोगिताको विजेता एक टोली मात्रै भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान सम्मिलित एसिया कप खेल्न पाउने प्रावधान थियो। नेपाल च्याम्पियन बन्दै अर्को वर्ष बंगलादेश देशमा हुने तालिका रहेको एसिया कपमा छनौट भएको हो। नेपालले दोस्रो पटक एसिया कप खेल्नेछ। यसअघि सन् 2023 घरेलु मैदानमा भएको यो प्रतियोगिताको फाइनलमा पनि नेपालले युएईलाई 7 विकेटले पराजित गरी पहिलो पटक एसिया कप खेलेको थियो। आजको खेलमा नेपालका ओपनर आसिफ शेखले शतक बनाए। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 313 रन बनाएको थियो। आसिफले 106 रन जोडे। युएईका राहुल चोपराले शतक बनाए पनि टोलीको हार टार्न सकेनन्। युएई 49 ओभर 1 बलमा 269 रनमा अल आउट भयो। आसिफ प्लेयर अफ द म्याच बनेका छन्। यस्तै प्रतियोगितामा सर्वाधिक विकेट लिएका नेपालका कप्तान सन्दीप लामिछाने प्लेयर अफ द टुर्नामेन्ट भए। फाइनल खेलेका नेपाल र युएई इमर्जिङ टिम्स एसिया कपका लागि पनि छनौट भएका छन्।
2: नेपाल प्रहरीको टिम्बुरी 2 त्रिवेणी विशेष अपरेशन अन्तर्गत बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, डीएनए प्रोफाइलिङ, होल्डिङ सेन्टरमा सहजीकरण, समुदाय प्रहरी साझेदारी लगायतका कार्यक्रम सञ्चालन भइरहेका छन्। अभियान अन्तर्गत सहजीकरण तथा समन्वयका लागि नुवाकोटमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी विनोद सिलवालका अनुसार गएको भदौ 19 गतेदेखि अहिलेसम्म 65 सब व्यवस्थापन गरिएको छ भने 46 नेपाली र 1 भारतीय गरी 47 सबको डीएनए परीक्षण गरिएको छ। संकलन गरिएका मध्ये 37 डीएनए नमूना नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको र 10 नमूना पठाउन बाँकी रहेको छ। प्रहरीको लेभल 1 अस्पतालमा डीएनए नमूना संकलन गरिएको छ। टोलीले रसुवामा आवश्यक सामान पठाउन सहजीकरण गर्नुका साथै रसुवाबाट नुवाकोट ल्याइएका सबको व्यवस्थापनमा समेत सहजीकरण गरिएको छ। एसएसपी सिलवालका अनुसार खोजी तथा उद्धारसँगै विभिन्न होल्डिङ सेन्टरको अनुगमन तथा प्रभावित क्षेत्रको अवस्थाबारे समन्वय गर्ने काम समेत भइरहेको छ। यस्तै नेपाली सेनाले विशेष गरी सुरुङ लगायत जोखिमयुक्त ठाउँमा उद्धार, सड़क सञ्जाल, सम्पर्क विच्छेद भएका र अत्यावश्यक पूर्वाधार निर्माण लगायतका काम गरिरहेको छ। भदौ 10 आएको भोटेकोशी बाढीको आज 18 दिन भइसकेको छ।
1: त्रिशुली नदीको बाढीका कारण सड़क भाँसिएपछि अवरूद्ध धादिङ चरौदीको कृष्णवीर सड़क खण्ड मंगलबारसम्म सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ। नागढुङ्गा मुगलिङ सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भाँसिएको सड़कको भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम यसअघि नै सकिएको छ। सड़क निर्माणका लागि आवश्यक उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन गरी धमाधम काम भइरहेको र यही मंगलबारसम्म गाड़ी चल्ने गरी खुलाउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो। भदौ 10 भोटेकोशी र त्रिशुली नदीको बाढीपछि पहिरो तथा सड़क भाँसिएसँगै कृष्णवीर क्षेत्र अवरूद्ध छ। त्यहाँ नयाँ ट्र्याक निर्माण गरी यातायात सञ्चालन गर्ने गरी सड़क योजना कार्यालयले उपकरण परिचालन गरेर काम गर्दै आएको छ।
2: परराष्ट्र मन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद कुनै एक देशको मात्र समस्या नभई सीमापार प्रभाव पार्ने साझा चुनौती भएको बताउनु भएको छ। आज काठमाडौँमा भएको कार्यक्रममा मन्त्री खनालले राजनीतिक सीमाले देशहरूलाई छुट्याए पनि हिमालय र यसको पारिस्थितिक प्रणाली सीमाभन्दा परस्पर जोडिएको हालैको भोटेकोशी विपदबाट देखिएको बताउनुभयो। प्राकृतिक विपदको सामना गर्न साझा जिम्मेवारी, पूर्व तयारी र क्षेत्रीय सहकार्य आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो। नेपाल चीन सम्बन्धबारे चर्चा गर्दै परराष्ट्र मन्त्री खनालले भूगोल दुई देशबीचको सम्बन्धको महत्वपूर्ण आधार भए पनि सम्बन्धको भविष्य भूगोलले मात्र निर्धारण नगर्ने उल्लेख गर्नुभयो। उहाँले दुई देशबीच लामो समयदेखि कायम सद्भावलाई व्यावहारिक सहकार्यमा रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो। सन् 2019 स्थापित रणनीतिक साझेदारीलाई थप सुदृढ गर्दै सीमापार कनेक्टिभिटी, सहज व्यापार प्रविधि, सहकार्य र साझा समृद्धिमा केन्द्रित हुनुपर्ने उहाँले बताउनुभयो। चीनको प्रविधि र नवप्रवर्तनमा भएको प्रगतिबाट नेपालले लाभ लिन सक्ने उल्लेख गर्नुहुँदै मन्त्री खनालले प्रयोगशाला अनुसन्धान, नवप्रवर्तन तथा ज्ञान आदान प्रदानमा सहकार्य विस्तार गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा नेपालका लागि चिनिया राजदूत झाङ माओमिङले हिमाली क्षेत्रमा बढ्दै गएको जलवायुजन्य जोखिम र प्राकृतिक विपदको सामना गर्न नेपाल र चीनले मिलेर काम गर्नुपर्ने बताउनु भएको छ। उहाँले नेपाल र चीन एउटै हिमाली पारिस्थितिक प्रणालीसँग जोडिएकाले हिमाली क्षेत्रमा हुने बाढी, पहिरो तथा अन्य प्राकृतिक विपदको प्रभाव दुवै देशले सामना गर्नुपर्ने बताउनुभयो। चिनिया राष्ट्रपति सी जिनफिङको भनाई उद्धृत गर्दै राजदूत माओमिङले कुनै पनि देश वातावरणीय जोखिमबाट पूर्ण रूपमा सुरक्षित रहन नसक्ने र जलवायु परिवर्तनको सामना देश एक्लैले गर्न नसक्ने बताउनुभयो।
1: यसैबीच बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भोटेकोशी र त्रिशुली नदीको दायाँ बायाँ क्षेत्रमा अब फेरि बस्ती बसाल्न नहुने बताउनु भएको छ। नेपाल प्रेस सोसाइटीले भक्तपुरको सूर्य विनायकमा आज गरेको कार्यक्रममा मुख्यमन्त्री थापाले गएको भदौ 10 आएको भोटेकोशी बाढीले ठूलो जनधनको क्षति गरेको र अब पुनर्स्थापनाको काम गर्दा ध्यान पुर्याउनु पर्नेमा जोड़ दिनुभयो। भोटेकोशी र त्रिशुली नदी किनारको क्षेत्र सधैँ जोखिमपूर्ण रहेका कारण दीर्घकालीन सोचका साथ अघि बढ्नुपर्ने उहाँले बताउनुभयो। बाढ़ी प्रभावित क्षेत्रका नागरिकका लागि सम्बन्धित पालिकाले जग्गा उपलब्ध गराउने र प्रदेश सरकारले बस्ती निर्माण गर्ने सहमति भएको उहाँको भनाइ छ। नुवाकोटका लागि विदुर नगरपालिकामा जग्गा पाइसकेको र रसुवाका लागि जग्गा हेरिरहेको पनि बागमतीका मुख्यमन्त्री किरण थापाले जानकारी दिनुभयो। उहाँले बाढ़ी तथा विपद प्रभावित नागरिकको लागि स्थायी आवास निर्माणलाई पहिलो प्राथमिकतामा राखेको र दीर्घकालीन रूपमा सुरक्षित ठाउँमा प्रभावितको पुनर्स्थापना गर्न प्रदेश सरकार केन्द्रित रहेको समेत
10: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बिसिए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बिबिए बिसिए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
11: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
10: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
12: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
13: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
14: हरेक मान्छेको सपना जपना र चाहना पैसा
15: पैसामा छ शक्ति पैसामा छ सहारा
14: धोती पटुका र इजारको गाँठो हुँदै गाँड धनसम्म
15: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म
14: यच्छ प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
15: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
14: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
15: इतिहास गाथा र कथा गाँठका कुरा
14: गाँठका कुरा
15: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले युएईलाई हराउँदै नेपाल एसिसी प्रिमियर कप च्याम्पियन अर्को वर्ष एसिया कप खेल्ने बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत वितरण लगायतका काम निरन्तर कृष्णभीरको सड़क मंगलबारसम्म खुलाउने गरी काम तीव्र हिमाली विपद राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती रहेको परराष्ट्र मन्त्री खनालको भनाई भोटेकोशी र त्रिशुली नदी किनारमा फेरि बस्ती बसाल्न नहुनेमा बागमतीका मुख्यमन्त्री थापाको जोड लगायतका खबर प्रस्तुत गर्यौं।
2: नेपाल दर्पणमा अब बाँकी खबर भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रका लागि प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम निरन्तर छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहानसम्म कोषको खातामा झण्डै 13.54 करोड़ 9 लाख रूपियाँ मौजात छ। कार्यालयका अनुसार हिजो बेलुका 5 बजेपछि आज बिहानसम्म 28,20,14,366 रूपियाँ थपिएको छ। राहत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 बैंकमा रहेको छ। सरकारले यसअघि यो कोषबाट बाढ़ी पीड़ितका नाममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब रूपियाँ निकासा गरिसकेको छ। यस्तै कोषका 2 बैंकका डलर खातामा पनि रकम जम्मा भइरहेको छ। आज बिहानसम्म कुल 2,34,38,847 अमेरिकी डलर पुगेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ।
1: भोटेकोशी बाढीमा अभिभावक गुमाएका 25 बाल बालिकालाई चेतना सन्देश नेपाल बाल गृहले संरक्षण गर्ने भएको छ। सर्लाहीको हरिवन नगरपालिका 5 रहेको बाल गृहले बाढीबाट अभिभावक बिन भएका 25 बाल बालिकाको पठन पाठन सहितको जिम्मेवारी लिन स्थानीय प्रशासनसँग मिलेर प्रक्रिया अघि बढाएको संस्थाका अध्यक्ष सुरेन्द्र लामाले जानकारी दिनुभयो। भोटेकोशी बाढीबाट अति प्रभावित जिल्ला रसुवा, धादिङ र नुवाकोटका बाल बालिकालाई चाँडै ल्याउन प्रशासन कार्यालय मार्फत छलफल भइरहेको उहाँले जानकारी दिनुभयो। बाल गृहमा अहिले पनि विभिन्न कारणले अभिभावक बिन भएका 28 बाल बालिकालाई पठन पाठन सहित आश्रय दिएर राखिरहेको संस्थाले जनाएको छ।
2: आज विश्व प्राथमिक उपचार दिवस बसाइसराईको सन्दर्भमा प्राथमिक उपचार भन्ने मूल नाराका साथ नेपाल सहित विश्वभर मनाइँदैछ। विपद बाढी पहिरो र अवसरको खोजीमा मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा बसाइसराई गर्न बाध्य छन्। बसाइसराईको यात्राका क्रममा धेरैले थकान, कुपोषण, अघातजन्य चोटपटक, मानसिक तनाव र दुर्व्यवहार जस्ता अनेकौं शारीरिक तथा मनोवैज्ञानिक जोखिमहरूको सामना गर्नुपर्ने हुन्छ। यस्तो कठिन र आकस्मिक अवस्थामा घाइते वा बिरामीको जीवन रक्षा गर्न र उनीहरूको स्वास्थ्य अवस्था थप बिग्रिन नदिन प्राथमिक उपचारको ज्ञान र सेवा अत्यन्तै महत्वपूर्ण हुन्छ। यसै अवसरमा नेपाल रेडक्रस सोसाइटीले विज्ञप्ति निकालेर महामारी, दुर्घटना, विपद र द्वन्द्वका बेला प्राथमिक उपचारको आवश्यकता झनै बढ्ने कुरामा जोड दिएको छ। हालैको भोटेकोशी बाढीमा पनि स्वयंसेवकहरूले दिएको प्राथमिक उपचार र मनोवैज्ञानिक सेवाले यसको महत्वलाई थप पुष्टि गरेको छ। प्राथमिक उपचारको ज्ञान र अभ्यासलाई व्यापक बनाउन नेपाल रेडक्रसले हरेक घरमा एक प्राथमिक उपचारकर्ता भन्ने अभियानलाई सार्थक बनाउन सबैमा आह्वान गरेको छ।
1: अबको 3 भोटेकोशी बाढी प्रभावित क्षेत्रका केही ठाउँमा मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले बाढी प्रभावित क्षेत्रका लागि विशेष मौसम बुलेटिन मार्फत आज रातिदेखि 30 गते मंगलबार बिहानसम्म रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन तथा आसपासका केही जिल्लामा मध्यमसम्मको पानी पर्न सक्ने जनाएको हो। यी क्षेत्रका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान रहेको महाशाखाले जनाएको छ। पछिल्लो 24 रसुवा, नुवाकोट, धादिङ र गोरखा आसपासका केही ठाउँमा मध्यमसम्म वर्षा मापन भएको छ। देशभर मनसुनी वायुको प्रभाव छ। अहिले काठमाडौँ उपत्यका सहित बागमती, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँ र मधेस प्रदेशको 1-2 ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ।
2: गुल्मीमा 38 जातका कफीको परीक्षण गरिएको छ। जिल्लामा व्यवसाय कफी खेतीको विस्तारसँगै कफीका नयाँ जातको परीक्षण तथा गुणस्तर अध्ययनका लागि परीक्षण गरिएको हो। कफीको अनुसन्धान कार्यक्रम अन्तर्गत भण्डारी डाँडामा आर्थिक वर्ष 2082-83 38 जातका कफीको जातीय मूल्याङ्कन सम्पन्न भएको कफी अनुसन्धान कार्यक्रमका प्रमुख तथा वरिष्ठ वैज्ञानिक जनार्दन गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार परीक्षण गरिएका जातमध्ये 3 जात सिफारिसका लागि अन्तिम चरणमा पुगेका छन्। ती जातमा गुल्मी, लोकल सिलेक्सन 10 र येलो क्याटुरा रहेका छन्। धुरू क्षेत्र गाउँपालिकामा रहेको कफी अनुसन्धान कार्यक्रमले प्राङ्गारिक प्रविधि मार्फत 38 जातका कफीको जातीय परीक्षण सम्पन्न गरेको हो। यसै वर्ष थप अनुसन्धानमा समावेश गर्ने गरी भारतबाट 4 नयाँ जातका कफीका बिरूवा ल्याएर बेर्न उत्पादन शुरू गरिएको पनि प्रमुख गौतमले बताउनुभयो। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत झण्डै 100 रोपनी क्षेत्रफल मध्ये 60 रोपनीमा कफीका जातीय तथा अन्य परीक्षण र बिउ बेर्न उत्पादन भइरहेको छ। नेपालमा अहिलेसम्म कुनै पनि कफीका जात सिफारिस नभएको अवस्थामा अनुसन्धान कार्यक्रमले यस वर्ष 3 जात सिफारिसका लागि अन्तिम चरणमा पुर्याएको उहाँले जानकारी दिनुभयो।
1: वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको 66 वर्षको उमेरमा आज निधन भएको छ। श्वास प्रश्वासमा समस्या भई बिहान उहाँलाई बलम्बुमा रहेको सशस्त्र प्रहरी बल अस्पतालमा उपचारका लागि लगिएकोमा उपचारकै क्रममा निधन भएको अस्पतालका डाक्टर दिवाकर सिंह थापाले जानकारी दिनुभयो। 2016 साल माघ 7 गते इलाममा जन्मिएका गौतम काठमाडौँको थानकोटमा बस्दै आउनुभएको थियो। उहाँको भोलि अन्तिम संस्कार गरिने भएको छ। नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
16: विशेषज्ञ सेवा, आधुनिक प्रविधि र भरपर्दो उपचार, चितवन हस्पिटल प्राली, भरतपुर 24 कोठी।
17: विगत 24 वर्षको सफल यात्रामा देशकै ख्याति प्राप्त विशेषज्ञ चिकित्सकहरूद्वारा
16: मुटु, छाती, पेट, मधुमेह, उच्च रक्तचाप, फोक्सो, बाल रोग, छाला, घाँटी तथा स्त्री प्रसुति एवं प्रजनन सम्बन्धी रोगको उपचार सेवा,
17: हाड जोड्नी, नसा, मेरुदण्ड, बाथ रोग, जोड्नी प्रत्यारोपण, प्यारालाइसिस तथा क्यान्सरको उपचार सँगै साना ठुला शल्यक्रिया, प्रोस्टेट र मृगौलाको पत्थरी सम्बन्धी उपचार पनि।
16: कुनै पनि रगत सम्बन्धी समस्या जस्तै शरीरमा निलो डाबर आउने, रगतको कमी, प्लेटलेट्सको कमी, असामान्य रक्तस्राव तथा अन्य रक्त सम्बन्धी समस्याका लागि रक्त रोग विशेषज्ञद्वारा सेवा,
17: 24 घण्टा इमर्जेन्सी सेवा,
16: अत्याधुनिक सेवा, ICU, सिटी स्क्यान, डिजिटल एक्सरे, भिडियो इन्डोस्कोपी सहित ल्याब सेवा,
17: चितवन हस्पिटल प्राली, भरतपुर 24 कोटी।
18: सम्पर्क 0564-93-101-493-672।
17: तपाईँको स्वास्थ्य हाम्रो जिम्मेवारी।
19: Ayo, that jalmuri

0: दालको उत्कृष्ट उत्पादन रिजाल्स पिरो चटपटे झालमुरी
1: कालिका एफएम 95.2
2: उज्यालो रेडियो मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
3: नेपाल दर्पणमा अब विदेशको खबर। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन आजदेखि शुरू भएको छ। सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको सहभागिता र प्रभाव बढाउन ब्रिक्सले ठोस पहल गर्नुपर्नेमा जोड़ दिनुभएको छ। उहाँले वर्तमान विश्व शासन संरचना शक्ति र निर्णय निर्माणको अधिकार केही देशमा केन्द्रित रहेको भन्दै त्यसलाई सबैको साझेदारी सुनिश्चित हुने संरचनामा रूपान्तरण गर्नुपर्ने बताउनुभयो। उहाँले ग्लोबल साउथका देशहरू विश्वव्यापी संकटको अग्रपंक्तिमा रहे पनि निर्णय निर्माणमा भने पछाडि रहेको टिप्पणी गर्नुभयो। मोदीले विश्व शासन सुधारका लागि ब्रिक्सले 10 प्रस्ताव तयार गरी आउँदो शिखर सम्मेलनसम्म ब्रिक्स रिफर्म रोडम्याप बनाउने प्रस्ताव अघि सार्नुभयो। साथै उहाँले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको सुधार अब थप ढिला गर्न नहुने पनि बताउनु भएको छ। यो सम्मेलनमा 10 भारतीय प्रधानमन्त्री मोदी, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनिया राष्ट्रपति सी जिन पिङ एउटै मञ्चमा सँगसँगै देखिँदै हुनुहुन्छ। सन् 2020 गलवान झडपपछि पहिलो पटक भारत भ्रमण पुगेका चिनिया राष्ट्रपति सी र प्रधानमन्त्री मोदी बीच बहुप्रतीक्षित द्विपक्षीय वार्ता समेत हुँदैछ। नयाँ दिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको छ।
2: अब खेल खबर। नेपाल प्रिमियर कप उपाधि सहित एसिया कपमा छनौट भएको खबर हामीले यसअघि शुरूमै प्रस्तुत गर्यौं। खेलको अर्को खबरमा नेपाल भलिबल लीग एनबीएलको उपाधिका लागि अहिले कर्णाली शिवराज र गण्डकीको प्रतिनिधित्व गर्ने अन्नपूर्ण स्पाइकर्स किङ्स खेलिरहेका छन्। फाइनल खेल त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कबडलमा अहिले चलिरहेको छ। फ्रेन्चाइज लीगको पहिलो संस्करण विजेताले 20 लाख रूपियाँ पुरस्कार जित्नेछ। कर्णाली हिजो बेलुका भएको प्लेअफ खेलमा काठमाडौँ रेड्सलाई 3-1 सेटमा पराजित गर्दै फाइनलमा पुगेको अन्नपूर्ण यससँगै लीगको शीर्ष स्थानमा रहँदै सोझै फाइनलमा पुगेको थियो। लीगमा 6 सहभागी थिए। खबरको सिलसिला यति नै। आज शनिबार रंगदर्पणको पालो। रंगदर्पण लिएर आइपुग्नु भएको छ साथी महेश गेवाली।
4: आजको रंगदर्पण विपदको पीडामा मलम लगाउन मद्दत गर्ने गीत संगीतमा केन्द्रित छ।

भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको अप्रत्याशित बाढीले ठूलो विनाश निम्त्यायो। केही समयमै घर, सडक, पुल, बजार र जलविद्युत आयोजनाका संरचनासँगै धेरै परिवारलाई तहस नहस बनायो। प्राकृतिक विपदपछि पीडाको यस्तो घडीमा कला र संगीतको भूमिका के हुन सक्छ? त्रिपाल, खाद्यान्न र औषधि जस्ता भौतिक राहत प्रभावितसम्म पुग्न आवश्यक छ, तर विपदले मनमा छोडेको डर, त्रास र पीडालाई यस्ता सामग्रीले मात्र शान्त पार्न सक्दैनन्। इतिहास हेर्ने हो भने ठूला विपद र सङ्कटपछि समाजमा गीत, कविता र सृजनाहरू जन्मिएका उदाहरणहरू प्रशस्तै छन्।

जब कुनै कलाकारले विपदलाई विषय बनाएर गीत सृजना गर्छ त्यसमा पीडितले आफ्नो दुःखको प्रतिबिम्ब भेट्न सक्छ। आफू एक्लो छैन, आफ्नो पीडालाई अरूले पनि महसुस गरिरहेका छन् भन्ने अनुभूति हुन्छ। रसुवा भोटेकोसीको विपद पछि नेपाली संगीत क्षेत्रले पनि यही भूमिका निर्वाह गर्न खोजेको देखिन्छ। केही कलाकारले विपदलाई केन्द्रमा राखेर सृजना गरेका गीतबाट प्राप्त आमदानी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका छन्। कलाकारले आफ्नो सबैभन्दा ठूलो शक्ति आफ्नो स्वर र सृजना पीडितका नाममा समर्पित गर्नु आफैमा अर्थपूर्ण पहल हो।

0: विपदपछि नेपाली कलाकारले गीत संगीत र साङ्गीतिक कार्यक्रम मार्फत शोक व्यक्त गर्ने, जनचेतना फैलाउने र राहतका लागि सहयोग जुटाउने गरेका छन्। देशभित्र मात्र होइन विदेशमा रहेका नेपालीलाई पनि राहत, उद्धार र पुननिर्माणका लागि ऐक्यबद्ध गराउन साङ्गीतिक आह्वानले भूमिका खेल्न सक्छ। त्यसैले विपदपछि उद्धार र राहतसँगै मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोगको आवश्यकता पनि उत्तिकै महत्वपूर्ण हुन्छ। गीत संगीतले समस्याको समाधान त गर्दैन, तर केही समयका लागि भए पनि मानिसलाई पीडा र त्रासबाट बाहिर ल्याउन, मनलाई शान्त बनाउन र आशा जगाउन सहयोग गर्न सक्छ। घरबार गुमाएकाहरूका लागि पुनर्स्थापना र पुननिर्माणको यात्रा झनै लामो छ, तर यस्तो कठिन घडीमा समाजका विभिन्न तबकाले आफ्नो ठाउँबाट साथ दिने प्रयास गरिरहेका छन्। गीत संगीतले बाढीले बगाएको घर फर्काउन सक्दैन, हराएको आफन्त भेटाउन सक्दैन, भत्काएको पुल वा सडक तत्काल बनाइदिन सक्दैन, तर यसले पीडितको मनमा लागेको चोटमा केही क्षणका लागि भए पनि मलम लगाउन सक्छ। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान उपकुलपति शम्भु राई:
1: खालि एउटा सान्त्वनाको रूपमा, मन बुझाउने रूपमा, त्यो चोटलाई नरम बनाउनको लागि सहानुभूति दिने कुराहरू एउटा भयो। जे जस्तो भयो त्यो भएको एकदम नमिठो छ। अब उहाँहरूको लागि चाहिँ त्यही हो, मन बलियो बनाउने र हामी निरन्तर लागिराख्ने कलाकारहरूले पनि देशको लागि चाहिँ अचेतनाको रूपमा ल्याउँदाखेरि, बनाउँदाखेरि, लेख्दाखेरि, भन्दाखेरि, प्रस्तुत गर्दाखेरि ल्याउँदाखेरि राम्रो हुन्छ।
2: रंग दर्पण सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक:
3: युएलाई हराउँदै नेपाल एसिसी प्रिमियर कप च्याम्पियन, अर्को वर्ष एसिया कप खेल्ने आसिफ प्लेयर अफ द म्याच तथा सन्दीप प्लेयर अफ द टुर्नामेन्ट।
2: बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार सँगै राहत वितरण लगायतका काम निरन्तर, कृष्णवीरको सड़क मंगलबारसम्म खुलाउने गरी काम तीव्र।
3: हरेक विपदपछिको पीडामा कला र संगीतको भूमिका पनि निकै महत्वपूर्ण, कला र गीत संगीत मार्फत मलम लगाउने प्रयास हुने गरेको भनाई।
2: भारतको नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन शुरू, विश्वव्यापी सहभागिता र प्रभाव बढाउन ब्रिक्सले ठोस पहल गर्नुपर्नेमा मोदीको जोड।
3: र नेपाल भलिबल लिगको उपाधिका लागि कर्णाली र अन्नपूर्ण बीचको खेल चल्दै।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी कृष्ण शर्मा र मदन पौड्याल पनि बिदा हुन्छौ। उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने गरौं। नमस्कार।
4: शुभ दिनलाई बनाउनुहोस् झनै यादगार, जहाँ खुशी र आतिथ्यता मिसिन्छन् एकै ठाउँमा।
5: CMT होटल, जहाँ प्रेमको सबलाई मिल्छ लग्जरी टच। अत्याधुनिक हल, ओपन किचन, VIP वेटिङ रूम, स्वच्छ र स्वादिष्ट घरको जस्तै खाना, लग्जरी रूम, स्विमिङ पुल, गार्डन, पार्टी एरिया, पर्याप्त पार्किङ, सबै सुविधा एकै ठाउँमा।
4: प्रोफेसनल टिमबाट तपाईँहरूको उत्कृष्ट सेवाको लागि
5: CMT होटल हाकिम चौक, फोन नम्बर 0956-94403 र मोबाइल 98550-74933।
6: ए दाई पो,
7: के भयो नानुलाई?
6: यो त स्कुल जाने बेलामा सधैँ यस्तै हो।
8: बाबा, स्कुल छिटो जान्न, we are getting late for school, let's go to school।
6: ए बाबु त कति ज्ञानी, कुन स्कुल हो बाबुको?
8: स्टार्स मोन्टेसोरी एकेडेमी।
9: चाइल्ड साइकोलोजी र चाइल्ड राइट्स लाई ध्यानमा राखेर मोन्टेसोरी ट्रेन टिचर द्वारा अध्यापन गराइने
6: स्टार्स मोन्टेसोरी एकेडेमी, पालिखे चोक पोखरा र भरतपुर 11 मालपोत चोक।
9: सम्पर्क फोन 0556-490-037, 98550-61037। स्टार्स मोन्टेसोरी एकेडेमी, जहाँबाट तपाईँका नानी बाबुको भविष्य निर्माणको पाइला सुरु हुन्छ।
10: होइन दाई, घर बनाउँदै हुनुहुन्छ अनि झ्याल ढोकाको बारेमा चाहिँ के सोच्नु भएको छ नि?
11: सबैतिर बुझेर मनकामना UPVCका झ्याल ढोका नै राख्ने निर्णय गरे भाइ मैले त।
10: मनकामना UPVCका झ्याल ढोका
11: हो भाइ, अन्य भन्दा सस्तोमा तुर्किस टेक्नोलोजीमा बनेका गुणस्तरीय UPVC साथै SP बोर्ड फिटिङ, ग्लेजिङ पार्टिसन, स्टिल रेलिङ, टफन्ड ग्लास तथा रेलिङ फिटिङ, अल्मुनियम ग्लेजिङ पार्टिसन आदि सबै एकै ठाउँमा पाएपछि धाया बाया लागिन म त।
12: घाम पानी र आगोले केही नहुने नहुने, किरा धमिरा खिया नलाग्ने, बाङ्गो टिङ्गो र त्रिपत नहुने, रङरोगन गर्नै नपर्ने, तापक्रम मैत्री हेर्दा आकर्षक, मनोकामना युपिभीसी का झ्याल ढोका पार्टिसन र छानो नै प्रयोग गरी वर्षौं वर्ष झोक्क हुनुहोस्।
13: अब युपिभीसी होइन मनोकामना युपिभीसी भन्नुहोस्।
14: सम्पर्क मनकामना युपिभीसी झ्याल ढोका संसार भरतपुर 9 आस्था चोक, मोबाइल 98550 80 618 98550 58 9

0: हर चम्चा हरेक ग्लासमा जीवनको मिठास शुद्धतामा यसको सबैलाई विश्वास बाबु नानी अनि ड्याडी र मम्मी सबैलाई मन पर्ने यम्मी यम्मी पञ्चमी अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय डेरी उत्पादन प्रोडक्ट अफ डेलिस डेरीज
1: पाल्स फिसर फिस्टुला र पेटोकका बिरामीहरूलाई विशेष जानकारी यही आश्विन 3 गते शनिबारका दिन काठमाडौँका

0: तथा यौन सम्बन्धी समस्या भएका बिरामीहरूले उपचारको लागि सम्पर्क गर्नुहुन जानकारी गराउँदछौ। पाइल्स एवं फिस्टुला रोगको उपचार औषधि तथा छारसूत्र विधिबाट गरिन्छ। नाम दर्ता फोनबाट पनि गर्न सकिनेछ। साथै अन्य दिन निशुल्क बिरामी जाँच तथा परामर्श सेवा उपलब्ध छ। सम्पर्क दुर्गा आयुर्वेद औषधालय, पोखरा बस पार्क, नारायणगढ़, चितवन। फोन 0556 12 670।
1: ए खुशीराम काका, माछालाई दाना हाल्दै हुनुहुन्छ त? अनि माछालाई नि दाना चाहिन्छ र भनेको, पानी भए त भइहाल्यो नि। ल्याऊ पोखरीको डिलको घाँस हालिदिने हो, खाइहाल्छन् नि, किन पैसा खर्च गर्नु पर्यो?
2: अन्नपूर्ण माछा दाना उद्योगको मत्स्य राजा दाना खर्च होइन, लगानी हो धनीराम बाबु। ल हेर त, मेरो पोखरीका माछा कति ठुला भइसके, आजसम्म रोग लागेर एउटा पनि मरेको छैन। माछाले दाना हाल्ने बेलामा यसरी अरूको पोखरीमा लखर लखर लखर डुल्दै हिँड्छौ, अनि माछा बेच्ने बेलामा मेरो त माछा नै बढेन मरे भन्दै छिमेकीले कमाएको रिस गर्छौ। नाम मात्र धनीराम भएर पैसा आउँदैन बाबु, पैसा कमाउन त मत्स्य राजा दाना खुवाउनु पर्यो नि।
3: माछाको सम्पूर्ण वृद्धि विकासको लागि युरोपियन टेक्नोलोजीबाट उत्पादित अन्नपूर्ण माछा दाना उद्योगको उत्कृष्ट उत्पादन मत्स्य राजा माछाको तैरिने दाना नै प्रयोग गरौ। स्वस्थ जीवनको लागि माछा अनि स्वस्थ माछाको लागि मत्स्य राजा दाना। अन्य जानकारीको लागि अन्नपूर्ण माछा दाना उद्योग, खैरहनी 3 गोटसोर, चितवन। मोबाइल 97045 15 00।
4: DMMCH स्तरका विशेषज्ञबाट सेवा प्रदान गरिने समिट हेल्थ केयर हस्पिटल प्रणाली, अन्तर्राष्ट्रिय स्तरको प्रोटोकल सहित हजुरहरूको सेवामा भरतपुर 9 पहिलो र एक मात्र अस्पताल समिट हेल्थ केयर हस्पिटल प्रणाली, भरतपुर 9 केन्द्रीय बस पार्क, चितवन। फोन 0556 595 264। पुरानो र दीर्घ रोगीहरूलाई निरोगी बनाउँदै बारम्बार अस्पताल धाउँदा पनि निको नभएका बिरामीहरूका लागि वरदान साबित हुँदै रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय के भन्छन् त उपचार गराएर आएका बिरामीहरू?
5: मलाई दिसा गर्ने बेलामा मोरमला जस्तै भयो, ग्यास्ट्रिकले बढी सताएर, अनि पहिले त्यहाँ राम्रो हुन्छ रे भनेर आएको, अहिले चाहिँ विषेक भयो, पालि भगवान सरे भयो।
6: मलाई दम खोकी स्या स्या हुन्थ्यो, ज्यान कर्कर खान्थ्यो, रोग बोकेरै मर्छु कि जस्तो भयो। छोरा बुहारी पनि अस्पताल बोकेर लाँदा लाँदा उनीहरू नि हैरान परिसकेका थिए, त्यस्तो मान्छे पनि यस्तो हुँदो रहेछ, आफैलाई विश्वास नलाग जस्तो भयो।
4: बिना अपरेसन, पाल्स, पिनास, पत्थरी लगायत बच्चादेखि वृद्धसम्म जुनसुकै स्वास्थ्य समस्या सफल उपचार, विश्वास, अनुभव र प्राकृतिक उपचारको भरोसा रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय, पुलचोक, नारायणगढ़, कैलाश पेट्रोल पम्प अगाडि 20 मिटर उत्तर तर्फ नारायणी नदी किनार। सम्पर्क 0556 595 954 र 98451 81 115।
7: परम्परागत सौन्दर्य होस् वा आधुनिक आकर्षण,
8: तपाईँको चाहना शैली र विशेष अवसरलाई अझ विशेष बनाउने गहनाहरू अब एउटै छाना मुनि।
7: स्वागत छ आर्यन ज्वेलर्स, सही चोक, नारायणगढमा।
8: यहाँ पाइन्छन् आकर्षक सुन चाँदी तथा हिराका गहना,
7: परम्परा र आधुनिकताको सुन्दर संयोजन भएका डिजाइनहरू,
8: तपाईँको रोजाई अनुसार कस्टम डिजाइनका गहना,
7: राशि अनुसारका बहुमूल्य पत्थरहरू,
8: विवाह, व्रतबन्ध, जन्मदिन तथा हरेक विशेष अवसरका लागि उत्कृष्ट गहनाहरू।
7: विश्वास, गुणस्तर र आकर्षक डिजाइनको पहिलो रोजाई
8: आर्यन ज्वेलर्स, सही चोक, नारायणगढ। फोन नम्बर 98550 15 141।
4: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट।
9: 24 घन्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
10: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
9: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
10: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
9: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
10: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
4: मौला कालिका अस्पताल, भरतपुर 11 बाइपास रोड। फोन 0556 94 7 98 र मोबाइल 98550 88 002।

0: तिजको रमाइलो, परिवारको खुसी अनि अविस्मरणीय कार्यक्रम अब एउटै उत्कृष्ट गन्तव्य धावन पार्टी प्यालेस भरतपुर 11 जागृति चोक।
1: साधारण सभा, विवाह, प्रबन्ध, सेमिनार, गोष्ठी, बर्थडे पार्टीदेखि तिज विशेष कार्यक्रमसम्म सुविधा सम्पन्न आफ्नै भवनमा चारवटा अत्याधुनिक हल, एउटै हलमा 1000 जनासम्मको क्षमता, स्विमिङ पुल, रेस्टुरेन्ट, बार र प्रशस्त पार्किङ सुविधा।
0: यस तिजमा विशेष छुट, स्वादिष्ट हाइजेनिक खाना र सुन्दर शान्त वातावरणमा आफ्नो कार्यक्रमलाई अझ विशेष बनाउनुहोस्।
1: आजै बुकिङ गर्नुहोस् धावन पार्टी प्यालेस भरतपुर 11 जागृति चोक मालपुर चोकबाट 500 मिटर पूर्व। फोन 056-4901-99, मोबाइल 98-5-50-49-70।
2: 95.2 कालिका एफएम हृदयको स्पन्दन।
3: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98-5-50-50-934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98-512-40-934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौँ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नु भएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनु भयो, तर पनि रोग 20 को 19 भएन।
4: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
3: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नु भयो।
4: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
5: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हो नि, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दैन, खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
6: बिनिसरा मसरङ्गी गाइडकोट भन्नुभयो, दस सीताजी हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हातखुट्टा जम्मै बगुडिने के, सबै खुट्टा नचल्ने, पुरै कामनी। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। के अब त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
7: श्री बाबा म बेसरी खुसी, म त अहिले
6: अब त म त बचेँ भने छ नि। म
7: सुमै सुधार रामराजीपुर कलिपुर भन्छ न तितनमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतते पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतते पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहनी, त्यहाँबाट त्यहीँ बहनी, त्यहाँबाट त्यहाँ बहनी हुन्थे। लाउने दबाई पनि खाने दबाई दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्नु भएको।

0: चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
1: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951474, मोबाइल 98550509।
2: बारम्बार पेट दुख्ने वा कलेजोको समस्याले हैरान हुनुहुन्छ?
3: अब उपचारको लागि विदेश जानै पर्दैन।
2: पेट, कलेजो तथा पाचन रोगको विश्व स्तरीय उपचार अब नेपालमै।
3: उन्नत प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक र भरपर्दो उपचार सेवा।
4: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, लगनखेल, ललितपुर।
2: सम्पर्क फोन वा व्हाट्सएप नम्बर 97651979777।
3: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, पेट र कलेजोको भरोसा योग्य उपचार गन्तव्य।
5: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
6: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
5: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
7: दूर संचार रोड भरतपुर 10 अवस्थित चितवन मोडेल अस्पताल अब नयाँ व्यवस्थापन सहित भरोसा हस्पिटल चितवन प्रालीको नाममा सञ्चालित भइरहेको कुरा सबैलाई जानकारी गराइन्छ। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा, फार्मेसी सेवा, ल्याब सेवा, एक्सरे, आईसीयू सेवा उपलब्ध छ।
8: अत्याधुनिक उपकरण तथा सेवा सुविधा सहित विशेषज्ञ डाक्टरहरूद्वारा स्तन क्यान्सर, नाक कान घाँटी, मुटु रोग, मूत्र रोग, बाल बालिका सम्बन्धी रोग, हाड जोड्नी तथा नसा सम्बन्धी रोग, जनरल सर्जरी लगायत सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। साथै अत्याधुनिक उपकरण सहितको हिस्टोप्याथोलोजी सेवा सञ्चालनमा आएको जानकारी गराउन चाहन्छौ।
7: सम्पर्क भरोसा हस्पिटल चितवन प्राली, दूर संचार रोड भरतपुर 10 चितवन, फोन 0556494605940।
9: हे भगवान्, खेतमा तरकारी लगाउने बेला भइसक्यो, आ मोल कतै पाइए छैन, अब के गर्ने होला?
10: लौ न प्रभु, खेतमा तोरी लाउने समय सकिन थाल्यो तर मल कतै पाइएन, अब के गर्ने होला?
11: आलुको खेतमा मल भएन, अब म के गरौँ? यसपालि पनि खेती बिग्रिने भयो।
12: गहुँ लाउन त सोचेको तर मलै छैन, कुनै उपाय गर प्रभु।
13: ए किसान हो, अब मलको खोजीमा समय खर्च नगर, बरु झट्ट अविनाश फर्टिलाइजर्सलाई सम्पर्क गरी कुखुराको सुलीबाट उत्पादित भुस रहित जैविक मल ल्याएर आफ्नो अन्न र तरकारी बालीलाई ऊर्जा प्रदान गर, यसैमा तिम्रो भलाइ छ।
14: युरोपियन मेसिनबाट नेपालमै पहिलो पटक नवीनतम प्रविधिको प्रयोग गरी कुखुराको शुद्ध सुलीबाट जैविक मल उत्पादन गर्ने अविनाश ग्रुप अफ पोल्ट्रीको अविनाश फर्टिलाइजर्सलाई सम्पर्क गर्नुहोस्। सम्पर्क ठेगाना टिपिहाल्नुहोस् त, अविनाश फर्टिलाइजर्स प्राली, आनन्द मार्ग, नारायणगढ चितवन, फोन 0556-98715 तथा मोबाइल नम्बर 98029-70355 र 98029-70345।
15: बाबु
16: त कति ज्ञानी, कुन स्कुल हो बाबुको?
17: चाइल्ड साइकोलोजी र चाइल्ड राइट्सलाई ध्यानमा राखेर मोन्टेसोरी ट्रेन टिचरद्वारा अध्यापन गराइने
16: स्टार्स मोन्टेसोरी एकेडेमी, पालिखे चोक पोखरा र भरतपुर 11 मालपोत चोक।
17: सम्पर्क फोन 0656-490-37, 98550-61037। स्टार्स मन्टेसोरी एकेडेमी जहाँबाट तपाईँका नानी बाबुको भविष्य निर्माणको पाइला सुरु हुन्छ।
15: ए बुहारी, कता छौ? एक गिलास दुध ल्याउ त।
10: सानु, मलाई दही है।
18: मम्मी, मलाई चाहिँ घिउ दिनुस है।
15: हुन्छ हुन्छ, यो सबको लागि त भवानी दिदी छँदैछ नि।
13: अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित तथा उत्पादित दुध, दही, घिउ, पनिर, चीज, छुर्पी एवं अन्य दुग्धजन्य पदार्थ खोजी प्रयोग गर्ने गरौँ।
19: साथै मन हरर र हुने, खाँदा मिठो, जिउ शीतल बनाउने भवानीको म्याङ्गो र भेनिला लस्सी, स्वाद अनि शक्तिको बेजोड मिश्रण, भवानी डेरीको उत्कृष्ट उत्पादन। शाखाहरू भरतपुर 10 दिपेन्द्र चोक, भरतपुर 7 गौतम चोक, भरतपुर 11 विशाल चोक र हाई स्कुल रोड टाढी लगायत सम्पूर्ण बजारमा उपलब्ध छ।
20: सबैले एकपटक यता सुन्नुहोस् त, छातीमा भारीपन वा दबावको अनुभूति हुनु, सास फेर्न गाह्रो हुनु, अचानक चिडचिड पसिना आउनु, चक्कर आउनु वा थकान महसुस हुनु, स्वास्थ्य अचानक बिग्री बान्ता हुनु, अचानक कम वा उच्च रक्तचाप हुनु लगायतका लक्षणहरू हृदयघातका हुन सक्छन्। तपाईँ वा तपाईँका नजिकका कसैलाई यस्ता समस्या देखिएको छ भने तुरुन्त भरतपुर दूरसञ्चार रोडमा रहेको चितवन मुटु अस्पतालमा आएर समयमा नै उपचार गराई
19: वरिष्ठ मुटु रोग विशेषज्ञहरूबाट बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म ओपिडी सेवा, अत्याधुनिक प्रविधिको साथमा 24 घण्टा आकस्मिक सेवा सहित अत्याधुनिक क्याथल्याब फिलिप्स एजुरियन जडान, एन्जियोग्राफी, एन्जियोप्लास्टियो, अस्थायी तथा स्थायी पेजमेकर जडान साथै पेजमेकर ब्याट्री फेर्ने सेवा लगायत सेवाहरू, इन्टरभेसनल रेडियोलोजी पेरिफेरल इटिबिडी र इएसई लगायतका सेवाहरू उपलब्ध गराई मुटु रोग सम्बन्धी विभिन्न जाँचहरू गरी उपचार भइरहेको जानकारी गराउँदछौ।
20: स्वस्थ मुटु, स्वस्थ जीवन हाम्रो चाहना। चितवन मुटु अस्पताल प्राली, दूरसञ्चार रोड भरतपुर 10 चितवन। फोन 0556-598-340, 598-1140।
21: गर्मीको मौसम पनि छ। हाम्रो स्कुलको अतिरिक्त क्रियाकलाप अन्तर्गत स्विमिङ खेल्न हाम्रा विद्यार्थीहरूलाई कहाँ लैजाने हो?
22: अन्तत लैजाने कुरै भएन नि, डल्फिन फन पार्क एन्ड रिसोर्ट भरतपुर 9 शरदपुरमा लैजाने हो। त्यहाँ स्कुल, कलेज अनि मोन्टेसोरीका विद्यार्थीहरूको लागि पौडी टिकटमा फ्री खाजाको सुविधा पनि छ, अनि बच्चाहरू र ठुला मान्छेको लागि छुट्टा छुट्टै सुरक्षित स्विमिङ पुल पनि छ। आकर्षक बगैँचा र खेल सामग्रीहरू पनि छन्। बच्चाहरू त्यहाँ गएपछि त एकदमै रमाउँछन्।
19: मज्जाको स्वादिष्ट परिकार, विवाह पार्टी र इभेन्ट्सका लागि विशेष पार्टी हल, आकर्षक नाइट लाइटनिङ गार्डन, निशुल्क प्रवेश अनि ग्रुपमा आउनेलाई विशेष छुट।
20: डल्फिन फन पार्क एन्ड रिसोर्ट, जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ।
19: स्टेप बाई स्टेप स्कुल अगाडि, भरतपुर 9 शरदपुर। फोन 0556-90-903 र 98-550-65-903।
15: हेलो,
23: सुन न भाइ बुहारी, काठमाडौँबाट आउँदैछन्, कहीँ अलि फरक ठाउँमा जाउँ न, यस पटकको बसाई विशेष बनाउनु पर्छ है।
15: ल्यान्डमार्क फार्म हाउस जाउँ न, हुन्न, अनि भोलिपल्ट बागमारा सौराहा जाउँ, ल्यान्डमार्क फरेस्ट पार्कमा।
23: भाइले अफिसको कन्फरेन्स र सेमिनार भरतपुरमा गर्नुपर्ने थियो भन्दै थिए, के गर्ने होला?
15: भइहाल्छ नि, कन्फरेन्स सेमिनार मिटिङ गर्नु परे भरतपुर हाइटमा रहेको ल्यान्डमार्क नारायणीमा गरौँला।
23: सबै ठाउँमा ल्यान्डमार्क होटेल एन्ड रिसोर्टको सेवा गजब रहेछ त।
24: विगत 35 वर्षदेखि नेपालको आतिथ्य क्षेत्रमा सेवा दिँदै आइरहेको होटल सेन, ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, काठमाडौँ, पोखरा, बागमारा सौराहा, भैरहवा, भरतपुर अनि भुवनचार देखभाटमा पनि। कर्पोरेट अफिस, गरीधारा, काठमाडौँ। फोन 01-40-47-06 र 40-47-07।
19: नेशनल सिटी हस्पिटल, अत्याधुनिक सुविधा, विशेषज्ञ चिकित्सकहरूको टोली सहित सदैव तपाईँहरूको गुणस्तरीय स्वास्थ्य सेवामा।
25: 24 घण्टा इमर्जेन्सी सेवा, आइसीयू, एनआईसीयू, ल्याब, बिना चिरफर, दूरबीनको माध्यमबाट गरिने साना ठुला अपरेसन लगायत सम्पूर्ण अत्याधुनिक सेवाहरू।
19: पेट, कलेजो, आन्द्रा सम्बन्धी समस्या, बाल रोग, स्त्री रोग, नाक कान घाँटी रोग, हाड जोर्नी, युरोलोजी, छाला तथा यौन रोग र नसा रोग, क्यान्सर लगायतका विभिन्न रोगहरूको विशेषज्ञ डाक्टरहरू तपाईँको स्वास्थ्यको रक्षा गर्न तत्पर छन्।
25: कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुविधा पनि उपलब्ध छ। साथै 70 वर्ष भन्दा माथि उमेरका बिरामीहरूको लागि अस्पतालको सेवामा 15% छुट।
0: नेशनल सिटी हॉस्पिटल लिमिटेड समर्पित सेवा सहित उत्कृष्ट उपचार भरतपुर 10 24 कोटी अस्पताल रोड संपर्क नंबर 056493611।
1: Ayo, that Jalmuri

0: को उत्कृष्ट उत्पादन रिजल्ट्स पीरो चटपटे झालमुरी
1: ओइसीमा कता हेडे कि तेल खोज्दै हिनेको हेर न शुद्ध मिसावट नभएको तेल आजकल त पाउन नै गाह्रो
2: ठाउँमा जानु पर्छ नि ल हाम्रै भरतपुर एघारमा रहेको वशिष्ठ तेल उद्योगमा जाउ न त्यहाँ त अत्याधुनिक प्रविधिबाट सफा गरी शुद्ध तेल उत्पादन गरिन्छ उत्पादन गर्ने ठाउँ पनि आहा कति सफा हाम्रै किचन जस्तो त्यस्तो सफा तेल मिल मैले आजसम्म अन्त कतै देखेकै छैन
3: स्वस्थ जीवन र मिठो स्वादका लागि वशिष्ठ तेल उद्योगबाट उत्पादित खाटी तेलहरू तोरीको तेल कालो तिलको तेल सरसोको तेल आलसको तेल भाङ्गोको तेल र बदामको तेलहरू नै प्रयोग गर्नुहोस् सफाई र शुद्धता वशिष्ठको प्रतिबद्धता वशिष्ठ तेल उद्योग भरतपुर एघार मुक्तिनगर आँखा अस्पताल अगाडि पहिलो बाटोमा सम्पर्क नम्बर 98550509005
4: यसपालिको तिसको दर सोल्टी होटलमा वेलकम ड्रिंक स्वादिष्ट स्नैक र विविध परिकारले भरिएको बुफे प्रति व्यक्ति मात्र 2,499 रुपियाँ देखि 15 जना वा 100 भन्दा बढीको समूहका लागि कम्प्लिमेन्ट्री पिकअप र ड्रपको सुविधा पनि सोल्टी वेस्टर्न रिसोर्ट चितवन भरतपुर 22 पटिहानी रिजर्वेशन तथा थप जानकारीका लागि सम्पर्क
5: 9820112008 र 9820114324
6: महिनावारी यो महिलाको शरीरमा हुने प्राकृतिक प्रक्रिया हो
7: आमा महिनावारी किन लुकाइन्छ
8: छोरी महिनावारी लुकाउने कुरा होइन नि महिनावारी त हाम्रो स्वास्थ्यसँग सम्बन्धित सामान्य प्रक्रिया मात्रै हो
9: हो हामी पुरुषहरूको पनि समान भूमिका हुन्छ सहयोग सम्मान र सही बुझाइ आवश्यक छ
10: महिनावारी बारे सही जानकारीले भ्रम हटाउँछ र आत्मविश्वास बढाउँछ
11: सफा र सुरक्षित महिनावारी सामग्री प्रयोग गरौँ भेदभाव र गिज्याउने व्यवहारको अन्त्य गरौँ
12: महिनावारी बारे खुलेर कुरा गरौँ
11: ज्ञान बढाऊ भ्रम हटाऊ सम्मानजनक र स्वस्थ समाज बनाऊ भरतपुर महानगरपालिका र स्पर्श नेपालको समन्वयमा जनहितमा जारी सन्देश

0: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
1: ल फेरि के भो, बिच बाटोमै गाडी बन्द भयो।
2: होइन ए साथी, यहाँ किन रोकिएको, के भयो गाडीमा?
1: के हुनु साथी, गाडी किन्दा त हेर्दा राम्रो फिचर पनि धेरै थियो, तर अहिले बेला बेलामा नयाँ समस्या आउँछ क्या, एक पछि अर्को टेक्निकल समस्याले हैरान भएको छ।
2: त्यही भएर त गाडी किन्दा लुक्स र फिचर मात्र हेरेर हुँदैन नि, बिगो गाडी, भरपर्दो ब्रान्ड, पार्ट सजिलै पाइने र सर्भिसको पहुँच राम्रो भएको गाडी रोज्नु पर्छ नि साथी।
1: त्यसो भए तिमीले कुन गाडी चलाउँछौ त साथी?
2: टाटा, भारतमै लामो समयदेखि विश्वास कमाएको ब्रान्ड, बलियो, भरपर्दो र आवश्यक स्पेयर पार्ट्स तथा सर्भिसको सहज पहुँच दैनिक प्रयोगका लागि व्यवहारिक छनौट।
1: ल मैले पनि अब गाडी बेचेर टाटा नै लिने विचार गरे। कहाँ पाइन्छ हो टाटाको गाडी साथी?
2: सजिलो छ नि, सफल मोटर्समा जाऊ न, भरतपुर एयरपोर्ट गेटको ठिक अगाडि र कावसती शाखा थकाली चोकमा।
1: सम्पर्क नम्बर?
2: ल अहिले नै टिपिहाल, 9801564661, 9013074595 र 9013074492।
0: गाडी रोज्दा देखावटी र फिचर मात्र होइन, भरपर्दोपन, टिकाउपन र सहज सेवा पनि रोज्नुहोस्। सफल मोटर्स, भरतपुर एयरपोर्ट गेट अगाडि र कावासुती थकाली चोक।
3: ए माइला, यो तिरपाल टाँगेर घरमा के गर्न लागेको भन्या?
4: अब बर्खा लाग्यो क्याप्टेन काका, हावा हुरी पानीले रङ खुइलिन्छ भनेर त्रिपाल उडाउन लाग्या नि।
3: ल यसरी त्रिपाल उडाएर साध्दै हुन्छ त माइला? मैले जस्तै उच्च गुणस्तरीय, आकर्षक, वर्षौं वर्ष टिकाउ हुने, 10 वर्षको ग्यारेन्टी भएको टाटा पेन्ट्सको लुकोल एक्सटेरियर इमर्सन लगाउनु पर्छ, अनि पो ढुक्क हुन्छ त।
5: नेपाल भई पहिलो पटक टाटा पेन्ट्सको हात खाली रोजारी उपहार योजना अन्तर्गत पेन्टर साथीहरूलाई सम्मान गर्दै बाल्टी खोल्ने बित्तिकै सुनको क्रस, खुकुरी, चाँदीका सिक्काहरू र नगद 1,000 देखि 1,00,000 सम्म अब प्राप्त गर्नुहोस्।
6: पेन्टरको आशा, ग्राहकको भरोसा, टाटा पेन्ट्स, हामी रङ्ग्याउँछौ नेपाललाई।
7: रंग बहार, रंग बहार।
8: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
7: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
8: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
7: बर्जर पेन्स।
9: आयुर्वेदिक उपचार पद्धति सँगै उच्च स्तरीय स्वास्थ्य सेवा, आयु शक्ति आयुर्वेद क्लिनिक, सप्तगण्डकी चोक चित्रसेन टोल, भरतपुर 10 मा।
10: प्रत्येक दिन दक्ष अनुभवी वरिष्ठ आयुर्वेद चिकित्सकहरू डाक्टर रिद्धि बासोला र डाक्टर एन्थस पुराथोकीद्वारा पायल्स, फिसर, फिस्टुला लगायत मलद्वार सम्बन्धी रोगहरूको चार सूत्र विधिद्वारा सफल उपचार।
9: हाड जोड्नी, नसा तथा बाथ रोग एवं पिनास, माइग्रेन तथा एलर्जी जस्ता रोगहरूको पञ्चकर्म पद्धतिद्वारा सफल उपचार।
10: साथै पेट सम्बन्धी सम्पूर्ण समस्याहरू, श्वास प्रश्वास, छाला, यौन, मनोरोग सम्बन्धी सम्पूर्ण समस्याहरूको सफल उपचार।
9: विशेषत यहाँ महिलाहरूको लागि लामो समय आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चितवनमा आफ्नो अनुभव सङ्गाल्नु भएकी डाक्टर रिद्धि बास्तोलाद्वारा महिला सम्बन्धी सम्पूर्ण समस्याहरूको सफल उपचार गरिन्छ।
10: आयु शक्ति आयुर्वेद क्लिनिक, सप्तगण्डकी चोक, चित्रसेन्टोल, भरतपुर 10-1।
9: सम्पर्क नम्बर 0556-511-818 र 9855-35-818।
11: स्टुडियो टाइम चेक।
12: यो समय
10: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली, भरतपुर 9 केन्द्रीय बस पार्क चितवन।
13: उच्च शिक्षा अध्ययनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, आइएलटिएस, पिटी, कोरियन, अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली, भरतपुर ओह्रालो, नारायणगढ।
14: यति बेला साँझको 7 बजेको छ। It's 7 p.m.

0: चौबिसै घण्टा समाचार प्रसारण गर्ने मफसलको पहिलो रेडियो कालिका एफएम 95.2 र इन्टरनेट अनलाइनको कालिका न्युज .com संसारभरकै साथ प्रसारण भइरहेको स्थानीय समाचारको सङ्गालो हाम्रो सेरोफेरोमा सुनिल पराजुली र शर्मिला विकको नमस्कार। स्थानीय समाचारको सङ्गालो हाम्रो सेरोफेरो सुरु गरौं प्रमुख स्थानीय समाचारका शीर्षकहरूबाट।
1: चितवनको कालिका नगरपालिकाबाट स्मार्ट कार्ड लाइसेन्स वितरण सुरु। भरतपुरसम्म आउनुपर्ने बाध्यताको अन्त्य। बाढीले भाँसिएपछि अवरुद्ध कृष्णवीरको सडक 3 दिनभित्र सञ्चालनमा ल्याइने।
0: पुरानो मेडिकल कलेजद्वारा गर्भवती महिलाका लागि निशुल्क एम्बुलेन्स सेवा। गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस कार्यक्रम सम्पन्न।
1: र चितवनको भरतपुरमा सवारी साधनको ठक्करबाट एकजना कामदारको मृत्यु। धादिङको परेवाटार मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन।
0: कालिका नगरपालिकाले आफ्नै कार्यालयबाट स्मार्ट कार्ड चालक अनुमति पत्र लाइसेन्स वितरण सेवा सुरु गरेको छ। यातायात व्यवस्था कार्यालय भरतपुर संघको सहकार्यमा नगरपालिकाले सेवाग्राहीलाई आफ्नै भवनबाट सवारी चालक अनुमति पत्र वितरण गर्ने व्यवस्था मिलाएको नगर प्रमुख विनोद रेग्मीले बताउनु भएको छ। यातायात व्यवस्था विभागबाट छपाई भई आएका सवारी चालक अनुमति पत्र स्मार्ट कार्ड नगरपालिका मार्फत नै वितरण गर्न थालिएको हो। उहाँले अब कालिका नगरवासीले स्मार्ट कार्ड लाइसेन्स लिन भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य भएको बताउनु भएको छ। उहाँले नगरवासीलाई सरकारी सेवा लिन सदरमुकाम भरतपुरसम्म जानुपर्ने अवस्था अन्त्य गरी स्थानीय तहमै सेवा उपलब्ध गराउने नगरपालिकाको लक्ष्य रहेको बताउनु भएको छ। उहाँले यातायात व्यवस्था कार्यालयसँग भएको सम्झौता अनुसार नगरपालिकाबाट स्मार्ट कार्ड चालक अनुमति पत्र वितरण सेवा सुरु गरेको जानकारी दिनुभएको छ। यातायात व्यवस्था कार्यालय चितवनका कार्यालय प्रमुख अमृत अधिकारीले कालिका नगरपालिकासँग भएको सम्झौता अनुसार हाल स्मार्ट कार्ड चालक अनुमति पत्र वितरण सेवा मात्र सुरु गरिएको बताउनु भएको छ। जिल्लामा स्थानीय तहसँगको सहकार्यमा यस प्रकारको सेवा सुरु गर्ने कालिका नगरपालिका पहिलो भएको उहाँले जानकारी दिनुभएको छ। उहाँका अनुसार यातायात व्यवस्था विभागबाट छपाई भएर आएका स्मार्ट कार्ड चालक अनुमति पत्र नगरपालिका मार्फत सम्बन्धित सेवाग्राहीलाई वितरण गरिनेछ। यसबाट स्मार्ट कार्ड लिन भरतपुर आउनुपर्ने सेवाग्राहीलाई सहज हुने उहाँले बताउनु भएको छ।
1: त्रिशुली बाढीको कारण सड़क भाँसिएपछि अवरुद्ध भएको कृष्णवीर सड़क खण्ड 3 दिनभित्र यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भाँसिएको सड़कको भित्तातर्फबाट नयाँ ट्र्याकको निर्माणको काम सम्पन्न भइसकेको छ। अहिले नयाँ ट्र्याकलाई ग्रेड डाउन गरी सबग्रेड तयार गर्ने काम भइरहेको छ। अधिकारीले सड़क निर्माणको लागि आवश्यक उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन गरी काम तीव्र गतिमा अगाडि बढाइएको जानकारी गराउनु भएको छ। उहाँका अनुसार कामको आवश्यकता अनुसार दैनिक उपकरणको संख्या घटबड हुने गरेको छ। केही दिन 12 वटासम्म उपकरण परिचालन गरिएको थियो। शनिबार कटिङको काम लगभग सकिएपछि ग्रेड सुधारको लागि 2 वटा बुलडोजर र 2 वटा एक्सकाभेटर प्रयोग भइरहेको उहाँले बताउनु भएको छ। ग्रेडको काम सम्पन्न भएपछि रोलर थप गरी रोलिङको काम सुरु गरिनेछ। कृष्णवीरमा सडक भाँसिएपछि भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम भइरहेको छ।
0: कलेज अफ मेडिकल साइन्स CMS पुरानो मेडिकल कलेजले चितवन तथा आसपासका गर्भवती महिलाका लागि निशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ। कलेजले हिजो भाद्र 26 गते शुक्रबारदेखि सुरु गरेको सेवा अन्तर्गत गर्भवती महिलालाई सुत्केरी हुनअघि अस्पतालसम्म ल्याउने तथा सुत्केरी भएपछि घरसम्म पुर्याउने दुवै सुविधा निशुल्क उपलब्ध गराइने जनाएको छ। समयमै एम्बुलेन्स सेवा उपलब्ध हुन नसक्दा तथा अस्पतालमा समयमा उपचार नपाउँदा आमा र नवजात शिशुको ज्यान जोखिममा पर्न सक्ने अवस्था ध्यानमा राख्दै सेवा सुरु गरिएको कलेजले जनाएको छ। पुरानो मेडिकल कलेजमा आमा सुरक्षा कार्यक्रम सञ्चालनमा रहे पनि कतिपय महिलाले पर्याप्त जानकारीको अभावमा स्तरीय स्वास्थ्य सेवा लिनबाट वञ्चित हुँदै आएको भन्दै सहज स्वास्थ्य पहुँचका लागि निशुल्क एम्बुलेन्स सेवा सुरु गरिएको हो। सरकारको आमा सुरक्षा कार्यक्रम अन्तर्गत 4 पटकसम्म गर्भवती जाँच तथा सेवा लिए बापत यातायात खर्चका रूपमा ₹800 उपलब्ध हुँदै आएको छ। यसैबीच बिहिबार सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना हुन नसकेपछि एक महिलाले अस्पताल परिसर बाहिरी बच्चा जन्माएको घटना सार्वजनिक भएको थियो। आर्थिक अभावका कारण अस्पतालले भर्ना लिन नमानेपछि ती महिलाले फुटपाथमै बच्चा जन्माएको बताइएको छ। यस्ता घटनाबाट पाठ सिक्दै भरतपुर गर्भवती महिलालाई समयमै एम्बुलेन्स सेवा उपलब्ध गराउने र अस्पताल पुगेपछि उपचारबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्न नयाँ पहल थालिएको पुरानो मेडिकल कलेजले जनाएको छ।
1: गैंडाकोट नगरपालिका अन्तर्गत रहेको गैंडाकोट नगर बाल सञ्जालले राष्ट्रिय बाल दिवस 2083 अवसरमा आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम विभिन्न कार्यक्रमसहित सम्पन्न गरेको छ। भदौ 22 गते लागू औषध विरूद्ध सचेतनामूलक पोस्टर टास्क गर्दै शुरू भएको कार्यक्रम अन्तर्गत भदौ 23 गते जेएनजी आन्दोलनमा शहादत प्राप्त गरेका तथा भुटेकोसी नदीमाएको बाढीमा परी ज्यान गुमाएका बालबालिकाको सम्झनामा श्रद्धाञ्जली तथा दीप प्रज्वलन गरिएको थियो। भदौ 24 र 25 गते गैंडाकोट नगरपालिकालाई यही चैत मसान्तभित्र बाल मैत्री पालिकाको रूपमा स्थापना गर्ने सामूहिक प्रतिबद्धता जनाइएको छ। नगर प्रमुख उपप्रमुख प्रमुख प्रशासकीय अधिकृत कार्यपालिका सदस्य तथा प्रतिनिधि नगर बाल सञ्जाल विभिन्न शाखाका प्रमुख बाल मैत्री सहजकर्ता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानध्यापक सहितको सहभागितामा प्रतिबद्धता व्यक्त गरिएको छ। त्यस्तै भदौ 26 गते जलवायु परिवर्तन तथा बाल विकाससँग सम्बन्धित विषयमा छलफल गरिएको छ। कार्यक्रममा सहभागी विद्यार्थीले छलफल समय सापेक्ष र फलदायी रहेको बताएका छन्।
0: बढ्दो शहरीकरणसँगै होटल तथा रेस्टुरेन्टको विस्तार भइरहेको अवस्थामा भरतपुर 10 दिपेन्द्र चोकमा चितवन स्पाइसी हर्ब होटल सञ्चालनमा आएको छ। होटल सञ्चालक प्रकाश आचार्यका अनुसार करिब 5 कट्ठा जग्गामा जग्गा बाहेक करिब 5 करोड रुपियाँ लगानी गरेर होटल सञ्चालनमा ल्याइएको हो। होटलमा 12 डिलक्स कोठा, 60 जनाको क्षमताको एउटा हल तथा 30-30 जनाको क्षमताका 2 हल रहेका छन्। त्यस्तै 100 जना क्षमताको रेस्टुरेन्ट, करिब 200 जना अट्ने रूफ टप र 100 जना भन्दा बढी क्षमताको बाहिरी ओपन रेस्टुरेन्ट समेत रहेको जनाइएको छ। होटल परिसरमा 25 कार र करिब 100 मोटरसाइकल पार्किङ गर्न सकिने व्यवस्था गरिएको छ। जापानमा करिब 2 दशक रेस्टुरेन्ट व्यवसायको अनुभव हासिल गरेको बताउँदै जापानी, इजिप्सियन, चाइनिज लगायत दक्षिण एसियाली परिकारलाई नेपाली ग्राहकका लागि नयाँ स्वादमा प्रस्तुत गर्ने उद्देश्यका साथ होटल खोलिएको उनले बताएका छन्। उनका अनुसार जापानको टोकियो क्षेत्रमा 7 रेस्टुरेन्ट सञ्चालनको अनुभव समेत रहेको छ। सो अनुभवलाई नेपालमा प्रयोग गर्दै पारिवारिक वातावरणमा गुणस्तरीय खाना, फरक स्वाद र सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ। होटलमा बिहान 7 बजेदेखि बेलुका 10 बजेसम्म खाना तथा खाजाको सुविधा उपलब्ध हुने तथा होम डेलिभरी, बैठक, गोष्ठी, सेमिनार, सभा, वेशन, जन्मदिन, एनिभर्सरी र पारिवारिक जमघटका लागि समेत सेवा उपलब्ध गराइने जनाइएको छ।
1: गाई भैँसी पालन गरेर दूध उत्पादन गर्दै आएका किसान बढ्दो उत्पादन लागत र अपेक्षाकृत न्यून आमदानीको कारण आर्थिक दबावमा परेका छन्। पशु आहार, औषधि, श्रम तथा गोठ व्यवस्थापन लगायतका खर्च बढ्दै गएपछि दूध उत्पादन व्यवसाय धान्न कठिन बन्दै गएको किसानहरूले बताएका छन्। अन्नपूर्ण दुग्ध उत्पादक सहकारी लिमिटेडका अध्यक्ष प्रदीप तिमिल सिन्हाले बजारमा दैनिक उपभोग्य वस्तुसँगै गाई भैँसीलाई खुवाउने दाना, चोकर, पराल लगायतका सामग्रीको मूल्य उल्लेखीय रूपमा बढेको बताउनु भएको छ। उत्पादन लाग्ने खर्च निरन्तर बढे पनि सोही अनुपातमा दूधको मूल्य समायोजन नहुँदा किसानको वास्तविक आमदानी घट्दै गएको उहाँको भनाइ रहेको छ। उत्पादन लागत बढेका कारण दूध बिक्रीबाट प्राप्त आमदानीले पशुपालनमा भएको सम्पूर्ण खर्च धान्न समेत कठिनाई भइरहेको उहाँले बताउनु भएको छ।
0: नेपाल रेडक्रस सोसाइटी महेन्द्रचोक उपशाखाको समन्वय तथा भद्रकाली टोल विकास संस्था भरतपुर 15 विष्णुपुरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। भद्रकाली टोल विकास संस्थाकी अध्यक्ष विष्णुमाया नेउपानेको अध्यक्षता तथा भरतपुर महानगरपालिका कार्यवाहक नगर प्रमुख चित्र सेन अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। रक्तदान कार्यक्रममा 5 महिलासहित 33 जना स्वयंसेवी रक्तदाताले रक्तदान गरेका छन्। कार्यक्रम आयोजकले रक्तदान गर्ने सम्पूर्ण स्वयंसेवी रक्तदातालाई हार्दिक धन्यवाद व्यक्त गरेको छ।
1: चाडपर्वलाई लक्षित गरी चितवनमा सयपत्री फूल खेती गर्ने किसानको संख्या र खेतीको क्षेत्रफल उल्लेख्य रूपमा बढेको छ। गत आर्थिक वर्षको तुलनामा यस वर्ष जिल्लामा सयपत्री फूल खेतीको क्षेत्रफल दोब्बर भन्दा बढीले विस्तार भएको हो। कृषि विकास कार्यालयले चेतावनीका अनुसार गत आर्थिक वर्षमा 21.92 हेक्टर क्षेत्रफलमा सयपत्री खेती गरिएकोमा चालु आर्थिक वर्षमा बढेर 44 हेक्टर पुगेको छ।
0: इनर व्हील क्लब अफ भरतपुरले नारायणी नमुना माध्यमिक विद्यालयमा अध्ययनरत दुई छात्रालाई छात्रवृत्ति स्वरूप नगद सहयोग प्रदान गरेको छ। क्लबले कक्षा 9 अध्ययनरत छात्रा सन्ध्या सापकोटा र कक्षा 6 अध्ययनरत सोरा सापकोटालाई कुल 10,000 रुपियाँ सहयोग गरेको हो। विद्यालयमा एक कार्यक्रमको आयोजना गरी क्लबकी अध्यक्ष अञ्जु देवी शर्मा दाहाल र संस्थापक अध्यक्ष मन कुमारी सेनले उक्त रकम विद्यालयका प्रधान अध्यापक रामशरण दुवाडीलाई हस्तान्तरण गर्नुभयो। कार्यक्रममा संस्थापक अध्यक्ष मन कुमारी सेन प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने कार्यक्रमको अध्यक्षता क्लबकी अध्यक्ष अञ्जु देवी शर्मा दाहालले गर्नुभएको थियो। कार्यक्रममा विद्यालयको शैक्षिक गुणस्तर विकास समितिका सदस्य शिवप्रसाद अधिकारी, क्लबकी कोषाध्यक्ष अमृता पराजुली, सदस्यहरू गंगा उलक, सरिता पौडेल र सरला श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो। क्लबका सदस्य संगीता रिजाल कार्यक्रमको संयोजक रहनु भएको थियो। कार्यक्रमको सञ्चालन क्लबकी सचिव पार्वती पौडेलले गर्नुभएको थियो। क्लबले विद्यार्थीको शैक्षिक यात्रामा सहयोग पुर्याउने उद्देश्यले छात्रवृत्ति तथा सामाजिक सेवामूलक गतिविधिलाई निरन्तरता दिँदै आएको जनाइएको छ।
1: चितवनको भरतपुरमा सवारी साधनको ठक्करबाट एकजना कामदारको मृत्यु भएको छ। भरतपुर महानगरपालिका आठस्थित सद्गुण दाना फ्याक्ट्रीको गेटमा सुतेका भरतपुर पाँच निवासी 34 वर्षीय चन्द्रबहादुर ठाडा मगरलाई शनिबार बिहान करिब 3:30 समयमा सवारी साधनले ठक्कर दिएको थियो। ठक्करबाट शरीरका विभिन्न भागमा चोट लागेको मगरलाई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएको थियो। उपचारको क्रममा बिहान 6:26 उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
0: भोटेकोशी नदीमा आएको बाढी पश्चात उत्पन्न हुन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगंजले नुवाकोटमा 500 अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ। त्रिशुली नदीको बाढीले त्रिशुली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढी पश्चात फैलन सक्ने रोगको संक्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले 500 लेभल 1 अस्पताल विदुरमा सञ्चालनमा ल्याएको हो। अस्पतालबाट विशेषज्ञ चिकित्सक मार्फत 24 घण्टा आकस्मिक सेवासहित बहिरङ्ग वार्ड, प्रयोगशाला, औषधि लगायत सुविधा आम सर्वसाधारणले निशुल्क पाउने व्यवस्था मिलाएको प्रहरी अस्पतालमा कार्यरत प्रहरी नायब महानिरीक्षक दामोदर पौडेलले जानकारी दिनुभएको छ।
1: भाद्र 10 गते रसुवाको भटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा नुवाकोट धादिङमा ठूलो जनधनको क्षति भएपछि खनाल सेवा समिति भरतपुर चितवनले बाढी पीडितको लागि 1,07,184 सहयोग गरेको छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरेको छ। समितिका सचिव रविभद्र शर्मा खनालका अनुसार खनाल बन्धुहरूबाट स्वतस्फूर्त रूपमा संकलन गरिएको रकम कोषमा जम्मा गरिएको हो। समितिले राहत कोषमा जम्मा गरेको बैंक भाउचरको प्रतिलिपि चितवनका प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेको छ।
0: भोटेकोशी बाढीले फुर्के खोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक मार्गका रूपमा प्रयोगमा ल्याइएको परेवाटार मास्टर सड़कमा आजदेखि समय निर्धारण गरी एकतर्फी सवारी साधन सञ्चालनको प्रबन्ध भएको छ। सड़क साँगुरो भएकाले दुवैतर्फबाट एकै समयमा सवारी सञ्चालन गर्दा आगमन व्यवस्थापनमा कठिनाई भएपछि जिल्ला प्रशासन कार्यालयले निश्चित समय तोकेर एकतर्फी यातायातका साधन सञ्चालनको व्यवस्था गरेको हो। प्रशासनका अनुसार बिहान 6 बजेदेखि दिउँसो 12 बजेसम्म गल्छी मास्टरबाट परेवाटार हुँदै धादिङ बेसीतर्फ आउने सवारी
1: स्थानीय समाचारको संगालो हाम्रो सेरफेरको अन्त्यमा अहिले प्रसारित प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक।
0: चितवनको कालिका नगरपालिकाबाट स्मार्ट कार्ड लाइसेन्स वितरण सुरु। भरतपुरसम्म आउनुपर्ने बाध्यताको अन्त्य। बाढीले भाँसिएपछि अवरुद्ध कृष्णभिरको सडक 3 दिनभित्र सञ्चालनमा ल्याइने।
1: पुरानो मेडिकल कलेजद्वारा गर्भवती महिलाको लागि निशुल्क एम्बुलेन्स सेवा। गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस कार्यक्रम सम्पन्न।
0: र चितवनको भरतपुरमा सवारी साधनको ठक्करबाट एकजना कामदारको मृत्यु। धादिङको परेवाटार मास्टर सडकमा एकतर्फी यातायात सञ्चालनमा।
1: यसका साथै 24 घण्टा समाचार प्रसारण गर्ने मफसलको पहिलो रेडियो कालिका एफएम 95.2 र इन्टरनेट अनलाइनको कालिका न्युज .com संसारभरकै साथ प्रसारण भइरहेको स्थानीय समाचारको सङ्गालो हाम्रो सेरोफेरो अहिलेको लागि यति नै। शर्मिला विक र सुनिल पराजुले बिदा हुन्छौँ। नमस्कार।
2: कालिका एफएम 95.2
3: के तपाईँ आफ्नो र आफ्नो परिवारको स्वास्थ्य प्रति ढुक्क हुनुहुन्छ?
4: अब स्वास्थ्य परीक्षण र विशेषज्ञ चिकित्सकको परामर्श सेवा तपाईँकै आफ्नै नजिकै चनौली बजारमा जीएम डायग्नोस्टिक एन्ड हेल्थ क्लिनिक।
3: विभिन्न स्वास्थ्य जाँच तथा विशेषज्ञ चिकित्सकहरूद्वारा ओपिडी परामर्श सेवा,
4: प्रयोगशाला परीक्षण, औषधि सेवा, इसिजी तथा अल्ट्रासाउन्ड सेवा, साथमा हरेक दिन निशुल्क सुगर जाँच,
3: आधुनिक प्रविधि, भरपर्दो सेवा तपाईँ र तपाईँको परिवारको स्वास्थ्यको लागि जीएम डायग्नोस्टिक हेल्थ क्लिनिक,
4: भरतपुर 18 चनौली चितवन। सम्पर्क नम्बर 0656-494-354 र 97-61-9944-16। जीएम डायग्नोस्टिक, भरपर्दो स्वास्थ्य सेवा तपाईँकै नजिक चनौलीमा।
5: ए बुहारी, कता छौ? एक गिलास दुध ल्याऊ त
6: सानु, मलाई दही है।
7: मलाई चाहिँ घिउ दिनुस है।
5: हुन्छ हुन्छ, यो सबको लागि त भवानी दिदी छँदैछ नि।
8: अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित तथा उत्पादित दुध, दही, घिउ, पनिर, चीज, छुर्पी एवं अन्य दुग्धजन्य पदार्थ खोजी प्रयोग गर्ने गरौँ।
9: साथै मन हरर र हुने, खाँदा मिठो, जिउ शीतल बनाउने भवानीको म्याङ्गो र भेनिला लस्सी, स्वाद अनि शक्तिको बेजोड मिश्रण। भवानी डेरीको उत्कृष्ट उत्पादन शाखाहरू भरतपुर 10 दिपेन्द्र चोक, भरतपुर 7 गौतम चोक, भरतपुर 11 विशाल चोक र हाई स्कुल रोड टाढी लगायत सम्पूर्ण बजारमा उपलब्ध छ।
10: प्लस टू पनि सकियो, अब हामी के गर्ने साथी?
11: भरतपुर ओह्रालोमा रहेको सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेसबाट विदेशमा गएर उच्च शिक्षा अध्ययन सँगै कमाई पनि गर्ने।
10: कसरी?
11: उच्च शिक्षा अध्ययनको लागि विद्यार्थी भिजामा जापान, अस्ट्रेलिया, युके, युएसए, युरोप, साउथ कोरिया, क्यानाडा लगायतका देशहरूमा जाने विद्यार्थीहरूको लागि भाषा कक्षाहरू, जापानिज भाषा, आईएलटी, टोफेल, स्याटेट, एक्सपर्ट डकुमेन्टेसन एवं तालिम सबै उपलब्ध गराउँछ।
10: किन
11: सुन, आफ्नै सुविधा सम्पन्न भवन, जापान र लन्डनका प्रोफेसरबाट गेस्ट क्लास, बेस्ट टिचर, ल्याब, लाइब्रेरी लगायत आवश्यक सम्पूर्ण सामग्री, यातायातको सुविधा एवं सशुल्क होस्टेलको व्यवस्था सबै छ। त्यति मात्रै हो र स्वदेशमा नै अध्ययन गर्ने विद्यार्थीहरूको लागि त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त ब्याचलर इन होटल म्यानेजमेन्ट बिएचएम, ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट बिआइटिएम र बिबिएसमा भर्ना खुला गरिएको छ। अझ सिटी को होटल तथा विभिन्न प्राविधिक तालिमको व्यवस्था पनि छ।
10: सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेस प्राली,
11: भरतपुर ओरालो, सेन्ट्रल कलेज बिल्डिङ। फोन 0656-594-273, टोल फ्री नम्बर 18-10-50-00-273।
12: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
13: मेरो नाम चन्द्रकुमारी लामिछाने, म हर्कापुर 12 हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने, अनि नानीले वैदिकमा जाऊँ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गऱ्यौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गयौँ, अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो।
14: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98.5 50 50 934।

0: कालिका एफएम 95.2 जोर्नी पुनर्स्थापना तथा उन्नत उपचारमा समर्पित समीट हेल्थकेयर हॉस्पिटल बेलायत र देशकै प्रमुख अस्पतालको अनुभव सहितका सिनियर कन्सल्टेन्टको टिम तपाईँको सेवामा
1: दूरबीन प्रविधिद्वारा महिलाको पाठेघर डिम्बाशय तथा डिम्ब नलीको शल्यक्रिया अब एकै ठाउँमा
0: भेरिकोज भेनको लागि लेजरद्वारा अपरेसन सेवा
1: समेत हेल्थकेयर हस्पिटल भरतपुर 9 केन्द्रीय बस टर्मिनल फोन नम्बर 0556592664
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97610025530
0: आयुर्वेदिक उपचार पद्धति सँगै उच्च स्तरीय स्वास्थ्य सेवा आयुशक्ति आयुर्वेद क्लिनिक सप्त गण्डकी चोक चित्रसेन टोल भरतपुर 10
1: प्रत्येक दिन दक्ष अनुभवी वरिष्ठ आयुर्वेद चिकित्सकहरू डाक्टर रिद्धि बासोला र डाक्टर एन्थस पुराथोकीद्वारा पायल्स फिसर फिस्टुला लगायत मलद्वार सम्बन्धी रोगहरूको चार सूत्र विधिद्वारा सफल उपचार
0: हार्जोनी नसा तथा बाथ रोग एवं पिनास माइग्रेन तथा एलर्जी जस्ता रोगहरूको पञ्चकर्म पद्धतिद्वारा सफल उपचार
1: साथै पेट सम्बन्धी सम्पूर्ण समस्याहरू श्वास प्रश्वास छाला यौन मनोरोग सम्बन्धी सम्पूर्ण समस्याहरूको सफल उपचार
0: विशेषत यहाँ महिलाहरूको लागि लामो समय आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चितवनमा आफ्नो अनुभव सङ्गाल्नु भएकी डाक्टर रिद्धि बास्तोलाद्वारा महिला सम्बन्धी सम्पूर्ण समस्याहरूको सफल उपचार गरिन्छ
1: आयुशक्ति आयुर्वेद क्लिनिक सप्त गण्डकी चोक चित्र सेन्टोल भरतपुर 10
0: सम्पर्क नम्बर 0556511818 र 98550353818
3: रंग बहार रंग बहार
4: बर्जर सँगै उपहार उपहार बम्परमा यामाहा रेजियर
3: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
4: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
3: बर्जर पेन्स
5: समय बदलियो पुस्ता फेरियो तर साथ साथ उस्तै छ

0: Harika FM 95.2.
1: इस पाली को 30 को दर सोल्टी होटल मा वेलकम ड्रिंक, स्वादिष्ट स्नैक्स र विविध परिकारले भरिएको बुफे प्रति व्यक्ति मात्र 2,499 रुपियाँ देखि 15 जना वा 100 भन्दा बढीको समूहका लागि कम्प्लिमेन्ट्री पिकअप र ड्रपको सुविधा पनि। सोल्टी वेस्टर्न रिसोर्ट चितवन भरतपुर 22 पटिहानी। रिजर्वेशन तथा थप जानकारीका लागि सम्पर्क
2: 9820112008 र 9820114324।
3: बर्बादै भयो नि भनेको छ्या।
4: के भयो दिदी?
3: हेर न बाबु, यो सेफ्टी ट्याङ्की बरियर फोर्नै माथि आएर घरै गनाएर बसिखानु भएन।
4: कस्तो गनाएको? 6,000 लिटर क्षमताको ट्याङ्की भएको न्यू मनकामना सेफ्टी ट्याङ्कीलाई बोलाइहाल्नुहोस् दिदी। भ्याकुम लगाएर माटो गिटी बालुवा जे आउँछ एकैछिनमा सफा गरिदिन्छ। न्यू मनोकामना सेफ्टी ट्याङ्की सफाई। त्यहाँको फोन नम्बर चाहिँ 9855062331। टिप्नु है।
5: आँखा सम्बन्धी सम्पूर्ण रोगको अत्याधुनिक उपचार शल्यक्रिया एवं परामर्शको लागि विश्वासिलो नाम चितवन आँखा अस्पताल। सम्पर्क फोन 0564-93-780। साथै नेपाल सरकारको सामाजिक सुरक्षाको स्वास्थ्य बिमा योजना चितवन आँखा अस्पतालमा उपलब्ध छ।
6: ए बुवा, यता आउनुहोस्। हाइवे सँगै रहेको भर्खरै बनेको नयाँ भूकम्प प्रतिरोधी घर सस्तोमा बिक्रीको लागि बुकिङ खुला छ।
7: ए भाइ, घरमा झ्यालडोका कस्ता छन्? धेरै कुरा हेरियो, जमाना फेरियो, एउटा कुरा बुझिराख भाइ, केएसयुपीबीसीका झ्यालडोका भनेको हेर्दा आकर्षक र वर्षौँ वर्ष टिक्ने मजबुत छन्। त्यसैले हामीलाई त केएसयुपीबीसीको झ्यालडोका राखेकै घर चाहिन्छ।
8: सम्पर्क केएस झ्यालडोका संसार भरतपुर 9 मिलन चोक। मोबाइल 9855064133।
9: हेलो,
10: सुन न भाइ, बुहारी काठमाडौँबाट आउँदैछन्, कहीँ अलि फरक ठाउँमा जाउँ न। यस पटकको बसाई विशेष बनाउनु पर्छ है।
9: ल्यान्डमार्क फार्म हाउस जाउँ न, हुन्न? अनि भोलिपल्ट बागमारा सौराहा जाउँ, ल्यान्डमार्क फरेस्ट पार्कमा।
10: भाइले अफिसको कन्फरेन्स र सेमिनार भरतपुरमा गर्नुपर्ने थियो भन्दै थिए, के गर्ने होला?
9: भइहाल्छ नि, कन्फरेन्स सेमिनार मिटिङ गर्नु परे भरतपुर हाइटमा रहेको ल्यान्डमार्क नारायणीमा गरौँला।
10: सबै ठाउँमा ल्यान्डमार्क होटेल एन्ड रिसोर्टको सेवा गजब रहेछ त।
11: विगत 35 वर्षदेखि नेपालको आतिथ्य क्षेत्रमा सेवा दिँदै आइरहेको होटल सेन ल्यान्डमार्क होटल एन्ड रिसोर्ट काठमाडौँ पोखरा बागमारा सौराहा भैरहवा भरतपुर अनि भुवनचार देवघाटमा पनि। कर्पोरेट अफिस गरीधारा काठमाडौँ। फोन 01-40-47-06 र 40-47-07।
12: ए साथी, तिम्रो दिदीको विवाह कस्तो धमाकेदार! आहा, क्या दामी साउन्ड सिस्टम, डीजे लाइट, फुल सजावट अनि स्टेज सजावट कहाँबाट गरायौ?
13: यो सबैको जिम्मा भरतपुर 3 कमल नगरमा रहेको विवाह इभेन्टलाई दिएको र त्यहीबाट सबै काम गराएको हो नि साथी।
14: विवाह, व्रतबन्ध, पार्टी, सभा, जुनसुकै इभेन्ट होस्, विवाह इभेन्ट एउटै नाम, सबै काम।
12: अब त मेरो भाइको व्रतबन्धको लागि पनि सबै जिम्मा विवाह इभेन्टलाई नै दिन्छु।
8: विवाह इभेन्ट भरतपुर 3 कमल नगर। सम्पर्क पप्पु शाह। मोबाइल 9855050007 र 9013-45006।
12: तपाईँको सपना जस्तै क्षणहरू यादगार बन।

0: कालिका एफएम 95.2
1: आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनको कर छुट तथा सहुलियत सम्बन्धी अत्यन्त जरुरी सूचना। नेपाल सरकारले आर्थिक ऐन 2083 मार्फत विभिन्न कर, ब्याज शुल्क, थप दस्तुर तथा जरिवाना छुट एवं मिनाहा सम्बन्धी विशेष व्यवस्था गरेको छ। यस अन्तर्गत राष्ट्रिय पुननिर्माण कोषमा योगदान गरेको रकम घटाउन पाउने, व्यापारिक मौजदातको नोक्सानी सम्बन्धी व्यवस्था, वैदेशिक सहायता सम्झौता बमोजिम सञ्चालित आयोजनाका निर्माण तथा सेवा प्रदायकहरूलाई आयकर छुट, साबिकका बिक्री कर, मनोरञ्जन कर, होटल कर तथा ठेक्का कर सम्बन्धी बकेउता छुट तथा मिनाहा लगायतका व्यवस्था रहेका छन्। यसै गरी विलासिता शुल्क तथा मूल्य अभिवृद्धि कर, आयकरको ब्याज तथा शुल्क, मूल्य अभिवृद्धि करको ब्याज तथा जरिवाना शुल्क, अन्त शुल्कको जरिवाना एवं विलम्ब शुल्क लगायतमा पनि एन बमोजिम छुट तथा मिनाहाको व्यवस्था गरिएको छ। विवरण पेश गरिसकेका तर कर तथा अन्त शुल्क बकेउता रहेका करदाताले कर दाखिला गरेमा ब्याज शुल्क, थप दस्तुर एवं जरिवाना नलाग्ने र कर निर्धारणबाट सिर्जित बकेउता दाखिला गर्ने एवं विचाराधीन मुद्दा फिर्ता लिई कर दाखिला गर्ने सम्बन्धमा समेत विशेष सहुलियतको व्यवस्था गरिएको छ। त्यसै गरी संस्था, बिमा अभिकर्ता, संयुक्त राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय संघ संस्थामा कार्यरत नेपाली वा बासिन्दा व्यक्ति लगायतका लागि पनि ऐनमा विभिन्न कर छुट, ब्याज तथा शुल्क मिनाहा सम्बन्धी विशेष व्यवस्था गरिएको छ। तसर्थ आर्थिक ऐन 2083 प्रदान गरेका छुट तथा सहुलियतको लाभ लिन योग्य सम्पूर्ण करदाता एवं सरकारवालाहरूलाई सम्बन्धित व्यवस्था र तोकिएको प्रक्रिया बमोजिम समयमै आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनमा सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्नु हुन अनुरोध गरिन्छ। आन्तरिक राजस्व कार्यालय भरतपुर चितवन, सम्पर्क नम्बर 0556908011।
2: ग्लोबल करियरको सुरुवात होटल र आईटी सँग सिप शिक्षा र सम्भावनाको संगम आरम्भ कलेज,
3: जहाँ अनुभवी शिक्षकको मार्गदर्शनमा प्रयोगात्मक र व्यवहारिक शिक्षा प्रणाली सँगै आधुनिक प्रविधिसँग सिक्ने अवसर मिल्छ।
2: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BIT र ब्याचलर अफ होटल म्यानेजमेन्ट BHM विषयमा सीमित सिटमा भर्ना खुलेको हुँदा सिट सुरक्षित गर्नुहोस्।
3: आरम्भ कलेज, जहाँ सेवा, कला र सूचना प्रविधि सँगै फस्टाउँछ नवीनतम नेपालका लागि।
2: भर्ना एवं अन्य जानकारीका लागि आरम्भ कलेज भरतपुर 11 नहर चोक बाइपास रोड, सम्पर्क नम्बर 0556136664, मोबाइल 98550333664 र 98550333559।
4: ए खुशीराम काका, माछालाई दाना हाल्दै हुनुहुन्छ त? अनि माछालाई दाना चाहिन्छ र भनेको, पानी भए त भइहाल्यो नि। ल्याऊ पोखरीको डिलको घाँस हालिदिने हो, खाइहाल्छन् नि, किन पैसा खर्च गर्नु पर्यो?
5: अन्नपूर्ण माछा दाना उद्योगको मत्स्य राजा दाना खर्च होइन, लगानी हो धनीराम बाबु। ल हेर त, मेरो पोखरीका माछा कति ठुला भइसके, आजसम्म रोग लागेर एउटा पनि मरेको छैन। माछाले दाना हाल्ने बेलामा यसरी अरूको पोखरीमा लखर लखर लखर डुल्दै हिँड्छौ, अनि माछा बेच्ने बेलामा मेरो त माछा नै बढेन मरे भन्दै छिमेकीले कमाएको रिस गर्छौ। नाम मात्र धनीराम भएर पैसा आउँदैन बाबु, पैसा कमाउनु त मत्स्य राजा दाना खुवाउनु पर्यो नि।
2: माछाको सम्पूर्ण वृद्धि विकासको लागि युरोपियन टेक्नोलोजीबाट उत्पादित अन्नपूर्ण माछा दाना उद्योगको उत्कृष्ट उत्पादन मत्स्य राजा माछाको तैरिने दाना नै प्रयोग गरौँ। स्वस्थ जीवनको लागि माछा अनि स्वस्थ माछाको लागि मत्स्य राजा दाना। अन्य जानकारीको लागि अन्नपूर्ण माछा दाना उद्योग खैरहनी 3 गोटसोर चितवन, मोबाइल 97045015000।
6: Hey yo, that jalmuri

0: उत्कृष्ट उत्पादन रिजाल्स पिरो चटपटे झालमुरी
1: तीजको रमाइलो परिवारको खुसी अनि अविस्मरणीय कार्यक्रम अब एउटै उत्कृष्ट गन्तव्य धावन पार्टी प्यालेस भरतपुर 11 जागृति चोक
2: साधारण सभा विवाह वर्षबन्ध सेमिनार गोष्ठी बर्थडे पार्टीदेखि तीज विशेष कार्यक्रमसम्म सुविधा सम्पन्न आफ्नै भवनमा चारवटा अत्याधुनिक हल एउटै हलमा 1000 जनासम्मको क्षमता स्विमिङ पुल रेस्टुरेन्ट बार र प्रशस्त पार्किङ सुविधा
1: यस तीजमा विशेष छुट स्वादिष्ट हाइजेनिक खाना र सुन्दर शान्त वातावरणमा आफ्नो कार्यक्रमलाई अझ विशेष बनाउनुहोस्
2: आजै बुकिङ गर्नुहोस् धावन पार्टी प्यालेस भरतपुर 11 जागृति चोक मालपुर चोकबाट 500 मिटर पूर्व फोन 056-4901-99 मोबाइल 98550-49070
3: ओइ सीमा कता हेरे कि
4: तेल खोज्दै हिँडेको हेर न शुद्ध मिसावट नभएको तेल आजकल त पाउन नै गाह्रो
3: ठाउँमा जानु पर्छ नि ल हाम्रै भरतपुर 11 रहेको वशिष्ठ तेल उद्योगमा जाऊ न त्यहाँ त अत्याधुनिक प्रविधिबाट सफा गरी शुद्ध तेल उत्पादन गरिन्छ उत्पादन गर्ने ठाउँ पनि आहा कति सफा हाम्रै किचन जस्तो त्यस्तो सफा तेल मिल मैले आजसम्म अन्त कतै देखेकै छैन
5: स्वस्थ जीवन र मिठो स्वादका लागि वशिष्ठ तेल उद्योगबाट उत्पादित खाटी तेलहरू तोरीको तेल कालो तिलको तेल सरसोको तेल आलसको तेल भाङ्गोको तेल र बदामको तेलहरू नै प्रयोग गर्नुहोस् सफाई र शुद्धता वशिष्ठको प्रतिबद्धता वशिष्ठ तेल उद्योग भरतपुर 11 मुक्तिनगर आका अस्पताल अगाडि पहिलो बाटोमा सम्पर्क नम्बर 98550-50905
6: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
1: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ
6: कलेजका विशेषताहरू
1: पर्याप्त सुविधा सहित आफ्नै भवन
6: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा
1: पर्याप्त छात्रवृत्ति व्यवस्था
6: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन
1: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 056-493-495

0: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
1: जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुर चितवनको सूचना। वर्षायाम सुरुवात सँगै डेङ्गी, ज्वरो, जापानिज इन्सेफ्लाइटिस, औलो तथा स्क्रब टाइफस रोगको संक्रमण फैलन सक्ने भएको हुँदा घर वरपर सफा राखौँ, शुद्ध पानीको प्रयोग गरौँ, पानी उमालेर वा फिल्टर गरेर मात्र प्रयोग गरौँ, झुलको प्रयोग गरौँ, पानी जमेको खाडललाई पुर्ने वा जम्न नदी सुरक्षित र सफा वातावरण सिर्जना गरी सरुवा रोगबाट आफू पनि बचौँ, अरूलाई पनि बचाऊ। जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुर चितवन।
2: ल फेरि के भो, बीच बाटोमै गाडी बन्द भयो।
3: होइन ए साथी, यहाँ किन रोकिएको, के भयो गाडीमा?
2: के हुनु साथी, गाडी किन्दा त हेर्दा राम्रो, फिचर पनि धेरै थियो, तर अहिले बेला बेलामा नयाँ समस्या आउँछ क्या, एक पछि अर्को टेक्निकल समस्याले हैरान भएको।
3: त्यही भएर त गाडी किन्दा लुक्स र फिचर मात्र हेरेर हुँदैन नि, दिगो गाडी।
2: राम्रो फिचर पनि धेरै थियो, तर अहिले बेला बेलामा नयाँ समस्या आउँछ क्या, एक पछि अर्को टेक्निकल समस्याले हैरान भएको।
3: त्यही भएर त गाडी किन्दा लुक्स र फिचर मात्र हेरेर हुँदैन नि, दिगो गाडी, भरपर्दो ब्रान्ड, पार्ट सजिलै पाइने र सर्भिसको पहुँच राम्रो भएको गाडी रोज्नु पर्छ नि साथी।
2: त्यसो भए तिमीले कुन गाडी चलाउँछौ त साथी?
3: टाटा, भारतमै लामो समयदेखि विश्वास कमाएको ब्रान्ड, बलियो, भरपर्दो र आवश्यक स्पेयर पार्ट तथा सर्भिसको सहज पहुँच दैनिक प्रयोगका लागि व्यवहारिक छनौट।
2: ल मैले पनि अब गाडी बेचेर टाटा नै लिने विचार गरे। कहाँ पाइन्छ हो टाटाको गाडी साथी?
3: सजिलो छ नि, सफल मोटर्समा जाऊ न, भरतपुर एयरपोर्ट गेटको ठिक अगाडि र कावसती शाखा थकाली चोकमा।
2: सम्पर्क नम्बर
3: ल अहिले नै टिपिहाल, 9801564661, 9803074595 र 9803074492।
4: गाडी रोज्दा देखावटी र फिचर मात्र होइन, भरपर्दोपन, टिकाउपन र सहज सेवा पनि रोज्नुहोस्। सफल मोटर्स, भरतपुर एयरपोर्ट गेट अगाडि र कावसती थकाली चोक।
5: बाढीबाट जोगिन पूर्व तयारी गरौ। नदी किनारमा घरगोठ बनाउँदै नबनाऊ। घर छेउका खोला नदीमा बेलैमा तटबन्धन लगाऊ। वर्षायाममा सधैँ मोबाइलमा पर्याप्त ब्यालेन्स र ब्याट्री राखौ। वर्षा र बाढीको अवस्था बारे टोल फ्री नम्बर 1155 वा रेडियो टिभीबाट नियमित जानकारी लिने गरौ। नदीमा बढेको पानी, ड्याम र तटबन्धनको अवस्था बारे बेला बेलामा जानकारी लिँदै गरौ। प्रहरी, सुरक्षा निकाय र एम्बुलेन्सको नम्बर मोबाइलमा सेभ गरेर राखौ। सकिन्छ भने कण्ठ पारौ। आफ्नो गाउँ ठाउँ र वडामा सबै मिलेर रबरका ढुङ्गा, लाइफ ज्याकेट, डोरी, बाँस र प्राथमिक उपचारका सामग्रीहरूको जोहो गरेर सुरक्षित राखौ। आपत विपदका लागि अन्न

0: दाल नुन तेल र साबुन जस्ता अत्यावश्यक सामग्री घरको सबैभन्दा अग्लो ठाउँमा राखौ। नागरिकता, लाल पुर्जा, लाइसेन्स, पासपोर्ट जस्ता महत्त्वपूर्ण कागजात पत्र र औषधि प्लास्टिकले राम्ररी पोको पारेर घरको अग्लो ठाउँमा राखौ। टर्च, डोरी, सिटी, लौरो जस्तो सामान सजिलै भेटिने ठाउँमा राखौ। कालिका नगरपालिका नगर कार्यपालिकाको कार्यालय रेडक्रस ग्राम कालिका चितवनद्वारा जनहितमा जारी सन्देश।
1: Studio Time Check. यो समय
2: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली भरतपुर 9 केन्द्रीय बस पार्क चितवन।
3: उच्च शिक्षा अध्ययनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, आइएलटिएस, पीटी, कोरियन, अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली भरतपुर ओह्रालो नारायणगढ।
4: यति बेला रातको 8 बजेको छ। 8 PM

0: अब सुन्नुहोस् कालिका एफएमबाट आज दिनभरिका ताजा ताजा खबरहरू।
1: कालिका न्यूज एक्सप्रेसको साथमा
2: एक्सट्रिम एनर्जी ड्रिंक
3: पेट्रो कलेजको भरोसा योग्य उपचार गन्तव्य
4: नेशनल ग्यास्ट्रो लिभर सेन्टर लगनखेल ललित
5: फोन वा व्हाट्सएप नम्बर

0: कहाँ कि कता के म अर्थ न बर्थ गो
1: छिटो छिटो न्युज।

0: चौबिसै घण्टा समाचार प्रसारण गर्ने मफस्वलको पहिलो रेडियो कालिका एफएम 95.2 र इन्टरनेट अनलाइनको कालिका न्यूज .com संसारभरैकै साथ प्रसारण भइरहेको कालिका न्यूज एक्सप्रेसमा सुनिल पराजुली र शर्मिला विकको नमस्कार।
1: शर्मिलाजी, उहीको शारजाहमा अल्पत्र परेका नेपाली श्रमिक सुनिल लुङ्गेली मगरको सकुशल उद्धार भएको छ।
0: पक्कै पनि सुनिलजी, संयुक्त अरब इमिरेट्स युएईको शारजाहमा अल्पत्र परेका नेपाली श्रमिक सुनिल लुङ्गेली मगरको सकुशल उद्धार भएको छ। शनिबार गैरावासी नेपाली सङ्घ एनआरएनए युएईका अध्यक्ष भीममल्ल ठकुरीको नेतृत्वमा सुनिलको उद्धार गरिएको हो। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले सामाजिक सञ्जाल मार्फत उद्धार गर्न अपिल गरे लगत्तै ठकुरीको नेतृत्वमा सुनिलको उद्धार गरिएको हो। मन्त्री पुनले उनको उद्धार भएको सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिनुभएको छ।
1: काङ्ग्रेस मिल्दैछ कि फुट्दै?
2: काङ्ग्रेस त अब मिल्नुको विकल्पै छैन। हिजो हामीले पार्टी फुट्दाखेरिको त्यो पनि हामीलाई स्मरण छ।
0: तर यी सामग्री प्रस्तुत गर्नु पूर्व अहिले प्रसारण हुने प्रमुख समाचारका शीर्षकहरू।
1: पन्ध्रौं महाधिवेशनको लागि देउबा समूहले केन्द्रीय प्रतिनिधि खटायो। प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै हालसम्म 13.5 अर्ब मौजदात।
0: विपदपछि गर्नुपर्ने काममा सरकार चुक्दै धेरै मानवीय क्षति भएको कुलमान घिसिङको भनाई। मधेस अवस्थी स्वास्थ्य कर्मीलाई कामकाजमा नखटाउन निर्देशन।
1: गोर्खामा बस दुर्घटना हुँदा 4 जना घाइते भएका, 1 को अवस्था गम्भीर। सल्यानमा जीव दुर्घटना हुँदा 3 जनाको मृत्यु, 3 घाइते। दैलेखमा पेस्टोल सहित 2 जना पक्राउ।
0: चिलीको वृद्धाश्रममा आग लागि हुँदा 16 जनाको मृत्यु, 10 जनालाई मात्र सुरक्षित रूपमा बाहिर निकाल्न सफल। एमनका सरकारी फौजदार लाल सागरको सहरमा हुतीहरूमाथि प्रहार।
1: र युएलाई हराउँदै नेपाल एसिसी प्रिमियर कप च्याम्पियन बन्यो। एसिया कपमा सहभागी हुन पाउने।
0: नेपाली काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउबा पक्षधरले 15 महाधिवेशनका लागि जिल्ला जिल्लामा प्रतिनिधिहरू पठाएको छ। देउबा समूहले पूर्व महामन्त्री डाक्टर शशाङ्क कोइरालाको संयोजकत्वमा गठन गरेको 15 केन्द्रीय महाधिवेशन तयारी समितिले शनिबार केन्द्रीय प्रतिनिधिहरू खटाएको हो। जिल्लादेखि वडासम्मका विभिन्न 6 वटै तहका अधिवेशनका लागि 3 असोजभित्र तयारी समितिहरू गठन गर्ने गरी केन्द्रीय प्रतिनिधिहरू खटाएको सचिवालय समन्वय समिति संयोजक दीपक प्रसाद कोइकेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
1: प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार कोषको खातामा 13.54 करोड मौजदात छ। कार्यालयका अनुसार भदौ 26 गते साँझ 5 बजेपछि मात्रै 28.20 करोड थपिएको छ। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको विभिन्न 9 वटा बैंकमा छ। सरकारले सघि उक्त कोषबाट बाढी पीड़ितको नाममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब निकासा गरिसकेको छ। त्यस्तै कोषका 2 वटा बैंकको डलर खातामा पनि रकम बन्ने क्रम जारी छ। भदौ 26 गते साँझ 5 बजेपछि उक्त खातामा 1,54,770 थपिएर कुल 2,34,38,847 अमेरिकी डलर पुगेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ।
0: पूर्वधारा आयोजनासँग सम्बन्धित मुद्दा 90 दिनभित्र टुङ्गाउनु पर्ने गरी सरकारले कानून बनाउँदै यस निम्ति पूर्वधार न्यायाधिकरण ऐन बनाइँदैछ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार पूर्वधार निर्माणका लागि गरिने ठेक्का जग्गा प्राप्ति मुआवजा निर्धारण जस्ता विषयमा अदालतमा मुद्दा पर्ने र माथिल्लो तहसम्म पुगी अन्तिम किनारा लाग्न लामो समय लाग्ने गरेको छ। यसमा सुधार गर्ने गरी मन्त्रालयले पूर्वधार निर्माणसँग सम्बन्धित मुद्दा हेर्न न्यायाधिकरण गठन गर्ने गरी ऐन बनाउन लागेको हो। मन्त्रालयले पूर्वाधार न्यायाधिकरण गठन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तयार पारेर सर्वसाधारण को रायको लागि प्रकाशन गरेको छ, जसको दफा 10 मुद्दा दायर भएको मितिले 90 भित्र त्यस्तो मुद्दाको किनारा गरिसक्नुपर्ने व्यवस्था रहेको छ।
1: उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपदको शुरूआती चरणमै गर्नुपर्ने पूर्व तयारी र व्यवस्थापन गर्न नसकेको कारण धेरै मानवीय क्षति भएको टिप्पणी गर्नुभएको छ। घिसिङले शनिबार ललितपुरमा आयोजित कार्यक्रममा सरकारले विपदको शुरूआती चरणमै गर्नुपर्ने पूर्व तयारी र व्यवस्थापन गर्न नसकेको तथा समयमै प्रभावकारी कदम चालेको भए धेरै मानवीय क्षति रोक्न सकिने उहाँको विश्वास छ। उहाँले देशमा आइपरेको ठूलो प्राकृतिक विपदको सामना सबै मिलेर एकजुट भई गर्नुपर्ने धारणा राख्नुभयो। त्यस्तै घिसिङले जनजी आन्दोलनपछि अपेक्षा अनुसार सरकारले काम गर्न नसकेको युवाहरूमा निराशा बढेको र विदेशी दर झन दोब्बर भएको टिप्पणी गर्नुभयो। साना कृषकलाई उपेक्षा गरी ठूला लगानीकर्तालाई मात्र फाइदा पुग्ने खालका नीति ल्याएको उहाँले बताउनु भएको छ।

0: भारत सरकारले भोटेकोसी नदीको बाढीबाट क्षतिग्रस्त रसुवा र नुवाकोटका लागि 3 बेलिब्रिज नेपाललाई दिएको छ। बाढीले रसुवा र नुवाकोटका पक्की पुल बगाएपछि तत्काल सड़क सञ्चालन सुचारू गर्न शनिबार सड़क डिभिजन कार्यालय हेटौडामा भारतीय दूतावासले बेलिब्रिज हस्तान्तरण गरेको हो। भारतीय दूतावासका प्रतिनिधि नारायण सिंहले सड़क डिभिजन कार्यालय हेटौडाका प्रमुख किरण कार्कीलाई बेलिब्रिज हस्तान्तरण गरेका हुन्। सिंहका अनुसार भारत सरकारको सहयोगमा 70 मिटर बराबरका 3 बेलिब्रिज उपलब्ध गराइएको छ।
1: बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवाको भटेकोसी हुँदै गएको बाढी प्रभावितको लागि अहिले मनोपरामर्शदाता परिचालन गरिएको जानकारी दिनुभएको छ। नेपाल प्रेस सोसाइटी सूर्यविनायक भक्तपुरद्वारा आयोजित कार्यक्रममा उहाँले अहिले 16 मनोपरामर्शदाता प्रभावित क्षेत्रमा खटिएको बताउनुभयो। मुख्यमन्त्री थापा मगरले रसुवाको विनाशकारी बाढीमा अभिभावकविहीन भएका बालबालिकालाई कक्षा 12 शिक्षा तथा आवश्यकता अनुसार तत्कालै आवासीय विद्यालयको व्यवस्था गरिने बताउनुभयो। बाढी पहिरोको कारण 7,000 भन्दा बढी मानिस प्रभावित भएको उहाँले उल्लेख गर्नुभयो। यही भदौ 10 रसुवामा बाढी गए लगतै प्रदेश सरकारले स्थानीय र संघीय सरकारसँगको समन्वयमा उद्धार तथा राहतलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको मुख्यमन्त्री थापा मगरको भनाइ। उहाँका अनुसार विपदको कारण बागमती प्रदेशका रसुवा नुवाकोट धादिङ र चितौन जिल्लाका स्थानीय तह प्रभावित भई ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। प्रदेश सरकारले बाढीमा ज्यान गुमाएका मृतकहरूको शव व्यवस्थापन तथा सद्गतको लागि प्रति शव रु 25,000 दरले सहयोग उपलब्ध गराएको बताउनु भएको छ।
0: मध्य प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र कामकाजमा नखटाउन निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश अन्तर्गतका स्वास्थ्य निकायलाई पत्रचार गर्दै आर्थिक वर्ष 2083-84 लागि अस्थायी दरबन्दी स्वीकृत नभएसम्म गत आर्थिक वर्षमा अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा खटाउने वा अन्य कार्यालयमा हाजिर गराउने कार्य नगर्न भनेको हो। मन्त्रालयका अधिकृत सातौ चेत लाल साहतेलीले हस्ताक्षर गरेको पत्रमा 2083 असार मसान्तसम्म अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा खटाउन तथा कार्यालयमा हाजिर गराउन रोक लगाएको उल्लेख गरिएको छ।
1: जिल्ला प्रहरी परिसर काठमाडौँले नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा अनुशासन समितिका संयोजक तारामान गुरुङलाई ठगी मुद्दाको जाहेरीमा पक्राउ गरी रकम बुझाएपछि छाडिदिएको छ। पूर्व राज्यमन्त्री समेत रहनुभएका गुरुङ 9 प्रहरी हिरासतमा बसेर रकम बुझाएर शुक्रबार छुट्नु भएको छ। 3 पीड़ितको रकम बुझाएर काँग्रेस केन्द्रीय सदस्य गुरुङ शुक्रबार छुटेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी प्रमुख एसएसपी दिलीप घिमिरेले जानकारी दिनुभयो। घिमिरेका अनुसार 3 पीड़ितले गुरुङ विरुद्ध किटानी जारी दिएपछि पक्राउ गरेको बताउनु भएको छ। काँग्रेस केन्द्रीय सदस्य गुरुङलाई प्रहरले भदौ 18 गते पक्राउ गरेको थियो। भदौ 18 गते पक्राउ पर्नुभएका गुरुङ 9 प्रहरी हिरासतमा बसेर शुक्रबार छुट्नु भएको छ। उहाँ विरुद्ध दोर्जे शेर्पा, रिङ्गु ज्याम्बु शेर्पा र सुनोर्पा शेर्पाले प्रहरीमा जाहेरी दिएका थिए। स्रोतका अनुसार गुरुङले जाहेरीकर्ता मध्ये दोर्जेको 33,50,000, रिङ्गुको 14,00,000 र सुनोर्पोको 24,00,000 रुपियाँ बुझाएपछि रिहा हुनुभएको हो।
0: राष्ट्रिय जेन्जी नागरिक अभियानका अभियन्ताहरूले रसुवामा राहत वितरण गरेका छन्। अभियन्ताहरूले जिल्लाको कालिका नगरपालिका गाउँपालिका वडा नम्बर 2 रहेका 43 परिवारलाई राहत सामग्री वितरण गरेका हुन्। भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण उक्त वडाका 43 परिवार प्रभावित भएका थिए। कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा तथा उक्त गाउँपालिका वडा नम्बर 2 अध्यक्ष उमेश नेउपानेको रोहबरमा राहत सामग्री हस्तान्तरण गरिएको हो।
1: नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्र जात्राको साइत सार्वजनिक गरेको छ। इन्द्र जात्रा पर्वको प्रक्रिया भाद्र पद शुक्ल द्वितीयदेखि सुरु हुन्छ। इन्द्र जात्राको लिङ्ग उठाउन रुख कटान जानको लागि वनयात्रा गर्न जाने साइत भदौ 28 आइतबार बिहान 9:53 रहेको समितिका अध्यक्ष एवं सहप्राध्यापक डाक्टर पुरुषोत्तम भट्टराईले जानकारी दिनुभएको छ। रुख काट्ने साइत राति 8:47 को छ। भक्तपुरको चित्तपोल वनबाट इन्द्र ध्वजाको लिङ्ग उठाउन रुख काट्ने परम्परा रहिआएको उहाँले बताउनुभयो। लिङ्गो नगर प्रवेश गराउने साइद असोज 3 गते शनिबार बिहान 8:05 रहेको समितिले जनाएको छ। इन्द्रध्वज थानको साइद असोज 7 गते बुधबार बिहान 7:47 रहेको पनि सह प्राध्यापक डाक्टर भट्टराईले बताउनु भएको छ। यस्तै इन्द्र जात्राको मुख्य दिन असोज 9 गते शुक्रबार तल्लो टोलमा यात्रा गराइन्छ। राष्ट्रपति लगायत अत्र विशिष्ट व्यक्तिहरूले हनुमान ढोका स्थित गद्दी बैठक पुगी कुमारी यात्रा अवलोकन गर्ने परम्परा रहिआएको उहाँले उल्लेख गर्नुभएको छ। असोज 10 गते शनिबार माथिल्लो टोल यात्रा गराइनेछ। असोज 13 गते मंगलबार महिलाले मात्रै रथ तानेर तानिचा यात्रा गरिनेछ।
0: विद्युत प्रसारण तथा वितरण प्रणालीमा खुल्ला पहुँच कार्यान्वयन गर्ने तयारीलाई विद्युत नियमन आयोगले थप अघि बढाएको छ। नेपालको विद्युत क्षेत्रलाई प्रतिस्पर्धात्मक बनाउँदै जनताले गुणस्तरीय भरपर्दो सुरक्षित तथा सर्वसुलभ रूपमा विद्युत उपयोग गर्न पाउने अधिकार सुनिश्चित गर्ने उद्देश्यले आयोगले खुल्ला पहुँच सम्बन्धी निर्देशिकाको कार्यान्वयनलाई अघि बढाएको हो। आयोगका अनुसार खुल्ला पहुँच सम्बन्धी विभिन्न मस्यौदा निर्देशिकामाथि आयोगका सदस्य लोकराज पाठकको संयोजकत्वमा गठित उपसमितिले काम गरिरहेको छ।
1: गोर्खामा बस दुर्घटना हुँदा 4 जना घाइते भएका छन्। गोर्खाको भत्सेकबाट काठमाडौँ जाँदै गरेको बस र काठमाडौँबाट गोर्खातर्फ गइरहेको बस ठोकिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरीकारले गोर्खाका प्रमुख एसपी अनिल कुमार खड्काका अनुसार दुर्घटनामा 4 जना घाइते मध्ये 1 जनाको अवस्था गम्भीर छ। गण्डकी गाउँपालिका 4 स्थित गैरी चौतारामा भत्सेकबाट काठमाडौँ जाँदै गरेको G2X983 बस र काठमाडौँबाट गोर्खातर्फ जाँदै गरेको G2X8006 बस ठोकिएका हुन्। 3 जनाको प्रदेश अस्पताल गोर्खामा उपचार भइरहेको छ। 1 जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइते 10 वर्षका बालकलाई उपचारको लागि काठमाडौँ रेफर गरिएको छ। एसपी खड्काले भन्नुभयो गोर्खामा उपचारहरूको अवस्था मध्यम छ।
0: सल्यानको त्रिवेणी गाउँपालिका 5 सिममा भएको बोलेरो जीप दुर्घटनामा मृत्यु हुनेको संख्या 3 पुगेको छ। अरू 3 जना घाइते भएका छन्। शनिबार बिहान सिम्कबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको लु P02001J0005 बोलेरो आफै अनियन्त्रित भई सडकबाट करिब 90 मिटर तल खसेर दुर्घटना भएको हो।
1: दैलेखमा प्रहरीले पेस्तोल म्यागजिन र 5 राउन्ड गोली सहित 2 जनालाई पक्राउ गरेको छ। अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धानको क्रममा पक्राउ पर्नेमा दैलेखको 8 बिस नगरपालिका 6 का 30 वर्षे भीमबहादुर साई र वडा नम्बर 5 का 27 वर्षे भूपेन्द्र साई रहेको जिल्ला प्रहरीकारले सुर्खेतले जनाएको छ।
0: नेपाली काङ्ग्रेस 15 महाअधिवेशनको तयारीमा छ। केही दिनमा वडा अधिवेशन शुरू हुँदैछ तर काङ्ग्रेसको लागि काङ्ग्रेस नै बाधक बन्ने देखिएको छ। इतर समूह पनि छुटे महाअधिवेशनको तयारीमा जुटेको छ। 77 वटै जिल्लामा महाअधिवेशन संयोजक तोकिसकिएको छ। संस्थापन पक्षका नेताहरू भने एक ढिक्का भएर 15 महाअधिवेशनमा जाने दावी गर्न छोडेका छैनन्। इतर समूहका नेताहरू भने पार्टी फुट्ने चेतावनी दिइरहेका छन्। यसै सन्दर्भमा सहकर्मी सुनिल पराजुले अर्जुन प्रसाद जोशीलाई काङ्ग्रेस फुट्दैछ कि जुट्दैछ भनी सोध्नु भएको छ।
2: काङ्ग्रेस त अब मिल्नुको विकल्पै छैन। हिजो हामीले पार्टी फुट्दाखेरिको त्यो पनि हामीलाई स्मरण छ, पार्टी फुट्दाखेरिको के अवस्था थियो र पार्टी जुट्दाखेरि हामीले कसरी काङ्ग्रेसको औचित्यलाई, काङ्ग्रेसको चाहिँ आवश्यकता सान्दर्भिकतालाई जनताका बिचमा प्रमाणित गर्न सक्यौँ, त्यो नै उदाहरण छ। त्यसरी मिल्नुको त विकल्पै छैन, मिल्नेतिरै छौँ नि।
3: तर अहिले संस्थापन इतर समूहका नेताहरूले पार्टी फुट्न लागिसक्यो भनेका छन्। जिल्ला जिल्ला अधिवेशनको लागि केन्द्रीय नेतृत्वहरू तोकेर पठाइसकेका छन्। अनि कसरी मिल्छ भने खै नेताहरूले छलफल पनि भइरहेछ, मिल्नै सकेका छैन क्या।
2: अनि यसो हो, अब पार्टीभित्र विभिन्न विचार समूहहरू हुन्छ, अब त्यो चाहिँ आफ्नो चाहिँ पक्षमा वातावरण बनाउने होइन, पार्टीभित्र पनि त समूहहरू हुन्छन्, विचार समूहहरू हुन्छन्।
3: होइन, समूह हुन्छ, पक्षधर गुट उपगुट हरेक पार्टीमा हुन्छ, तर समानान्तर महाधिवेशन भनेर सम्म जानु भने त समस्या ठुलो हो नि त।
2: अब त्यसरी नै जाने त स्थिति देख्दिनँ मैले होइन। अब मुख्य कुरो के हो भने पार्टी आम नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूको ठुलो चिन्ता छ, पार्टी चाहिँ सकभरि एकजुट होस्, पार्टी कुनै पनि हातमा पार्टीमा विभाजनको सीमा नकोरियोस् भन्ने आम देशभरिका कार्यकर्ताको भावना छ। कार्यकर्ताको भावना भन्दा विपरीत गएर विभाजनतिर अगाडि बढ्ने कुरो त आत्मघाती कुरो होला नि जसले गरे पनि।
3: संस्थापन इतर समूहलाई मिलाउन नसक्नु त कमजोरी संस्थापन समूहको हो नि त, अहिलेको नेतृत्वकर्ताको हो, तपाईँहरूको हो।
2: मिलाउने भनेको त विधिमा हो, प्रक्रियामा टिकेर हो। अब सबैसँग हाम्रो सभापतिजीले र हामीले पनि सबैले आफ्नो लेभलमा आधारमा आफ्नो ढङ्गले चाहिँ हामीले वार्ता गरिराखेका छौँ, कसरी मिलाउन सकिन्छ, मिल्ने आधारहरू के छन् भनिरहेकै छौँ त हामीले भनिरहेका छौँ। कतिपय केन्द्रीय समितिका साथीहरू जो विशेष मानसिकमा हुनुहुन्थेन, सबै जोडिँदै त आइरहनु भएको छ, त जुन जोडिने क्रम छ टुङ्गिया छैन, जोडिँदैछ, जोडिँदा सबै जोडिन्छौँ एक दिन, त्यही त हो नि
3: होइन। शेखर कोइराला जोडिन पर्यो, पूर्णबहादुर खड्का जोडिन पर्यो, शेरबहादुर देउवा जोडिन पर्यो, कृष्ण सिटौला जोडिन पर्यो, प्रकाशमान सिंह जोडिन पर्यो, क्रियाशील सदस्य त्यही अध्यावधिक छैन उहाँहरूको, उहाँहरूलाई कसरी जोड्ने भने समस्या भइसक्यो,
2: अध्यावधि भइसक्यो तपाईँको जानकारीको लागि, अध्यावधि भन्दा पनि उहाँहरूको जो चाहिँ 15 महाधिवेशनका लागि उहाँहरूले जो नवीकरण गर्नुभएको थियो, रिनी गर्नुभएको थियो, उहाँहरू सबैलाई 15 महाधिवेशनमा भाग लिने बाटो खोलेको छ, कोही पनि वञ्चित हुनुहुन्न, कसैले पनि क्रियाशील सदस्यका आधारमा चाहिँ महाधिवेशनमा भाग लिन नपाउने परिस्थिति छैन। लिन चाहने पार्टीलाई एक ढिका बनाएर 15 महाधिवेशनमा चाहिँ सहभागी हुन चाहने सबैका लागि बाटो खोलेको छ, कोहीको पनि चाहिँ रोकिएको छैन, सबैको चाहिँ क्रियाशील सदस्य लिने भएको छ।
3: अनि थपिरहनु भएको छ त समय, फेरि
2: समय त यही हेर्नु पर्यो, मुलुकको संविधान हेर्नु पर्यो, मुलुकको संविधान अदालतको निर्णय पार्टीको विधान भन्दा पर गएर त्यो सबैलाई मिचेर हामीले सार्न त पार्टीको सान्दर्भिकता पार्टीको वैधानिकतामाथि नै प्रश्न उठा नि। आजसम्म त हामीले सार्दै ल्याएर त्यो ठाउँमा आएको हो, तपाईँले भन्नुभयो कतिपटक हामीले उहाँको चाहिँ अधिवेशन सार्यौँ, कतिपटक हामीले चाहिँ क्रियाशील सदस्य अपडेट गर्ने समयहरू चाहिँ नीतिहरू सार्दै गएर यहाँसम्म आएको हो, अब त सार्ने ठाउँै छैन, अब त संविधानले पनि दिँदैन, अदालतको निर्णयले पनि दिँदैन, पार्टीको विधानले पनि हामीलाई चाहिँ योभन्दा पर जाने ठाउँै छैन, त्यसैले पार्टीको वैधानिकतालाई कायम गरेर हामी एकताबद्ध भएर जाने हो, हामी एक हुँदै गर्ने, पार्टीको विधानले पनि संविधानले पनि हामीलाई छोडिदियो भनेदेखि त हाम्रो लागि मात्र संविधानले कुरो त बस्दैन, त्यसैले संविधान अदालत पार्टीको विधान अन्तर्गत सकिने जति हामी सारेका छौँ त्यही हो कुरा।
3: काङ्ग्रेस बनाउनको लागि काङ्ग्रेसै बाधक हुने जस्तो भयो क्या अहिले त,
2: अब नहुनु पर्ने हो, तपाईँले भन्ने कुरो सही हो, नहुनु पर्ने हो, कसैले अब जानी बुझी गर्ने बाधक बन्नुहुन्छ होइन, अब सबैलाई हामी सहभागी हुन नपाउने, हाम्रो चाहिँ क्रियाशील सदस्य रोक्ने को हो भन्ने पनि प्रश्न उठाएको थियो, रूप स्वाभाविक पनि थियो होला, त्यसैले त सबै कुरो खोलो गरिरहेको छ नि, त्यसैले काङ्ग्रेसको अधिवेशनमा, नेपाली काङ्ग्रेसको अधिवेशनमा सहभागी हुन चाहने सबैलाई चाहिँ खुला छ, भेदोपयोग हरेक पदमा लड्नका लागि, वडादेखि केन्द्रीय सभापतिसम्म पनि लड्ने बाटो खुलिसकेको छ, देशभरका कार्यकर्ताको बिचमा जाने हामी सबै जाउँ, आफ्ना मुद्दाहरू आफ्ना एजेन्डाहरू आम नेपाली काङ्ग्रेसका कार्यकर्ता बिचमा राखौँ, जसलाई चाहिँ कार्यकर्ताले स्थापित गर्नुहुन्छ उहाँले नेतृत्व गर्ने हो, त्यसैले यो र ऊ भन्ने नै छैन।
0: अब समाचार संक्षेप। शिक्षा मंत्री सस्मित पोखरेल केही दिनदेखि मधेशमा विद्यालय शिक्षा को राष्ट्रीय पाठ्यक्रम प्रारूप 2076 परिमार्जन का लागि आवश्यक सुझाव संकलन केन्द्रित कार्यक्रम में सहभागी भइरहनु भएको छ।
1: नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बालेन्द्र शाहको एकल काटेर हेपा प्रविधि नै मुख्य समस्या भएको बताउनु भएको छ।
0: बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजना आगामी 5 वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ।
1: र लेकसाइडमा बिजुलीको पोलमा काम गर्ने क्रममा करेन्ट लागेर घाइते भएका एक कामदारको उपचारको क्रममा मृत्यु भएको छ।
0: अब पालो जनताको मतको।

0: जनताको मतमा हाम्रो प्रश्न छ, प्रधानमन्त्री बालेन्द्र शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको कांग्रेस सभापति गगन कुमार थापाको आरोप तपाईँलाई कस्तो लाग्यो? यो प्रश्नमा आफ्नो मत व्यक्त गर्न कालिका एफएमका आधिकारिक फेसबुक पेजमा राखेको स्ट्याटसमा कमेन्ट गर्न सक्नुहुनेछ भने ट्विटर, वाट्सएप र भाइबरबाट लिखित प्रतिक्रिया जनाउन सक्नुहुनेछ। यसै प्रश्नमा आफ्नो आवाजसहितको प्रतिक्रिया राख्न 0556 70 158 सम्पर्क गर्न सक्नुहुनेछ। तपाईँहरूको उत्कृष्ट प्रतिक्रिया प्रत्येक दिन राति 8 बजेको कालिका न्युज एक्सप्रेस र बिहान 10 बजेको कालिका हाइलाइट्समा प्रसारण गरिनेछ।
1: अब अन्तर्राष्ट्रिय समाचार। चिल्लीको दक्षिण क्षेत्रमा रहेको एक वृद्धाश्रममा शुक्रबार साँझ आग लागि हुँदा कम्तीमा 16 जनाको मृत्यु भएको छ। स्थानीय सञ्चार माध्यमहरूले बताएका छन्। प्रहरीका अनुसार स्थानीय समयअनुसार राति करिब 10:30 आग लागि सुरु भएको थियो। वृद्धाश्रममा रहेका व्यक्तिमध्ये 10 जनालाई मात्रै सुरक्षित रूपमा बाहिर निकाल्न सकिएको छ। यता यमनको रिहाद समर्थित सरकारी फौजले शनिबार रणनीतिक लाल सागर स्थित सहर मोचामा इरान समर्थित हुथी लडाकुहरूमाथि प्रहार गरेको जनाएको छ। एक साथ लामो आक्रमणपछि उतीहरूले शुक्रबार यमनको लाल सागर तटीय क्षेत्र कब्जा गरेको बताइएको छ। यससँगै उनीहरूले बाब अल मान्दब जल सन्धिमा आफ्नो पकड बलियो बनाएका छन्।
0: अब खेल समाचार। नेपाल एसिसी प्रिमियर कपको च्याम्पियन बनेको छ, साथै इतिहास दोहोऱ्याउँदै एक दिवसीय एसिया कपमा पुग्न सफल भएको छ। यसअघि पहिलो पटक सन् 2023 फाइनलमा पनि नेपालले युएलाई नै हराएर एसिया कप खेलेको थियो। यसैबीच अन्नपूर्ण स्पाइकर किङ्सले कर्णाली शिवराजसँग लिग चरणमा बेहोरेको हारको बदला लिँदै एक्सट्रिम एनर्जी ड्रिङ्क नेपाल भलिबल लिग एनपिएलको पहिलो संस्करणको उपाधि जितेको छ। त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालाको कवर्ड हलमा शुक्रबार भएको फाइनलमा अन्नपूर्ण ले कर्णालीलाई सोझो सेटमा 3-0 पराजित गर्दै पहिलो च्याम्पियन बन्न सफल भयो। अन्नपूर्णले 25-15, 25-20 र 25-17 जित निकाल्दै उपाधिसँगै 20 लाख रुपियाँ नगद पुरस्कार हात पार्यो। यो नेपाली घरेलु भलिबल इतिहासकै सर्वाधिक पुरस्कार राशि हो। मङ्गोलियाली खेलाडी उरान बायर, मख बायर, इख एर्डेन, जार्गाल सोट र तुर्मान्ड गानखुयाको उत्कृष्ट प्रदर्शनसँगै कप्तान हिमाल सुनारको नेतृत्वमा अन्नपूर्णले खेलभर कर्णालीलाई दबावमा राख्यो।
1: कालिका न्यूज एक्सप्रेसको अन्त्यमा अहिले प्रसारित प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक।

यसका साथै चौबिसै घण्टा समाचार प्रसारण गर्ने मफसलको पहिलो रेडियो कालिका एफएम 95.2 र अनलाइनको इन्टरनेट अनलाइनको कालिका न्युज .com संसारभरिकै साथ प्रसारण भइरहेको कालिका न्युज एक्सप्रेस शैलीलाई यति नै सुनिल पराजुले र शर्मिला विकविता हुन्छ. नमस्कार. कालिका एफएम 95.2.

0: हर चम्चा हरेक ग्लासमा जीवनको मिठास शुद्धतामा यसको सबैलाई विश्वास बाबु नानी अनि ड्याडी र मम्मी सबैलाई मन पर्ने यम्मी यम्मी पञ्चमी अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय डेरी उत्पादन प्रोडक्ट अफ डेलिस डेरीज
1: एयो दैट झालमुरी

0: रिजालको उत्कृष्ट उत्पादन रिजाल्स पिरो चटपटे झालमुरी
1: 95.2 कालिका एफएम हृदयको स्पन्दन. आजको चर्चित विषयमाथि विशेष चर्चा कार्यक्रम आजका कुरा. यस कार्यक्रमको साथमा
2: श्री एफए 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील.
3: नमस्कार. कार्यक्रममा आजका कुराबाट सुनिल पराजुलीको कार्यक्रममा आजका कुरामा हामी आजको चर्चित विषय वस्तुमा विशेष चर्चा गर्नेछौ. नेपाली काङ्ग्रेस 15 महाधिवेशनको तयारीमा छ. केही दिनमा वडा अधिवेशन सुरु हुँदैछ. तर काङ्ग्रेसको लागि काङ्ग्रेस नै बाधक बन्ने देखिएको छ. इतर समूह पनि छुट्टै महाधिवेशनको तयारीमा जुटेको छ. समानान्तर महाधिवेशन गर्ने भनेर चेतावनी दिइरहेको छ. 77 जिल्लामा इतर समूहले पनि महाधिवेशनको लागि संयोजक तोकिसकेको छ. संस्थापन पक्षका नेताहरू भने अझै पनि एक ढिक्का भएर काङ्ग्रेस 15 महाधिवेशनमा जाने दावी गरिरहेका छन्. संस्थापन पक्षका नेताहरूले शेखरलाई फकाइरहेका छन्, प्रणबहादुरलाई फकाइरहेका छन्, पार्टी मिलाउन खोजिरहेका छन्. तर इतर समूहका नेताहरू भने 15 महाधिवेशन स्थगित गरेर नआउने हो भने पार्टी फुट्न सक्ने भनेर अझै पनि चेतावनी दिइरहेका छन्. खास गरी नेपाली काङ्ग्रेस मिल्न खोज्दैछ कि फुट्न खोज्दैछ, आज हामी यो महत्वपूर्ण विषयमा कुराकानी गर्दैछौ. हामीसँग कुराकानीमा हुनुहुन्छ नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य अर्जुन प्रसाद जोशी. अर्जुन प्रसाद जोशी जी, स्वागत छ यहाँलाई कालिका एफएममा.
4: हजुर, धन्यवाद.
3: नेपाली काङ्ग्रेस अहिले मिल्न खोज्या छ कि फुट्न खोज्या छ, आजसम्मका गतिविधिहरूलाई निहालेर प्रश्न पारिदिनुस् न.
4: काङ्ग्रेस त अब मिल्नुको विकल्पै छैन. हिजो हामीले पार्टी फुट्दाखेरिको त्यो पनि हामीलाई स्मरण छ, पार्टी फुट्दाखेरिको के अवस्था थियो र पार्टी जुट्दाखेरि हामीले कसरी काङ्ग्रेसको औचित्यलाई, काङ्ग्रेसको चाहिँ आवश्यकता संरचितालाई जनताका बिचमा प्रमाणित गर्न सक्यौँ, त्यो नै उदाहरण छ. त्यसरी मिल्नुको त विकल्पै छैन, मिल्नेतिरै छौँ नि.
3: तर अहिले संस्थापन इतर समूहका नेताहरूले पार्टी फुट्न लागिसक्यो भनेका छन्, जिल्ला जिल्ला अधिवेशनको लागि केन्द्रीय नेतृत्वहरू तोकेर पठाइसकेका छन्, अनि कसरी मिल्छ भने खै नेताहरू छलफल पनि भइरहेछ, मिल्नै सकेका छैन क्या.
4: यसो हो, अब पार्टीभित्र विभिन्न विचार समूहहरू हुन्छ, अब त्यो चाहिँ आफ्नो चाहिँ पक्षमा वातावरण बनाउने होइन, पार्टीभित्र पनि त समूहहरू हुन्छन्, विचार समूहहरू हुन्छन्,
3: होइन समूह हुन्छ, पक्षधर गुट उपगुट हरेक पार्टीमा हुन्छ. तर समानान्तर महाधिवेशन भनेर सम्म जानु भने त समस्या ठुलो.
4: अब त्यसरी नै जाने त स्थिति देख्दिनँ मैले, होइन. अब मुख्य कुरो के हो भने पार्टी आम नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूको ठुलो चिन्ता छ, पार्टी चाहिँ सकभरि एकजुट होस्, पार्टी कुनै पनि हातमा पार्टीमा विभाजनको सीमा नकोरियोस् भन्ने आम देशभरका कार्यकर्ताको भावना छ. कार्यकर्ताको भावना भन्दा विपरीत गएर विभाजनतिर अगाडि बढ्ने कुरो त आत्मघाती कुरो होला नि जसले गरे पनि.
3: संस्थापन इधर समूहलाई मिलाउन नसक्नु त कमजोरी संस्थापन समूहको हो नि त, अहिलेको नेतृत्वकर्ताको हो, तपाईँहरूको हो.
4: मिलाउने भनेको त विधिमा हो, प्रक्रियामा टिकेर हो. अब सबैसँग हाम्रो सभापतिजीले र हामीले पनि सबैले आफ्नो लेभलमा आफ्नो ढङ्गले चाहिँ हामीले वार्ता गरिराखेका छौँ, कसरी मिलाउन सकिन्छ, मिल्ने आधारहरू के छन् भनिरहेकै छौँ. त हामीले भनिरहेका छौँ, कतिपय केन्द्र समितिका साथीहरू जो विशेष मानसुनमा हुनुहुन्थेन, सबै जोडिँदै त आइरहनु भएको छ. त जुन जोडिने क्रम छ टुनिया छैन, जोडिँदैछ, जोडिँदा सबै जोडिन्छौँ एक दिन, त्यही त हो नि.
3: होइन, शेखर कोइराला जोडिन पर्यो, प्रणबहादुर खड्का जोडिन पर्यो, शेरबहादुर देउवा जोडिन पर्यो, कृष्ण सिटौला जोडिन पर्यो, प्रकाशमान सिंह जोडिन पर्यो. क्रियाशील सदस्य चाहिँ अध्यावधिक छैन उहाँहरूको, उहाँहरूलाई कसरी जोड्ने भने समस्या भइसक्यो.
4: अध्यावधि भइसक्यो तपाईँको जानकारीको लागि, अध्यावधि भन्दा पनि उहाँहरूको जो चाहिँ 15 महाधिवेशनका लागि उहाँहरूले जो नवीकरण गर्नुभएको थियो, रिन्यू गर्नुभएको थियो, उहाँहरू सबैलाई 15 महाधिवेशनमा भाग लिने बाटो खोलेको छ. कोही पनि वञ्चित हुनुहुन्न, कसैले पनि क्रियाशील सदस्यका आधारमा चाहिँ महाधिवेशनमा भाग लिन नपाउने परिस्थिति छैन. लिन चाहने पार्टीलाई एक ढिका बनाएर 15 मार्चमा चाहिँ सहभागी हुन चाहने सबैका लागि बाटो खोलेको छ. कोहीको पनि चाहिँ रोकिएको छैन, सबैको चाहिँ क्रियाशील सदस्य नै भएको छ.
3: अनि थपिरहनु भएको छ त समय, फेरि
4: समय त यसो नि त्यसै त हो, समय थप्दै उहाँहरूलाई तपाईँले भने जस्तै सबै एउटै एकै ठाउँमा उभिएर अधिवेशन गर्नका लागि थप्ने कारण पनि त्यही हो, थपिरहेका छौँ. अब हामीले 3 र 4 चाहिँ वडा अधिवेशन हामीले चाहिँ तोकेका छौँ, त्यही 3 र 4 वडा अधिवेशन जानका लागि कसैले हामीले अपडेट गर्दैनौँ अथवा गर्ने हामीले 15 नै रिन्यू गरिसकेका छौँ, हामीलाई वञ्चित हुने अवस्था भयो, जुन कुराहरू तपाईँले सुन्नु भएको छ त्यही कुरालाई

0: न त आज यहाँसम्म आयौँ, अब यहाँभन्दा त हामीले सार्ने ठाउँै छैन। पार्टीको विधान हेर्नु पर्यो, अदालतको निर्णय हेर्नु पर्यो, मुलुकको संविधान हेर्नु पर्यो। मुलुकको संविधान, अदालतको निर्णय, पार्टीको विधान भन्दा पर गएर त्यो सबैलाई निचेर हामीले सार्ने सारेर त पार्टीको सान्दर्भिकता, पार्टीको वैधानिकतामाथि नै प्रश्न उठा नि। आजसम्म त हामीले सार्दै सार्दै ल्याएर यो ठाउँमा आएको हो। तपाईँले भन्नुभयो कतिपटक हामीले उडाएको थियौँ अधिवेशन सार्यौँ, कतिपटक हामीले त्यो क्रियाशील सदस्य अपडेट गर्ने समयहरू त्यो नीतिहरू सार्दै सार्दै गएर यहाँसम्म आएको हो। अब त सार्ने ठाउँै छैन, अब त संविधानले पनि दिँदैन, अदालतको निर्णयले पनि दिँदैन, पार्टीको विधानले पनि हामीलाई चाहिँ यहाँभन्दा पर जाने ठाउँै छैन। त्यसैले पार्टीको वैधानिकतालाई कायम गरेर हामी एकताबद्ध भएर जाने हो। हामी एक हुँदै गर्ने पार्टीको विधानले र पनि संविधानले पनि हामीलाई छोडिदियो भनेदेखि त हाम्रो लागि मात्र संविधानले कुरेर बस्दैन। त्यसैले संविधान, अदालत, पार्टीको विधान अन्तर्गत सकिने जति हामी सारेका छौँ त्यही हो कुरा।
1: काङ्ग्रेस बनाउनको लागि काङ्ग्रेसै बाधक हुने जस्तो भयो कि अहिले त?
0: अब नहुनु पर्ने हो, तपाईँले भनेको कुरो सही हो, नहुनु पर्ने हो। कसैले अब जानी बुझिकन नै बाधक बन्नुहुन्छ होइन, अब सबैलाई हामी सहभागी हुन नपाउने, हाम्रो चाहिँ क्रियाशील रोक्ने को हो भन्ने पनि प्रश्न उठाएको थियो, रूप स्वाभाविक पनि थियो होला। त्यसैले त सबै कुरो खुलो गरिएको छ नि। त्यसैले काङ्ग्रेसको अधिवेशनमा, नेपाली काङ्ग्रेसको अधिवेशनमा सहभागी हुन चाहने सबैलाई चाहिँ खुला छ, भेदभाव हरेक पदमा लड्नका लागि। वडादेखि केन्द्रीय सभापतिसम्म पनि लड्ने बाटो खुलिसकेको छ, देशभरका कार्यकर्ताको बिचमा जाने हामी सबै जाउँ, आफ्ना मुद्दाहरू, आफ्ना एजेन्डाहरू आम नेपाली काङ्ग्रेसका कार्यकर्ता बिचमा राखौँ। जसलाई चाहिँ कार्यकर्ताले स्थापित गर्नुहुन्छ उहाँले नेतृत्व गर्ने हो, त्यसैले यो र ऊ भन्ने नै छैन। म त अझै भन्छु भने अहिले यति बेला देशमा जुन खालको चाहिँ परिस्थितिहरू छन् होइन, केवल काङ्ग्रेसको एकता काङ्ग्रेसको लागि मात्र आवश्यक छैन, काङ्ग्रेसको एकता यो मुलुकको लोकतन्त्रको लागि पनि आवश्यक छ, यो मुलुकको संविधान जोगाउन पनि आवश्यक छ। यसरी मुलुकमा जुन खालको चाहिँ पछिल्लो अवस्थामा जुन खालको फेरि अन्यलहरू छाएका छन्, जुन सरकारले अपरिपक्व ढङ्गले, आलो काँचो ढङ्गले, हेपहाप प्रवृत्तिले शासन सञ्चालन गरेको छ, आम चाहिँ नेपाली जनताहरू फेरि एकपटक चाहिँ त्यो एउटा आशा भरोसा टुटे जस्तो छ। त्यसैले त्यो त्यहाँबाट टुटेको आशा भरोसालाई काङ्ग्रेसले चाहिँ फेरि जगाउनु परेको छ। हामीले भने जस्तै यो मुलुकको भरपर्दो विश्वसनीय लोकतान्त्रिक जनताको चाहिँ लोकप्रिय पार्टी चाहिँ काङ्ग्रेस हो भन्ने हामी दावी गर्छौँ, त्यो पुष्टि गर्नका लागि पनि काङ्ग्रेसको एकता जरुरी छ। त्यसैले हामी सबै एक भएर अगाडि बढ्नुको विकल्पै देख्दैन मैले त।
1: काङ्ग्रेसको अहिलेकै संस्थापनितर्कै नेताहरूले पनि के नेताहरूले के भन्नुहुन्छ भने पार्टी फुट्ने स्थिति आयो भने तार तारे झन्डा र रुख चिन्ह जहाँ हुन्छ हामी त्यहीँ हुन्छौँ भन्ने उहाँहरूको भनाइ आउँछ कि त्यसैलाई आधार मानेर पनि संस्थापनितर समूहले जति पेले पनि अन्तिममा भनेको सबै रुखमुनि हो भनेर तपाईँहरूको पनि केही ढिबीले गर्दा पार्टी मिल्न नसके हो कि
0: होइन? एउटा कुरो के हो भने हामीले त अहिले त्यही भनेका छौँ नि, हामीलाई निर्वाचन आयोगले मान्यता दियो, त्यसपछि डिभिजन बेन्चले पनि मान्यता दियो, हाम्रो चाहिँ त्यही विशेष महासभालाई मान्यता दिएको कारणले हामीले निर्वाचनमा पनि हामी सहभागी भयौँ। फेरि ठिक छ, एकबाट पुनरावलोकनका लागि निशा माग हो, निशा पायो, फेरि चुनाव रोक्नका लागि पनि हामी गयौँ, गइसकेपछि अगाडि चाहिँ रोक्न मानेन, अथवा हामीले 16-19 जो चाहिँ केन्द्रीय महाधिवेशन हामी तोकेका थियौँ त्यो केन्द्रीय महाधिवेशनलाई नै न डिस्टर्ब नगर्ने गरी, त्यसलाई नरोक्ने गरी पछि कुनै आदेश दिएन। त्यसको अर्थ नै के हो भने आजका मितिसम्म रुख कसो रहने, नेपाली काङ्ग्रेस कहाँ हो भन्ने कुरो सबैलाई छर्लङ्गै भइसकेको छ नि। निर्वाचन आयोगको निर्णयले अथवा अदालतको चाहिँ पछिल्लो चाहिँ निर्णयले छर्लङ्गै भइसकेको छ। त्यसैले रुख कहाँ छ भनेको आफै उहाँहरू हामी जसले पनि रुख जहाँ छ त्यही काङ्ग्रेस हो भन्ने कुरो हो भने पनि ठिकै छ। आजसम्म हामी एकै ठाउँ रुख कहाँ छ भन्ने कुरो त प्रश्नै छ त, किनभने रुख कहाँ छ भन्ने कुरो त 80 फागुनमा भएको निर्वाचनले पनि हामी सबै भएभरका रुखभन्दा अरू चिन्हबाट लडेनौँ त, रुखैलाई मानेर लडिसकेपछि त आजका मितिसम्म यहाँ छ भने यो अधिवेशनमा चाहिँ हामी सबै सहभागी हौँ।
1: 2-4 दिन अगाडि एउटा शेखर कोइरालालाई प्रस्ताव गरेको थियो कि संस्थापन पक्षले, अथवा गगन थापाले नै भनौँ सभापतिले, एउटा संयन्त्र बनाऊ, तपाईँको नेतृत्वमा जाउँ 15 महाधिवेशनमा, म त्यसको लागि त्याग गर्न तयार छु भन्नुभएको थियो। यो प्रस्तावलाई शेखरले के गर्नुभएछ, पछिल्लो कुरा के आयो यसबारे?
0: होइन, अब तपाईँहरूलाई पनि बढी थाहा होला होइन, तर के भने हामी त्यही त, त्यसैले हाम्रो सभापति सबै विकल्पहरूमा खुला हुनुहुन्छ।
1: मान्ने नमान्ने केमा पुग्नुभयो?
0: मान्ने कुरो भएर त हो नि, जो उहाँले चाहिँ पेस गर्नुभएको थियो विभिन्न प्रस्तावहरू, त्यो प्रस्तावका प्रति हाम्रो सभापति सकारात्मक रहनुभयो। हाम्रो चाहिँ निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले चाहिँ एक प्रस्ताव राख्नुभएको थियो, त्यसका प्रति पनि उहाँ सकारात्मक, सबै प्रस्तावहरूका प्रति उहाँ सकारात्मक नै हुनुहुन्छ। त्यो सबैका बावजुद पनि अब भइरहेको अधिवेशनमा सहभागी नहुने परिस्थिति बन्यो भनेदेखि त अब अब हामीले के, हामी त अझ पनि भोलि हाम्रो कार्य सम्पादन समितिको बैठक छ, होइन भोलि पनि हामी चाहिँ फेरि पनि आह्वान गर्छौँ सबैलाई, सभापतिजीले आह्वान गर्नुहुन्छ सबैलाई, भने त बारम्बार भनेर

0: भएको छ, कहाँ कहाँ के मिलाउनु पर्यो, सहकारी सम्पादन समितिमा बनाउनु पर्यो हो कि, अथवा निर्वाचन अध्यक्ष तयारी समिति बनाउने हो कि, अनुशासन समिति बन्ने हो कि, अथवा क्रियाशील सदस्य एकलौटी बनाइएको छ अहिले भन्ने लाग्यो भने त्यो छानबिन समितिमा राख्नुपर्ने हो कि,
1: देउवालाई फकाउनु पर्ने होला, प्रकाश मानहरू सात भाइलाई फकाउनु पर्ने होला, काङ्ग्रेसमा समस्या सात भाइको पनि छ फेरि
0: समस्या चाहिँ पनि सायद सभापतिलाई पनि अलिकति समस्या कहाँ भने अब हाम्रो चाहिँ निवर्तमान पार्टी सभापति आदरणीय सेवा देवा हो, हामी सिधै कुरा गर्नुपर्ने मान्छे होइन, के भने उहाँसँग प्रतिस्पर्धा गर्नुभएको डाक्टर शेखर कोइराला हो, के भने निवर्तमान सभापतिजीले कार्यभार दिनुभएको पूर्णबहादुर खड्का हो, उहाँहरू सबैसँग चाहिँ सभापतिजीको चाहिँ धेरै थोरै सबैसँग चाहिँ सम्पर्क आम ढङ्गको भइरहेकै छ र उहाँहरूकोबाट आएको जो तपाईँले बाहिर हामीले पनि सुनेका यो प्रस्तावहरू छन्, यो मागहरू छन्, के के कुराहरू सब छ, ती सबैलाई चाहिँ समितिकै छ त, समितिकै छ, कोही बाँकी छैन, कोही बाँकी छ भने उहाँहरू आउन छ ल, अधिवेशनमा सबै सहभागी हुने, दुवै थरीको चाहिँ मिलेर चाहिँ कार्य सम्पादन समिति बनाउने, के अरे अधिवेशन तयारी समिति बनाउने, दुवै थरीलाई समेटेर चाहिँ निर्वाचनमा चाहिँ क्रियाशील सदस्य छान्ने समिति बनाउने, के बनाउने हो म गर्न तयार छु सभापति भन्नुभएको छ, र हामी पनि त्यही हो, हामी पनि
1: केही नेताहरू बाधक बनेर शेरबहादुर देवबार गगन थापालाई मिलाउने खोजेका छैनन् कि, भेट गराउने खोजेका छैनन्,
0: अब त्यो कुरो त मलाई कसरी थाहा हुन्छ होइन, अब त्यो कुरो हो भने तपाईँले भनेअनुसार नै केही व्यक्ति बाधक बनेका हुन् भने त नेताहरू बुझ्नु पर्दैन र नेताहरूले बुझ्नु पर्दैन र यस्तो इतिहास बनाएको नेताहरू, यस्तो इतिहास बनेको नेताहरू निवर्तमान केन्द्रीय सभापतिजी दिल्लीबाट सभापति भइसक्नु भएको छ, नेपालको चाहिँ राजनीतिमा उहाँको आफ्नै विशिष्ट स्थान छ, उहाँले पनि बुझ्नु पर्यो, डाक्टर शेखर कोइराला उहाँलाई चाहिँ कसरी दिग्भ्रमित गराउन खोजिएको भने उहाँले पनि बुझ्नु पर्यो, अथवा कार्यवाह निवर्तमान कार्यवाह सभापतिलाई चाहिँ दिग्भ्रमित गराउन खोजिएको हो भने उहाँले पनि बुझ्नु पर्यो नि, त्यो त त्यो त्यो हैसियतको त्यो ठाउँको त्यो हाइटको नेताहरू त आफैले पनि बुझ्नुपर्ने होइन र मलाई चाहिँ घेराबन्दी गरिएको छ, मलाई दिग्भ्रमित गरिएको छ, मलाई मूलधारको काङ्ग्रेसभन्दा पनि फरक लान खोजिएको छ भन्ने कुरो त नेताहरू सबैले पनि बुझ्नु पर्यो नि, आम कार्यकर्तामा त्यो चिन्ता हुने, काङ्ग्रेस कुनै पनि हालतमा एक हुनुपर्छ भन्ने आम कार्यकर्ता त्यो चिन्ता हुने, तर त्यो नेताहरूमै भएन भनेदेखि त अब गर्ने के रह, अब त्यो त भोलि कहाँ इतिहासले पनि मूल्याङ्कन गर्ला नि त, एउटा कुरा पक्का के हो भने हिजो विगतमा काङ्ग्रेस विभाजन हुँदाखेरिको दुर्गति हामी सबैले बुझेको हुनाले अब कोही पनि त्यो ठाउँमा चाहिँ पुग्नुहुन्न भन्ने चाहिँ मलाई विश्वास छ।
1: समय र कुराकानीको लागि यहाँलाई धेरै धेरै धन्यवाद छ।
0: धन्यवाद।
2: उहाँ हुनुहुन्थ्यो नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य अर्जुन प्रसाद जोशी। उहाँसँगको कुराकानीसँगै कार्यक्रम आजका कुराको समय सकिएको छ। आजका कुरा यति नै, भोलिका कुरा भोलि नै। सुनिल पराजुले बिदा हुन्छु, नमस्कार।
3: आँखा सम्बन्धी सम्पूर्ण रोगको अत्याधुनिक उपचार शल्यक्रिया एवं परामर्शको लागि विश्वासिलो नाम चितौन आँखा अस्पताल, सम्पर्क फोन 0564-93-780। साथै नेपाल सरकारको सामाजिक सुरक्षाको स्वास्थ्य बिमा योजना चितौन आँखा अस्पतालमा उपलब्ध छ।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम चन्द्रकुमारी लामिछाने, म हर्कापुर 12 हो, अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने, अनि नानीले वैदिकमा जाऊँ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गऱ्यौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गयौँ, अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो।
6: प्रत्येक दिन दक्ष अनुभवी वरिष्ठ आयुर्वेद चिकित्सकहरू डाक्टर रिद्धि बासोला र डाक्टर एन्थस पुराथोकीद्वारा पायल्स, फिसर, फिस्टुला लगायत मलद्वार सम्बन्धी रोगहरूको छार सूत्र विधिद्वारा सफल उपचार।
7: हाड जोड्ने, नसा तथा बाथ रोग एवं पिनास, माइग्रेन तथा एलर्जी जस्ता रोगहरूको पञ्चकर्म पद्धतिद्वारा सफल उपचार।
6: साथै पेट सम्बन्धी सम्पूर्ण समस्याहरू, श्वास प्रश्वास, छाला, यौन, मनोरोग सम्बन्धी सम्पूर्ण समस्याहरूको सफल उपचार।
7: विशेषत यहाँ महिलाहरूको लागि लामो समय आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चितवनमा आफ्नो अनुभव सङ्गाल्नु भएकी डाक्टर रिद्धि बास्तोलाद्वारा महिला सम्बन्धी सम्पूर्ण समस्याहरूको सफल उपचार गरिन्छ।
6: आयु शक्ति आयुर्वेद क्लिनिक, सप्तगण्डकी चोक, चित्र सेन्टोल, भरतपुर दितवन।
7: सम्पर्क नम्बर 0556-511-818 र 98550-35-818।
8: प्लस टू पनि सकियो, अब हामी के गर्ने साथी?
9: भरतपुर ओह्रालोमा रहेको सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेसबाट विदेशमा गएर उच्च शिक्षा अध्ययन सँगै कमाई पनि गर्ने।
8: कसरी?
9: उच्च शिक्षा अध्ययनको लागि विद्यार्थी भिजामा जापान, अस्ट्रेलिया, युके, युएस

0: आफ्नै सुविधा सम्पन्न भवन जापान र लन्डनका प्रोफेसरबाट गेस्ट क्लास बेस्ट टिचर ल्याब लाइब्रेरी लगायत आवश्यक सम्पूर्ण सामग्री यातायातको सुविधा एवं सशुल्क होस्टेलको व्यवस्था सबै छ। त्यति मात्रै हो र स्वदेशमा नै अध्ययन गर्ने विद्यार्थीहरूको लागि त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त ब्याचलर इन होटल म्यानेजमेन्ट BHM, ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BITM र BBSमा भर्ना खुला गरिएको छ। अझ CTBTको होटल तथा विभिन्न प्राविधिक तालिमको व्यवस्था पनि छ।
1: सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली,
2: भरतपुर ओह्रालो सेन्ट्रल कलेज बिल्डिङ, फोन 0656-94-273, टोल फ्री नम्बर 18-10-50-00-273।
3: के भयो नानुलाई?
4: त्यो त स्कुल जाने बेलामा सधैँ यस्तै हो।
5: बाबा, स्कुल छिटो जाऊ न, वी आर गेटिङ लेट फर स्कुल, लेट्स गो टु स्कुल।
4: ए बाबु त कति ज्ञानी, कुन स्कुल हो बाबुको?
5: स्टार्स मोन्टेसोरी एकेडेमी।
6: चाइल्ड साइकोलोजी र चाइल्ड राइट्स लाई ध्यानमा राखेर मोन्टेसोरी ट्रेन टिचर द्वारा अध्यापन गराइने
4: स्टार्स मोन्टेसोरी एकेडेमी, पालिकी चोक पोखरा र भरतपुर 11 मालपुर चोक।
6: सम्पर्क फोन 056-490-037, 98-550-61-037। स्टार्स मोन्टेसोरी एकेडेमी, जहाँबाट तपाईँका नानी बाबुको भविष्य निर्माणको पाइला सुरु हुन्छ।
7: Ayo, that jalmuri

0: को उत्कृष्ट उत्पादन रिजाल्स पीरो चटपटे झालमुरी
1: 95.2 कालिका एफएम हृदय को स्पंदन।
2: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो, साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैराकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
3: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि
2: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
3: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ, अनि एक फेरि त्यहाँ पनि विचार गर्नु पर्यो भनेर गएँ।
2: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
3: सबैजनाले विश्वास गरे हुन्छ, यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ, नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गकिन नभन्दै मेरो विश्वास मैले जे बोकेर गएको थिएँ त्यो मैले पुरा पाएँ।
2: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ,
3: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ, भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
2: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
3: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन, अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
2: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
3: सरसँग गएर यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो,
2: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
3: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो, विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि, फेरि त्यसले 45 दिनको औषधि लग्यो, दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
2: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि देखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
4: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
5: कालिका एफएम 95.2 निरन्तरको साथी।
6: ब्रह्मा मुरारी त्रिपुरान्तकारी भानु शशि भूमि सुतो बुधश्च गुरुश्च शुक्र शनि राहु केतवा सर्वे ग्रह शान्ति करा भवन्तु।
7: अब हाम्रै नगरी भरतपुरमा चिना हेर्ने बनाउने भूत वर्तमान र भविष्यको सम्पूर्ण जानकारी, गृह वास्तु, वैवाहिक सम्बन्ध, शिक्षा, रोजगार, वैदेशिक यात्रा, सम्पूर्ण ग्रहहरूको शुभाशु प्रभाव, शास्त्र सम्बद्ध गणितलाई आधार माने सम्पूर्ण ज्योतिषका सेवाहरू कम्प्युटर माध्यमबाट 5 मिनटमै चिना बनाइन्छ। राष्ट्रिय अन्तर्राष्ट्रिय ज्योतिष सेवा पदकबाट सम्मानित 20 वर्षको ज्योतिषीय अनुभव प्राप्त गुरु गोविन्द प्रसाद शास्त्री, मोबाइल 98459656963 र 98476486656। भरतपुर 5 नारायणपुर समी चोक।
8: ग्राहकहरूसँगको 1 दशकको विश्वसनीय सम्बन्ध, अनवरत रूपमा ग्राहककै सेवामा प्रकृति कपास उद्योग तथा प्रकृति फर्निसिङ ग्यालरीको 10 वर्ष।
9: विश्वासमा थप प्रगाढता, गुणस्तरमा थप मेहनत र तपाईँकै निरन्तर विश्वास सँगै सद्भावले हामी 10 वर्ष पुरा गरेका छौँ।
8: हाम्रो व्यावसायिक यात्रा अझै लामो हुनेछ। तपाईँसँगको विश्वास र सम्बन्ध अझै अब्बल बनाउने आशा र तत्परताका साथ
9: तपाईँको आफ्नै रोजाई आधुनिकता सँगै मौलिकता, स्वदेशी उत्पादनलाई प्राथमिकता।
8: प्रकृति कपास उद्योग तथा प्रकृति फर्निसिङ ग्यालरी, भरतपुर 10 हाकिम चोक, फोन नम्बर 98512-22093।
9: प्रकृति, मौलिकता र विश्वासको प्रति।
10: साउजी, सागर मह पाउँछ?
11: अंकल, सागर मह दिनुस् न।
12: बुवा, ए बुवा, मलाई पनि सागर मह ल्याइदिनु है।
13: ए डाक्टर साहब, सागर मह लेखिदिनुस् न।
14: जो आउँछ सागर मह नै भन्छ, जसलाई पनि सागर मह।
15: हो, शुद्ध अनि प्राकृतिक मह भनेकै सागर मह।
16: 28 वर्षदेखि निरन्तर मौरी पालन स्रोत केन्द्रको रूपमा सेवा दिँदै आएको मौरी पालनको पर्यावाची सागर मौरी पालन उद्योगमा मौरी जन्य उपजहरू पोलन, परपोलिस, मैन, रोयल जेली, मौरीका घार, मौरी पालन सामग्रीहरू, मौरी तालिम एवं परामर्शका लागि सम्झनुहोस्। सागर मौरी पालन उद्योग, गैंडाकोट 8 नवलपरासी, सम्पर्क 0785011556
10: र 98550 15530।

0: यस कानेका न्यूज अपडेटको साथमा
1: कामना यूपी भिसी झाल ढोका संसार प्राली भरतपुर नौ आस्था चोक चितवन
2: सम्पर्क मोबाइल 9855808618
3: प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ. प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार कोषको खातामा 13,54,09,03,117 मौजदात छ. कार्यालयका अनुसार भदौ 26 गते साँझ 5 बजेपछि मात्रै 28,20,14,366 थपिएको छ. उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको विभिन्न 9 बैंकमा छ. सरकारले सघि उक्त कोषबाट बाढ़ी पीड़ितको नाममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब निकासा गरिसकेको छ. त्यस्तै कोषका 2 बैंकको डलर खातामा पनि रकम बन्ने क्रम जारी छ. भदौ 26 गते साँझ 5 बजेपछि उक्त खातामा 1,54,770 डलर थपिएर कुल 2,34,38,847 अमेरिकी डलर पुगेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ. उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपदको शुरूआती चरणमै गर्नुपर्ने पूर्व तयारी र व्यवस्थापन गर्न नसकेको कारण धेरै मानवीय क्षति भएको टिप्पणी गर्नुभएको छ. घिसिङले शनिबार ललितपुरमा आयोजित कार्यक्रममा सरकारले विपदको शुरूआती चरणमै गर्नुपर्ने पूर्व तयारी र व्यवस्थापन गर्न नसकेको तथा समयमै प्रभावकारी कदम चालेको भए धेरै मानवीय क्षति रोक्न सकिने उहाँको विश्वास छ. उहाँले देशमा आइपरेको ठूलो प्राकृतिक विपदको सामना सबै मिलेर एकजुट भई गर्नुपर्ने धारणा राख्नुभयो. त्यस्तै घिसिङले जनजी आन्दोलनपछि अपेक्षा अनुसार सरकारले काम गर्न नसकेको युवाहरूमा निराशा बढ़ेको र विदेशी दर झन दोब्बर भएको टिप्पणी गर्नुभयो. साना कृषकलाई उपेक्षा गरी ठूला लगानीकर्तालाई मात्र फाइदा पुग्ने खालका नीति ल्याएको उहाँले बताउनु भएको छ. बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवाको भटेकोसी हुँदै गएको बाढ़ी प्रभावितको लागि अहिले मनोपरामर्शदाता परिचालन गरिएको जानकारी दिनुभएको छ. नेपाल प्रेस सोसाइटी सूर्य विनायक भक्तपुरद्वारा आयोजित कार्यक्रममा उहाँले अहिले 16 मनोपरामर्शदाता प्रभावित क्षेत्रमा खटिएको बताउनुभयो. मुख्यमन्त्री थापा मगरले रसुवाको विनाशकारी बाढ़ीमा अभिभावकविहीन भएका बालबालिकालाई कक्षा 12 शिक्षा तथा आवश्यकता अनुसार तत्कालै आवासीय विद्यालयको व्यवस्था गरिने बताउनुभयो. बाढ़ी पहिरोको कारण 7,000 भन्दा बढ़ी मानिस प्रभावित भएको उहाँले उल्लेख गर्नुभयो. यही भदौ 10 गते रसुवामा बाढ़ी गए लगतै प्रदेश सरकारले स्थानीय र संघीय सरकारसँगको समन्वयमा उद्धार तथा राहतलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको मुख्यमन्त्री थापा मगरको भनाई छ. उहाँका अनुसार विपदको कारण बागमती प्रदेशका रसुवा, नुवाकोट, धादिङ र चितौन जिल्लाका स्थानीय तह प्रभावित भई ठूलो मानवीय तथा भौतिक क्षति भएको छ. प्रदेश सरकारले बाढ़ीमा ज्यान गुमाएका मृतकहरूको शव व्यवस्थापन तथा सद्गतको लागि प्रति शव ₹25,000 दरले सहयोग उपलब्ध गराएको बताउनु भएको छ. जिल्ला प्रहरी परिसर काठमाडौँले नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा अनुशासन समितिका संयोजक तारामान गुरुङलाई ठगी मुद्दाको जाहेरीमा पक्राउ गरी रकम बुझाएपछि छाडिदिएको छ. पूर्व राज्यमन्त्री समेत रहनुभएका गुरुङ 9 प्रहरी हिरासतमा बसेर रकम बुझाएर शुक्रबार छुट्नु भएको छ. 3 पीड़ितको रकम बुझाएर काँग्रेस केन्द्रीय सदस्य गुरुङ शुक्रबार छुटेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी प्रमुख एसएसपी दिलीप घिमिरेले जानकारी दिनुभयो. घिमिरेका अनुसार 3 पीड़ितले गुरुङ विरूद्ध किटानी जाहेर दिएपछि पक्राउ गरेको बताउनु भएको छ. काँग्रेस केन्द्रीय सदस्य गुरुङलाई प्रहरीले भदौ 18 गते पक्राउ गरेको थियो. भदौ 18 गते पक्राउ पर्नुभएका गुरुङ 9 प्रहरी हिरासतमा बसेर शुक्रबार छुट्नु भएको छ. उहाँ विरूद्ध दोर्जे शेर्पा, रिंगु ज्याम्बु शेर्पा र सुनोरपा शेर्पाले प्रहरीमा जाहेरी दिएका थिए. स्रोतका अनुसार गुरुङले जाहेरीकर्ता मध्ये दोर्जेको 33,50,000, रिंगुको 14 र सुनोरपोको 24 रूपियाँ बुझाएपछि रिहा हुनु भएको हो. नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्र जात्राको साइत सार्वजनिक गरेको छ. इन्द्र जात्रा पर्वको प्रक्रिया भाद्रपद शुक्ल द्वितीयदेखि शुरू हुन्छ. इन्द्र जात्राको लिङ्गो उठाउन रूख कटान जानको लागि वनयात्रा गर्न जाने साइत भदौ 28 गते आइतबार बिहान 9:53 रहेको समितिका अध्यक्ष एवं सहप्राध्यापक डाक्टर पुरूषोत्तम भट्टराईले जानकारी दिनुभएको छ. रूख काट्ने साइत राति 8:47 छ. भक्तपुरको चित्तपोल वनबाट इन्द्र ध्वजाको लिङ्गो उठाउन रूख काट्ने परम्परा रहिआएको उहाँले बताउनुभयो. लिङ्गो नगर प्रवेश गराउने साइत असोज 3 शनिबार बिहान 8:05 रहेको समितिले जनाएको छ. इन्द्र ध्वज थानको साइत असोज 7 बुधबार बिहान 7:47 रहेको पनि सहप्राध्यापक डाक्टर भट्टराईले बताउनु भएको छ. यस्तै इन्द्र जात्राको मुख्य दिन असोज 9 शुक्रबार तल्लो टोलमा यात्रा गराइन्छ. राष्ट्रपति लगायत अति विशिष्ट व्यक्तिहरूले हनुमान ढोका स्थित गद्दी बैठक पुगी कुमारी यात्रा अवलोकन गर्ने परम्परा रहिआएको उहाँले उल्लेख गर्नुभएको छ. असोज 10 शनिबार माथिल्लो टोल यात्रा गराइनेछ. असोज 13 मंगलबार महिलाले मात्रै रथ तानेर तानिचा यात्रा गरिनेछ. गोर्खामा बस दुर्घटना हुँदा चारजना घाइते भएका छन्। गोर्खाको भत्सेकबाट काठमाडौँ जाँदै गरेको बस र काठमाडौँबाट गोर्खातर्फ गइरहेको बस ठोकिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरीकारले गोर्खाका प्रमुख एसपी अनिल कुमार खड्काका अनुसार दुर्घटनामा चारजना घाइते मध्ये एकजनाको अवस्था गम्भीर छ। गण्डकी गाउँपालिका चार स्थित गैरी चौतारामा भत्सेकबाट काठमाडौँ जाँदै गरेको ग 2 ख 9 8 3 बस र काठमाडौँबाट गोर्खातर्फ जाँदै गरेको ग 2 ख 8 0 0 6 नम्बरको बस ठोकिएका हुन्। तीनजनाको प्रदेश अस्पताल गोर्खामा उपचार भइरहेको छ। एकजनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइते 10 वर्षका बालकलाई उपचारको लागि काठमाडौँ रेफर गरिएको छ। एसपी खड्काले भन्नुभयो गोर्खामा उपचारहरूको अवस्था मध्यम छ। चिलीको दक्षिण क्षेत्रमा रहेको एक वृद्धाश्रममा शुक्रबार साँझ आग लागेको हुँदा कम्तीमा 16 जनाको मृत्यु भएको स्थानीय संचार माध्यमहरूले बताएका छन्। प्रहरीका अनुसार स्थानीय समय अनुसार राति करिब 10:30 आग लागि शुरू भएको थियो। वृद्धाश्रममा रहेका व्यक्ति मध्ये 10 जनालाई मात्र सुरक्षित रूपमा बाहिर निकाल्न सकिएको थियो। राति करिब 10:30 आग लागि शुरू भएको हो। वृद्धाश्रममा रहेका मध्ये 10 जनालाई सुरक्षित रूपमा बाहिर निकाल्न सकियो। 16 जनाको मृत्यु भएकोमा हामी दुखी छौं, एक प्रहरी अधिकारीको भनाइ छ। यता यमनको रियाद समर्थित सरकारी फौजले शनिबार रणनीतिक लाल सागर स्थित सहर मोचामा इरान समर्थित हुती लडाकुहरूमाथि प्रहार गरेको जनाएको छ। एक साता लामो आक्रमणपछि हुतीहरूले शुक्रबार यमनको लाल सागर तटीय क्षेत्र कब्जा गरेको बताइएको छ। र नेपाल एसिसी प्रिमियर कपको च्याम्पियन बनेको छ, साथै इतिहास दोहोर्याउँदै एक दिवसीय एसिया कपमा पुग्न सफल भएको छ। एसिसी प्रिमियर कप क्रिकेटको फाइनल खेलमा युएलाई 44 रनले हराउँदै नेपाल उपाधिसहित अर्को वर्ष हुने एसिया कपमा पुगेको छ। यसअघि पहिलो पटक सन् 2023 फाइनलमा पनि नेपालले युएलाई नै हराएर एसिया कप खेलेको थियो। नेपालले दिएको 314 रनको लक्ष्य पछ्याएको युए 49 ओभर एक बलमा सबै विकेट गुमाउँदै 269 रनमा समेटियो। युएको लागि राहुल चोपडाले अभिजित 100 रन बनाएका थिए। त्यस्तै सोएब खानले 52, तनिष सूरीले 42, कप्तान हरिप्रीत सिंह भाटियाले 33 तथा खुजैया तानविडले 15 रन बनाए। युएको 6 विकेटको लागि राहुल चोपडा र सोहेब खानबीच 87 रनको साझेदारी भएको थियो। बलिङतर्फ नेपालका करण केसीले 3 विकेट लिए, ललित नारायण राजवंशीले 2 विकेट लिए, दिपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल, गुलशन कुमार झा, बसिर अहमद र कप्तान सन्दीप लामिछानेले 1-1 विकेट लिएका थिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले 9 विकेट गुमाएर 314 रन बनाएको थियो।
2: Kalika News Update.

0: बारम्बार पेट दुख्ने वा कलेजोको समस्याले हैरान हुनुहुन्छ?
1: अब उपचारको लागि विदेश जानै पर्दैन।
0: पेट कलेजो तथा पाचन रोगको विश्व स्तरीय उपचार अब नेपालमै।
1: उन्नत प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक र भरपर्दो उपचार सेवा।
2: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, लगनखेल, ललितपुर।
0: सम्पर्क फोन वा व्हाट्सएप नम्बर 97651979770।
1: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, पेट्रो कलेजको भरोसा योग्य उपचार गन्तव्य।
3: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम चन्द्रकुमारी लामिछाने, म हर्कापुर बाह्रबाट हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने, अनि नानीले वैदिकमा जाऊँ न एकचोटि भनिन् अनि आएर अनि सल्लाह गऱ्यौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गयौँ, अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो।
5: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98555 9934।
6: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
7: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
6: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
7: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
6: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
7: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
8: गर्मीको मौसम पनि छ। हाम्रो स्कुलको अतिरिक्त क्रियाकलाप अन्तर्गत स्विमिङ खेल्न हाम्रा विद्यार्थीहरूलाई कहाँ लैजाने हो?
9: अन्तत लैजाने कुरै भएन नि, डल्फिन फन पार्क एन्ड रिसोर्ट भरतपुर 9 शरदपुरमा लैजाने हो। त्यहाँ स्कुल, कलेज अनि मोन्टेसोरीका विद्यार्थीहरूको लागि पौडी टिकटमा फ्री खाजाको सुविधा पनि छ, अनि बच्चाहरू र ठुला मान्छेको लागि छुट्टा छुट्टै सुरक्षित स्विमिङ पुल पनि छ। आकर्षक बगैँचा र खेल सामग्रीहरू पनि छन्। बच्चाहरू त्यहाँ गएपछि त एकदमै रमाउँछ।
10: मज्जाको स्वादिष्ट परिकार, विवाह पार्टी र इभेन्ट्सका लागि विशेष पार्टी हल, आकर्षक नाइट लाइटनिङ गार्डन, निशुल्क प्रवेश अनि ग्रुपमा आउनेलाई विशेष छुट।
9: डल्फिन फन पार्क एन्ड रिसोर्ट, जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ।
10: स्टेप बाई स्टेप स्कुल अगाडि, भरतपुर 9 शरदपुर। फोन 0564909003 र 98555 65903।

0: Radio.
1: Extreme energy drink.
2: 100% शुद्धता, निष्पक्षता, पक्षता, आकर्षक डिजाइन, घर गहना खरिदमा आइडीको व्यवस्था, यस ज्वेलर्सको अपार सफलता पछि ग्राहकहरूको मागलाई मध्यनजर गर्दै सही चोक नारायणगढमा अभि ज्वेलर्स सुन चाँदी पसल। प्रोप्राइटर विवेक पन्थी कान्छा, मोबाइल 98453 र 98118675013। पुनश्च हामी कहाँ राशि अनुसारका पत्थर पाइनुका साथै अर्डर अनुसारका गरगहनाहरू पनि तयार पारिन्छ।
3: ल फेरि के भो, बीच बाटोमै गाडी बन्द भयो।
4: होइन ए साथी, यहाँ किन रोकिएको, के भयो गाडीमा?
3: के हुनु साथी, गाडी किन्दा त हेर्दा राम्रो, फिचर पनि धेरै थियो, तर अहिले बेला बेलामा नयाँ समस्या आउँछ क्या, एक पछि अर्को टेक्निकल समस्याले हैरान भएको।
4: त्यही भएर त गाडी किन्दा लुक्स र फिचर मात्र हेरेर हुँदैन नि, दिगो गाडी, भरपर्दो ब्रान्ड, पार्ट सजिलै पाइने र सर्भिसको पहुँच राम्रो भएको गाडी रोज्नु पर्छ नि साथी।
3: त्यसो भए तिमीले कुन गाडी चलाउँछौ त साथी?
4: टाटा, भारतमै लामो समयदेखि विश्वास कमाएको ब्रान्ड, बलियो, भरपर्दो र आवश्यक स्पेयर पार्ट्स तथा सर्भिसको सहज पहुँच दैनिक प्रयोगका लागि व्यवहारिक छनौट।
3: ल मैले पनि अब गाडी बेचेर टाटा नै लिने विचार गरे, कहाँ पाइन्छ हो टाटाको गाडी साथी?
4: सजिलो छ नि, सफल मोटर्समा जाऊ न, भरतपुर एयरपोर्ट गेटको ठिक अगाडि र कावसती शाखा थकाली चोकमा।
3: सम्पर्क नम्बर
4: ल अहिले नै टिपिहाल, 98015 64661, 98013 07495 र 98013 07492।
5: गाडी रोज्दा देखावटी र फिचर मात्र होइन, भरपर्दोपन, टिकाउपन र सहज सेवा पनि रोज्नुहोस्। सफल मोटर्स, भरतपुर एयरपोर्ट गेट अगाडि र कावासोती थकाली चोक।
6: ग्लोबल करियरको सुरुवात होटल र आइटी सँग सिप, शिक्षा र सम्भावनाको संगम आरम्भ कलेज,
7: जहाँ अनुभवी शिक्षकको मार्गदर्शनमा प्रयोगात्मक र व्यवहारिक शिक्षा प्रणाली सँगै आधुनिक प्रविधिसँग सिक्ने अवसर मिल्छ।
6: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BIT र ब्याचलर अफ होटल म्यानेजमेन्ट BHM विषयमा सीमित सिटमा भर्ना खुलेको हुँदा सिट सुरक्षित गर्नुहोस्।
7: आरम्भ कलेज, जहाँ सेवा, कला र सूचना प्रविधि सँगै फस्टाउँछ नवीनतम नेपाल कला।
6: भर्ना एवं अन्य जानकारीका लागि आरम्भ कलेज, भरतपुर 11 नहर चोक बाइपास रोड, सम्पर्क नम्बर 056513664, मोबाइल 98550 33664 र 98550 33559।
8: रंग बहार, रंग बहार,
9: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर,
8: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
9: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ,
8: बर्जर पेन्स।
10: पाल्स, फिसर, फिस्टुला र पेटोकका बिरामीहरूलाई विशेष जानकारी। यही आश्विन 3 गते शनिबारका दिन काठमाडौँका वरिष्ठ आयुर्वेद विशेषज्ञ डाक्टर दुर्गा आयुर्वेद औषधालय पोखरा बसपाग नारायणगढमा आउँदै हुनुहुन्छ। नयाँ तथा पुरानो पाल्स, दिशाघर दुख्ने, पोल्ने, दिशाघरबाट रगत बग्ने, दिशाघरमा मासु पलाएको, दिशाघर चिलाउने, पटक पटक दोहिरहने पाल्स, फिसर, फिस्टुलाका साथै कब्जियत, गानुगोला, ग्यास्ट्रिक, मधुमेह, पत्थरी, प्रोस्टेट बढेको, युरिक एसिड, बाथ व्याधि एवं स्त्री प्रसूति तथा यौन सम्बन्धी समस्या भएका बिरामीहरूले उपचारको लागि सम्पर्क गर्नुहुन जानकारी गराउँदछौँ। पाइल्स एवं फिस्टुला रोगको उपचार औषधि तथा छारसूत्र विधिबाट गरिन्छ। नाम दर्ता फोनबाट पनि गर्न सकिनेछ। साथै अन्य दिन निशुल्क बिरामी जाँच तथा परामर्श सेवा उपलब्ध छ। सम्पर्क दुर्गा आयुर्वेद औषधालय पोखरा बसपाक नारायणगढ चितवन, फोन 056512670।

0: Talk Show presented to you by Everest Preschool, the first step to success. Our visual broadcasting partner is Narini Online. Our audio broadcasting partner is Kalika FM 95.2. And our print media partner is Chitwan Post Daily. Thank you very much for your support. Yo karyakram tapai lai Narini Online ma harek shanibar beluki 7 baje herna paunu huncha. Ra audio version ma Kalika FM 95.2 ma beluki 9 baje shanibar nai sunna paunu hunecha. आज पनि म एकजना गेस्टको साथमा उपस्थित भएकी छु. उहाँलाई स्वागत गर्न चाहन्छु अनि तपाईँलाई पनि स्वागत गर्न चाहन्छु. वेलकम टु द एभरेस्ट टक सो. आजको एभरेस्ट टक सोमा मसँग गेस्ट हुनुहुन्छ र यहाँहरूलाई थाहा नै छ यो कार्यक्रममा हामीले गेस्ट लिएर आउने गर्छौँ, उहाँसँगको रोचक कुराकानी गर्छौँ, उहाँको एक्सपिरियन्सबारे सुन्ने अनि सिक्ने कोसिस गर्छौँ. आज चाहिँ मलाई एकदमै खुसी लागेको छ, किन भन्दाखेरि आज मसँग हुनुहुन्छ पत्रकार राजु चौधरी. राजुजी कार्यक्रममा स्वागत गर्न चाहन्छु.
1: धन्यवाद.
0: राजु चौधरीको बारेमा भन्नुपर्दाखेरि राजु चौधरी पनि अनि म पनि एउटै संस्थामा आबद्ध भएर काम गरिरहेका छौँ. सो आज एउटै संस्थाको साथी अथवा भाइ अथवा सहकर्मीलाई यसरी यो सिटमा ल्याएर उहाँसँगको एक्सपिरियन्सहरू सुन्न सिक्न अनि कुराकानी गर्न पाउँदा चाहिँ मलाई असाध्यै खुसी लागेको छ. हामी दुवैजना कान्तिपुर मिडिया ग्रुप अन्तर्गत संस्थामा काम गर्छौँ. कान्तिपुर मिडिया ग्रुप भनिसकेपछि कान्तिपुर टेलिभिजन, कान्तिपुर डेली, द काठमाडौँ पोस्ट, ई कान्तिपुर अनि अफकोर्स रेडियो कान्तिपुर. म चाहिँ रेडियो कान्तिपुरमा पनि कार्यरत छु अनि उहाँ चाहिँ कान्तिपुर टेलिभिजन एचडीमा हुनुहुन्छ र उहाँ राजु चौधरी पत्रकार चितवनको लागि कान्तिपुर टेलिभिजन एचडीमा संवाददाताको रूपमा काम गरिराख्नु भएको छ. करिब 7 वर्ष उहाँले पुरा गरिसक्नु भएको छ. रोचक हुनेछ आजको कुराकानी, किनभने उहाँ पनि सञ्चारकर्मी अनि म पनि सञ्चारकर्मी अनि कहीँ कतै हाम्रा कुराहरू मेल पनि खान्छन् होला र धेरै डिस्कस गर्नुपर्छ जस्तो चाहिँ लाग्दैन. तपाईँलाई कस्तो लागिरहेछ?
1: मलाई आज एकदम रमाइलो लागिरहेछ तपाईँसँग यसरी सहकर्मी हजुर भेट भएर आज चाहिँ एउटा इन्टरभ्यू प्रोग्राम हामी चलाइरहेछौँ होइन, यो चाहिँ एकदम रमाइलो लाग्छ.
0: मैले प्रश्न सोध्यो भन्दा पनि नि आजको यो एपिसोड अलिक स्पेसल बनाएर तपाईँले पनि मलाई प्रश्न सोध्नुभयो हुन्छ भन्दा पनि फरक पर्दैन होला, बिकज पत्रकारको एउटा भनौँ न म्यान्डेट अथवा मुख्य उद्देश्य रिस्पोन्सिबिलिटी नै ठिक प्रश्न सोध्ने अनि त्यसको उत्तर ठिकसँगले जनतालाई सुनाउने. कस्तो भइरहेको छ अहिले काम, रिपोर्टिङ कस्तो चलिरहेछ, कस्ता विषयहरूले चाहिँ अलिक बढी चर्चा पाइरहेको छन् चितवनमा, कस्तो विषयमा तपाईँले रिपोर्टिङ गर्दै हुनुहुन्छ अहिले?
1: चितवन एउटा चाहिँ अब देशको अब यो 77-78 करोड जिल्लाको रूपमा चिनिन्छ, सबै ठाउँबाट चाहिँ जति जिल्ला छ सबै ठाउँको मान्छेहरू यहाँ बसोबास गर्नुहुन्छ. त्यही भएर यसलाई चाहिँ एउटा चाहिँ ठुलो जिल्लाको रूपमा रहेको छ र यहाँ काम गर्न चाहिँ जस्तै चुनौती छ अवसर पनि उस्तै छ. त्यो हिसाबले अहिले काम सहज रूपमा चलिरहेको छ. अब चितवनको अब यो कुरा गर्नुमा अहिले चाहिँ एकदम तात्तातो महसुस हुन्छ, तपाईँलाई गाह्रो भइरहेको
0: होइन? म चितवन चाहिँ आउँदै जाँदै गर्छु, खासै त्यस्तो गाह्रो त लाग्दैन. अब भित्र त अलिक शीतल होइन, एसी फ्यानको सुविधा छ धन्नले, त्यो सुविधा मैले उपयोग गर्नु पाएको छु. बाहिर ओके बारी छ अलिअलि, नो कम्प्लेन्स भनौँ न. चितवनलाई त मैले सेकेन्ड होमको रूपमा नै लिन्छु, सो त्यस्तो धेरै कम्प्लेन्स चाहिँ छैन. राजुसँग कुरा गर्दा गर्दा मैले राजुजी भनेर पनि भनिनँ, बिकज अब एउटा सहकर्मीको रूपमा होइन. राजुसँग कुरा गर्नु पर्दाखेरि चाहिँ चितवनमै बसेर पत्रकारिता गर्छु भनेर चाहिँ किन सोच्नुभयो? पत्रकारिता गर्न काठमाडौँ पनि बस्न सक्नुहुन्थ्यो, हेटौँडा बस्न सक्नुहुन्थ्यो, सुन्दर नगरी पोखरा जान सक्नुहुन्थ्यो, चितवन नै किन रोज्नु भयो त?
1: चितवन मेरो जन्म जिल्ला, मेरो चाहिँ खैरानी नगरपालिका 10 मेरो जन्म हो र त्यहाँ म स्कुल मेरो सबै त्यही नै बित्यो. बालिकाल गाउँमै स्कुल थियो, 5 गाउँकै स्कुलमा पढेँ. त्यसपछि बजारमा खैरानी वर्ष बजारमा चाहिँ त्यहाँ ग्लोसान एकाडेमीबाट चाहिँ मैले एसएलसी त्यहाँबाट चाहिँ पुरा गरेँ. त्यसपछि मेरो स्टेप टाढीसम्म आएँ, त्यहाँबाट फेरि अलिकति
0: पहिला पर्सा, त्यसपछि टाढी अनि चितवन, सरी भरतपुर.
1: मेरो चाहिँ प्लस टू टाढी भयो, ब्याचलर मेरो चाहिँ भरतपुरबाट भयो. त्यसपछि त्यसरी नै अझै यहीँ आइसकेपछि ल मैले चाहिँ पत्रकारिता सुरु गर्न थालेको चाहिँ टाढीमा मैले मास कम्युनिकेसन पढ्न थालेँ लगभग 66-67 सालतिर. त्यो बेला अब प्लस टू 11 जोइन हुँदै गर्दाखेरि हामीले पढाउने टिचरले चाहिँ प्रकाश सर हुनुहुन्थ्यो, उहाँले चाहिँ एउटा चितवनबाट चल्ने डेली पेपर टाइगर एन्ड डेली थियो, त्यसपछि उहाँले त्यसमा चाहिँ सुरु गर्नु त तपाईँलाई इन्ट्रेस्ट छ यो फिल्डमा कलेज पढ्न आउनुभयो भन्ने हिसाबले, अनि त्यो त्यहाँदेखि चाहिँ अब पढ्न त पढ्न आइहाल्यो त्यो बेला, फेरि त्यो एकदम त्यो यही गर्छु भनेर पढ्या चाहिँ होइन त्यो बेला, साथीहरू चाहिँ लै अब के हो कसो हो
0: पत्रकारिता पढ्ने त चलनै थियो, म पनि पत्रकारिता पढेको व्यक्ति हो, सो आई थिङ्क अलिकति एउटा अल्टरनेट प्रोफेसन जसले इन्जिनियर होइन साइन्स पढिरहेको इन्जिनियर र डक्टर्स बनिरहेको बेलामा मास मिडिया पढ्न पाउनु र पढ्न रोज्नु चाहिँ एउटा किसिमको ट्रेन्ड पनि थियो त्यो टाइम,
1: त्यो बेला एकदम त्यो होटल म्यानेजमेन्ट कम्प्युटर साइन्सको एकदम मैले एचएमा पनि मैले नाम निकालेर फेरि त्यसपछि त्यो साथीभाइहरूको त्यो बेला भर्खरको बेला त्यो छोडेर फेरि त्यसपछि मास कम्युनिकेसन जन त्यसरी चाहिँ अनि फेरि भरतपुर आएँ, त्यही बेलादेखि मेरो चाहिँ पत्रकारिता सुरु भएको र भरतपुर आएँ, भरतपुर आएपछि त्यहीँ मैले टाढीमै लगभग त्यो पेपर सँगसँगै अर्पण एफएम सुरुवात भयो रत्नगरमै, र त्यसको सुरुमै मैले त्यो मलाई आत्मबल थियो कि म मिडियामा लाग्छु राम्रो गर्छु भन्ने चाहिँ त्यो पढिसकेपछि त्यो मलाई त्यो रस पनि बस्दै गयो, त्यसपछि त्यो एफएमको चाहिँ केही समय 5-6 महिना म न्युज चाहिँ भएरै गरेँ सुरुमै, किनकि त्यो भर्खर स्टार्ट भएको थियो, त्यसपछि म सक्छु है यो न्युज चाहिँ म धान्न सक्छु भन्ने हिसाबले मैले ह्यान्डल गरेँ, मलाई 5-6 महिनापछि त्यसपछि म अनि मलाई फेरि भरतपुरबाट चाहिँ कुराहरू आइराखेको थियो, अब प्लस टू भएपछि भर पनि पढौँ भन्ने हिसाबले फेरि यता आयो र यतै चाहिँ टाइगर हुँदै त्यसपछि ध्रुवधार एफएम पनि थियो त्यो सँगसँगै काम गर्यो र त्यसरी अनि लोकल टेलिभिजन टन्नै थियो त्यो बेला पनि चेतनमा, त्यो बेला एउटा चाहिँ लहर जस्तै थियो स्पेन टेलिभिजन, त्यसमा पनि अब क्रिस्टल टिभी बेसो धेरै टेलिभिजन थियो, युनिक च्यानल त्यो बेला चाहिँ मैले काम गर्दा युनिक च्यानल पनि थियो सुरुवात त्यहाँ त्यसरी गर्दा गर्दै अनि मिडियामा अहिलेसम्म बाहिर अफर नआएको पनि होइन जाउँ भनेर फेरि आउनुहोस् है यसरी सँगै काम गर भन्ने थियो, तर होइन मलाई चितवन आफ्नै ठाउँ ठिक छ आफ्नै ठाउँमा के
0: कम्फर्टेबल
1: भन्ने हिसाबले त्यसपछि यहीँ बसेर काम गरिरहेको
0: छ। अहिले तपाईँ कान्तिपुर टेलिभिजन एचडीको लागि संवाददाताको रूपमा चितवन डिस्ट्रिक्टमा हुनुहुन्छ, चितवन हेरिराख्नु भएको छ। कान्तिपुर टिभी भनेपछि एउटा फेसिनेसन होइन, सधैँभरिको फेसिनेसन हामी सबैलाई, अनि धेरैजनाले कान्तिपुर टेलिभिजन एचडीबाट आफ्नो ब्रडकास्टिङ करियर पनि सुरु गर्नुभयो, कतिजनाले अझ कन्टिन्यू गरिरहनु भएको छ, कतिजनाले त्यसलाई एउटा स्टेपिङ स्टोनको रूपमा लिएर अरू अन्य प्लेटफर्म्समा जानुभएको छ, त्यो छँदैछ। कुनै बेला कान्तिपुर टेलिभिजन एचडीको सेन्टर अफिस तिनकुनेमै गएर काम गर्छु, काठमाडौँ नै जान्छु भन्ने खालको इच्छा जागे कि जागेन? मोस्टली जाग्छ नि त, किनभने अब त्यहाँको जुन हुन्छ नि एट्र्याक्टिभनेस, न्युज रुम, तपाईँहरूलाई त अब न्युज रुम भन्यो होइन, टेलिभिजन स्टुडियो, न्युज वाचकहरू होइन, न्युज कास्टर्सहरूले बोल्नुभएको, आफ्नो न्युज पढेको चाहिँ देख्दाखेरि त्यो एट्र्याक्ट कान्तिपुर टेलिभिजनले तिनकुनेमा आउनलाई एट्र्याक्ट गरे कि गरेन?
1: त्यो यस्तो मलाई चाहिँ यतै धेरै रमाइलो भयो, यहाँ धेरै साथी सर्कल पनि भयो, र त्यो चाहिँ जुन एउटा हामीले मिडिया पर्सनल एउटा चाहिने नेटवर्क हुन्छ, त्यो नेटवर्क चाहिँ मलाई चितवनमै अलिकति मलाई यही पर्याप्त छ भन्ने मलाई भयो, किनकि म त्यो काठमाडौँ जाँदाखेरि म फेरि जिरो लेभलमा जान्छु, त्यो हिसाबले मलाई चाहिँ यही ठिक छ सबै
0: अपर्च्युनिटी, नेटवर्किङ एकदमै जरुरी हुन्छ अब यत्रो
1: पक्कै पनि, यो नेटवर्किङ चाहिँ एउटा हाम्रो लागि एकदम इम्पोर्टेन्ट कुरा हो, मिडियामा लागिसकेपछि पत्रकारिता गर्ने भने जति चाहिँ हामी चाहिँ एउटा पहुँच बनाउँछौँ त्यति हाम्रो धेरै सूचना आउने हो, त्यही अनुसार हामी चाहिँ न्युज कलेक्सनलाई सहज हुन्छ, त्यो चाहिँ अब यसमा चाहिँ मान्छेको आफ्नो चाहिँ एउटा भर पर्ने कुरा हो, आफ्नो व्यवहारको कुरा हो, होइन कति खालको मलाई चाहिँ कस्तो लाग्छ भने मलाई चाहिँ नेगेटिभ धेरै कुराहरू आउँछ नि, नेगेटिभ पोजिटिभ कुरा आउँछ, तर मलाई चाहिँ नेगेटिभ पार्ट चाहिँ चटक्कै छोड्न मन लाग्छ कि, मलाई धेरै चाहिँ सकेसम्म चाहिँ पोजिटिभ पार्टहरू चाहिँ ल्याउँ, त्यसमा चाहिँ मलाई चाहिँ त्यसमा चाहिँ रमाइलो लाग्छ, नेगेटिभ धेरै कुरा नेगेटिभ कुराहरू छ, त्यो चाहिँ अनेक अनेक कुराहरू छ, धेरै कुराहरू हुन्छ होइन, तर चाहिँ मलाई चाहिँ त्यो पोजिटिभ पार्टहरू
0: चाहिँ पोजिटिभ नेटवर्क पनि कसरी बनाउने त, मतलब कसरी विस्तार गर्नु, तपाईँले चाहिँ यत्रो वर्ष मिडियामा काम गरिसकेपछि त्यो नेटवर्किङ कसरी विस्तार गर्नुभयो त?
1: हामी अब धेरै प्रोग्रामहरूमा हिँड्थ्यौँ, प्रोग्रामिँदाखेरि उहाँहरूसँग हामी चाहिँ चिनजान भएपछि अब उहाँहरूसँग अब हरेक कुराहरू सेयरिङ हुन्थ्यो, उहाँहरूको अवस्थाको बारेमा हामी शिक्षा क्षेत्रमा, स्वास्थ्य क्षेत्रमा होइन, खेलकुदमा, अझ म चाहिँ खेलकुदमा रुचि राख्छु होइन, त्यो हिसाबले सबै सेक्टरमा चाहिँ हामी उहाँहरूसँग भेटघाट र उहाँहरूसँग चाहिँ सम्पर्क, जति हामी सम्पर्कबाटै त्यति नेटवर्क हुने हो, सम्पर्क आज तपाईँसँग कुरा भयो, भोलि कुरा भएन भने सम्पर्क विच्छेद हुन्छ, तर हामीसँग कनेक्ट चाहिँ बसिरहनु पर्छ, कम्तीमा त्यो विषय चाहिँ कुरा गरिराख्ने भयो भने त्यो सम्बन्ध चाहिँ कायम रहेको छ। र स्वार्थ रहितको सम्बन्ध भयो भने त्यो टिकाउँछ हुन्छ। यदि हामी कसैसँग कुराकानी गरिरहेछौँ भने उसँग केही स्वार्थ छ भने त्यो सम्बन्ध नटिक्न सक्छ। हामी चाहिँ आफ्नो स्वार्थ विहीन आफ्नो तरिकाले प्रोफेसनल रूपमा चाहिँ हामी सम्बन्ध राख्छौँ भने त्यो सम्बन्ध सबै चाहिँ टिक्न सक्छ। त्यसरी नै अहिलेसम्म अब तपाईँले अघि पनि हामीले यत्रो वर्ष के कमायो भन्दाखेरि त्यही मैले त्यही भन्ने त्यही हामी साथी सर्कल कमाए मान्छे कसैले चाहिँ राव चौधरी को भन्दाखेरि के हो भन्दाखेरि उसलाई चाहिँ उठाउने ठाउँ राखिएको छैन, होइन कसैले केही ब्लेम लाउने ठाउँ राखिएको छैन। त्यसैमा अन्त पैसा कमाउनु भनेको आफन्तमा काम गरेर जाँदाखेरि के तलमाथि होला के होला होइन, तर चाहिँ
0: पैसा आउँछ पनि गुमाउँछौँ पनि। आई थिङ्क पत्रकारहरू हामी मिडिया पर्सनहरूको कतिजनाले यो कुरामा मलाई अपोज गर्नु होला, तर
2: Looking for the perfect start to your child's education? Welcome to Everest Preschool, the first step to success. Located at Bharatpur 12 Thani Chowk Chitwan, we provide a clean, spacious environment with well-equipped classrooms featuring LED monitors and CCTV surveillance connected to high-speed internet, air conditioning to maintain room temperature throughout all seasons, and plenty of educational materials. We limit the number of students to ensure personalized attention and individual guidance, helping your child grow and thrive in an engaging, supportive setting. Our young and dynamic facilitators use a well-designed curriculum to build a strong foundation for your child. And we serve hygienic meals prepared under the guidance of food experts. Backed by a team of professionals with over 15 years of excellence in early childhood education, we guarantee your child's success from day one. For further details, call us at 056-515-039 or 98-550-31039. Log on to www.everestpreschool.edu.np or find us on Facebook at

0: www.facebook.com/Everest Preschool Nepal. Everest Preschool, the first step to success, promoted by Stars Montessori Academy, Pokhara and Parakpur.
1: Kalika FM 95.2.
2: होइन यतै घर बनाउँदै हुनुहुन्छ अनि झ्याल ढोकाको बारेमा चाहिँ के सोच्नु भएको छ नि?
3: सबैतिर बुझेर मनकामना युपिभिसीका झ्याल ढोका नै राख्ने निर्णय गरे भाइ मैले त।
2: मनकामना युपिभिसीका झ्याल ढोका
3: हो भाइ, अन्य भन्दा सस्तोमा तुर्किस टेक्नोलोजीमा बनेका गुणस्तरीय युपिभिसी साथै एसपी बोर्ड फिटिङ, ग्लेजिङ पार्टिसन, स्टिल रेलिङ, टफन्ड ग्लास तथा रेलिङ फिटिङ, अल्मुनियम ग्लेजिङ पार्टिसन आदि सबै एकै ठाउँमा पाएपछि दायाँ बायाँ लागिन म त।
4: घाम पानी र आगोले केही नहुने, किरा धमिरा खिया नलाग्ने, बाङ्गो टिङ्गो र त्रिपत नहुने, रङ रोकन गर्नै नपर्ने, तापक्रम मैत्री हेर्दा आकर्षक, मनोकामना युपिभिसीका झ्याल ढोका पार्टिसन र छानो नै प्रयोग गरी वर्षौं वर्ष झोक्क हुनुहोस्।
5: अब युपिभिसी होइन, मनोकामना युपिभिसी भन्नुहोस्।
6: सम्पर्क मनकामना युपिभिसी झ्याल ढोका संसार भरतपुर 9 आस्था चोक, मोबाइल 98550 80618, 98550 58987।
7: शुभ दिनलाई बनाउनुहोस् झनै यादगार, जहाँ खुशी र आतिथ्यता मिसिन्छन् एकै ठाउँमा।
8: सीएमटी होटल, जहाँ प्रेमको उत्सवलाई मिल्छ लग्जरी टच, अत्याधुनिक हल, ओपन किचन, वीआईपी वेटिङ रूम, स्वच्छ र स्वादिष्ट घरको जस्तै खाना, लग्जरी रूम, स्विमिङ पुल, गार्डन, पार्टी एरिया, पर्याप्त पार्किङ, सबै सुविधा एकै ठाउँमा।
7: प्रोफेसनल टिमबाट तपाईँहरूको उत्कृष्ट सेवाको लागि
8: सीएमटी होटल हाकिम चौक, फोन नम्बर 0556940403 र मोबाइल 98550 74933।
9: प्लस टू पनि सकियो, अब हामी के गर्ने साथी?
10: भरतपुर ओह्रालोमा रहेको सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेसबाट विदेशमा गएर उच्च शिक्षा अध्ययन सँगै कमाई पनि गर्ने।
9: कसरी?
10: उच्च शिक्षा अध्ययनको लागि विद्यार्थी भिजामा जापान, अस्ट्रेलिया, युके, युए

0: डकुमेन्टेसन एवं तालिम सबै उपलब्ध गराउँछ।
1: सेन्ट्रल लेक किन
2: ल सुन, आफ्नै सुविधा सम्पन्न भवन, जापान र लन्डनका प्रोफेसरबाट गेस्ट क्लास, बेस्ट टिचर, ल्याब, लाइब्रेरी लगायत आवश्यक सम्पूर्ण सामग्री, यातायातको सुविधा एवं सशुल्क होस्टेलको व्यवस्था सबै छ।
0: त्यति मात्रै हो र स्वदेशमा नै अध्ययन गर्ने विद्यार्थीहरूको लागि त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त ब्याचलर इन होटल म्यानेजमेन्ट BHM, ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BITM र BBS मा भर्ना खुला गरिएको छ। अझ

0: वैदिक आयुर्वेद सेवा प्रणाली।
1: नाम चन्द्रकुमारी लामिछाने, म हर्कापुर बाह्रबाट हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने। अनि नानीले वैदिकमा जाऊँ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गऱ्यौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गयौँ। अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो।
2: सुमाडी मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे, त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर वहीँ गएको के। यहाँबाट झस्कानी र नि पटाउने गल्ने, अनि भतते पोल्ने, दुख्ने बेसी पटाउने, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, त्यो गर्दा गर्दै त्यतिकै हिँड्न सक्ने भएको।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550 5934।
3: पाल्स, फिसर, फिस्टुला र पेटरोगका बिरामीहरूलाई विशेष जानकारी। यही आश्विन 3 गते शनिबारका दिन काठमाडौँका वरिष्ठ आयुर्वेद विशेषज्ञ डाक्टर दुर्गा आयुर्वेद औषधालय पोखरा बसपाग नारायणगढमा आउँदै हुनुहुन्छ। नयाँ तथा पुरानो पाल्स, दिशाघर दुख्ने, पोल्ने, दिशाघरबाट रगत बग्ने, दिशाघरमा मासु पलाएको, दिशाघर चिलाउने, पटक पटक दोहोरिरहने पाल्स, फिसर, फिस्टुलाका साथै कब्जियत, गानोगोला, ग्यास्ट्रिक, मधुमेह, पत्थरी, प्रोस्टेट बढेको, युरिक एसिड, बाथ व्याधि एवं स्त्री प्रसूति तथा यौन सम्बन्धी समस्या भएका बिरामीहरूले उपचारको लागि सम्पर्क गर्नुहुन जानकारी गराउँदछौँ। पाइल्स एवं फिस्टुला रोगको उपचार औषधि तथा छारसूत्र विधिबाट गरिन्छ। नाम दर्ता फोनबाट पनि गर्न सकिनेछ। साथै अन्य दिन निशुल्क बिरामी जाँच तथा परामर्श सेवा उपलब्ध छ। सम्पर्क दुर्गा आयुर्वेद औषधालय पोखरा बसपाक नारायणगढ चितवन, फोन 0556126070।
4: नयाँ बुवा यता आउनुहोस्, हाइवे सँगै रहेको भर्खरै बनेको नयाँ भूकम्प प्रतिरोधी घर सस्तोमा बिक्रीको लागि बुकिङ खुला छ।
5: ए भाइ, घरमा झ्यालडोका कस्ता छन्? धेरै कुरा हेरियो, जमाना फेरियो, एउटा कुरा बुझिराख भाइ, केएसयुपीबीसीका झ्यालडोका भनेको हेर्दा आकर्षक र वर्षौँ वर्ष टिक्ने मजबुत छन्। त्यसैले हामीलाई त केएसयुपीबीसीको झ्यालडोका राखेकै घर चाहिन्छ।
6: सम्पर्क केएस झ्यालडोका संसार, भरतपुर 9 मिलन चोक, मोबाइल 98550 64 133।
7: DMMCH स्तरका विशेषज्ञबाट सेवा प्रदान गरिने समिट हेल्थ केयर हस्पिटल प्रणाली, अन्तर्राष्ट्रिय स्तरको प्रोटोकल सहित हजुरहरूको सेवामा भरतपुर 9 को पहिलो र एक मात्र अस्पताल समिट हेल्थ केयर हस्पिटल प्रणाली, भरतपुर 9 केन्द्रीय बस पार्क चितवन, फोन 0556595264।

0: 45 वर्षदेखि रङहरूमा खुशी सजाउने पशुपति पेन्ट्स खुशीका रङहरू
1: 95.2 कालिका एफएम हृदयको स्पन्दन
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ The Everest Talk Show मात्र कालिका एफएम 95.2 मेगाहर्ट्जमा
3: मिडिया पर्सनहरूको लाइफ चाहिँ ल्याभिस नै हुन्छ यति थोरै कमाए पनि हामी यति धेरै खर्च गर्छौँ आई डोन्ट नो त्यो किन हो एनिवेज अब कुरा गर्दै जाँदाखेरि अब पत्रकार भएर अघि यहाँले भन्नुभयो नि नेगेटिभ कुराहरू म पन्छाउँछु हामीले एउटा एउटा गुडविल राखेर स्वार्थविहीन काम गर्नुपर्छ मसँग साथी भइसकेपछि अथवा मेरो नेटवर्कमा परिसकेपछि मैले उस

0: मैले के फाइदा पाउँछु भन्ने गर्नुहुन्न भन्नुभएको छ. पत्रकारलाई कतिको गाह्रो छ यो यस्तो, यो हाम्रो सोसाइटी नै स्वार्थमा ब्लेम, अनि पत्रकारहरूलाई ब्लेम पनि आइरहेको छ नि त, होइन, कसैको मुखपत्र बन्दियो, कसैसँग यो काम गरे बापत क्यासमा अथवा काइन्डमा, होइन, पैसा लिएर अथवा कुनै चिज फेभर लिएर चाहिँ पत्रकारहरूले गर्छन्, उनीहरूलाई पैसा दिएपछि मुख बन्द हुन्छ, उनीहरूले मेरो फेभरमा लेखिदिन्छन् बोलिदिन्छन् भन्ने अहिलेसम्म पनि छ. यो सबै हुँदै गर्दाखेरि आफूलाई कसरी अलग्ग राख्नु?
1: पक्कै पनि यो एकदम चुनौतीपूर्ण चाहिँ पेसा हो पत्रकार भनेको चाहिँ. जति बाहिर मान्छेले हेर्दाखेरि जो सहज रमाइलो रहेछ, घुम्या छ, खाछ, बसिया छ, मान्छे भेटिया छ भन्ने हुन्छ, तर त्यति नै चुनौती छ. त्यो त्यसमा धेरै कुराहरू त्यो जोगिनु पर्ने हुन्छ. कतिपय कुराहरू काम गर्दाखेरि विभिन्न अफरहरू आउन सक्छ, तर हामीले चाहिँ त्यसलाई चाहिँ कट अफ गरेर हामी हाम्रो प्रोफेसनल के हो त, हामी कुन इमान्दारताको साथ हामी यो पेसामा छौँ, यसको चाहिँ मर्म के हो, पत्रकार भनेको चाहिँ यसको चाहिँ भावना के हो, मर्म के हो, कुन उद्देश्यले चाहिँ काम गर्नुपर्छ भने त्यो चाहिँ आफूले चाहिँ बुझ्नुपर्छ. नभए चाहिँ त्यो हामी चाहिँ होइन मलाई पैसा आइहाल्छ, कसैले बोलाउने त्यही उसले चाहिँ पैसा दिन्छ दौडिहाल्छु भन्ने चाहिँ भयो भने त्यो चाहिँ लङ टर्म नहुनसक्छ. होइन, हामी कस्ता कार्यक्रमहरू जाने मान्छे धेरै कार्यक्रम र कस्तो समाचार भन्ने कार्यक्रममा फेरि त्यो जाँदैन नजाने कुरो चाहिँ होइन, बोलाइसकेपछि हामी त जान त गइदिनु पर्छ किन, तर त कार्यक्रममा गइसकेपछि सबै कार्यक्रम समाचार बन्छ भन्ने चाहिँ होइन फेरि, होइन, तर त्यसमा चाहिँ त्यो कुरा हामीले चाहिँ ख्याल गर्यौँ.
0: हजुर, कुन चाहिँ न्युज आइटम चाहिँ वर्दी रिपोर्टिङ, कुन चाहिँ न्युज आइटम चाहिँ न्युज बन्न लायक छ अथवा वर्दी छ भन्ने कुरा चाहिँ त्यो डिसिजन मेकिङलाई कसरी डेभलप गर्ने? अब कोही नयाँ पत्रकार बन्न चाहँदै हुनुहुन्छ, अहिले त झन् सोसियल मिडियाले पत्रकार बन्न कहीँ कतै सजिलो त छैन, तर कहीँ कतै म पनि सक्छु भन्ने एउटा आँट सबैलाई दिएको छ नि त सोसियल मिडियाले. सो कसरी मैले त्यो डिसिजन लिने कि यो आइटम अथवा यो इभेन्ट, यो घटना भनौँ न, न्युज वर्दी छ भनेर चाहिँ कसरी डिसाइड गर्नुहुन्छ?
1: त्यसमा चाहिँ हामीले जस्तो धेरै वर्ष, अब 1500 वर्षको यो दौरामा यसो हेर्दाखेरि चाहिँ अब हामीले चाहिँ अब त्यो अब त्यहाँ विभिन्न खालको कार्यक्रमहरू हुन्छ, त्यो कार्यक्रम हामी चाहिँ प्रचार मुखीमा छौँ कि हामीले उजागर गर्नुपर्ने विषय के हो, र विशेष गरी अब हामीले एउटा चाहिँ हेर्नुपर्ने कार चाहिँ कुरा चाहिँ के भन्दाखेरि हामी मिडियामा लगाइसकेपछि पढ्न चाहिँ पर्छ, अध्ययन गर्नुपर्छ, र सकेसम्म अहिले जति धेरै जस्तो अहिले त पढेरै मास कम्युनिकेसन पढेर आइरहनु भएको छ, त्यो हिसाबले त्यसमा धेरै कुराहरू चाहिँ लेखिएका हुन्छन्, अनि त्यो कुरा हामीले चाहिँ कुन कुरा चाहिँ समाचार हो, कुन कुरा चाहिँ प्रचार हो, त्यो कुरा हामी छुट्याउनु पर्छ. त्यसमा चाहिँ अब मेन भनेको अब उसको चाहिँ अब प्रेस मिटहरू हुन्छन्, अनेक हुन्छन्, होइन, त्यसमा चाहिँ अब उनीहरूले आफ्नो कुरा राख्ने, तर हामीले चाहिने कुरा चाहिँ कुन कुरा चाहिँ दिने त्यो चाहिँ हामीले आफूमा निर्भर हुन्छ. त्यसमा चाहिँ त्यो अध्ययनको कुरा रह्यो मेन चाहिँ, त्यो अब हाम्रो चाहिँ इथिक्स के हो, इथिक्स पढ्नु पर्यो, अनि मिडियाको इथिक्सहरू हुन्छ, मान्छेहरू अहिले धेरै ब्लेम आउँछ, जे पाइ त्यही लेखिदिन्छ, पत्रकार जे पनि लेख्छ, त्यो चाहिँ त्यसको चाहिँ समस्या के भन्दाखेरि अहिले सोसियल मिडिया हजुरले भन्नुभयो भने अहिले सोसियल मिडियामा जो पनि पत्रकार जो पनि बोलिदिने एउटा चाहिँ क्यामेरा तिर्साइदियो भने त्यो चाहिँ त्यो पत्रकार भयो, त्यो चाहिँ अहिले त्यो समस्या अलि अनि विभिन्न संस्थातर्फ अहिले देखिँदैछ कि जहाँ पनि त्यो चाहिँ पत्रकारलाई प्रवेश निषेध, चाहिँ फोटो भिडियो खिच्न निषेध भनेर चाहिँ आइरहेको हुन्छ, त्यो भनेको चाहिँ जो पनि जो जस्तो सुकै संवेदनशील ठाउँमा भए पनि त्यहाँ गएर पुग्ने, फोटो खिच्ने
0: सेन्सिटिभ भएन
1: भने त्यो भएन, त्यो हिसाब त्यसले गर्दाखेरि चाहिँ अलिक कठिनाइ चाहिँ भएको हो. त्यो पार्ट हामीले चाहिँ अलिकति बुझेर काम गऱ्यौँ भने चाहिँ त्यो चाहिँ सहज हुन्छ जस्तो लाग्छ मलाई. त्यही कुरा नै हामीले चाहिँ अब नयाँ पुस्ताले चाहिँ अहिले त सोसियल मिडिया भाइरलको कुरा छ, यो भाइरलको जमा
0: मलाई यो भाइरल भन्ने वर्ड त मलाई अब मेरो यो कुरा सुनिसकेपछि धेरैले छ अहिलेको मान्छे नै होइन रहेछ, कति पुरानो मान्छे भन्नुहुन्छ होला, तर यो भाइरल भन्ने वर्ड चाहिँ मलाई ट्रेन्डिङ भाइरल हुन सबैलाई मन लाग्छ, हेर्नुहोस् यो कार्यक्रम पनि भाइरलै होस् भन्छु म चाहिँ, तर त्यो भाइरल भन्ने वर्ड अलिकति नेगेटिभ कनेक्टेसन छ नि. वाट इज अ भाइरल भन्दाखेरि जुन भाइरसले कज गर्ने, भाइरसले एकदम व्यापक रूपमा स्प्रेड भइसकेपछि त्यो भाइरल हुन्छ भन्ने हो, तर अहिले त हाम्रो यो अङ्ग्रेजी शब्दकोशमा भाइरल भनेको त ट्रेन्डिङ, सबैले सुन्ने सबैले हेर्ने भन्ने नै भइसक्यो कि. मिडिया एथिक्सको कुरा गर्नुभयो है, मिडिया एथिक्सको कुरा, तपाईँ पनि पत्रकारिता मास कम्युनिकेसन पढ्नुभएको व्यक्ति, म पनि पत्रकारिता पढेको, जर्नलिजम पढेको, मिडिया एथिक्सले चाहिँ हामीलाई एकदमै गाइड गरिरहेको हुन्छ कि, मलाई चाहिँ गर्छ, आई एम स्योर तपाईँलाई पनि गर्छ. कतिपय कुराहरू एथिकल हुँदैनन्, तर अगेन भाइरल बन्ने अथवा भाइरल बनाउने होडबाजीमा चाहिँ हामीले मिडिया एथिक्स बिर्सिरहेका हुन्छौँ. मिडिया एथिक्स भनेको के हो जस्तो लाग्छ तपाईँ, एज अ मास कम्युनिकेसनको स्टुडेन्ट र एउटा पत्रकार?
1: पक्कै पनि यो एउटा इथिक्स भने यसले चाहिँ हामीलाई एउटा चाहिँ बाँध्ने एउटा चाहिँ सूत्र हो यो. हामी के कुरा हामी चाहिँ अब बाहिर बोल्ने, के कुरा लेख्ने के कुरा चाहिँ देखाउने, अझ म टेलिभिजनमा काम गर्दाखेरि होइन अब हामीले के कुरा चाहिँ देखाउने, टेलिभिजनमा जे पाएँ त्यो हामी देख्ने जे त्यो खिचेर देखाइदिइहाल्ने भन्ने चाहिँ हुँदैन। कतिपय सेन्सिटिभ कुराहरू मैले यसो हेरेर आउँछु, दुर्घटनाको केसहरू हुन्छ, कति चाहिँ त्यो संवेदनशील केसहरू हुन्छ, त्यसलाई चाहिँ यतिकै प्रसार गरिदिइराखेको हुन्छ, त्यसलाई हामीले चाहिँ ब्लर गर्न सक्छौँ होइन त्यो मान्छेलाई, त्यो किनकि त्यो परिवारसँग त्यसले चाहिँ नेगेटिभ इम्प्याक्ट पर्न सक्छ, त्यो अझ दुर्घटना केसहरूमा त्यो चाहिँ
0: सेन्सिटिभ कन्टेन्टहरू
1: त्यो अनुहार त्यस्तो दुर्घटना परे कस्तो हुन्छ नि त्यो मान्छेलाई सबैलाई हुन्छ नि त्यो दृश्य हामी देखाइदिइरहन्छौँ, त्यस्तो दृश्यहरू चाहिँ हामी देखाउन भएन नि त, त्यो त्यो पार्टहरू चाहिँ मिडिया इथिक्समा पर्छ। र चाहिँ अब राष्ट्रियता कुराहरू आउँछन् होइन, के कुरा चाहिँ हाम्रो संवेदनशीलको कुराहरू चाहिँ रहन्छ, के कुरा हामी चाहिँ देशको हित विपरीत काम गर्ने होइन, कुन चाहिँ सूचनाहरू हामी गर्ने, त्यो चाहिँ आफ्नो त्यो कुराहरू नै मिडिया इथिक्स नै हो। यसमा चाहिँ हामीले के कुरा गर्न हुने के गर्न नहुने होइन, आचार चाहिँ यो चाहिँ आचार संहिताहरू यही कुराहरू पार्टहरू चाहिँ हामीले
0: गाह्रो छ कि छैन मिडिया इथिक्समा बसेर पत्रकारिता गर्नु,
1: यस्तो छ त्यो
0: गाह्रो किनभने भेरी थिन लाइन के यो, चाँडै नै त्यो लाइन हामीले क्रस गर्न सक्छौँ नि त, केलाई एथिकल भन्ने क्या अब यो अहिलेको समयमा झन् एउटा कुनै कन्टेन्ट त्यसको सत्य तथ्य देखाउने क्रममा कतिपय पटक हामीले एथिक्स बिर्सिन्छौँ त, सो कतिको च्यालेन्जिङ छ
1: त्यो, एकदमै त्यो च्यालेन्ज छ। मलाई चाहिँ के लाग्छ भनेर इथिक्स बिर्सिँदाखेरि त्यसले चाहिँ कस्तो इम्प्याक्ट पारेछ, त्यसले पोजिटिभ या नेगेटिभ, पोजिटिभ पऱ्यो भने पऱ्यो त्यसलाई बरु चाहिँ ल ठिकै छ कि त्यसले चाहिँ राम्रै राम्रै गरिरहेछ भने त ठिकै छ भने, तर त्यो नेगेटिभ इम्प्याक्ट पार्ने कुराहरू छ, त्यो त्यसले त्यसले चाहिँ झन् चाहिँ अशान्त पार्ने कुरा छ होइन, कतै चाहिँ त्यो आन्दोलनहरूको कुराहरू चाहिँ हुन्छ नि धेरै, पहिला पहिला त धेरै आन्दोलनहरू थिए, कस्तो शब्द चाहिँ समाचारमा प्रयोग गर्ने के नगर्ने, एउटा सानो ओडले गर्दाखेरि चाहिँ आगो बल्ने अवस्था हुन्थ्यो, अनि त्यो पार्टहरू चाहिँ एकदमै चाहिँ त्यो चुनौतीपूर्ण हो, त्यही भएर त्यही त्यसैलाई चाहिँ हामीले चाहिँ अब पोजिटिभ पोजिटिभ कुरा मतलब त्यो सुरुदेखि आफैले चाहिँ पोजिटिभ पार्टहरू मात्र चाहिँ बढी चाहिँ बाहिर ल्याउनुपर्छ, नेगेटिभ पार्टहरूलाई त्यो हेर्नुपर्छ, तर चाहिँ त्यसलाई चाहिँ कसरी हुन्छ राम्रो गर्नलाई चाहिँ त्यो गर्नै पर्यो, तर चाहिँ जतिखेर पनि नेगेटिभ नेगेटिभ नेगेटिभ मात्र कुरा गर्यो भने हामी समाचार लेख्दाखेरि अलिक नेगेटिभ नेगेटिभ मात्र समाचार लेख्यो भने त्यो समाज के हुन्छ भन्दा नेगेटिभमा मात्र हुन्छ, जस्तो अहिले चाहिँ हेर्दाखेरि चाहिँ धेरै चाहिँ नेगेटिभ हुन्छ, हामी कन्टेन्ट हेऱ्यो भने सोसियल मिडिया हेऱ्यो नेगेटिभ कुरा के भने त्यो एकैछिनमा हामीले भाइरल अघि शब्द भने जस्तै भाइरल भइदिन्छ, तर त्यही त्यसैमा हामीले चाहिँ कसैले एउटा बिजनेस गरेको होइन, कुनै एउटा चाहिँ स्कुलले प्रगति गरेको या चाहिँ कुनै एउटा व्यक्तिले प्रगति गरेको त्यो समाचार हामीले लेख्यो भने त्यो मान्छेले वास्तै गर्दैन होइन, त्यो भनेको त्यसले चाहिँ त्यसले के देखाउँछ भन्दा हामीलाई चाहिँ नेगेटिभ बढी चाहिँ बनायो अनि त्यसलाई नेगेटिभलाई फलो गर्ने भयो।
0: सो पत्रकारको एउटा जिम्मेवारी समाजलाई पोजिटिभिटी तर्फ लैजाने पनि एउटा ठुलो जिम्मेवारी छ
1: है।
0: अब अहिले सोसियल मिडिया आइरहेको बेलामा कतिपय राष्ट्रहरूमा स्पेसली चाइनामा सोसियल मिडिया भनेर हामी जसरी भन्छौँ उहाँले न्यू मिडिया भन्नुहुन्छ कि, यो न्यू मिडिया र ओल्ड मिडिया, सोसियल मिडिया र मेन स्ट्रिम मिडियाको चाहिँ यो झगडा त नभनौँ होइन, तर यो खिचातानी चाहिँ भक्कु भक्कै अब नयाँ मिडिया नयाँ सोसियल मिडियामै प्रोफेसनली लाग्नु भएकोहरूले चाहिँ यो मेन स्ट्रिम मिडियाहरूको भएन, यो पुरानो थिङ्किङ उनीहरूको थिङ्किङै डिफ्रेन्ट, उहाँको बोल्ने नै डिफ्रेन्ट, शब्द चयन पनि फरक भनेर भन्नुहुन्छ, अलिकति हामी ओल्ड स्कुल भन्नुहुन्छ। तपाईँ एज अ थ्राइभिङ पत्रकार भनौँ न, अहिले एकदम कार्यशील भएर पत्रकारिता नै गरेर बस्नु भएको पत्रकारलाई सोसियल मिडिया र मेन स्ट्रिम मिडियाको यो भनौँ न यो
1: यसो छ, अब हामी अब धेरै अगाडिदेखि गऱ्यौँ र हामीले पनि एउटा चाहिँ अब यो भनौँ अहिले मेन स्ट्रिम भनेको सँगसँगै अब न्यू मिडिया भनेको अनलाइनहरू अनलाइनमा म पनि अब लामो समय अब जानै छु, त्यो हिसाबले अब यसमा चाहिँ हामीले अब मान्छे हेर्दाखेरि हामी हेर्छौँ सबै नेगेटिभ नेगेटिभ मात्र चाहिँ मान्छेले भ्युज चाहिँ गइरहन्छ, त्यो चाहिँ हामी त्यही भएर त्यो अब न्यू मिडिया र त्यो उसको चाहिँ त्यसमा चाहिँ एउटा चाहिँ के कुरा हामीले चाहिँ भुल्नुमा चाहिँ भएन भन्दाखेरि अब मेन स्ट्रिम भन्दै गर्दाखेरि मेन स्ट्रिम चाहिँ एउटा जिम्मेवार हुन्छ भन्ने चाहिँ हुन्छ, किनकि सबै कुरा चाहिँ इथिक्सको कुराहरू हुन्छ त्यसलाई चाहिँ बसेर चाहिँ काम गरे आउँछ भने चाहिँ न्यू मिडियाले चाहिँ भाइरल कसरी हुन्छ इन्कम जेनेरेटको पार्टमा मात्र गइरहेछ, त्यो चाहिँ हाम्रो देशमा हकमा चाहिँ मलाई त्यो चाहिँ राम्रो
0: होइन,
1: त्यसले चाहिँ न्यू मिडिया चाहिँ नराम्रो होइन, न्यू मिडिया त जति नयाँ नयाँ टेक्नोलोजी आइरहेछ त्यही नै न्यू मिडिया हो, जति नयाँ टेक्नोलोजी त्यही नै हो है, यसमा चाहिँ पुरानो यो पुरानो हो यो त नयाँ भन्ने होइन, त्यो टेलिभिजनमै पनि नयाँको पनि आयो त उसले त
0: चलाउनु पर्यो
1: होइन राखिहाल्छ, तर चाहिँ त्यो नयाँ चाहिँ त्यो हामी चाहिँ है फेसबुकमा चाहिँ हाल्छौँ भिडियो हाल्छौँ त्यो चाहिँ नयाँ भन्ने त्यो चाहिँ होइन, त्यसमा चाहिँ नयाँ भनेको त्यो त्यो माध्यम चाहिँ हो, तर हामी कन्टेन्ट कस्तो दिन्छ त्यो त्यो त्यो चाहिँ महत्त्वपूर्ण चाहिँ जस्तो लाग्छ मलाई, त्यसमा चाहिँ नयाँमा अब हामीले अलिकति नयाँ पुरानो अनि द्वन्द्व चाहिँ कुराहरू आइरहेको हुन्छ, त्यो चाहिँ मलाई चाहिँ ठुलो इस्यु चाहिँ लाग्दैन, तर हामी कसरी आफै चाहिँ मोडिफाई भने मान्छेले के चाहिरहेको छ,
0: पत्रकारहरू सञ्चारकर्मीहरू हामी आफैले पनि यसमा चाहिँ हाम्रै मेन स्ट्रिम मिडिया हामीहरूले चाहिँ त्यो अलिक होराइजन ब्रडन गर्नुपर्छ जस्तो लाग्छ कि मलाई चाहिँ. अनि सोसियल मिडियाहरूले पनि अलिकति हामीलाई अकोमोडेटिङ होइन गर्दाखेरि हाम्रो राम्रो पाटोहरू पनि उहाँहरूले सिक्ने होइन अनि इम्प्लिमेन्ट गर्ने र उहाँहरूले ल्याउनु भएको अहिलेको नयाँ होइन जेन्जी अहिलेको नयाँ कुराहरू नयाँ वर्ड्सहरू स्ल्याङ्सहरू अब अङ्ग्रेजी भाषै अर्कै भइसक्यो अहिले ती कुराहरू पनि हामीले पनि कहीँ कतै उहाँहरूलाई ठाउँ दिएर म पनि आइ एम रेडी टु लर्न भन्न चाहिँ सक्नुपर्छ नि एउटा ब्यालेन्स क्रिएट गर्नुपर्छ जस्तो लाग्छ होइन. र काठमाडौँ का भनौँ मैले यो क्वेसन अरूलाई पनि सोधिसकेको छु काठमाडौँमा बसेर काम गर्न रिसोर्सको हिसाबले सहज फेसिलिटिजहरू धेरै भएको एउटा क्यापिटल सिटीको रूपमा लिन्छौँ भने तपाईँ भरतपुर बस्नुहुन्छ चितवन होइन त्यति रिसोर्स नहोला छैन भन्दिनँ तर नहोला होइन. यस्तो बेलामा चाहिँ पत्रकारिताहरू पत्रकारिता जस्तो सब्जेक्टलाई एकदमै आफूले एउटा रेस्पोन्सिबल तरिकाले अगाडि बढाउँछु भन्दाखेरि चाहिँ कतिको गाह्रो पर्छ कि हुन्छ नि उस्तै उस्तै लाग्छ कि अथवा काठमाडौँमा भइदिएको मेरो यो समाचार अझ रिसोर्सको हिसाबले अझ क्वालिटी अथवा अझ डेटा ओरिएन्टेड अथवा अझ स्ट्रङ बन्थ्यो न्युज भनौँ न स्ट्रङ न्युज बन्थ्यो कि जस्तो लाग्छ कि लाग्दैन.
1: त्यो त्यसमा चाहिँ त्यो स्वाभाविक पनि हो किनकि त्यो त्यहाँ चाहिँ सबै चिजहरू हुन्छ जस्तो मन्त्रालयको कुरा गरेर धेरै कुराहरू त्यहाँ चाहिँ हुन्छ तर हामी चाहिँ यहाँ चाहिँ एउटा चाहिँ सानो घेरामा जस्तो चाहिँ रहन्छ त्यो स्वाभाविक हो. त्यहाँ चाहिँ अब त्यही पनि हामी चाहिँ आफ्नो तर्फबाट जस्तो हाम्रो चाहिँ अब कतिपय कुरामा फेरि अब चितवनमा पनि चाहिँ हाम्रो जिल्ला भएकोमा चाहिँ चितवनमा चाहिँ धेरै कुराहरू चाहिँ छ फेरि जस्तो काठमाडौँ नभएको कुराहरू चाहिँ यहाँ पनि छ फेरि जस्तो चाहिँ अब हामीसँग चितवन नेसनल पार्क छ त चितवन नेसनल पार्कको चाहिँ जुन चाहिँ यसको चाहिँ उद्देश्य हो जुन यसको चाहिँ मर्म छ होइन त्यसमा काम गरेका योगदान गरेका व्यक्तिहरू हामी यहाँ पनि प्रस्तुत चाहिँ पाउँछौँ नि त त्यो हिसाब त्यो चाहिँ मान्छे त्यहाँ चाहिँ नहुन सक्छ होइन त्यो हिसाबले त्यस्ता पार्टहरू चाहिँ छ
0: अन द जब प्र्याक्टिकल व्यक्ति व्यक्तित्वहरू चाहिँ यहाँ हुनुहुन्छ जसले चाहिँ एकदमै धेरै नलेज भएर जो काठमाडौँमा हुनुहुन्न त्यो चाहिँ उहाँ यहाँहरू हुन्छ त्यो हिसाबले अलिकति आफ्नो न्युज अथवा आफ्नो न्युज आइटम अथवा आफूले प्रस्तुत गरेको आफ्नो प्रडक्ट अलिक स्ट्रङ भएको चाहिँ महसुस गर्नुहुन्छ. चितवनलाई के कुराले युनिक बनाउँछ जस्तो लाग्छ नेसनल पार्क बाहेक? नेसनल पार्क त छँदैछ होइन हामी सबैजनाले जान खोजेको जीवनकालमा एकचोटि चाहिँ चितवन नेसनल पार्क घुम्नु भन्ने चाहिँ आई थिङ्क सबैको हाम्रो इच्छा हुन्छ. धेरैजना धेरैचोटि जानुहुन्छ नयाँ नयाँ उद्देश्यका साथ नयाँ नयाँ भिजनका साथ नयाँ पर्सपेक्टिभका साथ तर चितवनलाई के कुराले चाहिँ युनिक बनाउँछ जस्तो लाग्छ?
1: चितवन अब यस्तो अब यो सेन्ट्रल ठाउँ पनि भयो सेन्ट्रल ठाउँ भएको हिसाबले अब यो नेसनल पार्क एउटा चाहिँ नेपालकै पहिलो होइन एउटा चाहिँ एउटा यसले गर्दाखेरि पनि मान्छेलाई एउटा चाहिँ आकर्षण गरेको छ. तर मलाई चाहिँ अनि त्यसपछि यो शिक्षा स्वास्थ्य शिक्षाको कुरा जोडौँ अब चितवन एउटा एजुकेसन हबकै रूपमा हामी लिन सक्छौँ नि त किन धेरै चाहिँ यहाँ चाहिँ मेडिकल चाहिँ कलेजहरू यहीँ छ होइन अब यहीँका राम्रो रिजल्टहरू दिइरहेको छन् ठुल्ठुला इन्जिनियरिङ कलेजहरू छन् सबै सेक्टरहरू छन् त्यसै हेल्थको सेक्टरमा ठुल्ठुलो हस्पिटलहरू छन् त्यो हिसाबले एउटा चाहिँ एउटा सबै ठाउँ भएको चाहिँ जिल्लाको रूपमा चाहिँ मैले चाहिँ चितवनको रूपमा चाहिँ लिएर लिन्छु. त्यही भएर यो चाहिँ त्यही भएर मान्छेहरू चाहिँ चितवन चाहिँ आउन खोज्छन् तर एउटा मात्र कारण चाहिँ मान्छेले सबैले मैले सोच्नुहुन्छु धेरै ठाउँ हुँदाखेरि चितवन एकदम बेस्ट चाहिँ जिल्ला हो एकदम राम्रो ठाउँ छ तर एउटा चाहिँ गर्मी मात्र नभइदिएर चाहिँ काठमाडौँभन्दा चाहिँ चितवन चाहिँ एकदम राम्रो हुन्छ केही दिन अगाडि मात्र म चाहिँ चितवनको इच्छा कामना दुई माइटारमा पुगेँ यो चाहिँ म फेरि त्यो पुगिरहने भर्खर पुगेँ होइन त्यो पटापट पुगिरहेको तर त्यो ठाउँमा अहिले यति राम्रो विकास भएको छ कि त्यो यहाँबाट भरतपुरबाट त्यो 40 किलोमिटरको दूरी मात्र पर्छ त्यहाँ हामी यहाँ चाहिँ हामी एसीमा बस्नु परेको छ होइन तर त्यहाँ चाहिँ राति सिधै उल्टेर सुत्नुपर्छ त्यो धेरै दूरी छैन शक्तिखोरबाट जम्मा 18 किलोमिटर छ पिच रोड छ होइन त्यो हिसाबले चितवन अब यो गर्मी गर्मी मात्र होइन चितवनमा यति चाहिँ एउटा नेचुरल एउटा नेसनल पार्क भनेपछि यसरी उभइहाल्यो प्राकृतिक एउटा वातावरण त्यो सँगसँगै अब यो तराई बेलको नेसनल पार्कसँगै पहाड पनि हाम्रो चाहिँ एकदम निकै चाहिँ सुन्दर छ प्राकृतिक होइन त्यहाँ चाहिँ अब चाहिँ चिसो मौसम चाहिँ यहाँ गर्मीमा यस्तो चाहिँ हामी गाह्रो छ त्यहाँ चाहिँ सिधैबाट सुत्नु परेको छ मजा आएको छ है त्यो हिसाबले त्यो सबै युनिक छ यो चाहिँ सबै यो पहाड सँगसँगै यो गर्मी पनि यही छ र चिसो पनि यही छ
0: जियोग्राफिकली डाइभर्स छ
1: एकदम एकदम सबै कुरा छ यहाँ त्यही भएर यो चाहिँ चितवनमा वास्तवमा एउटा युनिक हो होइन त्यसलाई चाहिँ हामी अब यसलाई चाहिँ कसरी हामी सुन्दर अझै बनाउन सक्छौँ त्यसमा चाहिँ ध्यान दिनुपर्छ.
2: कालिका FM 95.2 Looking for the perfect start to your child's education? Welcome to Everest Preschool, the first step to success. Located at Bharatpur 12 Thani Chowk Chitwan, we provide a clean, spacious environment with well-equipped classrooms featuring LED monitors and CCTV surveillance connected to high-speed internet, air conditioning to maintain room temperature throughout all seasons, and plenty of educational materials. We limit the number of students to ensure personalized attention and individual guidance, helping your child grow and thrive in an engaging, supportive setting. Our young and dynamic facilitators use a well-designed curriculum to build a strong foundation for your child. And we serve hygienic meals prepared under the guidance of food experts. Backed by a team of professionals with over 15 years of excellence in early childhood education, we guarantee your child's success from day one. For further details, call us at 056-515-039 or 98-550-31039. Log on to www.everestpreschool.edu.np or find us on Facebook at www.facebook.com/Everest Preschool Nepal. Everest Preschool, the first step to success. Promoted by Stars Montessori Academy, Pokhara and Bharatpur.
3: Kalika FM 95.2.
4: ब्रह्मा मुरारी त्रिपुरांतकारी भानु शशि भूमिसुतो बुधश्च गुरुश्च शुक्र शनि राहु केतवा सर्वे ग्रह शांति करा भवन्तु।
5: अब हाम्रै नगरी भरतपुरमा चिना हेर्ने बनाउने भूत वर्तमान र भविष्यको सम्पूर्ण जानकारी, गृह वास्तु, वैवाहिक सम्बन्ध, शिक्षा, रोजगार, वैदेशिक यात्रा, सम्पूर्ण ग्रहहरूको शुभाशु प्रभाव, शास्त्र सम्बत गणितलाई आधार माने सम्पूर्ण ज्योतिषका सेवाहरू कम्प्युटर माध्यमबाट 5 मिनटमै चिना बनाइन्छ। राष्ट्रिय अन्तर्राष्ट्रिय ज्योतिष सेवा पदकबाट सम्मानित 20 वर्षको ज्योतिषीय अनुभव प्राप्त गुरु गोविन्द प्रसाद शास्त्री। मोबाइल 98459656963 र 98476648656। भरतपुर 5 नारायणपुर समी चोक।
6: ए बुहारी, कता छौ? एक गिलास दुध ल्याऊ त।
7: सानु, मलाई दही है।
8: मलाई चाहिँ घिउ दिनुस् है।
6: हुन्छ हुन्छ, यो सबको लागि त भवानी दिदी छँदैछ नि।
9: अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित तथा उत्पादित दुध, दही, घिउ, पनिर, चीज, छुर्पी एवं अन्य दुग्धजन्य पदार्थ खोजी प्रयोग गर्ने गरौँ।
10: साथै मन हरर र हुने, खाँदा मिठो, जिउ शीतल बनाउने भवानीको म्याङ्गो र भेनिला लस्सी, स्वाद अनि शक्तिको बेजोड मिश्रण, भवानी डेरीको उत्कृष्ट उत्पादन शाखाहरू भरतपुर 10 दिपेन्द्र चोक, भरतपुर 7 गौतम चोक, भरतपुर 11 विशाल चोक र हाई स्कुल रोड टाढी लगायत सम्पूर्ण बजारमा उपलब्ध छ।
11: Introducing Caro TV Nepal, Nepal's largest HD IPTV service provider. We are proud to offer over 200 plus channels with our high-speed internet starting at 200 Mbps. We are providing set-top box and 5 GHz dual-band ONU free of cost. Call 980-123-2388. Experience the best with Caro TV Nepal.
12: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
13: मेरो नाम चन्द्रकुमारी लामिछाने, म हर्कापुर 12 हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने, अनि नानीले वैदिकमा जाऊँ न एकचोटि भनिन् अनि आएर अनि सल्लाह गरौँ अघिल्लो दिन अनि भोलिपल्ट दबाई लिएर गएन। अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो।
14: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। मोबाइल 98550509934।
15: स्टुडियो टाइम चेक। यो समय
16: जोर्नी पुनर्स्थापनमा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली, भरतपुर 9 केन्द्रीय बस पार्क चितवन।
17: उच्च शिक्षा अध्ययनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, आइएलटिएस, पिटी, कोरियन, अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेस प्रणाली भरतपुर ओह्रालो नारायणगढ.
18: यति बेला रातको 10 बजेको छ. It's 10 p.m.

0: यस कालिका हाइलाइट्सको साथमा
1: ल्यान्डमार्क होटल एन्ड रिसोर्ट काठमाडौँ पोखरा बागमा र सौराहा भैरहवा भरतपुर अनि भुवन चार देवघाटमा पनि
2: सबैलाई मन पर्ने यम्मी यम्मी पञ्चमी अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय डेरी उत्पादन प्रोडक्ट अफ डेलिस डेरीज
3: डल्फिन फन पार्क एन्ड रिसोर्ट जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ
4: स्टेप बाई स्टेप स्कुल अगाडि भरतपुर नौ शरदपुर फोन 0564909003 र 98550695093
5: आजको जमानाको भरपर्दो पाई

पन्ध्रौं महाधिवेशनको लागि देउबा समूहले काङ्ग्रेसमा केन्द्रीय प्रतिनिधि खटायो। प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै अहिलेसम्म 13.5 अर्ब मौजदात। पूर्वाधार आयोजनासँग सम्बन्धित मुद्दा 90 दिनभित्र टुङ्ग्याउनु पर्ने गरी सरकारले कानून बनाउँदै बाढीले क्षतिग्रस्त सडक र पुल पुनरुत्थानको लागि 73.5 अर्बको चुनौती। उदयपुरमा चट्याङ लागेर एकजनाको मृत्यु। दिल्लीमा जारी 18 औं ब्रिक्स शिखर सम्मेलनमा संयुक्त घोषणा जारी गर्न सदस्य राष्ट्रहरू सहमत। एकअर्काबाट सिक्न पर्याप्त ठाउँ रहेको चिनिया राष्ट्रपति र भारतीय प्रधानमन्त्री बीच छलफल। र युएलाई हराउँदै नेपाल एसिसी प्रिमियर कप च्याम्पियन बन्यो। कर्णालीसँग बदला लिँदै अन्नपूर्ण स्पाइकर किङ्सले एनबिएलको उपाधि जित्यो। चौबिसै घण्टा समाचार प्रसारण गर्ने मोफसलको पहिलो रेडियो कालिका एफएम 95.2 र इन्टरनेट अनलाइनको कालिका न्युज .com संसारभरकै साथ प्रसारण भइरहेको राति 10 बजेको कालिका हाइलाइट्समा सुनिल पराजुलीको नमस्कार। नेपाली काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउबा पक्षधरले 15 औं महाधिवेशनको लागि जिल्ला जिल्लामा प्रतिनिधिहरू पठाएको छ। देउबा समूहले पूर्व महामन्त्री डाक्टर सस्तङ्ग कोइरालाको संयोजकत्वमा गठन गरेको 15 औं महाधिवेशन तयारी समितिले शनिबार केन्द्रीय प्रतिनिधिहरू खटाएको छ। जिल्लादेखि वडासम्मको विभिन्न 6 वटा तहको अधिवेशनहरूको लागि असोजभित्र तयारी समितिहरू गठन गर्न केन्द्रीय प्रतिनिधिहरू खटाइएको सचिवालय समन्वय समिति संयोजक दीपक प्रसाद कुइकेलले जारी गरेको विज्ञप्तिमा उल्लेख रहेको छ। प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज प्रकाशित विवरण अनुसार कोषको खातामा 13.54 अर्ब 9,03,117 मौजदात छ। कार्यालयका अनुसार भदौ 26 गते साँझ 5 बजेपछि मात्रै 28,20,14,366 थपिएको छ। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको विभिन्न 9 वटा ब्याङ्कमा रहेको छ। सरकारले यसअघि उक्त कोषबाट बाढी पीडितको नाममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब निकासा गरिसकेको छ। यस्तै कोषका 2 वटा ब्याङ्कका डलर खातामा पनि रकम बढ्दो रहेको छ। भदौ 26 गते साँझ 5 बजेपछि उक्त खातामा 1,54,770 डलर थपिए र कुल 2,34,38,847 अमेरिकी डलर पुगेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जानकारी दिएको छ। भदौ 10 गते रसुवाको भटेकोसी नदीमा आएको असाधारण बाढी र देशभरि परेको अविरल वर्षाको कारण र सडक तथा यातायात पूर्वाधारमा अकल्पनीय क्षति पुगेको छ। बाढीले एकातिर रसुवा र नुवाकोट जोड्ने त्रिचुली राजमार्गलाई क्षतविच्छेद बनाएको छ भने अर्कोतिर राजधानी काठमाडौँ उपत्यकाको लाइफलाइन मानिने पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा त्रिशुली नदीले कटान गर्दा यातायात पूर्ण रूपमा बन्द छ। बाढीले क्षति पुर्याएका सडक र पुलहरूको पुनर्निर्माणको लागि 73.34 अर्ब रुपियाँ लाग्ने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रारम्भिक आकलन गरेको छ। यस विनाशकारी विपदले पुर्याएको क्षतिको विस्तृत अध्ययनपछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्ध निकायहरूले तयार पारेको विपदको द्रुत जेती तथा आवश्यकता आकलन आरडिएनए प्रतिवेदन अनुसार क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माण एवं पुनरुत्थानको लागि उक्त विशाल बजेटको आवश्यकता देखिएको छ। प्राधिकरणको पछिल्लो तथ्याङ्क र प्रतिवेदनलाई केलाउँदा बाढी र पहिरोमा यातायात सञ्जाललाई क्षतविच्छेद नै बनाएको छ। देशको राजधानी काठमाडौँलाई जोड्ने लाइफलाइन मानिएको पृथ्वी राजमार्ग र त्रिभुवन राजपथमा बाढी पहिरोले सर्वाधिक क्षति गरेको छ। स्थानीय रोडहरूमा पनि मर्मतको काम अहिले तीव्र पारिएको छ। भत्किएका पुलको संरचनाहरूको विकल्पमा अस्थायी संरचनाहरू खडा गर्ने काम द्रुत गतिमा भइरहेको छ। पूर्वाधार आयोजनासँग सम्बन्धित मुद्दा 90 दिनभित्र टुङ्ग्याउनु पर्ने गरी सरकारले कानून बनाउँदैछ। यस निम्ति पूर्वाधार न्यायाधिकरण ऐन बनाइँदैछ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार पूर्वाधार निर्माणको लागि गरिने ठेक्का जग्गा प्राप्ति मुआब्जा निर्धारण जस्ता विषयमा अदालतमा मुद्दा पर्ने र माथिल्लो तहसम्म पुगिए अन्तिम किनारा लाग्न लामो समय लाग्ने गरेको छ। यसमा सुधार गर्ने गरी मन्त्रालयले पूर्वाधार निर्माणसँग सम्बन्धित मुद्दा हेर्न न्यायाधिकरण गठन गर्ने गरी ऐन बनाउन लागेको छ। मन्त्रालयले पूर्वाधार न्यायाधिकरण गठन सम्बन्धमा व्यवस्था गर्न भनेको विधेयकको मस्यौदा तयार पारेर सर्वसाधारणको रायको लागि प्रकाशन गरेको छ। जसको दफा 10 मुद्दा दायर भएको मितिले 90 दिनभित्र त्यस्तो मुद्दाको किनारा गरिसक्नुपर्ने व्यवस्था छ। यहाँनिर किनारा गरिसक्नुपर्ने भनेर बाध्यात्मक प्रावधानको रूपमा राखिएको छ। दफा 12 अनुसार न्यायाधिकरणको निर्णयमा चित्त नबुझे 30 दिनभित्र सर्वोच्च अदालतमा पुनरावेदन गर्न सकिनेछ।
भारत सरकारले भटेकोसी नदीको बाढीबाट क्षतिग्रस्त रसुवा र नुवाकोटका लागि तिनवटा बेलेब्रिज प्रियाब्रिकेटेड स्टिल ब्रिज नेपाललाई दिएको छ। बाढीले रसुवा र नुवाकोटको पक्की पुल बगाएपछि तत्काल सडक सञ्जाल सुरु गर्न शनिबार सडक डिभिजन कार्यालय हेटौँडामा भारतीय दूतावासले बेलिब्रिज हस्तान्तरण गरेको हो। भारतीय दूतावासका प्रतिनिधि नारायण सिंहले सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख किरण कार्कीलाई बेलिब्रिज हस्तान्तरण गर्नुभएको हो। नेपाली सेनाले भटेकोसी बाढीबाट विभिन्न जलविद्युत आयोजनाको सुरुङ तथा विद्युत गृहमा फँसेकाहरूको उद्धारलाई प्राथमिकतामा राखी खोजी गरिरहेको छ। सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले रसुवाको स्याप्रुङ बेसीबाट चिलिमे जलविद्युत आयोजनाको सुरुङसम्म पुग्ने करिब 1 किलोमिटर बढी पहुँच सडक निर्माण गरी हराइरहेकाहरूको खोजी जारी राखिएको बताउनु भएको छ। चिलिमे आयोजनाको सुरुङ क्षेत्रमा ठाउँ साँगुर हुँदा हेलिकप्टरबाट डोजर झार्न नसकिएकोले पहुँच सडक निर्माण गर्नु परेको हो। सेनाको उद्धार टोली त्यस कार्यमा 24 घन्टा खटिरहेको छ। उहाँले त्यहाँ बाढीले ल्याएको एकदमै बाक्लो लेदो रहेको छ, हामीले रातभरि नै सुरुङ सफा गरिरहेको बताउनु भएको छ। सेनाका अनुसार माथिल्लो त्रिशुली एकबाट अहिलेसम्म 4 शव सङ्कलन भएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विवादको सुरुवाती चरणमै गर्नुपर्ने पूर्व तयारी र व्यवस्थापन गर्न नसकेको कारण धेरै मानवीय क्षति भएको टिप्पणी गर्नुभएको छ। घिसिङले आज ललितपुरमा आयोजित कार्यक्रममा सरकारले विवादको सुरुवाती चरणमै गर्नुपर्ने पूर्व तयारी र व्यवस्थापन गर्न नसकेको तथा समयमै प्रभावकारी कदम चालेको भए धेरै मानवीय क्षति रोक्न सकिने उहाँले बताउनु भएको छ। देशमा आइपरेका ठूला प्राकृतिक विपदको सामना सबै मिलेर एकजुट भई गर्नुपर्ने धारणा उहाँले राख्नु भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवाको भटेकोसी हुँदै आएको बाढी प्रभावितको लागि अहिले मनोपरामर्शदाता परिचालन गरिएको जानकारी गराउनु भएको छ। नेपाल प्रेस सोसाइटी सूर्यविनायक भक्तपुरद्वारा आयोजित कार्यक्रममा उहाँले अहिलेसम्म 16 मनोपरामर्शदाता प्रभावित क्षेत्रमा खटिएको जानकारी दिनुभएको छ। मुख्यमन्त्री थापा मगरले रसुवाको विनाशकारी बाढीमा अभिभावकविहीन भएका बालबालिकालाई कक्षा 12 शिक्षा तथा आवश्यकता अनुसार तत्कालै आवासीय विद्यालयको व्यवस्था गरिने बताउनु भएको छ। बाढी पहिरोको कारण 7,000 भन्दा बढी मानिस प्रभावित भएको उहाँले उल्लेख गर्नु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा अनुशासन समितिका संयोजक तारामान गुरुङलाई ठगी मुद्दाको जारीमा पक्राउ गरी रकम बुझाएपछि छाडी दिएको छ। पूर्व राज्यमन्त्री समेत रहनुभएका गुरुङ 9 प्रहरी हिरासतमा बसेर रकम बुझाएर शुक्रबार छुट्नु भएको छ। 3 पीडितको रकम बुझाएर काङ्ग्रेस केन्द्रीय सदस्य गुरुङ शुक्रबार छुटेको जिल्ला प्रहरी परिषद काठमाडौँका प्रहरी प्रमुख एसएसपी दिलीप घिमिरेले बताउनु भएको छ। घिमिरेका अनुसार 3 पीडितले गुरुङ विरुद्ध किटानी जारी दिएपछि पक्राउ पर्नु भएको थियो। भटेकोसी नदीमा आएको बाढी पश्चात उत्पन्न हुन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरीले अस्पताल महाराजगञ्जले नुवाकोटमा 500 अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ। त्रिशुली नदीको बाढीले त्रिशुली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढी पश्चात फैलिन सक्ने रोगको संक्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले 500 लेभल 1 अस्पताल विदुरमा सञ्चालनमा ल्याएको छ। विद्युत प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच कार्यान्वयन गर्ने तयारीलाई विद्युत नियमन आयोगले थप अगाडि बढाएको छ। नेपालको विद्युत क्षेत्रलाई प्रतिस्पर्धात्मक बनाउँदै जनताले गुणस्तरीय भरपर्दो सुरक्षित तथा सर्वसुलभ रूपमा विद्युत उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्ने उद्देश्यले आयोगले खुल्ला पहुँच सम्बन्धी निर्देशिकाको कार्यान्वयनलाई अगाडि बढाएको छ। आयोगका अनुसार खुल्ला पहुँच सम्बन्धी विभिन्न मसौदा निर्देशिकामाथि आयोगका सदस्य लोकराज पाठकको संयोजकत्वमा गठित उपसमितिले काम गरिरहेको छ। यसै क्रममा आयोगले 2083 भदौ 25 बसेको बैठकबाट खुल्ला पाउँ सम्बन्धी थप 2 निर्देशिकाको मसौदा सार्वजनिक गरेको छ। आयोगले मिटर जडान तथा सञ्चालक सम्बन्धी निर्देशिका 2083 र विचलन फच्योट संयन्त्र तथा सम्बन्धित विषय सम्बन्धित निर्देशिका 2083 मसौदा सरकारवाला तथा सर्वसाधारणको राय सुझाव र टिप्पणीको लागि सार्वजनिक गरेको छ। गोर्खामा बस दुर्घटना हुँदा 4 घाइते भएका छन्। गोर्खाको भत्सेकीबाट काठमाडौँ जाँदै गरेको बस र काठमाडौँबाट गोर्खातर्फ गइरहेको बस ठोकिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रमुख एसपी अनिल कुमार खड्गेका अनुसार दुर्घटनामा 4 घाइते मध्ये 1 अवस्था गम्भीर रहेको छ र 4 स्वास्थ्य अवस्था स्थिर रहेको उहाँले बताउनु भएको छ।
उदयपुरको कटारी नगरपालिका 8 चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कटारी नगरपालिका 8 निवासी 35 वर्षीय रुद्रबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। प्रहरीका अनुसार शनिबार दिउँसो 2:30 बजे वर्षासँगै परेको चट्याङको झड्का लागेर तामाङ गम्भीर घाइते हुनुभएको थियो। घरको झ्याल बन्द गर्ने क्रममा चट्याङको झड्का लागेपछि उहाँ घाइते भएको प्रहरीले जनाएको छ। घटना लगतै प्रहरी सहितको टोलीले तामाङको उद्धार गरी उपचारको लागि प्रादेशिक अस्पताल कटारी पुर्याएको थियो। तर अस्पतालका चिकित्सकले परीक्षणपछि शनिबार 8:35 बजे नै तामाङलाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ। अब पालो जनताको मतको

जनताको मतमा हाम्रो प्रश्न छ, प्रधानमन्त्री बालेन्द्र शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको काङ्ग्रेस सभापति गगन थापाको आरोप तपाईँलाई कस्तो लाग्यो? यो प्रश्नमा आफ्नो मत व्यक्त गर्न कालिका एफएमको आधिकारिकको फेसबुक पेजमा राखिएको स्ट्याटसमा कमेन्ट गर्न सक्नुहुनेछ। ट्विटर, व्हाट्सएप र भाइबरबाट लिखित प्रतिक्रिया जनाउन सक्नुहुनेछ। यसै प्रश्नमा आफ्नो आवासितको प्रतिक्रिया राख्न 0756 170 158 सम्पर्क गर्न सक्नुहुनेछ। तपाईँहरूको उत्कृष्ट प्रतिक्रिया प्रत्येक दिन राति 8 बजेको कालिका न्युज एक्सप्रेस र बिहान 10 बजेको कालिका हाइलाइट्समा प्रसारण गरिनेछ। अब अन्तर्राष्ट्रिय समाचार। दिल्लीमा जारी 18 ब्रिक्स सम्मेलन संयुक्त घोषणा जारी गर्न सदस्य राष्ट्रहरू सहमत भएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्ली घोषणा 2026 अनुमोदन भएको घोषणा गर्नुभयो। गत रातभरिको प्रयासपछि साझा वक्तव्यमा सहमति जुटाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। इरान, युएई र साउदी अरब बीच विभिन्न विषयमा विवाद थियो। त्यस्तै रुस, चीन र भारतबीच पनि सहमति नहुन सक्ने अनुमान गरिँदै आएको थियो। तर घोषणापत्रमा एकपक्षीय युद्धको भर्सना गरिएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ। त्यस्तै एकपक्षीय अन्तर्राष्ट्रिय कानुन विपरीत लगाइएको एकपक्षीय प्रतिबन्धात्मक व्यवस्थाहरूको पनि विरोध भएको छ। यता चिनिया राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीचको बहुप्रतीक्षित द्विपक्षीय नयाँ दिल्लीमा टुङ्गिएको छ। ब्रिक्स शिखर सम्मेलनको साइड लाइनमा भएको उहाँहरू बीचको भेट 50 मिनट चलेको थियो। शुभार्थमा चिनिया राष्ट्रपति सीले एकअर्काबाट सिक्न सक्ने पर्याप्त ठाउँ रहेको बताउनु भएको छ। चीन र भारत दुवै ग्लोबल साउथका महत्त्वपूर्ण सदस्य रहेकोले अहिलेको कठिन समयमा यी दुई देशको काँधमा निकै ठुलो जिम्मेवारी रहेको सीको सङ्केत रहेको थियो। अब खेल समाचार। नेपाल एसिस प्रिमियर कपको च्याम्पियन बनेको छ, साथै इतिहास दोहोऱ्याउँदै एक दिवसीय एसिया कपमा पुग्न सफल भएको छ। एसिस प्रिमियर कप क्रिकेटको फाइनल खेलमा युएलाई 44 रनले हराउँदै नेपाल उपाधिसहित अर्को वर्ष हुने एसिया कपमा पुगेको छ। यसअघि पहिलोपटक सन् 2023 फाइनलमा पनि नेपालले युएलाई नै हराएर एसिया कप खेलेको थियो। यसैबीच नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने एसिस प्रिमियर कप 2026 सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। 6 खेलमा उनले 17 विकेट लिएका थिए। तर अन्नपूर्ण स्पाइकर किङ्सले कर्णाली शिवराजसँगको लिग चरणमा बेहोरेको हारको बदला लिँदै एक्सट्रिम इनर्जी डिङ्क नेपाल भलिबल लिग एनबिएलको पहिलो संस्करणको उपाधि जितेको छ। त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालाको कबडहलमा शुक्रबार भएको फाइनलमा अन्नपूर्णले कर्णालीलाई सोझो सेटमा 3-0 पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो। राति 10 बजेको कालिका हाइलाइट्सको अन्त्यमा अहिले प्रसारित प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। 15 महाधिवेशनको लागि देउवा समूहले केन्द्रीय प्रतिनिधि खटायो। प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै अहिलेसम्म 13.5 अर्ब मौजदात। पूर्वधार आयोजनासँग सम्बन्धित मुद्दा 90 दिनभित्र टुङ्ग्याउनु पर्ने गरी सरकारले कानून बनाउँदै बाढीले क्षतिग्रस्त सडक र पुल पुनरुत्थानको लागि 73 अर्बको चुनौती। उदयपुरमा चट्याङ लागेर एक युवकको मृत्यु। दिल्लीमा जारी 18 ब्रिक्स शिखर सम्मेलनमा संयुक्त घोषणा जारी गर्न सदस्य राष्ट्रहरू सहमत। एकअर्काबाट सिक्न पर्याप्त ठाउँ रहेको चिनिया राष्ट्रपति र भारतीय प्रधानमन्त्री बीच छलफल। र युएले हराउँदै नेपाल एसिसी प्रिमियर कप च्याम्पियन बन्यो। अर्को वर्ष एसिया कप खेल्ने कर्णालीसँग बदला लिँदै अन्नपूर्ण स्पाइकर किङ्सले एनबिएलको उपाधि जित्यो। यसका साथै 24 घण्टा समाचार प्रसारण गर्ने मोफसलको पहिलो रेडियो कालिका एफएम 92.2 र इन्टरनेट अनलाइनको kalikanews.com संसारभरकै साथ प्रसारण भइरहेको राति 10 बजेको कालिका हाइलाइट्स आजको लागि यति नै। सुनिल पराजुली बिदा हुन्छु, नमस्कार। कालिका एफएम 95.2

0: कालिका एफएम 95.2 निरन्तरको साथी
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम चन्द्रकुमारी लामिछाने, म हर्कापुर बाह्रबाट हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने, अनि नानीले वैदिकमा जाऊँ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गऱ्यौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गयौँ, अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो।
3: सुमाया सुधार तितन माडी मरे, त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे, त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म वहीँ गएको कि। यहाँबाट झस्कानी रानी पटाउने गल्ने, अनि भतै पोल्ने, दुख्ने बेसी पटाउने, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान पनि दिनुभयो, त्यो गर्दा गर्दै अनि त्यतिकै हिँड्न सक्ने भएको।
1: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509।
4: हेलो,
5: सुन न भाई बुहारी काठमाडौँबाट आउँदैछन्, कहीँ अलि फरक ठाउँमा जाउँ न, यस पटकको बसाई विशेष बनाउनु पर्छ है।
4: ल्यान्डमार्क फार्म हाउस जाउँ न, हुन्न, अनि भोलिपल्ट बागमारा सौराहा जाउँ, ल्यान्डमार्क फरेस्ट पार्कमा।
5: भाइले अफिसको कन्फरेन्स र सेमिनार भरतपुरमा गर्नुपर्ने थियो भन्दै थिए, के गर्ने होला?
4: भइहाल्छ नि, कन्फरेन्स सेमिनार मिटिङ गर्नु परे भरतपुर हाइटमा रहेको ल्यान्डमार्क नारायणीमा गरौँला।
5: सबै ठाउँमा ल्यान्डमार्क होटेल एन्ड रिसोर्टको सेवा गजब रहेछ त।
6: विगत 35 वर्षदेखि नेपालको आतिथ्य क्षेत्रमा सेवा दिँदै आइरहेको होटल सेन, ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, काठमाडौँ पोखरा, बागमारा सौराहा, भैरहवा, भरतपुर अनि भुवनचार देवघाटमा पनि। कर्पोरेट अफिस गरीधारा काठमाडौँ, फोन 01-40-47-06 र 40-47-07।
7: ल फेरि के भो, बिच बाटोमै गाडी बन्द भयो।
8: होइन ए साथी, यहाँ किन रोकिएको, के भयो गाडीमा?
7: के हुनु साथी, गाडी किन्दा त हेर्दा राम्रो फिचर पनि धेरै थियो, तर अहिले बेला बेलामा नयाँ समस्या आउँछ क्या, एक पछि अर्को टेक्निकल समस्याले हैरान भएको।
8: त्यही भएर त गाडी किन्दा लुक्स र फिचर मात्र हेरेर हुँदैन नि, दिगो गाडी, भरपर्दो ब्रान्ड, पार्ट सजिलै पाइने र सर्भिसको पहुँच राम्रो भएको गाडी रोज्नु पर्छ नि साथी।
7: त्यसो भए तिमीले कुन गाडी चलाउँछौ त साथी?
8: टाटा, भारतमै लामो समयदेखि विश्वास कमाएको ब्रान्ड, बलियो, भरपर्दो र आवश्यक स्पेयर पार्ट्स तथा सर्भिसको सहज पहुँच, दैनिक प्रयोगका लागि व्यवहारिक छनौट।
7: ल मैले पनि अब गाडी बेचेर टाटा नै लिने विचार गरे, कहाँ पाइन्छ हो टाटाको गाडी साथी?
8: सजिलो छ नि, सफल मोटर्समा जाऊ न, भरतपुर एयरपोर्ट गेटको ठिक अगाडि र कावसती शाखा थकाली चोकमा।
7: सम्पर्क नम्बर
8: ल अहिले नै टिपिहाल, 98015-64-661, 98013-07-495 र 98013-07-492।
9: गाडी रोज्दा देखावटी र फिचर मात्र होइन, भरपर्दोपन, टिकाउपन र सहज सेवा पनि रोज्नुहोस्। सफल मोटर्स, भरतपुर एयरपोर्ट गेट अगाडि र कावासुती थकाली चोक।
10: रंग बहार, रंग बहार।
11: बर्जर संगे उपहारे उपहार, बम्पर मा यामाहा रेजियार।
10: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
11: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
10: बर्जर पेन्स।
12: तपाईं अहिले सुन्दै हुनुहुन्छ The Everest Talk Show, मात्र कालिका FM 95.2 MHz मा।
13: अब काम गर्दै जाँदाखेरि अघि भनिहाल्नु भयो शिक्षा, चितवनमा चाहिँ यस्तो यस्तो इन्स्टिट्युसन्सहरू छ जहाँ चाहिँ भनौँ न हाम्रो यही एभरेस्ट प्री स्कुल जस्तो संस्थादेखि लिएर मेडिकल डक्टर्स उत्पादन गर्ने इन्स्टिट्युसनसम्म पनि छ। चितवनमै यहाँले पढ्नु पनि भयो होइन, यहाँको शिक्षा अर्ली एज, तपाईँको बाल्यकाल कस्तो रह्यो, स्कुल जाँदाको कस्तो सम्झनाहरू छ, होइन फेरि त्यो फर्केर त्यो स्कुल जानु भएको छ कि छैन, जाँदाखेरि पहिला र अहिले के चेन्जेस देख्नुहुन्छ, सो यो सबै कुराहरू बाल्यकालको गर्नु पर्दाखेरि बाल्यकालको चाहिँ के छ सम्झना स्कुल पढ्दाको?
14: म त सामान्य एउटा परिवारमा चाहिँ जन्मेको मान्छे, हाम्रो त अब गाउँमै स्कुल, अब 100 मिटरको पेरफेरमा स्कुल हो, त्यसरी चाहिँ अब घरमा अब बिहान जाने, दिउँसो खाजा खानालाई फेरि घरै आउने, सामान्य परिवारमा सामान्य रूपमा नै चाहिँ बालिकाल थियो, अब 5 कक्षासम्म। त्यसपछि
13: एज अ स्टुडेन्ट चाहिँ कस्तो हुनुहुन्थ्यो?
14: त्यो म एउटा मिडियम
13: लेभलमै
14: थिएँ, त्यस्तो हाई लेभल पनि थिएन, एकदमै ठिकै थिएँ। त्यसपछि अनि अब अरू चाहिँ यसो म त्यो बेला चाहिँ एउटा फिल हुन्थ्यो, हामी चाहिँ गाउँमा सामुदायिक स्कुल पढाएको त अरू साथीहरूमा चाहिँ पर्सनल बोर्डिङ स्कुल पढ्थे, प्राइभेट लाएर जान्थे, होइन त्यो बेला चाहिँ त्यो स्कुल चाहिँ मलाई चाहिँ फिल चाहिँ हुन्थ्यो, उनीहरू चाहिँ साथीहरू चाहिँ पुरै प्राइभेट लाएर स्कुल पढ्न गएका छन्, हामी चाहिँ यहाँ यतिकै पढियो भन्ने हिसाबले एकदम त्यो चाहिँ मलाई खड्किरहन्थ्यो। त्यसपछि अनि त्यो बेला चाहिँ चितवनमा एउटा ट्रेन्ड चल्यो कि बोर्डिङ स्कुल चलाउने, तर त्यो चाहिँ नेपाली मिडियममा पनि, हामी चाहिँ नेपाली मिडियम पढेको,
13: बोर्डिङ भनेपछि इङ्ग्लिस मिडियम भन्ने हुन्थ्यो,
14: इङ्ग्लिस मिडियम हुन्थ्यो, तर चाहिँ नेपाली मिडियमको बोर्डिङ भन्ने हुन्थ्यो। त्यो बेला चाहिँ भर्खर भर्खर सुरु भएको थियो, लगभग 2-4 वर्ष यता भएको थियो, अनि त्यो नेपाली मिडियमको त्यो बोर्डिङले पनि पुरै ट्राइबल सबै गर्ने, पैसा पनि कम लाग्ने, त्यो भएपछि हाम्रो परिवारले पनि ल त्यसो भए त्यहाँ जाने भनेर, त्यसपछि म चाहिँ अनि 5 पछि अनि त्यो
13: अनि आफूले टाई बेल्ट नलाउँदा आफू चाहिँ सामुदायिक स्कुलमा पढ्दाखेरि बोर्डिङ स्कुलमा जाने आफ्नै हुनुहुन्थ्यो होला नि त गाउँमा पनि, अथवा अलिक टाढामा नातेदारमा कोही न कोही देख्दाखेरि चाहिँ कस्तो खालको भावना आउँथ्यो, त यो के हो भन्ने जस्तो हुन्थ्यो कि, अथवा उहाँले चाहिँ यो टाईले टाई लाउँदा कस्तो फिल हुन्थ्यो, एउटा सामान्य एउटा बच्चाको सानो बाबुको कस्तो खालको भावनाहरू आउँथ्यो त?
14: त्यो त्यो बेला चाहिँ यसो हेर्दाखेरि के चाहिँ के नै होला जस्तो लाग्थ्यो, पछि चाहिँ अब त्यो लगाइसकेपछि पढ्नै यही रहेछ, होइन त्यो चाहिँ अब सबै पढाइ पनि त्यस्तै हो, हामी यसरी नेपाली मिडियम पढ्यो, त्यहाँ इङ्ग्लिसमा पढिरहेछौँ, हामी चाहिँ एउटा दुइटै सब्जेक्ट मात्र इङ्ग्लिस भयो, बाँकी सबै नेपाली भयो, त्यति पढाइको हिसाबले त्यति मात्र।
13: तर नेपाली र इङ्ग्लिसमा पढाउँदाखेरि पछि गएर त्यसले हुन त आफ्टर 5 त तपाईँले फेरि नर्मल नर्मल भन्दा पनि इङ्ग्लिस मिडियममै जानुभयो आफ्टर 5?
14: होइन, त्यो
13: नेपाली मिडियम, ओके नेपाली मिडियम, तर बोर्डिङ स्कुलको स्वरूप स्टाइल चाहिँ बोर्डिङ स्कुल, इङ्ग्लिस स्कुलको स्वरूप त्यति बेला अब बोर्डिङ भन्ने चलन थियो, आजकल त्यो वर्ड पनि अलिकति कम भएर गइरहेछ, होइन प्राइभेट स्कुल्स भनिन्छ, तर नेपाली मिडियममा पढेर र अङ्ग्रेजी मिडियममा पढ्नेहरूको कहाँ गएर चाहिँ छुट्टिन्थ्यो त, अथवा कस्तो हुन्थ्यो उहाँहरूको बुझाइ फरक थियो कि, अङ्ग्रेजी मिडियममा पढ्नेहरू सबै सब्जेक्टहरू अङ्ग्रेजीमा पढ्न पाउँदाखेरि बुझाइ नै फरक हो कि रिजल्ट राम्रो आउने हो कि कस्तो थियो त, के थियो भिन्नता चाहिँ?
14: त्यसमा चाहिँ मलाई के लाग्छ भने जस्तो हामी बाल्यकाल जुन बेला चाहिँ हामी धेरै कुरा सिक्न सक्छौँ, त्यो बेला चाहिँ एकदमै इम्पोर्टेन्ट रहेछ, जस्तै अहिले एभरेस्ट पेस हुन्छ, होइन जस्तो हामी यही स्टार्ट गर्दाखेरि हामी बच्चाले के दिन्छ, उसलाई कुन कुरा सिकाउने त, त्यो कुरा चाहिँ इम्पोर्टेन्ट हुँदो रहेछ। हामी त्यहाँ सुरुमा नेपाली मात्र पढ्यो, धेरै हामीलाई इङ्ग्लिस गाह्रो हुन्थ्यो सुरुदेखि, त्यही भएर चाहिँ पछि आउँदाखेरि पनि हामीलाई इङ्ग्लिस गाह्रो गरेर जस्तो त्यसलाई मेहनत धेरै गर्नु पऱ्यो भनौँ न, जसरी बोर्डिङमा अलिकति सहज रूपमा उनीहरू किन बेसै त्यहीँबाट भएपछि उनीहरूलाई सहज हुन्छ, त्यसरी चाहिँ त्यो बेस नेपाली मिडियम भएर माथि जाँदा केही केही हामी चाहिँ एउटा फरक चाहिँ पर्छ नै, किनभने त्यो मेहनत चाहिँ गर्नु पऱ्यो, मेहनत नगर्दा त्यो चाहिँ होला, त्यही भएर जति मेहनत गरे पनि केही न केही त
13: अङ्ग्रेजी बोल्न र बुझाइमा त खासै फरक छ,
14: के फरक छ कि अङ्ग्रेजी बुझाइमा मात्र अलिकति अलिकति धेरै बुझ्नु अलिक धेरै मेहनत गर्नुपर्ने होला अरूभन्दा, त्यति मात्र हो, नभए अरू खासै त्यस्तो चाहिँ मलाई एकदम भास्ट डिफरेन्स छैन, किनकि सरकारी स्कुल पढेको मान्छे पनि डाक्टर त भएको छ नि, उनीहरू मेहनत गरेर राम्रो भयो, होइन त्यो हिसाबले चाहिँ मेहनतको भर पर्ने हो, त्यसमा चाहिँ ऊ चाहिँ होइन, तै पनि त्यसले चाहिँ यदि त्यो भयो भने अझै धेरै चाहिँ कुराहरू हुन्छ, जस्तो बोर्डिङ पढेको मान्छे चाहिँ फेल नभएको नि त त्यो
13: छैन, होइन
14: फेल त भएको छ, अहिले पनि अहिले एसीको रिजल्ट हेऱ्यो भने चितवनमा अधिकांशहरू चाहिँ स्कुलहरू चाहिँ फेल भयो बोर्डिङ स्कुलहरू, तर चाहिँ यही सरकारी स्कुल नारायण माविको जम्मा एकजना मात्र फेल भयो, यत्रो चाहिँ स्टुडेन्टमा 300-400 स्टुडेन्टमा चाहिँ सबै पास भयो, सबभन्दा धेरै स्टुडेन्ट चाहिँ 4 GPA ल्याउने सरकारी स्कुल भयो, त्यो भनेको चाहिँ अब तर त्यहाँ चाहिँ अहिले इङ्ग्लिस मिडियममा पढाइरहेको छ, त्यसले पनि प्रभाव पर्यो, होइन पहिलाभन्दा चाहिँ सरकारी स्कुलहरू धेरै एडभान्स पनि भइराखे, अब त्यो मेरो गाउँकै स्कुल भनौँ त्यो अझै अहिले चाहिँ अब त्यहाँ पनि इङ्ग्लिस मिडियम पढाइ सुरु हुन्छ अहिले खालि बच्चाहरू चाहिँ यस्तै नर्सरी
13: एबिसिडी पढ्छ
14: एबिसिडी पढ्छ बच्चाहरू त्यसरी जान्छ.
13: मैले देखेको चाहिँ मेरो पर्सनल भ्यू चाहिँ आई थिङ्क नेपालमा इङ्ग्लिस र नेपाली दुईटालाई उस्तै भ्याल्यु गरेर चाहिँ पढाउनु पर्छ जस्तो लाग्छ. म पनि यस्तो स्कुलमा पढेँ जहाँ चाहिँ नेपाली बोल्न अलिकति दिइन्नथ्यो भनौँ न, हामीलाई त पनिसमेन्ट हुन्थ्यो नेपाली बोल्यो भने. र एक भएर यस्तो टाइम पनि थियो जहाँ मैले सानोमा हुँदा मैले नेपाली बोल्नै बिर्सिदिएँ, खालि अङ्ग्रेजी बोलेँ, मेरो बामा भातिनु भएको थियो, यसरी नेपालीमा म बोल्छु र करियर नै नेपाली बोलेर मैले बनाउँछु भने त मैले पनि सोचेको थिइनँ. सो अहिले आएर फेरि सामाजिक र नेपाली त नेपाली त नेपालीमा पढ्नु परिहाल्यो, सामाजिकलाई नेपालीमा पढ्ने भएको छ नि त अहिले प्राइभेट स्कुल्समा पनि. त्यहाँ चाहिँ अलिकति इङ्ग्लिस मिडियम बेस भएकोहरूलाई चाहिँ गाह्रो परेको त देखिन्छ त्यहाँनिर सामाजिकमा चाहिँ. त्यो चाहिँ मेरो पर्सनल एक्सपिरियन्स पनि हो होइन. त्यो भन्दै गर्दाखेरि अहिलेको शिक्षा नीति चितवनलाई हेरेर गर्ने हो भने अनि अहिलेको जुन शैक्षिक लेभल छ नि, लेभल लेभल हुन्छ नि, त्यो लेभल चाहिँ कस्तो देख्नुहुन्छ? वाट इज चितवनमा चाहिँ कस्तो छ त होल एजुकेसनको लेभल के लाइक हुन्छ नि, यो ठाउँको त मान्छेहरू पढे लेखे हुन्छन्, यो ठाउँको मान्छेहरू ज्ञानी हुन्छन्, यस्तो बुद्धिजीवी हुन्छन् भन्ने हुन्छ नि एउटा एरिया. चितवनको समग्र रूपमा कस्तो खालको उत्पादन एजुकेसनमा चाहिँ भइरहेको छ?
14: पहिलाभन्दा अहिले चाहिँ धेरै डिफरेन्स भइसकेको छ चितवनको, किनकि अहिले पहिला पनि स्कुल अब गाउँ गाउँमै थिए, तर अहिले चाहिँ त्यो बोर्डिङ स्कुलमा पढ्ने होइन त्यो अब पढाउनु पर्छ भन्ने भावना. म आफै एउटा चाहिँ थारू कम्युनिटीको मान्छे होइन, पहिला धेरै पढ्थेन, थारू धेरै पढ्थेन, स्कुल जाँदै जाँदैन, अब काम गर्थे. त्यही हिसाबले अहिले चाहिँ सबै ठाउँमा एजुकेसन पुगेको छ. अब पहाडको चितवनको अब भन्यो भने विकट ठाउँ कान्दा, त्यहाँ पनि स्कुल छ अहिले होइन, त्यहाँबाट चाहिँ सामुदायिक विद्यालय छ, त्यहाँ एउटा प्रोजेक्टबाट पनि चलिरहेको छ. र चितवनको पहाडी भूभागमा स्कुल पनि छ, तर त्यहाँ अझै पर्याप्त रूपमा जुन हामी यहाँ भरतपुरमा जुन सेवा सुविधा छ त्यो पहाडको स्कुलमा छैन. त्यो ठाउँमा चाहिँ अझै स्कुलमा चाहिँ अलिकति त्यहाँ फोकस गर्नुपर्ने चाहिँ देखिन्छ. र त्यसपछि यो ठाउँमा हेर्ने भने चाहिँ धेरै राम्रो भएको छ, तर चाहिँ त्यो गर्दै गर्दाखेरि चाहिँ नेपालीको कुरा पनि अघि आयो भने त्यो हामी चाहिँ इङ्ग्लिस मात्र गर्दाखेरि नेपाली पढाउनु पर्छ भने अझ म चाहिँ के भन्छु भन्दाखेरि अझ हाम्रो चाहिँ मातृभाषा एकदम इम्पोर्टेन्ट छ कि जुन कि हाम्रो जुन अहिले चाहिँ नेपाल एउटा चाहिँ धेरै जात जाति भावको एउटा देश होइन, एउटा चाहिँ राम्रो एउटा छ होइन, त्यो हिसाबले आदिवासी जनजातिहरू रहेका छन्, त्यो हामी चाहिँ कल्चरहरू चाहिँ संस्कृतिहरू चाहिँ भुल्नु हुँदैन. त्यो कुरालाई चाहिँ हामीले अझै प्रमोट गर्नुपर्ने चाहिँ बेला आयो जस्तो लाग्छ मलाई चाहिँ, आफैलाई मलाई फिल हुन्छ
13: आफ्नो मातृभाषा
14: एकदम हाम्रो चाहिँ मातृभाषा. हामी जसरी गाउँमा चाहिँ पढ चाहिँ बोल्थ्यौँ त्यो हामी चाहिँ अब बिर्सिँदै भयो, र हाम्रो बालबच्चाहरू त्यो बिर्सिँदै भयो. त्यो चाहिँ भविष्यमा चाहिँ त्यसले चाहिँ हाम्रो जुन अहिले बहुल जाति भाषा चाहिँ धर्म भन्थ्यो त्यो चाहिँ हाम्रो बिस्तारै पछि त्यो चाहिँ हराउँदै जान सक्छ. त्यसले हाम्रो राष्ट्रियतामा चाहिँ त्यसले चाहिँ असर गर्न सक्छ. त्यो बाटोहरू चाहिँ अबको शिक्षा चाहिँ हामीले शिक्षा नीति चाहिँ जस्तो स्थानीय पाठ्यक्रम अहिले पनि छ होइन, त्यो चाहिँ स्थानीयमा भरतपुर महानगरपालिका बनाएको छ, नगरपालिका माडी सबैले आफ्नो पढाउँदैछ. त्यसमा चाहिँ अब मातृभाषाको पाठ इङ्ग्लिस नेपाली सँगसँगै दुइटै पढ्नु
13: पर्छ,
14: र त्यो सँगसँगै हामी चाहिँ कतिपय कुराहरू चाहिँ आफ्नो मातृभाषाको कुराहरू पनि चाहिँ त्यसलाई हामी जोड गर्नुपर्छ. पछि हामी चाहिँ आफ्नो भाषा के हो भन्दै सिकाउँदै चाहिँ हिँड्नुपर्ने अवस्था छ. अहिले धन्न चितवनमा अहिलेसम्म चाहिँ थारू भाषा यसरी बोल्ने भनेर चाहिँ सिकाउनु परेको
13: छ.
14: तर चाहिँ मेरो अनुभव चाहिँ मिडियामा यत्रो वर्ष लाँदाखेरि म चाहिँ एउटा चाहिँ जनजाति पत्रकार महासङ्घको चाहिँ म केन्द्रीय सदस्यसम्म भएँ, र पुनिसको चाहिँ नेतृत्वमा रहेर काम गरेँ. हामी आदिवासी जनजातिको आवाजहरू उठाउँ मिडियामा चाहिँ, र चाहिँ किनकि जल जमिनसँग चाहिँ सम्बन्ध छ चितवनको चाहिँ होइन, त्यो कुराहरू हामी मुद्दाहरू त्यो हामी मुद्दाहरू पनि उठायौँ, धेरै समाचार पनि लेख्यौँ हामी ठाउँ ठाउँमा आदिवासी जनजातिहरूलाई कसरी अपग्रेड गर्ने राम्रो गर्ने त्यो पाठहरू हामी लेख्दै गर्दाखेरि चाहिँ त्यो कुराहरू चाहिँ अब चाहिँ छुटाउनु हुन्न. त्यो गर्दाखेरि हामी फेरि पछि जसरी चितवनमा अहिले धेरै समुदायका मान्छेहरू बसोबास छन् त, तर पहिला त चितवनको त थारू हुन्थ्यो, थारूले औँलासँग औँलो रोगसँग लडेर चाहिँ बनाएको ठाउँ हो होइन, तर अहिले सबै ठाउँको अहिले चाहिँ यहाँ चाहिँ बसाइसरा भएर आएको छ. तर यसको चाहिँ मर्म यसको महत्त्व र बाहिरबाट आउँदै गरे व्यक्तिहरूले आफ्नो चाहिँ मातृभाषा चाहिँ पहाडमै छोडेर आइरहनु भएको छ. जस्तो यहाँको गुरुङलाई चाहिँ गुरुङ भाषा बोल्न आउँदैन, उसलाई गुरुङ भाषा सिकाउनु पर्छ, मगर भाषा सिकाउनु पर्छ. त्यो भनेको हाम्रो चाहिँ एउटा चाहिँ सम्पत्ति चाहिँ हराउँदै गइरहेको छ. त्यो चाहिँ हामीले चाहिँ अब हामी चाहिँ इङ्ग्लिस पढाउने राम्रो गराउने कुरा त राम्रै हो होइन, त्यसलाई इङ्ग्लिसले
13: गर्दा
14: ग्लोबल रूपमा चाहिँ हामीले राम्रो छ, सबैलाई सायद इङ्ग्लिस मिडियम पढेकाहरूले देश विदेशमा चाहिँ गइरहेछन् शिक्षा हासिल गरिरहेछन् त्यो राम्रो छ. तर सँगसँगै आफ्नो चाहिँ फेरि चिज त फेरि सकिँदैछ नि त. अब कतिपय मान्छे विदेशमा गएर नफर्किने अवस्था बनिरहेछ भने त्यो त हाम्रो चिन्ताको विषय
13: हो
14: नि त. हाम्रो यहाँबाट चाहिँ अस्ट्रेलिया जापान भनेर चाहिँ पढ्न गइरहेछन् है, अमेरिका भनेर पढ्न गइरहेछन्, उनीहरू पढ्न गएको मान्छे नेपाल आउन मान्दैनन् होइन, त्यो चाहिँ उनीहरूको बालबच्चा त्यहीँ पढिरहेछन् हुर्किरहेछन्, उनीहरू चाहिँ अब त्यो भाषा नेपाली भाषा बोल्दैनन्. पछि त हाम्रो त यो त ठुलो
13: सबै
14: कुरा हाम्रो बाल्यकाल चाहिँ त्यो कुरा चाहिँ जोड्नुपर्छ।
13: तपाईँले थारू आफू थारू कम्युनिटी अथवा तपाईँ थारू हुनुहुन्छ भनेर भनिसक्नु भएको छ जनजाति, मलाई चाहिँ थारूको कल्चर ट्रेडिसन ब्युटिफुल लाग्छ। मैले एकदम डिपमा जान पाएको छैन तर जति देखेको छु मलाई एकदमै ब्युटिफुल लाग्छ द होल कल्चर होइन, जुन किसाब हिसाबले तपाईँहरू रहन सहन लगाई खुवाई होइन। मैले लास्ट भनौँ न 10 वर्ष जति होला म चाहिँ चितवन एकदम धेरै फ्रिक्वेन्टली आउँदै जाँदै गर्छु अनि पहिलाको जुन किसिमले मैले थारू बसोबास गर्ने घरहरू देख्थेँ नि थारू हट्स भनेपछि त सानोमा त्यत्रो धेरै सिक्यो जाने, म त फर्स्ट टाइम म चितवन आएर थारू हट देख्दाखेरि त म त कस्तो फेसिनेटै भएको कि ओहो यस्तो है भने हामीले स्कुल के भन्छ हाम्रो कथा किताबहरू हाम्रो टेक्स्ट बुक्सहरूमा त्यो हट देखिरहेको होइन घरले छाएको त्यो हट देखिरहेको रियलमा देख्नु पाउँदा म बच्चा बेलामा एकदम खुसी भएको थिएँ। अहिले आएर चाहिँ थारू बसोबास गर्ने ठाउँ थारूका घरहरू जुन टिपिकल छ नि होचो सानो ढोका भएको माटोले लिपेको त्यो एकदमै लास्ट 10 इयर्समा त मैले अत्तै घटेको देखेँ कि सबैले आफ्नो आफ्नो जग्गा जमिनमा थारू घरहरू हटाएर पक्की घरहरू यो चितवनभरि एक तला दुई तलाको पक्की घर टन्न देख्न पाइन्छ भरतपुरमा स्पेसली वरिपरि भरतपुरको पेरिफेरीमा जाउँ देख्न पाइन्छ। यो चाहिँ अब यसलाई डेभलपमेन्ट मान्ने कि यसलाई आफ्नो बिस्तारै कल्चरहरू हामीले बिर्सिँदैछौँ भनेर मान्ने कि कसरी हेर्नुहुन्छ पत्रकारको रूपमा चाहिँ?
14: दुईवटा रूपमा जस्तो लाग्छ मलाई, एउटा चाहिँ डेभलपमेन्ट पार्टमा अब चाहिँ कसैलाई चाहिँ घर नबना
13: भन्नु मिल्दैन, त्यही त
14: चाहिँ सबै कुराहरू चेन्ज भइरहेछ। ऊ सामान्य मान्छे पहिला घर के त चाहिँ घर बस्दो भने त्यो अहिले विदेश गएको छन् पढाएको छन् कमाछन् हिसाबले छ, तर चाहिँ हामीले चाहिँ आफ्नै ठाउँहरूमा चाहिँ त्यो कुरा घर बनाउँदै गर्दाखेरि चाहिँ पुरानो संरचनाको चिजहरू चाहिँ पनि राख्नुपर्छ जस्तो मलाई चाहिँ लाग्छ।
13: किनभने अहिले के पनि छ भन्दा जसरी हामीले चितवनको टुरिज्मलाई बेचिरहेका छौँ नि, बेच्नु पनि ठिक छ पोजिटिभली, मैले बेच्यो भनेर त्यसलाई नेगेटिभ कनोटेसन नलिनु होला, पोजिटिभली जसरी हामी त्यसलाई एउटा मार्केट गरिरहेछौँ सेल गरिरहेछौँ चितवनको विभिन्न कल्चर ट्रेडिसन यहाँको नेसनल फरेस्ट होइन नेसनल पार्क एनिमल्स यो सबै कुराले चितवन एट्र्याक्टिभ भइरहेछ नि। अहिले विदेशीहरू र विदेशी नै हुनुपर्छ भनिन्छ नि हामी नेपालीहरू पनि, हामीलाई चाहिँ टिपिकल थारू भिलेजले पनि एट्र्याक्ट गरिरहेको छ बाहिरको मान्छेहरूले, हामी टिपिकल थारू भिलेजमा बस्न चाहन्छौँ होमस्टेजहरूको उहाँहरू बढी चाह गरिरहनु भएको छ। यस्तो बेलामा अस्ति म छक्कै परे, म मेरो आफन्तहरूसँग होमस्टे खोज्नको लागि थारू गाउँ खोज्दै खोज्दै खोज्दै जानु पर्यो कि, चितवनमा बसेर मैले थारू गाउँ नपाएको अथवा त्यो त्यो पक्का त्यो स्टाइलको घरहरू नपाएको के, म माडी गएर बल्ल मैले पाएँ, म पटियानीमा बस्ने मान्छे माडी गएर बल्ल पाएँ भनेपछि हामीले हाम्रो समाज हाम्रो थारू समाज थारूमा थारू कल्चरमा भएकाहरूलाई कसरी सम्झाउने यो चाहिँ मेन्टेन गरौँ है भनेर, कसरी मेन्टेन गर्न सक्ने त फेरि भन्ने जस्तो कि
14: पक्कै पनि यसलाई चाहिँ जस्तो अब थारूहरूको अब यो एउटा संस्कृति घर जुन पुरानो एउटा चाहिँ चेन्ज चाहिँ भइरहेछ। अब यसमा चाहिँ अब भनौँ टुरिज्मकै कुरा आयो, चितवनको टुरिज्म सुरुवात भएको नै थारू कम्युनिटी र नेसनल पार्क हो
13: होइन,
14: किन थारू समुदायको त्यो रहन सहन हेर्नको लागि नै पर्यटक चाहिँ चितवन आउने
13: होइन,
14: त्यहाँको गाउँ टुर गर्ने प्लेस होइन भिलेज टुर गर्ने हो, गाउँको उनीहरूसँग खाने हो हेर्ने हो, थारू परिकार चाहिँ घोगीको एउटा चाहिँ हाम्रो ठुलो एउटा चाहिँ महत्त्वपूर्ण परिकार
13: होइन,
14: चिचरहरू यस्तो कुराहरू चाहिँ यो कुराहरू हेर्नको लागि पर्यटक चितवन आउँथ्यो, तर विडम्बना अहिले सौरामै तपाईँले चाहिँ त्यो खालको बाटो
13: पाउनुहुन्छ।
14: सौरा भनेकै भनेको थारू कम्युनिटीले बनाए हो,
13: थारू
14: संस्कृति हेर्नलाई मान्छे सौरा जान गएको चाहिँ मान्छे विदेशबाट आउने त्यो हेर्नलाई, त्यसपछि नजिकै जङ्गल घुम्न जाने होइन, थारू कम्युनिटी र जङ्गल चितवनको पर्यटन पहिला दुइटा मात्र हो, अहिले धेरै कुराहरू चाहिँ हुँदै गयो होइन ठाउँहरू बनाएको, तर यो कुराले अब हामी चाहिँ अब चाहिँ बिर्सिनु हुँदैन र यसलाई चाहिँ संरक्षण गर्नु लाग्नुपर्छ भनेर हामीले नै आवाजहरू उठाइरहेको हुन्छौँ होइन, ठाउँ ठाउँमा सङ्ग्रहालय पनि बनिरहेको अवस्था छ होइन। अझ अब समस्या अहिले के भयो भन्दाखेरि पहिलाको थारू समुदायमा धेरै कतिपयको राम्रो जग्गा जमिनहरू थियो, त्यो जग्गा जमिन राम्रो हुँदाखेरि धेरै घरहरू बनाउन सक्यो, अब त्यो एउटा चाहिँ गाउँ त्यो खालको डेभलप गर्न सक्ने अवस्था छैन, सबैको त्यो ठाउँ कम हुँदै गएछ र सबैलाई एउटा चाहिँ अब राम्रो उपभोग गरौँ भन्ने, किनकि त्यो अब त्यो वर्षौँदेखि चाहिँ अझै माटोले लिपेको घर खरले छायो घरमा बसिरहेको मान्छे अब अलिकति कमाएपछि राम्रो ठाउँमा बसौँ भन्ने एउटा चाहिँ हुन्छ नै, तर त्यो सँगसँगै अब मलाई चाहिँ के लाग्छ भन्दाखेरि अब यदि चाहिँ आफ्नो गाउँघरमा आफ्नो ठाउँमा चाहिँ यदि जग्गा स्पेस छ भने आफै एउटा चाहिँ पक्की घर बनाइन्छ भने एउटा त्यो ठाउँ चाहिँ होमस्टे टाइपको आफू चाहिँ पाहुनाहरू कोही आयो भने या चाहिँ बस्नु चाहियो भने एउटा चाहिँ आफै पनि कहिले काहीँ

0: एउटा चाहिँ त्यो नाम चाहिँ एउटा चाहिँ जीवित राख्ने छ एउटा महोत्सवको रूपमा, त्यो चाहिँ माघे सङ्क्रान्तिको दिन चाहिँ एउटा चाहिँ ठुलो मेला लाग्छ दुई चार दिन अगाडिदेखि र लगभग 8-10 दिन त्यो मेला लाग्छ। त्यसमा थारू समुदायको खानपिनदेखि सबै रहनसहन सबै जानिन्छ प्रस्तुत हुन्छ। त्यसरी चाहिँ हामी जङ्गल सबै कुराहरू चाहिँ अब संस्थल गरेर चाहिँ लाग्नुपर्छ, अब मिलाएर सबै कुरा अब चाहिँ हाम्रो पनि अपग्रेड हुँदै जाने र त्यसलाई पनि चाहिँ
1: ब्यालेन्स गर्नु पर्यो। गाह्रो छ तर गर्न सकिन्छ। मलाई चितवनको अर्को युनिक कल्चर, युनिक फेथ भनौँ, विश्वास पनि हो, एक किसिमको अध्यात्म पनि हो, त्यो चाहिँ विक्रम बाबा है। मैले त्यो चाहिँ कहाँ पनि त्यो किसिमको आफ्नो आफ्नो कल्चरमा आफ्नै किसिमको त्यो भनौँ न त्यस्तो विश्वास छ होला। त विक्रम बाबाको मेला भनिसकेपछि चितवन त जाग्छ क्या। तर म पनि लास्ट इयर चाहिँ म गएको थिएँ हिँडेर जङ्गलभित्र, होइन, छुट्टै महत्त्व छ नि विक्रम बाबाको। अनि मैले कथा पनि सुन्न पाएको थिएँ, तपाईँ थारू जातिहरूले चाहिँ रुखहरूलाई असाध्य पुज्ने, त्यो हिसाबले त्यहाँ खास विक्रम बाबाको कुनै मूर्तिहरू त होइन, त्यो समाधि स्थल हो भन्ने कुरा पनि थाहा पाएँ। अनि भिड लाग्छ, त्यसको महत्त्वबारे पनि एज अ थारू तपाईँले कसरी देख्नु भएको छ, कसरी अघि बढिरहेको छ जस्तो लाग्छ?
0: अहिले विक्रम बाबाको अझै महत्त्व चाहिँ बढाएको जस्तो लाग्छ मलाई, किनभने पहिला थारू समुदायले मात्र त्यसलाई पुज्ने गर्थ्यो। थारू समुदायबाट प्रकृति पूजाको, हामी प्रकृतिलाई पुज्ने हो होइन, हाम्रो चाहिँ अरूभन्दा पनि त्यही चाहिँ हामी चाहिँ रुखलाई
1: पुज्नुहुन्छ।
0: हामी अझै पनि गाउँमा पनि हाम्रो चाहिँ ब्रह्मथान भन्ने हुन्छ होइन, हाम्रो चाहिँ पुज्ने चाहिँ त्यो ब्रह्मथान पनि त्यो हामी रुखलाई नै पुज्ने हो, त्यसरी हामी बनाउँछ होइन। त्यो हिसाबले पहिला थारू समुदायले अब बच्चा चाहिँ कसैको बच्चा नहुने अवस्था थियो भने त्यहाँ गएर चाहिँ भाकल गर्दाखेरि चाहिँ बच्चा हुने त्यो चाहिँ, अनि त्यो चाहिँ त्यसरी चाहिँ सबैले चाहिँ जाँदाखेरि चाहिँ त्यो चाहिँ सबैले एउटा चाहिँ फिल भयो, विश्वास भयो। त्यसपछि माडीबाट पनि त्यही आउने होइन, माडी त्यो जङ्गल त्यही पारिपट्टि, र त्यसपछि पूर्वचितवनको थारू त्यो एरियातिर सबै त्यसरी चाहिँ जाने, र यो चाहिँ हाम्रो आस्थासँग जोडिएको विषय हो। र पछिल्लो समय यो चाहिँ अब थारू समुदायको मात्र रहेन, तपाईँले पनि हेर्नुभयो त्यहाँ पुजारी पहिला टिपिकल थार मात्र हो, अहिले त थार पुजारी मात्र छैन, एकदम त्यो छ। अब त्यसलाई अझै त्यसको अब जुन अब त्यसको प्रचार भएको छ त्यो एकदम राम्रो भएको छ, देशभरि मान्छेले चाहिँ विक्रम बाबा मेला हुने त्यही मान्छे कहाँ कहाँ चितवनबाट मात्र होइन विभिन्न ठाउँबाट चाहिँ पूर्वदेखि पश्चिमसम्मका मान्छेहरू आउनुहुन्छ। त्यसको चाहिँ एउटा चाहिँ महत्त्व छ, त्यो हाम्रो चाहिँ सन्तान प्राप्ति र दीर्घायुको एउटा चाहिँ कामना गर्ने हिसाबले त्यसरी चाहिँ विक्रम बाबालाई चाहिँ लिन्छौँ। त्यसमा चाहिँ विक्रम बाबाको दुई तिनवटा चाहिँ भाइ बहिनीहरूकै रूपमा त्यही छितामा मन्दिर पनि छ। त्यसरी चाहिँ करेन्ट चाहिँ यो चितवनको चाहिँ एउटा बेल चाहिँ पूर्व चितवनदेखि त्यो एरियासम्म एउटा चाहिँ धर्मको रूपमा चाहिँ एउटा हाम्रो चाहिँ आस्थासँग चाहिँ जोडिएको
1: कनेक्टेड छ। तपाईँ थारू कम्युनिटीबाट हुनुहुन्छ, चौधरी हुनुहुन्छ, अनि यो पत्रकारिता गरिराख्दाखेरि नि पत्रकार भइसकेपछि त सबै खालको कुरालाई अनबायस तरिकाले हेर्न पर्ने हुन्छ। कोही कोही बेला आफ्नो कम्युनिटीप्रति अलिकति बढी जोडिएको, अलिकति आफ्नो कम्युनिटीको अरूभन्दा अलिक धेरै रिपोर्टिङ गरौँ अथवा यसको बारेमा अझ धेरै भनौँ भन्ने खालको फिलिङ हुन्छ कि हुँदैन? नर्मल ह्युमन बिङको किसिमले हेर्दा पनि
0: एउटा चाहिँ के हुँदो रहेछ भन्दाखेरि हामी चाहिँ धेरै बुझ्न चाहिँ पायो, जस्तो चाहिँ कतिपय कुराहरू चाहिँ अरू समुदायका पत्रकार साथीहरूले चाहिँ उठाउन सक्नुहुन्छ, जसको चाहिँ उहाँको त्यो विषयमा धेरै कुरा ज्ञान छैन र उहाँले त्यो धेरै प्राइड पनि राख्नुहुन्छ। हाम्रो आफै भएपछि आफ्नो समुदाय त एउटा प्राइड राखिन्छ नि, सामान्य कतै केही भयो भने हामीले चासो राख्छ, तर उनीहरूले चाहिँ हामीलाई चाहिँ सुझाव दिन सहज रूपमा लिन्छ होइन, त्यसमा चाहिँ सहज पहुँच पनि हुन्छ, उनीहरूलाई बोल्न पनि हुन्छ। थारूलाई त पहिला बोल्न डर लाग्ने होइन, बोल्दै नबोल्ने होइन, त्यो हिसाबले चाहिँ त्यो कुराहरू चाहिँ बाहिर सेयर गर्न नसक्ने त्यो पार्ट हामी आफै चाहिँ पत्रकारितामा आइसकेपछि हामी चाहिँ धेरै कुराहरू चाहिँ थारू समुदायको कुराहरू चाहिँ बाहिर ल्याउन चाहिँ हामी सक्छौँ। त्यस तर हामी आफैले कतिपय कुरा हामी आफैले लेख्छौँ भने हामीले अरू साथी अरू चाहिँ समुदायका पत्रकार साथीहरूलाई पनि हामी चाहिँ सेयर गर्न चाहिँ हामी सक्छौँ र त्यो पहुँच हामी चाहिँ बिल्डअप गर्न सक्छौँ। जस्तो हाम्रै चितवनमा हामी कान्तिपुर दैनिकमा हाम्रो रमेश कुमार पौडेललाई हुनुहुन्छ, चितवनमा अब हामीभन्दा अझ म हामीभन्दा चाहिँ अझ धेरै चाहिँ हाम्रो समुदाय बाहिर दाइल लेख्नुहुन्छ कि, हामी चाहिँ कनेक्ट भयौँ, हामीसँग चिन्जान गरायौँ, हामी चाहिँ थारू समुदाय केही पर्ने बित्तिकै दाइल दैछौँ है, रिपोर्टिङ गरेर जाउँ, अन्त अनि त्यो चाहिँ चासो हुनु पर्यो पत्रकारमा, फेरि त्यो कुन कुरा चासो लिने होइन, त्यो कुरा त्यो दायर चाहिँ एकदम उहाँहरू चाहिँ एकदम चासो लिनुहुन्छ हाम्रो आदिवासी जनजाति समुदायको विषय एकदम उजागर गर्नुहुन्छ कि, त्यो चाहिँ कनेक्टले चाहिँ हामीलाई चाहिँ बायस भन्दा पनि त्यो कुरा चाहिँ उठाउन जान सहज हुन्छ।
1: तपाईँलाई थारू कम्युनिटीबाट एउटा पत्रकार हुँदाखेरि र चितवनमा बसेर काम गर्दाखेरि कस्तो खालको सपोर्ट चाहिँ पाउनु भएको छ त आफ्नो कम्युनिटीबाट पनि?
0: पक्कै पनि एउटा सपोर्ट त रहन्छ नै, किनकि त्यो जाँदाखेरि थारू समुदाय पनि पत्रकार हुँदो रहेछ।

0: धेरै पछि थाहा पायो होइन, नवेन्द्र थारूले पनि बोल्दो रहेछ,
1: थारूहरू चाहिँ खासै बोल्ने जाति चाहिँ होइन, किनभने उहाँहरू इन्डिजिनस होइन, जङ्गल जाने, पूजा गर्ने, आफ्नो गाउँमा खेती गर्नु पर्यो भने खेती, खेती किसानी, जङ्गल जानु पर्यो, केही हन्टिङ गर्नु पर्यो गरे, एकदम सिम्पल लाइफ।
0: पहिले त ल्याङ्ग्वेजकै समस्या हुन्थ्यो, थारूले आफ्नो थारू भाषा मात्र बोल्थ्यो, नेपाली बोल्थेन, त्यो हिसाबले गाह्रो हुन्थ्यो। अहिले चाहिँ अब बिस्तारै एडभान्स हुँदै गइरहेको छ, तर चाहिँ हामीलाई चाहिँ थारू समुदायबाट मिडियामा आइसक्दाखेरि चाहिँ धेरै कुरा चाहिँ सहज भएछ, उहाँहरूलाई भन्न पनि हामीलाई सहज भएछ र हामीलाई ठाउँमा पुर्याउन पनि, जस्तो चाहिँ पहुँचको कुरा पनि हुन्छ नि, जस्तो पत्रकारले सबै ठाउँमा पत्रकार पुग्न सक्दैन, त्यो पहुँच चाहिँ चाहियो होइन, जस्तो हामीले पो त्यो आफ्नो टाउमा आएर हामी आफ्नो ठाउँमा गइदिउँ भन्ने हुन्छ, तर सबै अरू सबै चाहिँ साथीहरू जान सक्नुहुन्न। र अहिलेको पछिल्लो समय झन् अब महँगी भइरहेको छ, त्यस्तै छ, आम्दानी स्रोत सबै हिसाबले सबैलाई चाहिँ त्यो ठाउँमा चाहिँ रिपोर्टिङ गर्न चाहिँ कठिन भइरहेको हुन्छ, अनि त्यो हिसाबले एउटा त्यो समुदाय भएर आउँदै गर्दाखेरि चाहिँ सहज नै छ, उहाँहरू हामी आफ्नो समुदाय
1: कोअपरेसन चाहिँ पाइन्छ हैन।
0: र अझ त्यसमा चाहिँ बाइसको कुरा अघि मैले जोड्न मन लागेको छ, एकताका चाहिँ धेरै आन्दोलन हुन्थ्यो, थरवार आन्दोलन पनि तपाईँले सुन्नुभयो, आदिवासी जनजातिहरूको संविधान बन्दाखेरिको 72 सालतिर त्यो बेला धेरै आन्दोलन भइरहेको थियो, त्यो बेला आफ्नै चाहिँ त्यो बेला हामी फोनिजको नेतृत्व गर्नुहुन्थ्यो, त्यो कुरा चाहिँ आउँदाखेरि चाहिँ 22 भन्दा पनि त्यो त्यो कुरा चाहिँ हामी सुझाउन चाहिँ ल्याइदिन्थ्यो फेरि, किनकि कतिपय कुराहरू चाहिँ बाहिर आउँथेन नि त, त्यो समुदायको भए भएर उनीहरूसँग हामी टचमा बस्थ्यौँ, उनीहरूले हामीलाई कुरा चाहिँ सेयर गर्न सहयोग हुन्थ्यो र त्यो कुरा हामी ल्याउँथ्यौँ, तर चाहिँ त्यो बेला हामी नेगेटिभ भन्दा पनि भएको कुरा चाहिँ हामी ल्याउँथ्यौँ, त्यो 22 भन्दा पनि जे हो सत्य त्यो कुरा चाहिँ ल्याइदिनु पऱ्यो नि त, कतिपय मागहरू सत्य हुन्छ त्यो कुरा ल्याइदिनु पऱ्यो, तर अरूले चाहिँ त्यो कुरा नल्याइदिन सक्छ नि त, बायस गरिदिन सक्छ, लुकाइदिन सक्छ, तर हामी चाहिँ आफ्नो समुदाय भएपछि ल्याउनु पर्छ भन्ने कुरा चाहिँ, त्यो ल्याउनु पर्ने कुरा चाहिँ अरूले 22 गर्दै भने हामीले चाहिँ त्यो चाहिँ उजागर गरेर माध्यम भन्यो 22 भन्ने कि के भन्यो, एउटा एडजस्टमेन्ट भएको हिसाबले त्यो कुरा ल्याउनु पर्छ हिसाबले
1: गर्छ। तपाईँ पत्रकार अहिले कान्तिपुर टेलिभिजनसँग आबद्ध हुनुहुन्छ, चितवनको लागि संवाददाता धेरै भइरहेको छ, हामी दुवैजना अहिले कान्तिपुर मिडिया ग्रुप अन्तर्गत नै काम गरिरहँदाखेरि कुनै बेला तपाईँलाई एज अ पत्रकार, एज अ जर्नलिस्ट अथवा टिभी रिपोर्टर, टेलिभिजन जर्नलिस्टको रूपमा सबैजनाले चिन्नुहुन्छ, कुनै बेला हाम्रो ब्रान्डसँग जोडिएर काम गर्दाखेरि बिकज अफ द ब्रान्ड अप्ठ्यारो परेको छ कि छैन, अन द फिल्ड, अफ द फिल्ड, यो त कान्तिपुरसँग जोडिएको अथवा यो त यो भनेर अनेक आउँछ नि त, ब्रान्डको हिसाबले चाहिँ तपाईँलाई गाह्रो परेको छ कि छैन?
0: त्यस्तो गाह्रै भन्ने चाहिँ छैन, त्यो हिसाबले चाहिँ अब एउटा ब्रान्ड भनेको अब मलाई चाहिँ के लाग्छ भने एउटा ब्रान्डमा बसिसकेपछि त्यो चाहिँ संस्थाको इथिक्समा चाहिँ बस्नुपर्छ, नियमहरू संस्थाले हुन्छ, जस्तो हामीले अहिले पनि कुरा रहेछ कान्तिपुरमा मान्छेलाई अब कसैले नेगेटिभ रूपमा लिन्छ, कसैले पोजिटिभ रूपमा लिन्छ, केही कुरा हामी बाहिर सोसियल मिडिया त एउटा वास्तवमा एउटा पर्सनली हो, तर पनि मेरो चाहिँ मैले फेसबुकमा लिँदाखेरि त्यो मेरो पर्सनल हो, तर पनि मैले चाहिँ हेर्दाखेरि मान्छेले उसको पर्सनल थट यस्तो रहेछ नि भन्ने काम मान्छेले भन्छ नि त, त्यो भन्ने बाटो चाहिँ दिनु हुँदैन, कान्तिपुरसँग जोडिसकेपछि कान्तिपुरमा रहँदासम्म त्यसको चाहिँ मर्म चाहिँ हामी जोगाउनु पर्छ, कुनै कान्तिपुर मात्र होइन कुनै पनि एउटा संस्थासँग
1: त्यो
0: चाहिँ हुनुपर्छ, मलाई चाहिँ हुन्छ, किनकि त्यो संस्थालाई नाम बेचेर बदनाम गरेर चाहिँ काम गर्नु कि त बरु त्यो संस्थामा काम गरेर मलाई छोड्ने हो, आफ्नो बाटो लाग्ने हो, आफ्नो काम गर्ने हो, तर चाहिँ त्यो संस्थामा लाग्ने, तर चाहिँ
1: ब्रान्ड कन्सियस भनौँ न एक हिसाबले, र कहीँ कतै त्यो ब्रान्डसँग आबद्ध भएको हुनाले त्यो ब्रान्डको रेस्पोन्सिबिलिटी पनि त हामीले बोकेका हुन्छौँ नि,
0: होइन? त्यो हेर्ने मान्छेले हामीले हेर्ने, ब्रान्डले कान्तिपुर भनेको कान्तिपुरको मेन मान्छेले मात्रै हेर्दैन, हामीले हेर्ने, हामी के गर्ने, हामी कसो गर्छौँ,
1: अनि मेन सेन्ट्रल अफिसबाट टाढा बसेर काम गर्दाखेरि कतिको च्यालेन्जेस आउँछ त त्यो ब्रान्डलाई मेन्टेन गर्नलाई? अब काठमाडौँमा सजिलो छ त म भन्दिनँ, होइन, हामी जता गए पनि त्यो एउटा ब्रान्ड बोकेर त जान्छौँ नै, र त्यो ब्रान्ड रूपमा हुन्छ नि देखिरहेको, त्यहाँ न्युज सुनेको अथवा भोइस सुनेको भनेर हामीले सुन्न पाउँछौँ, तर काठमाडौँ बाहिर चाहिँ यो ब्रान्ड बोकेर बस्दाखेरि कतिको गाह्रो पर्दो रहेछ, च्यालेन्जेस एज एज अ पत्रकार अन द फिल्ड, क्या जर्नलिस्ट अन द फिल्डमा बस्दाखेरि चाहिँ
0: खासै त्यस्तो चाहिँ मलाई चाहिँ च्यालेन्ज
1: यहाँ त छैन
0: सही छैन जस्तो लाग्छ मलाई, किन हामी जति चाहिँ ब्रान्डले एउटा टच हुन्छ, मान्छेले रेस्पोन्स पनि गर्छ कान्तिपुर भन्ने बित्तिकै, होइन, त्यो हिसाबले हामीले चाहिँ लामो समय एउटा चाहिँ काम गरौँ, र त्यसमा चाहिँ मैले त्यसमा चाहिँ एउटा के जोड्छु भन्दाखेरि त्यो चाहिँ एउटा बिहेभकोमा भर पर्छ, होइन, जस्तो सबैले एउटा चाहिँ स्वभाव नहुन सक्छ पत्रकारहरूको, त्यो हिसाबले त्यो स्वभाव हामी कसरी प्रस्तुत गर्छौँ, होइन, कान्तिपुरमा काम गर्ने बित्तिकै त्यो चाहिँ अब म चाहिँ ठुलो मान्छे सोच्ने, होइन, जस्तो मान्छे धेरै कुराहरू छ नि पत्रकार भनेपछि कुन चाहिँ अर्को ब्राह्मणबाट आएको चाहिँ त्यो होइन नि त, हामीले यसो भन्नु हुन्छ, कहिले काहीँ फेरि चाहिँ गल्ती पनि हुन्छन् फेरि, होइन, त्यो काम गर्दै जाँदाखेरि कहिले काहीँ गल्ती हुन सक्छ, त्यसलाई चाहिँ हामीले कुन तरिकाले त्यसलाई हामी चाहिँ रेस्पोन्स गर्ने भन्ने कुरो चाहिँ महत्त्वपूर्ण जस्तो लाग्छ मलाई, र जिल्लामा त्यसरी काम गर्दाखेरि चाहिँ अब त्यो गाह्रो भन्ने त्यस्तो चाहिँ मलाई फिल भएको छ,
1: कुनै बेला सेन्ट्रल अफिससँग कनेक्ट गर्न पर्दाखेरि नपाउँदाखेरि, हुन त अब भरतपुर त सुविधा सम्पन्न छ, इन्टरनेट इन्टरनेटको प्रब्लम छैन, यो छैन, त्यो छैन, तर कतिपय जिल्लामा म देख्छु कि हाम्रो सहकर्मीहरू अनि हामी त्यहाँ पुग्दाखेरि भन्नुहुन्छ कि हेर्नुहोस् न दिदी, अब यसरी काम गरिरहेछौँ, न्युज पठाउनु पर्छ, इन्टरनेट नै छैन, होइन, हुन्छ नि विभिन्न खालका त्यस्तो खालको समस्याहरू भरतपुरमा बसेर चाहिँ फेस गर्नु भएको छ कि छैन?
0: त्यसमा चाहिँ म अब लामो समयदेखि अब स्थानीय मिडियामा चाहिँ काम गरेँ, होइन, त्यो हिसाबले चाहिँ अहिले पनि अब सबै साथीहरू सर्कल हुन्छ, त्यसले गर्दा त्यस्तो गाह्रो चाहिँ फिल भएको छैन मलाई आफैले. कतिपय कुराहरू मैले चाहिँ मेरो मिडिया हाउसबाट मैले अपेक्षा गर्दिनँ, इन्टरनेट मैले अपेक्षा गर्दिनँ, मैले आफ्नो चिजहरू अपेक्षा गर्दिनँ, मैले आफ्नै अहिले अहिले पनि म आफ्नै अफिसमा काम गर्छु, तर मिडिया हाउसको अफिस छ यहाँ, तर पनि हामी चाहिँ अहिले कोरोना पछि हामी
1: चाहिँ
0: आफै आफ्नै तरिकाले मेन्टेन गरेर छु, मलाई त्यो कुनै त्यस्तो चाहिँ अब
1: प्रब्लम परेको छैन,
0: किनकि फेरि सबै मिडिया हाउसमा हाम्रो चाहिँ जिल्ला डेस्कदेखि लिएर हाम्रो न्युज चिफदेखि रूपेशदेखि लिएर सबै हामी चाहिँ अब अहिले भर्खर जोडियो होइन, 5-7 वर्षदेखि कन्ट्याक्टमा छौँ, त्यो हिसाबले हामी केही पऱ्यो भने हामी तत्काल सल्भ गर्न सक्छौँ, त्यो इथिक्समा हामी पनि चाहिँ बुझेका छौँ.
1: तर कोही बेला हुन्छ नि सेन्ट्रल अफिस अथवा मेन अफिसले चाहिँ हामीलाई यसरी हेर्दै हुन्थ्यो, हाम्रो यो यो यो समस्याहरू हामीले के समस्याहरू प्रेजेन्ट गर्यो भने टाइम नलगाइकन झट्ट हामीलाई एड्रेस गरिदिए हुन्थ्यो भन्ने खालको फिलिङ हुन्छ कि हुँदैन टाढा बस्दाखेरि चाहिँ?
0: त्यो त्यो त हुन्छ, कहिले कहिले सरेको होइन, हामीलाई हेर्दै कति दुःख गरेर आउँछौ होइन,
1: हो नि,
0: कति डाँडा डाँडा गएर समाचार बजाउँछ.
1: त्यही भएर म चाहिँ के भन्छु भने मेरो सहकर्मी कोही मैले जिल्लामा अथवा अरू ठाउँमा भेटेँ कि गएर के भयो भने डोन्ट वरी म त्यहाँ गएर म भनिदिन्छु नि भन्छु कि, बिकज आई अन्डरस्ट्यान्ड त्यो कस्तो हुन्छ भनेर.
0: त्यो गाह्रै हुन्छ जस्तो हामी टिभीमा भन्नुपर्दा झन् सबभन्दा गाह्रो त मलाई टिभीमा जस्तो लाग्छ, अहिले हामी एक्लै छौँ, एक्लै वान मेन आर्मी हो, आफै
1: क्यामेरा गर,
0: आफै भोइस ओभर गर, स्क्रिप्ट लेख, स्क्रिप्ट चाहिँ रिटर्न भइसकेपछि उताबाट चाहिँ प्रुफ भएर चाहिँ प्रुफ रिडिङ भएर आएपछि
1: फेरि आफै भोइस
0: ओभर गर, आफै एडिट गर, फाइल टच गरेर पठाऊ, त्यो भनेको निकै चुनौतीपूर्वक काम हो. र चाहिँ त्यो काम गर्दाखेरि चाहिँ कहिले काहीँ अब अझै हामीले चाहिँ अब अहिलेको महँगी कुरा अरूभन्दा पनि अब कालो सुकै छैन, अब अहिलेको महँगी जमाना छ, हामी कति स्वस्थ हुन सक्छौँ, अब त्यो चाहिँ महत्त्वपूर्ण
1: कुरा हो,
0: म चाहिँ कालो जाए खाएर म चाहिँ कतिको स्वस्थ हुन सक्छु, त्यो
1: चाहिँ प्रश्न त्यही छ. कुरा गर्दै जाँदाखेरि जतिजना हामी छौँ मेन स्ट्रिम मिडिया हाउसेसमा, जति हामी छौँ हाम्रो कान्तिपुर मात्र होइन अरू पनि मिडिया हाउसेसमा छौँ, आई थिङ्क अब हामी लागि परेकाहरू चाहिँ हामी प्यासनको लागि चाहिँ गर्ने हो भन्ने चाहिँ प्रुफ गरेर गरेका छौँ कि, लाइक पैसाको लागि मात्र होइन, प्यासन हो यो मेरो काम हो म गर्छु आई विल कन्टिन्यू भनेर चाहिँ एउटा प्यासनको रूपमा चाहिँ कन्टिन्यू गर्नुभएको छ. चितवनमा बसेर अरू पत्रकारहरूसँग पनि एउटा नेटवर्किङ एउटा राम्रो सौहार्दपूर्ण वातावरणमा काम त गर्नुपर्छ, आफू आफूमा पत्रकार पत्रकारमा कम्पिटिसन कस्तो छ, अथवा ब्रेकिङ न्युज दिने एकदम छ नि त फेरि अहिले त ब्रेकिङ होइन, सो म चाहिँ फर्स्ट दिन्छु ब्रेकिङ भन्ने, अनि त्यो खालको कम्पिटिसनको भावना चाहिँ कस्तो छ?
0: त्यो चाहिँ अब यस्तो त्यो चाहिँ हुनैपर्छ, त्यो चाहिँ किन हुनुपर्छ भने त्यो हामी भनेको मिडिया हाउसले चाहिँ आफ्नो मिडिया हाउसले अगाडि दियोस् भने त्यो चाहना सबैलाई भइहाल्छ, त्यो चाहिँ हुनुपर्छ, त्यस्तो चाहिँ अब अस्वस्थ प्रतिस्पर्धा चाहिँ हुनु भएन होइन, त्यो ब्रेकिङको नाममा चाहिँ त्यो चाहिँ गलत म्यासेज दिने त्यो चाहिँ अब हो एक हिसाब अगाडिबाट चाहिँ गरिहालौँ भन्ने खालको त्यो चाहिँ त्यस्तो विधि चाहिँ मलाई चाहिँ चित्तमा लाग्दैन, मलाई चाहिँ होइन, सबै चाहिँ एउटा बुझेकै पढे लेखेकै सब चाहिँ सबै साथीहरू अवधायहरू हुनुहुन्छ त्यो हिसाबले त्यस्तो चाहिँ कम्पिटिसन छैन, तर काम चाहिँ मिलेरै गरिरहेको हुन्छ, कतिपय हामी चाहिँ सबै मिलेरै डाँडा उडिरहेको हुन्छौँ, अरू प्रोग्रामहरू गरिरहेको हुन्छौँ, अनि तर चाहिँ मलाई अहिले पछिल्लो समय चाहिँ के भन्दा कि अब चाहिँ एकदम त्यो सोसियल मिडिया सबै साँगोरोमा हिँड्यो कि, पहिला हामी धेरै फिल्डमा हिँड्थ्यौँ भने अहिले मान्छे फिल्डमा हिँड्न छोडे, अब
1: सजिलो र अलिअलि कता कता हामी अल्छे पनि भयो सोसियल मिडियाले गर्दा, पहिला रिपोर्टिङ गरेर त फिल्डमा जानै पर्थ्यो, अहिले चाहिँ अब टाकन पटन गरिहाल्छौँ,
0: कसैले खिचेर पठाइदियो भने
1: हामीले यति एडिट गरेर भोइस ओभर दिएर पठाउँछौँ, होइन
0: त्यो चाहिँ हामी अल्छी भएको छौँ, तर हामी चाहिँ अब त्यो तर चाहिँ अझै हामीलाई अलिकति एक्टिभ बनाउने एउटा माध्यम चाहिँ हाम्रो एउटा ग्रामीण भेग भएको छ, त्यसले गर्दा हामी चाहिँ यसलाई हामीले अझै त्यो चाहिँ त्यो मर्न दिएको छैन, हामी अझै एक्टिभै छौँ,
1: त्यही जाउँ त्यहीबाट रिपोर्टिङ गरौँ भन्ने चाहिँ हुन्छ, किनभने म पनि एज अ रेडियो पर्सन जहाँ जान्छु त्यहीँबाटै प्रोग्राम चलाइदिएको जस्तो लाग्छ कि, तर कति सम्भव हुँदैन. आज राजु कुराकानी भयो, एकदमै राम्रो कन्भर्सेसन, मलाई चाहिँ अफिसमा बसेर कुराकानी गरे जस्तो लागिरहेछ, यो इन्टरभ्यू मैले लिनुभन्दा पनि तपाईँले चाहिँ यो सिटमा तपाईँ अनि त्यो सिटमा म भएको भए चाहिँ मलाई आज एउटा प्रश्न सोध्नु पर्यो भने चाहिँ के सोध्नुहुन्थ्यो होला? सपोज बिकज तपाईँ पत्रकार सधैँभरि यतिजनालाई क्वेसन सोध्दै आउनु भएको छ होइन, सपोज आज हाम्रो सिट चेन्ज भएर चाहिँ तपाईँले मलाई इन्टरभ्यू अब त्यत्रो लामो एक घन्टाको इन्टरभ्यूमा थुप्रै प्रश्न सोध्नुहुन्थ्यो होला, तर कुनै यस्तो प्रश्न छ जुन चाहिँ तपाईँले मलाई सोध्नुहुन्थ्यो होला?
0: अब अहिले चाहिँ जस्तो अहिले मान्छेले मिडियामा चाहिँ अब टिक्न गाह्रो छ, चल्न गाह्रो छ, कसरी चलाएको छ भन्ने चाहिँ एकदम त्यो धेरै उठ्ने प्रश्न हो होइन। तपाईँ धेरै सिनियर हुन्छ, म मलाई चाहिँ अरू केही होइन, जस्तो एउटा चाहिँ मान्छेलाई चाहिँ एउटा मिडियामा लागिसकेपछि मान्छे चाहिँ अब बाँच्नै सक्दैन, या चाहिँ एकदम कसरी बाँचे होला, अनेकथो गरेर चाहिँ बसिरहेको छ कि भन्ने एउटा मान्छेलाई सोच्छन्, एकदम लामो अनुभव छ होइन। तपाईँ चाहिँ मलाई एउटा मात्र त्यही हुन त मैले त्यही भन्ने त्यही हो, त्यही पनि तपाईँ अझै धेरै सिनियर हुनुभएको होइन, यो मिडियामा चाहिँ
1: मलाई चाहिँ यत्रो लामो वर्ष म किन मिडियामा छु भनेर सोध्नु भयो भने चाहिँ एउटै कुरा हो, मेरो प्यासन, मलाई एकदमै मनपर्ने सेक्टर, म मिडिया नै गर्छु भनेर जुन त्यो सानैदेखिको भनौँ न सानैदेखि हो त्यो प्यासन थियो नि। मैले जब बिबिसीको रिपोर्टर्सहरूलाई त्यो बिबिसीले माइक समातेर दिस इज डट डट डट रिपोर्टिङ टु यु फ्रम कता कता भनेर भन्नुहुन्थ्यो नि, इजरायल अर हेसी भन्नुहुन्थ्यो के भन्नुहुन्थे, ओहो मैले मेरो दाइलाई भन्थेँ कि मेरो पाँचजना म एक दिन चाहिँ यस्तो समातेर म पनि त्यसरी रिपोर्टिङ गर्छु भन्थे गरे पनि, तर त्यही अगेन करियर एडभान्स हुँदै गर्दा मैले न्युज चाहिँ पटक्कै छोडेर म इन्टरटेनमेन्टपट्टि लागेँ। स्टिल म आफूलाई सञ्चारकर्मी नै भन्छु, र मेरो एउटै कुरा हो मेरो प्यासन, मलाई चाहिँ यो बाहेक अरू गर्नु केही पनि आउँदैन जस्तो लाग्छ, र मिडियाले अहिले यति राम्रो स्कोप पनि त प्रोभाइड गरेको छ नि, म खालि रेडियोमा बोलेर मात्र त बस्दिनँ नि त, यसरी एउटा पडकास्ट र टक सोमा होस्टको रूपमा काम गरिरहेको छु, इभेन्ट्सहरूको एमसी गरिरहेको छु, भोइस ओभर गरिरहेको छु, मिडिया प्रोजेक्टहरू टन्नै छन्, सबैलाई सिकाइरहेको छु। सो यो मिडियाले चाहिँ मलाई एकदमै ठुलो स्कोप पनि दिएको छ क्या, र त्यो हिसाबले चाहिँ म एकदम आफूलाई सम्पूर्ण टोटल्ली टोटालिटेरियन जस्तो क्या, टोटल्ली म आफूलाई चाहिँ सञ्चारकर्मी भन्न चाहिँ रुचाउँछु, र त्यही हिसाबको अपर्च्युनिटिज पाइ पनि रहेको छु, गरि पनि रहेको छु, त वान थिङ लिड्स टु नेक्स्ट के, एक वर्ष यो काम गरेँ फेरि त्यसपछि त्यसले अर्को अपर्च्युनिटी दियो, त्यसले गर्दा गर्दा अहिलेसम्म 25 वर्षभन्दा धेरै अपर्च्युनिटी नै अपर्च्युनिटी पाइरहेको छु, सो त्यो भएर चाहिँ म कन्टिन्यू गरिरहेको छु, त्यही हो मेरो आन्सर चाहिँ। अफकोर्स म कान्तिपुरमा आइपुग्न पनि म योभन्दा अगाडि अरू नै सञ्चार गृहहरूमा काम गर्थेँ, त्यसपछि अब अफकोर्स त्यो टाइममा कान्तिपुरमा जानु नै एउटा करियर ग्रोथ जस्तो लागेर अनि कान्तिपुरमा आएर त्यहाँदेखि म कान्तिपुरमा छु, बिचमा अफकोर्स गएँ बाहिर काम गर्न, फेरि ब्याक टु कान्तिपुर नै भइदियो। जस्तो त्यही अगेन आई थिङ्क अपर्च्युनिटिज चाहिँ मैले पाइराखेर पनि हो र प्यासन पनि हो क्या, त्यो एउटा प्यासन टु डु म गर्छु यसै गर्छु भनेर एउटा प्यासन पनि हो। सो अपर्च्युनिटी र प्यासन पाइराख्दाखेरि चाहिँ त्यो करियर छोड्न नमलाग्ने रहेछ, खास चाहिँ मेरो त्यही हो। राजु आज कुराकानी भयो, एकदम खुसी लागेको छ, अब अल द इन्टरभ्युज अहिले मेरो यत्रो धेरै इन्टरभ्युजहरू मध्येबाट अलिकति कम्फर्टेबल भएर हुन्छ नि एउटा हुन्छ नि पत्रकार टु पत्रकार अथवा सञ्चारकर्मी टु सञ्चारकर्मी कुरा गर्नु पाउँदाखेरि अलिकति आफूलाई पनि सजिलो इजी महसुस पनि गरेको छु। थ्याङ्क यू सो मच। हामीले गेस्ट भनेर बोलाइसकेपछि एभरेस्ट टक सोमा आज आएर चितवनको बारेमा, आफ्नो रिपोर्टिङ करियरको बारेमा, जर्नलिस्ट भएर काम गर्दा र चितवनको अझ थारू समुदायको कुरादेखि अनेक कुराहरू हामीलाई सुनाइदिनु भयो, धेरै कुराहरू सिक्न पायौँ, रियालिटी कस्तो छ भने थाहा पाउन पायौँ। त्यसैको लागि चाहिँ हामी तपाईँलाई एज अ गेस्ट हुनु भइदिनु भएकोमा र यो अपर्च्युनिटी हामीलाई दिनुभएकोमा हामी यहाँलाई चाहिँ यो प्रेजेन्ट गर्न चाहन्छौँ, टोकन अफ लभ। थ्याङ्क यू सो मच द एभरेस्ट टक सोको तर्फबाट। यो चाहिँ ओके, थ्याङ्क यू सो मच राजु, र आगामी दिनहरूमा पनि तपाईँहरूको अझै राम्रो राम्रो रिपोर्टिङहरू, अझै धेरै ट्रुथ र फ्याक्ट्स भएका कुराहरू चितवनको बारेमा, भरतपुरको बारेमा अझ थाहा पाउँदै जान सकौँ। तपाईँलाई एकदमै सफल एउटा राम्रो जर्नलिस्ट, अझ योभन्दा राम्रो सफल जर्नलिस्ट भएको देख्न पाऊँ, हाम्रो तर्फबाट शुभकामना दिन चाहन्छु। थ्याङ्क यू,
0: मलाई यो अवसर दिनुभएको तपाईँहरू सम्पूर्ण यो टिमलाई धन्यवाद।
2: Looking for the perfect start to your child's education? Welcome to Everest Preschool, the first step to success. Located at Bharatpur 12 Thani Chowk Chitwan, we provide a clean, spacious environment with well-equipped classrooms featuring LED monitors and CCTV surveillance connected to high-speed internet, air conditioning to maintain room temperature throughout all seasons, and plenty of educational materials. We limit the number of students to ensure personalized attention and individual guidance. Help helping your child grow and thrive in an engaging, supportive setting. Our young and dynamic facilitators use a well-designed curriculum to build a strong foundation for your child. And we serve hygienic meals prepared under the guidance of food experts. Backed by a team of professionals with over 15 years of excellence in early childhood education, we guarantee your child's success from day one. For further details, call us at 056-515-039 or 98-550-31039. Log on to www.everestpreschool.edu.np or find us on Facebook at www.facebook.com/Everest Preschool Nepal. Everest Preschool, the first step to success. Promoted by Stars Montessori Academy, Pokhara and Bharatpur.
3: Kalika FM 95.2.

0: वैशाल्य भरतपुर क्लिनिक 24 कोठी भरतपुर सम्पर्क 98023645042।
1: ए बुहारी कता छौ, एक गिलास दुध ल्याऊ त
2: सानु, मलाई दही है।
3: मलाई चाहिँ घिउ दिनुस् है।
1: हुन्छ हुन्छ, यो सबको लागि त भवानी दिदी छँदैछ नि।
4: अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित तथा उत्पादित दुध, दही, घिउ, पनिर, चीज, छुर्पी एवं अन्य दुग्धजन्य पदार्थ खोजी प्रयोग गर्ने गरौँ।
5: साथै मन हरर र हुने खादा मिठो, जिउ शीतल बनाउने भवानीको म्याङ्गो र भेनिला लस्सी, स्वाद अनि शक्तिको बेजोड मिश्रण। भवानी डेरीको उत्कृष्ट उत्पादन शाखाहरू भरतपुर 10 दिपेन्द्र चोक, भरतपुर 7 गौतम चोक, भरतपुर 11 विशाल चोक र हाई स्कुल रोड टाढी लगायत सम्पूर्ण बजारमा उपलब्ध छ।
6: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
7: मेरो नाम चन्द्रकुमारी लामिछाने, म हर्कापुर 12 हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने। अनि नानीले वैदिकमा जाऊँ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गऱ्यौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गयौँ। अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो।
8: सुमाया सुधार चितन माडी मरे, त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे, त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भुइँ गएको के। यहाँबाट झस्कानी रानी पटाउने गल्नी, अनि भतते पोल्ने दुख्ने बेसी पटाउने, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्त पनि दिनुभयो, त्यो गर्दा गर्दै त्यतिकै हिँड्न सक्नु भएको।
6: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
9: रंग बहार रंग बहार,
10: बर्जर संगे उपहारे उपहार, बम्पर मा यामाहा रेजियार,
9: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
10: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
9: बर्जर पेन्स।
11: Studio Time Check. Yo Samaya.
12: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसुति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली, भरतपुर 9 केन्द्रीय बस पार्क चितवन।
13: उच्च शिक्षा दिनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, आइएलटिएस, पिटी, कोरियन, अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा, सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेस प्राली, भरतपुर ओह्रालो, नारायणगढ।
14: यति बेला रातको 11 बजेको छ।
15: इट्स लाभ इन पिया।

0: कालिका न्यूज अपडेट।
1: प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार कोषको खातामा 13,54,09,03,117 मौजदात छ। कार्यालयका अनुसार भदौ 26 गते साँझ 5 बजेपछि मात्रै 28,20,14,366 थपिएको छ। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको विभिन्न 9 बैंकमा छ। सरकारले यसअघि उक्त कोषबाट बाढ़ी पीड़ितको नाममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 निकास गरिसकेको छ। त्यस्तै कोषका 2 बैंकको डलर खातामा पनि रकम बन्ने क्रम जारी छ। भदौ 26 गते साँझ 5 बजेपछि उक्त खातामा 1,54,770 डलर थपिएर कुल 2,34,38,847 अमेरिकी डलर पुगेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपदको शुरूआती चरणमै गर्नुपर्ने पूर्व तयारी र व्यवस्थापन गर्न नसकेको कारण धेरै मानवीय क्षति भएको टिप्पणी गर्नुभएको छ। घिसिङले शनिबार ललितपुरमा आयोजित कार्यक्रममा सरकारले विपदको शुरूआती चरणमै गर्नुपर्ने पूर्व तयारी र व्यवस्थापन गर्न नसकेको तथा समयमै प्रभावकारी कदम चालेको भए धेरै मानवीय क्षति रोक्न सकिने उहाँको विश्वास छ। उहाँले देशमा आइपरेको ठूलो प्राकृतिक विपदको सामना सबै मिलेर एकजुट भई गर्नुपर्ने धारणा राख्नुभयो। त्यस्तै घिसिङले जनजी आन्दोलनपछि अपेक्षा अनुसार सरकारले काम गर्न नसकेको युवाहरूमा निराशा बढ़ेको र विदेशी दर झन दोब्बर भएको टिप्पणी गर्नुभयो। साना कृषकलाई उपेक्षा गरी ठूला लगानीकर्तालाई मात्र फाइदा पुग्ने खालका नीति ल्याएको उहाँले बताउनु भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवाको भटेकोसी हुँदै गएको बाढ़ी प्रभावितको लागि अहिले मनोपरामर्शदाता परिचालन गरिएको जानकारी दिनुभएको छ। नेपाल प्रेस सोसाइटी सूर्यविनायक भक्तपुरद्वारा आयोजित कार्यक्रममा उहाँले अहिले 16 मनोपरामर्शदाता प्रभावित क्षेत्रमा खटिएको बताउनुभयो। मुख्यमन्त्री थापा मगरले रसुवाको विनाशकारी बाढ़ीमा अभिभावकविहीन भएका बालबालिकालाई कक्षा 12 शिक्षा तथा आवश्यकता अनुसार तत्कालै आवासीय विद्यालयको व्यवस्था गरिने बताउनुभयो। बाढ़ी पहिरोको कारण 7,000 भन्दा बढ़ी मानिस प्रभावित भएको उहाँले उल्लेख गर्नुभयो। यही भदौ 10 गते रसुवामा बाढ़ी गए लगतै प्रदेश सरकारले स्थानीय र संघीय सरकारसँगको समन्वयमा उद्धार तथा राहतलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको मुख्यमन्त्री थापा मगरको भनाई छ। उहाँका अनुसार विपदको कारण बागमती प्रदेशका रसुवा नुवाकोट धादिङ र चितौन जिल्लाका स्थानीय तह प्रभावित भई ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। प्रदेश सरकारले बाढ़ीमा ज्यान गुमाएका मृतकहरूको शव व्यवस्थापन तथा सद्गतको लागि प्रति शव रू 25,000 दरले सहयोग उपलब्ध गराएको बताउनु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा अनुशासन समितिका संयोजक तारामान गुरूङलाई ठगी मुद्दाको जाहेरीमा पक्राउ गरी रकम बुझाएपछि छाडिदिएको छ। पूर्व राज्यमन्त्री समेत रहनुभएका गुरूङ 9 प्रहरी हिरासतमा बसेर रकम बुझाएर शुक्रबार छुट्नु भएको छ। 3 पीड़ितको रकम बुझाएर काँग्रेस केन्द्रीय सदस्य गुरूङ शुक्रबार छुटेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी प्रमुख एसएसपी दिलीप घिमिरेले जानकारी दिनुभयो। घिमिरेका अनुसार 3 पीड़ितले गुरूङ विरूद्ध किटानी जारी दिएपछि पक्राउ गरेको बताउनु भएको छ। काँग्रेस केन्द्रीय सदस्य गुरूङलाई प्रहरीले भदौ 18 गते पक्राउ गरेको थियो। भदौ 18 गते पक्राउ पर्नुभएका गुरूङ 9 प्रहरी हिरासतमा बसेर शुक्रबार छुट्नु भएको छ। उहाँ विरूद्ध दोर्जे शेर्पा, रिंगु ज्याम्बु शेर्पा र सुनोरपा शेर्पाले प्रहरीमा जाहेरी दिएका थिए। स्रोतका अनुसार गुरूङले जाहेरीकर्ता मध्ये दोर्जेको 33,50,000, रिंगुको 14,00,000 र सुनोरपोको 24,00,000 रुपियाँ बुझाएपछि रिहा हुनुभएको हो। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्र जात्राको साइत सार्वजनिक गरेको छ। इन्द्र जात्रा पर्वको प्रक्रिया भाद्रपद शुक्ल द्वितीयदेखि शुरू हुन्छ। इन्द्र जात्राको लिङ्ग उठाउन रूख कटान जानको लागि वनयात्रा गर्न जाने साइत भदौ 28 गते आइतबार बिहान 9:53 रहेको समितिका अध्यक्ष एवं सहप्राध्यापक डाक्टर पुरूषोत्तम भट्टराईले जानकारी दिनुभएको छ। रूख काट्ने साइत राति 8:47 छ। भक्तपुरको चित्तपोल वनबाट इन्द्र ध्वजाको लिङ्ग उठाउन रूख काट्ने परम्परा रहिआएको उहाँले बताउनुभयो। लिङ्गो नगर प्रवेश गराउने साइत असोज 3 गते शनिबार बिहान 8:05 रहेको समितिले जनाएको छ। इन्द्रध्वज थानको साइत असोज 7 गते बुधबार बिहान 7:47 रहेको पनि सहप्राध्यापक डाक्टर भट्टराईले बताउनु भएको छ। यस्तै इन्द्र जात्राको मुख्य दिन असोज 9 गते शुक्रबार तल्लो टोलमा यात्रा गराइन्छ। राष्ट्रपति लगायत अझ विशिष्ट व्यक्तिहरूले हनुमान ढोका स्थित गद्दी बैठक पुगी कुमारी यात्रा अवलोकन गर्ने परम्परा रहिआएको उहाँले उल्लेख गर्नुभएको छ। असोज 10 गते शनिबार माथिल्लो टोल यात्रा गराइनेछ। असोज 13 गते मंगलबार महिलाले मात्रै रथ तानेर तानिचा यात्रा गरिनेछ। गोर्खामा बस दुर्घटना हुँदा 4 घाइते भएका छन्। गोर्खाको भच्चेकबाट काठमाडौँ जाँदै गरेको बस र काठमाडौँबाट गोर्खातर्फ गइरहेको बस ठोकिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरीकारले गोर्खाका प्रमुख एसपी अनिल कुमार खड्काका अनुसार दुर्घटनामा 4 घाइते मध्ये 1 अवस्था गम्भीर छ। गण्डकी गाउँपालिका 4 स्थित गैरी चौतारामा भच्चेकबाट काठमाडौँ जाँदै गरेको G2K983 बस र काठमाडौँबाट गोर्खातर्फ जाँदै गरेको G2K800006 नम्बरको बस ठोकिएका हुन्। तीनजनाको प्रदेश अस्पताल गोर्खामा उपचार भइरहेको छ, एकजनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइते 10 वर्षका बालकलाई उपचारको लागि काठमाडौँ रेफर गरिएको छ। एसपी खड्काले भन्नुभयो, गोर्खामा उपचारहरूको अवस्था मध्यम छ। चिलीको दक्षिण क्षेत्रमा रहेको एक वृद्धाश्रममा शुक्रबार साँझ आग लागिहुँदा कम्तीमा 16 जनाको मृत्यु भएको स्थानीय संचार माध्यमहरूले बताएका छन्। प्रहरीका अनुसार स्थानीय समयअनुसार राति करिब 10:30 आग लागि शुरू भएको थियो। वृद्धाश्रममा रहेका व्यक्तिमध्ये 10 जनालाई मात्र सुरक्षित रूपमा बाहिर निकाल्न सकिएको थियो। राति करिब 10:30 आग लागि शुरू भएको हो। वृद्धाश्रममा रहेका मध्ये 10 जनालाई सुरक्षित रूपमा बाहिर निकाल्न सकियो। 16 जनाको मृत्यु भएकोमा हामी दुखी छौं, एक प्रहरी अधिकारीको भनाई छ। यता यमनको रियाद समर्थित सरकारी फौजले शनिबार रणनीतिक लालसागर स्थित सहर मोचामा इरान समर्थित हुती लडाकुहरूमाथि प्रहार गरेको जनाएको छ। एक साता लामो आक्रमणपछि हुतीहरूले शुक्रबार यमनको लालसागर तटीय क्षेत्र कब्जा गरेको बताइएको छ। र नेपालले एसीसी प्रिमियर कपको च्याम्पियन बनेको छ, साथै इतिहास दोहोर्याउँदै एक दिवसीय एसिया कपमा पुग्न सफल भएको छ। एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेलमा युएलाई 44 रनले हराउँदै नेपाल उपाधिसहित अर्को वर्ष हुने एसिया कपमा पुगेको छ। यसअघि पहिलो पटक सन् 2023 फाइनलमा पनि नेपालले युएलाई नै हराएर एसिया कप खेलेको थियो। नेपालले दिएको 314 रनको लक्ष्य पछ्याएको युए 49 ओभर एक बलमा सबै विकेट गुमाउँदै 269 रनमा समेटियो। युएको लागि राहुल चोपडाले अभिजित 100 रन बनाएका थिए। त्यस्तै सोएब खानले 52, तनिष सुरीले 42, कप्तान हरिप्रीत सिंह भाटियाले 33 तथा खुजैया तानविदले 15 रन बनाए। युएको 6 विकेटको लागि राहुल चोपडा र सोहेब खानबीच 87 रनको साझेदारी भएको थियो। बलिङतर्फ नेपालका करण केसीले 3 विकेट लिए, ललित नारायण राजवंशीले 2 विकेट लिए, दिपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल, गुलशन कुमार झा, बसिर अहमद र कप्तान सन्दीप लामिछानेले 1-1 विकेट लिएका थिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले 9 विकेट गुमाएर 314 रन बनाएको थियो।
2: सुनसान रातको शून्यताभित्र संगीतको जादुगरी यात्रामा आफूलाई मन पर्ने नेपाली नयाँ तथा पुराना पप गीतहरू सुन्ने तपाईँको चाहनालाई पूरा गर्छ पप प्लानेटले। कालिका एफएम 95.2 को प्रस्तुति पप प्लानेट हरेक दिन रातको 11 बजेदेखि मध्यरातको निषाद 12 बजेसम्म।

0: तपाईको दैनिक जीवनको अभिन्न सहयात्री कालिका एफएम 95.2।
1: निकटमा कालिका, विकटमा कालिका,
0: हृदयको स्पन्दन निरन्तरको साथी,
1: हर पल हर क्षण हर घडी हर समय तपाईको साथमा तपाईको माझमा
2: कालिका एफएम 95.2 को प्रस्तुति पप प्लानेट हरेक दिन रातको 11 बजेदेखि मध्यरातको निसाद 12 बजेसम्म।

0: बनाइसकेपछि तपाईँले कतै ग्यास चुलो निभाउन पो बिर्सिनु भयो कि?
1: जनहितको पक्षमा कालिका एफएम 95.2

अन्धकार रातको शून्यताभित्र संगीतको जादुगरी यात्रामा आफूलाई मन पर्ने नेपाली नयाँ तथा पुराना पप गीतहरू सुन्ने तपाईँको चाहनालाई पूरा गर्छ पप प्लानेटले। कालिका एफएम 95.2 को प्रस्तुति पप प्लानेट हरेक दिन रातको 11 बजेदेखि मध्यरातको निषाद 12 बजेसम्म।

तपाईँले सुत्नु अघि ग्यास चुलो निभाउन बिर्सिनु भयो कि तपाईँको सानो भूलले ठूलो दुर्घटना हुन सक्छ। जनहितको पक्षमा कालिका एफएम

रातको शून्यताभित्र संगीतको जादुगरी यात्रामा आफूलाई मन पर्ने नेपाली नयाँ तथा पुराना पप गीतहरू सुन्ने तपाईँको चाहनालाई पूरा गर्छ पप प्लानेटले। कालिका एफएम 95.2 को प्रस्तुति पप प्लानेट हरेक दिन रातको 11 बजेदेखि मध्यरातको निषाद 12 बजेसम्म।

के तपाईँले सुत्नु अघि आफ्नो घरको झ्याल ढोका बन्द गर्नुभयो त? एकपटक हेर्नुहोस् त, तपाईँले दुःखले सिर्जेको सम्पत्ति चोरी पनि हुन सक्छ। त्यसैले सुत्नु अघि राम्रोसँग झ्याल ढोका बन्द गरौँ। जनहितको पक्षमा कालिका एफएम 95.2।

को शून्यता भित्र संगीत को जादुगरी यात्रामा आफूलाई मन पर्ने नेपाली नयाँ तथा पुराना पप गीतहरू सुन्ने तपाईको चाहनालाई पूरा गर्छ पप प्लानेटले। कालिका एफएम 95.2 को प्रस्तुति पप प्लानेट हरेक दिन रातको 11 बजेदेखि मध्यरातको निसाद 12 बजेसम्म।

0: राति केही अति आवश्यक काम परेर बाहिर निस्कनु परेमा कोही साथी लिएर मात्रै निस्कने गरौं।
1: जनहितको पक्षमा कालिका एफएम 95.2।

सुनसान रातको शून्यताभित्र संगीतको जादुगरी यात्रामा आफूलाई मन पर्ने नेपाली नयाँ तथा पुराना पप गीतहरू सुन्ने तपाईँको चाहनालाई पूरा गर्छ पप प्लानेटले। कालिका एफएम 95.2 को प्रस्तुति पप प्लानेट हरेक दिन रातको 11 बजेदेखि मध्यरातको निषाद 12 बजेसम्म।

0: कालिका न्यूज अपडेट।
1: प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार कोषको खातामा 13,54,09,03,117 मौजदात छ। कार्यालयका अनुसार भदौ 26 गते साँझ 5 बजेपछि मात्रै 28,20,14,366 थपिएको छ। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको विभिन्न 9 बैंकमा छ। सरकारले यसअघि उक्त कोषबाट बाढ़ पीड़ितको नाममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब निकासा गरिसकेको छ। त्यस्तै कोषका 2 बैंकको डलर खातामा पनि रकम बन्ने क्रम जारी छ। भदौ 26 गते साँझ 5 बजेपछि उक्त खातामा 1,54,770 डलर थपिएर कुल 2,34,38,847 अमेरिकी डलर पुगेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपदको शुरूआती चरणमै गर्नुपर्ने पूर्व तयारी र व्यवस्थापन गर्न नसकेको कारण धेरै मानवीय क्षति भएको टिप्पणी गर्नुभएको छ। घिसिङले शनिबार ललितपुरमा आयोजित कार्यक्रममा सरकारले विपदको शुरूआती चरणमै गर्नुपर्ने पूर्व तयारी र व्यवस्थापन गर्न नसकेको तथा समयमै प्रभावकारी कदम चालेको भए धेरै मानवीय क्षति रोक्न सकिने उहाँको विश्वास छ। उहाँले देशमा आइपरेको ठूलो प्राकृतिक विपदको सामना सबै मिलेर एकजुट भई गर्नुपर्ने धारणा राख्नुभयो। त्यस्तै घिसिङले जेएनजी आन्दोलनपछि अपेक्षा अनुसार सरकारले काम गर्न नसकेको युवाहरूमा निराशा बढ़ेको र विदेशी दर झन दोब्बर भएको टिप्पणी गर्नुभयो। साना कृषकलाई उपेक्षा गरी ठूला लगानीकर्तालाई मात्र फाइदा पुग्ने खालका नीति ल्याएको उहाँले बताउनु भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवाको भटेकोसी हुँदै गएको बाढ़ी प्रभावितको लागि अहिले मनोपरामर्शदाता परिचालन गरिएको जानकारी दिनुभएको छ। नेपाल प्रेस सोसाइटी सूर्यविनायक भक्तपुरद्वारा आयोजित कार्यक्रममा उहाँले अहिले 16 मनोपरामर्शदाता प्रभावित क्षेत्रमा खटिएको बताउनुभयो। मुख्यमन्त्री थापा मगरले रसुवाको विनाशकारी बाढ़ीमा अभिभावकविहीन भएका बालबालिकालाई कक्षा 12 शिक्षा तथा आवश्यकता अनुसार तत्कालै आवासीय विद्यालयको व्यवस्था गरिने बताउनुभयो। बाढ़ी पहिरोको कारण 7,000 भन्दा बढ़ी मानिस प्रभावित भएको उहाँले उल्लेख गर्नुभयो। यही भदौ 10 गते रसुवामा बाढ़ी गए लगतै प्रदेश सरकारले स्थानीय र संघीय सरकारसँगको समन्वयमा उद्धार तथा राहतलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको मुख्यमन्त्री थापा मगरको भनाई छ। उहाँका अनुसार विपदको कारण बागमती प्रदेशका रसुवा, नुवाकोट, धादिङ र चितौन जिल्लाका स्थानीय तह प्रभावित भई ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। प्रदेश सरकारले बाढ़ीमा ज्यान गुमाएका मृतकहरूको शव व्यवस्थापन तथा सद्गतको लागि प्रति शव ₹25,000 दरले सहयोग उपलब्ध गराएको बताउनु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा अनुशासन समितिका संयोजक तारामान गुरुङलाई ठगी मुद्दाको जाहेरीमा पक्राउ गरी रकम बुझाएपछि छाडिदिएको छ। पूर्व राज्यमन्त्री समेत रहनुभएका गुरुङ 9 प्रहरी हिरासतमा बसेर रकम बुझाएर शुक्रबार छुट्नु भएको छ। 3 पीड़ितको रकम बुझाएर काँग्रेस केन्द्रीय सदस्य गुरुङ शुक्रबार छुटेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी प्रमुख एसएसपी दिलीप घिमिरेले जानकारी दिनुभयो। घिमिरेका अनुसार 3 पीड़ितले गुरुङ विरूद्ध किटानी जारी दिएपछि पक्राउ गरेको बताउनु भएको छ। काँग्रेस केन्द्रीय सदस्य गुरुङलाई प्रहरीले भदौ 18 गते पक्राउ गरेको थियो। भदौ 18 गते पक्राउ पर्नुभएका गुरुङ 9 प्रहरी हिरासतमा बसेर शुक्रबार छुट्नु भएको छ। उहाँ विरूद्ध दोर्जे शेर्पा, रिंगु ज्याम्बु शेर्पा र सुनोरपा शेर्पाले प्रहरीमा जाहेरी दिएका थिए। स्रोतका अनुसार गुरुङले जाहेरीकर्ता मध्ये दोर्जेको 33,50,000, रिंगुको 14,00,000 र सुनोरपोको 24,00,000 रूपियाँ बुझाएपछि रिहा हुनु भएको हो। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्र जात्राको साइत सार्वजनिक गरेको छ। इन्द्र जात्रा पर्वको प्रक्रिया भाद्रपद शुक्ल द्वितीयदेखि शुरू हुन्छ। इन्द्र जात्राको लिङ्गो उठाउन रूख कटान जानको लागि वनयात्रा गर्न जाने साइत भदौ 28 गते आइतबार बिहान 9:53 रहेको समितिका अध्यक्ष एवं सह प्राध्यापक डाक्टर पुरूषोत्तम भट्टराईले जानकारी दिनुभएको छ। रूख काट्ने साइत राति 8:47 छ। भक्तपुरको चित्तपोल वनबाट इन्द्र ध्वजाको लिङ्गो उठाउन रूख काट्ने परम्परा रहिआएको उहाँले बताउनुभयो। लिङ्गो नगर प्रवेश गराउने साइत असोज 3 शनिबार बिहान 8:05 रहेको समितिले जनाएको छ। इन्द्र ध्वज थानको साइत असोज 7 बुधबार बिहान 7:47 रहेको पनि सह प्राध्यापक डाक्टर भट्टराईले बताउनु भएको छ। यस्तै इन्द्र जात्राको मुख्य दिन असोज 9 शुक्रबार तल्लो टोलमा यात्रा गराइन्छ। राष्ट्रपति लगायत अति विशिष्ट व्यक्तिहरूले हनुमान ढोका स्थित गद्दी बैठक पुगी कुमारी यात्रा अवलोकन गर्ने परम्परा रहिआएको उहाँले उल्लेख गर्नुभएको छ। असोज 10 शनिबार माथिल्लो टोल यात्रा गराइनेछ। असोज 13 मंगलबार महिलाले मात्रै रथ तानेर तानिचा यात्रा गरिनेछ। गोर्खामा बस दुर्घटना हुँदा 4 घाइते भएका छन्। गोर्खाको भत्सेकबाट काठमाडौँ जाँदै गरेको बस र काठमाडौँबाट गोर्खातर्फ गइरहेको बस ठोकिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरीकारले गोर्खाका प्रमुख एसपी अनिल कुमार खड्काका अनुसार दुर्घटनामा 4 घाइते मध्ये 1 अवस्था गम्भीर छ। गण्डकी गाउँपालिका 4 स्थित गैरी चौतारामा भत्सेकबाट काठमाडौँ जाँदै गरेको G2X983 बस र काठमाडौँबाट गोर्खातर्फ जाँदै गरेको G2X800006 नम्बरको बस ठोकिएका हुन्। तीनजनाको प्रदेश अस्पताल गोर्खामा उपचार भइरहेको छ, एकजनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइते 10 वर्षका बालकलाई उपचारको लागि काठमाडौँ रेफर गरिएको छ। एसपी खड्काले भन्नुभयो, गोर्खामा उपचारहरूको अवस्था मध्यम छ। चिलीको दक्षिण क्षेत्रमा रहेको एक वृद्धाश्रममा शुक्रबार साँझ आग लागिहुँदा कम्तीमा 16 जनाको मृत्यु भएको स्थानीय संचार माध्यमहरूले बताएका छन्। प्रहरीका अनुसार स्थानीय समय अनुसार राति करिब 10:30 आग लागि शुरू भएको थियो। वृद्धाश्रममा रहेका व्यक्तिमध्ये 10 जनालाई मात्र सुरक्षित रूपमा बाहिर निकाल्न सकिएको थियो। राति करिब 10:30 आग लागि शुरू भएको हो। वृद्धाश्रममा रहेका मध्ये 10 जनालाई सुरक्षित रूपमा बाहिर निकाल्न सकियो, 16 जनाको मृत्यु भएकोमा हामी दुखी छौं, एक प्रहरी अधिकारीको भनाइ छ। यता यमनको रियाद समर्थित सरकारी फौजले शनिबार रणनीतिक लालसागर स्थित सहर मोचामा इरान समर्थित हुती लडाकुहरूमाथि प्रहार गरेको जनाएको छ। एक साता लामो आक्रमणपछि हुतीहरूले शुक्रबार यमनको लालसागर तटीय क्षेत्र कब्जा गरेको बताइएको छ। र नेपाल एसिसी प्रिमियर कपको च्याम्पियन बनेको छ, साथै इतिहास दोहोर्याउँदै एक दिवसीय एसिया कपमा पुग्न सफल भएको छ। एसिसी प्रिमियर कप क्रिकेटको फाइनल खेलमा युएलाई 44 रनले हराउँदै नेपाल उपाधिसहित अर्को वर्ष हुने एसिया कपमा पुगेको छ। यसअघि पहिलो पटक सन् 2023 फाइनलमा पनि नेपालले युएलाई नै हराएर एसिया कप खेलेको थियो। नेपालले दिएको 314 रनको लक्ष्य पछ्याएको युए 49 ओभर एक बलमा सबै विकेट गुमाउँदै 269 रनमा समेटियो। युएको लागि राहुल चोपडाले अभिजित 100 रन बनाएका थिए, त्यस्तै सोएब खानले 52, तनिष सूरीले 42, कप्तान हरिप्रीत सिंह भाटियाले 33 तथा खुजैया तानविडले 15 रन बनाए। युएको 6 विकेटको लागि राहुल चोपडा र सोहेब खानबीच 87 रनको साझेदारी भएको थियो। बलिङतर्फ नेपालका करण केसीले 3 विकेट लिए, ललित नारायण राजवंशीले 2 विकेट लिए, दिपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल, गुलशन कुमार झा, बसिर अहमद र कप्तान सन्दीप लामिछानेले 1-1 विकेट लिएका थिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले 9 विकेट गुमाएर 314 रन बनाएको थियो।
0: अहिले तपाईँ सुनिरहनु भएको छ निकटमा कालिका विकटमा कालिका, कालिका एफएम 95.2 शुभरात्रि प्रहर अन्तर्गत यो हो मिक्स ब्याग।

0: बनाइसकेपछि तपाईँले कतै ग्यास चुलो निभाउन पो बिर्सिनु भयो कि?
1: जनहितको पक्षमा कालिका एफएम 95.2

के तपाईँले सुत्नु अघि आफ्नो घरको झ्याल ढोका बन्द गर्नुभयो त? एकपटक हेर्नुहोस् त, तपाईँले दुःखले सिर्जेको सम्पत्ति चोरी पनि हुन सक्छ। त्यसैले सुत्नु अघि राम्रोसँग झ्याल ढोका बन्द गरौँ। जनहितको

0: राति केही अति आवश्यक काम परेर बाहिर निस्कनु परेमा कोही साथी लिएर मात्रै निस्कने गरौं।
1: जनहितको पक्षमा कालिका एफएम

0: स्टुडियो टाइम चेक यो समय
1: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली भरतपुर 9 केन्द्रीय बस पार्क चितवन।
2: उच्च शिक्षा दिनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, आइएलटिएस, पिटी, कोरियन, अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा, सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेस प्राली भरतपुर ओरालो नारायणगढ।
3: यति बेला रातको 1 बजेको छ। 1 a.m.

0: प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार कोषको खातामा 13,54,09,03,117 मौजदात छ। कार्यालयका अनुसार भदौ 26 गते साँझ 5 बजेपछि मात्रै 28,14,14,366 थपिएको छ। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको विभिन्न 9 बैंकमा छ। सरकारले यसअघि उक्त कोषबाट बाढ़ी पीड़ितको नाममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब निकासा गरिसकेको छ। त्यस्तै कोषका 2 बैंकको डलर खातामा पनि रकम बन्ने क्रम जारी छ। भदौ 26 गते साँझ 5 बजेपछि उक्त खातामा 1,54,770 डलर थपिएर कुल 2,34,38,847 अमेरिकी डलर पुगेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपदको शुरूआती चरणमै गर्नुपर्ने पूर्व तयारी र व्यवस्थापन गर्न नसकेको कारण धेरै मानवीय क्षति भएको टिप्पणी गर्नुभएको छ। घिसिङले शनिबार ललितपुरमा आयोजित कार्यक्रममा सरकारले विपदको शुरूआती चरणमै गर्नुपर्ने पूर्व तयारी र व्यवस्थापन गर्न नसकेको तथा समयमै प्रभावकारी कदम चालेको भए धेरै मानवीय क्षति रोक्न सकिने उहाँको विश्वास छ। उहाँले देशमा आइपरेको ठूलो प्राकृतिक विपदको सामना सबै मिलेर एकजुट भई गर्नुपर्ने धारणा राख्नुभयो। त्यस्तै घिसिङले जनजी आन्दोलनपछि अपेक्षा अनुसार सरकारले काम गर्न नसकेको, युवाहरूमा निराशा बढ़ेको र विदेशी दर झन दोब्बर भएको टिप्पणी गर्नुभयो। साना कृषकलाई उपेक्षा गरी ठूला लगानीकर्तालाई मात्र फाइदा पुग्ने खालका नीति ल्याएको उहाँले बताउनु भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवाको भटेकोसी हुँदै गएको बाढ़ी प्रभावितको लागि अहिले मनोपरामर्शदाता परिचालन गरिएको जानकारी दिनुभएको छ। नेपाल प्रेस सोसाइटी सूर्यविनायक भक्तपुरद्वारा आयोजित कार्यक्रममा उहाँले अहिले 16 मनोपरामर्शदाता प्रभावित क्षेत्रमा खटिएको बताउनुभयो। मुख्यमन्त्री थापा मगरले रसुवाको विनाशकारी बाढ़ीमा अभिभावकविहीन भएका बालबालिकालाई कक्षा 12 शिक्षा तथा आवश्यकता अनुसार तत्कालै आवासीय विद्यालयको व्यवस्था गरिने बताउनुभयो। बाढ़ी पहिरोको कारण 7,000 भन्दा बढ़ी मानिस प्रभावित भएको उहाँले उल्लेख गर्नुभयो। यही भदौ 10 गते रसुवामा बाढ़ी गए लगतै प्रदेश सरकारले स्थानीय र संघीय सरकारसँगको समन्वयमा उद्धार तथा राहतलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको मुख्यमन्त्री थापा मगरको भनाई छ। उहाँका अनुसार विपदको कारण बागमती प्रदेशका रसुवा, नुवाकोट, धादिङ र चितौन जिल्लाका स्थानीय तह प्रभावित भई ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। प्रदेश सरकारले बाढ़ीमा ज्यान गुमाएका मृतकहरूको शव व्यवस्थापन तथा सद्गतको लागि प्रति शव रु 25,000 दरले सहयोग उपलब्ध गराएको बताउनु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा अनुशासन समितिका संयोजक तारामान गुरूङलाई ठगी मुद्दाको जाहेरीमा पक्राउ गरी रकम बुझाएपछि छाडिदिएको छ। पूर्व राज्यमन्त्री समेत रहनुभएका गुरूङ 9 प्रहरी हिरासतमा बसेर रकम बुझाएर शुक्रबार छुट्नु भएको छ। 3 पीड़ितको रकम बुझाएर काँग्रेस केन्द्रीय सदस्य गुरूङ शुक्रबार छुटेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी प्रमुख एसएसपी दिलीप घिमिरेले जानकारी दिनुभयो। घिमिरेका अनुसार 3 पीड़ितले गुरूङ विरूद्ध किटानी जारी दिएपछि पक्राउ गरेको बताउनु भएको छ। काँग्रेस केन्द्रीय सदस्य गुरूङलाई प्रहरीले भदौ 18 गते पक्राउ गरेको थियो। भदौ 18 गते पक्राउ पर्नुभएका गुरूङ 9 प्रहरी हिरासतमा बसेर शुक्रबार छुट्नु भएको छ। उहाँ विरूद्ध दोर्जे शेर्पा, रिंगु ज्याम्बु शेर्पा र सुनोरपा शेर्पाले प्रहरीमा जाहेरी दिएका थिए। स्रोतका अनुसार गुरूङले जाहेरीकर्ता मध्ये दोर्जेको 33,50,000, रिंगुको 14,00,000 र सुनोरपोको 24,00,000 रूपियाँ बुझाएपछि रिहा हुनु भएको हो। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्र जात्राको साइत सार्वजनिक गरेको छ। इन्द्र जात्रा पर्वको प्रक्रिया भाद्रपद शुक्ल द्वितीयदेखि शुरू हुन्छ। इन्द्र जात्राको लिङ्गो उठाउन रूख कटान जानको लागि वनयात्रा गर्न जाने साइत भदौ 28 गते आइतबार बिहान 9:53 रहेको समितिका अध्यक्ष एवं सहप्राध्यापक डाक्टर पुरूषोत्तम भट्टराईले जानकारी दिनुभएको छ। रूख काट्ने साइत राति 8:47 छ। भक्तपुरको चित्तपोल वनबाट इन्द्र ध्वजाको लिङ्गो उठाउन रूख काट्ने परम्परा रहिआएको उहाँले बताउनुभयो। लिङ्गो नगर प्रवेश गराउने साइत असोज 3 गते शनिबार बिहान 8:05 रहेको समितिले जनाएको छ। इन्द्रध्वज थानको साइत असोज 7 गते बुधबार बिहान 7:47 रहेको पनि सहप्राध्यापक डाक्टर भट्टराईले बताउनु भएको छ। यस्तै इन्द्र जात्राको मुख्य दिन असोज 9 गते शुक्रबार तल्लो टोलमा यात्रा गराइन्छ। राष्ट्रपति लगायत अझ विशिष्ट व्यक्तिहरूले हनुमान ढोका स्थित गद्दी बैठक पुगी कुमारी यात्रा अवलोकन गर्ने परम्परा रहिआएको उहाँले उल्लेख गर्नुभएको छ। असोज 10 गते शनिबार माथिल्लो टोल यात्रा गराइनेछ। असोज 13 गते मंगलबार महिलाले मात्रै रथ तानेर तानिचा यात्रा गरिनेछ। गोर्खामा बस दुर्घटना हुँदा 4 घाइते भएका छन्। गोर्खाको भत्सेकबाट काठमाडौँ जाँदै गरेको बस र काठमाडौँबाट गोर्खातर्फ गइरहेको बस ठोकिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरीकारले गोर्खाका प्रमुख एसपी अनिल कुमार खड्काका अनुसार दुर्घटनामा 4 घाइते मध्ये 1 अवस्था गम्भीर छ। गण्डकी गाउँपालिका 4 स्थित गैरी चौतारामा भत्सेकबाट काठमाडौँ जाँदै गरेको G2X983 बस र काठमाडौँबाट गोर्खातर्फ जाँदै गरेको G2X8006 नम्बरको बस ठोकिएका हुन्। 3 प्रदेश अस्पताल गोर्खामा उपचार भइरहेको छ। 1 अवस्था गम्भीर रहेको छ। गम्भीर घाइते 10 वर्षका बालकलाई उपचारको लागि काठमाडौँ रेफर गरिएको छ। एसपी खड्काले भन्नुभयो गोर्खामा उपचारहरूको अवस्था मध्यम छ। चिलीको दक्षिण क्षेत्रमा रहेको एक वृद्धाश्रममा शुक्रबार साँझ आग लागि हुँदा कम्तीमा 16 जनाको मृत्यु भएको स्थानीय संचार माध्यमहरूले बताएका छन्। प्रहरीका अनुसार स्थानीय समय अनुसार राति करिब 10:30 आग लागि शुरू भएको थियो। वृद्धाश्रममा रहेका व्यक्ति मध्ये 10 जनालाई मात्र सुरक्षित रूपमा बाहिर निकाल्न सकिएको थियो। राति करिब 10:30 आग लागि शुरू भएको हो। वृद्धाश्रममा रहेका मध्ये 10 जनालाई सुरक्षित रूपमा बाहिर निकाल्न सकियो। 16 जनाको मृत्यु भएकोमा हामी दुखी छौं, एक प्रहरी अधिकारीको भनाइ छ। यता यमनको रियाद समर्थित सरकारी फौजले शनिबार रणनीतिक लाल सागर स्थित शहर मोचामा इरान समर्थित हुती लडाकुहरूमाथि प्रहार गरेको जनाएको छ। एक साता लामो आक्रमणपछि हुतीहरूले शुक्रबार यमनको लाल सागर तटीय क्षेत्र कब्जा गरेको बताइएको छ। र नेपाल एसिसी प्रिमियर कपको च्याम्पियन बनेको छ, साथै इतिहास दोहोर्याउँदै एक दिवसीय एसिया कपमा पुग्न सफल भएको छ। एसिसी प्रिमियर कप क्रिकेटको फाइनल खेलमा युएलाई 44 रनले हराउँदै नेपाल उपाधिसहित अर्को वर्ष हुने एसिया कपमा पुगेको छ। यसअघि पहिलो पटक सन् 2023 फाइनलमा पनि नेपालले युएलाई नै हराएर एसिया कप खेलेको थियो। नेपालले दिएको 314 रनको लक्ष्य पछ्याएको युए 49 ओभर एक बलमा सबै विकेट गुमाउँदै 269 रनमा समेटियो। युएको लागि राहुल चोपडाले अभिजित 100 रन बनाएका थिए, त्यस्तै सोएब खानले 52, तनिष सूरीले 42, कप्तान हरिप्रीत सिंह भाटियाले 33 तथा खुजैया तानविडले 15 रन बनाए। युएको 6 विकेटको लागि राहुल चोपडा र सोहेब खानबीच 87 रनको साझेदारी भएको थियो। बलिङतर्फ नेपालका करण केसीले 3 विकेट लिए, ललित नारायण राजवंशीले 2 विकेट लिए, दिपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल, गुलशन कुमार झा, बसिर अहमद र कप्तान सन्दीप लामिछानेले 1-1 विकेट लिएका थिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले 9 विकेट गुमाएर 314 रन बनाएको थियो।
1: अहिले तपाईँ सुनिरहनु भएको छ निकटमा कालिका विकटमा कालिका, कालिका एफएम 95.2 शुभरात्रि प्रहर अन्तर्गत यो हो मिक्स ब्यान्ड।

0: तपाईँले नचिन्ने भेषमा चोरहरू गाउँ घरमा डुलिरहेका हुन सक्छन्। त्यस्ता व्यक्तिबाट सधैँ सजग रहौ।
1: जनहितको पक्षमा कालिका एफएम 95.2।

0: तपाईँहरू जहाँ जहाँ कालिका एफएम त्यहाँ त्यहाँ कालिका एफएम त्यहाँ त्यहाँ
1: अहिले तपाईँ सुनिरहनु भएको छ निकटमा कालिका विकटमा कालिका कालिका एफएम 95.2 शुभरात्रि प्रहर अन्तर्गत यो हो मिक्स ब्याग।

अपरिचित व्यक्तिलाई आफ्नो घरभित्रको कुराहरूको बारेमा जानकारी नदिऊ, यसले गर्दा तपाईँ चोरीबाट बस्न सक्नुहुन्छ। जनहितको पक्षमा कालिका एफएम 95.2।

0: यदि कहीँ दुर्घटना पर्यो भने नजिकैको प्रहरी कार्यालयमा खबर गरौं। घाइतेलाई छिटो भन्दा छिटो स्वास्थ्य चौकी लैजाऊ, जसले गर्दा घाइतेले अकालमा ज्यान गुमाउन नपरोस्।
1: जनहितको पक्षमा कालिका एफएम 95.2।

अहिले तपाईँ सुनिरहनु भएको छ निकटमा कालिका विकटमा कालिका, कालिका एफएम 95.2 शुभरात्रि प्रहर अन्तर्गत यो हो मिक्स ब्यान्ड।

0: मेरो छोरीको मैसरी मसँग धेरै पैसा भएपछि मेरो छोरीलाई सहरा गएर भुवावाला पुतली ल्याउने है
1: मैसरी, ए मैसरी, आमा मैसरी।

0: स्टुडियो टाइम चेक यो समय
1: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली भरतपुर 9 केन्द्रीय बस पार्क चितवन।
2: उच्च शिक्षा अध्ययनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, आइएलटिएस, पिटी, कोरियन, अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली भरतपुर ओह्रालो नारायणगढ।
3: यति बेला रातको 2 बजेको छ। It's 2 a.m.

0: कालिका न्यूज अपडेट।
1: प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार कोषको खातामा 13,54,09,03,117 मौजदात छ। कार्यालयका अनुसार भदौ 26 गते साँझ 5 बजेपछि मात्रै 28,20,14,366 थपिएको छ। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको विभिन्न 9 बैंकमा छ। सरकारले सधैँ उक्त कोषबाट बाढ़ पीड़ितको नाममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 निकासा गरिसकेको छ। त्यस्तै कोषका 2 बैंकको डलर खातामा पनि रकम बन्ने क्रम जारी छ। भदौ 26 गते साँझ 5 बजेपछि उक्त खातामा 1,54,770 डलर थपिएर कुल 2,34,38,847 अमेरिकी डलर पुगेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपदको शुरूआती चरणमै गर्नुपर्ने पूर्व तयारी र व्यवस्थापन गर्न नसकेको कारण धेरै मानवीय क्षति भएको टिप्पणी गर्नुभएको छ। घिसिङले शनिबार ललितपुरमा आयोजित कार्यक्रममा सरकारले विपदको शुरूआती चरणमै गर्नुपर्ने पूर्व तयारी र व्यवस्थापन गर्न नसकेको तथा समयमै प्रभावकारी कदम चालेको भए धेरै मानवीय क्षति रोक्न सकिने उहाँको विश्वास छ। उहाँले देशमा आइपरेको ठूलो प्राकृतिक विपदको सामना सबै मिलेर एकजुट भई गर्नुपर्ने धारणा राख्नुभयो। त्यस्तै घिसिङले जनजी आन्दोलनपछि अपेक्षा अनुसार सरकारले काम गर्न नसकेको युवाहरूमा निराशा बढ़ेको र विदेशी दर धन दोब्बर भएको टिप्पणी गर्नुभयो। साना कृषकलाई उपेक्षा गरी ठूला लगानीकर्तालाई मात्र फाइदा पुग्ने खालका नीति ल्याएको उहाँले बताउनु भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवाको भटेकोसी हुँदै गएको बाढ़ी प्रभावितको लागि अहिले मनोपरामर्शदाता परिचालन गरिएको जानकारी दिनुभएको छ। नेपाल प्रेस सोसाइटी सूर्यविनायक भक्तपुरद्वारा आयोजित कार्यक्रममा उहाँले अहिले 16 मनोपरामर्शदाता प्रभावित क्षेत्रमा खटिएको बताउनुभयो। मुख्यमन्त्री थापा मगरले रसुवाको विनाशकारी बाढ़ीमा अभिभावकविहीन भएका बालबालिकालाई कक्षा 12 शिक्षा तथा आवश्यकता अनुसार तत्कालै आवासीय विद्यालयको व्यवस्था गरिने बताउनुभयो। बाढ़ी पहिरोको कारण 7,000 भन्दा बढ़ी मानिस प्रभावित भएको उहाँले उल्लेख गर्नुभयो। यही भदौ 10 रसुवामा बाढ़ी गए लगतै प्रदेश सरकारले स्थानीय र संघीय सरकारसँगको समन्वयमा उद्धार तथा राहतलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको मुख्यमन्त्री थापा मगरको भनाई छ। उहाँका अनुसार विपदको कारण बागमती प्रदेशका रसुवा नुवाकोट धादिङ र चितौन जिल्लाका स्थानीय तह प्रभावित भई ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। प्रदेश सरकारले बाढ़ीमा ज्यान गुमाएका मृतकहरूको शव व्यवस्थापन तथा सद्गतको लागि प्रति शव रु 25,000 दरले सहयोग उपलब्ध गराएको बताउनु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा अनुशासन समितिका संयोजक तारामान गुरूङलाई ठगी मुद्दाको जाहेरीमा पक्राउ गरी रकम बुझाएपछि छाडिदिएको छ। पूर्व राज्यमन्त्री समेत रहनुभएका गुरूङ 9 प्रहरी हिरासतमा बसेर रकम बुझाएर शुक्रबार छुट्नु भएको छ। 3 पीड़ितको रकम बुझाएर काँग्रेस केन्द्रीय सदस्य गुरूङ शुक्रबार छुटेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी प्रमुख एसएसपी दिलीप घिमिरेले जानकारी दिनुभयो। घिमिरेका अनुसार 3 पीड़ितले गुरूङ विरूद्ध किटानी जारी दिएपछि पक्राउ गरेको बताउनु भएको छ। काँग्रेस केन्द्रीय सदस्य गुरूङलाई प्रहरीले भदौ 18 गते पक्राउ गरेको थियो। भदौ 18 गते पक्राउ पर्नुभएका गुरूङ 9 प्रहरी हिरासतमा बसेर शुक्रबार छुट्नु भएको छ। उहाँ विरूद्ध दोर्जे शेर्पा, रिंगु ज्याम्बु शेर्पा र सुनोरपा शेर्पाले प्रहरीमा जाहेरी दिएका थिए। स्रोतका अनुसार गुरूङले जाहेरीकर्ता मध्ये दोर्जेको 33,50,000, रिंगुको 14,00,000 र सुनोरपोको 24,00,000 रूपियाँ बुझाएपछि रिहा हुनु भएको हो। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्र जात्राको साइत सार्वजनिक गरेको छ। इन्द्र जात्रा पर्वको प्रक्रिया भाद्रपद शुक्ल द्वितीयदेखि शुरू हुन्छ। इन्द्र जात्राको लिङ्गो उठाउन रूख कटान जानको लागि वनयात्रा गर्न जाने साइत भदौ 28 गते आइतबार बिहान 9:53 रहेको समितिका अध्यक्ष एवं सहप्राध्यापक डाक्टर पुरूषोत्तम भट्टराईले जानकारी दिनुभएको छ। रूख काट्ने साइत राति 8:47 छ। भक्तपुरको चित्तपोल वनबाट इन्द्र ध्वजाको लिङ्गो उठाउन रूख काट्ने परम्परा रहिआएको उहाँले बताउनुभयो। लिङ्गो नगर प्रवेश गराउने साइत असोज 3 शनिबार बिहान 8:05 रहेको समितिले जनाएको छ। इन्द्र ध्वज थानको साइत असोज 7 बुधबार बिहान 7:47 रहेको पनि सहप्राध्यापक डाक्टर भट्टराईले बताउनु भएको छ। यस्तै इन्द्र जात्राको मुख्य दिन असोज 9 शुक्रबार तल्लो टोलमा यात्रा गराइन्छ। राष्ट्रपति लगायत अति विशिष्ट व्यक्तिहरूले हनुमान ढोका स्थित गद्दी बैठक पुगी कुमारी यात्रा अवलोकन गर्ने परम्परा रहिआएको उहाँले उल्लेख गर्नुभएको छ। असोज 10 शनिबार माथिल्लो टोल यात्रा गराइनेछ। असोज 13 मंगलबार महिलाले मात्रै रथ तानेर तानिचा यात्रा गरिनेछ। गोर्खामा बस दुर्घटना हुँदा 4 घाइते भएका छन्। गोर्खाको भत्सेकबाट काठमाडौँ जाँदै गरेको बस र काठमाडौँबाट गोर्खातर्फ गइरहेको बस ठोकिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरीकारले गोर्खाका प्रमुख एसपी अनिल कुमार खड्काका अनुसार दुर्घटनामा 4 घाइते मध्ये 1 अवस्था गम्भीर छ। गण्डकी गाउँपालिका 4 स्थित गैरी चौतारामा भत्सेकबाट काठमाडौँ जाँदै गरेको G2X983 बस र काठमाडौँबाट गोर्खातर्फ जाँदै गरेको G2X800006 नम्बरको बस ठोकिएका हुन्। 3 प्रदेश अस्पताल गोर्खामा उपचार भइरहेको छ। 1 अवस्था गम्भीर रहेको छ। गम्भीर घाइते 10 बालकलाई उपचारको लागि काठमाडौँ रेफर गरिएको छ। एसपी खड्काले भन्नुभयो गोर्खामा उपचारहरूको अवस्था मध्यम छ। चिलीको दक्षिण क्षेत्रमा रहेको एक वृद्धाश्रममा शुक्रबार साँझ आग लागाउँदा कम्तीमा 16 जनाको मृत्यु भएको स्थानीय संचार माध्यमहरूले बताएका छन्। प्रहरीका अनुसार स्थानीय समय अनुसार राति करिब 10:30 आग लागि शुरू भएको थियो। वृद्धाश्रममा रहेका व्यक्ति मध्ये 10 जनालाई मात्र सुरक्षित रूपमा बाहिर निकाल्न सकिएको थियो। राति करिब 10:30 आग लागि शुरू भएको हो। वृद्धाश्रममा रहेका मध्ये 10 जनालाई सुरक्षित रूपमा बाहिर निकाल्न सकियो। 16 जनाको मृत्यु भएकोमा हामी दुखी छौं, एक प्रहरी अधिकारीको भनाइ छ। यता यमनको रियाद समर्थित सरकारी फौजले शनिबार रणनीतिक लाल सागर स्थित शहर मोचामा इरान समर्थित हुती लडाकुहरूमाथि प्रहार गरेको जनाएको छ। एक साता लामो आक्रमणपछि हुतीहरूले शुक्रबार यमनको लाल सागर तटीय क्षेत्र कब्जा गरेको बताइएको छ। र नेपाल एसिसी प्रिमियर कपको च्याम्पियन बनेको छ, साथै इतिहास दोहोर्याउँदै एक दिवसीय एसिया कपमा पुग्न सफल भएको छ। एसिसी प्रिमियर कप क्रिकेटको फाइनल खेलमा युएलाई 44 रनले हराउँदै नेपाल उपाधिसहित अर्को वर्ष हुने एसिया कपमा पुगेको छ। यसअघि पहिलो पटक सन् 2023 फाइनलमा पनि नेपालले युएलाई नै हराएर एसिया कप खेलेको थियो। नेपालले दिएको 314 रनको लक्ष्य पछ्याएको युए 49 ओभर एक बलमा सबै विकेट गुमाउँदै 269 रनमा समेटियो। युएको लागि राहुल चोपडाले अभिजित 100 रन बनाएका थिए, त्यस्तै सोएब खानले 52, तनिष सुरीले 42, कप्तान हरिप्रीत सिंह भाटियाले 33 तथा खुजैया तानवीरले 15 रन बनाए। युएको 6 विकेटको लागि राहुल चोपडा र सोहेब खानबीच 87 रनको साझेदारी भएको थियो। बलिङतर्फ नेपालका करण केसीले 3 विकेट लिए, ललित नारायण राजवंशीले 2 विकेट लिए, दिपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल, गुलशन कुमार झा, बसिर अहमद र कप्तान सन्दीप लामिछानेले 1-1 विकेट लिएका थिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले 9 विकेट गुमाएर 314 रन बनाएको थियो।
2: तपाईँ सुन्दै हुनुहुन्छ मध्य नेपालको सर्वोत्कृष्ट रेडियो कालिका फ्याम 95.2। यति बेला हामी छौ शुभरात्रि प्रहरमा। शुभरात्रि प्रहर अन्तर्गत अब सुन्न सक्नुहुनेछ चर्चित लोकदोहोरी भाकाहरू।

सर्वोत्कृष्ट रेडियो कालिका फार्म 95.2 यति बेला हामी छौ शुभरात्रि प्रहरमा। शुभरात्रि प्रहर अन्तर्गत अब सुन्न सक्नुहुनेछ चर्चित लोकदोहोरी भाकाहरू भन्ज्याङका

0: तपाईँले नचिन्ने भेषमा चोरहरू गाउँ घरमा डुलिरहेका हुन सक्छन्। त्यस्ता व्यक्तिबाट सधैँ सजग रहौ।
1: जनहितको पक्षमा कालिका एफएम 95.2।

तपाईँ सुन्दै हुनुहुन्छ मध्य नेपालको सर्वोत्कृष्ट रेडियो कालिका फ्याम 95.2। यति बेला हामी छौँ शुभरात्रि प्रहरमा। शुभरात्रि प्रहर अन्तर्गत अब सुन्न सक्नुहुनेछ चर्चित लोकदोहोरी भाकाहरू भन्ज्याङका।

अपरिचित व्यक्तिलाई आफ्नो घरभित्रको कुराहरूको बारेमा जानकारी नदिऊ, यसले गर्दा तपाईँ चोरीबाट बस्न सक्नुहुन्छ। जनहितको पक्षमा कालिका एफएम 95.2।

भएको छ। आगमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवाको भटेकोसी हुँदै गएको बाढी प्रभावितको लागि अहिले मनोपरामर्शदाता परिचालन गरिएको जानकारी दिनुभएको छ। नेपाल प्रेस सोसाइटी सूर्यविनायक भक्तपुरद्वारा आयोजित कार्यक्रममा उहाँले अहिले 16 मनोपरामर्शदाता प्रभावित क्षेत्रमा खटिएको बताउनुभयो। मुख्यमन्त्री थापा मगरले रसुवाको विनाशकारी बाढीमा अभिभावकविहीन भएका बालबालिकालाई कक्षा 12 शिक्षा तथा आवश्यकता अनुसार तत्कालै आवासीय विद्यालयको व्यवस्था गरिने बताउनुभयो। बाढी पहिरोको कारण 7,000 भन्दा बढी मानिस प्रभावित भएको उहाँले उल्लेख गर्नुभयो। यही भदौ 10 रसुवामा बाढी गए लगतै प्रदेश सरकारले स्थानीय र संघीय सरकारसँगको समन्वयमा उद्धार तथा राहतलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको मुख्यमन्त्री थापा मगरको भनाइ छ। उहाँका अनुसार विपदको कारण बागमती प्रदेशका रसुवा, नुवाकोट, धादिङ र चितौन जिल्लाका स्थानीय तह प्रभावित भई ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। प्रदेश सरकारले बाढीमा ज्यान गुमाएका मृतकहरूको शव व्यवस्थापन तथा सद्गतको लागि प्रति शव ₹25,000 दरले सहयोग उपलब्ध गराएको बताउनु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा अनुशासन समितिका संयोजक तारामान गुरुङलाई ठगी मुद्दाको जाहेरीमा पक्राउ गरी रकम बुझाएपछि छाडिदिएको छ। पूर्व राज्यमन्त्री समेत रहनुभएका गुरुङ 9 प्रहरी हिरासतमा बसेर रकम बुझाएर शुक्रबार छुट्नु भएको छ। 3 पीड़ितको रकम बुझाएर काँग्रेस केन्द्रीय सदस्य गुरुङ शुक्रबार छुटेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी प्रमुख एसएसपी दिलीप घिमिरेले जानकारी दिनुभयो। घिमिरेका अनुसार 3 पीड़ितले गुरुङ विरूद्ध किटानी जारी दिएपछि पक्राउ गरेको बताउनु भएको छ। काँग्रेस केन्द्रीय सदस्य गुरुङलाई प्रहरीले भदौ 18 पक्राउ गरेको थियो। भदौ 18 गते पक्राउ पर्नुभएका गुरुङ 9 प्रहरी हिरासतमा बसेर शुक्रबार छुट्नु भएको छ। उहाँ विरूद्ध दोर्जे शेर्पा, रिङ्गु ज्याम्बु शेर्पा र सुनोरपा शेर्पाले प्रहरीमा जाहेरी दिएका थिए। स्रोतका अनुसार गुरुङले जाहेरी गर्दा मध्ये दोर्जेको 33,50,000, रिङ्गुको 14,00,000 र सुनोरपोको 24,00,000 रुपियाँ बुझाएपछि रिहा हुनु भएको हो। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्र जात्राको साइत सार्वजनिक गरेको छ। इन्द्र जात्रा पर्वको प्रक्रिया भाद्रपद शुक्ल द्वितीयदेखि शुरू हुन्छ। इन्द्र जात्राको लिङ्गो उठाउन रूख कटान जानको लागि वनयात्रा गर्न जाने साइत भदौ 28 गते आइतबार बिहान 9:53 रहेको समितिका अध्यक्ष एवं सहप्राध्यापक डाक्टर पुरूषोत्तम भट्टराईले जानकारी दिनुभएको छ। रूख काट्ने साइत राति 8:47 छ। भक्तपुरको चित्तपोल वनबाट इन्द्र ध्वजाको लिङ्गो उठाउन रूख काट्ने परम्परा रहिआएको उहाँले बताउनुभयो। लिङ्गो नगर प्रवेश गराउने साइत असोज 3 शनिबार बिहान 8:05 रहेको समितिले जनाएको छ। इन्द्र ध्वज थानको साइत असोज 7 बुधबार बिहान 7:47 रहेको पनि सहप्राध्यापक डाक्टर भट्टराईले बताउनु भएको छ। यस्तै इन्द्र जात्राको मुख्य दिन असोज 9 शुक्रबार तल्लो टोलमा यात्रा गराइन्छ। राष्ट्रपति लगायत अझ विशिष्ट व्यक्तिहरूले हनुमान ढोका स्थित गद्दी बैठक पुगी कुमारी यात्रा अवलोकन गर्ने परम्परा रहिआएको उहाँले उल्लेख गर्नुभएको छ। असोज 10 शनिबार माथिल्लो टोल यात्रा गराइनेछ। असोज 13 मंगलबार महिलाले मात्रै रथ तानेर तानिचा यात्रा गरिनेछ। गोर्खामा बस दुर्घटना हुँदा 4 घाइते भएका छन्। गोर्खाको भत्सेकबाट काठमाडौँ जाँदै गरेको बस र काठमाडौँबाट गोर्खातर्फ गइरहेको बस ठोकिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरीकारले गोर्खाका प्रमुख एसपी अनिल कुमार खड्काका अनुसार दुर्घटनामा 4 घाइते मध्ये 1 अवस्था गम्भीर छ। गण्डकी गाउँपालिका 4 स्थित गैरी चौतारामा भत्सेकबाट काठमाडौँ जाँदै गरेको G2X983 बस र काठमाडौँबाट गोर्खातर्फ जाँदै गरेको G2X800006 नम्बरको बस ठोकिएका हुन्। 3 प्रदेश अस्पताल गोर्खामा उपचार भइरहेको छ। 1 अवस्था गम्भीर रहेको छ। गम्भीर घाइते 10 बालकलाई उपचारको लागि काठमाडौँ रेफर गरिएको छ। एसपी खड्काले भन्नुभयो गोर्खामा उपचारहरूको अवस्था मध्यम छ। चिलीको दक्षिण क्षेत्रमा रहेको एक वृद्धाश्रममा शुक्रबार साँझ आग लागेको हुँदा कम्तीमा 16 मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरूले बताएका छन्। प्रहरीका अनुसार स्थानीय समय अनुसार राति करिब 10:30 आग लागि शुरू भएको थियो। वृद्धाश्रममा रहेका व्यक्ति मध्ये 10 मात्र सुरक्षित रूपमा बाहिर निकाल्न सकिएको थियो। राति करिब 10:30 आग लागि शुरू भएको हो। वृद्धाश्रममा रहेका मध्ये 10 सुरक्षित रूपमा बाहिर निकाल्न सकियो। 16 मृत्यु भएकोमा हामी दुखी छौं, एक प्रहरी अधिकारीको भनाइ छ। यता यमनको रियाद समर्थित सरकारी फौजले शनिबार रणनीतिक लाल सागर स्थित सहर मोचामा इरान समर्थित हुती लडाकुहरूमाथि प्रहार गरेको जनाएको छ। एक साता लामो आक्रमणपछि हुतीहरूले शुक्रबार यमनको लाल सागर तटीय क्षेत्र कब्जा गरेको बताइएको छ। र नेपाल एसिसी प्रिमियर कपको च्याम्पियन बनेको छ, साथै इतिहास दोहोर्याउँदै एक दिवसीय एसिया कपमा पुग्न सफल भएको छ। एसिसी प्रिमियर कप क्रिकेटको फाइनल खेलमा युएलाई 44 हराउँदै नेपाल उपाधिसहित अर्को वर्ष हुने एसिया कपमा पुगेको छ। यसअघि पहिलो पटक सन् 2023 फाइनलमा पनि नेपालले युएलाई नै हराएर एसिया कप खेलेको थियो। नेपालले दिएको 314 रनको लक्ष्य पछ्याएको युए 49 ओभर एक बलमा सबै विकेट गुमाउँदै 269 रनमा समेटियो। युएको लागि राहुल चोपडाले अभिजित 100 रन बनाएका थिए। त्यस्तै सोएब खानले 52, तनिष सूरीले 42, कप्तान हरिप्रीत सिंह भाटियाले 33 तथा खुजैया तानविडले 15 रन बनाए। युएको 6 विकेटको लागि राहुल चोपडा र सोहेब खानबीच 87 रनको साझेदारी भएको थियो। बलिङतर्फ नेपालका करण केसीले 3 विकेट लिए, ललित नारायण राजवंशीले 2 विकेट लिए, दिपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल, गुलशन कुमार झा, बसिर अहमद र कप्तान

0: कुलदीप लामिछानेले एक एक विकेट लिएका थिए। यसअघि टच जितेर पहिले ब्याटिङ गरेको नेपालले 9 विकेट गुमाएर 314 रन बनाएको थियो।
1: तपाईँ सुन्दै हुनुहुन्छ मध्य नेपालको सर्वोत्कृष्ट रेडियो कालिका एफएम 95.2। यति बेला हामी छौ शुभरात्रि प्रहरमा। शुभरात्रि प्रहर अन्तर्गत अब सुन्न सक्नुहुनेछ चर्चित लोकदोहोरी भाकाहरू भन्ज्याङका।

को सर्वोत्कृष्ट रेडियो कालिका फाम 95.2 यति बेला हामी छौ शुभरात्री प्रहरमा। शुभरात्री प्रहर अन्तर्गत अब सुन्न सक्नुहुनेछ चर्चित लोकदोहोरी भाकाहरू भन्ज्याङका।

0: कोही छैन योगामा हलो जोत्दा साथ पाए हुन्थ्यो एउटा साथी अर्ने मनको बात लगाएर मेलो झोड्या मेलो मेलो मेलो पत पत घुम घुम घुम घुम तारे घुम घुम तारे घुम हो होइन है ठुले काला रेडियो झुन्डा र एक्लै कतातिर हिँड्या हो
1: अब कता हुने नि कालाई उ सिन्धा मेला जानला अब एक्लै किन हिँडा भन्नुहुन्छ भने काला रेडियो झुन्ड्या छु दिनभरि कालिका फिल्म सुन्छु यही हो मेरो साथी
0: कुरो त निक्वारी छ ठुले म पनि यो घाममा एक्लै कति बरबर आउनु उजेली ए उजेली
2: हजुर
0: जा जा घर आँट हाम्रो पनि रेडियो लिएर आ

0: स्टुडियो टाइम चेक यो समय
1: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली भरतपुर 9 केन्द्रीय बस पार्क चितवन।
2: उच्च शिक्षा अध्ययनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, आईएसपीटी कोरियन अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली भरतपुर ओह्रालो नारायणगढ।
3: यति बेला बिहानको 4 बजेको छ। It's 4 a.m.

0: कालिका न्यूज अपडेट।
1: प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार कोषको खातामा 13,54,09,03,117 मौजदात छ। कार्यालयका अनुसार भदौ 26 गते साँझ 5 बजेपछि मात्रै 28,20,14,366 थपिएको छ। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको विभिन्न 9 बैंकमा छ। सरकारले सधैँ उक्त कोषबाट बाढ़ पीड़ितको नाममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब निकासा गरिसकेको छ। त्यस्तै कोषका 2 बैंकको डलर खातामा पनि रकम बन्ने क्रम जारी छ। भदौ 26 गते साँझ 5 बजेपछि उक्त खातामा 1,54,770 डलर थपिएर कुल 2,34,38,847 अमेरिकी डलर पुगेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपदको शुरूआती चरणमै गर्नुपर्ने पूर्व तयारी र व्यवस्थापन गर्न नसकेको कारण धेरै मानवीय क्षति भएको टिप्पणी गर्नुभएको छ। घिसिङले शनिबार ललितपुरमा आयोजित कार्यक्रममा सरकारले विपदको शुरूआती चरणमै गर्नुपर्ने पूर्व तयारी र व्यवस्थापन गर्न नसकेको तथा समयमै प्रभावकारी कदम चालेको भए धेरै मानवीय क्षति रोक्न सकिने उहाँको विश्वास छ। उहाँले देशमा आइपरेको ठूलो प्राकृतिक विपदको सामना सबै मिलेर एकजुट भई गर्नुपर्ने धारणा राख्नुभयो। त्यस्तै घिसिङले जनजी आन्दोलनपछि अपेक्षा अनुसार सरकारले काम गर्न नसकेको युवाहरूमा निराशा बढ़ेको र विदेशी दर झन दोब्बर भएको टिप्पणी गर्नुभयो। साना कृषकलाई उपेक्षा गरी ठूला लगानीकर्तालाई मात्र फाइदा पुग्ने खालका नीति ल्याएको उहाँले बताउनु भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवाको भटेकोसी हुँदै गएको बाढ़ी प्रभावितको लागि अहिले मनोपरामर्शदाता परिचालन गरिएको जानकारी दिनुभएको छ। नेपाल प्रेस सोसाइटी सूर्य विनायक भक्तपुरद्वारा आयोजित कार्यक्रममा उहाँले अहिले 16 मनोपरामर्शदाता प्रभावित क्षेत्रमा खटिएको बताउनुभयो। मुख्यमन्त्री थापा मगरले रसुवाको विनाशकारी बाढ़ीमा अभिभावकविहीन भएका बालबालिकालाई कक्षा 12 शिक्षा तथा आवश्यकता अनुसार तत्कालै आवासीय विद्यालयको व्यवस्था गरिने बताउनुभयो। बाढ़ी पहिरोको कारण 7,000 भन्दा बढ़ी मानिस प्रभावित भएको उहाँले उल्लेख गर्नुभयो। यही भदौ 10 गते रसुवामा बाढ़ी गए लगतै प्रदेश सरकारले स्थानीय र संघीय सरकारसँगको समन्वयमा उद्धार तथा राहतलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको मुख्यमन्त्री थापा मगरको भनाई छ। उहाँका अनुसार विपदको कारण बागमती प्रदेशका रसुवा, नुवाकोट, धादिङ र चितौं जिल्लाका स्थानीय तह प्रभावित भई ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। प्रदेश सरकारले बाढ़ीमा ज्यान गुमाएका मृतकहरूको शव व्यवस्थापन तथा सद्गतको लागि प्रति शव रु 25,000 दरले सहयोग उपलब्ध गराएको बताउनु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा अनुशासन समितिका संयोजक तारामान गुरूङलाई ठगी मुद्दाको जाहेरीमा पक्राउ गरी रकम बुझाएपछि छाडिदिएको छ। पूर्व राज्य मन्त्री समेत रहनुभएका गुरूङ 9 प्रहरी हिरासतमा बसेर रकम बुझाएर शुक्रबार छुट्नु भएको छ। 3 पीड़ितको रकम बुझाएर काँग्रेस केन्द्रीय सदस्य गुरूङ शुक्रबार छुटेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी प्रमुख एसएसपी दिलीप घिमिरेले जानकारी दिनुभयो। घिमिरेका अनुसार 3 पीड़ितले गुरूङ विरूद्ध किटानी जारी दिएपछि पक्राउ गरेको बताउनु भएको छ। काँग्रेस केन्द्रीय सदस्य गुरूङलाई प्रहरीले भदौ 18 गते पक्राउ गरेको थियो। भदौ 18 गते पक्राउ पर्नुभएका गुरूङ 9 प्रहरी हिरासतमा बसेर शुक्रबार छुट्नु भएको छ। उहाँ विरूद्ध दोर्जे शेर्पा, रिंगु ज्याम्बु शेर्पा र सुनोरपा शेर्पाले प्रहरीमा जाहेरी दिएका थिए। स्रोतका अनुसार गुरूङले जाहेरी गर्दा मध्ये दोर्जेको 33,50,000, रिंगुको 14,00,000 र सुनोरपोको 24,00,000 रूपियाँ बुझाएपछि रिहा हुनु भएको हो। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्र जात्राको साइत सार्वजनिक गरेको छ। इन्द्र जात्रा पर्वको प्रक्रिया भाद्रपद शुक्ल द्वितीयदेखि शुरू हुन्छ। इन्द्र जात्राको लिङ्गो उठाउन रूख कटान जानको लागि वनयात्रा गर्न जाने साइत भदौ 28 गते आइतबार बिहान 9:53 रहेको समितिका अध्यक्ष एवं सहप्राध्यापक डाक्टर पुरूषोत्तम भट्टराईले जानकारी दिनुभएको छ। रूख काट्ने साइत राति 8:47 छ। भक्तपुरको चित्तपोल वनबाट इन्द्र ध्वजाको लिङ्गो उठाउन रूख काट्ने परम्परा रहिआएको उहाँले बताउनुभयो। लिङ्गो नगर प्रवेश गराउने साइत असोज 3 शनिबार बिहान 8:05 रहेको समितिले जनाएको छ। इन्द्र ध्वज थानको साइत असोज 7 बुधबार बिहान 7:47 रहेको पनि सहप्राध्यापक डाक्टर भट्टराईले बताउनु भएको छ। यस्तै इन्द्र जात्राको मुख्य दिन असोज 9 शुक्रबार तल्लो टोलमा यात्रा गराइन्छ। राष्ट्रपति लगायत अझ विशिष्ट व्यक्तिहरूले हनुमान ढोका स्थित गद्दी बैठक पुगी कुमारी यात्रा अवलोकन गर्ने परम्परा रहिआएको उहाँले उल्लेख गर्नुभएको छ। असोज 10 शनिबार माथिल्लो टोल यात्रा गराइनेछ। असोज 13 मंगलबार महिलाले मात्रै रथ तानेर तानिचा यात्रा गरिनेछ। गोर्खामा बस दुर्घटना हुँदा 4 घाइते भएका छन्। गोर्खाको भत्सेकबाट काठमाडौँ जाँदै गरेको बस र काठमाडौँबाट गोर्खातर्फ गइरहेको बस ठोकिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरीकारले गोर्खाका प्रमुख एसपी अनिल कुमार खड्काका अनुसार दुर्घटनामा 4 घाइते मध्ये 1 अवस्था गम्भीर छ। गण्डकी गाउँपालिका 4 स्थित गैरी चौतारामा भत्सेकबाट काठमाडौँ जाँदै गरेको G2X983 बस र काठमाडौँबाट गोर्खातर्फ जाँदै गरेको G2X800006 नम्बरको बस ठोकिएका हुन्। 3 प्रदेश अस्पताल गोर्खामा उपचार भइरहेको छ। 1 अवस्था गम्भीर रहेको छ। गम्भीर घाइते 10 वर्षका बालकलाई उपचारको लागि काठमाडौँ रेफर गरिएको छ। एसपी खड्गाले भन्नुभयो, गोर्खामा उपचारहरूको अवस्था मध्यम छ। चिलीको दक्षिण क्षेत्रमा रहेको एक वृद्धाश्रममा शुक्रबार साँझ आग लागेको, कम्तीमा 16 जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरूले बताएका छन्। प्रहरीका अनुसार स्थानीय समय अनुसार राति करिब 10:30 आग लागि शुरू भएको थियो। वृद्धाश्रममा रहेका व्यक्ति मध्ये 10 जनालाई मात्र सुरक्षित रूपमा बाहिर निकाल्न सकिएको थियो। राति करिब 10:30 आग लागि शुरू भएको हो। वृद्धाश्रममा रहेका मध्ये 10 जनालाई सुरक्षित रूपमा बाहिर निकाल्न सकियो, 16 जनाको मृत्यु भएकोमा हामी दुखी छौं, एक प्रहरी अधिकारीको भनाइ छ। यता यमनको रियाद समर्थित सरकारी फौजले शनिबार रणनीतिक लालसागर स्थित सहर मोचामा इरान समर्थित हुती लडाकुहरूमाथि प्रहार गरेको जनाएको छ। एक साता लामो आक्रमणपछि हुतीहरूले शुक्रबार यमनको लालसागर तटीय क्षेत्र कब्जा गरेको बताइएको छ। र नेपाल एसिसी प्रिमियर कपको च्याम्पियन बनेको छ, साथै इतिहास दोहोर्याउँदै एक दिवसीय एसिया कपमा पुग्न सफल भएको छ। एसिसी प्रिमियर कप क्रिकेटको फाइनल खेलमा युएलाई 44 रनले हराउँदै नेपाल उपाधिसहित अर्को वर्ष हुने एसिया कपमा पुगेको छ। यसअघि पहिलो पटक सन् 2023 फाइनलमा पनि नेपालले युएलाई नै हराएर एसिया कप खेलेको थियो। नेपालले दिएको 314 रनको लक्ष्य पछ्याएको युए 49 ओभर एक बलमा सबै विकेट गुमाउँदै 269 रनमा समेटियो। युएको लागि राहुल चोपडाले अभिजित 100 रन बनाएका थिए, त्यस्तै शोएब खानले 52, तनिष सुरीले 42, कप्तान हरिप्रीत सिंह भाटियाले 33 तथा खुजैया तानविडले 15 रन बनाए। युएको 6 विकेटको लागि राहुल चोपडा र शोएब खानबीच 87 रनको साझेदारी भएको थियो। बलिङतर्फ नेपालका करण केसीले 3 विकेट लिए, ललित नारायण राजवंशीले 2 विकेट लिए, दिपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल, गुलशन कुमार झा, बसिर अहमद र कप्तान सन्दीप लामिछानेले 1-1 विकेट लिएका थिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले 9 विकेट गुमाएर 314 रन बनाएको थियो।
0: कालिका FM 95.2

र हामीले मुकुन्दमाला स्तोत्रको चर्चा गर्दै आइरहेका छौँ। यसका रचयिता श्री स्वामी कुलशेखर जो हुनुहुन्छ, जो भौतिक रूपले बाहिरी रूपले द्राविडी देशको राजा पनि हुनुहुन्थ्यो। भक्तहरू जहाँ जन्मे पनि, जहाँ रहे पनि, जसरी रहे पनि उहाँहरू सबैका साझा हुनुहुन्छ। देश काल कुनै जातिले छेकिने कुरा होइन। भक्तहरू जुनसुकै जातमा जन्मिनुहुन्छ, जुनसुकै देशमा जन्मिनुहुन्छ, जुनसुकै भेषमा रहनुहुन्छ, र पनि सबैका साझा हुनुहुन्छ। उहाँहरूका हरेक कुराहरू ग्रहण योग्य हुन्छन्। र यहाँ स्वामीजीले भन्नुहुन्छ, हे मधुसूदन अथवा मधुर कैटभ नाम गरेका दैत्यहरूका शत्रु, हे प्रभु, यदि म प्रति हजुरको अनुग्रह छ भने मलाई यस प्रकारले सम्झने कृपा गर्नुहोला। हजुरका जुन सेवक छन् र ती सेवकका पनि जो सेवक छन् र तिनका पनि जो सेवक छन्, तिनका सेवकको पनि कुनै एक सेवकका रूपमा सम्झनुहोला भने अत्यन्तै नैच्यानुसन्धान गर्नुभएको छ। आज हामीलाई कति अहङ्कार छ, घमण्ड छ। कुनै मन्दिरको महन्त बनियो भने अहो म त महन्त हो, सबैले मलाई ढोग गर्नुपर्छ, मलाई मान्नुपर्छ, मलाई सम्मान गर्नुपर्छ। अथवा कति कसैले संस्कृत अध्ययन गर्यो, पण्डित पुरोहित केही भयो, मलाई सबैले मान्नुपर्छ भने यस्तो घमण्ड छ। तर राजाका रूपमा रहेका अथवा रहँदा र भगवानको यस्तो गहिरो अनुभव गर्दा पनि कुलशेखर स्वामीमा कुनै प्रकारको त्यस्तो घमण्डको लेस छैन। भक्तहरू कहिले पनि घमण्डी हुनुहुन्न, उहाँहरूले त मान र अपमानलाई समान मान्नुहुन्छ। वास्तवमा सन्तको लक्षण दुःख र सुखलाई पनि उहाँले समान मान्नुहुन्छ। लाभ हानि यी सबै द्वन्द्वहरूलाई सजिलै सहन गर्न सक्ने व्यक्तिको नाम नै सन्त। यस्तोमा एकजना मित्रले भन्नुहुन्थ्यो, साधुहरू जसले मठ चलाएर बस्नु भएको छ उहाँहरूलाई मठ चलाउन त गाह्रै पर्छ, पर पाहुनाहरू आउँछन्, कहीँ विद्यार्थीहरू पनि राखिएका हुन्छन्, संस्कृत पढ्ने विद्यार्थीहरू, त्यस्तै पुजारी भान्से अरू पनि सेवकहरू हुन्छन्। एउटा घर चलाउन त कति मुस्किल पर्छ भने अब त्यो विशाल संस्था चलाउन पक्कै पनि मुस्किल पर्छ। यस्तै संस्था चलाउनको लागि साधुहरूको आधार भनेकै गृहस्थहरू हुन्। त्यसैले समय समयमा गृहस्थका किसानहरू विशेष गरेर अन्नका दाता त किसान नै हुन्। किसानलाई सबैले सम्मान गर्नुपर्छ। आखिर जतिसुकै पैसा भए पनि, जतिसुकै धनी भए पनि खान त अन्नै पर्छ। अन्न छैन भने पैसा खाएर हुँदैन। ठुला ठुला कल कारखाना भए पनि आखिरी तिनका मालिकलाई पनि खानुपर्ने अन्न नै हो, सबैले खानुपर्ने अन्न हो। त्यसैले अन्नका दाता किसान हुन्। त्यसैले सबैभन्दा ठुला किसान हुन्, सबैलाई भरण पोषण गर्। किसान कहाँ जान्छन् साधु सन्तहरू, र किसानहरूले पनि यस्ता साधुहरू आउनुभयो भनेर भक्तिभावले अन्न आदि आफ्ना जे जति छ जस्तो सकिन्छ अर्पण गर्ने चलन हुन्छ। र एकपटक यस्तै साधु जानुभएछ, उहाँका साथमा उहाँका अरू शिष्यहरू पनि रहेछन्, र कोही भक्तहरूले चामल दिनुभयो, कसैले गहुँ दिनुभयो, कसैले केही दिनुभयो। र यसो गर्दै जाँदा एकजनाले गाली गरेछन् बेसरी, यी साधुहरू यी ढुङ्गीहरू बसेका छन्, खाएका छन्, काम गर्दैन, यस्तै यस्तै अब नचाहिँदा चाहिँदा यस्ता गालीहरू गरेछन् एकजनाले। तर ती सन्तले सुन्न त सुन्नुभयो, तर सुने पनि नसुने जस्तै गरेर अगाडि बढ्नुभयो। पछि आउँदै गरेका चेलाहरूले राम्रैसँग सुने,
त्यसपछि उनीहरूले आएर भन्न थाले, एउटाले त यसरी गाली गर्यो, यसलाई त केही कारवाही गर्नुपर्छ भनेर अरू चेलाहरूले भनेपछि जुन मुख्य गुरु सन्त हुनुहुन्थ्यो उहाँले भन्नुभएछ, हामी यहाँ किन आएको भनेर सोध्नुभएछ, हामी माग्न आएको। अब माग्न आउनेलाई दिन्छन्, कसैले अन्न दिए, अन्नमा पनि कसैले चामल दिए, कसैले गहुँ दिए, कसैले पिठो दिए, कसैले तरकारीका रूपमा प्रयोग गर्ने आलु आदि दिए, कसैले दालको रूपमा प्रयोग गर्ने चिजहरू दिए, कसैले गाली नै दिए त आखिरी हामी माग्न आएका हौँ, दिन त दियो त्यो ठिकै छ भनेर उहाँ अगाडि लाग्नु। यसरी साधुहरू कुनै पनि द्वन्द्वबाट विचलित हुनुहुन्न, क्रोधलाई उहाँले जित्नुभएको हुन्छ, मान र अपमानलाई समान मान्नुहुन्छ, त्यस्ता चाहिँ साधुको लक्षण हुन्छ। यहाँ स्वामीजीले कुन रूपमा लिनुभएको छ आफूलाई परमात्मासँग प्रार्थना गर्ने क्रममा भन्दा, मलाई हजुरको भक्तका रूपमा, सेवकका रूपमा, एउटा प्रमुख शिष्यका रूपमा न सम्झिनुहोस् भन्नुभएको छ। उहाँले त आफूलाई कैयौँ पुस्ता तल सम्झनका लागि आग्रह गर्नुभएको छ। अब हामीले गन्दै गयौँ भने पनि पहिला भन्नुहुन्छ, हजुरका जुन सेवक छन्, सेवक भक्त दास एउटा भए र तिनका पनि सेवक, सेवकका पनि सेवकी दोस्रो नम्बरका भए र तिनका पनि जो सेवक छन् तेस्रो नम्बरमा, अनि तिनका सेवकको पनि कुनै एक सेवकका रूपमा सम्झनु होला भनेर यसरी आफूलाई भक्तैका रूपमा सम्झन पनि उहाँले आग्रह गर्नुभएको छैन। भक्तका भक्त, भक्तका भक्त, भक्तका भक्तका रूपमा सम्झनु भनेर यसरी आग्रह गर्नुहुन्छ। त्यसरी हामीले भन्न सक्छौँ कि भक्तहरूमा अहङ्कार हुँदैन, यदि अहङ्कार गर्छन् भने ती वास्तविक भक्त पनि होइनन्। यसरी भक्तहरूको लक्षण र स्वभाव पनि यहाँ प्रकट हुन्छ। र फेरि भगवान्मा तन्मय भएर स्वामीजीले प्रार्थना गर्न थाल्नुहुन्छ, हे पुरुषोत्तम, हे तिनै लोकका एकनाथ, तिन लोकका एउटै नाथ हजुर नै हुनुहुन्छ, सम्पूर्ण आत्माहरूमा श्रेष्ठ हुनुहुन्छ, परमात्मा हुनुहुन्छ, मात्र अरू सबै आत्मा भएर उहाँ परमात्मा हुनुहुन्छ, त्यसैले श्रेष्ठ हुनुहुन्छ। जसको मनद्वारा सेवा हुन सक्छ र जसले सेवा गर्नेलाई आफ्नो श्री पद दिनुहुन्छ, ब्रह्मादि देवताभन्दा जो पर हुनुहुन्छ, यस्ता श्री नारायण हाम्रा स्वामी हुँदाहुँदै हामी थोरै धनका लागि वा थोरै धन दिनेवाला अधम मनुष्यको सेवा गर्नका लागि खोज्दै हिँड्छौँ भने हामी महामूर्ख हौँ भनेर यसरी सम्पत्ति, सांसारिक धन सम्पत्ति सङ्कलन गर्नका लागि जसले जो भौतारिँदै हिँडिरहेको छ त्यस्ता व्यक्तिहरूलाई स्वामीजीले धिक्कार्नुहुन्छ। अझ आजको सन्दर्भमा भन्यो भने त अब छाकै टर्दैन, घर गृहस्थी चलाउनै समस्या छ भने त सङ्कटकालमा, आपतकालमा जहाँ पनि जानुपर्छ, जस्ताको सेवा पनि गर्नुपर्ने हुन्छ, देशमा नभए परदेशमा पनि जानुपर्ने हुन्छ, तर आफ्नो अवस्था सक्षम हुँदाहुँदै पनि विदेशमा गएर अथवा अरूको सेवा गर्नु चाहिँ राम्रो होइन। अब प्रकृतिले हाम्रो यति सुन्दर यो क्षेत्र बनाइदिएको छ, यति सुन्दर देश, यहाँ केही पनि नहुने क्षेत्र अत्यन्तै कम छ। हिमालदेखि तराईसम्म जहाँ हिउँ पर्छ त्यो भागलाई छाडेर केही न केही हुने ठाउँ छ, त्यस्तो मरुभूमि पनि यहाँ कहीँ छैन। यस्तो सुन्दर देश हुँदा हुँदै पनि आज हामी अरूको चाकडी गर्नका लागि, अरूको सेवा गरेर दुई पैसा कमाउनको लागि आफ्ना जग्गाहरू बाँझै राखेर देशलाई लात मारेर विदेश जाने जुन प्रवृत्ति आज बढिरहेको छ त्यो अत्यन्तै खेदको विषय छ। यस्तै हो भने भोलि हाम्रो नेपालीहरूको अस्तित्व नै समाप्त हुन सक्छ। नेपालीहरू विश्वभर छरिने र उतै बसोबास गर्ने
र यो देशमा विदेशीहरू आएर भरिने हो भने हामी संसारमा छरिन्छौँ र हाम्रो कहीँ पहिचान पनि रहने छैन। त्यसैले हामीले आफ्नै देशलाई बनाउनु पर्छ, रगत पसिना जे बगाउनु पर्छ आफ्नै देशको लागि बगाउनु पर्छ र यसभन्दा माथि उठिसकेपछि परमात्माको सेवा गर्नुपर्छ। परमात्मा नै सबै कुरा दिने सारा लोकका स्वामी हुनुहुन्छ। त्यसैले हामी भौतारिनुपर्ने कुनै कारण छैन। यदि यस्ता परमात्मालाई छाडेर हामी भौतारिँदै हिँड्यौँ भने हामी महामूर्ख हौँ। अर्थात् मोक्षसम्म दिने परमात्माको सेवा गर्न छाडेर थोरै धनका लागि संसारका त्यसमा पनि अधम व्यक्तिहरूको सेवा गर्नु वा सेवा गर्न खोज्नु हाम्रो महामूर्खता नै हो। यसको भाव यो हो कि परमात्माको सेवा नगरी संसारको सेवा गर्नु महामूर्खता हो। पहिले परमात्माको सेवा गर्नु पर्यो, मन परमात्मातिर लगाउनु पर्यो, अग्रपूजा परमात्माको हुनु पर्यो र त्यसपछि जीवनयापनका लागि गर्ने काम छुट्टै छँदैछन् वा आफ्नै जग्गा जीवन आफ्नै स्वव्यवसायबाट हुन्छ त्यो अत्यन्तै राम्रो छ। यदि हुँदैन भने मर्नु भएन, त्यसपछि सेवा गर्दा केही फरक पर्दैन, तर पहिलो सेवा परमात्माको हुनुपर्छ। त्यसैले अब हामीले यो बुझ्नुपर्छ कि मुख्य सेवा चाहिँ परमात्माको हो भने सहायक सेवा संसारको अथवा व्यावहारिक जीवनको हो र भगवान्का यिनै विशेषताहरू स्वामीजीले यहाँ बताउनु भएको छ र स्वामीजीका गहन आध्यात्मिक विचारहरूको प्रस्तुतीकरण हामीले स्वामीजीले यहाँ आफ्ना भित्र रहेका आफ्ना भावनाहरूलाई प्रकट गर्नुभएको छ। स्वामीजीका यी भावनाहरू सुन्दा भन्दा हामीलाई धेरै कुराको ज्ञान हुन्छ। भक्त हृदय कस्तो हुन्छ, वास्तवमा कसरी कस्ता तरङ्गहरू उठ्छन्, स्वामीजीका मनमा कहिले पनि यहाँ भौतिक चिज प्राप्तिका तरङ्गहरू कहिले पनि आएनन्। उहाँ राजा हुनुहुन्थ्यो, राज्यको विस्तारका कुराहरू पनि यहाँ कतै आएका छैनन्। खालि आध्यात्मिक उहाँले जुन शासन चलाउनु भएको थियो जुन राष्ट्रमा त्यो अत्यन्तै सुन्दर तरिकाबाट चलिरहेको थियो। हामीले जनक राजाका कथा पनि सुनेका छौँ। जनक एकजना ज्ञानी व्यक्ति हुनुहुन्थ्यो, परम ज्ञानी व्यक्ति हुनुहुन्थ्यो। उहाँमा काम क्रोध लोभ मोह मद मात्सर्य आदि यी सबै आन्तरिक शत्रुहरू समाप्त भइसकेका थिए र पनि उहाँको राज्य व्यवस्था यति सुन्दर थियो कि त्यस्तो उदाहरण दिने अर्को ठाउँ छैन। यसरी शासक जुन राज्यका शासन सत्तामा पुग्ने व्यक्तिहरू छन् त्यस्ता व्यक्तिहरूमा कसैप्रति भेदभाव छैन। यहाँ स्वामीजीलाई न तेरो न मेरो कुनै भेदभाव छैन। आफ्नो कर्तव्य सम्झेर सारा प्रजाहरूलाई आफ्नै सन्तान मान्नुभएको छ र उनीहरूलाई जे जस्ता सुविधा दिनुपर्ने हो त्यो दिनुभएको छ, जे जस्तो सेवा गर्नुपर्ने हो त्यो गर्नुभएको छ। यसरी समान रूपमा सबैलाई आफ्ना सन्तति मानेर राज्यसत्ता चलाउने हो भने हाम्रो देश पनि यो सुनको चरो हुन कति बेरै लाग्ने थियो। त्यसैले आध्यात्मिक बन्दा आध्यात्मतिर लाग्दा भगवान्तिर लाग्दा बाहिरी काम लथालिङ्ग हुन्छन् कि बिग्रिन्छन् कि भन्ने कुनै चिन्तै लिनु पर्दैन। सब कामहरू अझ राम्रोसँग हुन्छ किनकि लोभ लालच आग्रह पूर्वाग्रह केही पनि नहुने भएका कारणले अझ राम्रो किसिमबाट कार्यहरू हुन्छन् र यहाँ स्वामीजीले फेरि कामदेवलाई सम्बोधन गर्दै भन्नुहुन्छ, हे मदन हे कामदेव, त मेरा मनमा बस्न छाड। जुन सांसारिक इच्छा हो, वासनात्मक जुन चाहना हो, त्यो चाहना नै कामदेव हो, मदन हो र मनमा काम भावना रहेपछि रामको नाम जप्न गाह्रो हुन्छ। जहाँ काम त्यहाँ राम हुनुहुन्न, जहाँ राम रहनुहुन्छ त्यहाँ फेरि काम रहँदैन। त्यसैले यहाँ स्वामीजीले भन्नुहुन्छ, हे मदन हे कामदेव,
त मेरो मनमा बस्न छाड, किनकि मेरो मन श्री मुकुन्दको शरणारविन्दको धाम हो, भगवानको धाम हो मेरो मन त, अथवा निवास स्थल हो परमात्माको। त महादेवजीको भगवान शिवजीको अग्निबाट क्रिस भएको थिएस, दुब्लो भएको थिइस्, नदेखिने भएको थिइस्, अथवा जलेको थिइस्, के मुरारीको चक्रको पराक्रमलाई याद गरेको छैनस्? एकपल्ट तैँले धोका खाइसकिस्, भगवान शिवजीको क्रोध त माथि पर्यो र त अनङ्ग भइस्, अङ्गरहित भइस्। आज फेरि मेरो हृदय कमल भनेको मुकुन्दको निवासस्थल हो, धाम हो, त्यहाँ आएर बस्न खोज्दा फेरि चक्रबाट त जल्ने छस्, ध्वस्त हुने छस्। त्यसैले हे कामदेव, अब मेरो मनमा बस्न तैँले छाड भन्नुहुन्छ। यसरी सांसारिक काम वासना, लोभ मोह आदि सबै समाप्त भइसकेका छन् स्वामीजीको हृदयमा, अथवा हृदयबाट सब निस्किसकेका छन्, र पनि यिनले सजिलै त छाड्दैनन्, फेरि फेरि आउन खोज्दाखेरि मजाले हप्काएर भन्नुहुन्छ, अब यहाँ आइज, आइस भने तेरो दुर्गति नै हुनेछ, किनकि भगवान मुरारी, भगवान श्रीकृष्ण मेरो हृदय कमलमा बस्नुभएको छ, त्यो चक्रको स्वाद फेरि तैँले चाख्नेछस्। जसरी शिवजीको तेस्रो

मैले तँलाई हात जोड्छु। यस्ता नारायणको नामको जप गर, जसलाई परम तत्त्व भन्दछन् र जसको उच्चारण गर्दा मधुको धार झैँ आनन्दको धारा बहन्छ। त्यसैले भगवानको नामको जप गर भनेर जिब्रालाई पटक पटक स्वामीजीले सम्झाइरहनु भएको छ, आज्ञा दिइरहनु भएको छ। भएन भनेर हात जोडेर प्रार्थना गर्छु भन्नुहुन्छ। हे जिब्रो, जसरी भए पनि भगवानको नामको जप गर। योगमा भनिएको छ, यज्जपस तदर्थ भावन, जुन कुराको जप गरिन्छ पछि गएर त्यो भावमा भावित भइन्छ। भगवान्लाई सम्झिँदा सम्झिँदै सम्झिँदा सम्झिँदै भगवानको नाम जप्दा जप्दै भगवानमा नै तन्मय भइन्छ। जुन रूपको हामीले ध्यान गर्दछौँ, जुन नाम जप्दछौँ, पछि आफूलाई बिर्सेर त्यसमा तन्मय भएर आनन्द प्राप्त हुन्छ। त्यसैले नाम जपको, भगवानको स्वरूपको, ध्यानको ठुलो महत्त्व छ र स्वामीजीले यहाँ जिब्रोलाई सम्झाइरहनु भएको छ। कुनै गाह्रो छैन। हामी बरु तीर्थयात्रा गर्न तम्सिन्छौँ लाखौँ रुपियाँ खर्च गरेर, बाटोका अनेकौँ अवरोधहरू सहँदै, कहिले लड्दै पढ्दै बिरामी हुँदै जान बरु चाहन्छौँ, तर जिब्रो छ आफ्नो आफ्नो बसमा पनि छ, तर त्यो जिब्रोबाट जिउलाई हराएर भगवानको नाम जप्ने प्रयास हामीले कहिल्यै गरेनौँ, गर्दैनौँ। यति सजिलो हुँदा हुँदै पनि हामी बरु बाहिर भौतारिन्छौँ, भगवानको नाम जप्न हामीलाई त्यति गाह्रो हुन्छ। मलाई एउटा सम्झना आउँछ, यो बनारसको घटना हो। कुनै काम विशेषले एउटा मन्दिरमा हामी गएका थियौँ, त्यहीँ बसेका थियौँ। त्यहाँ एकजना साधु आइपुगे र ती साधुले बिहान भोजन गर्थे र दिनभरि कहाँ डुल्थे कसैले थाहा हुँदैन थियो। फेरि बेलुका आउँथे, भोजन गर्थे, शयन गर्थे, भोलिपल्ट भयो खानासाना खाने, भोजन गर्ने, त्यसपछि डुल्न निस्कने। लगभग एक हप्ता दस दिनसम्म त्यो साधुको यस्तै बानी रह्यो र त्यसपछि मर्खा मठादेशले भन्नुभयो, साधु भएर यसरी घुम्ने होइन, अब भोजन गरेपछि दिनभरि यहीँ बसेर मन्दिरमै बसेर राम नाम जप्ने भनेर हराउनु भयो, आज्ञा दिनुभयो। र एक दिन त ती साधुले जप गरे, बसे, तर भोलिपल्ट भजन सजन गरेर आफ्ना झोलातुम्बी लिएर उनी त्यहाँबाट निस्के। भनेपछि भगवानको नाम जपेर बस्न पनि यति गाह्रो, किनकि यो मन रमाउन चाहन्छ, डुल्न चाहन्छ, ओह्रालोतिर पानी बगे जस्तो बग्न चाहन्छ, तर एउटै कुरा पटक पटक दोहोऱ्याइरहन मनलाई मन लाग्दैन, कति रुचि लाग्दैन। तर यो अभ्यास गरिसकेपछि फेरि यसैमा रमाउन थाल्दछ। जस्तो कि एउटा जुन छाडा कुनै पशु छ, कहिले बाँधिएको छैन र पहिलो पटक त्यसलाई दाम्लोले किलोमा बाँधियो भने पहिला त्यो त्यसरी बाँधिएर बस्नै चाहँदैन, ऊ तन्किन्छ, यता जान्छ, तन्किन्छ, त्यताबाट छुट्टी पाइँदैन, अर्को साइड अर्को दिशातिर जान्छ, फेरि तन्किन्छ, फेरि अर्कोतिर जान्छ, तन्किन्छ, त्यहीँ घुम्छ, रिङ्छ, तन्किन्छ, अति नै गर्छ। त्यहाँबाट फुत्किनको लागि अनेक प्रयास गर्छ र गर्दै जाँदा गर्दै जाँदा अनि नसक्ने भएपछि अनि त्यो शान्त हुन्छ र स्थिर हुन्छ, त्यहीँ दाम्रो बाँधेकै अवस्थामा बस्छ, त्यहीँ दिएको कुरा खान्छ। त्यस्तै हाम्रो मन पनि त्यही छाडा छाडिएको पशु जस्तै हो, त्यसलाई बाँध्ने प्रयास हामीले कहिल्यै गरेका छैनौँ, यसलाई जहाँ जान्छ हामीले छाडिदिएका छौँ। राम्रो काममा गए पनि, नराम्रो काममा गए पनि, जहाँ गए पनि हामीले छाडा छाडिदिएका छौँ, त्यो स्वतन्त्र भएको छ मन। त्यसैले यस्तो स्वतन्त्र स्वच्छन्द भएको मनलाई भगवानको नाम रूपी किलोमा बाँध्न खोज्दाखेरि यो त भाग्न त खोजिहाल्छ, तर त्यो किलोमा राम्रोसँग यो किलो गाडेर र यो मनलाई त्यसमा बाँध्न सक्यौँ भने केही

समयपछि मन स्थिर हुन्छ र हामीले जहाँ लगाएका लगाउन चाहन्छौँ भगवान्को नाममा लगाउन चाहन्छौँ कि भगवान्को ध्यानमा लगाउन चाहन्छौँ कि अथवा कुनै ग्रन्थको पठन पाठमा लगाउन चाहन्छौँ कि कुनै व्यवहारिक काममा जहाँ लगाउन चाहे पनि मन ठिकसँग स्थिर भएर त्यहाँ बस्ने गर्दछ, त्यो बस्ने बानीको विकास हुन्छ मनमा। त्यसैले मनको स्थिरता हरेक क्षेत्रमा आवश्यक पर्छ, खालि आध्यात्मिक क्षेत्रमा मात्रै होइन, हामीले लेख्ने कुरामा पनि मनको स्थिरताको आवश्यकता पर्छ। अब शिल्पीहरूको लागि झन् अति आवश्यकता पर्छ, अब घरै बनाउने मिस्त्रीहरूको लागि पनि मन ध्यान अन्यत्र जाने हो भने लगाएको गाह्रो बाङ्गी हुनसक्छ, उठाएको फिल्लर बाङ्गी हुनसक्छ, त्यस्तै अझ मूर्ति आदि बनाउनको लागि त्यहाँतिर बिग्रिहाल्छ। त्यस्तै भजन बनाउनेले पनि ध्यानपूर्वक बनाउने हो भने त्यो ठिक हुन्छ, नभए नुन राखे कि राखिन, अब कति राख्नेमा के गरियो, ध्यान अन्तै गयो उता डढिसकेछ, यस्ता अनेक समस्याहरू आउँछन्। त्यसैले मनको एकाग्रता हरेक ठाउँमा त्यत्तिकै आवश्यकता छ र आध्यात्मिक क्षेत्रमा त छँदैछ यसको। त्यसैले यहाँ स्वामीजीले जिब्रोलाई यहाँ आदेश दिँदै हुनुहुन्छ, आदेश मात्रै होइन प्रार्थना पनि गर्न चुक्नु भएको छैन, हात जोडेर भन्छु तैँले भगवान्को नाम जप गर भनेर। र हामीले समझेका यस्तै गहन्तम भावहरूको चर्चा गर्दै जानेछौँ। आजको लागि भने यति नै, र म नारायण साहबकोबाट पनि बिदा चाहन्छु। तपाईँको दिन शुभ रहोस्, मङ्गलमय रहोस्।

0: कालिका एफएम 95.2
1: रंग बहार रंग बहार
2: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
1: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
1: बर्जर पेन्स
3: कता हेरे कि
4: तेल खोज्दै हिँडेको हेर न शुद्ध मिसावट नभएको तेल आजकल त पाउन नै गाह्रो
3: ठाउँमा जानु पर्छ नि ल हाम्रै भरतपुर 11 रहेको वशिष्ठ तेल उद्योगमा जाऊ न त्यहाँ त अत्याधुनिक प्रविधिबाट सफा गरी शुद्ध तेल उत्पादन गरिन्छ उत्पादन गर्ने ठाउँ पनि आहा कति सफा हाम्रै किचन जस्तो त्यस्तो सफा तेल मिल मैले आजसम्म अन्त कतै देखेकै छैन
5: स्वस्थ जीवन र मिठो स्वादका लागि वशिष्ठ तेल उद्योगबाट उत्पादित खाटी तेलहरू तोरीको तेल कालो तिलको तेल सरसोको तेल आलसको तेल भाङ्गोको तेल र बदामको तेलहरू नै प्रयोग गर्नुहोस् सफाई र शुद्धता वशिष्ठको प्रतिबद्धता वशिष्ठ तेल उद्योग भरतपुर 11 मुक्तिनगर आका अस्पताल अगाडि पहिलो बाटोमा सम्पर्क नम्बर 98550509005
6: ग्लोबल करियरको सुरुवात होटल र आइटी सँग सिप शिक्षा र सम्भावनाको संगम आरम्भ कलेज
7: जहाँ अनुभवी शिक्षकको मार्गदर्शनमा प्रयोगात्मक र व्यवहारिक शिक्षा प्रणाली सँगै आधुनिक प्रविधिसँग सिक्ने अवसर मिल्छ
6: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट बिआइटी र ब्याचलर अफ होटल म्यानेजमेन्ट बिएचएम विषयमा सीमित सिटमा भर्ना खुलेको हुँदा सिट सुरक्षित गर्नुहोस्
7: आरम्भ कलेज जहाँ सेवा कला र सूचना प्रविधि सँगै फस्टाउँछ नवीनतम नेपाल कला
6: भर्ना एवं अन्य जानकारीका लागि आरम्भ कलेज भरतपुर 11 नहर चोक बाइपास रोड सम्पर्क नम्बर 056513664 मोबाइल 98550033664 र 98550335
4: ए बुहारी कता छौ एक गिलास दुध ल्याऊ त
8: सानु मलाई दही है
9: मलाई चाहिँ घिउ दिनुस् है
4: हुन्छ हुन्छ यो सबको लागि त भवानी दिदी छँदैछ नि
10: अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित तथा उत्पादित दुध दही घिउ पनिर चीज छुर्पी एवं अन्य दुग्धजन्य पदार्थ खोजी प्रयोग गर्ने गरौँ
6: साथै मन हरर र हुने खाँदा मिठो जिउ शीतल बनाउने भवानीको म्याङ्गो र भेनिला लस्सी स्वाद अनि शक्तिको बेजोड मिश्रण भवानी डेरीको उत्कृष्ट उत्पादन शाखाहरू भरतपुर 10 दिपेन्द्र चोक भरतपुर 7 गौतम चोक भरतपुर 11 विशाल चोक र हाई स्कुल रोड टाढे लगायत सम्पूर्ण बजारमा उपलब्ध छ
11: ओहो काका म त हजुरको खुट्टा भाँचेको छ भने थाहा पाएर भेट्न हिँडेको हजुर त निको भएर पनि मर्निङ वाक गर्न लागिसक्नु भएछ त
12: नारायणी सामुदायिक हस्पिटल भएपछि के चिन्ता त्यहाँ त 24 घन्टा दुर्घटनाबाट भएका घाइतेहरूलाई सेवा प्रदान गरिने ट्रमा सेन्टरको व्यवस्था छ अनि अत्याधुनिक मेसिनबाट जाँच गरी वरिष्ठ डाक्टरहरूले उपचार गरेपछि त हात खुट्टा भाँचिएको टाउको फुटेको नसा च्यापिएको ढाड भाँचिएको जस्ता समस्याहरूको तुरुन्तै सफल उपचार हुँदो रहेछ
11: त्यही त काका पोहोर साल मेरो ढाड भाँचिँदा पनि नारायणी सामुदायिकमै गएर उपचार गरेको अहिले त पहिलेको जस्तै भइसक्यो
13: सुविधा सम्पन्न भवन स्वच्छ सफा कोठा डाक्टर तथा नर्सहरूद्वारा परिवारको सदस्यले जस्तै नियमित हेरविचार गरिने
14: नारायणी सामुदायिक हस्पिटल भरतपुर चितवन
15: फोन 056493817 493211 र मोबाइल 98442096131
16: नारायणम हजुरबा नारायणम हाता घन्टी बोकेर कता हिँड्नु भयो
17: देवपाठमा गएर पूजा गरौँ भनेको त्यही भएर पूजा सामग्रीको जो पनि गर्नु छ यसो बजार जान लागेको अनि पण्डितलाई पनि भन्नु पर्ने छ
16: हजुर बा पनि देवघाट गएर पूजा गर्ने भएपछि त नेउपानेजी हुनुहुन्छ त नेउपाने खाजा घर तथा धार्मिक पसल त्यहाँ गएपछि पूजाका सम्पूर्ण सामान पनि त्यही पाइन्छ पूजा गर्ने पण्डितको जो पनि त्यहीबाट हुन्छ अनि क्याटरिङको सुविधा पनि छ बास बस्नलाई पनि चिन्ता लिनै पर्दैन, बास बस्ने व्यवस्था पनि त्यहीबाट गरिदिन्छन्।
18: न्यौपाने खाजाघर तथा धार्मिक पसल भरतपुर महानगरपालिका वडा नम्बर 1 देवघाट चितवन, प्रोप्राइटर बुद्धि सागर न्यौपाने, सम्पर्क 98450 64 286।

0: मनशान्ति आराधना र उपहारका लागि
1: स्वदेशमा बनेको कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: दाइपो
3: के भयो नानुलाई?
2: यो त स्कुल जाने बेला म सधैँ यस्तै हो।
4: बाबा स्कुल छिटो जान्न, वी आर गेटिङ लेट फर स्कुल, लेट्स गो टु स्कुल।
2: ए बाबु त कति ज्ञानी, कुन स्कुल हो बाबुको?
4: स्टार्स मोन्टेसोरी एकेडेमी।
5: चाइल्ड साइकोलोजी र चाइल्ड राइट्स लाई ध्यानमा राखेर मोन्टेसोरी ट्रेन्ड टिचर द्वारा अध्यापन गराइने
2: स्टार्स मोन्टेसोरी एकेडेमी पालिखे चोक पोखरा र भरतपुर 11 मालपोत चोक।
5: सम्पर्क फोन 056-490-037 98-550-61-037। स्टार्स मोन्टेसोरी एकेडेमी, जहाँबाट तपाईँका नानी बाबुको भविष्य निर्माणको पाइला सुरु हुन्छ।
6: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
7: मेरो नाम चन्द्र कुमारी लामिछाने, म हर्कापुर 12 हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने। अनि नानीले वैदिकमा जाऊँ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गऱ्यौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गयौँ। अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो।
8: सुमाया सुधार पितर माडी मरे, त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँबाट झस्कानी र नि पटाउनी गल्नी, अनि भतते पोल्ने, दुख्ने बेसी पटाउनी, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान त पनि दिनुभयो, त्यो गर्दा गर्दै अनि त्यतिकै हिँड्न सक्ने भएको।
6: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98-550-50-934।
9: जोर्नी पुनस्थापना तथा उन्नत उपचारमा समर्पित समीट हेल्थ केयर हस्पिटल बेलायत र देशकै प्रमुख अस्पतालको अनुभव सहितका सिनियर कन्सल्टेन्टको टिम तपाईँको सेवामा।
10: दूरबीन प्रविधिद्वारा महिलाको पाठेघर, डिम्बाशय तथा डिम्ब नलीको शल्यक्रिया अब एकै ठाउँमा।
9: भेरिकोज भेनको लागि लेजरद्वारा अपरेसन सेवा।
10: समेट हेल्थ केयर हस्पिटल भरतपुर 9 केन्द्रीय बस टर्मिनल, फोन नम्बर 056-595-2664।
11: Looking for the perfect start to your child's education? Welcome to Everest Preschool, the first step to success. Located at Bharatpur 12 Thani Chowk Chitwan, we provide a clean, spacious environment with well-equipped classrooms featuring LED monitors and CCTV surveillance connected to high-speed internet, air conditioning to maintain room temperature throughout all seasons, and plenty of educational materials. We limit the number of students to ensure personalized attention and individual guidance, helping your child grow and thrive in an engaging, supportive setting. Our young and dynamic facilitators use a well-designed curriculum to build a strong foundation for your child. And we serve hygienic meals prepared under the guidance of food experts. Backed by a team of professionals with over 15 years of excellence in early childhood education, we guarantee your child's success from day one. For further details, call us at 056-515-039 or 98-550-31039. Log on to www.everestpreschool.edu.np or find us on Facebook at www.facebook.com/Everest Preschool Nepal. Everest Preschool, the first step to success. Promoted by Stars Montessori Academy, Pokhara and Bharatpur.
12: Hey, Khushiram Kaka, machala dana halde hununcha ta. Ani machala ni dana chahinchha ra bhaneko. Pani bhaye ta bhaihalyo ni. Lyau pokhari ko deal ko ghas haldine ho. खाइहाल्छन् नि, किन पैसा खर्च गर्नु पर्यो?
13: अन्नपूर्ण माछा दाना उद्योगको मत्स्य राजा दाना खर्च होइन, लगानी हो धनीराम बाबु। ल हेर त, मेरो पोखरीका माछा कति ठुला भइसके, आजसम्म रोग लागेर एउटा पनि मरेको छैन। माछाले दाना हाल्ने बेलामा यसरी अरूको पोखरीमा लखर लखर लखर डुल्दै हिँड्छौ, अनि माछा बेच्ने बेलामा मेरो त माछा नै बढेन मरे भन्दै छिमेकीले कमाएको रिस गर्छौ। नाम मात्र धनीराम भएर पैसा आउँदैन बाबु, पैसा कमाउन त मत्स्य राजा दाना खुवाउनु पर्यो नि।
14: माछाको सम्पूर्ण वृद्धि विकासको लागि युरोपियन टेक्नोलोजीबाट उत्पादित अन्नपूर्ण माछा दाना उद्योगको उत्कृष्ट उत्पादन मत्स्य राजा माछाको तैरिने दाना नै प्रयोग गरौँ। स्वस्थ जीवनको लागि माछा अनि स्वस्थ माछाको लागि मत्स्य राजा दाना। अन्य जानकारीको लागि अन्नपूर्ण माछा दाना उद्योग खैरहनी 3 गोटसोर चितवन मोबाइल 97045 15000
15: पाल्स फिसर फिस्टुला र पेटोका बिरामीहरूलाई विशेष जानकारी यही आश्विन 3 गते शनिबारका दिन काठमाडौँका वरिष्ठ आयुर्वेद विशेषज्ञ डाक्टर दुर्गा आयुर्वेद औषधालय पोखरा बसपाग नारायणगढमा आउनुहुन्छ। नयाँ तथा पुरानो पाल्स, दिशाघर दुख्ने, पोल्ने, दिशाघरबाट रगत बग्ने, दिशाघरमा मासु पलाएको, दिशाघर चिलाउने, पटक पटक दोहिरहने पाल्स फिसर फिस्टुलाका साथै कब्जियत, गानुगोला, ग्यास्ट्रिक, मधुमेह, पत्थरी, प्रोस्टेट बढेको, युरिक एसिड, बाथ व्याधि एवं स्त्री प्रसुति तथा यौन सम्बन्धी समस्या भएका बिरामीहरूले उपचारको लागि सम्पर्क गर्नुहुन जानकारी गराउँदछौ। पाइल्स एवं फिस्टुला रोगको उपचार औषधि तथा छारसूत्र विधिबाट गरिन्छ। नाम दर्ता फोनबाट पनि गर्न सकिनेछ। साथै अन्य दिन निशुल्क बिरामी जाँच तथा परामर्श सेवा उपलब्ध छ। सम्पर्क दुर्गा आयुर्वेद औषधालय पोखरा बसपाक नारायणगढ चितवन फोन 0556126670।
16: तीजको रमाइलो, परिवारको खुसी अनि अविस्मरणीय कार्यक्रम अब एउटै उत्कृष्ट गन्तव्य धावन पार्टी प्यालेस भरतपुर 11 जागृति चोक।
17: साधारण सभा, विवाह, वर्षबन्ध, सेमिनार, गोष्ठी, बर्थडे पार्टीदेखि तीज विशेष कार्यक्रमसम्म सुविधा सम्पन्न आफ्नै भवनमा 4 अत्याधुनिक हल, एउटै हलमा 1000 जनासम्मको क्षमता, स्विमिङ पुल, रेस्टुरेन्ट, बार र प्रशस्त पार्किङ सुविधा।
16: यस तीजमा विशेष छुट, स्वादिष्ट हाइजेनिक खाना र सुन्दर शान्त वातावरणमा आफ्नो कार्यक्रमलाई अझ विशेष बनाउनुहोस्।
17: आजै बुकिङ गर्नुहोस्। धावन पार्टी प्यालेस भरतपुर 11 जागृति चोक मालपुर चोकबाट 500 मिटर पूर्व। फोन 0556-490-1999 मोबाइल 98550-49070।

0: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
1: स्टुडियो टाइम चेक। यो समय
2: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली भरतपुर 9 केन्द्रीय बस पार्क चितवन।
3: उच्च शिक्षा दिनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, ISPT, कोरियन, अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली भरतपुर ओह्रालो नारायणगढ।
4: यति बेला बिहानको 5 बजेको छ। It's 5 AM।

0: कालिका एफएम 95.2 निरन्तरको साथी।
1: ओहो, बर्बादै भयो नि भनेको छ्या।
2: के भयो दिदी?
1: हेर न बाबु, यो सेफ्टी ट्याङ्की बरियर फोर्नै माथि आएर घरै गनाएर बसिखानु भएन।
3: कस्तो गनाएको? 6,000 लिटर क्षमताको ट्याङ्की भएको न्यू मनकामना सेफ्टी ट्याङ्कीलाई बोलाइहाल्नुहोस् दिदी। भ्याकुम लगाएर माटो गिटी बालुवा जे आउँछ एकैछिनमा सफा गरिदिन्छ। न्यू मनकामना सेफ्टी ट्याङ्की सफाई। त्यहाँको फोन नम्बर चाहिँ 98550 62 331। टिप्नु है।
4: अन्य चिकित्सा पद्धतिबाट निको हुन नसकेको जुनसुकै पुरानो भन्दा पुरानो असाध्य रोगहरूको होमियोपेथिक उपचारद्वारा निर्मूल हुने तथा अपरेसन नगरी निको नहुने जस्ता रोगहरूको पनि होमियोपेथिक औषधिबाट सफलतापूर्वक उपचार हुने वरिष्ठ होमियोफिजिसियन डाक्टर एसके नेउपानेको दावी।
5: साथै पाइल्स, फिस्टुला, फिसर, कब्जियत, खाना अरुचि हुने, मधुमेह, पत्थरी, जन्डिस, गानु गोला, हात खुट्टा पोल्ने, झमझमाउने, घोडाको जोड्नी दुख्ने, हड्डी खिएको, नसा च्यातिएको बिरामीहरूले यथाशीघ्र सम्पर्क गर्नुहोस्।
6: सम्पर्क विवेक होमियो क्लिनिक, भरतपुर केन्द्रीय टर्मिनल बस पार्क, सरकपुर। फोन 0556-595-8-84। उपचार समय बिहान 7 बजेदेखि 11 बजेसम्म, दिउँसो 2 बजेबाट साँझ 5 बजेसम्म, शनिबार क्लिनिक बन्द रहनेछ।
7: होइन दाइ, घर बनाउँदै हुनुहुन्छ अनि झ्याल ढोकाको बारेमा चाहिँ के सोच्नु भएको छ नि?
8: सबैतिर बुझेर मनकामना युपिभिसी का झ्याल ढोका नै राख्ने निर्णय गरे भाइ मैले त।
7: मनकामना युपिभिसी का झ्याल ढोका
8: हो भाइ, अन्य भन्दा सस्तोमा तुर्किस टेक्नोलोजीमा बनेका गुणस्तरीय युपिभिसी साथै एसपी बोर्ड फिटिङ, ग्लेजिङ पार्टिसन, स्टिल रेलिङ, टफन्ड ग्लास तथा रेलिङ फिटिङ, अल्मुनियम ग्लेजिङ पार्टिसन आदि सबै एकै ठाउँमा पाएपछि धायाँ बायाँ लागिन म त।
9: घाम पानी र आगोले केही हुने, किरा धमिरा खिया नलाग्ने, बाङ्गो टिङ्गो र त्रिपट नहुने, रङ रोकन गर्नै नपर्ने, तापक्रम मैत्री, हेर्दा आकर्षक, मनोकामना युपिभिसी का झ्याल ढोका पार्टिसन र छानो नै प्रयोग गरी वर्षौ वर्ष झोक्क हुनुहोस्।
10: अब युपिभिसी होइन, मनोकामना युपिभिसी भन्नुहोस्।
11: सम्पर्क मनकामना युपिभिसी झ्याल ढोका संसार, भरतपुर 9 आस्था चोक। मोबाइल 98550-80618, 98550-58987।
12: सबैले एकपटक यता सुन्नुहोस् त, छातीमा भारीपन वा दबावको अनुभूति हुनु, सास फेर्न गाह्रो हुनु, अचानक चिडचिड पसिना आउनु, चक्कर आउनु वा थकान महसुस हुनु, स्वास्थ्य अचानक बिग्री बान्ता हुनु, अचानक कम वा उच्च रक्तचाप हुनु लगायतका लक्षणहरू हृदयघातका हुन सक्छन्। तपाईँ वा तपाईँका नजिकका कसैलाई यस्ता समस्या देखिएको छ भने तुरुन्त भरतपुर दूरसञ्चार रोडमा रहेको चितवन मुटु अस्पतालमा आएर समयमा नै उपचार गराई
13: वरिष्ठ मुटु रोग विशेषज्ञहरूबाट बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म ओपिडी सेवा, अत्याधुनिक प्रविधिको साथमा 24 घण्टा आकस्मिक सेवा सहित अत्याधुनिक क्याथल्याब, फिलिप्स, एजुरियन जडान, एन्जियोग्राफी, एन्जियोप्लास्टियो, अस्थायी तथा स्थायी पेजमेकर जडान साथै पेजमेकर ब्याट्री फेर्ने सेवा लगायत सेवाहरू, इन्टरभेसनल रेडियोलोजी पेरिफेरल, इटिबिडी र इएसई लगायतका सेवाहरू उपलब्ध गराई मुटु रोग सम्बन्धी विभिन्न जाँचहरू गरी उपचार भइरहेको जानकारी गराउँदछौ।
12: स्वस्थ मुटु, स्वस्थ जीवन हाम्रो चाहना। चितवन मुटु अस्पताल प्राली, दूरसञ्चार रोड भरतपुर 10 चितवन। फोन 0556-598-340, 598-1140।
14: शुभ दिनलाई बनाउनुहोस् झनै यादगार, जहाँ खुशी र आतिथ्यता मिसिन्छन् एकै ठाउँमा।
15: सीएमटी होटल, जहाँ प्रेमको सबलाई मिल्छ लग्जरी टच, अत्याधुनिक हल, ओपन किचन, वीआईपी वेटिंग रूम, स्वच्छ र स्वादिष्ट घरको जस्तै खाना, लग्जरी रूम, स्विमिङ पुल, गार्डन, पार्टी एरिया, पर्याप्त पार्किङ, सबै सुविधा एकै ठाउँमा।
14: प्रोफेसनल टिमबाट तपाईँहरूको उत्कृष्ट सेवाको लागि
15: सीएमटी होटल हाकिम चौक, फोन नम्बर 0556-94403 र मोबाइल 98550-74933।
16: हेलो,
17: सुन न भाई बुहारी, काठमाडौँबाट आउँदैछन्, कहीँ अलि फरक ठाउँमा जाउँ न, यस पटकको बसाइ विशेष बनाउनु पर्छ है।
16: ल्यान्डमार्क फार्म हाउस जाउँ न, हुन्न, अनि भोलिपल्ट बागमारा सौराहा जाउँ, ल्यान्डमार्क फरेस्ट पार्कमा।
17: भाइले अफिसको कन्फरेन्स र सेमिनार भरतपुरमा गर्नुपर्ने थियो भन्दै थिए, के गर्ने होला?
16: भइहाल्छ नि, कन्फरेन्स सेमिनार मिटिङ गर्नु परे भरतपुर हाइटमा रहेको ल्यान्डमार्क नारायणीमा गरौला।
17: सबै ठाउँमा ल्यान्डमार्क होटेल एन्ड रिसोर्टको सेवा गजब रहेछ त।
2: विगत 35 वर्षदेखि नेपालको आतिथ्य क्षेत्रमा सेवा दिँदै आइरहेको होटल सेन ल्यान्डमार्क होटल एन्ड रिसोर्ट काठमाडौँ पोखरा बागमा र सौराहा भैरहवा भरतपुर अनि भुवनचार देखभाटमा पनि कर्पोरेट अफिस गरीधारा काठमाडौँ फोन 01-40-47-06 र 40-47-07
18: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
19: मेरो नाम चन्द्रकुमारी लामिछाने, म हर्कापुर 12 हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने। अनि नानीले वैदिकमा जाऊ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गऱ्यौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गएन। अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो।
20: सुमाया सुधार तितर माडी मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँबाट झस्कानी र नि पटाउनी गल्नी अनि भतते पोल्नी दुख्ने बेसी पटाउनी सुतेको सुते हुने सुते सुते खाने भात अनि त्यहाँ हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहाँ बहने त्यहाँबाट त्यहाँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान त पनि दिनु भयो, त्यो गर्दा गर्दै त्यतिकै हिँड्न सक्ने भएको।
18: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
21: नेशनल सिटी हस्पिटल अत्याधुनिक सुविधा विशेषज्ञ चिकित्सकहरूको टोली सहित सदैव तपाईँहरूको गुणस्तरीय स्वास्थ्य सेवामा
22: 24 घंटा इमर्जेन्सी सेवा आईसीयू एनआईसीयू ल्याब बिना चिरफर दूरबीन को माध्यम बाट गरिने साना ठूला अपरेशन लगायत संपूर्ण अत्याधुनिक सेवाहरू।
21: पेट कलेजो आन्द्रा संबंधी समस्या बाल रोग स्त्री रोग नाक कान घाटी रोग हाड़ जोर्नी यूरोलॉजी छाला तथा यौन रोग र नशा रोग क्यान्सर लगायत का विभिन्न रोगहरूको विशेषज्ञ डाक्टरहरू तपाईको स्वास्थ्य को रक्षा गर्न तत्पर छन्।
22: कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोष को स्वास्थ्य सुविधा पनि उपलब्ध छ। साथै 70 वर्ष भन्दा माथि उमेरका बिरामीहरूको लागि अस्पतालको सेवामा 15% छुट।
21: नेशनल सिटी हस्पिटल लिमिटेड समर्पित सेवा सहित उत्कृष्ट उपचार भरतपुर 10-24 कोटी अस्पताल रोड, सम्पर्क नम्बर 056-493-611।
22: पुरानो र दीर्घ रोगीहरूलाई निरोगी बनाउँदै बारम्बार अस्पताल धाउँदा पनि निको नभएका बिरामीहरूका लागि वरदान साबित हुँदै रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय के भन्छन् त उपचार गराएर आएका बिरामीहरू।
23: मलाई दिसा गर्ने बेलामा मोरमला जस्तै भयो, ग्यास्ट्रिकले बढी सताएर अनि पहिले त्यहाँ राम्रो हुन्छ रे भनेर आएको, अहिले चाहिँ विषेक भयो, पालि भगवान सरे भयो।
24: मलाई दम खोकी स्या स्या हुन्थ्यो, ज्यान कर्कर खान्थ्यो, रोग बोकेरै मर्छु कि जस्तो भयो थियो। छोरा बुहारी पनि अस्पताल बोकेर लाँदा लाँदा उनीहरू नि हैरान परिसकेका थिए, त्यस्तो मान्छे पनि यस्तो हुँदो रहेछ, आफैलाई विश्वास नलाग जस्तो भयो।
22: बिना अपरेसन पाल्स पिनास पत्थरी लगायत बच्चादेखि वृद्धसम्म जुनसुकै स्वास्थ्य समस्याको सफल उपचार विश्वास अनुभव र प्राकृतिक उपचारको भरोसा रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय पुलचोक नारायणगढ कैलाश पेट्रोल पम्प अगाडि 20 मिटर उत्तरतर्फ नारायणी नदी किनार। सम्पर्क 056-595-954 र 98-451-81-115।
25: गर्मीको मौसम पनि छ, हाम्रो स्कुलको अतिरिक्त क्रियाकलाप अन्तर्गत स्विमिङ खेल्न हाम्रा विद्यार्थीहरूलाई कहाँ लैजाने हो?
22: अन्तत लैजाने कुरै भएन नि, डल्फिन फन पार्क एन्ड रिसोर्ट भरतपुर 9 शरदपुरमा लैजाने हो। त्यहाँ स्कुल कलेज अनि मोन्टेसोरीका विद्यार्थीहरूको लागि पौडी टिकटमा फ्री खाजाको सुविधा पनि छ, अनि बच्चाहरू र ठुला मान्छेको लागि छुट्टा छुट्टै सुरक्षित स्विमिङ पुल पनि छ, आकर्षक बगैँचा र खेल सामग्रीहरू पनि छन्। बच्चाहरू त्यहाँ गएपछि त एकदमै रमाउँछन्।
21: मज्जाको स्वादिष्ट परिकार, विवाह पार्टी र इभेन्ट्सका लागि विशेष पार्टी हल, आकर्षक नाइट लाइटनिङ गार्डन, निशुल्क प्रवेश अनि ग्रुपमा आउनेलाई विशेष छुट।
22: डल्फिन फन पार्क एन्ड रिसोर्ट, जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ।
21: स्टेप बाई स्टेप स्कुल अगाडि भरतपुर 9 शरदपुर, फोन 056-490-903 र 98-550-65-903।
26: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
12: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्यादभित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोजभित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
14: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 9855607359 र 9855607359।
0: जय माता मौलाकाली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौलाकालीका।
1: मौलाकालीका माताको दर्शनलाई सहज बनाएको छ मौलाकाली केबलकारले।
0: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौलाकालीका मन्दिर।
1: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली।
0: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली।
1: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली। मौलाकाली केबलकार गैंडाकोट 1 नवलपुर।
3: DMMCH स्तरका विशेषज्ञबाट सेवा प्रदान गरिने समिट हेल्थ केयर हस्पिटल प्राली अन्तर्राष्ट्रिय स्तरको प्रोटोकल सहित हजुरहरूको सेवामा भरतपुर 9 को पहिलो र एक मात्र अस्पताल समिट हेल्थ केयर हस्पिटल प्राली भरतपुर 9 केन्द्रीय बस पार्क चितवन। फोन 0556595264।
4: Hey yo, that Jalmuri

0: तालको उत्कृष्ट उत्पादन रिजाल्स पिरो चटपटे झालमुरी।
1: हे भगवान, खेतमा तरकारी लगाउने बेला भइसक्यो, आ मोल कतै पाइए छैन, अब के गर्ने होला?
2: लौ न प्रभु, खेतमा तोरी लाउने समय सकिन थाल्यो तर मल कतै पाइएन, अब के गर्ने होला?
3: आलुको खेतमा मल भएन, अब म के गरौ? यसपालि पनि खेती बिग्रिने भयो।
4: गहुँ लाउन त सोचेको तर मलै छैन, कुनै उपाय गर प्रभु।
5: ए किसान हो, अब मलको खोजीमा समय खर्च नगर, बरु झट्ट अविनाश फर्टिलाइजर्सलाई सम्पर्क गरी कुखुराको सुलीबाट उत्पादित भुस रहित जैविक मल ल्याएर आफ्नो अन्न र तरकारी बालीलाई ऊर्जा प्रदान गर, यसैमा तिम्रो भलाइ छ।
6: युरोपियन मेसिनबाट नेपालमै पहिलो पटक नवीनतम प्रविधिको प्रयोग गरी कुखुराको शुद्ध सुलीबाट जैविक मल उत्पादन गर्ने अविनाश ग्रुप अफ पोल्ट्रीको अविनाश फर्टिलाइजर्सलाई सम्पर्क गर्नुहोस्। सम्पर्क ठेगाना टिपिहाल्नुहोस् त, अविनाश फर्टिलाइजर्स प्राली, आनन्द मार्ग, नारायणगढ चितवन। फोन 0555 98715 तथा मोबाइल नम्बर 98029703555 र 98029703345।
7: आयुर्वेदिक उपचार पद्धति सँगै उच्च स्तरीय स्वास्थ्य सेवा आयुशक्ति आयुर्वेद क्लिनिक सप्त गण्डकी चोक चित्रसेन टोल भरतपुर 10 मा।
8: प्रत्येक दिन दक्ष अनुभवी वरिष्ठ आयुर्वेद चिकित्सकहरू डाक्टर रिद्धि बासोला र डाक्टर एन्थस पुरा थोकीद्वारा पायल्स, फिसर, फिस्टुला लगायत मलद्वार सम्बन्धी रोगहरूको चार सूत्र विधिद्वारा सफल उपचार।
7: हार्ड जोर्नी, नसा तथा बाथ रोग एवं पिनास, माइग्रेन तथा एलर्जी जस्ता रोगहरूको पञ्चकर्म पद्धतिद्वारा सफल उपचार।
8: साथै पेट सम्बन्धी सम्पूर्ण समस्याहरू, श्वास प्रश्वास, छाला, यौन, मनोरोग सम्बन्धी सम्पूर्ण समस्याहरूको सफल उपचार।
7: विशेषत यहाँ महिलाहरूको लागि लामो समय आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चितवनमा आफ्नो अनुभव सङ्गाल्नु भएकी डाक्टर रिद्धि बास्तोलाद्वारा महिला सम्बन्धी सम्पूर्ण समस्याहरूको सफल उपचार गरिन्छ।
8: आयुशक्ति आयुर्वेद क्लिनिक सप्त गण्डकी चोक चित्रसेन टोल भरतपुर 10 चितवन।
7: सम्पर्क नम्बर 0556 511 818 र 98550 35 818।
8: परम्परागत सौन्दर्य होस् वा आधुनिक आकर्षण,
7: तपाईँको चाहना, शैली र विशेष अवसरलाई अझ विशेष बनाउने गहनाहरू अब एउटै छाना मुनि।
8: स्वागत छ आर्यन ज्वेलर्स, सही चोक नारायणगढमा।
7: यहाँ पाइन्छन् आकर्षक सुन चाँदी तथा हिराका गहना,
8: परम्परा र आधुनिकताको सुन्दर संयोजन भएका डिजाइनहरू,
7: तपाईँको रोजाई अनुसार कस्टम डिजाइनका गहना,
8: राशि अनुसारका बहुमूल्य पत्थरहरू,
7: विवाह, व्रतबन्ध, जन्मदिन तथा हरेक विशेष अवसरका लागि उत्कृष्ट गहनाहरू।
8: विश्वास गुणस्तर र आकर्षक डिजाइनको पहिलो रोजाई
7: आर्यन ज्वेलर्स, सही चोक नारायणगढ। फोन नम्बर 98550 15 141।
9: दूर संचार रोड भरतपुर 10 मा अवस्थित चितवन मोडेल अस्पताल अब नयाँ व्यवस्थापन सहित भरोसा हस्पिटल चितवन प्रालीको नाममा सञ्चालित भइरहेको कुरा सबैलाई जानकारी गराइन्छ। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा, फार्मेसी सेवा, ल्याब सेवा, एक्सरे, आईसीयू सेवा उपलब्ध छ।
10: अत्याधुनिक उपकरण तथा सेवा सुविधा सहित विशेषज्ञ डाक्टरहरूद्वारा स्तन क्यान्सर, नाक कान घाँटी, मुटु रोग, मूत्र रोग, बाल बालिका सम्बन्धी रोग, हार्ट टोनिक तथा नसा सम्बन्धी रोग, जनरल सर्जरी लगायत सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। साथै अत्याधुनिक उपकरण सहितको हिस्टोप्याथोलोजी सेवा सञ्चालनमा आएको जानकारी गराउन चाहन्छौ।
9: सम्पर्क भरोसा हस्पिटल चितवन प्राली, दूर संचार रोड भरतपुर 10 चितवन। फोन 0556 94 60 594 60।
11: बाढीबाट जोगिन पूर्व तयारी गरौ, नदी किनारमा घरगोठ बनाउँदै नबनाऊ, घर छेउका खोला नदीमा बेलैमा तटबन्धन लगाऊ, वर्षायाममा सधैँ मोबाइलमा पर्याप्त ब्यालेन्स र ब्याट्री राखौ, वर्षा र बाढीको अवस्था बारे टोल फ्री नम्बर 1155 वा रेडियो टिभीबाट नियमित जानकारी लिने गरौँ। नदीमा बढेको पानी, ड्याम र तटबन्धनको अवस्था बारे बेला बेलामा जानकारी लिँदै गरौँ। प्रहरी, सुरक्षा निकाय र एम्बुलेन्सको नम्बर मोबाइलमा सेभ गरेर राखौँ, सकिन्छ भने कण्ठ पारौँ। आफ्नो गाउँ ठाउँ र वडामा सबै मिलेर रबरका ढुङ्गा, लाइफ ज्याकेट, डोरी, बाँस र प्राथमिक उपचारका सामग्रीहरूको जोहो गरेर सुरक्षित राखौँ। आपत विपदका लागि अन्न, दाल, नुन, तेल र साबुन जस्ता अत्यावश्यक सामग्री घरको सबैभन्दा अग्लो ठाउँमा
7: राखौ। नागरिकता, लाल पुर्जा, लाइसेन्स, पासपोर्ट जस्ता महत्वपूर्ण कागजात पत्र र औषधि प्लास्टिकले राम्ररी पोको पारेर घरको अग्लो ठाउँमा राखौ। टर्च, डोरी, सिटी, लौरो जस्तो सामान सजिलै भेटिने ठाउँमा राखौ। कालिका नगरपालिका नगर कार्यपालिकाको कार्यालय रेडक्रस ग्राम कालिका चितवनद्वारा जनहितमा जारी सन्देश।
12: ए माइला, यो त्रिपाल टाँगेर घरमा के गर्न लागेको भने?
13: अब बर्खा लाग्यो क्याप्टेन काका, हावा हुरी पानीले रङ खुइलिन्छ भनेर त्रिपाल उडाउन लाग्यो नि।
12: ल, यसरी त्रिपाल उडाएर साध्य हुन्छ त माइला? मैले जस्तै उच्च गुणस्तरीय आकर्षक वर्षौ वर्ष टिकाउ हुने 10 वर्षको ग्यारेन्टी भएको टाटा पेन्ट्सको लुकोल एक्सटेरियर इमल्सन लगाउनु पर्छ अनि पो ढुक्क हुन्छ त।
14: नेपाल भई पहिलो पटक टाटा पेन्ट्सको हात खाली नजाने उपहार योजना अन्तर्गत पेन्टर साथीहरूलाई सम्मान गर्दै बाल्टी खोल्ने बित्तिकै सुनको क्रस खुकुरी चाँदीका सिक्काहरू र नगद 1,000 देखि 1,00,000 सम्म अब प्राप्त गर्नुहोस्।
15: पेन्टरको आशा, ग्राहकको भरोसा, टाटा पेन्ट्स, हामी रङ्ग्याउँछौ नेपाललाई।
16: यसपालिको 30 को दर सोल्टी होटलमा वेलकम ड्रिंक, स्वादिष्ट स्नैक्स र विविध परिकारले भरिएको बुफे प्रति व्यक्ति मात्र 2,499 रुपियाँ देखि। 15 जना वा 100 भन्दा बढीको समूहका लागि कम्प्लिमेन्ट्री पिकअप र ड्रपको सुविधा पनि। सोल्टी वेस्टर्न रिसोर्ट चितवन, भरतपुर 22 पटिहानी। रिजर्भेसन तथा थप जानकारीका लागि सम्पर्क 9820112008 र 9820114424।

0: यस कालिका हाइलाइट्सको साथमा
1: ल्यान्डमार्क होटल एन्ड रिसोर्ट काठमाडौँ पोखरा बागमा र सौराहा भैरहवा भरतपुर अनि भुवनचार देवघाटमा पनि
2: सबैलाई मन पर्ने यम्मी यम्मी पञ्चमी अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय डेरी उत्पादन प्रोडक्ट अफ डेलिस डेरीज
3: डल्फिन फन पार्क एन्ड रिसोर्ट जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ
4: स्टेप बाई स्टेप स्कुल अगाडि भरतपुर 9 शरदपुर फोन 0564909003 र 98550653
5: आजको जमानाको भरपर्दो पाई

0: नेपाली काङ्ग्रेसमा खड्गा पक्षका नेता महाधिवेशनमा भाग लिने, देउवा समानन्तर महाधिवेशनतिर शेखर तटस्थ बस्ने, सिराहामा शिक्षा मन्त्री सहभागी कार्यक्रममा विवाद।
1: ठेक्का जग्गा प्राप्ति मुआब्जाको मुद्दा 90 दिनभित्र टुङ्गाउने प्रस्ताव, मलेसियाको रोजगारी फेरि बन्दको डिलमा पुग्यो, गल्छी रसुवागढी सडकको ट्र्याक धमाधम खोलिँदै दशैँ अघि रसुवागढी नाका जोडिने।
0: ब्रिक्स सम्मेलन उदयमान अर्थतन्त्रका चुनौतीमा केन्द्रित, हुथीले मिसाइल बनाउन एन्थोप्रिकको क्लाउड एआई प्रयोग गरेको खुलासा।
1: र युएईलाई हराउँदै नेपाल एसिसी प्रिमियर कप च्याम्पियन बन्यो, अर्को वर्ष एसिया कप खेल्ने।
0: चौबिसै घण्टा समाचार प्रसारण गर्ने मोफसलको पहिलो रेडियो कालिका एफएम 95.2 र इन्टरनेट अनलाइनको कालिका न्युज .com संसारभरकै साथ प्रसारण भइरहेको बिहान 5:20 बजेको कालिका हाइलाइट्समा शर्मिला विकार र सुनिल पराजुलीको नमस्कार।
1: काङ्ग्रेसको आसन्न 15 महाधिवेशनमा पूर्व कार्यभाग सभापति पूर्णबहादुर खड्का पक्षका नेताहरू सहभागी हुने भएको छन्। माग सम्बोधन गर्न सभापति गगन थापाको टिम प्रतिबद्ध भएपछि महाधिवेशनमा सहभागी हुन खड्का पक्ष तयार भएको हो। खड्का पक्षको माग सम्बोधन गर्न सभापति थापाले आइतबार नै केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाउनु भएको छ। खड्काले पूर्व सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला पक्ष समेतको सहमतिमा पार्टीको सम्पूर्ण एकताका लागि भन्दै 8 बुधे माघ गत वैशाख दोस्रो साता सभापति थापालाई पठाउनु भएको थियो। त्यसमा 14 महाधिवेशनबाट पदाधिकारी तथा केन्द्रीय सदस्य भएका तर विशेष महाधिवेशनपछि बाहिर परेकाहरूको समायोजन मुख्य विषय थियो। यस्ता पदाधिकारी तथा सदस्यको संख्या देउवा खड्का र कोइराला पक्षका समेत गरेर 111 जना रहेको छ। 10 पुस 2082 भित्र नवीकरण गरिएका सबै सदस्यले महाधिवेशन प्रक्रियामा भाग लिन पाउनुपर्ने विषय पनि 8 बुधेमा थियो। संस्थापन पक्षले पुसमा अन्तिममा सम्पन्न विशेष महाधिवेशनपछि अत्यावधिक गराएका सदस्यहरूबाट मात्रै महाधिवेशन गराउने नीति बनाएको थियो।
0: सिराहामा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सहभागी कार्यक्रममा विवाद भएको छ। औरही गाउँपालिकाको शिक्षा शाखाले शनिबार पाठ्यक्रमको लागि सुझाव संकलन कार्यक्रम आयोजना गरेको थियो। प्रमुख अतिथिको रूपमा सहभागी मन्त्री पोखरेलले बोल्दा बोल्दै विवाद भएको हो। कार्यक्रममा मन्त्री पोखरेल सहित प्रतिनिधि सभा सांसद शिव यादव, पुरुषोत्तम यादव, जिल्ला समन्वय समिति सिराहाका सभापति दिनेश महतो तथा गाउँपालिका जनप्रतिनिधि लगायतको सहभागिता थियो। सम्बोधनको लागि गाउँपालिका अध्यक्ष शिवजी यादवपछि ढिलो पुग्नुभएका मन्त्री पोखरेललाई सिधै माइक दिएपछि जिल्ला समन्वय समितिका सभापति महतोले बीचमै गुनासो गर्नुभयो। मन्त्रीसँगै आएका केही व्यक्तिले यो नेताले बोल्ने कार्यक्रम नभएको भन्दै अपमानजनक व्यवहार गरेको महतोले बताउनु भएको छ। विवाद लगत्तै सहभागीहरू बसेको कुर्सीमा बसेर भिडियो खिचिरहनु भएका रासोपाका औरही गाउँपालिका सभापति सन्तोष यादवको मोबाइल मन्त्री पोखरेलसँगै आएका एक व्यक्तिले नेपाली सेनालाई भनेर खोज्न लगाए। त्यसपछि विवाद झन चर्कँदै हल्ला भएको थियो। विवाद चर्किएपछि मन्त्री पोखरेलले बोल्न छोडेर सुरक्षाकर्मीको सहयोगमा कार्यक्रम स्थलबाट हिँड्नु भएको थियो। रासोपा सांसद शिव यादवले भने कार्यक्रममा विवादको जड जिल्ला समन्वय समितिका सभापति महतो नै भएको आरोप लगाउनु भएको छ।
1: पूर्वधार आयोजनासँग सम्बन्धित मुद्दा 90 दिनभित्र टुङ्गाउनु पर्ने गरी सरकारले कानून बनाउँदैछ। यस निम्ति पूर्वधार न्यायाधिकरण ऐन बनाइँदैछ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार पूर्वधार निर्माणका लागि गरिने ठेक्का, जग्गा प्राप्ति, मुआब्जा निर्धारण जस्ता विषयमा अदालतमा मुद्दा पर्ने र माथिल्लो तहसम्म पुगी अन्तिम किनारा लाग्न लामो समय लाग्ने गरेको छ। यसमा सुधार गर्ने गरी मन्त्रालयले पूर्वधार निर्माणसँग सम्बन्धित मुद्दा हेर्ने न्यायाधिकरण गठन गर्ने गरी ऐन बनाउन लागेको हो। मन्त्रालयले पूर्वधार न्यायाधिकरण गठन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तयार पारेर सर्वसाधारणको रायको लागि प्रकाशन गरेको छ, जसको दफा 10 मुद्दा दायर भएको मितिले 90 दिनभित्र त्यस्तो मुद्दाको किनारा गरिसक्नुपर्ने व्यवस्था छ। यहाँनिर किनारा गरिसक्नुपर्ने भनेर बाध्यात्मक प्रावधानको रूपमा राखिएको छ। दफा 12 अनुसार न्यायाधिकरणको निर्णयमा चित्त नबुझे 30 दिनभित्र सर्वोच्च अदालतमा पुनरावेदन गर्न सके। सकिने छ। त्यस्तो पुनरावेदन पनि 90 दिनभित्र टुङ्गाउनु पर्ने व्यवस्था प्रस्तावित रहेको छ। मन्त्रालयका अनुसार प्रस्तावित व्यवस्था ऐनमा रूपान्तरित भएर कार्यान्वयनमा आएपछि ठेक्का जग्गा प्राप्ति मुआवजा निर्धारण जस्ता विषयमा अदालतमा मुद्दा पर्ने र माथिल्लो तहसम्म पुगे अन्तिम किनारा लाग्न समय लाग्ने हुने लामो समय लाग्दा हुने अवरोध हट्नेछ। पूर्वधार आयोजनासँग सम्बन्धित मुद्दा हेर्न छुट्टै निकाय गठन गर्नु पर्नाको कारणबारे विधेयकमा पनि विषय उल्लेख गरिएको छ।
0: बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवाको भट्टेकोसी हुँदै गएको बाढी प्रभावितको लागि अहिले मनोपरामर्शदाता परिचालन गरिएको जानकारी दिनुभएको छ। नेपाल प्रेस सोसाइटी सूर्यविनायक भक्तपुरमा आयोजित कार्यक्रममा उहाँले 16 जना मनोपरामर्शदाता प्रभावित क्षेत्रमा खटिएको बताउनुभयो। मुख्यमन्त्री थापा मगरले रसुवाको विनाशकारी बाढीमा अभिभावकविहीन भएका बालबालिकालाई कक्षा 12 सम्म शिक्षा तथा आवश्यकता अनुसार तत्कालै आवासीय विद्यालयको व्यवस्था गरिने बताउनु भएको छ। बाढी पहिरोको कारण 7,000 भन्दा बढी मानिस प्रभावित भएको उहाँले उल्लेख गर्नुभयो। यही 10 गते रसुवामा बाढी गए लगतै प्रदेश सरकारले स्थानीय र संघीय सरकारसँगको समन्वयमा उद्धार तथा राहतलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको मुख्यमन्त्री थापा मगरको भनाइ रहेको छ।
1: म्यानपावर कम्पनी छनौट सम्बन्धी विवादले नेपालका लागि आकर्षक रोजगारी गन्तव्य रहेको मलेसिया फेरि बन्द हुने डिलमा पुगेको छ। मलेसियामा श्रमिक पठाउन छनौट भएका 25 वटा प्रमुख म्यानपावर कम्पनी र 230 सहायक म्यानपावर कम्पनीका विषयमा विवाद बढेपछि मलेसिया रोजगारी बन्द हुने चरणमा प्रवेश गरेको हो। यसअघि मलेसियाको संयन्त्रको विषयलाई लिएर 2075-76 पनि 19 महिना नेपालीका लागि मलेसिया रोजगारी बन्द भएको थियो। युवा श्रम तथा रोजगार मन्त्रालयले क्वालालम्पुर स्थित नेपाली दूतावासलाई मलेसियाले छानेका 25 प्रमुख म्यानपावर कम्पनी र उसका सहायक म्यानपावरको मागपत्र प्रमाणीकरण नगर्न निर्देशन दिएको छ। वैदेशिक रोजगार विभागले पनि 6 भदौ यता मलेसियाका लागि ती म्यानपावर कम्पनी मार्फत आएका मागपत्र प्रमाणीकरणको पूर्व स्वीकृति रोकेको छ। अहिले 6 भदौ अगाडि मलेसियाले जारी गरेको कोटामा मात्रै श्रमिकको भर्ना प्रक्रिया अगाडि बढ़िरहेको छ। श्रम मन्त्रालयको निर्देशना अनुसार विभागले ती म्यानपावर कम्पनीमाथि अनुसन्धान पनि गरिरहेको छ। तत्काल कूटनीतिक संवाद मार्फत यो विषय समाधान नगरे मलेसिया रोजगारी बन्द हुने अवस्थामा आइपुगेको श्रम मामिलाका जानकारले बताएका छन्। मलेसिया र साउदी अरबका लागि पूर्व राजदूत उदयराज पाण्डेले समयमा नै नेपाल सरकारको ध्यान नपुग्दा अवस्था जटिल बनेको बताउनु भएको छ।

0: सरकारले गल्छी रसुवागढी सडकको अस्थायी ट्याग खोल्ने कार्यलाई तीव्रता दिएको छ। भटेकोसी बाढीले कटान गरेका ठाउँमा ट्याग खोल्ने काम भइरहेको र दशैं अगाडि नै रसुवागढी नाका जोड्ने लक्ष्य राखिएको सडक विभागले जानकारी दिएको छ। धादिङदेखि गल्छीदेखि धुन्चे हुँदै रसुवागढी नाका जोड्ने सडकको दूरी 108 किलोमिटर छ। गल्छीबाट मैलुङ हुँदै रसुवागढी नाका जाँदा भने 82 किलोमिटर मात्रै पर्छ। मैलुङ स्याप्रुङ बेसी खण्डमा हिउँदमा मात्रै सवारी गुड्थे। यस खण्डको 19 किलोमिटरमा स्तर नदीको लागि ठेक्का भए पनि मैनाचुली कन्स्ट्रक्सनले काम नगरेपछि तोडिएको थियो। नयाँ ठेक्का गर्न सूचना निकाल्ने अन्तिम तयारी हुँदा बाढीले नै सडक बगाएपछि सडक विभागले जानकारी दिएको छ। 10 भदौको बाढी अघिसम्म अधिकांश सवारी साधन धुन्चे हुँदै रसुवागढी आउने गर्दथे। बाढीले नुवाकोट र रसुवाका विभिन्न खण्डमा गरेर 40 किलोमिटर सडक बगाएपछि आवत जावत अवरुद्ध भएको छ। सडक विभागका अनुसार गल्छीबाट रसुवागढी नाकातर्फ जाँदै गर्दा रात माटे खण्डमा 200 मिटर सडक त्रिशुलीको बाढीले तलबाट कटान गरेको छ। जुन खण्डमा सवारी आवागमन 10 भदौदेखि नै ठप्प छ। उक्त खण्ड गल्छीबाट नुवाकोटतर्फ लाग्दै गर्दा 8 किलोमिटरको दूरीमा पर्दछ। बाढीले सडकमा क्षति गरेपछि बगाएको भन्दा माथि रातमाटेबाट ट्याग खोल्ने काम भइरहेको सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता शुभराज नेउपानेले बताउनु भएको छ। गल्छी रसुवागढी सडकको ट्याग धमाधम खोलिँदैछ। दशैँअघि रसुवा नाका जोड्ने तयारी रहेको छ।
1: नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत सार्वजनिक गरेको छ। इन्द्रजात्रा पर्वको प्रक्रिया भद्रपद शुक्ल द्वितीयदेखि सुरु हुन्छ। इन्द्रजात्राको लिङ्गो उठाउन रुख काट्न जानका लागि वन यात्रा गर्न जाने साइत भदौ 28 गते आइतबार बिहान 9:53 रहेको समितिका अध्यक्ष एवं सह प्रमुख डाक्टर पुरुषोत्तम भट्टराईले जानकारी दिनुभएको छ। रुख काट्ने साइत राति 8:47 रहेको छ। भक्तपुरको चित्तपुल वनबाट इन्द्रध्वजाको लिङ्गो उठाउन रुख काट्ने परम्परा रहिआएको उहाँले जानकारी दिनुभएको छ। लिङ्गो नगर प्रवेश गराउने साइत असोज 3 गते शनिबार बिहान 8:05 रहेको समिति जनाएको छ। इन्द्रध्वज उत्थानको साइत असोज 7 गते बुधबार बिहान 7:47 रहेको पनि सह प्रमुख डाक्टर भट्टराईले बताउनु भएको छ।
0: अब टक टाइम।
1: नेपाली काङ्ग्रेस 15 महाअधिवेशनको तयारीमा छ। केही दिनमा वडा अधिवेशन सुरु हुँदैछ, तर काङ्ग्रेसको लागि काङ्ग्रेस नै बाधक बन्ने देखिएको छ। इतर समूह पनि छुट्टै महाअधिवेशनको तयारीमा जुटेको छ। 77 जिल्लामा महाअधिवेशन संयोजन तोकिसकेको छ। संस्थापन पक्षका नेताहरू भने एक ढिक्का भएर 15 महाअधिवेशनमा जाने दावी गर्न छोडेका छैनन्। इतर समूहका नेताहरू भने पार्टी फुट्ने चेतावनी दिइरहेका छन्। यसै सन्दर्भमा सहकर्मी सुनिल पराजुले अर्जुन प्रसाद जोशीलाई काङ्ग्रेस फुट्दैछ कि जुट्दैछ भनी सोध्नु भएको छ।
2: काङ्ग्रेस त अब मिल्नुको विकल्पै छैन। हिजो हामीले पार्टी फुट्दाखेरिको त्यो पनि हामीलाई स्मरण छ, पार्टी फुट्दाखेरिको के अवस्था थियो र पार्टी जुट्दाखेरि हामीले कसरी काङ्ग्रेसको औचित्यलाई, काङ्ग्रेसको चाहिँ आवश्यकता सान्दर्भिकतालाई जनताका बिचमा प्रमाणित गर्न सक्यौँ, त्यो नै उदाहरण छ। त्यसरी मिल्नुको त विकल्पै छैन, मिल्नेतिरै छौँ नि।
3: तर अहिले संस्थापन इतर समूहका नेताहरूले पार्टी फुट्न लागिसक्यो भनेका छन्। जिल्ला जिल्ला अधिवेशनको लागि केन्द्रीय नेतृत्वहरू तोकेर पठाइसकेका छन्। अनि कसरी मिल्छ भने खै नेताहरू छलफल पनि भइरहेछ, मिल्नै सकेका छैन क्या।
2: अनि यसो हो, अब पार्टीभित्र विभिन्न विचार समूहहरू हुन्छ, अब त्यो चाहिँ आफ्नो चाहिँ पक्षमा वातावरण बनाउने होइन, पार्टीभित्र पनि त समूहहरू हुन्छन्, विचार समूहहरू हुन्छन्।
3: होइन, समूह हुन्छ, पक्षधर गुट उपगुट हरेक पार्टीमा हुन्छ, तर समानान्तर महाधिवेशन भनेर सम्म जानु भने त समस्या ठुलो हो नि त।
2: अब त्यसरी नै जाने त स्थिति देख्दिनँ मैले होइन। अब मुख्य कुरो के हो भने पार्टी आम नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूको ठुलो चिन्ता छ, पार्टी चाहिँ सकभर एकजुट होस्, पार्टी कुनै पनि हातमा पार्टीमा विभाजनको सीमा नकोरियोस् भन्ने आम देशभरिका कार्यकर्ताको भावना छ। कार्यकर्ताको भावना भन्दा विपरीत गएर विभाजनतिर अगाडि बढ्ने कुरो त आत्मघाती कुरो होला नि जसले गरे पनि।
3: संस्थापन इधर समूहलाई मिलाउन नसक्नु त कमजोरी संस्थापन समूहको हो नि त, अहिलेको नेतृत्वकर्ताको हो, तपाईँहरूको हो।
2: मिलाउने भनेको त विधिमा हो, प्रक्रियामा टिकेर हो, सबै सँग रूपमा हाम्रो सभापतिजीले र हामीले पनि सबैले आफ्नो लेभलमा आफ्नो ढङ्गले चाहिँ हामीले वार्ता गरिराखेका छौँ, कसरी मिलाउन सकिन्छ, मिल्ने आधारहरू के छन् भनिरहेकै छौँ। त हामीले भनिरहेका छौँ कतिपय केन्द्रीय समितिका साथीहरू जो विशेष मानसिकमा हुनुहुन्थेन, सबै जोडिँदै त आइरहनु भएको छ। त जुन जोडिने क्रम छ क्रिया छैन, जोडिँदैछ, जोडिँदा सबै जोडिन्छौँ एक दिन, त्यही त हो नि।
3: होइन, शेखर कोइराला जोडिन पर्यो, पूर्णबहादुर खड्का जोडिन पर्यो, शेरबहादुर देउवा जोडिन पर्यो, कृष्ण सिडौला जोडिन पर्यो, प्रकाशमान सिंह जोडिन पर्यो, क्रियाशील सदस्य चाहिँ अध्यावधिक छैन उहाँहरूको, उहाँहरूलाई कसरी जोड्ने भने समस्या भइसक्यो।
2: अध्यावधिक भइसक्यो तपाईँको जानकारीको लागि, अध्यावधिक भन्दा पनि उहाँहरूको जो चाहिँ 15 महाधिवेशनका लागि उहाँहरूले जो नवीकरण गर्नुभएको थियो, रिन्यू गर्नुभएको थियो, उहाँहरू सबैलाई 15 महाधिवेशनमा भाग लिने बाटो खोलेको छ। कोही पनि वञ्चित हुनुहुन्न, कसैले पनि क्रियाशील सदस्यका आधारमा चाहिँ महाधिवेशनमा भाग लिन नपाउने परिस्थिति छैन। लिन चाहने पार्टीलाई एक ढिका बनाएर 15 महाधिवेशनमा चाहिँ सहभागी हुन चाहने सबैका लागि बाटो खोलेको छ, कोहीको पनि चाहिँ रोकिएको छैन, सबैको चाहिँ क्रियाशील सदस्य लिने भएको छ।
3: अनि थपिरहनु भएको छ त समय, फेरि
2: समय त यसो नि त्यसै त हो, समय थप्दै उहाँहरूलाई तपाईँले भने जस्तै सबै एउटै एकै ठाउँमा उभिएर अधिवेशन गर्नका लागि थप्ने कारण पनि त्यही हो, थपिरहेका छौँ। अब हामीले 3 र 4 गते चाहिँ वडा अधिवेशन हामीले चाहिँ तोकेका छौँ, त्यही 3 र 4 गते वडा अधिवेशन जानका लागि कसैले हामीले अपडेट गर्दैनौँ अथवा गर्ने, हामीले 15 नै रिन्यू गरिसकेका छौँ, हामीलाई वञ्चित हुने अवस्था भयो जुन कुराहरू तपाईँले सुन्नु भएको थियो, त्यही कुरालाई सम्बोधन गरेर कसैले पनि 15 अधिवेशनमा भाग लिनबाट वञ्चित नहोस् भनेर सबैको क्रियाशील सदस्य 15 अधिवेशन भाग लिने गरी कुरा गरिएको छ, रिन्यू गरिएको छ।
3: तर देउवा पक्षका नेताहरूको अब नाम नलिउँ, उहाँहरूले के भन्नुहुन्छ भने 15 महाधिवेशनको कार्यतालिका स्थगित गरेर आयो भने काङ्ग्रेस जोगिन्छ, फुट्दैन, नत्र अब काङ्ग्रेस फुट्नबाट कसैले रोक्न सक्दैन, त्यो तपाईँले पनि सुनेकै वाक्य हो।
2: होइन, सिसो हो, त्यसो सार्ने भनेको कहाँसम्म, त्यही त हो, सार्नपर्छ भन्दा त आज यहाँसम्म आयौँ। अब यहाँभन्दा त हामीले सार्ने ठाउँै छैन, पार्टीको विधान हेर्नु पर्यो, अदालतको निर्णय हेर्नु पर्यो, मुलुकको संविधान हेर्नु पर्यो, मुलुकको संविधान, अदालतको निर्णय, पार्टीको विधान भन्दा पर गएर त्यो सबैलाई मिचेर हामीले सारेर त पार्टीको सान्दर्भिकता, पार्टीको वैधानिकतामाथि नै प्रश्न उठा नि। आजसम्म त हामीले सार्दै ल्याएर त्यो ठाउँमा आएको हो। तपाईँले भन्नुभयो कतिपटक हामीले वडाको चाहिँ अधिवेशन सार्यौँ, कतिपटक हामीले चाहिँ क्रियाशील सदस्य अपडेट गर्ने समयहरू चाहिँ मितिहरू सार्दै गएर यहाँसम्म आएको हो। अब त सार्ने ठाउँै छैन, अब त संविधानले पनि दिँदैन, अदालतको निर्णयले पनि दिँदैन, पार्टीको विधानले पनि हामीलाई चाहिँ यहाँभन्दा पर जाने ठाउँै छैन। त्यसैले पार्टीको वैधानिकतालाई कायम गरेर हामी एकताबद्ध भएर जाने हो, हामी एक हुँदै गर्ने, पार्टीको विधानले पनि संविधानले पनि हामीलाई छोडिदियो भनेदेखि त हाम्रो लागि मात्र संविधानले कुरो त बस्दैन। त्यसैले संविधान, अदालत, पार्टीको विधान अन्तर्गत सकिने जति हामी सारेका छौँ त्यही हो कुरा।
3: काङ्ग्रेस बनाउनको लागि काङ्ग्रेसै बाधा गर्ने जस्तो भयो क्या अहिले त?
2: अब नहुनु पर्ने हो, तपाईँले भनेको कुरो सही हो, नहुनु पर्ने हो। कसैले अब जानी बुझिक नै बाधक बन्नुहुन्छ होइन, अब सबैलाई हामी सहभागी हुन नपाउने, हाम्रो चाहिँ क्रियाशील सदस्य रोक्ने को हो भन्ने पनि प्रश्न उठाएको थियो, रूप स्वाभाविक पनि थियो होला। त्यसैले त सबै कुरो खोलो गरिएको छ नि, त्यसैले काङ्ग्रेसको अधिवेशनमा, नेपाली काङ्ग्रेसको अधिवेशनमा सहभागी हुन चाहने सबैलाई चाहिँ खुला छ, भेदोकटोक हरेक पदमा लड्नका लागि, वडादेखि केन्द्रीय सभापतिसम्म पनि लड्ने बाटो खुलिसकेको छ, देशभरका कार्यकर्ताको बिचमा जाने हामी सबै जाउँ, आफ्ना मुद्दाहरू, आफ्ना एजेन्डाहरू आम नेपाली काङ्ग्रेसका कार्यकर्ता बिचमा राखौँ, जसलाई चाहिँ कार्यकर्ताले स्थापित गर्नुहुन्छ उहाँले नेतृत्व गर्ने हो, त्यसैले यो र ऊ भन्ने नै छैन।
0: अब पालो जनताको मतको

0: जनताको मतमा हाम्रो प्रश्न छ, प्रधानमन्त्री बालेन्द्र शाह निरी क्षेत्रप्रति सकारात्मक नरहेको काङ्ग्रेस सभापति गगन कुमार थापाको आरोप तपाईँलाई कस्तो लाग्यो? यो प्रश्नमा आफ्नो मत व्यक्त गर्न कालिका एफएमको आधिकारिक फेसबुक पेजमा राखिएको स्ट्याटसमा कमेन्ट गर्न सक्नुहुनेछ। ट्विटर, व्हाट्सएप र भाइबरबाट लिखित प्रतिक्रिया जनाउन सक्नुहुनेछ। यसै प्रश्नमा आफ्नो आवाजसहितको प्रतिक्रिया राख्न 056-5170-158 सम्पर्क गर्न सक्नुहुनेछ। तपाईँहरूको उत्कृष्ट प्रतिक्रिया प्रत्येक दिन राति 8 बजेको कालिका न्युज एक्सप्रेस र बिहान 10 बजेको कालिका हाइलाइट्समा प्रसारण गरिनेछ।
1: अब के अन्तर्राष्ट्रिय समाचार। भारतको नयाँ दिल्लीमा शनिबार 18 ब्रिक्स सम्मेलन शुरू भएको छ। 4 वर्षदेखि जारी रूस युक्रेन युद्ध र 6 महिनादेखिको अमेरिका इरान युद्धले सिर्जना गरेको विश्वव्यापी मूल्य वृद्धि र ऊर्जा संकटबीच आयोजित सम्मेलनमा उदीयमान अर्थतन्त्रका चुनौती र सम्भावनाबारे छलफल भइरहेको छ। आइतबारसम्म चल्ने ब्रिक्स सम्मेलनमा भू राजनीति, आपसी व्यापार, ऊर्जा तथा प्रविधि सहकार्य, जलवायु परिवर्तन, दिगो विकास लगायतका विषयमा छलफल हुँदैछ। अमेरिकी डलरमाथि निर्भरता कम गर्ने र वैकल्पिक डिजिटल भुक्तानी माध्यमलाई बलियो बनाउने विषयमा व्यापक छलफल हुने अपेक्षा गरिएको छ। यस पटकको ब्रिक्स सम्मेलन विश्वमा चलिरहेका दुई युद्धको बाछिटा परिरहेको विभिन्न संचार माध्यमले विश्लेषण गरेका छन्। यसैबीच यमनमा इरान समर्थित हुती विद्रोहीले उन्नत हतियार विकासका लागि आर्टिफिसियल इन्टे

0: यो विवरण सार्वजनिक भइरहँदा हुथीहरूले यमनमा आफ्नो सैन्य अग्रसरता तीव्र बनाएका छन्। पछिल्ला आक्रमणमा उनीहरूले रेड सीको मोका बन्दगाह सहित पश्चिमी तटीय क्षेत्रमा नियन्त्रण विस्तार गरेका छन्।
1: अब खेल समाचार। नेपाली क्रिकेट टिम एसिया प्रिमियर कपको च्याम्पियन बनेको छ, साथै इतिहास दोहोऱ्याउँदै एक दिवसीय एसिया कपमा पुग्न सफल भएको छ। एसिसी प्रिमियर कप क्रिकेटको हिजो भएको फाइनल खेलमा युएलाई 44 रनले हराउँदै नेपाल उपाधिसहित अर्को वर्ष हुने एसिया कपमा पुगेको छ। यसअघि पहिलो पटक सन् 2023 फाइनलमा पनि नेपालले युएलाई नै हराएर एसिया कप खेलेको थियो। नेपालले दिएको 314 रनको लक्ष्य पछ्याएको युए 49 ओभर 1 बलमा सबै विकेट गुमाउँदै 269 रनमा समेटियो। युएको लागि राहुल चोपराले अभिजित 100 रन बनाए, त्यस्तै सोहेब खानले 52, तनिष सुरीले 42, कप्तान हरप्रीत सिंह भाटियाले 33 तथा खुजैमा तानवीरले 15 रन बनाए। युएको 6 विकेटको लागि राहुल चोपरा र सोहेब खानबीच 87 रनको महत्त्वपूर्ण साझेदारी बनेको थियो। बलिङतर्फ नेपालका करण केसीले 3 विकेट लिए, ललित नारायण राजवंशीले 2 विकेट लिए, त्यस्तै दिपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल, गुलशन कुमार झा, बसिर अहमद र कप्तान सन्दीप लामी छानेले समान 1-1 विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले 9 विकेट गुमाएर 314 रन बनाएको थियो। त्यस्तै नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामी छाने एसिसी प्रिमियर कप 2026 सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। नेपाललाई उपाधि जिताउन बलिङमा महत्त्वपूर्ण भूमिका खेलेको कारण उनले प्रतियोगितामा 6 खेलमा 17 विकेट पनि लिए। सन्दीपले सर्वोत्कृष्ट खेलाडीको अवार्ड नेपालमा भएको बाढीको क्षतिबाट प्रभावित व्यक्तिहरूलाई समर्पित गरेका छन्। उनले पहिलो खेलमै बहराइन विरुद्ध 5 विकेट लिएका थिए, मलेसिया विरुद्ध 1, साउदी अरेबिया विरुद्ध 3, हङकङ विरुद्ध 4, सेमी फाइनलमा ओमान विरुद्ध 3 अनि फाइनलमा 1 विकेट लिएका छन्।
0: बिहान 5:20 कालिका हाइलाइट्सको अन्त्यमा अहिले प्रसारित प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक।
1: काङ्ग्रेसमा खड्गा पक्षका नेता महाधिवेशनमा भाग लिने, देउबा समानन्तर महाधिवेशनतिर शेखर तटस्थ बस्ने, सिराहामा शिक्षा मन्त्री सहभागी कार्यक्रममा विवाद।
0: ठेक्का जग्गा प्राप्ति मुआब्जाको मुद्दा 90 दिनभित्र टुङ्गाउने प्रस्ताव, मलेसियाको रोजगारी फेरि बन्दको डिलमा पुग्यो, गल्छी रसुवागढी सडकको ट्र्याक धमाधम खोलिँदै दसैँ अघि रसुवागढी नाका जोडिने।
1: ब्रिक्स सम्मेलन उदयमान अर्थतन्त्रका चुनौतीमा केन्द्रित, हुथीले मिसाइल बनाउन एन्थोप्रिकको क्लाउड एआई प्रयोग गरेको खुलासा।
0: र युएलाई हराउँदै नेपाल एसिसी प्रिमियर कप च्याम्पियन बन्यो, अर्को वर्ष एसिया कप खेल्ने।
1: यसका साथै 24 घण्टा समाचार प्रसारण गर्ने मोफसलको पहिलो रेडियो कालिका एफएम 95.2 र इन्टरनेट अनलाइनको कालिका news.com संसारभरकै साथ प्रसारण भइरहेको बिहान 5:20 कालिका हाइलाइट्स आजको लागि यति नै। शर्मिला विक र सुनिल पराजुल बिदा हुन्छौँ। नमस्कार।
2: विशेषज्ञ सेवा, आधुनिक प्रविधि र भरपर्दो उपचार, चितवन हस्पिटल प्राली, भरतपुर 24 कोठी।
3: विगत 24 वर्षको सफल यात्रामा देशकै ख्याति प्राप्त विशेषज्ञ चिकित्सकहरूद्वारा
2: मुटु, छाती, पेट, मधुमेह, उच्च रक्तचाप, फोक्सो, बाल रोग, छाला, घाँटी तथा स्त्री प्रसूति एवं प्रजनन सम्बन्धी रोगको उपचार सेवा,
3: हाड जोड्ने, नसा, मेरुदण्ड, बाथ रोग, जोर्नी प्रत्यारोपण, प्यारालाइसिस तथा क्यान्सरको उपचार सँगै साना ठुला शल्यक्रिया, प्रोस्टेट र मृगौलाको पत्थरी सम्बन्धी उपचार पनि।
2: कुनै पनि रगत सम्बन्धी समस्या, जस्तै शरीरमा निलो डाबर आउने, रगतको कमी, प्लेटलेट्सको कमी, असामान्य रक्तस्राव तथा अन्य रक्त सम्बन्धी समस्याका लागि रक्त रोग विशेषज्ञद्वारा सेवा,
3: 24 घण्टा इमर्जेन्सी सेवा,
2: अत्याधुनिक सेवा, आइसियु, सिटी स्क्यान, डिजिटल एक्सरे, वीडियो इंडोस्कोपी सहित लैब सेवा,
3: चितवन हॉस्पिटल प्राली, भरतपुर 24 कोटी।
4: संपर्क 0546-93-101-493-672।
3: तपाई को स्वास्थ्य हाम्रो जिम्मेवारी।
5: 100% शुद्धता, निष्पक्षता, आकर्षक डिजाइन, घर गहना खरीदमा आईडी को व्यवस्था, यस ज्वेलर्स को अपार सफलता पछि ग्राहकहरुको मागलाई मध्यनजर गर्दै